0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिनुहुने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो 1 बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली 2083 परिच्छेद 9 अनुसार सांसदहरूले सोध्नु भएको प्रश्नको प्रधानमन्त्री शाहले जवाब दिनुहुने कार्यसूची रहेको छ। प्रधानमन्त्री शाहले आज हुने प्रश्नोत्तरमा 11 जना सांसदको प्रश्नको जवाब दिनुहुनेछ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा 15 वटासम्म प्रश्न दर्ता गर्न सक्ने व्यवस्था छ। कोटा अनुसार दलहरूका तर्फबाट सांसदले प्रश्न राख्न पाउने व्यवस्था छ। 7 वटा प्रश्न दर्ता गर्न पाउने कोटा भएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 3 जना सांसदले मात्र प्रश्न दर्ता गराउनु भएको छ। अन्य दलका तर्फबाट कोटा अनुसार नै प्रश्न दर्ता भएको संसद सचिवालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रश्न उत्तरको समय तोक्नुहुँदै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गर्नुभएको थियो। तोकिएको अवधिमा 11 वटा प्रश्न दर्ता भएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न सोध्नुहुनेछ। त्यस्तै नेपाली काँग्रेसका बासना थापा र गीता गुरुङको प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुहुनेछ। त्यस्तै नेकपा एमालेका ऐनबहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गर्नुभएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुसबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। सभामुखको रुलिङ अनुसार संसद सचिवालयले दलीय कोटासहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट 7 तथा काङ्ग्रेस, एमाले र नेकपाबाट 2-2 वटा प्रश्न भागमा पर्ने जानकारी दलहरूलाई गराएको थियो। श्रम संस्कृति र राप्रपाले भने 1-1 वटा प्रश्न दर्ता गर्ने कोटा पाएको थियो। आजको बैठकमा प्रधानमन्त्री शाहले प्रश्नको जवाफका अलावा मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 संसदमा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्नुहुनेछ। आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने भएको संसद सचिवालयले जनाएको छ। नेपाली काङ्ग्रेसको जारी विवाद समाधानका क्रममा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला अघि बढाइएको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन विवादको किनारा नलाग्दासम्म रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार काङ्ग्रेसको देउबा समूहले दायर गरेको निवेदनमा हिजो पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि भोलिका लागि सुनवाईको पेशी तोकिएको छ। नेपाली काङ्ग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन असोज 16-19 काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा र यौनजन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय नाबालिकामाथि भएको यौनजन्य अपराध र हत्याको घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गर्नुभयो। सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी रहेको र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको बैठक भदौ 16 गते मंगलबार दिउँसो 1:15 बजे बोलाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपतिसहित सरकारवालाहरूसँग छलफल गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा हिजो भएको छलफलमा विश्वविद्यालय ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार, समसामयिक आवश्यकता
अनुसार कानुनी व्यवस्थाको परिमार्जन लगायतका विषयमा सुझाव लिइएको हो। छलफलमा सहभागी विज्ञ तथा सरकारवालाले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील तथा व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य सुदन झाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै ज्ञान उत्पादनमा केन्द्रित हुनुपर्ने त्यस क्रममा बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित रहेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापा मगरले हिजो विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि भएको मतदानमा उहाँको पक्षमा 57 र विपक्षमा 0 मत परेको थियो। बागमती प्रदेशसभामा हाल 104 सदस्य कायम छन्। नेपाली काङ्ग्रेसका 36, नेकपाका 26, एमालेका 25, राष्ट्रिय प्रजातन्त्र पार्टीका 12, नेपाल मजदुर किसान पार्टीका 3 र हाम्रो नेपाली पार्टीका 2 सांसद त्यहाँ छन्। सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्दछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउन मन्त्रालयले कार्यविधि बनाइसकेको जानकारी दिनुभएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोडिएका सबै प्रकारको समस्या समाधान हुने बताउनुभयो। उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भए पनि कानुनी जटिलताका कारण श्रमिकहरूको समस्यालाई सम्बोधन गर्न विगतमा कठिनाई भएको समितिमा जानकारी गराउनुभयो। समितिका सदस्यहरूले श्रमिकहरूमाथि हुने गरेका सबै प्रकारका शोषण अन्त्यका लागि कठोर रूपमा प्रस्तुत हुनुपर्ने, विज्ञ समिति गठन गरी समस्याको पहिचान गरी समाधान खोज्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको थियो। इस्लाम धर्मावलम्बीहरूका अन्तिम पैगम्बर हजरत मुहम्मद सल्लल्लाहु रसुलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि साउदी अरबको मदिनामा उहाँ जानुभयो। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्वत सुरु भएको मानिन्छ। अहिले हिजरी सम्वत 1448 चलिरहेको छ। इस्लाम धर्ममा महत्त्वपूर्ण योगदान गर्नुभएका उहाँको उपदेशलाई आज स्मरण गरिन्छ। र्याली, सभा लगायतका कार्यक्रम आज आयोजना गरिएको छ। नेपाली जामे मस्जिद, त्यसै गरी काश्मीरी जामे मस्जिद लगायतका देशका विभिन्न मस्जिदमा आज कार्यक्रमको आयोजना गरिएको छ। सरकारले आज मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा हिजो काठमाडौँमा सुरु भएको एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर तिमल सिन्हाले कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्यसहित विश्वसनीय समाचारमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यता र सिद्धान्त परिवर्तन हुन नहुने धारणा व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारणले व्यावसायिक प्रतिस्पर्धासँगै सार्वजनिक हितको जिम्मेवारी समेत पूरा गर्नुपर्ने भएकाले भूमिका विशिष्ट रहेको मन्त्री डाक्टर तिमल सिन्हाले बताउनुभयो। एसिया प्रशान्त क्षेत्र, युरोप तथा अफ्रिकी मुलुकका समेत गरी 40 देशका सञ्चारकर्मी, नीति निर्माता तथा प्रमुख प्रसारण संस्थाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनुहुन्छ। लुम्बिनी प्रदेश सरकारमा सत्तारूढ नेकपाका 3 मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बुटवलमा हिजो प्रदेश प्रमुख कृष्ण बहादुर घरतीमगर समक्ष नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजित थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुष्मा थारूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। प्रदेश प्रमुख घरतीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधान बमोजिम मौजुदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले 5 पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा घर भई काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 10 बस्ने 29 वर्षीया सुषमा भण्डारी, सिन्धुली घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 9 बस्ने 28 वर्षीया करिना देवकोटा, झापा घर भई काठमाडौँ महानगरपालिका 3 बस्ने 27 वर्षीय साजन खनाल रहेको प्रहरीले जनाएको छ। त्यस्तै दोलखा घर भई भक्तपुर को सूर्यविनायक नगरपालिका 1 बस्ने 34 वर्षीय
पेमा लामा ओखलडुङ्गा घर भई काठमाडौँ महानगरपालिका 15 बस्ने 27 वर्षीय तोम कुमारी थापालाई पनि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। यस वर्ष मनसुन प्रवेश गरे यता 60 दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गतको हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीले असार 5 भदौ 1 गतेसम्म देशभर मापन गरिएको कुल वर्षा 746.8 मिलिमिटर रहेको जानकारी दिनुभयो। सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 3 मृत्यु भएको छ। दारमा गाउँपालिका वडा नम्बर 5 1 र वडा नम्बर 6 2 गरी 3 पुरुषको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सर्वेक्षक बिन्देश्वर शाह सुडी विरुद्ध विशेष अदालत काठमाडौँमा हिजो मुद्दा दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 सालदेखि 2081 सालसम्मको अवधिमा 3,71,00,000 भन्दा बढी गैर कानुनी रूपमा आमदानी गरेको र त्यसको स्रोत देखाउन नसकेको भनी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। सुडीले 2046 सालदेखि 2081 सालसम्म वैध आमदानीतर्फ 6 भन्दा बढी रकम वैधानिक आय आर्जन गरेको र बाँकी रकमको भने स्रोत खुलाउन नसकेको भन्दै जफत गर्ने प्रयोजनका लागि पत्नी सुमित्रा देवी शाह विरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अटोमोबाइल क्षेत्रले मेला नाडा अटोसोको 18 संस्करण हिजो काठमाडौँमा सुरु भएको छ। अटोमोबाइलहरूको प्रदर्शनी मेलाको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति रामसाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको एउटा मेरुदण्ड भएको बताउनुभयो। उपराष्ट्रपति यादवले नेपालको गतिशीलता आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीको मनोबल बढाउने ढंगबाट सरकारले कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनुभयो। र काठमाडौँको बानेश्वरमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने युवकलाई 5 थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा प्रहरीमाथि आक्रमण गर्ने जुम्लाको तातोपानी गाउँपालिका 2 घर भई काठमाडौँ महानगरपालिका 31 बस्ने 27 वर्षीय राज कठायतलाई 5 थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासनले अनुमति दिएको हो। उनी विरुद्ध राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल भदौ महिनाको 10 गते बुधबार, श्रावण शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार अगस्त 26 तारिक सन् 2026, नेपाल सम्बत 1146। स्थानीय सरकार आर्थिक स्रोतमा बनेन बलियो, यो समाचार गोरखापत्रको प्रमुख समाचार हो। कार्यक्रमको सुरुवातमा यसै प्रसंगलाई लिँदैछौ। वित्तीय अनुशासन कमजोर हुँदा स्थानीय सरकारहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन्। मुलुक संवैधानिक रूपमा संघीयतामा प्रवेश गरी स्थानीय सरकार गठन भएर सेवा प्रवाह गर्न थालेको 9 वर्षको अवधिमा अधिकांश स्थानीय सरकार वित्तीय रूपमा सबल हुन सकेका छैनन्। आन्तरिक आयको न्यून स्रोत, कर र सेवा शुल्कको पर्याप्त राजस्व संकलन हुन नसक्नु, संघीय र प्रदेश सरकारको अनुदानमा अत्याधिक निर्भरता वित्तीय रूपमा कमजोर हुने कारण बनेका छन्। स्थानीय तहले तलब भत्ता, बैठक खर्च, सवारी, इन्धन लगायत प्रशासनिक क्षेत्रमा बढी खर्च गरिरहे पनि आय स्रोत भने दिगो बन्न सकेको छैन। आर्थिक वर्षको अन्त्यतिर संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने समानीकरण अनुदान कटौतीले समेत स्थानीय सरकार आर्थिक रूपमा सबल हुन नसकेको सम्बद्ध अधिकारीको भनाइ छ। नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा संघीय सरकारले प्रदान गर्ने समानीकरण अनुदान हरेक वर्ष घट्दै गएकाले स्थानीय तह आर्थिक रूपमा कमजोर बनेको बताउनुहुन्छ। प्राप्त स्रोत घट्दै गए पनि खर्चको स्रोत भने स्थानीय तहमा बढ्दै गएका छन्। उहाँका अनुसार गाउँ र नगरसभाले उपलब्ध स्रोतभन्दा धेरै योजना छनौट गरिरहेका छन्। स्थानीय सरकार आर्थिक स्रोतमा बनेन बलियो, गोरखापत्रको मुख्य खबर हो यो। प्रधानमन्त्री सांसद प्रश्नोत्तर आज। मल ग्यासको अभाव, महँगी, सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्म सांसदहरूका प्रश्न, यो समाचारको शीर्षक हो नयाँ पत्रिकाको। देशको कार्यकारी बागडोर सम्हालेको झण्डै 5 महिनामा प्रधानमन्त्री बालेन्द्र शाहले आज पहिलो पटक सार्वभौम संसदमा औपचारिक रूपमा सांसदहरूको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ। सांसदहरूले गर्ने लिखित प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिनुहुने संसदीय अभ्यास भए पनि उहाँ पन्छिँदै आउनु भएको थियो। सभामुख डोल प्रसाद अरियालले एक भदौको प्रतिनिधि सभा बैठकबाट आजका लागि मिति नै तोकेर सांसदहरूको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई रुलिङ नै गर्नुभएको थियो। आज दिउँसो 1 बजे बोलाइएको संसद बैठकमा प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ। प्रतिपक्षी दलका 11 सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नहरू संसद सचिवालयमा बुझाइसकिएका छन्। उनीहरूका प्रश्न ग्यास र मल अभाव, सुकुम्बासीको उठिवास, बढ्दो महँगी र भ्रष्टाचार, सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीमाथि केन्द्रित रहेका छन्। संसद सचिवालयले सत्तारूढ रासोपाका सहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका कुल 15 सांसदलाई प्रश्न पठाउन भनेकोमा रासोपाका 3 सांसदले मात्रै पठाएका छन्। एउटा बैठकको प्रश्नोत्तरमा 15 प्रश्न हुने नियमावलीमै व्यवस्था रहेको छ। प्रधानमन्त्री सांसद प्रश्नोत्तर आज। मल ग्यासको अभाव, महँगी, सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्म सांसदहरूका प्रश्न, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। देउबा गगन किन संवादहीनता, अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको 15 महाधिवेशन रोक्न माग गर्दै दिनुभएका छुट्टा छुट्टै पूरक निवेदन हिजो सर्वोच्च अदालतमा दर्ता भएका छन्। पार्टी एकताका लागि पूर्व सभापति देउबा र सभापति गगन थापा बीच संवादको प्रयास भइरहेका बेला देउबा पक्षद्वारा महाधिवेशन रोक्नुपर्ने पूरक निवेदन
अदालतमा दर्ता भएका छन्। यसले काङ्ग्रेसको आन्तरिक विवाद साम्य हुनुको सट्टा झन चर्किने सम्भावना देखिएको छ, जबकि संस्थापन थापा समूहले असोज 16-देखि 19 गतेसम्म महाधिवेशन गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरिसकेको छ। देउबा गगन किन संवादहीनता अन्नपूर्णले मुख्य खबर बनाएको छ। डिजिटल स्वास्थ्यमा बागमतीको फड्को शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले फड्को मारेको छ। बागमती प्रदेशका सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या, कुन सेवामा कति बिरामी आए, आकस्मिक सेवाको अवस्था, अस्पतालमा भर्ना भएका बिरामी, प्रयोगशाला परीक्षण तथा स्वास्थ्य बिमा र नगदबाट सेवा लिनेको विवरण, कति बिरामीले कुन अस्पतालबाट निशुल्क सेवा लिए भन्ने विवरण अब डिजिटल प्रणालीबाटै हेर्न सकिन्छ। प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले सञ्चालनमा ल्याएको बागमती डिजिटल हेल्थ प्रणालीले प्रदेशका स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको दैनिक विवरणलाई डिजिटल अभिलेखमा ल्याउँदै स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने प्रयास गरेको छ। डिजिटल स्वास्थ्यमा बागमतीको फड्को गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। गोर्खापत्रले अग्रपृष्ठमै सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ, सूचना तथा सञ्चार मन्त्रीको भनाइलाई गोर्खापत्रले खबर बनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले सञ्चार माध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने स्पष्ट गर्नुभयो। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा हिजोदेखि काठमाडौँमा सुरु भएको एसिया पेसिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सञ्चार मन्त्री तिमिल सिन्हाले यस्तो बताउनु भएको हो। उहाँले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्त परिवर्तन हुन नहुने स्पष्ट पार्नुभयो। सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ, सूचना तथा सञ्चार मन्त्रीको भनाइलाई गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। नियुक्तिमा पुरानै प्रवृत्ति, 9 विश्वविद्यालयका उपकुलपतिमा महिला शून्य, नागरिकको अग्रपृष्ठको खबर हो यो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका झण्डै 1600 नियुक्ति अध्यादेश मार्फत खारेज गरिदियो। विश्वविद्यालयदेखि मुलुकका महत्त्वपूर्ण निकायमा राजनीतिक भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै सरकारले अब दलीय निकटताका आधारमा नभई योग्यता र क्षमताका आधार नियुक्ति गर्ने दावी गर्यो। त्यसबाट सरकारले राम्रै प्रशंसा पनि कमायो, तर घुमिफिरी रुम्जाटार भने जस्तै शासन र सत्ताको आसमा बस्ने व्यक्ति फेरिए पनि नियुक्ति गर्ने प्रक्रिया र परम्परा भने परिवर्तन भएको देखिन्न। बाहिर देखाउन खुल्ला प्रतिस्पर्धा भन्ने गरिए पनि नियुक्तिमा आफू निकटलाई रोजेको आरोप सरकारमाथि लाग्न थालेको छ। नियुक्तिमा पुरानै प्रवृत्ति, 9 विश्वविद्यालयका उपकुलपतिमा महिला शून्य, नागरिकले अग्रपृष्ठमा बनाएको समाचार हो यो। उपकुलपतिहरू नै एकीकृत छाता ऐनको विपक्षमा शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा समाचार बनाएको छ। उपकुलपतिहरू विश्वविद्यालय छाता ऐनको विपक्षमा उभिएका छन्। एउटै प्रकृतिका विश्वविद्यालयहरू एकीकृत ऐनबाट सञ्चालन गर्नुपर्ने माग प्राज्ञिक क्षेत्रबाट हुँदै आएको छ, तर शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो गरेको छलफलमा 14 विश्वविद्यालयका उपकुलपति सहित निमित्त रजिस्ट्रारहरूले छाता ऐनले विश्वविद्यालयको स्वायत्तता कमजोर बनाउने भन्दै त्यसको विपक्षमा धारणा राखे। बरु प्रधानमन्त्री कुलपति हुने व्यवस्था संशोधन गरेर बोर्ड अफ ट्रस्टी
प्राज्ञहरूको संरक्षक समिति मोडेल लैजानु पर्नेमा उहाँहरूको जोड थियो। त्यस्तै विश्वविद्यालयका लागि आवश्यक अध्यापक र कर्मचारी छनौट र पदपूर्ति गर्ने एकीकृत सेवा आयोग गठनको औचित्यमाथि पनि उपकुलपतिहरूले प्रश्न उठाउनुभयो। उपकुलपतिहरू नै एकीकृत छाता ऐनको विपक्षमा कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। भारतबाट करिब 25,000 टन चिनी आयात गरिँदै कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। सरकारले आसन्न चाडपर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ, तर नेपालको अनुरोधमा भारतले 25,000 टन चिनी दिने भएको हो। भारतबाट करिब 25,000 टन चिनी आयात गरिँदै यो खबर कारोबारले अग्र पृष्ठमा छापेको छ। शरदयाममा मनास्लु आरोहणको चाप बढ्दै बाटो बनाउन खटिए 7 शेर्पा, कान्तिपुरले अर्थ पृष्ठमा खबर छापेको छ। वसन्त ऋतुमा सगरमाथामा देखिने आरोहीको चहल पहल शरद ऋतुमा उत्तरी गोर्खाको मनास्लु हिमालमा देखिन थालेको छ। विश्वको 8 अग्लो हिमाल मनास्लु 8,163 मिटर आरोहणका लागि यस वर्ष अहिलेसम्मकै धेरै विदेशी आरोही आउने अनुमानसँगै उत्तरी गोर्खाको सामा गाउँदेखि आधार शिविरसम्मको क्षेत्र फेरि आरोहण गतिविधिले भरिने देखिएको छ। मनास्लु आरोहणको मुख्य सिजन सुरु हुनु अघि नै आरोहण कम्पनीहरूले भदौ पहिलो साता यता आधार शिविरमा टेन्ट, खाद्यान्न, अक्सिजन, डोरी, स्नोबार, आइसक्रू र अन्य बन्दोबस्तीका सामग्री गोर्खा र मनाङको सडक मार्गबाट धमाधम पुर्याउन थालेको पर्वतारोहण सञ्चालक संघका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले बताउनुभयो। शरदयाममा मनास्लु आरोहणको चाप बढ्दै बाटो बनाउन खटिए 7 शेर्पा, कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। जोखिम मुक्त भएन पोल्ट्री शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। नेपालका गाउँघरमा बिहानको सुरुवात प्राय कुखुराको भाले बासेको आवाजसँगै हुन्छ। कुखुरा पालन हजारौं परिवारको आय आर्जनको मुख्य आधार बनेको छ। घर खर्च धान्यदेखि छोरा छोरीको शिक्षा रोजगारी सिर्जना र वैदेशिक रोजगारीबाट फर्किएका युवाको उद्यमशीलताको माध्यम समेत यही व्यवसाय बनेको छ। तर पछिल्ला वर्षमा कुखुरा पालन अर्थात् पोल्ट्री क्षेत्र अनेक चुनौतीले घेरिँदा किसानहरू सडकमा उत्रन बाध्य भएका छन्। पोल्ट्री विज्ञ डाक्टर सुदीप हुमागाईका अनुसार पोल्ट्री क्षेत्र करिब 2 खर्ब रुपियाँ बराबरको उद्योग हो। कुल गृहस्थ उत्पादनमा यसको योगदान 2.9% रहेको छ। यस क्षेत्रमा 56,000 भन्दा बढी परिवार आबद्ध छन् भने करिब 3,26,000 व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। यति ठूलो आर्थिक महत्व बोकेको क्षेत्र अहिले लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम र अवैध तस्करीको दबावबाट गुज्रिरहेको छ। जोखिम मुक्त भएन पोल्ट्री गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। 40 दिनपछि खुल्यो तातो पानी जोड्ने सडक, रोकिएका कन्टेनर भित्रिँदै कान्तिपुरले अर्थपृष्ठमा खबर बनाएको छ। लगातारको वर्षाले ठाउँ ठाउँमा सडक भाँसिएर 40 दिनदेखि ठप्प चीनसँगको प्रमुख व्यापारिक नाका तातो पानी जोड्ने कोदारी सडक हिजोबाट अस्थायी ट्र्याक मार्फत सञ्चालनमा आएको छ। सुदूरपश्चिम सरकार 40 दिनदेखि बजेट शून्यतामा, यो खबर हो कारोबारको भित्री पृष्ठको। सुदूरपश्चिम प्रदेश सरकार 40 दिनदेखि बजेट शून्यतामा रहेको छ। मुख्यमन्त्री खगराज भट्ट नेतृत्वमा सरकार गठन भएसँगै चालु आर्थिक वर्ष 2083-84 बजेट पुनर्लेखन गरी प्रदेश सभामा पुनः प्रस्तुत गर्ने तयारी सुरु भएको हो। बजेट पुनर्लेखनसँगै यसको आकार समेत घट्न सक्ने सम्भावना देखिएको छ। सुदूरपश्चिम सरकार 40 दिनदेखि बजेट शून्यतामा, कारोबारको भित्री पृष्ठको समाचार हो यो। 5% भन्दा बढी सेयर बेच्ने सेयरधनीले सूचना सार्वजनिक गर्नुपर्ने, यो खबर नयाँ पत्रिकाको भित्री पृष्ठको हो। सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले कुल सेयरमध्ये 5% वा त्यसभन्दा बढी सेयर बेच्न चाहेमा कारोबार हुनुभन्दा कम्तीमा 15 दिन अघि नै जानकारी दिनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड सेबोनले हिजो नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो। 5% भन्दा बढी सेयर बेच्ने सेयरधनीले सूचना सार्वजनिक गर्नुपर्ने नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार छापेको छ। डोल्पाको याक चीज डीडीसीले बजारसम्म ल्याउने, कारोबारको भित्री पृष्ठमा समाचार छ। डोल्पाको हिमाली पाटनमा चरिरहेका याक तथा चौरीबाट उत्पादन हुने दूध अब चीजमा प्रशोधन गरी व्यावसायिक बजारमा पुर्याउने तयारी थालिएको छ। दुग्ध विकास संस्थान डीडीसीले डोल्पामा उत्पादित याक तथा चौरीको दूधबाट बन्ने चीजको उत्पादन प्रविधि र बजारीकरणमा चासो देखाएपछि जिल्लाको हिमाली क्षेत्रमा वर्षौंदेखि सीमित रहेको चौरी पालनलाई व्यावसायिक चीज उद्योगसँग जोड्ने सम्भावना बढेको छ। डोल्पाको याक चीज डीडीसीले बजारसम्म ल्याउने कारोबारले भित्री पृष्ठमा समाचार छापेको छ। ड्राइभिङ लाइसेन्स नहुँदा जरिवानाको मारमा फरक क्षमताका चालक, यो खबर हो नयाँ पत्रिकाको भित्री पृष्ठको। कृत्रिम खुट्टाका सहाराबाट हिँडुल गर्ने मोरङ खेराबारीका राम कार्की वर्षौंदेखि स्कुटर चलाउँदै आउनु भएको छ। तर उहाँले हालसम्म पनि सवारी चालक अनुमति पत्र लाइसेन्स पाउन सक्नु भएको छैन। विराटनगर महानगरपालिका 5 का जगदीश खनाल पनि कान कम सुन्नुहुन्छ, आँखाको दृष्टि पनि कमजोर छ। तर उहाँले पनि वर्षौंदेखि सुरक्षित 7 मोटरसाइकल गुडाइरहनु भएको छ। हालसम्म दुर्घटनामा परेको अनुभव उहाँसँग पनि छैन। बिना लाइसेन्स सुरक्षित 7 सवारी साधन हाँक्दै आएका फरक क्षमताका कार्की र खनाल प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ। कोशी प्रदेशमा बिना लाइसेन्स सवारी साधन हाँक्दै आएका फरक क्षमताका व्यक्ति धेरै हुनुहुन्छ। वर्षौंदेखि सुरक्षित साथ सवारी साधन हाँक्ने उहाँहरूसँग दुर्घटनाका कुनै अनुभव छैनन्। तर ट्राफिक प्रहरीको चेक जाँचमा भने पटक पटक शास्ति बेहोर्नु परेको छ। ड्राइभिङ लाइसेन्स नहुँदा जरिवानाको मारमा फरक क्षमताका चालक, नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। र सुत्केरीलाई अस्पताल पुर्याउन हेलिकप्टरकै भर, गोर्खापत्रले भित्री पृष्ठमा यो समाचार छापेको छ। भौगोलिक विकटता र स्थानीय स्तरमा विशेषज्ञ स्वास्थ्य सेवाको अभावका कारण काभ्रे पलाञ्चोकको दुर्गम डाँडापारी क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई अझै पनि उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता रहेको छ। सुत्केरीलाई अस्पताल पुर्याउन हेलिकप्टरकै भर, गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। काङ्ग्रेस एमाले सहितका स्थापित दलका प्रमुख नेतृत्व गत वर्ष भाद्र 23 र 24 गतेको परिवर्तित परिस्थिति अनुरूप अघि बढ्न नसकेको भने आफ्नै पार्टीभित्र निशानामा छन्। त्यसक्रममा नेपाली काङ्ग्रेसको एउटा समूहले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व स्थापित गरिसकेको छ भने एमालेभित्र पनि नेतृत्वको आलोचना तीव्र रूपमा मुखर हुँदै गएको छ। काङ्ग्रेस विवाद अहिले सर्वोच्च अदालतमा छ भने एमालेभित्रको भुसको आगोले ठूलो रूप लिँदै गएको देखिएको छ। एमालेभित्रको जारी असन्तुष्टि वा विवाद के हो, यसको मिलन बिन्दु के हो र केलाई मुख्य विषय या केन्द्र मानेर एमाले अबको विवाद या असन्तुष्टिको सम्बोधन गर्छ लगायतका विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौँ। नेकपा एमालेका केन्द्रीय सदस्य एवं अध्यक्ष केपी शर्मा ओली निकट मानिनुहुने एकजना नेता विशाल भट्टराई अन्तर्संवादमा कुराकानीका लागि प्रत्यक्ष सम्पर्क हुनुहुन्छ। भट्टराईज्यू,
4: हजुर,
3: स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: यहाँहरूको पार्टीभित्र अहिले चलिरहेको विवाद भनौँ, असन्तुष्टि भनौँ, या देखिएको भुसको आगो के कस्तो प्रकारको हो?
4: नेकपा एमालेमा अहिले जारी रहेको छलफल त्यो कुनै विवाद या चाहिँ पार्टीलाई ध्वंस गर्ने प्रकृतिको नभइकन खास गरी फागुन 21 निर्वाचन परिणाम नेकपा एमालेका लागि असाध्यै प्रतिकूल भइसकेपछि त्यो परिणामलाई ठोस र वस्तुसम्मत समीक्षा गर्ने र त्यसका आधारमा आगामी दिनमा पार्टीलाई फेरि पुनर्स्थापित गर्ने या पार्टीलाई फेरि पूर्ववत अवस्थामा कसरी फर्काउने भन्ने एक प्रकारको पार्टीभित्रको आन्तरिक छलफलको रूपमा मात्रै यसलाई बुझिदिँदा पुग्छ। लामो इतिहास भएको पार्टी, धेरैपल्ट निर्वाचनमा कि पहिलो कि दोस्रो हुँदै आएको पार्टी, स्थानीय तहदेखि माथिल्लो तहसम्म सबै ठाउँमा चाहिँ एक किसिमको प्रभुत्व जमाउँदै आएको र समुदायसँग असाध्यै राम्रो सम्बन्ध भएको, चाहे त्यो वनसँग सम्बन्धित होस्, विद्यालय होस्, उपभोक्ता समिति होस् वा स्थानीय तहका सबै खाले व्यवस्थापनहरूमा रहेको यो पार्टी निर्वाचनमा चाहिँ असाध्यै प्रतिकूल परिणाम प्राप्त गरिसकेपछि कसरी यो पार्टीलाई फेरि जनताका बिचमा पुनर्जीवित गर्ने भन्ने पार्टीभित्रको बहसको रूपमा मात्रै आजको एमालेको छलफललाई बुझिदिँदा पुग्छ जस्तो लाग्छ मलाई।
3: भनेको चाहिँ फागुन 21 निर्वाचनमा कम मत आयो या अलि सङ्ख्या भनौँ न यहाँहरूको चाहिँ जुन सङ्ख्यात्मक हिसाबले यहाँहरू अलि सानो पार्टी हुनुभयो, आकारले या सानो हुनुभयो भन्ने विषय मात्रै आजको यो त्यति विषयलाई मात्रै यहाँहरूले छलफल गरेर आजको विवाद या असन्तुष्टि या यहाँको शब्दमा छलफलले पार्टीले पुनर्जीवन पाउँछ त अथवा मैले अलिकति पूरक गरिहालौँ अथवा त्यसका लागि गत वर्ष भाद्र 23 र 24 पनि हेर्नुपर्ने होला।
4: खास गरी भन्ने हो भने नेकपा एमाले भदौ 23-24 जुन खालको विध्वंस नेपालमा भयो त्यो विध्वंसलाई हेर्ने दृष्टिकोणमा अरू कतिपय पार्टीहरूमा पिपल पाते खालको अलि अवसरवादी खालको दृष्टिकोणहरू देखा पर्यो। मलाई झलझली सम्झना छ, त्यस बेला कमरेड प्रचण्डले जेएनजीहरूसँग मेरो त ठ्याक्कै मुद्दा मिल्छ, उहाँहरूले जे गर्नुभयो त्यो एकदमै राम्रो गर्नुभयो, त्यसमा मेरो समर्थन छ, साथ छ भनेर हतार हतार आत्मसमर्पणवादी दृष्टिकोण अघि सार्नुभयो। नेपाली काङ्ग्रेस त त्यही जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणका सम्बन्धमा भएका विवादले पार्टी विभाजनको ठाउँसम्म पुग्यो र अहिले तपाईँले सुरुवातमा भूमिका बाँध्दा भन्नुभयो जस्तो त्यो विवाद अहिले सर्वोच्च अदालतसम्म पुगेको छ र पार्टी चाहिँ कसरी एक ठाउँमा उभ्याउने भनेर उहाँहरू चिन्तामा हुनुहुन्छ। नेकपा एमाले सुरुमै सही दृष्टिकोण अघि सार्यो, त्यो के हो भने भदौ 23 र 24 गतेको घटना जनताको छिटफुट असन्तुष्टिलाई दुरुपयोग गरेर राष्ट्रलाई विध्वंस मचाउने, राष्ट्रका सबै संरचनाहरू डराउने राजनीतिक दलहरूका कार्यालयहरू जलाउने, नेताहरूका निजी भवनहरू जलाउने, ठुला ठुला व्यावसायिक प्रतिष्ठानहरूमा आगो लगाउने, एक प्रकारले भन्ने भने देशलाई प्रतिगामी दिशामा लाने, विध्वंस मचाउने र देशलाई चाहिँ तहस नहस बनाउने षड्यन्त्र अनुरूप भएको थियो भन्ने एमाले त्यो दृष्टिकोण अघि सार्यो र त्यो दृष्टिकोणमा
3: एमालेको भट्टराईज्यू एमालेको यो स्पष्ट यहाँले भनेको जस्तो दृष्टिकोण भएको भए त अहिले एमाले यत्रो समस्यामै आउँदैन थियो नि त, त्यत्रो मत घट्दै घट्दैन थियो। अहिले यहाँहरूको नवीकरण यदि चाहिँ पार्टी सदस्यको नवीकरणकै हेर्ने भने यहाँहरूकै तथ्याङ्कले भनिरहेछ 53% बढी बढ्न सकेन। यहाँहरूको पार्टीमा जुन खालको विवाद छ नेतृत्वलाई लिएर त्यो सबै त छताछुल्लो भइसकेको छ नि, यहाँले जति ढाके पनि त्यो ढाकिन्छ र
4: एउटा कुरो के हो भने त्यो घटनालाई हेर्ने दृष्टिकोणमा हाम्रो पार्टीभित्र विवाद छैन, तर सत्य कुरा त्यही नै हो किनभने संसारमा कुनै पनि आन्दोलनले यो रूपमा विध्वंस मचाएको कहीँ पनि देखिँदैन। त्यो विध्वंस मचायो भने त्यो देश समाप्त गर्ने देश सक्ने देश सिद्ध्याउने शक्तिहरूले नै गर्छ। तर यो नेपालमा एउटा दुर्भाग्यपूर्ण कुरा के रह्यो भने जसले विध्वंस मचायो त्यसैलाई जनताले मतदान गरे, विजयी बनाएर उनीहरूले नै म्यान्डेट प्राप्त गरे। त्यस कारणले गर्दाखेरि अहिलेको मूल समस्या नै त्यही हो, हामीले जे दृष्टिकोण अघि सार्यौँ त्यो जनताले
3: होइन अब त्यसलाई त फरक ढङ्गले बुझिदिनु पर्यो भट्टराईज्यू, किनभने हिजोको दिनमा पनि भनौँ न राणाहरू स्थापित थिए, काङ्ग्रेस आयो, काङ्ग्रेसले चाहिँ त्यसको विरुद्ध चाहिँ अभियान चाल्यो, काङ्ग्रेसलाई जनताले अनुमोदन गरे, पछि चाहिँ यहाँहरूले पनि त्यस्ता खालका कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुभयो, यहाँहरूलाई अनुमोदन गर्यो, माओवादी आयो, माओवादीले चाहिँ त्यस्तै खालको कार्यक्रमहरू सञ्चालन गर्यो, विद्रोही टाइपको उनीहरूलाई पनि चाहिँ जनताले अनुमोदन गरे, त्यो त संस्थागत भइरहेको या यथास्थितिलाई त परिवर्तन गर्ने कुरामा त जनताले साथ समर्थन गरेकै छन् नि। आफूलाई नगर्दा चाहिँ नराम्रो, आफूलाई गर्दा राम्रो भन्नु त भएन, त्यो दृष्टिकोण ठिकै छ होला यहाँहरूको हिसाबले। मेरो अहिले मेरो मूल प्रश्न चाहिँ के भने यहाँहरूको पार्टीभित्र जुन खालको विवाद देखिएको छ, अब प्रतिवेदनै बन्यो, प्रतिवेदनै यहाँहरूको मूल नेतृत्वलाई चाहिँ सहज नहुने खालको प्रतिवेदन आयो, त्यो त यहाँहरूलाई जानकारी नै छ। अब यो बिचमा अब विवाद छैन, यो छलफल मात्रै हो भनेर यहाँले भनिरहँदा पनि जुन समस्या त देखिएको छ त्यो समस्यालाई समाधान चाहिँ यहाँहरूले कसरी गर्नुहुन्छ भन्ने मेरो प्रश्न।
4: मैले अघिको सन्दर्भमा भन्न चाहेको कुरा त्यही नै हो कि भदौ 23-24 घटनालाई हेर्ने दृष्टिकोणमा चाहिँ हामीले जे अघि सार्यौँ त्यो जनताका बिचमा स्थापित गर्न सकेनौँ वा जनताले त्यसलाई कार्य गरे जसले गर्दा परिणाम हाम्रो लागि प्रतिकूल भयो। त्यसपछि चाहिँ हाम्रो परिणाम अकल्पनीय, अनपेक्षित र अप्रत्याशित रूपमा प्रतिकूल भइसकेपछि अब पार्टीलाई कुन दिशामा अघि लाने भन्ने बारेमा पार्टीभित्र बहस भयो। अर्थात् पार्टीको मूल नेतृत्वका कारणले यो निर्वाचन परिणाम प्रतिकूल भयो वा हाम्रा मूलभूत नीतिहरूका कारणले भयो, कार्यशैलीका कारणले भयो या विभिन्न कारणले भयो भन्ने बारेमा पार्टीभित्र मत विभाजनहरू भए।
3: हजुर,
4: वास्तवमा भन्ने भने हामी लामो समयदेखि सरकारमा बस्यौँ अथवा संसदमा बस्यौँ जसले गर्दाखेरि जनताले कतिपय असन्तुष्टिहरू जे व्यक्त गरे त्यो असन्तुष्टिको कारक हामीलाई थाहाने, वास्तवमा देश बिग्रिनुमा हामी मात्रै जिम्मेवार थिएनौँ, जम्मा हामी यो 35 वर्षमा जम्मा 8 वर्ष मात्रै प्रधानमन्त्री पाएको हो नेकपा एमाले, सरकारको मूल नेतृत्व हामीले प्राप्त गरेको जम्मा 8 वर्ष हो, तर दोष जति 35 वर्षमा तिमीहरूले सक्यौ भन्ने प्रकारको भाष्य निर्माण गरियो सोसियल मिडियाको माध्यमबाट। हामी पुराना पार्टीहरूलाई खास गरी त्यो बेला भदौको बेलामा सरकारमा बसेको नाताले नेकपा एमालेप्रति बढी दोष लाग्यो, जसले गर्दाखेरि निर्वाचन परिणाम प्रतिकूल भइसकेपछि पार्टीमा स्वाभाविक रूपमा यसले गर्दा त्यसले गर्दा भन्ने प्रश्नहरू त उठ्ने नै भए। तर एउटा सहज हामी यसबाट निकास दिन सक्छौँ, पार्टीमा यो बहस हो, छलफल हो, यसले केही बिगारेको छैन, अब हामी यसलाई एउटा सहज निकास दिन्छौँ, पार्टीलाई एकताबद्ध बनाउँछौँ, थप आफूलाई सुदृढ गर्छौँ, सुधार गर्छौँ, व्यवस्थित गर्छौँ, कमीहरू स्वीकार गर्छौँ र पार्टीलाई सुव्यवस्थित, सुविचारित, सुसङ्गठित बनाएर फेरिका निर्वाचनहरूमा पार्टीलाई फेरि रिभाइभ गर्ने गरी अगाडि बढ्छौँ।
3: यहाँको जवाफ अलिक बढी सैद्धान्तिक भयो, ठ्याक्कै अब कसरी हुन्छ त, गर्न त गर्नुपर्ने त्यही नै हो, पार्टीहरू सरकारहरूले आफूलाई पुनर्स्थापित गर्ने नै हो होइन, त्यो सैद्धान्तिक कुरा ठिक हो। तर अब कार्यान्वयनका कुरामा गर्ने भने भनौँ न, अब अहिलेको मूल नेतृत्व खास गरी अध्यक्ष केपी शर्मा ओलीलाई नै साथ दिएका कतिपय नेताहरूले होइन अब उहाँलाई पुग्यो, अब उहाँबाट चल्दैन भनेर सार्वजनिक रूपमै भनिरहेका छन्, प्रतिवेदनमै लेखिरहेका छन्, भाषण गरिरहेका छन्। अब उहाँ एउटा अध्यक्षलाई हटाएर अथवा उहाँलाई चाहिँ अहिले बिदा दिएर एमालेभित्रको यो सबै समस्या समाधान हुन्छ कि हुँदैन कि, अथवा अहिले नेतृत्वमा रहेका भनौँ न महासचिव, उपाध्यक्ष, फलानु यी पदमा भएका व्यक्तित्वहरूलाई हटाएर हुन्छ कि, नयाँ जेन्जी युवाहरूलाई ल्याएर हुन्छ कि, अब यो हुन्छ चाहिँ कसरी, गर्नुहुन्छ चाहिँ कसरी भन्न खोजेँ मैले।
4: पार्टीलाई अप्ठ्यारो परेको भनेको चाहिँ मूलभूत रूपमा समस्या भयो, त्यसको समाधानको कुरो जाँदाखेरि एउटा प्रतीकात्मक रूपमा तपाईँलाई म के भनौँ भने, हामी एउटा लामो यात्रामा थियौँ, हामी हिँड्दै गरेको राजमार्ग भाँसियो, खाल्लो पर्यो, भनेपछि अब कतिपयले भन्नुहुन्छ यसलाई पुरेर जाउँ, कतिपयले भन्नुहुन्छ फर्क्यौँ, कति दायाँ लागौँ भन्नुहुन्छ, कतिपय बायाँ लागौँ भन्नुहुन्छ, कोही पर्खेर चाहिँ केही समयपछि जाउँ भन्नुहुन्छ, यस्तै खालका अनेक धारणाहरू आएका छन्। यसबिचमा
3: कोही कोहीले चाहिँ नेतृत्व गर्ने एक दुईजनालाई त्यहीँ छोडेर हामी अगाडि बढौँ पनि भन्दैछन् नि, होइन
4: भन्दैछन्, त्यो पनि भन्दैछन्। यस्तो स्थितिमा के हो त भन्दाखेरि, हामीले मूल चिज भनेको चाहिँ नेतृत्व एउटा प्रश्न हो, मूल कुरा चाहिँ विगत लामो समयदेखि हाम्रो कार्यशैलीमा देखिएका खोटपूर्ण व्यवहारहरू, हामीले अलिकति जनतासँग निकट सम्बन्ध नराख्ने, हामी जे गर्दा पनि जितिहाल्छौँ, जसो गर्दा पनि हामीलाई त छान्छन् नि जनताले, अरू को छ र भन्ने प्रकारको दम्भ हाम्रो पार्टी पङ्क्तिमा पनि देखा पर्यो। स्थानीय प्रदेश केन्द्रमा पनि सरकारमा बसेका कयौँ मान्छेहरूमा चाहिँ अनावश्यक प्रकारका चाहिँ नि तपाईँको जनताका विरुद्धमा या जनताले नरुचाएका काम व्यवहारहरू हामीले गर्न पुग्यौँ, जसले गर्दाखेरि चाहिँ मान्छेहरूले सधैँभरि यिनै मान्छेहरू, यही खालको व्यवहार, यही खालको कुराकानी एकपल्ट हेरौँ न त भनेर परिवर्तन खोज्नुभयो। अर्को कुरा चाहिँ देश बन्दै बनेन भनेर चाहिँ एक प्रकारको सोसियल मिडियाबाट यस्तो भाष्य बनाइयो, नेगेटिभिटी सिर्जना गरियो, जसले गर्दाखेरि पार्टीहरूले देश समाप्त गरे भन्ने प्रकारको भाष्य बनाइयो। र अहिले उहाँहरूले जे जे आरोप लगाउनुहुन्थ्यो, अहिले दिनानुदिन उहाँहरूका काम क्रियाकलाप नयाँहरूको हेर्दाखेरि चाहिँ आखिर उस्तै त रहेछ भन्ने कुरा चाहिँ मान्छेहरूले बल्ल बुझ्दैछन्। यस्तो बेलामा पार्टीले पनि त्यसको प्रतिबिम्ब देखा पर्छ नै पार्टीभित्र, त्यस अनुसार हामी अगाडि बढ्छौँ। र अहिले हामीले भर्खरै महाधिवेशन सम्पन्न भइसकेको हुनाले चाहिँ नेतृत्वको बारेमा अब अहिले हामी धेरै कुराहरू पुनर्विचारतर्फ जाँदैनौँ। हाम्रा नीतिहरूमा, हाम्रा कार्यशैलीहरूमा, हाम्रा व्यवहारहरूमा जनताका विरुद्धमा जे भए, जनताले नरुचाउने जे जे कामहरू हामीले गर्यौँ त्यसलाई सुधारेर पार्टीलाई चाहिँ एउटा सही बाटोमा लान्छौँ अब हामी।
3: त्यो यहाँले भनेको कुरा चाहिँ यहाँको अहिलेको नेतृत्व पङ्क्ति र त्यसपछि चाहिँ त्योभन्दा तलका नेतृत्वहरू, पार्टी सदस्य, शुभचिन्तक, यहाँले अघि भनेको जस्तो वनमा, विद्यालयमा, फलानुमा, सामुदायिक सङ्घ संस्थामा भएका यहाँका शुभचिन्तकहरू, पार्टीका सदस्यहरूले होइन अब अहिलेको यही अध्यक्षलाई कायम गर्ने, यही कार्य समितिलाई कायम गर्ने, अगाडि जाने भन्दा मान्छन् होला।
4: अब अहिलेको एउटा बाध्यता के रह्यो भन्दाखेरि, हामीले ठ्याक्कै चुनाव अगाडि महाधिवेशन सम्पन्न गऱ्यौँ, महाधिवेशनबाट नेतृत्व निर्वाचित भएर आयो, त्यसरी आएको नेतृत्व, म्यान्डेट प्राप्त गरेको नेतृत्वलाई बिचमा हामीले चाहिँ बदल्न खोज्दाखेरि चाहिँ विभिन्न समस्याहरू पार्टीभित्र उत्पन्न हुने भए, जसले गर्दाखेरि चाहिँ अहिलेको अवस्थामा चाहिँ हामीले पूर्ववत अवस्थामै जानुपर्ने, तर हाम्रा आफ्ना नीति, व्यवहार, कार्यशैली र कतिपय काम क्रियाकलापमा आफूलाई सुधारेर जनताको सँगको सम्बन्ध सुमधुर बनाउने र निरन्तर जनतामा जाने, नयाँ पुस्तालाई पार्टीमा भित्र्याउने, अनेक प्रकारका नयाँ खालका कार्यक्रमहरू बनाएर चाहिँ पार्टीलाई रिभाइभ गर्नेतर्फ अहिले जाने र केही समयपछि हामी नेतृत्वका सम्बन्धमा पनि छलफल कुराकानी अघि बढाउँछौँ, तर त्यो आशावादको विकास गर्छौँ। तर अहिलेलाई चाहिँ हामी पार्टीलाई चाहिँ एकताबद्ध, सङ्कट पर्यो भनेपछि झन् विभाजित हुनु भएन, त्यस कारण सङ्कट पर्दाखेरि झन् एकताबद्ध भएर जानुपर्छ भन्ने चाहिँ हाम्रो सोचाइ रहेको छ।
3: भनेको काङ्ग्रेसले जस्तो विशेष महाधिवेशन यहाँहरूले गर्नुहुँदैन, अथवा यहाँहरूको पार्टीमा त्यो आवाज उठेका आवाजहरूलाई चाहिँ सहमतिमा यहाँहरू मिलाउनुहुन्छ र अर्को नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको कुरा हुन्छ, त्यो कुरा चाहिँ यहाँका पार्टीका अहिलेका पदाधिकारीहरूदेखि लिएर तल्लो तहसम्मका सबै मानिसहरूले मान्छन् र यो 53% मात्रै नवीकरण गरेको यो 70% अझै योभन्दा बढी नयाँ युवाहरू पनि आउँछन् भन्नेमा यहाँहरू आशावादी हो?
4: अनि यो प्रश्नमा चाहिँ अघि नै म करेक्सन गरौँ भन्दै थिएँ, रेडियो नेपाललाई धन्यवाद छ भन्ने अवसर दिनुभयो। हाम्रो अहिलेको पार्टी सदस्यता चाहिँ 53% होइन, यो महिनाभरिमा हाम्रो देशभरिको रिपोर्ट आइपुग्छ। मेरो विचारमा चाहिँ म आफै पनि सङ्गठन विभागमा छु लामो समयदेखि, मलाई त्यहाँको सबै कुरा थाहा हुन्छ। 75% सदस्यता त इजिली नवीकरण हाम्रो भइ नै हाल्छ। त्यो बाहेक पनि अलिकति सदस्यता चाहिँ घट्नुको एउटा कारण के हो भने अघिल्लो महाधिवेशनको बेला मधेसमा चाहिँ कतिपय जिल्लाहरूमा चाहिँ अनावश्यक रूपमा सदस्य संख्या बढाएर ल्यायो महाधिवेशन केन्द्रित गरेर, त्यो पुरानै अवस्थामा फर्किँदाखेरि टोटलको पर्सेन्टेजमा अलिकति कम हुन गएको, नभए हाम्रो सदस्यता चाहिँ त्यति धेरै बिग्रिने स्थिति छैन। अब
3: हरेक मान्छेहरू यहाँको कुरा मैले बुझे। मेरो प्रश्न के भनेपछि चाहिँ अब निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा यहाँहरू पुरानै चाहिँ अवस्थामा फर्किनुहुनेछ, यहाँहरूको जुन दबदबा थियो यहाँकै भाषामा अघि स्थानीय तहका निर्वाचनहरूमा यहाँको जुन यहाँहरूको जुन पार्टीको उपस्थितिको संख्या थियो त्यही अवस्थामा यहाँहरू फर्किनुहुन्छ भन्नेमा यहाँहरूलाई विश्वास छ?
4: 84 निर्वाचनमा हामी फेरि पूर्ववत अवस्थामा फर्किहाल्छौँ, सबै सुधार गर्छौँ, टोटल रूपमा हामी जित्छौँ भन्ने त मेरो दाबी छँदै छैन। एउटा सानो सानो जवाफ चाहिँ हामी दिन्छौँ, अस्तिको फागुन 21 निर्वाचनको परिणाम अप्रत्याशित थियो, अकल्पनीय थियो, हामी माथि भएको चाहिँ हमला थियो, त्यो भन्ने कुराको अलिकति झल्को दिएर हामी विजय अलिकति सुधार गर्छौँ। तर त्यसपछि हुने निर्वाचनमा फेरि पनि जे मान्छेहरूले चाहिँ हामीसँग आशा अपेक्षा गरेका छन् त्यो पुरा हुने गरी परिणाम चाहिँ प्राप्त गर्छौँ। हामी क्रमशः सुधार हुँदै जान्छ, एकैपल्ट ठ्याक्कै सुधार हुन्छ त म भन्न सक्दिनँ, तर बिस्तार बिस्तार त्यसलाई सुधारको बाटोमा हामी लाग्छौँ।
3: अब यसको निष्कर्ष चाहिँ यहाँहरूको सङ्गठनको कुराको यो अन्तिम जिज्ञासा मेरो, यसको निष्कर्ष चाहिँ अहिले यहाँहरूको जुन सङ्गठनात्मक संरचना छ, जुन नेतृत्व छ, त्यही कायम रहन्छ?
4: होइन, सङ्गठनात्मक संरचनामा पनि हामी केही न केही फेरबदल गर्छौँ, केही न केही हामी परिवर्तन गरेर जान्छौँ, तलदेखि माथिसम्म नै हामी त्यसमा व्यापक चाहिँ सुधार गर्छौँ र पार्टीलाई चाहिँ गतिशील बनाउने कुरामा या पार्टीलाई चाहिँ फेरि जनताका घर दैलो पुग्ने गरी, नयाँ पुस्तामा पुग्ने गरी, विभिन्न आधारभूत तहका वर्ग समुदाय पेसाका बिचमा पुग्ने गरी आफूलाई सुधार त गर्छौँ नै, तर नेतृत्वै परिवर्तन गर्ने कुरामा काङ्ग्रेसले जे बाटो अपनायो त्यो बाटो अपनाएर जुन नेतृत्वले लामो योगदान गरेका छ त्यो नेतृत्वलाई धकेलेर नियम कानुन विधान चाहिँ नहेरिकन चाहिँ पार्टीलाई अलिकति बल पुग्यो भनेर चाहिँ फ्याल्दाखेरि त काङ्ग्रेसमा त्यही परिणाम देखा पर्यो नि। अनि नयाँ आउने बित्तिकै वार

0: होइन कुनै न कुनै रिभाइभ गर्ने कार्यक्रमका साथ जान्छौँ।
1: उहाँ हुनुहुन्छ एमाले केन्द्रीय सदस्य विशाल भट्टराई। उहाँको पार्टीभित्रको असन्तुष्टि या विवाद कसरी समाधान हुन्छ भन्ने बारे मूल रूपमा केन्द्रित भइरहेका छौँ। भट्टराईज्यू, अब अलि फराकिलो हौँ, जस्तो अब पार्टीहरूका बिचमा एकताको अहिले आवश्यकता छ, मुलुक फेरि एकचोटि निकै समस्यामा छ भनेर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले पनि भन्नुभएको छ, यहाँको पार्टीको अध्यक्षले पनि भन्नुभएको छ, काङ्ग्रेसका निवर्तमान सभापति, वर्तमान सभापति, सबै नेताहरूले मुलुक फेरि एकपटक सङ्कटमा छ, मिल्नुपर्छ भन्ने खालको कुराहरू गर्नुभएको छ। अब यहाँहरूका बिचमा जतिसुकै असहमति भए पनि मिल्नुको फेरि विकल्प पनि छैन, किनभने हिजोको दिनमा राजा र बिपी कोइरालाका बिचमा रहेको समस्या 33 सालमा कहीँ न कहीँ एउटा मिलनबिन्दु खोजिएको अवस्था हो। त्यसै गरी बिपीले होइन हामी चाहिँ कम्युनिस्टहरूसँग मिल्नु हुँदैन भनेर भन्नुभएको थियो, उहाँको देहावसानपछि चाहिँ कृष्णप्रसाद भट्टराई, गणेशमानजीहरू कम्युनिस्टहरूसँग मिलेर चाहिँ आन्दोलनमा जानुभयो, जनआन्दोलनमा। पछि माओवादीको चाहिँ टाउको नेताको टाउको मूल्य नै तोकियो, तैपनि फेरि माओवादीसँगै मिलेर दलहरू अगाडि बढे। अब अहिले पनि मिल्नु को विकल्प छैन, अब कसरी यो एउटा चाहिँ सहमतिको वातावरण मिलन बिन्दु दलहरूले खोज्लान्, यहाँको पार्टीबाट त्यसका लागि के कस्ता प्रस्तावहरू या समर्थनहरू रहला?
0: राष्ट्रिय राजनीतिको सम्बन्धमा तपाईँले जे प्रश्न उठाउनु भयो त्यो एकदमै जायज प्रश्न हो। हामीले सोचेका थियौँ कि दुई तिहाईको सरकार भइसकेपछि केही न केही सुधार होला, पुराना कमजोरीहरू हट्लान्, राम्रो बाटोमा जाला भन्ने हामीले सोचिरहेका थियौँ। तर सरकार त्यति स्ट्रङ बन्दा पनि के चिजले अहिलेको प्रधानमन्त्रीज्यूलाई, बालेन शाहजीलाई चाहिँ सुधार गर्न, राम्रो गर्न छेक्यो त, कुन चिजले छेक्यो? उहाँले त त्यो कुरा त प्रस्तुत गर्नु पर्यो। जस्तो हिजोका दिनमा हामीलाई भ्रष्टाचारी भनियो, अहिले पनि तपाईँ चाहे तपाईँ जुनसुकै ठाउँमा जानुहोस्, विगतमा जे थियो त्योभन्दा कुनै पनि
1: समय एकदम थोरै छ, मिलन बिन्दु के हुन्छ त्यसैमा केन्द्रित गरौँ न।
0: मैले यति मात्रै भन्न चाहन्छु कि उहाँहरूले हामीलाई हिजो आफू राम्रो देखिन जसरी गाली गरेर प्रस्तुत हुनुभयो, असाध्यै धेरै गाली गलोज गर्नुभयो, साह्रै धेरै चाहिँ बदनाम गर्न खोज्नुभयो, अहिले खुरुखुरु त्यही बाटोमै हुनुहुन्छ भनेपछि त्यो रियलाइजेसन त उहाँहरूले गर्नु पर्यो। हामी त के भन्छौँ भने राम्रो कामका लागि हरेक स्टेपमा उहाँहरूलाई हामी सहयोग गर्छौँ, किनभने उहाँहरूले म्यान्डेट आउनु भएको छ, चुनाव जित्नु भएको छ, जितेकोले काम गर्न पाउनुपर्छ। हामी त के चाहन्थ्यौँ भने खुरुखुरु हामी चाहिँ उहाँहरूलाई 6 महिनासम्म कुनै विरोध आलोचना फिटिक्कै गर्दैनौँ, काम गर्न आरामले उहाँहरूलाई अगाडि बढाउँछौँ, राम्रो होस्, 5 वर्ष सरकार चलोस् भनेको त कुनै पनि ठाउँमा उहाँहरूको चाहिँ सही काम गर्नु भएन। त्यति मात्रै होइन, देशको सिमाना को बारेमा एउटा देशको सार्वभौम सत्ताको पक्षमा बोल्नुपर्नेमा हामीले उल्टै सिमाना मिचेको छौँ भनेर प्रधानमन्त्रीज्यू सार्वभौम संसदको रोस्टममा उभिएर बोल्नुहुन्छ।
1: मिलन बिन्दु के हो त यस्तो कुराले मिलन बिन्दु हुन्छ त कसरी?
0: यस्तो बेलामा चाहिँ हामी के चाहन्छौँ भनेदेखि सरकार सुधारको बाटोमा जाओस्, देश सही बाटोमा जाओस्, हामीले के सहयोग गर्नुपर्छ हामी सहयोग गर्नका लागि
1: धेरै धन्यवाद,
0: एमाले तत्पर छ राम्रो कामका लागि,
1: धेरै धन्यवाद,
0: सधैँ सहयोगी छौँ,
1: धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका केन्द्रीय सदस्य विशाल भट्टराई। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: सवारी क्षमता भन्दा बढी यात्रु नचढाऊ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: यस बेला बिहानको 7 बज्नै लाग्यो, अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने। महिला सुरक्षामा गम्भीर हुन सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। नेपाली काङ्ग्रेसको विवाद अदालतमा विचाराधीन रहेकोले महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। र हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# ह्यास डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो 1 बजे बस्ने बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री शाहले आज हुने प्रश्नोत्तरमा 11 सांसदको प्रश्नको जवाफ दिनुहुनेछ। प्रतिपक्षी दलका 11 सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नहरू संसद सचिवालयमा बुझाइसक्नु भएको छ। उहाँहरूले ग्यास र मल अभाव, सुकुम्बासीको उठिवास, बढ्दो महँगी र भ्रष्टाचारदेखि सीमा समस्याबारे प्रश्न तयार पार्नु भएको छ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने व्यवस्था छ। कोटा अनुसार दलहरूका तर्फबाट सांसदले प्रश्न राख्ने पाउने व्यवस्था छ। 7 वटा प्रश्न दर्ता गर्न पाउने कोटा भएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 3 जना सांसदले मात्र प्रश्न दर्ता गराउनु भएको छ। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता गरिएको छ। सभामुख डोल प्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतिभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गर्नुभएको थियो। संसद सचिवालयका अनुसार रासोपाबाट अमरीश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै नेपाली काङ्ग्रेसबाट बासना थापा र गीता गुरुङले प्रश्न दर्ता गराउनु भएको छ। एमालेका ऐन बहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गर्नुभएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गर्नुभएको छ भने श्रम संस्कृति पार्टीबाट हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुसबु ओलीले प्रश्न दर्ता गर्नुभएको छ। सभामुखको रुलिङ अनुसार संसद सचिवालयले दलीय कोटासहित रासोपाबाट 7 तथा काङ्ग्रेस, एमाले र नेकपाबाट 2-2 वटा प्रश्न भागमा पर्ने जानकारी दलहरूलाई गराइएको थियो। श्रम संस्कृति र राप्रपाले 1-1 वटा प्रश्न दर्ता गर्न कोटा थियो। प्रश्नोत्तरका अलावा आजको बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन 2081-82 प्रस्तुत गर्नुहुनेछ। यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्नुहुनेछ। त्यस्तै आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौनजन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिकामाथि भएको यौन जन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न पनि माग गर्नुभयो। नेपाली काङ्ग्रेसको जारी विवाद समाधानका क्रममा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला अघि बढाइएको 15औं महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन विवादको किनारा नलाग्दासम्म रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार काङ्ग्रेसको देउवा समूहले दायर गरेको निवेदनमा हिजो पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि भोलिका लागि सुनवाईको पेशी तोकिएको छ। काङ्ग्रेसको निर्वाचन समितिले 15औं महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित रहेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि भएको मतदानमा उहाँको पक्षमा 57 मत परेको छ भने विपक्षमा एक मत पनि परेन। बागमती प्रदेशसभामा हाल 104 जना सदस्य कायम हुनुहुन्छ, जसमा नेपाली काङ्ग्रेसका 36, नेकपाका 26, नेकपा एमालेका 25, राष्ट्रिय प्रजातन्त्र पार्टीका 12, मजदुर किसान पार्टीका 3 र हाम्रो नेपाली पार्टीका 2 सांसद हुनुहुन्छ। सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेश सरकारमा सत्तारूढ नेकपाका 3 मन्त्रीले हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर समक्ष नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुष्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा हिजो काठमाडौँमा शुरू भएको एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिल्सिन्हाले कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्यसहित विश्वसनीय समाचारमा जोड दिनुभयो। उहाँले संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यता र सिद्धान्त परिवर्तन हुन नहुने धारणा राख्नुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकता अनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइसकेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोडिएका सबै प्रकारका समस्या समाधान हुने बताउनुभयो। उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भए पनि कानुनी जटिलताका कारण श्रमिकको समस्यालाई सम्बोधन गर्न कठिनाई भएको समितिमा जानकारी गराउनुभयो। काठमाडौँको बानेश्वरमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने युवकलाई 5 थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा प्रहरीमाथि आक्रमण गर्ने जुम्लाको तातोपानी गाउँपालिका 2 घर भई हाल काठमाडौँ महानगरपालिका 31 बस्ने 27 वर्षका राज कठायतलाई 5 थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो। उनी विरुद्ध राष्ट्र सेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 3 मृत्यु भएको छ। स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका वडा नम्बर 5 1 र वडा नम्बर 6 2 3 पुरुषको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ। यस वर्ष मनसुन प्रवेश गरे यता 60 अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीले असार 5 भदौ 1 गतिसम्म देशभर मापन गरिएको कुल वर्षा 746.8 रहेको जानकारी दिनुभयो। सो अवधिमा सामान्यतया 830.6 वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89% मात्र वर्षा भएको उहाँले जानकारी दिनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सर्वेक्षक पदमा कार्यरत बिन्देश्वर शाह सुडी विरुद्ध हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 2081 अवधिमा 3,71,00,000 रुपियाँ भन्दा बढी गैर कानुनी रूपमा आमदानी गरेको र सोको स्रोत देखाउन नसकेको भन्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु रसुलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो, पछि साउदी अरबको उहाँ मदिनामा जानुभयो। सरकारले आज मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा घरमै हाल काठमाडौँ बुढालिन कण्ठ नगरपालिका 10 बस्ने 29 वर्षीय सुषमा भण्डारी, सिन्धुली घरमै हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका 9 बस्ने 28 वर्षीय करिना देवकोटा, झापा घरमै काठमाडौँ महानगरपालिका 3 बस्ने 27 वर्षीय साजल खनाल रहेका छन्। यस्तै दोलखा घरमै भक्तपुर सूर्यविनायक नगरपालिका 1 बस्ने 34 वर्षीय पेमा लामा र ओखलढुङ्गा घरमै काठमाडौँ महानगरपालिका 15 बस्ने 27 वर्षीय तोम कुमारी थापालाई पनि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। अब रिपोर्ट। विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि सबै प्रकारको सेवा सहज बनाउन अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेका छन्। संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
3: सबै प्रकारको सेवा सहज बनाउन विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले 2,46,00,00,000 रुपियाँको लागतमा 500 बेडको मेडिकल भवन तथा 38,87,00,000 रुपियाँको लागतमा 259 बेडको आइसीयू तथा सर्जिकल भवन निर्माण गर्दै आएको छ। सो परियोजनाको निर्माणका लागि म्याद थप गर्दा पनि भवनको भौतिक प्रगति सन्तोषजनक नरहेकाले निर्माण कम्पनीले कामलाई गति दिनुपर्ने संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र कुमार शाहको भनाइ छ।
4: सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने मिति 2084 साल 3 महिना 12 गते भएको, यसमा एक पटक म्याद थप भइसकेको यो मिति हो र हालसम्म यसको भौतिक प्रगति 55%, निर्माण कार्य हामीले सोचेको भन्दा अलिक बढी नै स्लो छ। म्यान पावर लगाएर अलिक फास्ट गर्यो भने काम सम्पन्न चाहिँ हुने अवस्थामा छ। हामी बारम्बार प्रेसर दिइरहेको छौँ, 15 दिन महिना दिनमा पत्र पनि काटिरहेको छौँ।
3: मेडिकल भवनको निर्माणको जिम्मा पाएको केसी कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर सुनिल कुमार झाले सम्झौता अनुसार समयमै काम सम्पन्न हुने बताउनु भयो।
5: हाम्रो एग्रिमेन्ट भयो, त्यहाँ साइट क्लियरेन्स थिएन, पुराना घरहरू बिल्डिङहरू तोड्नमा झन्डै 1 वर्ष हामीलाई टाइम लाग्यो। 1 वर्ष पछि हामीले साइटमा पिकअप बढायौँ र अहिले हामीले लगभग 240 जना मान्छे दिन रात भेपर लाइट लगाएर फुल स्पिड गरेका छौँ हामीले काम।
3: कोशी प्रदेशकै सबैभन्दा ठुलो सरकारी अस्पतालको रूपमा रहेको सो अस्पतालमा दिन प्रतिदिन बिरामीको चाप बढ्दै जाँदा अस्पतालको अहिलेको संरचना साँगुरो र सेवा दिन असहज भएको कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रबहाल झाको भनाइ छ।
6: सेवालाई एकदम सकस भइरहेको अवस्था छ, दुईटा भवन निर्माणाधीन अवस्थामा छ, तर यो बिल्डिङ सुपर स्पेसियलिटी बिल्डिङ हो। यसमा चाहिँ हामीले कार्डियो न्युरो नेफ्रो सबैको छुट्टै भवन हुन्छ, त्यो भएपछि हामीले विशिष्टीकृत सेवा दिन सक्छौँ।
3: ओपिडीमा दैनिक 2,000 बिरामी आउने अस्पतालको कुल बेड क्षमता 350 रहे पनि ठाउँको अभावले अहिले 300 बेडबाट सेवा प्रवाह भइरहेको छ। नयाँ भवनबाट सेवा सुचारू भएपछि अस्पतालको कुल बेड संख्या 750 पुग्ने र बेडको अभावमा कुनै बिरामी अस्पतालबाट फर्किनु नपर्ने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर झाको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
2: अर्को प्रसंग। पर्वतको मोदी गाउँपालिका 4 रहेको क्याङ कर्बाकेली आधारभूत विद्यालयले विद्यार्थीलाई पढाइसँगै जीवनोपयोगी सिकाउँदै आइरहेको छ। विद्यार्थीहरूलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा नै टनेलमा तरकारी उत्पादन, मौसमी न्युरो सङ्कलनदेखि त्यसको बजारीकरण लगायतका काम गराउने गरेको विद्यालयले जनाएको छ। संवाददाता राजन पौडेलको रिपोर्ट।
7: विद्यालय भनेपछि किताब कापी बोकेर पढ्ने ठाउँ भन्ने लाग्छ, तर पर्वतको मोदी गाउँपालिका 4 क्याङको कर्भाकेली आधारभूत विद्यालयका विद्यार्थीको दैनिकी अलि फरक छ। यहाँ किताब पढ्ने मात्र होइन, माटोमा हात हाल्ने, तरकारी फलाउने र जंगलबाट न्युरो टिपेर बेच्ने काम पनि गरिन्छ। सोही विद्यालयमा कक्षा 8 अध्ययनरत छात्र निरजपुन र छात्रा सजमी अगामी
8: साथीभाइहरू मिलेर काम गर्ने बन्दाहरू लगाउने गर्छौ। हरेक शुक्रबारहरूमा काम गर्ने र
9: हामीले काउली बन्दा खुर्सानी टमाटर भेन्टा इत्यादि लगाइरहेका छौँ। यी वस्तुहरूलाई हामीले नजिकैको बजारसम्म पुर्याएर बजार व्यवस्थापन गर्ने गरेका छौँ।
7: विद्यार्थीले हालै मात्र 215 किलो न्युरो बिक्री गरेका छन्। तरकारी खेती र अन्य स्थानीय उत्पादन मार्फत विद्यार्थीले श्रम उत्पादन र आमदानीको प्रत्यक्ष अनुभव लिइरहेका बताउनुहुन्छ विद्यालयकी शिक्षिका दुमाया पूर्जा।
10: स्थानीय विषयसँग सम्बन्धित भएर प्रयोगात्मक कार्यको लागि फ्राइडे फ्राइडेको लागि हामी वनमा लगभग 4-5 घन्टा लगाएर 1 क्विन्टल जति निग्रो
7: विद्यार्थीलाई किताबी ज्ञान सँगै व्यवहारिक र जीवन उपयोगी सिप सिकाउने विद्यालयको उद्देश्य हो। उत्पादनदेखि बिक्रीसम्म सहभागी गराउँदा उनीहरूले श्रमको सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सिप सिकिरहेका छन्। विद्यालय परिसरको टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगत्मक कक्षा कोठा बनेको छ। प्रधान अध्यापक दिपेन्द्र चापागाई।
11: स्थानीय पाठ्यक्रम हाम्रो मोदी अन्तर्गत रहेर सैद्धान्तिक ज्ञान सँगसँगै व्यवहारिक ज्ञान सिकाउने उद्देश्यका साथ रिटिङ बनाएका छौँ। शुक्रबार हाम्रो बाल बच्चाहरूलाई विद्यालयमा 2 टनेल निर्माण भएका छन् अनि हामीसँग केही क्षेत्रफल विद्यालयको नाममा जमिन पनि रहेको हुँदा त्यो बारीमा लगेर मौसम र बेमौसमी तरकारीहरू लगाउन सिकाउने, नर्सरी गर्न सिकाउने।
7: 72 विद्यार्थी अध्ययनरत कर्वाकेली आधारभूत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम र स्थानीय पाठ्यक्रम हाम्रो मोदीलाई व्यवहारसँग जोड्दै आएको छ। किताबसँगै माटो र बजारको ज्ञान जोड्ने यो अभ्यासले विद्यालय शिक्षालाई जीवनसँग जोड्न सकिन्छ भन्ने प्रेरक सन्देश दिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
2: अब अन्तर्राष्ट्रिय समाचार। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी क्षेत्रमा सशस्त्र गिरोहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ भने 22 जनाभन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्रसङ्घीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि कोन्सकोपको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: सवारी साधन र त्यससँग सम्बन्धित विभिन्न सामग्रीहरूको मेला नाडा अटो सो 18 संस्करण मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ। मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित भएको बताउनु भएको छ। उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उपराष्ट्रपति यादवले इन्धन आयातमा अरबौं रुपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले व्यवसायको मनोबल बढाउने ढंगबाट सरकारले कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अध्यक्ष श्रेष्ठले मुलुकको कुल राजस्वको करिब 8-9% हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनु भयो। अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारी साधनको व्यापारका रूपमा मात्र नहेरी यसको वृहत आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो। मध्य प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्य तर्फका 1938 उद्योग व्यापारहरू बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उद्योग तर्फ 821 र वाणिज्य तर्फका 1117 गरी कुल 1938 उद्योग व्यवसायको लगत कट्टा गरिएको छ। गत आर्थिक वर्षमा मध्य प्रदेशमा 5068 नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले जानकारी दिनुभयो। जुम्लाका 8 स्थानीय तह मध्ये 3 स्थानीय तहमा फलफूल बगैंचा कार्यक्रम सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन इकाई सुर्खेतले चालु आर्थिक वर्षमा जुम्ला सहित कर्णालीका 9 जिल्लामा त्यस्तो कार्यक्रम सञ्चालन हुन लागेको हो। जुम्लाको हिमाली, सिन्जा र कनका सुन्दरी गाउँपालिकामा फलफूल बगैंचा स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रम अन्तर्गत रुकुमका विभिन्न नगरपालिकामा फलफुल बगैँचा स्थापना गरिने आयोजनाका प्रादेशिक आयोजना व्यवस्थापक चित्रबहादुर रोकायले जानकारी दिनुभयो। त्यस्तै कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा स्याउ, ओखर, कागती, बदाम र किवी लगायतका फलफुल खेतीलाई प्राथमिकता दिएर खेती गरिने आयोजना व्यवस्थापक रोकायले जानकारी दिनुभयो। मङ्गलबार नेपाली सेयर बजारको परिसूचक नेप्से 5.30 अङ्कले घटेर 2600 अङ्क तल झरेको छ। अघिल्लो दिन 19.13 अङ्कले घटेको बजार साताको दोस्रो कारोबार दिन पनि घटेर बन्द भएको हो। मङ्गलबारको कारोबारपछि नेप्से परिसूचक 2594 अङ्कमा कायम भएको छ। यस दिन बजारमा परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन 3.23 अर्ब कारोबार भएको बजारमा मङ्गलबार 4.10 अर्ब रुपियाँ बराबरको कारोबार भएको छ।
2: भुवन आचार्य, अब खेल समाचार।
14: एसिसी प्रिमियर कप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मङ्गलबार मलेसियालाई टिएलएस प्रणालीमा 9 विकेटले हराएको छ। नेपालले 233 रनको लक्ष्य पछ्याउँदा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य पायो। नेपालले त्यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर पुरा गर्यो। ओपनर आसिफ शेखले शानदार शतकीय प्रदर्शन गरे। आसिफले 161 रन बनाए। उनले अर्जुन कुमारसँगको दोहोरो शतकीय साझेदारी गरे। 85 बल खेलेका आसिफले समान 12 चौका र 6 प्रहार गरे। उनको विकेट असलम खान मलिकले लिएका थिए। आसिफले पहिलो विकेटको लागि अर्जुनसँग 220 रनको साझेदारी गरे। अर्जुन 61 र देव खनाल 1 रनमा अवजित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मोहम्मद सहादत रामलीले सर्वाधिक 61 रन बनाए। सैफुल्ला मलिकले 45, साइद अजितले 40 र बिरानदीप सिंहले 39 रन जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहैरीले समान 1 विकेट हात पारे। नेपालले मलेसिया जानु अघि भारतमा कर्नाटासँग भएको 2 खेल खेल्दै दुवै खेल जितेको थियो। अगस्त 31 बहरानसँग खेल्दै नेपालले प्रिमियर कपको सुरुवात गर्नेछ। नेपाली महिला फुटबल खेलाडी सीमा रानी घले कुर्सियाको शीर्ष डिभिजन महिला फुटबल क्लब जेडएनके स्लिपमा अनुमोदन भएकी छिन्। उनले अब कुर्सियाको शीर्ष महिला फुटबल प्रतियोगिता ए डिभिजनमा खेल्ने छिन्। सीमाले एएफसी बुद्धबाट आफ्नो फुटबल यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले सङ्कटा फुटबल क्लबबाट समेत खेलेकी थिइन्।
2: आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.6 र न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस मापन गरिएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:36 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नहरूको जवाफ दिनुहुने। महिला सुरक्षामा गम्भीर हुन सांसदहरूलाई सरकारको ध्यान आकर्षण। नेपाली काङ्ग्रेसको विवाद अदालतमा विचाराधीन रहेकोले महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। र हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
15: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
16: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
17: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
1: कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
0: मानव बेचबिखन तथा ओसार पसार गैर कानूनी मात्र होइन, एक गम्भीर र मानवता विरुद्धको जघन्य अपराध हो। मानव बेचबिखन संगठित प्रकृतिको अपराध हो। यसमा 2 भन्दा बढी व्यक्ति, समूह वा गिरोह आबद्ध हुन्छ। नेपालले मानव बेचबिखनलाई जघन्य अपराध मान्दै यसलाई रोक्न र पीड़ितको संरक्षणका लागि संवैधानिक तथा कानूनी प्रावधान व्यवस्थित गरी कार्यान्वयनमा ल्याएको छ। नेपालको संविधानको धारा 29 शोषण विरूद्धको हक अन्तर्गत कसैलाई पनि मानव बेचबिखन, दास वा बान्धा बनाउन नपाइने व्यवस्था गरिएको छ। यस्तो कार्य भए वा गराइए संलग्न व्यक्ति वा व्यक्तिहरू कानून बमोजिम दण्डनीय हुने स्पष्ट गरिनुका साथै त्यस्ता अपराधमा पीड़ितले क्षतिपूर्ति पाउने व्यवस्था छ। त्यसै गरी मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 तत्सम्बन्धी मुख्य कानून हो, जसले मानिस किनबेच गर्ने, वेश्यावृत्तिमा लगाउने, गैर कानूनी रूपमा अङ्ग झिक्ने र शोषणका लागि ओसार पसार गर्ने लगायतका कार्यलाई अपराधीकरण गर्दै दण्ड, सजाय तथा राहत, क्षतिपूर्ति, पुनर्स्थापना लगायतका व्यवस्था गरेको छ। विद्यमान कानूनको कार्यान्वयन तथा सामाजिक तथा राजनैतिक स्वरूपमा परिवर्तनले कतिपय सुधार भने नभएका होइनन्। यद्यपि मानव बेचबिखन तथा ओसार पसारका प्रवृत्ति र समस्यामा भने कमी आएको छैन। कमजोर आर्थिक अवस्था, जानकारीको अभाव, बेरोजगारी, घरेलु हिंसा, पारिवारिक संरक्षणको अभाव हुनु मात्र बेचबिखनका कारण नभई भड्किलो जीवनशैली वा विलासिताको चाहना हुनु तथा कम मेहनतमा धेरै धन कमाउने आकांक्षाले पनि मानिसहरू विभिन्न जोखिममा पर्दै आएका विभिन्न प्रतिवेदनहरूले औल्याएका छन्। व्यक्तिगत वा पारिवारिक कमजोरीको फाइदा उठाउँदै वैदेशिक र आन्तरिक रोजगारीमा लगाइदिने, विवाह गर्ने, सहयोग गर्ने, उपचार गरिदिने, पूजा आजामा संलग्न गराउने, भ्रमण गराउने लगायतका बहानामा परिवार, आफन्त, परिचित वा अपरिचित व्यक्तिबाट बेचबिखन तथा ओसार प्रसारका घटना हुँदै आएका छन्। यिनै परिवर्तित सन्दर्भ र आयाममा मानवाधिकारको संरक्षण, पालेर्मो प्रोटोकल लगायतका अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन र परिपालन एवं नेपालको संविधानमा उल्लेखित मौलिक हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको मानव बेचबिखनबाट प्रभावित व्यक्तिहरूको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको कार्यान्वयन गर्न, उच्च जोखिममा रहेका व्यक्तिहरू तथा पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले विद्यमान ऐनलाई संशोधन गर्न सरकारले नयाँ विधेयक संघीय संसदमा प्रस्तुत गरेको छ। आजको कार्यक्रममा हामी संशोधित कानूनका लागि प्रस्तुत विधेयकका विषय, अन्तर्वस्तु र त्यसले पार्ने प्रभावबारे केन्द्रित हुनेछौं। त्यसबारे विधेयकको मस्यौदामा संलग्न महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव इन्दु देवी न्यौपानेसँग कुराकानी गरेका छौं।
2: सरकारले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी ऐन 2064 संशोधन गर्न भनेर अहिले संसदमा विधेयक लिएर गएको छ। मूलत यो विद्यमान ऐन किन संशोधन गर्नु परेको
3: जानकारी भएकै विषय भयो। हाम्रो मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्न भनेको विधेयक अहिले हाम्रो संसदमा दर्ता भइसकेको अवस्था छ। यो विधेयक हाम्रो अगाडि बढाउनुको उद्देश्य भनेको अन्तर्देशीय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि अन्तर्गतको पालेर्मो प्रोटोकलका कतिपय प्रावधानहरूलाई प्रस्तावित विधेयकमा समावेश गरेर अगाडि बढाइएको छ भने अर्को उद्देश्य भनेको चाहिँ मानव बेचबिखन जस्तो जघन्य अपराध गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ र दण्ड सजायको दायरा फराकिलो बनाउने उद्देश्यले अगाडि बढाइएको छ।
2: यसमा मूलत विधेयकमा चाहिँ यो 3 तहको सरकारको जिम्मेवारी स्पष्ट गरिएको छ। यसले चाहिँ हामी संघीयतामा सकेपछि जुन जटिलता देखिएको थियो यो सन्दर्भमा यो समाधान गर्छ।
3: हजुर, पक्कै पनि गर्छ भन्ने लाग्छ। हाम्रो यो 3 तहमा समितिहरू गठन गर्ने व्यवस्थाले मानव बेचबिखन नियन्त्रण गर्नको लागि प्रभावकारिता बढाउन सक्छ भन्ने लाग्छ। संघीय ढाँचा अनुरूप मानव बेचबिखन नियन्त्रणलाई प्रभावकारी बनाउन 3 तहका सरकारलाई यसले थप जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्छ।
2: जुन मूल ऐन थियो यसअघिको ऐन, त्यसको दफा 1 को 3 संशोधन गरेर नेपाल बाहिर बस्ने नेपाली नागरिकले पनि जुनसुकै व्यक्ति विरुद्ध कसुर गरेमा पनि यो ऐन ऐन लागू हुने भनेर भनिएको छ। यसअघि चाहिँ नेपाली मात्रै भनिएको थियो, त्यसमा यो किन फरक पारिएको हो?
3: वर्तमान समयमा हाम्रो मानव बेचबिखन एक अन्तर्देशीय सङ्गठित अपराधको रूपमा बढ्दै गएको छ। नेपाली नागरिकले विदेशी भूमिमा समेत मानव बेचबिखन र ओसार पसारको कसुर गर्न सक्ने सम्भावना रहने हुँदा अपराधको दायरा फराकिलो पारी वैदेशिक रोजगार वा अन्य सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकहरूले अपराध गरेर पनि कानुनी दायराबाट उम्कन नपाउन् त्यसको क्षेत्राधिकारलाई थप मजबुत गर्नलाई यो संशोधन विधेयक अगाडि ल्याइएको।
2: मूल ऐनको दफा चारमा बालबालिकाको सहमतिलाई अमान्य मान्ने भन्ने प्रतिबन्धात्मक वाक्यांश पनि अब थपिएको छ, त्यसको चाहिँ के कारण हो?
3: हजुर, यो पहिला बालबालिकाको सहमति भयो भने बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने भर्ना गर्ने कार्यमा बालबालिकाको सहमति भए तापनि ललाई फकाई जस्ता कुनै माध्यम प्रयोग नभएको भए तापनि त्यसलाई ओसार पसारको कसुर नै मानिने प्रावधान रहेकोले यस ऐनमा उक्त प्रावधान अनुसारको व्यवस्था राख्नु आवश्यक भएकोले संशोधन प्रस्ताव दर्ता गरिएको छ। खास गरी यो व्यवस्था चाहिँ पालेर्मो प्रोटोकलको धारा 3 खण्ड ग अनुसार बालबालिकालाई शोषण गर्ने उद्देश्यले सहमति नै भए पनि गर्न नहुने भन्ने विषयमा यो प्रतिबन्ध वाक्यांश थप गरेको विषय हो।
2: यसले चाहिँ बालबालिकाको संरक्षणमा अझ बढी,
3: हजुर पक्कै पनि यसले बालबालिकाकै संरक्षण गर्न भनेर नै यो पालेर्मो प्रोटोकलको धारा 3 खण्ड गलाई व्यवस्थित गर्न भनौँ एक हिसाबले कार्यान्वयन गर्नलाई हामीले संशोधन प्रस्ताव अगाडि बढायो।
2: अब यसको सन्दर्भमा खास गरी फरार अभियुक्तको सम्पत्ति र राहदानी रोक्का राख्न सक्ने व्यवस्था पनि गरिएको छ, यसले के फरक पार्छ?
3: सामान्यतया मानव बेचबिखनमा संलग्न अभियुक्तहरू अपराधपछि फरार हुने गर्दछन्, हुन त सबै फरार हुन्छन् भन्ने त नहोला, तसर्थ अनुसन्धान अधिकारीको निवेदनमा अदालतले फरार अभियुक्तको सम्पत्ति वा राहदानी रोक्का राख्न आदेश दिन सक्ने प्रावधान ऐनमा समावेश भएमा चाहिँ अभियुक्तलाई पक्राउ गर्न र कानुनी दायरामा ल्याउन थप सहज होला भन्ने उद्देश्यले अगाडि बढाएको।
2: अहिले चाहिँ त्यो सम्बन्धमा धेरै जसो चाहिँ अपराध या वारदात गरिसकेपछि ती मानिसहरू चाहिँ फरार हुने जुन अवस्था छ, खास गरी भारतसँग खुला सीमा पनि छ र धेरै जसो घटनाहरूमा त्यस्तो अवस्था देखिन्छ, अब यो व्यवस्थामा परिवर्तन गरिएपछि कानुनको कार्यान्वयनमा सहजता हुन्छ?
3: पक्कै पनि सहजता हुन्छ भनेर नै यो व्यवस्था चाहिँ थपिएको हो।
2: त्यसै गरी अब यो दोभाषे र अनुवादकको व्यवस्था पनि अनिवार्य गरिएको छ संशोधित ऐनमा अथवा अहिले लगिएको विधेयकमा, त्यसको चाहिँ के कारण हो?
3: यो दोभाषे र अनुवादकको सम्बन्धी व्यवस्था चाहिँ हाम्रो फेरि यो पालेर्मै प्रोटोकलको धारा 6 उपधारा 3 खण्ड ख बमोजिम पीडित र आरोपित व्यक्ति वा साक्षीले अदालतको भाषा नबुझेमा दोभाषे साङ्केतिक भाषा विज्ञ वा अनुवादक राख्न पाउने छन्। पीडित प्रभावितले नै आफ्नै खर्चमा दोभाषे र अनुवादक राख्न नसक्ने अवस्थामा चाहिँ नेपाल सरकारको तर्फबाट त्यस्तो सुविधा उपलब्ध गराउने विषयलाई अगाडि बढाइएको छ।
2: सरकारका तर्फबाट उपलब्ध गराइने भनेका कतिपय व्यवस्थाहरू कार्यान्वयनमा नआएका कारणले पनि कतिपय पीडितहरूले प्रभावितहरूले न्याय पाउन नसकेको अवस्था विद्यमान छ, यो कानुन आइसकेपछि त्यसको कसरी कार्यान्वयन हुन्छ?
3: विधेयकमै प्रस्ताव गरे अनुरूप नै अब पीडित प्रभावितले आफ्नै खर्चमा राख्न सके भयो भने त समस्या भएन, पीडित प्रभावितले आफ्नै खर्चमा दुभाषे र अनुवादक राख्न नसक्ने अवस्थामा नेपाल सरकारको तर्फबाट यो सुविधा उपलब्ध गराउने विषय हो। पक्कै पनि अब संशोधन विधेयक पास भएर आइसकेपछि त ऐन बन्छ, ऐन कार्यान्वयन गर्न त नेपाल सरकारले पक्कै पनि गरिहाल्छ भन्ने लाग्छ।
2: फेरि पनि म त्यो संघीयताको 3 कुरामा जान चाहन्छु। 3 सरकार जुन अहिले हाम्रो संविधान त कार्यान्वयनमा छ, त्यसले कतिपय विषयहरूमा चाहिँ समन्वय नहुने, समन्वय नहुँदा विद्यमान कानुनको कार्यान्वयन नहुने, कार्यान्वयन नहुँदा विभिन्न खालका जटिलताहरू आउने अवस्था विद्यमान छ, त्यो अवस्था चिर्नका लागि यो कानुनमा संशोधनमा के राखिएको छ भने तिनै तहमा समिति गठन गर्ने भनिएको छ, अब त्यसले चाहिँ कसरी काम गर्छ?
3: हजुर, यसमा चाहिँ राष्ट्रिय समिति, प्रदेश समिति र स्थानीय समिति भनेर प्रस्ताव गरिएको छ। राष्ट्रिय समिति चाहिँ हाम्रो मानव बेचबिखन विरुद्धका नीति तथा कार्यक्रम निर्माण, उद्धार तथा कूटनीतिक समन्वयमा केन्द्रित रहन्छ। प्रदेश समिति प्रदेश स्तरका मानव बेचबिखन विरुद्धका नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न एवं सरकारवाला निकायहरूसँग समन्वय गरी मानव बेचबिखन विरुद्धका घटना हुन नदिन र प्रदेशको मानव बेचबिखन हेर्ने सचिवको अध्यक्षतामा गठन गरिएको हुँदा पक्कै पनि प्रदेशको समिति पनि फङ्सनल रहन्छ भन्ने लाग्छ। त्यसै गरी स्थानीय समितिको पनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वा नगरपालिका प्रमुख र उपप्रमुखको अध्यक्षतामा प्रत्येक स्थानीय तहमा गठन हुँदै हुँदा स्थानीय स्तरमा पनि मानव बेचबिखन नियन्त्रण गर्नका लागि र उद्धार सञ्चालन गर्नका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दा पक्कै पनि परोपकारी हुन्छ भन्ने लाग्छ।
2: भनेको चाहिँ अब यो विधेयकले अब बन्ने कानुनले तिनै तहलाई यसमा जिम्मेवार ठहरायो होइन त?
3: हजुर, जिम्मेवार त ठहरायो हजुरहरूलाई अब जानकारी भएको विषय पनि हो। यो त हाम्रो संघीय संसदमा दर्ता भएको छ, त्यहाँबाट पास भएर अब ऐन बनिसकेर कार्यान्वयन आउने उसमा त पक्कै पनि मानव बेचबिखन विरुद्धका गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ भन्ने लाग्छ।
2: अब यो मानव बेचबिखन आफैमा संगठित अपराध त हो नै, अब यो बहुक्षेत्रीय अपराध पनि हो होइन? अब क्षेत्रको हिसाबले मानिसहरू मुलुकमा हुन पनि सक्छन्, बाहिर हुन पनि सक्छन्, वारदात यहाँ हुन पनि सक्छ, बाहिर हुन पनि सक्छ। अब यो विद्यमान अवस्थामा चाहिँ यो अहिलेको या प्रस्तावले चाहिँ के भन्यो भने स्वदेशी तथा विदेशी पीडितको उद्धार र पुनस्थापना कोष भन्यो। अब त्यो कोषको सञ्चालन कसरी हुन्छ, कसरी त्यो कोषलाई पारदर्शी बनाउन सकिन्छ र उद्देश्य अनुरूप त्यसबाट प्रभावकारिता निकाल्न सकिन्छ त?
3: हजुर, यो पुनस्थापना कोषको पारदर्शी र प्रभावकारी बनाउने विषय पनि यो संशोधन विधेयकमा समावेश गरिएको छ। नेपालभित्र परेका पीडितको उद्धार स्थानीय समिति र प्रदेश समितिको समन्वयमा मानव विघटन विरुद्धको जिल्ला समितिले गर्ने, त्यसै गरी विदेशमा मानव विघटन परेका नेपालीको उद्धार परराष्ट्र मन्त्रालय र विदेश स्थित कूटनीतिक निकाय एवं सम्बन्धित देशको नेपाल स्थित दूतावासको समन्वयमा राष्ट्रिय समितिले गर्ने हुँदा पक्कै पनि हजुरले प्रश्न गरे अनुरूपकै अब यो उद्धार र पुनस्थापनाको विषय प्रभावकारी बन्छ भन्ने लाग्छ मलाई।
2: त्यसको लागि चाहिँ यो कोषबाटै खर्च बेहोरिन्छ,
3: पुनस्थापना कोषबाटै खर्च बेहोर्ने गरी।
2: विदेशीहरूको हकमा त्यस्तो स्थिति आयो भने उनीहरू कसरी आफ्नो मुलुकमा अथवा स्वदेश फिर्ता गरिन्छन्?
3: फेरि सोध्नुहुन्छ हजुर प्रश्न।
2: हजुर, विदेशीहरूको हकमा चाहिँ उद्धार गरिने जुन अवस्था हुन्छ, त्यसरी उद्धार गरिएका विदेशी प्रभावितहरूलाई या पीडितहरूलाई चाहिँ कसरी उनीहरूको मुलुकमा फिर्ता गरिन्छ, उनीहरू कसरी पुनस्थापित हुन्छन्?
3: नेपालमा उद्धार गरिएका विदेशी पीडितलाई राष्ट्रिय समिति र परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक समन्वय गरी निजको गृह देश वा थाई बसोबास भएको देशमा फिर्ता पठाइन्छ। गृह मन्त्रालय मार्फत अध्यागमन भिसा शुल्क र जरिवाना छुटको समेत व्यवस्था यसमा थप गरिएको अवस्था छ।
2: जस्तो अब यो कानूनले क्षतिपूर्तिको पनि कुरा गरेको छ होइन, पीडितलाई क्षतिपूर्ति दिने भनेर भनिएको छ, कसरी कार्यान्वयनमा आउँछ?
3: अहिले विद्यमान प्रावधान अनुसार त जरिवानाको 50% रकम मात्र क्षतिपूर्ति पाउने भन्ने व्यवस्था छ, तर हामीले अहिले प्रस्ताव गरिएको यो संशोधन विधेयकमा जरिवाना बराबरकै रकम 100% रकम नै क्षतिपूर्ति भराउने व्यवस्था प्रस्ताव गरिएको छ।
2: यसको सन्दर्भमा चाहिँ मूलत अब यो संगठित अपराध हो, त्यसमाथि मानिसको गोपनीयतासँग सम्बन्धित विषय पनि भएको हुनाले पीडित र अभियुक्त दुवैको विवरण गोप्य राख्ने भनेर भनिएको छ नयाँ कानुनी व्यवस्थामा, त्यसको उद्देश्य के हो?
3: प्रस्तावित व्यवस्था अनुसार प्रहरीमा परेको उजुरी, पुनस्थापना केन्द्रको अभिलेख र पीडितको पहिचान खुल्ने नाम थर ठेगाना गोप्य राख्ने, प्रहरीमा उजुरी पर्दादेखिकै अवस्थामा चाहिँ पीडित र अभियुक्तको विवरण समेत गोप्य राख्ने व्यवस्था छ भने, अभियुक्तको चाहिँ पहिचान खुलाउँदा अभियुक्तको हकमा विवरण गोप्य राख्ने विषय चाहिँ अभियुक्तको पहिचान खुलाउँदा यदि पीडितको पहिचान समेत उजागर हुने अवस्था भएमा मात्रै अभियुक्तको विवरण गोप्य राख्ने समेत यो संशोधन विधेयकमा अहिले थप गरिएको छ।
2: अभियुक्तको पहिचान खुलाउँदा पीडितको पहिचान समेत उजागर हुने भनेको चाहिँ कस्तो खालका घटना प्रकृति हो?
3: जस्तै नजिकको नातेदारबाटै कैदी कोही पीडित छ भने त अब कसैको बुवा हुन सक्नुहुन्छ, कसैको दाजुभाइ हुन सक्नुहुन्छ, दिदीबहिनी नै यदि पीडितलाई अब म्यानेज बेचबिखनमा संलग्न हुने व्यक्ति हुनुहुन्छ भने त सुत खोल्न जाने हुँदा त्यस्तो हकमा चाहिँ अभियुक्तको पहिचान चाहिँ गोप्य राख्ने भन्ने उद्देश्यले चाहिँ राखिएको।
2: यद्यपि पछिल्लो समयमा विद्यमान कानुनमा कतिपय भएका व्यवस्था र नभएका व्यवस्था यी दुवैमा यो सामाजिक सञ्जालको जसरी प्रयोगमा आएको छ, यी सब कारणले गर्दाखेरि कतिपय घटनाका सन्दर्भमा पीडितको प्रभावितको नामहरू चाहिँ बाहिर ल्याइदिने, पहिचान बाहिर ल्याइदिने विषय आएको छ, यसले पीडितलाई थप पीडा दिइरहेको छ। अब यो विद्यमान कानुनमा हामी संशोधन गर्दैछौँ भने यो विषयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, अथवा गोप्य राख्ने भनिएका पहिचान गोप्य नराख्दा हुने अवस्थालाई दण्डित बनाउन प्रस्तावित कानुनले कसरी सम्बोधन गरेका छ त?
3: पीडित र अभियुक्तको विवरण गोप्य राख्ने विषय प्रहरीकोमा उजुरी पर्दा सुरुको अवस्थादेखि नै हामी गोप्य राख्दै गयौँ भने पक्कै पनि पीडितले पनि अहिलेको सामाजिक सञ्जालमा जस्तो छरपष्ट नआउने र यदि अभियुक्तकै पहिचान खुलाउँदा पीडितको समेत त्यो पहिचान खुल्छ भने त्यस्तोलाई पनि गोप्य राख्दा पक्कै पनि हजुरले सुन्नुभएको प्रश्नको समस्या समाधान हुन्छ भन्ने मलाई लाग्छ।
2: अन्तर्राष्ट्रिय सिमाना र विमानस्थलको निगरानी भनिएको छ होइन, यसमा चाहिँ कस्ता कानुनी आधारहरू तय गरिएका छन्?
3: अन्तर्राष्ट्रिय सिमाना र विमानस्थलमा निगरानी बढाउने विषय पनि मानव विघटनको रोकथामका लागि महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ। अन्तर्राष्ट्रिय सिमाना, अन्तर्राष्ट्रिय विमानस्थल र बेचबिखनको सम्भावित जोखिम रहेका स्थानहरूमा नेपाल सरकारले निगरानी सम्बन्धी प्रावधान थप गरेको छ। निगरानीमा खटिएका अधिकारीले अपराध हुन लागेको वा भएको शङ्का लागेमा चाहिँ अनुसन्धान अधिकारी वा प्रहरीलाई तुरन्त सूचना दिने व्यवस्था राख्दा यो थप कानुनी दायित्व पनि सिर्जना हुने हुँदा यसले अन्तर्राष्ट्रिय सिमाना र विमानस्थलमा निगरानी बढाउने विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने लाग्छ।
2: विभिन्न विषयहरू जुन अहिले प्रमुख संशोधनका विषयहरूमा हामीले छलफल गर्यौँ, यी संशोधनका विषयहरू समावेश भइसकेपछि मानव बेचबिखनका सन्दर्भमा अहिले देखिएका जटिलताहरू समाधान हुन्छन्?
3: अहिलेको मानव बेचबिखन ओसार पसारलाई नियन्त्रण गर्न यो प्रस्तावित संशोधन विधेयकले पक्कै पनि सहयोग पुर्याउँछ भन्ने लाग्छ।
2: यो संघीय संसदमा दर्ता भएको छ, अब यसको प्रक्रिया के हुन्छ?
3: संघीय संसदमा दर्ता भइसकेपछि त अब त्यहाँ संसदबाटै समितिमा छलफल गराउने कि हाउसबाट छलफल गराएर अगाडि बढाउने भन्ने विषय रहन्छ। यो त संसदकै अधिकारको विषय भाउँदा थप त्यति धेरै म बोलिरहनु पर्ने पनि आवश्यकता ठान्दिनँ।
2: संसदीय प्रक्रियापछि यो कार्यान्वयनमा कसरी जान्छ, त्यसको प्रक्रिया के हुन्छ?
3: ऐन पास भइसकेपछि त अब राजपत्रमा सूचना आउँछ, अनि कार्यान्वयनको विषय त प्रक्रियागत कुरामा गइहाल्ने भयो।
2: पछिल्लो समयमा विधेयकहरूका सन्दर्भमा, कानुन निर्माणका सन्दर्भमा आम मानिसहरूसँग पनि प्रतिक्रिया लिने या सुझाव लिने क्रम सुरु भएको छ। यो विधेयकको तयारीका सन्दर्भमा कानुन मन्त्रालयले या महिला मन्त्रालयले जुन यहाँ अहिले हुनुहुन्छ यो मन्त्रालयले कसरी आम मानिसहरूको या सरकारवालाहरूको सुझावहरू ग्रहण गर्यो?
3: हाम्रो त अहिले विधेयक निर्माण गर्दा विधायन ऐनले एउटा प्रक्रियालाई निर्धारण गरेको छ। हामीले सुरुमै अब सरकारवालासित राय सुझाव लिनेदेखि लिएर मन्त्रालयको वेबसाइटमा कम्तीमा 7 दिनदेखि बढीमा 30 दिन भनेको छ विधायन ऐनले। विधायन ऐनले तोकेको दिनमा अब कम्तीमा 7 दिनदेखि बढीमा 30 दिन भनेको हुँदा त्यो अवधिको दिन राखेर मन्त्रालयले राय सुझाव पनि लिएको छ। त्यसपछि हाम्रो विषयगत समिति छ, विषयगत समितिमा पनि छलफल गराइन्छ। त्यसपछि सम्बन्धित सरकारवाला मन्त्रालयको राय सुझाव समेत लिएर हाम्रो मन्त्रालयले कानुन मन्त्रालयमा सहमतिको लागि पठाइसकेर त्यो फेरि क्याबिनेटबाट सहमति प्रदान भइसकेपछि अहिले संघीय संसदमा दर्ता भएको अवस्था छ।
2: अब यो वर्षलाई नेपाल सरकारले कानुन सुधार वर्ष, कानुन निर्माण वर्ष पनि भनेको छ। यी सहितका थुप्रै विधेयकहरूमा अहिले काम भइरहेको छ। यस्ता विधेयकहरूका सन्दर्भमा यो बन्ने कानुनहरूले मूलत सबैलाई प्रभावित पार्ने हो होइन? आम तहमा यहाँहरू के भन्न चाहनुहुन्छ कि कानुन निर्माणमा सहभागिताका सन्दर्भमा तपाईँहरू सहभागी हुनुहोस्, तपाईँहरूका कुराहरू राख्नुहोस् भन्ने सन्दर्भमा?
3: हजुर, यो हजुरको प्रश्न पक्कै पनि महत्त्वपूर्ण छ। अहिले विधायन ऐनले नै सरकारवालासँग राम्रोसँग छलफल गर्नुपर्छ, राय सुझाव लिनुपर्छ भनेको सन्दर्भमा र म पनि यहाँ कानुन शाखामा यस मन्त्रालयको शाखा प्रमुख भएको हैसियतले के भन्न चाहन्छु भने पर्याप्त मात्रामा सरकारवालासँग राय सुझाव लिएर छलफल गरेको विषय सुरुदेखि उठान गर्ने मन्त्रालयले पर्याप्त छलफल गर्यो भने पक्कै पनि त्यो विधेयक परिपक्व भएर अगाडि बढ्छ भन्ने मलाई लाग्छ।
0: उहाँ हुनुहुन्थ्यो महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव इन्दु देवी न्यौपाने हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै। अब केही जानकारी। मुलुकी संहिता दिवस 2083 को अवसरमा गत भदौ 1 गते कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा मुलुकी संहिताको निर्माणदेखि हालसम्मको अभ्यास र उपलब्धिको समीक्षा गर्दै कार्यान्वयनका क्रममा देखिएका चुनौती, सुधारका आवश्यकता तथा आगामी दिशाबारे कार्यक्रममा महत्वपूर्ण विचार, अनुभव र सुझाव आदान प्रदान भएको मन्त्रालयले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले नयाँ कानून निर्माणसँगै कानूनको प्रभावकारी कार्यान्वयन भएमा मात्र वास्तविक उद्देश्य हासिल हुने बताउनुभयो। उहाँले समयक्रममा विकसित हुने नवीन अवधारणा, मान्यता र व्यवहारलाई आत्मसात गर्न प्रचलित कानूनमा रहेका कमी कमजोरी सुधार्दै जानु र आवश्यकता अनुसार संशोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। सभामुख डोल प्रसाद अर्यालले निर्माण गरिने कानूनहरू संविधानको भावना र मूल्य मान्यतासँग पूर्णतः मेल खाने हुनुपर्ने बताउनुभयो। उहाँले संघीय संसद कानून निर्माण गर्ने थलो मात्र नभई कानूनको प्रभावकारिता र कार्यान्वयनको अवस्थाबारे अध्ययन, समीक्षा र संसदीय निगरानी गर्ने मुख्य जिम्मेवारी पनि संसदकै रहेको बताउनुभयो। उहाँले कानून आफैमा साध्य नभई नागरिकलाई न्याय, सुरक्षा, समानता र अवसर प्रदान गर्ने माध्यम मात्र भएकाले यसको सफल कार्यान्वयनमा न्यायिक तथा प्रशासनिक निकायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मुलुकी संहितालाई बदलिदो सामाजिक, आर्थिक तथा प्रविधिगत परिवेश अनुसार समयानुकूल, न्यायमुखी र नागरिक मैत्री बनाउन संशोधन आवश्यक रहेको बताउनुभयो। नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले संहितामा सुधार गर्नुपर्ने विषयहरू धेरै भएकाले संशोधन मार्फत नागरिकलाई न्याय दिनुपर्ने र समस्या कानूनको भन्दा बढी व्यवहार र भाषामा रहेकाले त्यसमा सुधार आवश्यक रहेको औल्याउनुभयो। मन्त्रालयका सचिव पारासुर ढुङ्गानाले संहिता जारी भएको 8 वर्ष पुगेको अवसरमा मन्त्रालयले संहिताहरूको संशोधन विधेयक संघीय संसद सदनमा लैजाने अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा घोषणा गरिएको कानून सुधार तथा कानून निर्माण वर्ष 2083-84 सन्दर्भमा सबै मन्त्रालयका कानून शाखा महाशाखा प्रमुखहरूसँग दोस्रो बैठक तथा छलफल सम्पन्न भएको छ। छलफलमा कानून सुधार तथा कानून निर्माण वर्षलाई सफल बनाउन तथा संघीय संसदलाई आवश्यक विधायकी कार्य उपलब्ध गराउने उद्देश्यले सरकारले निर्धारण गरेका 166 विधेयक समयमै तर्जुमा, स्वीकृति तथा संसदमा प्रस्तुत गर्न आवश्यक तयारीका विषयमा विचार विमर्श भएको मन्त्रालयले जनाएको छ।
1: कार्यक्रम कानूनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: ल हिँड।
6: ए बल्ल जचाउन जान लागिस बुहारीलाई?
5: अँ काका, निको नै भएन।
6: सबै बिरामी आफै निको कहाँ हुन्छन् त? अनि सुन, डाक्टरले जाँचेर औषधि दिएपछि त्यो डाक्टरले दिएको औषधिको उचित र सुरक्षित प्रयोग गर्नका लागि फार्मासिस्टबाट परामर्श लिँदा औषधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू राम्रोसँग बुझेर है। हामीले औषधिको राम्रोसँग प्रयोग गरेन भने त कि कामै गर्दैन रे कि ज्यानै जान्छ रे। हजुर, अघि बाटोमा आउँदै गर्दा काकाले भन्दै हुनुहुन्थ्यो।
5: हो त, औषधि भन्ने कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ।
7: हो र हजुर?
5: हो नि, औषधिको नाम, मात्रा वा डोज र खाने समय, औषधि सेवन गर्ने विधि, अनि दिनमा कति पटक खाने, खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने, यो सबै त नजानी नहुने कुरा हो नि।
8: ए
5: औषधि कहिलेसम्म खाने अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू, खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ। अनि नि औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन्? भुलवश औषधि खान छुटिहाल्यो भने छुटेको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने? औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, सो बारेको जानकारी पनि लिनुपर्छ।
7: ए यस्तो कुरा त हामीले के जान्नु र हजुर?
6: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर।
5: अनि अर्को कुरा, औषधि कहाँ र कसरी राख्नुपर्छ, औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो, प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो र औषधि प्रयोग गर्दा अपनाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ।
6: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र? धन्न हजुरले बताउनु भयो डाक्टर साहब।
5: हो, यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने, त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ। र डाक्टरको सल्लाह बिना बिचमा औषधि छोड्ने, रोक्ने र आफू खुसी कम वा बढी मात्रा औषधि खाने जस्ता हेल्थ चेक राई गर्नु हुन्न नि।
6: अब त हजुरले भने जस्तै गर्छौँ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौँ।
9: औषधिको प्रयोग आफू खुसी नगरौँ। औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।
10: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ स्वदेश कान स्वर हो गोविन्द आचार्य र अञ्जना गुरुङको, भने रचना माधव निर्दोषी र सङ्गीत गोविन्द आचार्यको।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: स्वदेश गान सुनाउने क्रममा अर्को स्वदेश गान सुनाउँदैछौँ, जसमा स्वर हो कृष्ण भक्त राई, रचना व्याकुल माइला र सङ्गीत गोपाल अधिकारीको। गीत पछाडि यहाँले सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि 8 बजे अङ्ग्रेजीमा समाचार सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी फेरि पनि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज उपस्थित भइसकेको छु। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट। कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको प्रेरक जीवन अनुभवसँगै महिला सवालका विविध विषयको उठान गर्दै आएका छौँ। यसै क्रममा आज हामीसँग यस्तो व्यक्तित्व हुनुहुन्छ जसलाई हामी असाध्यै सशक्त आत्मनिर्भर र क्रियाशील महिला व्यक्तित्वको रूपमा पनि चिन्छौँ। उमेरले झन्डै झन्डै 9 दशकको यात्रामा रहनुभएको आज हामीसँग हुनुहुन्छ इन्दिरा सापकोटा। अविराम अविश्राम वा निरन्तर रूपमा व्यवसायमा लाग्नुभएको छ। 90 हाराहारीको उमेरमा पनि दैनिक रूपमा आफ्नो व्यवसायमा खटिरहनु भएको छ। यति बेला आर तयारी पोसाकको प्रबन्धकको रूपमा उहाँले सुत्केरी महिला र 5 वर्षसम्मका बाबु नानीहरूको लागि कपडा डिजाइन गर्दै स्वेटर बन्दै उहाँको यति धेरै कुरा छ कि कहाँबाट सुरु गरौँ भन्ने हुन्छ। र यदि कार्यक्रम आजका नारीको नियमित श्रोता हुनुहुन्छ भने यसभन्दा अगाडि झन्डै झन्डै 15-16 वर्ष अगाडि हामीले उहाँको अन्तर्वार्ता कार्यक्रम आजका नारी मार्फत सुनाएका थियौँ। भन्नुपर्दा महिलाहरू परिवारको चौघेरामा मात्र सीमित नभई उद्यम व्यापार र समाज सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ है भन्ने उदाहरणको रूपमा पनि हामी इन्दिरा सापकोटालाई लिन सक्छौँ। व्यावसायिक नाफाभन्दा समाज सेवा र महिला सशक्तिकरणलाई आफ्नो जीवनको मूल मन्त्र बनाउनु भएको, उमेरले झन्डै झन्डै लगभग 90 वर्षको हाराहारीमा पुग्नुभएको इन्दिरा सापकोटाको सक्रियता हामी जो कोहीको लागि पनि उत्तिकै प्रेरणादायी हुनसक्छ। 48 वर्षको उमेरमा एकल बन्नुभयो। श्रीमानको निधन भएपछि बच्चाहरू पढाउनको लागि उहाँले भोटो सिलाइदेखि कपडाको सिलाइ गर्न सुरु गर्नुभएको, अहिले उहाँ उद्यमीको रूपमा चिनिनुहुन्छ। यति सक्रिय हामीले बिरलै देख्छौँ होला, यसैले पनि उहाँको यो भेटवार्ता आजको लागि निकै महत्त्वपूर्ण रहनेछ भन्ने पनि विश्वास छ। यही विश्वाससँगै हामी कार्यक्रममा उहाँलाई स्वागत गर्छौँ। इन्दिरा दिदी, कार्यक्रम आजका नारीमा यहाँलाई हार्दिक स्वागत गर्छु।
1: नमस्कार, स्वागत। म पनि यहाँलाई धन्यवाद दिन्छु आज रेडियो नेपालले मलाई यहाँसम्म ल्याइ पुर्याइदिएकोमा।
0: रेडियो नेपाल सुन्नुहुन्छ?
1: सधैँ सुन्छु। आजका नारी र ज्येष्ठ नागरिक चाहिँ कहिले पनि छुटाउन्न। सुन्न त मेरो बिहानभरि रेडियो नेपाल बजिरहेकै हुन्छ, म आफै पकाएर खान्छु, सुन्दै पनि गऱ्यो पकाउँदै पनि पर्यो, म एक्लै बस्छु, मेरो साथी नै त्यही रेडियो, रेडियो नेपाल हो,
0: साथी नै भयो।
1: हजुर
0: इन्दिरा दी, यहाँको यो सक्रियताको राज के होला? सबैलाई पहिला त्यही लाग्छ क्या, बोली पनि त्यत्तिकै टाठो छ होइन, सक्रियता आज पनि त्यत्तिकै छ, के कुराले यति सक्रिय बनाउनलाई के कुराले प्रेरणा दियो? कहिलेकाहीँ थकाइ मारौँ जस्तो लाग्दैन भने?
1: कहिले पनि लाग्दैन।
0: हजुर,
1: 4 बजेपछि त जाँगर लागिहाल्यो। 8 उठ्ने हो, 4 बजे उठ्ने हो।
0: हजुर,
1: अनि आज के गर्ने कसो गर्ने, ज्येष्ठ नागरिकको समस्या छ कि त्यो सोच्ने हो कि, उद्यमको सोच्ने हो कि, डिजाइनको हेर्ने हो कि, सरकारी निकायले गरे कमी कमजोरी गर्ने हो कि, त्यही सोच्ने हो काम चाहिँ।
0: एउटा सचेत नागरिकको भूमिका निर्वाह गरिरहनु भएको छ है जताबाट पनि।
1: अब आत्मबल कसले दिया छ, जसले जन्माएर पठाए त्यसैले दिया होला। तपाईँको त्यो प्रश्नलाई चाहिँ मेरो यो उत्तर मलाई पनि थाहा छैन। अब 50 वर्ष भए मेरो समाज काम गर्न हुन्न भनेर थन्किएर बस्ने समाजमा म त अहिले 89 वर्ष पुग्नै लागे, 2 महिना बाँकी छ, गर्दैछु त, डिजाइन पनि गर्छु, मन त चलिरहँदो रहेछ, शरीर नचल्ने। 60 वर्ष भए चाहिँ हाम्रो मन र शरीर छुट्टिँदो रहेछ, यसले कस्तो कुरा गरी नभन्नु होला। शरीरको गति कम हुँदै जाने, मनको गति चाहिँ जस्ता तस्तै भएर नि, शरीर र मन त मिलेन नि।
0: हजुरलाई त धेरै मनले नै डोरायो कि के हो,
1: मनैले डोर्यायो, शरीर त शिथिल हुँदै गर्ने लट्ठी टेक्नु पर्यो, आँखा कमजोर भयो, सबैतिर रोग लाग्यो भन्दिनँ म त, टेको लाउनु पर्यो भन्छु। 22 वर्ष भयो सुगर भए, यत्तिको छु अब गरिरहेछु। कहिले पनि एउटा कुरो भन्छु म, नेपाली समाज नारीहरू जति उद्यम गर्नुभएको छ आजका नारीहरूलाई के भन्छु भने, हरेस चाहिँ नखानु होला, सबै थोक खानुहोस्, हरेस चाहिँ नखानुहोस्। जति दुःख पिर बाधा पर्छ धैर्य भएर सहेर अगाडि बढ्नुहोस्।
0: कति कुराहरू हुन्छ जिन्दगीमा, कति अप्ठ्यारा कुराहरू आए, सङ्घर्ष पनि त्यत्तिकै गर्नु पर्यो, उद्योग चलाउँदा होस् कि सिप सिकाउँदा होस् कि व्यापार गर्दाखेरि होस् कि बजारीकरणको लागि दौडिँदा होस् कि, होइन श्रीमानको छिट्टै साथ टुट्यो, सन्तानको पनि त्यति सहयोग साथ मिलेन, के कुराले चाहिँ अप्ठ्यारो बेलामा पनि अगाडि बढ्नको लागि यहाँलाई बल दियो, आत्मबल दियो?
1: यो भगवान्ले साथ दिनु हुँदो रहेछ चन्दा बहिनी, मैले देखेको चाहिँ
0: मनले आयो भने,
1: हजुर मलाई के भए पनि यो भूकम्प कोभिडले गर्दा ऋण लाग्यो, अब के पैसाले ऋण तिर्ने, पैसा त छैन, मेरो त लगानी गरेर गरेको काम पनि होइन। पहिलो दिन 18 रुपियाँ लुगा किनेर ल्याऊ, त्यही सिएर 36 रुपियाँ बेच्या, अनि त्यो तात्कालीन 32 सालको महिलाहरूको श्रीमान स्वर्गीय भएर काम सुरु गरे होइन मैले, मलाई श्रीमानको कमाइले केटाकेटीलाई पढाउन, एसएलसीसम्म पास भएपछि चारवटालाई पढाउन उहाँको तहको अफिसरको पैसाले पुगेन खाएर, अनि काम सुरु गरेर केटाकेटी पढाएको, अनि उहाँको सपोर्ट पनि थिएन, बिमती पनि थिएन, यसमा परिवारको कुनै सपोर्ट छैन मलाई कसैको पनि। अहिले पछिल्लो गाह्रो बेलामा चाहिँ ऋण लाग्यो कोभिडको बेलाहरूमा, अनि त्यो बेलामा चाहिँ यो मैले साहुहरू कहाँ गएर अब म सकिनँ, जहाँ जहाँबाट सामान ल्याउँथेँ कपडाहरू ल्याउँथेँ कुरा गरेको, नछोड्नुहोस् तपाईँ एकातिरबाट गर्दै जानुहोस्, भएको भएको बेलामा हामीलाई चिर्दै जानुहोस् र भगवान्ले सहयोग गरे हो नि त, त्यसो भन्ने मान्छे पाइन्छ त,
0: मनले आँट्यो भने चाह्यो भने साथ सहयोग पनि मिल्दै जाने रहेछ, सङ्घर्षमा दुःखको बेलामा पनि हरिस खानु भएन।
1: अहिले अब सबै तिरिसक्यौँ खुरु खुरु गरेर, यो यो यो बेला यति जम्मा बोल्न तपाईँको भन्यो, यो बेला व्रत भयो कि, अब मलाई घरमा चाहिने मान्छे होइन, उहाँहरूलाई बुझाइदिने हो।
0: हजुर दैनिकी सुन्न मन लाग्यो हुन त, यहाँले भन्नुभयो 8 बजी सुत्छु 4 बजी उठ्छु भनेर, होइन
1: सबै रुटिन वाइज छ मेरो,
0: हजुर
1: 4 बजी उठ्छु, बाथरुम जान्छु, भजन सुन्छु भगवान्को,
0: हजुर
1: 5 बज्छ रेडियो नेपाल सुरु हुन्छ सुन्छु, अनि त्यहाँबाट माथि गएर कफी खान्छु भगवान्लाई सम्झेर 1 कप है, अनि त्यहीँ सुन्छु, अब आइरहन्छ नि धार्मिक कार्यक्रम जीवन विज्ञान आउँछ के आउँछ आएर त्यो सबै सुन्छु, अनि त्यो सुनिसकेपछि आँखामा औषधि हालेर रेडियो नेपालको समाचार सुनेर अनि आफ्नो बाथरुमको काम सकेर माथि भान्सामा जान्छु मोबाइल र चस्मा बोकेर, अनि इन्डक्सनमा पकाउँछु, पहिलेदेखि टी पकाउँछु, खान्छु, लुगा लाउँछु अनि हिँड्छु। त्यति गरिसकेपछि लुगा लाएर पहिले कारखानामा जान्छु,
0: आज कपडा सिलाउने कारखाना,
1: हजुर त्यहाँ कसरी काम गरेका छन्, कस्तो कस्तो भएको छ, के गरे, अर्काको कपडा हामी बेच्दैनौँ ल्याएर, हामी आफै बेच्छौँ, हातले बुनेको स्वेटर चाहिँ एउटा महिला ग्रुपको ल्याएर बेच्छौँ जाडो महिनामा, यो लाउने कपडा चाहिँ अर्काको हुँदैन, किन हुँदैन भन्नु होला भने कसैले लतार देला
0: हो नि,
1: बच्चाको हो नि, फोहोर पारिदिएला, सिएर ल्याऊ भनेर दियो, कम्चल धागो हालिदिएर उद्रला, धेरैवटा समस्या छ नि त, अनि आफै काम मान्छे बोलाएर राखेर 4-5 जना छन् वर्षैभरि दिने, त्यहाँबाट 12 बजीसम्म बस्छु अनि पसल आउँछु, पानी नपर्दाखेरि हिउँद महिनामा चाहिँ खाजा खाएर पसलमा आउने हो 3 बजे, अब अहिले बेलुका पानी पर्ने भएर कारखानाबाट त्यही पसलमा जाने, 12 बजे चाहिँ त्यहाँ जाने, त्यहाँ कारखाना त हिँड्नु जाला, कहिले त्यहाँ पुग्दा नि 1 वर्ष फेरि कहिले अल्मलाउँछ कहिले अल्मलाउँछ, त्यहाँ बसेर आफ्नो खाने गर्ने बेला भएपछि घर आएर चुप लाएर बस्ने, स्वेटर बुन्थे, अब आँखाले दिएन नसक्ने भए,
0: अब 89 वर्षको मान्छे होइन
1: बुन्दै थिएँ,
0: हजुर
1: आँखाले दिएन मेरो दैनिकी त्यही, अब त्यति गरिसकेपछि बेलुका 6 बजे 1 कप दुध र 1 कचौरा दाल खाने हो, त्यति खाएर सुत्ने,
0: एक्लै बस्नुहुन्छ अहिले पनि?
1: एक्लै बस्छु, एउटा साथी राखेको छु राति सुत्ने, घरको काम गर्ने एउटा मान्छे, दुइटा मान्छे राखेको छु।
0: पकाउने चाहिँ?
1: पकाउने आफै पकाएर खाने, सकुन्जेल पकाउँदाखेरि एक्सर्साइज हुन्छ नि त बहिनी, हात चल्यो खुट्टा चल्यो भान्सामा हिँडियो, हामी काम चाहिँ केही नगर्ने गर्न सकेनौँ भनेर बस्ने कहाँबाट हुन्छ त, मेरो त 4 बजीदेखि फुर्सद हुँदैन।
0: हामीलाई सुनिरहनु भएको छ भने आजको आजका नारी कार्यक्रम विशेष छ है, हामीलाई सुनिरहनु भएको छ भने केही समय हामीसँगै रहिदिनको लागि म अनुरोध गर्छु, किनकि आज इन्दिरा आमाको, हामी त इन्दिरा दिदी भन्छौँ होइन, इन्दिरा सापकोटा उहाँको सक्रिय जीवनको अनुभवलाई यहाँहरूमा आज राख्न मन लागेको छ। सुन्नुभयो नि होइन, 89 वर्षको व्यक्तित्व, कारखानामा पनि जानुहुन्छ, आफै पकाएर खानुहुन्छ, आफ्नो जिन्दगी आफैले चलाउनु भएको छ, सक्रिय जिन्दगी चलाउनु भएको छ,
1: डिजाइन पनि गर्छु, त्यो कारण
0: डिजाइन पनि गर्नुहुन्छ। हिजो अस्तिसम्म आँखाले भ्याउन्जेलसम्म स्वेटर पनि बनिराख्नु भएको थियो होइन। अब हामी यहाँको जीवनीतर्फ फर्किन्छौँ है इन्दिरा दी, जस्तो यहाँको कपडा सिलाउने, स्वेटर बन्ने कामबाट सुरु भयो नि त उद्यमशीलता, यो सुरुवात चाहिँ कसरी भएको थियो? अब विवाह भएपछि, विवाह अगाडिदेखि होइन, सिप चाहिँ विवाह अगाडि नै सिक्नु भएको थियो।
1: 4 सालमा कुरुस चलाउन र काँटा चलाउनलाई पद्मकन्या स्कुल खुलेपछि त्यहाँ सिकेको।
0: 4 सालमा हजुर, 2004 सालमा हजुर।
1: त्यो सानी रोचक एउटा कथा छ स्वेटर बुन्ने त।
0: हजुर,
1: मामा घर गएको सानीमा हुनुहुन्थ्यो,
0: अब
1: त्यति बेलाको कोसँग सिकेर आउनु भएको थियो स्वेटर बुनेर, मैले भत्ता भुङ्ग पारिदिएँ, केटाकेटी बुद्धि है, मैले बुन्न त बुने, अब स्वेटर थुद्दिएँ, अनि गाली गर्नुभयो, कहाँ कहाँ गएर सिकेर आएँ, तैँले चाहिँ यस्तो गर्थिस् भने, ल पक्नुहोस् अब तपाईँको म स्वेटर नलाइकन आउँदै आउनु भनेर आएँ भेटपालो है, अब कसरी ला गर्ने भन्न त भने, अनि घर आएर साथीसँग कुरा गरे, मा बौद्ध जन्म
0: ती
1: यतापट्टि साथी थियो, मैले बुन्न जाने छु भने, अनि हजुरआमासँग हुन्थ्यो, मेरो बुवाले पठाइदिनुहुन्थ्यो, उहाँलाई सोख लाग्ने, अनि मागेर स्वेटर बुनेको कस्तो बुनेको 8 दिनमा तयार गरे भन्नु न, हाम्रो साइन्डो गन्जी हुँदैन
0: हजुर,
1: त्यो साइन्डो गन्जी लाएर साइनमालाई देखाउनु गएको, ल अब कति रोचक भयो त अहिले तपाईँहरूलाई, ल तपाईँले गाली गर्नुभएको थियो नि, ल मैले स्वेटर लाएर आएँ कि आएन भनेर गएँ फुर्ती गरेर, म भन्दा 3 वर्ष मात्रै जेठो हुनुहुन्थ्यो उहाँ, अनि खुरखुर गर्न थालेँ, स्वे चलाउनु सिकेँ, आफूलाई मन लाग्ने, कति गाह्रो थियो स्वेटर लाएर हिँडे मान्छे पछि पछि लागेर त्यो बुट्टा कण्ठ गरेर आएर बुन्थेँ म, मेरो कान्छी बहिनी अहिले नि भन्थे सडक आएँ हिँड्नु होला भने कसकसको पछि लाएर बुट्टा हेरिदियो भनेर, त्यस्तो गर्नु पर्यो, एक दिन त ल्याएर एउटाको स्वेटर उधारे मरि गएँ नि मैलिँदैन, अब मार्दैन नि त, बल्ल बल्ल 2 रात नसुतेपछि भयो, अनि बुझाइदिएँ, त्यस्तो गरी गरी सिक्या, अहिलेको जस्तो खरक्क पैसा दिएर सिक्या हो, अहिलेको सिकाइ देख्दा चन्दा बहिनी मलाई दङ लाग्छ, हाम्रो फेसन डिजाइनिङमा MBA गरेर आछौँ भन्छन्, म कहाँ आउँछन् काम गर्छ, अनि ल यो म डिजाइन दिन्छु काटेर सिउनुहोस् त यो साइजमा, हामीले यस्तो सिकेको छैन जानेको छैन, अब के सिके त MBA पास हुन्जेल,
0: मैले चाहनाले जाँगरले मेहनतले कति कुराहरू सिकाउँदो रहेछ मनमा गर्छु भन्ने कुराहरू भएपछि होइन। अनि सिलाइको काम चाहिँ कहिलेदेखि निरन्तर रूपमा सिलाइ यो बुनाइलाई कहिलेदेखि दिनुभयो?
1: 32 साल माघ 20 गतेबाट,
0: 32 साल माघ 20, त्यति बेला बिहा भइसकेको थियो,
1: 14 वर्ष 8 सालमा बिहा भयो, 32 सालमा त कति वर्ष भयो हिसाब गर्नुहोस्
0: हजुर, 8 सालमा बिहा भयो,
1: अनि 9 सालदेखि सन्तान भएको, 20 वर्ष हुँदा 4 वटा भइसके, 3 छोरा र 1 छोरी
0: हजुर
1: है, अब पढाउँदै जाँदा एकजनाको कमाइले त पुगेन नि, SLC पास गरेँ 32 सालसम्म सबैजनाले,
0: छोराछोरीहरूले
1: 4 वटैले, मैले पढ्छु भन्दा भन्दै रुँदा रुँदै हजुर बाबा र हजुरआमाले बिहे गरिदिए, कान्छो बुवाले यो छोरी यस्तो राम्रो पढ्छ, पद्मकन्यामा सधैँ 1st विद्यार्थी हुन् त म, 10 क्लाससम्म त पढ्न पाएको, अरू पढ्छु भन्ने म उहाँहरू मान्नु भएन, बिहे गरिदिनु भयो, अब बिहे गरेपछि बच्चा भयो, त्यही त हो नि, घरमा नि पढाउने भने त त्यो 2-4 महिना मास्टर राखेर पढाओ नपढाओ पनि होइन, त्यो कहाँ सम्भव हुँदो रहेछ, भएन, 9 सालको एउटा, 10 सालको एउटा, 13 सालको एउटा, 15 सालको एउटा
0: बच्चाहरू,
1: अनि अब त्यो कसरी हुर्काउनु, कान्तिगिरी डाक साहेबहरू प्रसुति गृहमा यो नवजात शिशुको लुगा मैले बेचेपछि अहिले कति सहज भयो त मान्छेलाई,
0: थापथली प्रसुति गृह अगाडि पसल पनि राख्नु भयो नि त दिदीले त होइन,
1: भित्रै हस्पिटल पुरानो इन्क्वायरीको अपोजिटमा, यो कसरी सुरु हो भने हाम्रो पद्मरत्न तुलाधरजी स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो, त्यहाँ खड्किएको देखेर एउटा चिठी लेखेर गएको, कस्तो राम्रो काम गर्नुभयो भनेर स्वीकृति दिनुभयो, त्यति गरेपछि अब 32 सालमा आउँदा SSC पास भए खर्चले पुगेन, के गर्ने त, अब
0: कमाचाहरू पढाउनलाई
1: हजुर, अब माथि त लानु पर्यो, अनि यसो गर्नु पर्यो भनेर खुरुखुरु गर्दाखेरि हुँदै आयो, अलि सरल हुँदै गयो आर्थिक, त्यो भएपछि के सोचेँ भने म जस्ता त कति छन् स्वामी मान्छे, स्वेटर बुन्न पनि जान्ने, अब म बुनाइ पनि चलाउँछु सिलाइ पनि चलाउँछु भनेर बुन्न थालेँ। बुन्न थाल्दाखेरि अब एक दुई गर्न जान्ने मान्छे आए त हो, सय गर्न पऱ्यो भने जान्दैन नि त है। 20 गन्यो अनि 20 रङको धागोले बाँध्न लायो, फेरि 20 गन्यो 20 रङको धागोले बाँध्न लायो, 5 यसरी बाँध्नुहोस्, 5 भयो अनि त्यसलाई 100 भन्छन् भनेर सिकाएर अनि स्वेटर सिकाउनु पर्थ्यो। फेरि अर्को रोचक कुरा छ, हाम्रो मनकाफले नेपाल टेलिभिजनमा काम गर्नुहुन्थ्यो उति बेला, त्यो बेलाको 45-46 टिभी खिच्न पाउनु भने सानो कुरो थियो त,
0: अनि
1: आएर खिच्नुभयो। त्यहाँ बुन्ने आथे बसिरहेको थिएँ, मेरो घरकै घरैमा गर्थेँ, घरको चोकमा गरिरहेको थिएँ, जाडो महिना थियो भइरहेको थियो। अब बेलुका त घर कुटेछन् तिमीहरू, टिभीमा देखिन गए कि त्यहाँ स्वेटर बुन्न सिक्न र कमाउन गए भनेर, ल हेर्नुहोस् है अब हामीलाई त यसरी यसरी कुटे डिरी भन्दा उस बेला त सबैले दिदीबहिनी बने उमेर कम थियो। अनि अहिलेसम्म पनि म कहाँ टिभी खिच्न आउनुभयो भने को को बस्न मिल्छ कोही को बस्न मिल्दैन उठेर छोडिदिनुहोस् है भन्छु म, अकाल दुःख दिन त भएन नि दाइ।
0: हजुर, 18 रुपियाँको कपडा किनेर उद्यम सुरु गरेको भनेर हामीले चिन्छौँ नि त हजुरलाई, होइन? अब हजारौँ महिलाहरूलाई सिकाउनु भयो, अनि यो सिप सिकाउने कुरा त इन्दिरा दिदीको कुरा गर्दाखेरि कारागारमा रहनु भएको हाम्रो महिला बन्दीहरूलाई पनि सिलाइ बुनाइ सिकाएर आत्मनिर्भर बनाउनु भयो इन्दिरा दिदीले भनेर समाचारै आउँथ्यो नि त, होइन दिदी? हजुर, आफ्नो कमाइको ठुलो हिस्सा समाज सेवामा लगाउनु हाम्रो इन्दिरा सापकोटाको अर्को एउटा विशेषता हो। केही समय अगाडि मात्र प्रभावशाली 50 महिलामा पढ्नु पनि भयो, उहाँले राष्ट्रिय स्तरको त थुप्रै सम्मानबाट सम्मानित हुनुहुन्छ, पुरस्कृत हुनुहुन्छ, तर उहाँको यो पुरस्कार, यो सम्मान, उहाँको यो कामको यो अनुभव सुन्दा जति ठुलो लाग्छ त्यति नै ठुलो सङ्घर्ष पनि उहाँसँग रहेको छ भन्न चाहन्छौँ। तर सङ्घर्षले रोक्दो रहन्छ भन्ने उदाहरण पनि उहाँ हुनुहुन्छ। अहिले झन्डै झन्डै 9 उमेरमा लाग्दै गर्दाखेरि उहाँ अझै पनि यत्तिकै सक्रिय, अहिले मैले हेरिरहेको छु स्टुडियोमा उहाँ हुनुहुन्छ, पहिलो कुर्ता सुरुवाल सेतो सल लगाउनु भएको छ, कपाल सेतो कपास जस्तै कपाल सेतो छ, तर अनुहारमा यति उत्साह देखेको छु मैले, होइन? यो सक्रियता, बोलीमा त्यत्तिकै सक्रियता छ। इन्दिरा दिदीलाई कहाँबाट यो सक्रियता आएको होला? हुन त हाम्रो उमेरले भन्दा त आमा हजुरआमा, होइन हजुर, हामी दिदी भनेर बोलाउँछौँ मात्र, होइन? यस्तै उत्साह, यस्तै जाँगर हाम्रो आमा दिदी बहिनी हजुरआमा छोरीहरूलाई मिलोस् आजको यो कुराकानी सुनाएर भन्ने पनि लागेको छ। त्यसको लागि उहाँले के भन्नुहुन्छ त्यो पनि सुनाउनेछौँ। नाफा भन्दा पनि सेवा भावलाई प्राथमिकतामा राखेर काम गर्नु भएन इन्दिरा दी, अनि आफ्नो श्रीमानको निधनपछि के कुरा फेरि मनमा आयो र अनि कसरी आफूलाई फेरि अगाडि बढाउनु भयो? कतिजना सोच्नुहुन्छ कि अब श्रीमान नरहनु भएपछि, श्रीमानको निधन भएपछि अब जिन्दगी नै सकियो कि, अब म एक्लो बने, अब सङ्घर्ष हुन्छ, अब केही गर्न सक्दिनँ, अब जिन्दगी नै के बाँच्नु पऱ्यो र भन्ने पनि कतिको सोच हुन्छ नि त। हजुरले त त्यहाँबाट जिन्दगी सुरु गरिदिनु भयो कि?
1: त्यो मैले सोच्नै पाइनँ, किन मेरो छोरीको मात्र विवाह भएको थियो,
0: हजुर,
1: 3 छोराको विवाह हुनु बाँकी थियो।
0: 48 हुनुहुन्थ्यो दिदी त्यति बेला, हजुर,
1: श्रीमान 52 अनि अब तिनीहरूको आफूले जन्माएपछि कर्म त पुरा गर्नु पर्यो नि, आफ्नो कर्तव्य त बाँकी छ नि। श्रीमानको आएको पैसाले सबैले को 2 बिहे गरिदिएँ, त्यो ठाउँमा पनि मलाई छोराहरूले धोका दिए, हाम्रो गरौँ भाइको पालामा हामी छौँ भने, ल त भनेर गरेँ। भाइको बिहे छिरेपछि हामी त केही गर्न सक्दैनौँ, ल
0: छोरा छोरीबाट पनि साथ पाउनु भएन,
1: पाएन। अनि म त जननी हुँ नि, अब 3 सकिया त एउटाले सक्नु परेन, 4 जग्गा किनेको थिएँ, त्यही जग्गा बेचेर कान्छो छोराको पनि बिहे सकेर सन्चोसँग बसेको। अनि अब उनीहरूले साथ दिएन, ठिक छ, हाम्रो कर्तव्य पुरा गरेनन्, उनीहरूको कर्तव्य उनीहरूले पुरा गरेनन्, मलाई त्यसमा केही पनि दुःख पीर छैन, अनावश्यक दुःख नदिए हुन्थ्यो भन्ने मात्रै हो।
0: फेरि अनावश्यक
1: दुःख पनि दिन्छन्
0: सन्तानले नै,
1: हजुर, अब के गर्ने त, कसलाई गएर भन्ने, कोसँग रुने, कोसँग कराउने? अब मलाई आनन्द छ कमाउन दिए त, मलाई त सबै इष्टमित्र त्यहाँ पसलमा आउनेहरूले आमा तपाईँलाई के पुगेन, के अप्ठ्यारो पऱ्यो भने हामीलाई भन्नुहोस्। आफ्नो सन्तान हुँदा हुँदै अर्काले त्यसो भन्नु कति लज्जाजनक कुरो हेर्नुहोस् त।
0: त्यही त, छोराछोरी पढाउनु भनेर पैसा जुटाउन खटिरहनु भयो होइन। श्रीमानको निधनपछि पनि छोराछोरीको जीवनमा उहाँहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्नुभयो, तर छोराछोरीबाट सहयोग पाउनु भएन।
1: यो त छोरो अटोमोबाइल इन्जिनियर,
0: हजुर,
1: माइलो छोरो इकोनोमिक्स,
0: हजुर,
1: है कान्छु छोरो पोलिटिक्समा एमए मात्रै गरे, है छोरी इकोनोमिक्समा एमए गरेर एमएस गरे, सब तिनवटा विदेशैमा पनि पढेर आएका, कान्छोले चाहिँ विदेश नगएको, यी मात्रै बस्या, है सबै ठाउँ ठाउँमा पोस्टमा थिए तर सकेनन् नि गर्न। उनीहरूको भाग्यमा गर्नु लेखेको छैन भनेर बुझ्छु चन्दा बहिनी म चाहिँ। अहिले मैले यत्रो वर्षको अनुभव लगाएर के बुझेँ भने त्यो जन्म दिनेलाई सेवा गर्न पनि भाग्यले साथ दिएर ल्याउनु पर्दो रहेछ घर घरमा।
0: यत्रो ठुलो कुरा भन्नुभयो होइन, आफ्नो आमा बाबाको सेवा गर्न पाउनु, साथ दिन पाउनु पनि भाग्य हो। त्यो भाग्य कसै कसैलाई मिल्छ, कसैलाई मिल्दैन।
1: म त्यहीँ बसेर हेर्छु, त्यो दाजुभाइ छुट्टिएपछि जोसँग बाबा बसेका छन् त्यसको मात्रै बाबा जस्तो गर्छन्
0: होइन।
1: त्यो त तपाईँहरू सबै हामीले भोगेकै कुरा हो
0: त्यो।
1: अब सोच्नुहोस् त, म त त्यही भगवानैसँग सोचिरहने हो।
0: कर्मले यहाँलाई डोराइरह्यो, कर्मले पनि साथ दियो, कर्मनिष्ठ भएर बाँच्नुभयो, आफ्नो सिपमा, उद्यमशीलतामा, जोस जाँगरमा बाँच्नुभयो इन्दिरा सापकोटा, उद्यमी समाजसेवी। आज हामी उहाँसँग कुराकानी गरिरहेको छौँ। कसो हुन्छ है जिन्दगीको अनुभव? अब उहाँ यति सक्रिय व्यक्तित्वको कुरा सुन्दाखेरि एउटा जोस जाँगर पनि आइरहेको छ भने होइन, जिन्दगीमा गर्दा गर्दै पनि कहिले कहिले त कस्तो कुरा हुने रहेछ होइन, यो अलिकति दुःख पनि लागेको छ। अब यो पाटोलाई यहीँ छोडेर हामी अर्को पाटोमा लाग्छौँ। जस्तो इन्दिरादी, छोराछोरीसँग पनि अहिले कुनै गुनासो छैन भनेर भन्नुभयो होइन,
1: एउटा
0: आमाको कर्तव्य पुरा गर्नुभयो। आमा बन्न गाह्रो पनि हुँदो रहेछ, आमाको एकल आमाको भूमिका पनि निर्वाह गर्नुभयो होइन। उद्यमशीलतालाई अगाडि बढाइरहँदा यहाँको कुरा यहीँ टुङ्गिँदैन,
1: अरू तिनवटा उद्योग त मैले छोडिदिइसकेँ, सकिनँ।
0: यहाँले यो संस्थाको कुरा लिएर आउनुभयो होइन, यहाँले त अब अचार उद्यम पनि सञ्चालन गर्नुभयो, सारा खाद्य उद्योग पनि सञ्चालन गर्नुभयो। त्यति बेला हामीले अन्तर्वार्ता नै लिएको थियौँ, विश्वास अचार तथा मसला उद्योग दर्ता गरेर थुप्रै महिलाहरूलाई तालिम पनि दिनुभयो। त्यति बेला हयात र द्वारिका जस्ता होइन सारे होटलहरूमा पनि यहाँको उद्यममा बनेका सामग्रीहरू जान्थे भनेर होइन दे,
1: सबै त्यहीँ जान्थ्यो नि।
0: हजुर,
1: अस्ति भर्खर पनि द्वारिकाजको म्यानेजर सङ्गीतासँग कुरा गरेर आएको,
0: हजुर,
1: आमा स्वर्गीय भयो, छोरीले
0: अम्बिका म्यामको
1: छोरी सङ्गीता।
0: अहिले चाहिँ यहाँले अब उमेरको लाई पनि ध्यान दिएर आर्ट तयारी पोसाक उद्योग चाहिँ सञ्चालनमा ल्याउनु भएको छ, पसल चलाइरहनु भएको छ होइन। अहिले पनि अहिले संरक्षकको रूपमा
1: एउटा भाइले मसँग पहिल्यैदेखि काम गरे, भाइले तपाईँको शेषपछि पनि म चलाउँछु भन्नुभयो, अनि उहाँलाई नै सबै उहाँकै नाउँमा गरिदिएर उहाँले नै चलाउनुहुन्छ,
0: उहाँले चलाउनुहुन्छ संरक्षकको रूपमा। फेरि क्रियाशीलता चाहिँ यहाँको पहिला जस्तो थियो, अहिले पनि
1: भइरहेछ,
0: अहिले पनि भइरहेछ।
1: भन्दाखेरि पो उसको नाउँमा अब कहीँ जानु पऱ्यो भने डोडाएर ल्याएर अफिसहरूमा जाने बस्नु त त्यो त राम्रो भएन नि बा, है भए त अनि ल तिमी नै चलाउ भनेर सबै उसको नाउँमा। यो फेरि शेषपछि नजाँदो रहेछ हाम्रो देशको कानुनले उसैलाई गर्थे, सारा खाद्य उद्योग एउटा लाई घेमा नेपाल भन्नेलाई गरिदिए, विश्वास अचार तथा मसला उद्योग द्वारिका क्षेत्रीलाई भन्नेलाई गरिदिए, नेपाल गृहिणी उद्योग उसिसु धोबीखोला पुल्ने चलाइ नै रहेछ उसलाई गरिदिए। यो त चौथो नि, त्यतिखेर त म त घरेलुमा गएर उभियो कि उहाँले काम लगाउनु सक्नुहुन्छ भनेर दर्ता गरिदिइहाल्थेँ त
0: है, कस्तो राम्रो। हजुर हजुर,
1: मैले लगाएको पनि गर्दैन नि त, मेरो दोष होइन नि बा।
0: त्यो कारागारमा महिला बन्दीहरूलाई सिप सिकाउन जानुभयो नि दिदीले होइन, उहाँहरूको प्रतिक्रिया कस्तो थियो?
1: उहाँहरू त एकदम खुसी। 13 वर्षमा मैले 17 जेलर सरहरूसँग काम गरेँ, कसैले पनि विरोध गर्नु भएको थिएन, अहिले पनि गरेको छैन। त्यहाँ गएँ, सिकेँ, गरेँ। 10 महिलालाई त मैले निरन्तर रोजगारी दिएको थिएँ, महिनाको 4-5 हजार त्यस्तो ठाउँ बसेर नि कमाउँथेँ बा।
0: यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारी सुनाइरहेको छौँ र कार्यक्रम आजका नारीमा आज हामी उद्यमशील र समाजसेवी इन्दिरा सापकोटासँग कुराकानी गरिरहेको छौँ, जसले धेरै उद्योगहरूलाई को स्थापना गर्नुभयो र अहिले आठ तयारी पोसाक सञ्चालनमा पनि ल्याउनु भएको छ। त्यत्तिकै सक्रिय हुनुहुन्छ, उहाँको सक्रियता जो कसैको लागि पनि उदाहरणीय र प्रेरक पनि रहेको छ। यसैले पनि आज हामी यो कुराकानी उहाँसँग गरिरहेको छौँ। उहाँले जुन सिपमूलक काम गर्नुभयो, उद्योग धन्दा चलाउनुभयो, समाजसेवामा जुन कुरा समाजसेवामा जुन योगदान दिनुभयो, यसको लागि राष्ट्रिय स्तरबाट थुप्रै थुप्रै सम्मान र पुरस्कारबाट पनि उहाँ पुरस्कृत हुनुहुन्छ, सम्मानित हुनुहुन्छ। आज उहाँको यो अग्रसरता, यो क्रियाशीलता 9 दशक पुग्नै लाग्दा पनि अविराम रूपमा, निरन्तर रूपमा अगाडि बढिरहेको छ। 60 वर्ष लागेपछि थकाइ मार्ने कि भन्छन्, 70 वर्ष लागेपछि भन्छन्, 80 वर्ष लागेपछि भन्छन्, यहाँको यो सक्रियता अझै पनि निरन्तर रूपमा 89 वर्षको उमेरमा पनि त्यस्तै छ है इन्दिरा दी?
1: हजुर,
0: यहाँले त स्कुल सञ्चालनमा पनि यहाँले योगदान पुर्याउनु भएको थियो नि होइन काठमाडौँमा? हजुर,
1: गोकर्णेश्वर वडा नम्बर 3 छ।
0: हजुर,
1: त्यहाँ गएर हेरेँ, यो के भएको भनेको 600 रुपियाँ नभएर नचलेको। अनि जनता कस्ता छन् त यहाँको, कतिको शिक्षित छन् भन्दा निरक्षर भट्टाचार्य। त्यो ठाउँ त कस्तो रहेछ भने दिनभरि खेतमा काम गर्यो, पैसा लियो, भरे भट्टीमा सक्यो, भोलि बिहान भात खायो, भात पकाउनु पऱ्यो, अब पैसा छैन, अनि हुने काल लिन गयो, जति रुपियाँ दियो अगाडि सुन्दा थप्दा रहेछ। ल हेर्नुहोस् है, कति अन्याय छ। त्यहीँ अहिले पनि त्यस्तै छ, त्यहाँ ठाउँ ठाउँमा अझै छ, त्योभन्दा कम छ तर छ। त्यो थाहा पाएपछि अब यो स्कुल चलाउँछु भनेर जिल्ला शिक्षा कार्यालय गएँ। कस्तो रिसाउने त्यहाँको हाकिम साहेब हुनुहुँदो रहेछ, जिल्ला शिक्षा अधिकारी, सातो खानुभयो। राधा भट्टराई र म गएको, अनि गएको कस्तो गाली गर्नुभयो, के हेरेर बस्नु भएको थियो, 3 दिन बाँकी छ भने, ए सर अस्ति त थाहा पाएँ, आज आइहालेँ भनेपछि, अनि एकछिनपछि अलिक धैर्य गरेर बेसकन गाली गरिसक्नु, चुप लाएर, अब माग्न गएको छ बोल्न भएन।
0: हजुर,
1: त्यहाँबाट ल भइगयो, नाउँ फेरेर भोलि आउनुहोस्। दुइटी लुरुको ताचलबाट फर्क्यौँ, फेरि भोलि भात खायौँ, गयौँ। अब त्यो बेला टेम्पो चढ्न सकिहाल्थेँ, गइहाल्थेँ नि, गएँ। अनि गएर कुरा गरी चाहिँ कस कसलाई फोन गर्नुभएछ, क्या अरे, ल भइगयो भइगयो, नरम भएर भोलि त त्यही स्कुल त्यही नामले चलाउनुहोस् है तपाईँ।
0: स्कुल अहिले पनि चलिरहेछ,
1: कस्तो राम्रो चलिरहेछ, छलफल गरेँ, बसेँ, अब डेस्क बेन्च छैन, 6 रहेछ, त्यो पनि कता पुर्याउन छैन, अब पढाउनु त थालेँ, सुकुल मात्रै छ, के गर्ने, अनि अब कहाँ जाउँ। म त्यतिखेर फेरि दिल्ली बजार रोटर क्लबको आफै सर्जेन्ट आएर हेर्नुहोस् है, अब वर्षको मलाई त्यहाँ 60,000 लाग्ने, त्यो 60,000 लगाएर त्यहाँ दिए त त्यो सबैको त आँखा खुल्यो नि, शिक्षक राखिदिए
0: हो नि, कति ठुलो कुरा। हजुर, एउटा स्कुल सञ्चालन गरे भन्दा जति सजिलो छ त्यो भित्रको सङ्घर्ष कति लामो होइन। हजुर,
1: गर्दै जाँदा जाँदा जाँदा अहिले त 13-14 मास्टर छन्, 6-7 बिल्डिङ छन्, बोर्डिङ भन्दा धेरै राम्रो छ, कम्प्युटर ल्याब छ, म्याथ ल्याब छ, हाम्रो त मजाको छ। त्यहाँ पनि 20 वर्ष व्यवस्थापन चलाएपछि
0: एक्लो प्रयासले के मात्र हुँदो रहेछ भन्ने कुरा चाहिँ आज इन्दिरा दिदीको जति कुरा सुन्यो त्यति होइन, कुन कुरा चाहिँ सुनौ, कुन प्रसङ्गलाई चाहिँ राखौँ, प्रसङ्गसँग फेरि कति प्रसङ्ग जोडेर आउने है इन्दिरा दिदी। त्यो स्कुल त्यति मेहनत गरेर, त्यति लागि परेर चलाउनु भयो,
1: चलाम कति थाहा, मात्रै सङ्घर्ष गर्नु ल भन्नुहोस् त, गरेछ।
0: म त इन्दिरा दिदीलाई जहिले देख्छु होइन, इन्दिरा दिदीलाई देखेपछि अझ जोस साँगर बढेको जस्तो लाग्छ, मलाई मात्र होइन धेरैको अनुभव यही नै छ दिदी होइन। कहिले कहिले नि दिदी आफूले सिप सिकाएको दिदीबहिनीहरू फर्केर आएर भेट्ने अथवा कहीँ भेट्दाखेरि कस्तो खालको प्रतिक्रिया आउँछ दिदी?
1: खुसी लागेको म प्रसङ्ग सुनाउँछु। 4 महिलाहरूले घर बनाउनु भयो मसँग सिकेर, मेरो घरमा आएर कुल्ची दिनुहोस् भनेर लगेको दिन चाहिँ म असाध्यै खुसी हुन्छु। अब हाम्रो एम कुमारी खतेउडाजी हुनुहुन्थ्यो उद्योग सचिव, उहाँ पनि सुरुमा मसँगै तालिम ल्याउनुहुन्थ्यो। स्वेटर एक्सपोर्ट गर्दा के गर्थेँ भने, अब एसएलसी पास भए त छोरीहरूले पढाउँदैन थिएँ त्यतिखेर त, है 50 सालतिर 50-51 थियो, अनि म कहाँ आएर स्वेटर बुन्यो भने 6 बुन्यो भने 900 रुपियाँ हुन्थ्यो, त्यो मोटो उनको भोटे उनको स्वेटर, त्यो 900 भए त पिके क्याम्पसको पढाइलाई पुग्यो, कति कता कता पो पुगेका छन् त। त्यस्ता विद्यार्थीले पनि भेट्नुहुन्छ कहिले कहिले, कसैले पसल चलाएको छन्, कसैले के गरेका छन्, अब 5,000 सिकाइसके कहाँ कहाँ पुगेका छन् कहाँ कहाँ थाहा छैन,
0: 5,000 सिप सिकाउनु भयो। सिप भनेको कति ठुलो कुरा छ, आत्मसम्मानसँग आत्मनिर्भरतासँग जीवनलाई सहज बनाउने कुरासँग जोडिएको छ सिप होइन।
1: 12 वर्षसम्म तालिम चलाएँ, खाद्य सिलाई सबै है मुनाई चलाइदिएँ।
0: सिकाउन त सबैले सिकाउँछन्, व्यवसाय नि सबैले गर्छन्, तर त्यो व्यवसायको विशेषताको कुरा पनि हामी गर्छौँ। एक्ले पनि कहिले हार खानु भएन, व्यवसायमा अझै विविधीकरण, कहिले अचारको, कहिले स्वेटरको, कहिले ससाना नवजात शिशुको लागि, 5 वर्ष मुनिका शिशुको लागि, आमाहरूको लागि पोसाकहरू बनाउनु भयो नि। हाम्रो इन्दिरा सापकोटा दिदीको ले बनाउनु भएको पोसाकको फेरि छुट्टै चर्चा थियो होइन, विशेषता छुट्टै थियो।
1: अहिले पनि छ, लगिरहनुहुन्छ नि त।
0: हजुर, विशेषता भन्नुपर्दा दिदी, त्यति बेला त अब नवजात शिशुको लागि त्यति धेरै कपडाहरू पनि तयारी अवस्थामा पाइँदैन थियो नि त नि होइन। विदेशसम्म यहाँको
1: जान्छ, अहिले पनि जान्छ,
0: पुग्यो हजुर,
1: अहिले पनि आउनुहुन्छ
0: हजुर।
1: कसैले 8 जोर लानुहुन्छ, कसैले 10 जोर लानुहुन्छ, अघि तपाईँले किने जस्तो थरी थरीका, कसैले नाइट ब्ल्याङ्केट ठुलो खास्टो लानुहुन्छ, यहाँको राम्रो छ।
0: इन्दिरा सापकोटा दिदीको आर्ट तयारी पोसाकमा पुगेपछि कपडा नली फर्किन्न, त्यो विशेषतै त्यस्तै छ होइन। सानो बाबु नानीहरूको लागि भनेर विशेष ध्यान दिएर बनाउनुहुन्छ नि त यहाँहरूले।
1: हजुर हजुर, अब मेरो त तपस्या भइसक्यो, 50 वर्ष भयो त्यो नवजात शिशुको लुगा सुरु गरेको, नेपालमा एक जोर बनाउने मै हुँ होइन। 18 रुपियाँ कपडा ल्याएर लुगा बनाएर 36 रुपियाँ बेच्दा ओभर हेड कता जान्नु, उभेला के जान्नु, 18 को 36 आयो, श्रीमान र देवर छक्क परे। अब स्वास्थ्य मान्छेले घरमा बसेर लुगा सिएर बजार लगाएर पैसा लिएर आउनु भने सानो कुरो भयो त
0: है।
1: अब अहिलेको त केही पनि होइन, सबैले गरिरहनु भएको छ। ऊ बेला हाम्रो अनुसारको दुःख र अहिलेको दुःख छ, कामसँग दुःख पनि जोडिन्छ, दुःखको तरिका फरक छ नि। अघि मैले भनिनँ धागोले गाँठो पा, अब त्यो धागोले गाँठो पाएर लाउनु पर्दैन नि, सबैले सहायता गरि हाल्नुहुन्छ नि। अझ पनि एकजना फेरि अशिक्षित महिला मकान सिलाइ गरिरहनु भएको छ, देवकी उहाँको नाउँ, हाम्रो चाहिँ जसले लुगा बनायो त्यसको लेभलमा नाउँ लेख्नुपर्छ, बिग्रियो ग्राहकले ल्यायो भने तिनीहरूले बनाउनु पर्छ।
0: यी जसले पोसाक तयार पार्नुभयो त्यो पोसाकमा पोसाक बनाउनेको नाम पनि राख्नुहुन्छ।
1: अनि के त्यो पनि स्वेटर बुन्ने महिलाहरूले सिकाएको, त्यो एक्सपोर्ट गर्ने बेलामा स्वेटर ल्याउने, तपाईँको बिग्रियो भने पनि देखादेखि ल्याउले ल्यादिया मेरो होइन भने लौजा त भनेर, अनि कागज टुक्रा टुक्रा बनाएर नाउँ लेखेर बान्नलाई, अनि होइन भनेपछि भयो त तिनीहरू नै हुन् नि त गुरु, गुरु त तिनीहरू हुन् बा सिकाउने है। अनि अहिले पनि त्यो लेभलमा एक एउटा अक्षर लेख्नुपर्छ, अनि त्यो लेख्दा त्यो बहिनीले चाहिँ देवकी उसको नाम द मात्रै लेखा रहेछ, म त कहिलेकाहीँ सुपरभिजन गर्ने यसो हेर्ने त हो नि अरूले गर्ने, अनि किन बहिनी तपाईँले त तपाईँको नाउँ यस्तो द मात्रै लेख, मैले त पढेकै छैन दिदी, अर्थ लेख्न त जान्दिनँ। अब त्यो गराउनेको पनि कति कमजोर, एउटा एक लख दिन सिकाए त हुन्थ्यो नि त्यतिखेर, यति एउटा धर्छ तान्न
0: है।
1: हामीमा त्यो क्षमताकै विकास भएन नेपालीमा, त्यस्तो चाहिँ
0: हामीले गर्न सक्ने कतिपय कुराबाट पनि हामी कति रोकिएको रहेछ,
1: साना साना कुराबाट। अनि मैले सिकाइदिएँ, ल यस्तो गरी लेख्नुहोस्, तपाईँले यति लेख्न जाने छ, द यस्तो एउटा थोपलो बनाएर यस्तो तलतिर तानिदिनुहोस् त भइगयो नि, दिए देव कि उनीहरूलाई त तपाईँ 3 अक्षर जान्नुपर्छ, यति लेख्नुहोस् त तपाईँको अनि अरूको जस्तै भयो। अनि उहाँ हेर्मा र परिपक्वमा त्यति फरक देख्छु म, उमेरको तलमाथि होइन। अब उहाँहरूले नि मरिमेट्या छ बिचरा, दुला दुलै बुढाबुढी, त्यत्रो पढे लेख्या मान्छेहरू त्यस्तो काममा लागेका छन्, चुन्नी खेलदेखि धा छन् गरेका छन्, तर अब ठाउँ ठाउँमा त बुद्धि पुगेन नि त, त्यो त बुद्धि नपुगे होइन, नगरे होइन, सानै एक मिनट पनि नलाग्ने काम
0: त्यो, मिलाउनु पर्ने कुराहरू, गल्तीलाई सच्याउनु पर्ने कुराहरू सच्याउँदै अगाडि बढ्नु भएर त आज यहाँ यति प्रिय हुनुहुन्छ, प्रेरणादायी हुनुहुन्छ, उदाहरणीय बन्नु पनि भएको छ। सिप 5,000 भन्दा बढीलाई सिकाएँ भन्नुभयो, रोजगारी नि त त्यतिलाई नै दिनुभयो होला नि त होइन, सयौँलाई रोजगारी
1: घर देखाउनु लाँदा त कति खुसी भयो भनेर अहिले पनि भने नि मैले।
0: हजुर, छोराछोरीहरू भेट्न आउनुहुन्न? मैले
1: आउनुहुन्न, कोही पनि आउँदैन, मलाई त भगवान्ले कमलको फुल भनेर राखिदिनु भएको छ, भन्छु आनन्दसँग बसेर खान्छु, 2 काम गरिराखेको छु, आफै पकाइहाल्छु, खान्छु सिद्धि, मेरो खानेकुरो म आफै पकाउँछु, ठिक्क पनि पार लाउँछु, पखाल्न पनि लाउँछु, जहिले चाहिँ आफू पार्छु, पकाउनुको अर्थ
0: फेरि अनि यो भएन त्यो भएन यसले हेरेन त्यसले दिएन त्यो अपेक्षा सबैलाई छोडेर आफ्नो के अरे सिपमा आफ्नो सिपमा आफ्नो उद्यमशीलतामा बाँच्न पाउनु नि त त्यो पनि भाग्यको कुरा हो नि त होइन।
1: मैले त भगवान्ले भन्छु तिमीले जन्ममा पठाएछौ तिम्रो सम्पत्ति कसरी पाल्नुपर्छ पाल सिद्धि
0: अब कर्म चाहिँ गर्छु काम चाहिँ गर्छु हात खुट्टा चलुन्जेल चलाउँछु। अब 89 वर्षको हुनुभयो होइन अझै कति यो कामलाई निरन्तरता दिन्छु जस्तो लाग्छ।
1: जिउले दिउन्जेल म के गर्न सक्छु जिउले वा आँखाले दिएन स्वेटर बुन्न नसक्ने मैले जिउले दिउन्जेल गरिरहन्छु
0: होइन हजुर उस्तै आराम गरौँ भन्ने छैन
1: हुँदै हुँदैन जिउ त जुरुक जुरुक उठ्छ के गरे आराम गर्नु त्यो 4 बजी चाहिँ आज त भए सुतिरहन्छु कहाँ
0: कामले दिएको सन्तुष्टिले खुसीले होला कि
1: केले हो म पनि जान्दिनँ कहिले अरू बसिरहन्छन् उमेर पुग्यो भनेर मलाई किन यस्तो म आफै सोध्छु आफूलाई
0: यहाँ त फेरि ज्येष्ठ नागरिकलाई बुढा भएको आमा बुवा हजुरबा हजुरआमालाई ले काम गर्नु हुँदैन काम गर्न लगाउनु हुँदैन भन्ने पनि छ नि त हाम्रो समाजमा अहिले पनि होइन दिदी त्यो कारणले पनि होला
1: त्यो के लाग्यो भने त अर्को एउटा कार्यक्रम बनाउनु पर्छ
0: हजुर
1: भित्र धेरै गुजुल्टिएको पाटोहरू छ ज्येष्ठ नागरिकमा काम गर्दा वकिल सरहरूसँग कुरा गर्थे
0: हजुर ज्येष्ठ नागरिकको क्षेत्रमा पनि त्यतिकै सक्रिय भएको व्यक्तित्व होइन आज ज्येष्ठ नागरिकमा पनि ज्येष्ठ नागरिक महिला हजुरआमा आमाहरूको छुट्टै समस्याहरूलाई पनि हेर्नुभएको छ नि त नि
1: कुरा नगर्नुहोस् त्यो त विकरालै छ बरु यो उद्यमशीलतामा त्यति विकराल छैन त्यो समस्या त एकदम विकराल छ मैले त्यसै लगिरहेको त्यही भनेको
0: होइन आमा हजुरआमा ज्येष्ठ नागरिकमा पनि हुनुहुन्छ होइन अब सम्पत्तिमा पाउँछ निर्णयमा पाउँछ तर जब बुढेसकाल लाग्छ जिन्दगी सङ्घर्षमै बिच अनि फेरि बुढेसकाल लाग्छ हाम्रा आमा हजुरआमाहरूको फेरि छुट्टै सङ्घर्ष सुरु हुन्छ भनेर हामीले देखेको छौँ सुनेको छौँ नि त
1: हजुर अब यसको निदान चाहिँ मैले के देखेँ भने सँगै नबस्ने मेरो आफ्नो सक्नेले त्यो पनि कति सक्ने कति पर्सेन्ट सक्ने हुनुहुन्छ
0: हजुर हजुर
1: तल्लो पुस्ताले पनि के चाहिन्छ कसो चाहिन्छ बाहिरबाट हेरिदिने होइन गरेर बस्यो भने सहज भयो
0: यो यो दुईटा भनेको कुरा साँच्चै ठुलो कुरा छ कि
1: सुन्नुहोस् दुईटा भएपछि बज्यो एउटा भएपछि बज्यो त
0: पुस्ता पुस्ता बिच बज्यो
1: यस्तो बज्यो त
0: बजेन
1: सक्नेले अब त्यसरी बस्नुपर्छ तल्लो पुस्ताले पनि माथिल्लो पुस्ता हुन्जेल छोराले पनि बुहारीले पनि सम्पत्ति माग्नुहुन्न बिहे गरेर भोलिपल्ट आएदेखि अंश लिनुपर्ने प्रावधान सरकारले निकाल्नुहुन्छ कमला पन्तले दिदी गल्ती भयो त्यस्तो गर्नुहुन्छ सरकार कति कमजोरी छ त भन्नुहोस् त सम्पत्ति सेसापछि खाऊ नबिगारिदेऊ सपारेर राख होइन लिएर त कसैले जाँदैन नि
0: हजुर अब हजुरलाई अर्को एउटा कुरा पनि सोध्नु मन लागेको कति कुरा सोध्नु मन लागेको छ त हजुरलाई देखेपछि त यति कुरा मनमा आउँछ होइन यसै पनि हामी सोधिराख्छौँ आज त अन्तर्वार्तामा नै छौँ अनि जस्तो हाम्रो आमा दिदी बहिनीहरू के कहिले भ्याएन फुर्सद छैन घरको परिवारले दिएन यो कुराले रोक्यो त्यो कुराले रोक्यो इच्छाहरू अपुरा भयो भनेर गुनासो गर्नुभएको हुन्छ यसो हेर्छु अध्ययनलाई निरन्तरता दिने कि सिपमा निरन्तरता दिने कि गर्न सकिने काम गरिने त्यो देखिँदैन कि उहाँहरूलाई आज के भन्नुहुन्छ जसले समय पाउनु भएको छैन साथ पाउनु भएको छैन भनेर आफूलाई यत्तिकै राखिरहनु भएको छ फेरि गुनासो पनि गरिरहनु भएको छ
1: उहाँहरूलाई अब के गर्छु भनेर पहिले आफ्नो आत्मा अठोट हुनु पर्यो अब अहिले
0: गर्ने त आफैले हो
1: आफैले हो अब म यहाँ आएँ मेरो आत्मा अठोट नभइदिया भए मेरो उमेर पुग्यो सक्दिनँ चन्दा बहिनी भनिदिया भए पनि त हुन्थ्यो नि म सक्छु भने मेरो अठोटले नै यहाँ आइपुगेँ हाम्रो पहिले आफ्नो के गर्ने आत्मा अठोट हुनु पर्यो आफूले अगुवाई गर्नु पर्यो अब हुने सकेसम्म मिल्नेहरूको परिवारले साथ दिनु पर्यो त्यो सम्पत्ति कत्रो हुन्छ त साथ नदिए हुँदैन उथापथलीमा अति भेटेको थिएँ अम्बिका राणालाई तपाईँ जस्तो मान्छे म काम बसेर काम गर्न पाउनु भएन अघि भन् अब कति वर्षपछि त्यसो भन्छन् मलाई त होइन अब कसैले साथ दिएनन् म एक्लैले सकिनँ
0: के भन्नुहुन्छ त्यो दिदी बहिनीहरूलाई छोरीहरूलाई आमाहरूलाई
1: हामीले काम गरेर खानुपर्छ अर्काको कुरा गर्नुहुन्न मुख्य अहिलेको युवा जमातलाई त म के भन्छु भने फेसबुक र टिकटकमा देख्या फेसन गरेर पैसा उडाउनु चाहिँ हुँदैन भन्न चाहन्छु काम चाहिँ गर्नुपर्छ अठोट घरको कुरा हामी आफू बसेर मिलाउनु पर्छ
0: इन्दिरादी यहाँले भन्नुभयो 50 वर्षदेखि नवजात शिशुहरूको लागि बाल बालिकाहरूको लागि कपडा डिजाइन गर्दै उत्पादन गर्दै बजार व्यवस्थापन गर्दै आउनुभएको छ। उद्यमशीलताको यहाँसँग धेरै लामो अनुभव पनि छ। उद्यमशीलतामा लाग्न चाहनुहुने हाम्रा आमा दिदी बहिनीहरूलाई छोरीहरूलाई आज हाम्रो कार्यक्रमबाट के भन्नुहुन्छ दी?
1: बिहे गर्छु भनेर अठोट गर्यो, धैर्य भएर त्यो आफ्नो अठोटमा अधिक भएर गरिरहनु पर्छ भन्न चाहन्छु। कहिले दुःख पर्छ, कहिले अछिना आउँछ, मैले भन्न ऋण लाएर ला छोडिदिए अब के हुन्थ्यो त? अरेरै गरिरहे भइरहेछ अहिले। कति गरेँ काम त, पछिसम्म पनि त्यो स्वेटर एक्सपोर्ट गर्ने, त्यो एक्सपोर्टरले 250 महिला थिए बहिनी मसँग त्यो बेला।
0: अब इच्छा के छ त दी?
1: अब सकियो, यतिन्जेल सक्रिय भएर भगवान्ले सरक्क लगोस् त्यही हो इच्छा। अबको इच्छा चाहिँ त्यही हो।
0: इन्दिरा सापकोटालाई हामीले त चिन्दाखेरि उद्यमशील व्यक्तित्व, समाजसेवी भनेर चिन्छौँ, आफूलाई कसरी सम्झनामा राखिदिए हुन्थ्यो जस्तो लाग्छ?
1: अब त्यो त जसको सोचले जसरी सम्झनामा, कसैले बुढी पनि ती भन्छन्, मैले सडकको कालो झोला टिपेँ भनेर उमेर पुग्यो यो बाउलाई पनि भने, पसलमा कार्टुन राख्न हुने पनि मै हुँ, कति बखान गर्नु, म त मैले गरेका काम गरेँ भन्नै मन लाग्दैन। असफल चाहिँ काहीँ पनि भएन।
0: एउटा सफल व्यक्तित्वको रूपमा, ऊर्जाशील व्यक्तित्वको रूपमा, उद्यमी र समाजसेवी जसले आफ्नो उद्यमशीलतालाई समाज सेवासँग जोड्नुभयो, त्यसरी नै हामी इन्दिरा सापकोटा यहाँलाई हामी सम्झिन्छौँ। यहाँ आजका नारी कार्यक्रम सुनिरहनुहुन्छ नि, हाम्रो आजका नारीको नियमित श्रोता पनि हो नि त, होइन? केही कुरा भन्नु छ कि?
1: अब आजका नारीहरूलाई अल्छी नगर्नुहोस्, घरमा अलमल नगर्नुहोस्, काम गर्नुहोस् राम्रोसँग, धैर्य गरौँ, काम गरौँ, देशलाई सपारौँ, आफूले पनि गर्नुपर्छ।
0: वृद्ध अवस्थालाई पनि सक्रिय बनाउन सकिन्छ, रहरहरू पुरा गर्न सकिन्छ। अहिले यहाँ 89 वर्षको उमेरमा यति सक्रिय हुनुहुन्छ, होइन? यो

बढ्नु भएको, सधैँ हक्की स्वभावको भनेर चिनिनु हुने धेमी समाजसेवी इन्दिरा सापकोटासँगको यो भेटवार्ता यहाँहरूमाझ हामीले सुनायौँ। महिलाहरू परिवारको चौघेरामा मात्र सीमित नभई उद्यम, व्यापार, समाज सेवामा लाग्न सक्छन् र आफ्नो सिप र उद्यमशीलतालाई सामाजिक सेवामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा पनि गर्न सकिन्छ सफलताका साथ, यो कुराको उदाहरण बन्नुभएको 89 वर्षीय उद्यमी समाजसेवी इन्दिरा सापकोटासँग भएको यो कुराकानी हामीले यहाँहरूमा सुनायौँ। हामी यस्तै यस्तै सक्रिय, कहिले पनि सङ्घर्षबाट हार नखाने, चुनौतीलाई स्वीकारेर अगाडि बढेर योगदान दिँदै गरेका हाम्रा आमा दिदी बहिनी छोरीहरूको खोजीमा छौँ र त्यो आमा दिदी बहिनी छोरीहरूलाई साथ दिनुहुने घर परिवार परिवारका सदस्यहरूको खोजीमा पनि छौँ। यस्तै खोजीमा अर्को साता फेरि अर्को प्रेरणादायी भेटवार्ता लिएर यहाँहरूमा आज हामी उपस्थित हुनेछौँ। आजको लागि प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने कस्तो लागिरहेको छ, सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि

0: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने। महिला सुरक्षामा गम्भीर हुन सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। र हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो 1 बजे बस्ने बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिनुहुने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री शाहले आज हुने प्रश्नोत्तरमा 11 सांसदको प्रश्नको जवाफ दिनुहुनेछ। प्रतिपक्षी दलका 11 सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नहरू संसद सचिवालयमा बुझाइसक्नु भएको छ। उहाँहरूले ग्यास र मल अभाव, सुकुम्बासीको उठीवास, बढ्दो महँगी र भ्रष्टाचारदेखि सीमा समस्याबारे प्रश्न तयार पार्नु भएको छ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा 15 प्रश्न दर्ता गर्न सक्ने व्यवस्था छ। कोटा अनुसार दलहरूका तर्फबाट सांसदले प्रश्न राख्न पाउने व्यवस्था छ। 7 प्रश्न दर्ता गर्न पाउने कोटा भएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 3 सांसदले मात्र प्रश्न दर्ता गराएका हुन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोल प्रसाद अरियालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 भित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गर्नुभएको थियो। आजको बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 प्रस्तुत गर्नुहुनेछ। यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्नुहुनेछ। यस्तै आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफल फलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। त्यसै गरी बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौनजन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले 3 बालिकामाथि भएको यौनजन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न माग पनि गर्नुभयो। यस्तै सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 16 मंगलबार दिउँसो 1 बस्नेछ। नेपाली काङ्ग्रेसको जारी विवाद समाधानका क्रममा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला अघि बढाइएको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन विवादको किनारा नलगाएसम्म रोक्न आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार काङ्ग्रेसको देउबा समूहले दायर गरेको निवेदनमा हिजो पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि भोलि सुनवाईका लागि पेशी तोकिएको छ। काङ्ग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16 19 गतिसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित रहेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि भएको मतदानमा उहाँको पक्षमा 57 मत परेको छ भने विपक्षमा 1 मत पनि परेन। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा हिजो देखि काठमाडौँमा सुरु भएको एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिल सेनाले कृत्रिम बौद्धिकता एआई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्यसहित विश्वसनीय समाचारमा जोड दिनुभएको छ। एसिया प्रशान्त क्षेत्र युरोप तथा अफ्रिकी मुलुकका समेत गरी करिब 40 देशका संचारकर्मी नीति निर्माता तथा प्रमुख प्रसारण संस्थाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनुहुन्छ। शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपति सहित सरकारवालासँग छलफल गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा हिजो भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकता अनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइसकेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोडिएका सबै प्रकारको समस्या समाधान हुने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। काठमाडौँको बानेश्वरमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने युवकलाई 5 दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा प्रहरीमाथि आक्रमण गर्ने जुम्लाको तातोपानी गाउँपालिका 2 घर भई हाल काठमाडौँ महानगरपालिका 31 बस्ने 27 वर्षका राज कठायतलाई 5 दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो। कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ। अध्यागमन कार्यालय गड्डा चौकीका अनुसार पछिल्ला केही वर्ष यता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ। उहाँका अनुसार गत आर्थिक वर्षमा 1,753 जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यस्तै 1,05,18,119 रुपियाँ राजस्व संकलन भएको सूचना अधिकारी नवराज भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार 1,534 पर्यटक यो नाकाबाट बाहिरिएका छन्। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाह हो रसुलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो, पछि साउदी अरबको मदिनामा जानुभयो। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्बत सुरु भयो। अहिले हिजरी सम्बत 1448 चलिरहेको छ। सरकारले आज मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी क्षेत्रमा सशस्त्र गिरोहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ भने 22 जना भन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्र संघले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्र संघीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्सकोफको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने। महिला सुरक्षामा गम्भीर हुन सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। र हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्ते नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।

0: नमस्ते नेपाल कार्यक्रममा हामी उपस्थित भइसकेका छौँ। समाजका जल्दा बल्दा विषयवस्तु अनि देश र दुनियाँका ताजा खबरसँगै तपाईँ हाम्रै वरिपरिका समसामयिक र चासोका विषयमा हामी कुराकानी गर्नेछौँ। म प्रज्ञा शरद
1: अनि तपाईँहरूको साथमा छु म चन्दा विष्ट। हामी तपाईँहरूको चासोको विषयलाई उठान गर्छौँ। हुन त रेडियो नेपालबाट दुईजना मिलेर चलाएको कार्यक्रम पनि अलिकति थोरै नै छ अहिले त, र यति बेला आज साथी प्रज्ञा र म यहाँहरूमा आज उपस्थित भइरहँदा नमस्ते नेपाल भनिरहँदाखेरि फेरि त्यो रेडियो नेपालले जति बेला एफएमको सुरुवात गरेको थियो, हामीले नमस्ते नेपाल कार्यक्रम सुरुवात गरेको थियौँ र एफएमको सुरुवात यही रेडियो नेपालको प्राङ्गणबाट भएको त्यो बेलाको याद आयो है प्रज्ञा मलाई
0: एकदमै। 2052 साल कार्तिक 30 गते रेडियो नेपालले औपचारिक रूपमा पहिलो पटक नेपालमा एफएम सेवा सुरु गरेको हो होइन। त्यसको करिब 5 महिनापछि निजी र सामुदायिक तौरबाट सगरमाथा सुरु भएको हो। भनेपछि रेडियो नेपालमा एफएम भित्री आउने पहिलो श्रेय रेडियो नेपाललाई जान्छ। रेडियो नेपालले सुरुवात गरेको थियो 52 सालमा र हामीले नमस्ते नेपाल भनेर त्यो बेला एकदमै कार्यक्रम पपुलर पनि थियो, त्यसरी सञ्चालन गरेका थियौँ हामीले।
1: जति पनि हामीलाई माया गर्नुहुने श्रोताहरू हुनुहुन्छ यहाँहरूप्रति हामी आभारी छौँ। यहाँहरू हुनुहुन्छ र त हामी छौँ प्रज्ञा, हाम्रो श्रोताहरूले यति माया गर्नुहुन्छ। पहिला पहिलाको हाम्रो जुन अग्रज हुनुहुन्छ नि प्रोग्राम सञ्चालकहरू, उहाँहरूको पनि सम्झनामा कति कुराहरू बोलिरहनु भएको छ र आज नमस्ते नेपाल चलाउन हामी दुईजना उपस्थित भइरहँदा आज यो भदौ महिनाको 10 गते बुधबार आजबाट यो नमस्ते नेपाल सुरु भएको छ र हाम्रा श्रोताहरूले अब हाम्रा विभिन्न सञ्चालकहरूबाट यो कार्यक्रम निरन्तर रूपमा सुन्न पाउनुहुनेछ।
0: यो पनि जानकारी गराउँ, कि यो बेलामा उहाँहरूले चाहिँ विश्व परिवेश सुन्नुहुन्थ्यो, मैले चलाउँथेँ होइन, तर आजबाट यो कार्यक्रम बन्द भएको छ। दुःख नमान्नु होला, अस्ति फोनमा पनि मलाई धेरै साथीहरूले ला अब आफूले विश्व परिवेश सुन्न पाइँदैन भन्नुभएको थियो। हामी फेरि कुनै समय मिल्यो भने विश्व परिवेशलाई सञ्चालन पनि गर्नेछौँ, तर देश र दुनियाँका ताजा खबर भनेसँगै हामीले यसमा यो कार्यक्रममा पनि केही रोचक खबरहरू देश दुनियाँका समेट्ने नै छौँ। त्यसैले तपाईँहरूले विश्व परिवेशलाई पक्कै पनि मिस गर्न पर्ने छैन, हामी त्यो पनि जानकारी गराउँछौँ होइन चन्दा।
1: हजुर, सधैँ कुनै न कुनै प्रकारबाट हामी तपाईँहरूसँगै छौँ प्रज्ञा। मलाई त यस्तो भएको छ कि आज दुईजना उपस्थित हुँदा मैले यति बेला पाण्डव सुनवार दाई, वासुदेव मुनाल सम्झिरहेको छु होइन, अनि पुरुषम सापकोटा र इन्दिरा दिदीले प्रश्नोत्तर कार्यक्रम चलाउनु हुन्थ्यो त्यो पनि सम्झिरहेको छु।
0: सूर्यकुमारी दिदीको महिला कार्यक्रम थियो, प्रश्नोत्तरमा पनि सूर्यकुमारी दिदी पछि जोडिनु भएको थियो, उहाँले सञ्चालन गर्नुभयो। त्यसपछि दामोदर अधिकारी र धन लामाको कार्यक्रम सुन्दर सुशील सङ्गीत तपाईँहरूले सुन्नु भएको थियो होला। त्योभन्दा पहिला धन लामा र किरण खरेलले पनि चलाउनु भएको थियो। दुईजना डुएट चलाएका कार्यक्रमहरू चाहिँ असाध्यै पपुलर थिए। मीरा राणाले पनि तारा थापाले पनि चलाउनु भएको थियो, सयपत्री भनेर जस्तो लाग्छ मलाई कार्यक्रम।
1: भन्दा भन्दै फेरि हामी दुईजनाकै नाम लिन्छौँ है, प्रज्ञा र मैले पनि चलाएको थियौँ है, धेरै वर्ष चलायौँ,
0: समानता पनि चलायौँ, आजका नारीमा पनि थिएँ म, पछि बिहान गएँ बेलुका गएँ, त्यो कारणले गर्दाखेरि पनि हामी फरक फरक भएर चलाउनु पर्यो। आज हामी कार्यक्रम नमस्ते नेपालमा जोडिएका छौँ, हामी ताजा समाचार भनेर हामीले भनिसकेका छौँ होइन, ताजा खबरहरू भनिरहेका छौँ। ताजा खबर भन्दाखेरि बिहानको यो 9 बजेको जबले गर्दाखेरि सबैलाई रस छ, सबैलाई हतार छ, आउनु छ होइन, एकदम ट्राफिक जाम छ। ट्राफिक कन्ट्रोल गर्ने ट्राफिकहरूलाई पनि एकदमै गाह्रो छ, पानीमा पनि उहाँहरू बाहिर बस्नुभएको हुन्छ, घाम जाडो चिसो हावाहुरी आदि बेरी केही नभनेर उहाँहरू हाम्रो सेवामा बस्नुभएको हुन्छ होइन। तर त्यही ट्राफिक प्रहरीलाई चाहिँ हिजो यस्तो घटना भयो नि काठमाडौँकै राजधानीकै बानेश्वरमा होइन, त्यो पनि महिला ट्राफिकलाई चाहिँ एकजना पुरुष व्यक्तिले उहाँले यो बाटो नहिँड्नुहोस्, माथिबाट तपाईँले यो आकाशीय
1: ब्रिज
0: प्रयोग गर्नुहोस्, बाटोमा नहिँड्नुहोस् भन्दाखेरि उहाँले कस्तो नराम्रो एउटा हिंसा नै भनौँ न, यो त मारपिट गर्न जानु भन्ने
1: थाहा भयो नि त यहाँहरूलाई, थाहा नै छ नि होइन। हिजो मङ्गलबार दिउँसो सामाजिक सञ्जालमा अस्वाभाविक दृश्य देखेको सामग्री भाइरल नै भयो एकाएक होइन, जसमा एक युवा आक्रोशित भएर प्रहरी महिलामाथि
0: चाहिँ लाग्नु भयो। उहाँ त एकदमै कस्तोसँग दुईजना प्रहरीले रोक्न नसकेको उहाँलाई, के देख्दाखेरि पनि कस्तो कस्तो हामी के भइरहेछ, हामीलाई कता गइरहेछौँ, हामी के भइरहेछ, हामीमा के को आक्रोश छ यस्तो। उहाँ पनि हाम्रै सेवामा बस्नु भएको छ होइन, उहाँहरूबाट पनि कहिलेकाहीँ गल्ती हुनसक्छन्, तर उहाँहरू त हाम्रो लागि बसेको हो नि त। वर्दीमा बसेको मान्छेलाई त्यो गर्यो भने उहाँहरूको मनोबल के हुन्छ, होइन
1: कतिपय ट्राफिक प्रहरीले त भनिराख्नु भएको थियो हामी के को लागि यहाँ बसिराखेको छौँ, ए गाली खानलाई, ए आक्रोशको सामना गर्नलाई हो त भनेर, यो सहरको सडकको सहजीकरणको लागि उहाँहरू बस्नुभएको छ र त सुरक्षा भएको छ, दुर्घटना कम भएको छ, रोक्नको लागि त्यो एउटा राम्रो प्रयास पनि हो। हामी नियममा चल्नु पर्यो होइन, नियमको पालना गर्नु पर्यो, ट्राफिक प्रहरी
0: बन्नु पर्यो,
1: हाम्रो सुरक्षामा खटिनु भएको हो भन्ने कुरा बिर्सनु भएन कि। यो अब कतिचोटि दोहोरिरहने होइन, मनोबल घटाउने कुरा त गर्नु भएन नि। हामी नागरिकको पनि त आफ्नै जिम्मेवारी छ नि, त्यो जिम्मेवारी वहन गरौँ। हामी फेरि बोल्यो भने बोलेको बोले हुन्छौँ कि। अब कति कुरा छ नि यो समय सान्दर्भिक कुराहरू,
0: जस्तो प्रहरीकै कुरा गर्दाखेरि चन्दा, हामीलाई बाढी पहिरो आयो, हामीलाई उद्धार गर्ने को त? हाम्रै प्रहरी, हाम्रै
1: सुरक्षाकर्मीहरू,
0: नेपाल आर्मी, नेपाल प्रहरी होइन त, सशस्त्र प्रहरी, उहाँहरूले नै हामीलाई सुरक्षा गर्ने हो। हामीलाई आपत पर्यो भने चाहिने उहाँहरू नै हो। तर पनि यो सडकमा जस्तो कति दुःख देख्छु के म अरूलाई भन्दा पनि, विशेष गरी ट्राफिक प्रहरीहरूलाई चाहिँ एकदमै दुःख छ के, उहाँहरूलाई कष्ट छ के, उहाँले जाडो गर्मी घाम पानी केही बिहानदेखि बेलुकासम्म केही भन्न पाउनुहुन्न, धुलो खाइरहनु भएको छ, उहाँहरूको शरीरमा स्वास्थ्यमा असर परिरहेछ होइन। तर पनि हाम्रो लागि खटिएकोहरूलाई हामीले सम्मान गर्नुको साटो, अस्ति न मैले धेरै अगाडि देखाएको थिएँ है, हेलमेट उठाउनु भएको थियो क्या हान्नलाई, प्रहरीलाई, ट्राफिक प्रहरीलाई होइन। कस्तो हुन्छ होला मनोबल, एउटा जनताबाटै उहाँहरू असुरक्षित महसुस गरेपछि कसको लागि चाहिँ उहाँहरूले काम गर्ने के? उहाँहरूको मनोबल त हामीले उच्चो राख्नु पर्यो, उहाँहरूलाई त सम्मान गर्नु पर्यो। कमसेकम हामीले केही गर्न सक्दैनौँ भने पनि तपाईँहरूले गर्नुभएको कार्यका लागि तपाईँहरूलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ है भनेर मिठो बोल्न सक्नु पर्यो। उहाँहरूले यदि कतै चिट काट्नुहुन्छ भने पनि गल्तीले नै, हाम्रो गल्तीले नै काट्नु भयो होला होइन, त्यो पनि हाम्रो सरकार राजस्वमै जम्मा हुन्छ नि त काटेको पनि त
1: पक्कै होइन। अब दुर्घटना न्यूनीकरण र सवारी चापलाई व्यवस्थापन गर्नको लागि बिहानदेखि साँझसम्म राति अबेरसम्म खटिनु हुने हाम्रा ट्राफिक प्रहरी, हाम्रा सुरक्षाकर्मीहरूमाथि यस्ता दुर्व्यवहारहरू नहुन्, यी घटनाहरू नदोहोरिउन् र यी यस्तै समसामयिक र जनचासोको विषय आम नागरिकको होइन, हाम्रा आदरणीय नागरिकहरू जुन कुराबाट प्रभावित हुनुभएको छ ती त्यस्ता विषयहरू हामी राख्दै जानेछौँ। नमस्ते नेपाल एउटा गीत सौगात राख्ने कि
0: ए औ एकदमै अब बोल्यो भने फेरि हैन रमाइलो पनि हुँदैन।
1: हजुर रमा कोइराला हुनुहुन्छ,
0: रमा कोइराला हाम्रो
1: साथी रमाला, हामी आग्रह गर्छौं
0: एउटा मिठो गीत हामी राजेश पाल राईको स्वरमा सुनाउँदैछौ। रचना छ डाक्टर नवराज लम्सालको अनि संगीत रहेको छ बसन्त सापकोटाको, असतो मासद गमाए।

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल, नमस्ते नेपाल भन्दा कस्तो मनदेखि नै होइन यस्तो माया यस्तो सम्मान आउँछ नि, किन यति माया लाग्छ होला है? तराईको मान्छे हाँस्दा पनि मेरै मान्छे हाँसे जस्तो, हिमालको मान्छे देख्दा पनि मेरै मान्छे देखे जस्तो, होइन
0: हो नि? अझ विदेश गएपछि नेपालको महत्त्व कस्तो छ भन्ने कुरा फिल हुँदो रहेछ
1: क्याडा
0: भइन्छ नि, आफ्नो माटोबाट जब तब फिल हुन्छ आफ्नो देश के रहेछ भन्ने कुरा। त्यसैले विदेशमा बस्नेहरूले भन्नुहुन्छ नि हामीलाई केही भन्यो भने ए विदेशमा छौ भनेर भन्छौ भनेर भन्नुहुन्छ नि, हो रहेछ क्या। उहाँहरू विदेशमा भए पनि उहाँहरूको आत्मा, उहाँहरूको मन, उहाँहरूको माया, उहाँहरूको मस्तिष्क नेपालमै हुन्छ, त्यो कुरा चाहिँ म महसुस गर्न सक्छु।
1: जहाँ गए पनि, जहाँ रहे पनि मन त नेपाली नै,
0: मन त नेपाली हो।
1: नेपाल कस्तो प्यारो लाग्छ कि, नेपाल घुम्नुहोस् भनेर हामी त आग्रह पनि गर्छौँ। यति सुन्दर नेपाल छ, पुगेर कति नपुगेका ठाउँ छ, ठाउँ
0: सगरमाथा
1: होइन, सगरमाथालाई नजिकबाट हामीले कतिले हेरेको होला हौ, होइन
0: धेरैले हेर्न नपाए पनि। म चाहिँ है म मनाङ गएँ होइन, म धेरैलाई मनाङ जान आग्रह गर्छु, तर त्यहाँ चाहिँ नि बाटोको चाहिँ मैले कार्यक्रममा पनि भनेको थिएँ, बाटोको चाहिँ सुविधा राम्रो अलिकति गरिदिन जरुरी छ, पिच होस् बाटो एटलिस्ट, त्यो भयो भने सबै खालका गाडी सवारी साधन पुग्न सक्ने रहेछन्। अहिले चाहिँ फोर व्हिल ड्राइभ, त्यो पनि स्कर्पियो सुमोहरू, त्यस्तो अग्लो खालको ठुलो होइन, ग्राउन्ड क्लियरेन्स धेरै भएको गाडीहरू मात्रै पुग्न सक्ने रहेछ क्या। त्यो त्यसले कारणले गर्दाखेरि धेरै नेपालीहरू मनाङ पुग्न सक्नु भएको छैन। यस्तो सुन्दर छ नि मनाङ,
1: तिम्रो त्यो फोटोहरू देख्दा, त्यहाँ दौडेको घुमेको देख्दा होइन, मलाई त भन्ने ठुटी छ होइन,
0: एकदमै
1: परेछ क्या। हामीले त्यहीँ गएर, त्यहीँ सुँघेर, त्यहीलाई स्पर्श गरेर हामीले नेपाल कति घुम्यौँ त।
0: विदेशबाट विदेशीहरू कति डलर खर्च गरेर आउँछन् क्या हाम्रो देश घुम्नलाई, हामी त फ्रीमा घुम्न पाइरहेछौँ।
1: उमेर छँदै पैसा के को लागि, अलिकति आफ्नो लागि पनि खर्च गरौँ, आफूलाई माया गरेको पनि हो, देशलाई माया गरेको पनि हो होइन। म नेपालको देशको नागरिक भनेर भन्दा, नेपाललाई कति बुझेछु, कति हेरेछु भन्दा, मैले हेरेछु सकुन्जेल भ्याएसम्म हेरेछु भन्न पाऊँ भन्ने लाग्छ कि।
0: हो नि, किनभने जिन्दगीमा मान्छेले धेरै मैले अनुभव गरेको चाहिँ यो एजसम्म पनि आफूले अनुभव गर्दै आउँदाखेरि हामीसँग जाने भनेको यादहरू मात्रै रहेछ, केही पनि जाँदैन हामीसँग। त्यसैले यादहरूको कलेक्सन होइन, सङ्ग्रह होइन, एउटा हामीले ठुलो सङ्ग्रह बनाउन सक्छौँ कि यादहरूको आफ्नो जीवनमा होइन। त्यो भनेको घुम्ने, प्रकृतिको नजिक हुने, हाम्रो शरीर पञ्चतत्त्वको शरीर हो नि त, त्यसैले हामी त प्रकृतिमा नजिक गयौँ भने हामीलाई त हरेक किसिमका रोगहरू पनि हराउँछन् होइन। हामीलाई
1: प्रकृतिसँग त हाम्रो पञ्चतत्त्वले बनेको शरीर कति
0: रमाउँछ, आकर्षित हुन्छ, त्यो छुन बित्तिकै, पानी छुन बित्तिकै तपाईँ हेर्नुहोस् कति फरक,
1: त्यसको अन्तर सम्बन्ध छ। यो हामी नेपालको पर्यटनको, नेपालको सुन्दरताको, नेपालको कुरा गऱ्यो भने त कति हुन्छ
0: हुन्छ,
1: दसैँ नजिकै नजिकै लाग्दा, हामी दसैँको नजिक नजिक पुग्दाखेरि कहाँ कहाँ घुम्ने, कसरी घुम्ने, त्यो कुराहरू पनि दिउँला। तर यति राम्रो कुरा गरिरहँदा, नेपाल मेरो भनेर भनिरहँदा, असाध्यै अब बोल्न पनि गाह्रो लागिरहेछ। एउटा दुःखद खबर होइन, 3 वर्षीय अवोध हाम्रो छोरीले मृत्युवरण गर्नु पर्यो
0: होइन,
1: के कारण, कस्तो यति धेरै आक्रोश छ मनमा प्रज्ञा, साँच्चै भनेको यति धेरै पीडा छ। हुन त म आजका नारी कार्यक्रम चलाउँछु, त्यो आजका नारीमा कहाँबाट उठान गरौँ, कसलाई बोल्न लगाउँ यो विषयमा, के भनौँ है, कहिले कहिले लेखेर भन्छु भनेर भन्छु, यति आक्रोश आउँछ कि त्यो आक्रोशले फेरि
0: चन्दा। अब त यस्तो भयो, हामी यो यस्ता कुराहरू बोल्दा बोल्दा बोल्दा अब कसलाई के भन्न लगाउने भनेर पनि हाम्रो समाजमा जबसम्म यो चेतना स्तर राम्रो हुँदैन नि, तबसम्म हामीले बोलेर पनि केही हुने देखिएन। त्यसैले गर्दा मलाई लागेको चाहिँ के भने, हरेक ओडा ओडामा, गाउँ गाउँमा, टोल टोलमा, स्कुल स्कुलमा यो हिंसा सम्बन्धी, बलात्कार सम्बन्धी हामीले चाहिँ नि सचेतना स्कुलमा कोर्समा राखेर हुन्छ कि होइन, सचेतना कार्यक्रमहरू दिएर हुन्छ कि, हाम्रा छोराहरूलाई हामीले जबसम्म एउटा राम्रो शिक्षा संस्कार, अरूको छोरीलाई गलत दृष्टिकोण नलगाउनु भन्ने कुरा सिकाउँदैनौँ नि, तबसम्म हामीले जति बोले पनि मैले केही हुने देखिनँ। बोलिराखेका छौँ, आवाज उठाइराखेका छौँ, तथ्याङ्कले के भन्छ थाहा छ? नेपाल प्रहरीको तथ्याङ्कले विगत 5 वर्ष यताको तथ्याङ्क हेर्ने हो भनेपछि वर्षमा 250 जना 10 वर्ष मुनिका बालबालिका बलात्कारको शिकार भएका छन्।
1: त्यो त के भइरहेछ यो,
0: यो त तथ्य, यो त रिपोर्ट गरेको हुनाले
1: नगरेको
0: कति होला त्यो आफै हामी इमेजिन गर्न सक्छौँ। यस्ता हाम्रो गरिमा छोरीहरू जस्ता त कति छोरीहरू दिनहुँ बलात्कारको शिकार
1: भन्न मन लागेको छ, हामीले बचाउन सकेनौँ गरिमा तिमीलाई भन्न मन लागेको छ। र यी यस्ता घटनाहरू प्लिज कहीँ कतै नहोस्, नदोहोरियोस्, हामी एकदम सचेत हौँ। हाम्रो घरमा हाम्रा छोराछोरीलाई यसरी हुर्काउँ कि स अस्तित्व पुरुषको नि हुन्छ, महिलाको नि हुन्छ, छोराको पनि हुन्छ, छोरीको नि हुन्छ, अवोध बालकको नि हुन्छ, बालिकाको पनि हुन्छ। र जिन्दगीभर त्यसले परिवारलाई, त्यो समाजलाई आन्दोलित गराइदिन्छ कि यो त असाध्यै संवेदनशील विषय हो नि त। अझ हत्कडी लगाएको अवस्थामा त्यो आरोपित किशोर कसरी त्यसरी बयान दिन सकेको, अहिले त्यसले झन्
0: एउटा
1: यस्ता भिडियो पनि बाहिर आउनु
0: हुँदैन थियो, त्यो कसरी आयो, त्यो कुरा पनि महत्त्वपूर्ण छ होइन। त्यो उसको त्यो हाँसेर दिएको बयान दिएको भिडियो आउँदाखेरि झन् आमाहरूलाई एकदमै यसले पोलेको छ, यसले आमाहरूको रगत उम्लिएको छ होइन। किनभने एउटा आरोपितले कसरी हाँस्न सक्छ, कसरी चाहिँ नि यस्तो गरेँ भन्न सक्छ सहजै के, भनेपछि ऊ नाबालक भनेर कसरी भन्न मिल्छ उसलाई,
1: एउटा बालिकालाई मारेको छ,
0: मारेको छ, नाबालक भनेर कुनै पनि हालतमा छुट हुन हुँदैन जस्तो लाग्छ। किनभने जसले फकाउन सक्छ, जसले बलात्कार गर्न सक्छ, बलात्कार गरिसकेपछि मार्न सक्छ, त्यसैले त्यस्ता कुराहरूमा चाहिँ नाबालक भनेर छुट नहोस् भन्ने पनि आवाज आइरहेका छन्।
1: यो अपराधको अनुसन्धान भइरहेको बेलामा त्यो आरोपित जो कसैको पनि होइन, सामाजिक सञ्जालमा यो हिसाबले जनिक हुनु चाहिँ यो सामान्य होइन, यस्ता कुराहरू पनि नहोस्। किन भन्दा अब अझ के कुराहरू आउनै नै बाँकी छ होइन, घटना जति गम्भीर छ त्यति नै संवेदनशील ढङ्गबाट अनुसन्धान अझै राम्रोसँग होस्, सूचना प्रवाह हुनुपर्ने ठाउँमा होस्, नहुनुपर्ने ठाउँमा नहोस्। र हिंसात्मक घटनाको भिडियो पनि पटक पटक हेर्दा त्यो डर, त्रास, असुरक्षा, त्यो कौतूहल, मानसिक तनाव कस्तो बढ्ने रहेछ कि, यो पनि हामीले सोचौँ है।
0: यसले मानसिक रोग पनि बढाउँछ हामीलाई, किन डिप्रेसनमा पनि लान्छ। कमजोर मनस्थिति भएका मानिसहरू त यस्तो हेऱ्यो भनेपछि एङ्जाइटी बढ्छ, किनभने सबैको घरमा आफ्नो छोरीहरू असुरक्षित भएको फिल हुन्छ नि सबैलाई होइन। मेरो छोरी पनि स्कुल जान्छ होइन, मेरो नानी पनि स्कुल जान्छ, आउँदाखेरि केही होला कि भनेर आमाहरू त त्रसित हुने स्वाभाविक हो नि।
1: विदेशमा बसेको कतिपय आफ्नो छोरी छोराछोरी छोडेर जानु भएको छ, ती अभिभावक पनि अहिले त्रसित बन्नु भएको छ, जो आफ्नो बाल बालिकाहरूसँग नजिक हुनु उहाँहरू पनि त्रसित भन्नुभएको छ। यो त्रासबाट हामी त मान्छे पो हौ त, मानवतालाई हामीले आत्मसात गर्नुपर्छ। यो यस्तो घटनाहरू नहोस्,
0: यसको
1: लागि घर परिवार समाज हामी सचेत नागरिकको हैसियतले
0: र राज्यले पनि यस्ता दोषीहरूलाई चाहिँ कडा भन्दा कडा सजाय दियोस्, ताकि फेरि यस्ता घटनाहरू नदोहोरियोन्, हाम्रो समाज चाहिँ नि हिंसा र बलात्कार जन्य अपराधबाट मुक्त समाज हामीले निर्माण गर्न सकौँ, हामी चाहिँ यही भन्न चाहन्छौँ होइन।
1: हजुर, अब हामी एउटा गीती सौगात यो बालिकाहरूप्रति नै समर्पित गर्दै यस्ता घटनाहरू नहोस् भन्नकै लागि हामी एउटा गीती सौगात यहाँहरूमा राख्न लागेका छौँ। सुन्दै रहनुहोला कार्यक्रम नमस्ते नेपाल।

0: नमस्ते नेपाल।
1: नमस्ते नेपाल।
0: आज नमस्ते नेपालको प्रस्तुति सुनिरहनु भएको यहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। अझै केही समय साथमा रहिदिनुको लागि पनि हामी आग्रह गर्छौँ प्रज्ञा। आज विशेष दिन पनि रहेको छ, हामी नेपालीहरूको एउटा अहिले सबै उत्साहित हुनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह उहाँले चाहिँ आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने पहिलोपटक यो जवाफ दिँदै हुनुहुन्छ। यो अघिल्लोचोटि पनि दिनुभएको थियो तर त्यति बेला चाहिँ प्रधानमन्त्री कहाँ हुनुहुन्छ, किन बोलिरहनु भएको छैन भनेर धेरै जिज्ञासा आएपछि खोजी भएपछि उहाँले उपस्थित हुनुभएको छ, उपस्थित हुनुभएको थियो, केही प्रश्न पनि दिनुभएको थियो। र आज चाहिँ भने चाहिँ पहिलोपटक नियमअनुसार संसदको प्रश्न उत्तर कार्यक्रममा सहभागी हुन लाग्नुभएको छ। सांसदहरूले लामो समयदेखि उहाँको खोजी पनि गरिरहनु भएको थियो र आज सौहार्दपूर्ण तरिकाले प्रश्न उत्तर कार्यक्रम सुसम्पन्न होस्, हामी नेपाली एकजुट भएर अगाडि बढ्नुको विकल्प पनि छैन होइन।
1: धेरै सांसदहरूले चाहिँ आज आफ्नो प्रश्नहरूका समाधानका सहितका उत्तरहरू पाउनुहुनेछ होइन। सबै सांसदहरूको जिज्ञासाहरू मेटिनेछन् भन्ने हामीले अपेक्षा गरेका छौँ पक्कै पनि। यो सँगसँगै अर्को सरकारले हामी सबै नेपालीहरूका लागि एउटा खुसीको कुरा पनि ल्याएको छ नि चन्दा। सरकारले करदाता पुरस्कार बनाउ दिन थालेको छ होइन,
0: दुईजनाले त पाइसक्नु
1: भएको छ। यो सरकारले करदाता पुरस्कारले यसरी बदल्दैछ बजार भनेर आएको पनि छ, न्युज पनि आएको थियो। 95% ग्राहकले आफै बिल माग्छन्, कर छली रोक्न बिल दिनु हाम्रो दायित्व हो होइन। सरकारले साउन 1 गतेदेखि 2083 करदाता उपहार प्रोत्साहन कार्यक्रम लागू गरी बिल माग्ने उपभोक्तालाई 1,00,000-10,00,000 रुपियाँसम्मको पुरस्कार दिने व्यवस्था गरेको हो।
0: हामी अब बजार जाँदा बाटोबटी होइन, यो
1: हरेक स्टोरहरूमा तपाईँ कहीँ पनि जानुहुन्छ
0: होइन, त्यहाँ चाहिँ उहाँहरूले आफसेआफ यो सिस्टममा नै बिल दिने होइन। तर अब बजारमा जाँदाखेरि सरसामान किन्छौँ, पैसा नतिरी पैसा तिरेर त फर्किन्छौँ,
1: तर बिल माग्दैनौ,
0: बिल माग्दैनौ, बिल माग्ने गर्नु भएको छ कि छैन भनेर सोध्नु पनि मन लागेको छ के। धेरैले त छैन पनि भन्नुहुन्छ
1: हो, धेरैले बिल माग्नुहुन्छ,
0: किन माग्ने, सानोतिनो सामान किन्दा कि यो झन्झटमा किन पर्ने भन्ने एउटा मानसिकता पनि छ नि त होइन।
1: र सरकारले उपभोक्तालाई हरेक खरिदमा वास्तविक बिल बिजक लिन प्रोत्साहित गर्न, कर छली रोक्न र अवैध कारोबार नियन्त्रण गर्न पनि यो प्रोत्साहन कार्यक्रम ल्याएको हो होइन।
0: कतिलाई लाग्न सक्छ कि सरकारले 10,00,000 दिन्छ भनेर मात्र बिल माग्ने हो त भनेर, यो पुरस्कारको पर्लो भन्ने मात्र होइन कि, आफू ठगीबाट जोगिनको लागि बिल भनेको ठगिनबाट बस्नु पनि हो। र अर्को चाहिँ अब केही कुराहरू मिलेन भोलि केही साट्नु पर्यो, मैले यो सामानै किनेको हो भन्ने एउटा प्रमाण पनि त हो।
1: म त्यो सपिङ सेन्टरको नाम यहाँ अहिले उल्लेख गर्न चाहन्न, मैले कति पटक चाहिँ नि सामान किन्दाखेरि फरक फरक प्राइस भएको पनि पाएको छु, त्यसैले गर्दाखेरि बिल चेक गर्ने पनि बानी गर्नुहोस्। हामी यो पनि भन्न चाहन्छौँ, समय सकिसकेको छ,
0: यसबारे हामी फेरि अर्को कार्यक्रममा भन्ने नै छौँ।
1: र आजको लागि नमस्ते नेपाल, हामीलाई सुनिदिनु भयो, साथ दिनुभयो, एकदमै छोटो लाग्यो। टेक्निकल सपोर्टमा रमा कोइरालासँगै अर्को हाम्रो साथी पनि हुनुहुन्छ र हामी उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ। र अहिलेका लागि पनि नमस्ते नेपालबाट म प्रज्ञा शरद,
0: म चन्दा विष्ट विदा माग्छौँ। अर्को बुधबार फेरि हामी भेट्छौँ है, नमस्ते नेपालमा सुन्न नभुल्नु होला। हामी फेरि आग्रह गर्छौँ रेडियो नेपाल सुन्दै
1: सुन्दै रहनुहोला। नमस्ते नेपाल।
0: नमस्ते नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो 1 बजे बस्ने बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री शाहले आज हुने प्रश्नोत्तरमा 11 सांसदका प्रश्नको जवाफ दिनुहुने

0: संसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नहरू संसद सचिवालयमा बुझाइसक्नु भएको छ। उहाँहरूले ग्यास र मल अभाव, सुकुम्बासीको उठिवास, बढ्दो महँगी र भ्रष्टाचार जन्य समस्यादेखि सीमा समस्याबारे प्रश्न तयार पार्नु भएको छ। राष्ट्रसभाको हिजोको बैठकमा शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौनजन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले 3 वर्षीय बालिकामाथि भएको यौनजन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न पनि माग गर्नुभयो। यस्तै सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाली काङ्ग्रेसको जारी विवाद समाधानका क्रममा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला अघि बढाइएको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्न विवादको किनारा नलगाएसम्म रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार काङ्ग्रेसको देउवा समूहले दायर गरेको निवेदनमा हिजो पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि भोलि सुनवाईका लागि पेशी तोकिएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा हिजो काठमाडौँमा शुरू भएको एसिया पेसिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्टको 24 सम्मेलनलाई सम्बोधन गर्दै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्यसहित विश्वसनीय समाचारमा जोड दिनुभएको हो। भोटेकोसी नदीमा भीषण बाढीका कारण रसुवाका स्याफुबेसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ। सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद व्यवस्थापन निकाय तथा अन्य सरकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिएको छ। धादिङ, चितवन, रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्न नदीले छुने विभिन्न जिल्ला स्थित स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट सूचना र चेतावनी जारी गरिएको छ। यो अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्न, एकअर्कालाई सचेत पार्न र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सरकारले अपील गरेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15, *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाह रसुलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। सरकारले आज मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। काठमाडौँको बानेश्वरमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने युवकलाई 5 दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा प्रहरीमाथि आक्रमण गर्ने जुम्लाको तातोपानी गाउँपालिका 2 घर भई हाल काठमाडौँ महानगरपालिका 31 बस्ने 27 वर्षका राज कठायतलाई 5 दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो। उनी विरुद्ध राष्ट्र सेवकमाथि बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्ष यता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ। र हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी क्षेत्रमा सशस्त्र गृहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ भने 22 जनाभन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घले प्रारम्भिक विवरण रहेकाले मृतकको तथा घाइतेको संख्या बढ्न सक्ने जनाएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी करिब करिब 50 मिनटको समय यहाँहरूसँग रहनेछौँ, यहाँहरूसँग कुराकानी गर्नेछौँ, यहाँहरूका गीत सुन्नेछौँ र यहाँहरूका गीतलाई यहाँहरूको साथीसम्म पुर्याउने जमर्क पनि गर्नेछौँ र हाम्रा पनि ती पुराना मिठा भाकाहरू पुराना श्रेष्ठका ती भाकाहरूलाई सुनाउने जमर्क गर्नेछौँ, यहाँसम्म पुर्याउने जमर्क गर्नेछौँ। हामी सधैँ कार्यक्रम लेखबेसीमा केही न केही जानकारीमूलक कुराकानी पनि गर्दै आएका छौँ। हुन त आज गरिने कुराकानी मैले गत 2 साता अगाडि पनि गरिसकेको थिएँ, तर अहिले समय सापेक्षिक भएको कारणले त्यसलाई फेरि यहाँसँग आज सुनाउने जमर्को गरेको छु, राख्ने जमर्को गरेको छु। आज पनि मैले यो वर्षा ऋतुमा चाहिँ अब कस्तो खानपान हुनुपर्छ, कस्तो जीवनशैली हुनुपर्छ, यो कुरो मैले गर्न त पहिला पनि गरेको थिएँ र आज फेरि यसलाई नै फेरि यो अहिले समयसँग मिल्ने भएकोले फेरि यहाँसँग यो कही कुरो राख्न लाग्छु आज पनि म। अनि छोटो कुराकानी गर्छु, त्यसपछि तिनै श्रेष्ठका मिठा भाकाहरू सुनाउँछु र यहाँहरूका गीत पनि सुन्छु र त्यसपछि यहाँसँग कुराकानी पनि म गर्ने आउँछु नै। त यो वर्षा ऋतुमा चाहिँ अब हामीले कसरी चाहिँ जीवनशैलीलाई सुचारूसँग चलाउँछौँ भन्ने कुराकानी छ यसमा, र के खाने, कस्तो खाने, के नखाने भन्ने कुराहरू पनि यसमा समावेश छ। जति छ अलिअलि कुराहरू मैले यहाँ समक्ष राख्ने प्रयास गरेको छु। यो वर्षा ऋतु भन्ने बित्तिकै यो असारदेखि भदौसम्मलाई चाहिँ अब वर्षा ऋतु भनिन्छ होइन, अब अहिले त भादुर महिना चलि नै रहेछ होइन, आज 10 गते भयो, यो महिनासम्मलाई चाहिँ अब हामी वर्षा ऋतु नै भन्छौँ। यो यो समयमा चाहिँ अब शरीरमा चाहिँ विभिन्न परिवर्तन देखिन्छन् हुन्छन् होइन, यो समयमा चाहिँ हल्का र सुपाच्य खानपिन, नियमित स्वच्छता र व्यायाम अति नै आवश्यक हुन्छ भनिएको छ। र यसबाट हामी यो जीवनशैलीलाई सुधार्नको लागि र खानाहरूलाई चाहिँ कसरी चाहिँ सावधानी अप्नाउँछ, के खाने के नखाने, यो वर्षा ऋतुमा खानेकुराहरूलाई कसरी सावधानी अप्नाउने भन्ने कुरामा चाहिँ अब यो यो ऋतु भनौँ, यो वर्षा ऋतुमा स्वस्थ र प्रति रोग प्रतिरोधक क्षमता बढाउन पनि हामी कसरी सक्छौँ भन्ने कुरा पनि जोडिन्छ। त्यो वर्षा ऋतुले अब यो असारदेखि भाद्रसम्म नेपाल लगायत भारतीय उपमहाद्वीपलाई शोभायमान बनाउँछ र वर्षा ऋतु पानी तथा वायु तत्त्वसँग सम्बन्धित पनि रहेको हुन्छ। यो समय पोषण र रूपान्तरणको समय हो यो मानिन्छ कि यस ऋतुमा वायुमण्डल र वातावरणका गुणहरूमा उल्लेखनीय परिवर्तन आउँछ जसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ। यस ऋतुलाई शुद्धिकरण र विषाक्त पदार्थहरू हटाउने अवधि मानिन्छ किनकि वर्षालाई प्राकृतिक सफाइकर्ताको रूपमा हेरिन्छ जसले वायुमण्डल र पृथ्वीबाट विषाक्त पदार्थ र अशुद्धताहरू धोइदिन्छ। नेपालमा सामान्यतया 6 ऋतुहरू छन् र यो आयुर्वेद र विज्ञानमा चाहिँ दिनचर्या तथा ऋतुचर्याको विशेष चर्चा गरेको पाइन्छ। हरेक ऋतुमा पृथक पृथक आहार विहार तथा जीवनशैलीको वर्णन गरेको पनि पाइन्छ। त यो वर्षा ऋतु अर्थात् झरी पर्ने समय जुन प्रायः असारदेखि भदौसम्मको समयलाई लिइन्छ, यो ऋतु हाम्रो शरीरका लागि निकै संवेदनशील समय मानिन्छ। आयुर्वेदमा चाहिँ यो समयमा वातावरण चिसो र ओसिलो हुन्छ जुन शरीरमा वात दोषलाई असन्तुलित पार्ने प्रमुख कारण बन्न सक्छ भनेको छ। यसकै साथै अब गर्मी सकिएर चिसो सुरु हुने बेलामा हाम्रो पाचन शक्ति पनि कमजोर हुन्छ जसलाई आयुर्वेदमा मन्दाग्नि भनिन्छ। त्यसैले शरीरमा झरीको मौसममा खाना राम्रोसँग नपच्ने, ग्यास, अपच, जोर्नी दुख्ने, थकान, आलस्यता, चर्मरोग अर्थात् छालाको रोग, रुगाखोकी तथा अन्य समस्याहरू देखा पर्न सक्छन्। अहिले हामीले सुनिरहेका पनि छौँ जताततै रुगाखोकी, ज्वरो सबैतिर भाइरल भएको छ भने सुन्दा छौँ, धेरै मान्छेहरू मैले देखेको छु बिरामी पनि परेका छन्। त्यसले आयुर्वेदले बर्खा ऋतुमा चाहिँ विशेष ख्याल गर्नुपर्ने कुरामा जोड दिन्छ। यस समयमा शरीरलाई सन्तुलनमा राख्न आहार विहार, निन्द्रा, व्यायाम र सोचाइमा विशेष ध्यान दिनुपर्छ भनेको छ। यी सबै कुराहरूलाई ध्यान दिँदै ऋतुअनुसार चल्नुलाई नै आयुर्वेदमा चाहिँ ऋतुचर्या भनिन्छ। त वर्षा ऋतुमा कस्तो खाना खाने, कति बेला खाने, कसरी खाने र यिनलाई कसरी समायोजन गर्ने भन्ने कुराहरू पनि यसमा आउँछ। त झरीको मौसममा धेरै चिल्लो, मसालेदार, अमिलो वा चिसो खानेकुरा हाम्रो शरीरको लागि राम्रो हुँदैन। त्यसैले वर्षा ऋतुमा हल्का र सुपाच्य खाना खानु राम्रो हुन्छ, स्वस्थकर पनि हुन्छ। मधुर, अम्ल, लवण र सिद्ध प्रधान आहारको प्रयोग गर्न उत्तम मानिन्छ। अन्न जस्तै पुरानो जौ, गहुँ र साली धानका परिकारबाट बनेका खानेकुरा खानु राम्रो मानिन्छ। त्यसै गरी
जमिनका जनावरको मासु तथा मसलाले प्रसुजित मासुको रस, खिचडी, तातो दाल भात, दालको सुप, अङ्गुरबाट तयार गरिएको तरल पदार्थ, मकैको रोटी, तातो झोल भएको तरकारी, सागपात जस्ता खाना उपयुक्त मानिन्छ यो समयमा। तातो पानी पिउने बानी पनि राम्रो हुन्छ, तर तातो भनेर बिस्कन तातो भनेर उमालेर हल्का ठन्डा खान सक्ने बनाएर खाएको अझ राम्रो मानिन्छ। काँचो दुध, दही चिउरा, आइसक्रिम जस्तो चिसो पदार्थहरू यस समयमा नखानु बेस हुन्छ, किनभने यस्ता खानेकुराले ग्यास अपचको साथै बवात र कफको समस्या पनि बढाउन सक्छ। खानामा तिलको तेल, अदुवा, जिरा, हिङ, बेसार, मरिच आदि प्रयोग गर्नु यतिखेर चाहिँ राम्रो मानिन्छ, जसले पाचन शक्ति बलियो बनाउँछ र वात तथा कफलाई सन्तुलनमा राख्छ। जति सकिन्छ तातो खाना समयमै र सानो परिमाणमा खानु चाहिँ उत्तम हुन्छ। त यो खाना त उत्तम हुन्छ, बिहानदेखि तातो खानाहरू ठिक हुन्छ, तर बिहानदेखि रातिसम्म के खाने, कसरी खाने त त्यो पनि कुरो जोडिन आउँछ। त यो वर्षा ऋतुमा बिहान चाँडै उठ्नु राम्रो मानिन्छ, अन्त उठ्नु बिहान उठ्नु सधैँ राम्रै हो स्वास्थ्यको लागि, होइन? अझ यति बेला चाहिँ अझ राम्रो मानिन्छ। शरीरमा तेलको मालिस गर्नाले रक्त सञ्चार राम्रो हुन्छ र जोडनी दुख्ने समस्या पनि कम हुन्छ। तिलको तेलले मालिस गरेर न्यानो पानीले नुहाउन एकदमै राम्रो मानिन्छ। त्यसपछि हल्का व्यायाम वा योग गर्न सकिन्छ, जस्तै वज्रासन, त्रिकोणासन वा शवासन। गम्भीर व्यायाम, अति मैथुन वा धेरै दौडधुप गर्नु हुँदैन, किनभने पाचन शक्ति कमजोर हुन्छ अहिलेको यो समयमा चाहिँ। त बिहानको समयमा नाकमा दुई दुई थपा तिलको तेल वा अनु तेल हाल्नाले चाहिँ चिसो लाग्ने, टाउको दुख्ने वा एलर्जी हुने समस्याबाट पनि जोगिन सक्छौँ। चिसोबाट बच्न न्यानो हलुका कपडा लगाउने, शरीर सुकाएर राख्ने, अब यो बानी अप्नायो भने चाहिँ अझ राम्रो हुन्छ, होइन? यो यसो गर्नु अति आवश्यक पनि हुन्छ यतिखेर, किनभने यतिखेर शरीरमा एक किसिमको पसिना आइरहेको हुन्छ गर्मीले गर्दा, त्यो हामीले त्यसलाई सुकाएनौँ भने त्यसले चाहिँ अलिकति एलर्जी होला भन्ने पनि डर हुन्छ, त्यसले गर्दा त्यसलाई सुकाउनु अति आवश्यक हुन्छ। यो वर्षा ऋतुमा दिनको समयमा सुत्नु एकदमै नराम्रो मानिन्छ, सुत्नु हुँदैन भनिन्छ, होइन? यसले पाचन प्रणाली झन् कमजोर बनाउँछ, खाना खाएर सुतिन्छ हामी, त्यसले झन् कमजोर बनाउँछ भनिन्छ। तर रातको समयमा हल्का खाना खाने अनि खाएर तुरुन्तै पनि नसुत्ने, कम्तीमा दुई घन्टा पर्खिने, त्यसपछि सुत्दा अझ राम्रो हुन्छ। र ओछ्यान सफा र आरामदायी बनाउनुपर्छ, ढाड दुख्ने वा चिसो लाग्ने समस्या नहोस् भनेर शरीर ढाकेरै सुत्नुपर्छ, या बाक्लो नभए पनि पातलो कपडाले पनि शरीर ढाक्नु अझ उत्तम मानिन्छ। त यो वर्षा ऋतुमा रोग प्रतिरोधात्मक शक्ति घट्ने भएकोले केही आयुर्वेदिक औषधिहरू नियमित रूपमा सेवन गर्दा अझ राम्रो मानिन्छ। जस्तै त्यसमा त्रिफला, गुडुची, हरितकी, दसमुल, हिङ्गवष्टक, चूर्ण आदि पाचन सुधारको रोग र प्रतिरोधात्मक शक्ति बढाउन सहयोगी मानिन्छ। र घरेलु रूपमा अदुवा र मह, तुलसीको पात, बेसार पानी, मरिच आदि प्रयोग गर्न पनि सकिन्छ। दिनको एक एक पटक तातो पानीमा तुलसी, अदुवा र मरिच उमालेर पिउनाले रुगा, खोकी र सङ्क्रमणबाट हामी जोगिन सक्छौँ। त यस्तो यो अहिलेको यो समय, यो झरीको समय, होइन, झरी पर्ने समय भनिन्छ अहिले, होइन? यो झरीमा पानी पिउँदा चाहिँ पानी विशेष सावधानी अप्नाउनु जरुरी हुन्छ। सकेसम्म उमालेर सेलाएको मनतातो पानी पिउनुपर्छ र खोला, ट्याङ्की वा हिलो माटो मिसिएको पानी पिउनु हुँदैन, किन यतिखेर पानी पनि अलिकति प्रसुत भएको हुन्छ, त्यसले गर्दा चाहिँ यसलाई सकेसम्म उमालेर छानेर पिउँदा अझ राम्रो मानिन्छ। साथै पानीमा हिँड्नु, भिज्नु वा धेरै चिसो ठाउँमा बस्नाले पनि शरीरमा रोग उत्पन्न हुनसक्छ। त कपडा भिजेको भए तुरुन्त सुकाउनु पऱ्यो, झरी वा भिज्नबाट आफूलाई बचाउनु पऱ्यो, बाहिर निस्किँदा छाता बोक्न बिर्सिनु भएन, सके छाता नसके रेनकोट भए पनि बोकेर हिँड्नु पऱ्यो, पानी नभए पनि, होइन? र घर वरिपरि सफा राख्नु झन् अनिवार्य नै हुन्छ। फोहोर जम्मा हुन नदिनु, पानी जम्न नदिनु अनि झाडी फैलिन नदिनु, यो पनि यतिखेर निकै जरुरी नै हुन्छ। त नियमित रूपमा साबुन पानीले हामीले हात धुनुपर्छ, त हामीले पहिलादेखि भनिआएका छौँ, सधैँ गर्नुपर्छ, होइन? विशेष गरी खाना खानु अघि र आफ्नो वरपर सफा राख्नाले रोगहरूको सङ्क्रमणबाट पनि बच्न सकिन्छ र यो सङ्क्रमणबाट रोगलाई पनि रोक्न सकिन्छ। धेरै परिश्रम गर्ने र लामो समय घाममा बस्ने जस्ता कुराहरूबाट पनि बच्नु अति आवश्यक हुन्छ यतिखेर, होइन? त वर्षा ऋतुमा सूर्यको प्रकाश कम हुने र वातको प्रकोप हुने हुनाले केही मानिसहरूमा मानसिक थकान, चिडचिडापन वा उदासीको भावना हुनसक्छ। यसले सकारात्मक सोच राख्न, हाँसखेलमा संलग्न हुन, ध्यान र योग गर्न, सङ्गीत सुन्न वा मनपर्ने किताब पढ्नु यो समय चाहिँ अति उत्तम मानिन्छ, राम्रो मानिन्छ। त बालबालिका, वृद्ध र रोगीहरूका लागि भने विशेष के छ भने, बच्चा, वृद्ध र पहिले नै बिरामी भएका व्यक्तिहरूको लागि वर्षा ऋतुमा विशेष ख्याल राख्नुपर्छ, यिनीहरूको लागि चाहिँ, होइन?
राख्नुपर्छ र उनीहरूलाई न्यानो राखे तातो खाना खाना दिने र चिसोबाट बचाउने र नियमित तेल मालिस गर्ने गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ। कुनै पनि औषधि प्रयोग गर्दा पहिले चिकित्सकसँग सल्लाह लिनु चाहिँ अति नै जरुरी नै हुन्छ। त वर्षा ऋतु प्राकृतिक रूपमा रमाइलो समय भए पनि शरीरको लागि चाहिँ एउटा चुनौतीपूर्ण नै हुन्छ। यदि हामीले आयुर्वेदले बताएअनुसार समय अनुकूल जीवनशैली अप्नायौँ भने वर्षा ऋतुमा पनि स्वस्थ ऊर्जावान र रोगमुक्त जीवन बिताउन सकिन्छ। त सस्तो सजिलो र घरेलु उपायहरू अप्नाएर आयुर्वेदिक ऋतुचर्या अनुसार चल्दा शरीर आफैले रोगसँग लड्न सक्ने शक्ति पनि प्रयोग गर्छ, यसले प्राप्त पनि गर्छ शरीरलाई। यी कुराहरू त धेरै छन्, धेरै भनेर पनि सकिँदैन, साध्य पनि हुँदैन, जति भन्यो त्यति लामो हुन्छन्। जति थियो, जति जानेका सुनेका थियौँ ती कुराहरूलाई हामीले राख्यौँ। यहाँले पक्कै पनि सुन्नुहोला, यहाँले पनि अप्नाउनुहुन्छ होला, सबैलाई थाहा पनि छैन, थाहा नभएको कुरा पनि होइन यो कुराहरू, र पनि केही जानकारीमूलक कुराहरू यसमा थपिएको थियो र त्यही भएर यहाँलाई मैले राखेँ। अब यी धेरै कुराकानीलाई नराखौँ, अब कुराकानी पनि गर्नु नै छ, गीत सुन्नु नै छ, सुनाउनु पनि छ। त्यसैले अब म एउटा गीत राख्छु, यो मिठो पुरानो श्रेष्ठाको गीत सुनाउँछु यहाँहरूलाई, गौतम राजकर्णिकार र शम्भु थापाको स्वरमा रहेको यो मिठो पुरानो भाका यहाँहरूलाई सुनाउँछु। त्यसपछि म आउँछु 42/7 र 42/7 36।

0: भो माया लाउँदिन आफू सुखी म दुःखी सुहाउँदिन कमला श्रेष्ठको स्वरमा अहिले हामीले राख्यौँ। यो मिठो प्रस्तुति थियो पुरानो श्रेष्ठको गीत। हामी कार्यक्रम लेखबेचीमा यस्तै पुराना श्रेष्ठका मिठा भाकाहरू सुनाइरहेका छौँ, प्रस्तुत गरिरहेका छौँ र अहिले यहाँले पक्कै पनि सुन्नुभयो कमला श्रेष्ठ र रामशरण नेपालीको स्वरमा रहेको थियो यो मिठो भाका। हामीले गौतमराज कर्णिकार र शम्भु थापाको गीत राखेका थियौँ, कारणवश हामीले त्यो बजाउन सकेनौँ र अहिले सेकेन्ड उसमा हामीले बजाउनेछौँ। अहिले यहाँले कमला श्रेष्ठ र रामशरण नेपालीको पुरानो मिठो भाका अहिले यहाँ सुन्यौँ। हामी कार्यक्रम लेखबेचीमा यस्तै पुराना श्रेष्ठका मिठा भाकाहरू सुनाउनेछौँ, सुनाउँदै जानेछौँ र यहाँहरूका भाकाहरू पनि सुनाउनेछौँ। तब पनि कुराकानीतर्फ लागौँ, धेरै कुराकानी पनि भयो, गीत पनि सुनायौँ, अब यहाँहरूको गीत सुन्नै नै बाँकी छ, अब यहाँहरूको गीत सुन्नतिर लागौँ। हेलो,
1: हजुर नमस्कार।
0: हजुर नमस्कार, को बोल्नु भयो कताबाट?
1: इन्द्र बुढा थोकी क्षेत्री बाँके जिल्लाबाट सर अनि हजुर आराम हुनुहुन्छ?
0: एकदम ठिक छु। इन्द्र बुढा थोकी है?
1: हजुर इन्द्र बुढा थोकी
0: बाँकेबाट। हजुर हजुर
1: हजुर, रेडियोलाई धेरै मन पराउँछु,
0: मन पराउने हजुर।
1: अनि यो तीर्थकुमारीको भन्नुभयो कि
0: कमला श्रेष्ठ?
1: अरू
0: के छ नयाँ नौलो, केमा व्यस्त हुनुहुन्छ आज भोलि?
1: त्यस्तो व्यस्त त केही छैन,
0: अनि के छ आज, के इन्स्ट्रुमेन्ट के ल्याउनु भएको छ कि गायनै हो कि के छ आज? अनि आज अलिकति अगाडि यो अलिकति यो चिसोमा कसरी बस्ने होइन, यो झरीको बेला भन्ने कुरा अलिकति अलिकति बढी अब सुनाएँ, अलिकति बढी पढ्नु पर्यो, त्यसले गर्दाखेरि अलिकति अगाडि पनि गयौँ हामी होइन
1: धेरै साथीहरूसँग।
0: ओके हुन्छ हुन्छ, ओके ल हस् हस्
1: हस्
0: हस् हस्।

0: अलिक गर्मीले पनि सर होइन गाह्रो गर्मीले पनि गाह्रो त्यही माथि गाई पनि त पर्दैन होइन
1: ओके जस्तो अब यो प्रयास नै ठुलो कुरो हो सबभन्दा होइन गरिब जाडो भए पनि प्रयास ठुलो यदि प्रयास गर्नुभयो यदि मिठो प्रस्तुति दिनुभयो यसको लागि यहाँलाई धेरै धन्यवाद इन्द्रजी अहिले छुट्टी है
2: नमस्कार
1: हजुर नमस्कार उहाँ हुनुहुन्थ्यो बाँकेबाट इन्द्रबाट थियो कि अर्को साथी फेरि एक्सन काँडा हुनुहुन्छ हेलो
2: राजन दाई नमस्ते
1: नमस्ते गुड मर्निङ धरान विष्णु पादुकाबाट रोशन फुलाङ राई
2: हजुर
1: रोशनजी
2: हजुर एकदमै आरामै छु भनौँ न राजन भाइ
1: के छ अनि त्यहाँ धरानतिरको गतिविधि के छ यतिखेर
2: धरानतिर आजभोलि अलिकति पानी परिरह्यो हो
1: हजुर हजुर
2: आज पनि पानी पर्ला पर्ला जस्तै छ अघि अलिक छिनछिन पानी परेको थियो रुखिरहेछ
1: हजुर हजुर
2: मौसम झुमिरहेछ त्यस्तै छ भनौँ न
1: त्यस्तै त्यस्तै छ भनौँ न जे ठिक छ अब बिस्तार बिस्तार गरिम पनि हट्ला अब होइन केही समय हो त्यसपछि त फेरि हामीलाई यही यही यही पुराना दिनहरू
2: बिस्तारै बिस्तारै अब सायद अब जाडोको मौसम पनि आउँछ होला
1: ओके अनि आज के छ प्रस्तुति के छ त आज के गर्ने विचार छ आज
2: प्रस्तुति त अब के गरौँ त एउटा यसो छोटो लोक भाका सुनौँ होला
1: पूर्वेली लोक भाका होइन
2: पूर्वतिरकै लोक भाका सुनाउन
1: पूर्व
2: अब अलिकति पूर्वेली भएर पूर्वाकै गीतहरू पनि गाउन मन लाग्छ क्या
1: पक्का
2: अनि त्यही भएर पनि म पूर्वाकै भाका
1: छोटो छोटो मिठो प्रस्तुति लागौँ त
2: ल छोटो यो लीला राईको आवाजमा रहेको यो धरान बजार सरर भन्ने हाम्रो दाई हुनेछ पदमाले पालुवा दाई शब्दमा यो गीत बनेको
1: हो हजुर
2: अनि पालुवाका रहरहरूमा यो गीत पनि छ अनि त्यही भएर यो गीत म एक टुक्रा सुनाउँछु ल
1: ओके ओके ओके हस
2: धरान बजार सरर आउनु है काटेर भेडे त धरान बजार सरर आउनु है काटेर भेडे त एसियाकै ठुलो बहेरी न चौहै धनको तलापे त एसियाकै ठुलो बहेरी न चौहै धनको तलापे त धरान बजार सरर धनको त राम्रो चुली बन तम्मुरै बग्यो सलला

0: तिमीलाई सम्झिन्छु झलला डोजे डाँडा टिभी टावर रमाइलो नाम्जे गाउँ.
1: रोशन ठुला आँखा हुनुहुन्थ्यो. कहिलेकाहीँ यस्तै हुन्छ, नेटवर्किङ समस्या हुन्छ, कहिलेकाहीँ सट्टै काटिन्छ पनि, फोन काटिन्छ कुराकाका गर्दै, कहिले यता उताबाट काटिन्छ, कहिले यताबाट काटिन्छ, यस्तै छ. कहिलेकाहीँ यो टाढाको दुरीको कुराकानी भयो नि, होइन, यो टाढाबाट कुराकानी भइरहन्छ, त्यति बेला के हुन्छ पत्तै हुँदैन. जस यति मिठो गीत गाउँदै हुन्थ्यो, धेरै धन्यवाद रोशनजी यहाँलाई यस्तै मिठो प्रस्तुति ल्याउँदै गर्नुलाई, फोन गर्दै गर्नुलाई. अब अहिले त हामी छुट्टिसकेका छौँ, अर्को साथी फेरि आइसक्नु भएको छ, उहाँसँग कुरा गरिहाल्छु. को हुनुहुन्छ? हेलो
2: सर नमस्कार, चितवनबाट रामबहादुर खड्का.
1: रामबहादुर खड्का चितवनबाट, रामबहादुर आराम हुनुहुन्छ?
2: आराम छ. अरे फोन त बेलाबाट काटिन्छ, हिजो पनि कार्यक्रममा फोन बल्ल बल्ल काटियो त
1: के गर्ने? होइन टाढाको यस्तै कुराकानी, कहिले काहीँ यस्तो तारको कुराकानी भयो नि त, होइन, कति बेला बाटो जान्छ,
2: के को समस्या आइरहन्छ के
1: हो? हो रामबहादुरजी, अनि के छ नयाँ नौलो रामबहादुरजीको चितवनतिर?
2: चितवनमा हल्का फुल्का पानी पनि पर्दैछ, हल्का फुल्का घाम पनि लाग्दैछ, कतिखेर शीतल कतिखेर गर्मी यस्तै छ. म त गाई गोठालो बस्छु भाउ, हेरेर बस्छु गोठमा.
1: ए गाई गोठालो, अहिले के गोठालोतिर हुनुहुन्छ? ए अनि यो गोठालो गाईमा चाहिँ गीत कस्तो गाइन्छ हो? त्यहाँ कता कता त गोठालो गोठालो गाईमा त गीत अझै अर्कै खालको मिठो भाकाहरू प्रस्तुत गरिन्छ भनिन्छ नि, त्यहाँतिर कस्तो छ?
2: अब चितवनतिर त्यति पुरानो पुरानो गीत गाउँदै अहिले अर्कैबाट गाउँछ. हामी पाहाडतिर काँक्रे जिल्लामा बसेर त उकाली ओह्राली गीतहरू दोहोरी धेरै गर्थ्यौँ हजुर.
1: ए अनि आज चाहिँ के गर्नुहुन्छ त आज?
2: आँखाभरि हिमचुले छङछङ गर्दै खोला, आँखाभरि हिमचुले छङछङ गर्दै खोला, म जन्मेको गाउँमा काफल आइसलु कति पाक्यो होला, जन्मभूमि माया छ गाउँको झल्काउँछ जन्मेको ठाउँको, जन्मभूमि माया छ गाउँको झल्को आउँछ जन्मेको ठाउँको, आँखाभरि हिमचुले छङछङ गर्ने खोला, आँखाभरि हिमचुले छङछङ गर्ने खोला, म जन्मेको गाउँमा काफल आइसलु कति पाक्यो होला, झल्को म कलजनको काफल आइसलु कति पाक्यो होला, जन्मभूमि माया छ गाउँको झल्को आउँछ जन्मेको ठाउँको, काफल खाएको आइसलु तानेको गीत भनेलाई सानैमा जानेको.
1: हा हा पक्कै पक्कै सानैमा जान्नुभयो हजुर. अहिलेसम्म यतिको मिठो प्रस्तुत दिइरहनु भएको छ, यसको लागि पनि धेरै धन्यवाद. रमरजी हामीलाई यस्तै सम्पर्क गरिरहनु होला, फोन गर्दै होला, मिठा भाकाहरू ल्याउँदै गर्नु अहिले छुट्टी है.
2: नमस्कार.
1: हजुर नमस्कार, चितवनबाट हुन्थ्यो रामबहादुर खड्का. अर्को साथी फेरि आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ. हेलो
3: हेलो नमस्कार.
1: नमस्कार, को बोल्नु भयो कताबाट?
3: नमस्कार दाई. नमस्कार.
1: नमस्कार
3: दाई. नमस्कार सेवा ढोक भन्न चाहे.
1: नमस्कार सेवा ढोक.
3: नेपालको इन्टर टिमलाई मेरो एकदमै सेवा ढोक छ
1: हजुर.
3: सम्पूर्ण दाई दिदीहरू अनि हाम्रो टेक्निसियनमा जो हुनुहुन्छ उहाँको लागि
1: कुलेश्वरबाट दीपिका खड्का.
3: मिठो सम्झना न्यानो माया. नमस्कार दाई, म एउटा नेपाली चेलीको तर्फबाट नमस्कार.
1: नेपाली चेलीको नामै हुन त भने
3: नाम बिर्सिको हजुरले.
1: ल दीपिका खड्का जस्तो लाग्यो होइन, दीपिका थापा जस्तो लाग्यो चाहिँ हो. अब मैले त कसरी थाहा पाऊँ मैले, होइन, अब यहाँले भनिदिएको, अब मैले मात्र भन्नु भन्दा नि अरू तपाईँले आफूले भन्नुभयो नि पो ए साथीहरूले ए यो मान्छे रहेछ
3: थापा नै हो हजुरले सही नै भन्छ होइन, तर हजुरले नि बिर्सि छिन्न. कहिले काहीँ म धेरै बोल्न आएको त्यही कारणले पनि अलिक बोलीमा कन्फ्युज, मेरो आवाजमा परिवर्तन हुनसक्छ,
1: छैन छैन,
3: यो मोबाइलको स्पिकरले फरक गराउन सक्छ होइन, त्यो कारणले हुँदा है अरू सबै ठिक छ. त्यस्तै दुःखको पीडा परेको थियो त्यही भएर अलिकति टाढा, अहिले पनि धेरै प्रयासको साथ हजुरसँग बोल्न सफल भएँ दाई. हजुरलाई एकदमै धन्यवाद, टेक्निसियनमा धन्यवाद भन्न चाहन्छु.
1: ओके, अरू समग्रमा ठिकै छ नि?
3: ठिकै छ, अरू सबै ठिकै छ. यस्तै हो जीवन, मान्छेको जीवन दुई दिनको रहेछ दाई, कहिले आउने कहिले जाने. आज यहाँ हो, भोलि कहाँ हो कहाँ, आज रहे भोलि रहन्छ रहन्न, यस्तै रहेछ दाई. बाँकी सबै ठिकठाक छ दाई, बाँचिरहेको छु, सबैसँग मनलाई बाँधिरहेको छु, अगाडि बढिरहेको छु, यस्तै छ दाई.
1: सधैँ तपाईँको पाइला अगाडि बढिरहनु, हाम्रो पनि शुभकामना छ यहाँलाई दीपिकाजीलाई.
3: धन्यवाद दाई.
1: अनि आज के छ प्रस्तुति, कसरी सुनाउने त?
3: आज प्रस्तुति सर्वप्रथम त आउँदै गरेको अब पर्सिको दिन रक्षाबन्धन अर्थात् जनाई पूर्णिमा छ, हाम्रो संस्कार संस्कृति. आदरणीय दाई हजुरलाई टेक्निसियनमा र सम्पूर्ण सम्पूर्ण रेडियो नेपालको सबै आदरणीय दाईहरू नै भनेर जस्तो बुवाहरू भनी सम्बोधन गर्छु. म एउटा नेपाली चेलीको तर्फबाट सुस्वास्थ्य दीर्घायु कार्य सफलताको खुसल कार्य सफलताको शुभकामना, सधैँ निरोगी जीवनको एकदमै भगवान्को आशीर्वाद हजुरहरू परिरहोस् भन्ने अग्रिम शुभकामना
1: थिए. एकदम शुभकामनाहरूलाई त.
3: हुन्छ, म एउटा तिजको भाका गाउन मिल्छ दाई?
1: तिज त अब खै आउँदैछ होला होइन,
3: मिल्छ कि मिल्दैन?
1: ठिक छ, मिल्छ, आउँदैछ, केही हुन्न. गाउँदा हुन्छ, गीतको त यो ऊ भन्ने सिजनै भएन नि, गीत त होइन र
3: होइन भयो नि, अब अनुमति माग्नु पर्यो नि त. यो रेडियो नेपाल मेरो गुरु हो, हजुरहरू बोल्ने गुरु हुनुहुन्छ, रेडियो नेपालले सबै कुरा मलाई साथ दिएको छ, मेरो प्राण शरी नै हुने त हजुरहरू भनेको र रेडियो नेपाल भनेको, त्यही भएर अनुमति मागे भन्दै म सानो टुक्र गाउँछु, धेरै समय हुने छैन.

0: कसैलाई अब होइन यस्तो पीर मर्का दुःख कसैलाई नपरोस्, हामी पनि कामहरू गरौँ, सबैलाई हाँसी खुसी जीवन चलोस्, सबै माइत जाने अवसर मिलोस् सबैलाई, होइन त्यो अवसर आओस्, हामी पनि कामना गर्छौँ, दुःख कसैमा नपरोस्। यति मिठो प्रस्तुति दिनुभयो यसको लागि पनि धेरै धन्यवाद दिपिकाजी, अहिले छुट्टी है त।
1: हस्
0: नमस्ते। दिपिका थापा कुलेश्वरबाट हुनुहुन्थ्यो। अर्को साथी फेरि एक्सन भाषा घाँडा हुनुहुन्छ। हेलो हेलो
2: हेलो हेलो
0: हजुर नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्कार हजुर, को बोल्नु भयो, कताबाट?
2: म रमनटारबाट, मनहरी रमनटार, दीपक श्रेष्ठ।
0: दीपक श्रेष्ठ मनहरी हेटौँडा?
2: हजुर हजुर।
0: तपाईँ मेरो कुराकानी भएको छैन क्या? पहिला
2: पहिलोचोटि एकपल्ट भइसक्यो हजुर तपाईँहरू मेरो।
0: धेरै पहिला होला, रमनटारबाट भनेपछि धेरै अगाडि हो।
2: हजुर
0: रमनटार हेटौँडै पर्छ होइन?
2: हेटौँडा भने यता मनहरी मकवानपुर मनहरी पर्छ।
0: मनहरी पर्यो अनि अनि यत्रो समयपछि हामीलाई यो बिचमा कहाँ हराउनु भएको थियो, त्यत्रो समयपछि सम्झिनु भयो?
2: फोनै लाग्दैन हजुर, बल्ल बल्ल
0: फोन लाग्दैन, समस्यै फोनको छ है।
2: हजुर हजुर, बिजीको
0: बिजी फिजी भन्दा अब सत अब अहिले 77 जिल्लाका साथीहरूले अब थिच्या थिचे थित्या छिते होइन, सबैलाई गाउने रहर छ, सबैलाई भन्ने रहर, अब कसको कति बेला त्यो चिटा परे जस्तो भएको छ क्या अहिले त। अनि अरू नयाँ नौलो के छ दिपकजी?
2: ठिकै छ हजुर, अब घाम लागिरहेको छ, रमाइलो
0: रमाइलो छ है।
2: हजुर
0: अहिलेखेर त यो रमाइलो हुने समय पनि त्यस्तै हो नि त होइन?
2: हजुर हजुर।
0: अनि आज के छ गीत कस्तो ल्याउनु भएको छ त?
2: खै गीत त त्यति आउँदैन हजुर,
0: होइन धेरै धेरै गीत त गाउनै परेन नि, यसमा गाउने गाउनै पनि भएन होइन, लामो गाउनु तपाईँ पछिको साथी फेरि तपाईँलाई हो यति लामो गीत गायो हाम्रो फोन कुर्दा कुर्दै काट्यो हामीले गीत गाउनै पाएन भन्नुहुन्छ, त्यसले एक स्थायी अथवा अन्तरा टक्क एक छोटो जुन आफूलाई जुन सहिलो लाग्छ जुन आउँछ।
2: ए हुन्छ हुन्छ। तिम्रो मन बदलिएछ, तिम्रो मन बदलिएछ, मलाई हेर्ने तिम्रो नजर, मलाई हेर्ने तिम्रो नजर बदलिएछ, बदलिएछ, तिम्रो मन बदलिएछ। यति नै हजुर,
0: मान्छे बदलियोस् तर मन नबदलियोस् होइन। अब हाम्रो कार्यक्रममा विशेष गरी चाहिँ कृपया अब हामी चाहिँ लोक भाकाका गीतहरू सुनाउँछौँ, सुन्छौँ पनि सुनाउँछौँ, साथीहरूले केही गाउनुहुन्छ र यहाँले पनि आज यही त्यसमै आधारित यो परिमार्जित भनौँ यसलाई
2: होइन
0: मोडर्न गीत प्रस्तुत गर्ने, यसको लागि पनि यहाँलाई धेरै धेरै धन्यवाद। हामीलाई त्यही सम्झना गर्दै होला, फोन गर्दै गर्नु होला, अहिले छुट्टी है त। रमनटार मनहरीबाट हुनुहुन्थ्यो दीपक श्रेष्ठ। अर्को साथी फेरि आइसन भाषा काँडा हुनुहुन्छ। हेलो
3: हजुर।
0: हजुर नमस्कार।
3: नमस्कार नमस्कार सेवा हजुर।
0: नेपाल नमस्कार सेवा रोको बोल्नु हो, कताबाट? हेलो
3: हेलो
0: हजुर, कताबाट को बोल्नु भयो?
3: म इलामको माइजोबाट एसबी राई बोल्दैछु।
0: इलामबाट एसबी राई?
3: हजुर
0: एसबी राई होइन?
3: हजुर हजुर हो त।
0: आराम हुनुहुन्छ नि?
3: एकदम आराम, कसैले मङ्गलै भने त मौसमको बारेमा एकदम सिमसिम पानी परेको छ, धुमेर
0: भनेपछि यतिखेर शीतल छ त्यहाँ मौसम होइन? अरू समग्रमा ठिकठाक हुनुहुन्छ नि?
3: एकदम ठिकठाक भन्नुपर्छ,
0: ठिक छ, सधैँ यस्तै रहेन होला, हाम्रो पनि काम हुन्छ यसपछि। अनि आज के छ, पूर्वेली भाका इलामी भाकातिर सुनाउने कि इलामीतिर गीत हो क्या?
3: हजुर म छोटो सुनाउँछु ल।
0: ओके हस् हस्।
3: रे समयको पथ्यौरी अझै था जङ्गली कडैमा, झुल्के घाम हेर नगाउँकान्छी अन्तिमको डाँडैमा, कन्यामयको टाढा पाखा चिया बारी घुमाउला, कन्यामयको टाढा पाखा चिया बारी घुमाउला, माइतेनी र पञ्चमीमा औठी सिनो साटौँला, औठी सिनो साटौँला, रे समयको पथ्यौरी अझै छ जङ्गली काँडैमा, सुल्के घाम हेर्न जाउँ कान्छी अन्तुको डाँडैमा, अन्तुको डाँडैमा। यति नै हजुर,
0: छोटो मिठो प्रस्तुतिलाई यहाँलाई धेरै धन्यवाद एसबीजी। सम्झना गर्नु होला, अहिले छुट्टी है त एसपी र यो नै थियो इलामबाट छोटो मिठो गीतसँगै छुट्टिसक्नु भएको छ, धेरै धन्यवाद। साथीहरूको गीत पनि सुन्यौँ अघि, हामीले हाम्रो गीत पनि सुनाएको थियौँ, साथीहरूको पनि अब सुनिसक्यौँ, अब फेरि हाम्रो गीत यहाँलाई एकचोटि सुनाउँछु। यो चाहिँ गौतम राज कर्णिकार र शम्भु थापा, अघि नै मैले सुरुमा बजाउने भनेको थिएँ, त्यो हामीले त्यस बेला चाहिँ रामचरण नेपाली गीत राखेको थियो, कारणवश बजाउन सकेको थिएनौँ, अहिले पनि राख्छु गौतम राज कर्णिकार शम्भु थापा यो शर्माको यो मिठो फाका यहाँहरूको लागि। त्यसपछि म आउँछु 82/7 21 र 82/7 36

0: मन कथा लाने हो गौतम राजकर्णीका शम्भु थापाको शर्मा थियो। यस्तै छ मन, कहिले कथा बरालिन्छ, कहिले कथा बरालिन्छ, कहिले काहीँ के कुरा हुन्छ, कहिले कथा सुनिन्छ। अहिले भर्खरै मलाई एउटा सूचना प्राप्त भएको छ स्टुडियोमा भर्खरै, यतिखेर चाहिँ भोटेकोसी नदी रसुवामा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोसी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिङसम्म उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोर्खा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनुहुन एवं खोज तथा उद्धार आवश्यकता भएमा वा कुनै सहायता गर्नुपर्ने आवश्यकता देखिए टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी, नुवाकोट, रसुवा, स्याप्रुवेसी सडक, मुगलिङ नारायणगढ सडकमा यात्रा नगर्न, नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पुनः रोक लगाउनु हुन समेत अनुरोध छ। यो भर्खरै मलाई एउटा सूचना प्राप्त भएको थियो। अहिले यो बाढीको मौसम छ, यतिखेर यात्रा गर्दा यहाँहरूले पनि सतर्कता अप्नाउनु होला। लामो दूरीमा जाँदै हुनुहुन्छ भने त्यहाँको बाटोघाटो बुझेर मात्र यात्रा गर्नुहोला। तपाईँ जाँदा जाँदै कतै पहिरो जाला, रोकिन सक्नुहुन्छ, धेरै बेर कुर्नुपर्ने हुन्छ। त्यसले गर्दा ती यात्रा गर्दाखेरि आफू पनि सुरक्षित रहनुहोला र त्यहाँको जानकारी लिएर हिँड्नु भने अझ सुरक्षित पनि हुन्छ, उत्तम पनि हुन्छ। यो एउटा सानो सूचना अहिले मैले यहाँलाई गरेँ। फेरि म साथीहरूसँग कुराकानी गर्छु। यतिखेर साथीहरू कोही आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ। हेलो
1: हजुर दर्शन नमस्कार। हजुर म एम बहादुर गोले सिन्धुली जिल्लाबाट।
0: सिन्धुलीबाट एम बहादुर गोले,
1: हजुर
0: आराम हुनुहुन्छ?
1: हजुर आराम छु। हामी करोडौँ श्रोताहरूलाई स्वास्थ्य शिक्षा दिनु भएकोमा हामी सबै श्रोताहरूको तर्फबाट हजुरलाई मुरी मुरी धन्यवाद दिन्छौँ। हजुर
0: ओके, हामी पनि धेरै धेरै शुभकामना दिन्छौँ यहाँलाई, होइन? यहाँ पनि सुरक्षित रहनु, सतर्कता अप्नाउनु, आफै पनि अहिले वाडीपट्टिको यो पानी पानी पानी पर्ने सिजन छ, पहिरो जाने सिजन छ, बेला बेलामा कतै अब पहिरो जान सक्छ, त्यसले गर्दाखेरि यात्रा गरिरहनु भएको छ नि, यहाँ पनि सुरक्षित रहनुहोला, सबै कुरा बुझेर मात्र हिँड्नुहोला। अब घरमा बस्दा पनि कतै पानी डुबान क्षेत्र पर्छ कि, यसो विचार गरेर आफू पनि सुरक्षित रहनुहोला, होइन एमजी?
1: हजुर हजुर।
0: अनि एमजी आज के सुनाउनुहुन्छ? छोटो मिठो त सुन्नै पर्यो, होइन?
1: मेरो गीत सङ्गीत छुट्टै छ हजुर।
0: हजुर
1: गीतको शीर्षक घरेलु हिंसा, हत्या, हिंसा, बलात्कार, बालविवाह, बहुविवाह, दाइजो, छगड, छुवाछुत मुक्त गरौँ, जीवनशैली स्वस्थ राखौँ, चेतनामूलक गीत रचनाकार आफै। हे घरेलु हिंसा, हत्या, हिंसा, बलात्कार, बालविवाह, बहुविवाह, दाइजो, छगड, छुवाछुत सबै मिली मुक्त गरौँ, बलात्कार छगड छुवाछुत आठै गोटा कुरो हजुर मुक्त गर्नु पर्छ, अत्याचारीलाई सजाय दिनु पर्छ, ए कानुनलाई उल्लङ्घन नगरौँ सबैजना शिक्षित बनाऊ, ए कानुनलाई उल्लङ्घन नगरौँ सबैजना शिक्षित बनाऊ, ए बुहारीलाई माइती घरको दाइजो माग्नु हुन्न, किशोरीको उमेरमा अङ्ग विकास हुन्न, 20 वर्ष उमेर मुनि विवाह गर्नुहुन्न, 25 वर्ष उमेर नागी शिशु पैदा गर्नुहुन्न, 20 वर्ष उमेर मुनि गर्भ आउनुहुन्न, मातृ शिशु दुवैलाई खतरामा पर्ने सम्झिराख किशोरी हजुर जोखिममा पर्ने, ए सम्झिराखौँ विवाहको उमेर शिशु पैदा हुनेछ खतरा, ए सम्झिराखौँ विवाहको उमेर शिशु पैदा हुनेछ खतरा, शिशु पैदा हुनेछ खतरा।
0: ओहो एमजी, यस एमजी पक्कै पक्कै पक्कै यस्ता कुराहरू तपाईँ हामीले सबैले सचेत गराउनुपर्छ, टोल सुधार पनि गर्नुपर्छ पक्कै। यो एउटा चेतनामूलक सन्देश रहेको एउटा गीत यहाँले प्रस्तुत गर्नुभयो, यसको यहाँलाई धेरै धेरै धन्यवाद। अर्को साथी फेरि आइसक्नु भएको छ, उहाँसम्म कुरा गरिहाल्छु। हेलो
2: नमस्कार सेवारो।
0: नमस्कार सेवारो, कताबाटको बोल्नुभयो?
2: 1-5 थर जिल्लाको सिलौटी डाँडा प्रसारण सुनिरहने श्रोताको।
0: हजुर
2: सिलौटी डाँडाबाट 5 थरको सिलौटी डाँडा प्रसारण सुनिरहने नियमित श्रोता।
0: हजुर हजुर नियमित श्रोता को होला? नाम त ठ्याक्कै ठ्याक्कै बिर्सिए त मैले त
2: तपाईँ त बिर्सिने
0: हो त्यो पनि होला कि त्यो भएर नि हो
2: उमेर त भन्नु मिलेन होला, रेडियो नेपालमा कति वर्ष पुग्यो, कति वर्ष त पार गरियो
0: हुनुभएछ, त्यही पनि भएको आङदेमी जस्तो लाग्यो मलाई। हजुर
2: नाम चाहिँ
0: ठ्याक्कै खै आङदेमी पछाडिको चाहिँ मलाई आयो, होइन? ठ्याक्कै अगाडिको नाम चाहिँ मैले अलि बिर्सिँ क्या जस्तो ला
2: मैले भनिहालेँ त अरू श्रोताहरू सुन्ने श्रोताले नि भन्न चाहन्छु सुन्न सुनाउन चाहन्छु
0: अब यस्तो नि मैले भन्नु भन्दा साङदेङ भा हो त
2: अलिक बिर्सिनु भएछ नि
0: होइन साङदेङबे भन्न अलिक बिर्स्या हो न त अगाडिको त याद त थियो नि त मलाई होइन
2: अलिक यो हाम्रो अलिक पहिचान नाम अलिक हामी आदिवासीको यो पहिचान नाम पऱ्यो कि त्यही तपाईँलाई भन्नु तपाईँको हरकत प्रसाद के अरे भीमबहादुर
0: राम प्रसाद कृष्ण प्रसाद
2: राम प्रसाद भन्नु सजिलो हुन्छ तपाईँको जिब्रोमा छिटो पल्टिन्छ जिब्रो अब सान्दोकाङ डेम्बे भन्नु जस्तो मोहम्मद आलम भन्नु जस्तै अरू यो चाइनिज चिङच्याङ लिङ फङ भन्छ तपाईँको जिब्रो लाग्दैन होला है
0: सर लाग्छ लाग्छ नलागि त होइन कि
2: लिफाङ
0: सुफाङ सबै लाग्छ
2: भन्छ त्यो जस्तो सान्दोक आङ आङ डेम्बे भन्छ त्यो
0: अब होइन नलागिन होइन सान्दोक आङ डेम्बे भन्न नलागि त होइन अब धेरै अब साथीहरूको पछाडिको प्रायः त अब हाम्रो एउटा बानी छ नि त पछाडिको के त्यो थापाजी त्यो काजी त्यो भण्डारीजी होइन खड्काजी भन्ने बानी छ नि त अब हामी नेपालीको होइन
2: छोटो नाम चाहिँ एकदमै आउँछ
0: त्यो भएर नि अङ्ग्रेजी अनि के छ भन्नुहोस् नयाँ नौलो के छ पाँचतातिर के छ खबर खबर तपाईँको के छ
2: पाँचतातिर खै पानी चाहिँ पर्नु सकेको छैन हामी खेतीपाती गर्ने किसानीलाई पानी चाहिँ साह्रै चाहिने
0: पानी चाहिने बेलामा पानी आएको छैन
2: सुनिया छ अब चाइनातिर चाहिँ अब धेरै खोला नालाहरू बनाएर भित्र सुरुङ खनेर किसानहरूलाई पानी बाँड्नुको लागि एकदमै संसारकै अनौठो काम गरेका छन् नेपालमा चाहिँ अब पानीको धनी राष्ट्र भन्छ पानी चाहिँ बगेर गएर तल सप्तकोशीतिर बगेर जान्छ बिहार बगाएर लान्छ इन्डिया बगाउँछ नेपालमा अब नेपालमै पानी उत्पादन हुन्छ र फेरि नेपालमै
0: पानी कमसम्म
2: लागिरहेको छ
0: अनि कति ठाउँमा आकाशी खेतीमै भर पर्ने हुन्छ आकाशे पानी कहिले पर्ने कहिले बर्सिनियो त्यसमै भर पर्ने
2: आकाशे नि हाम्रोमा चाहिँ कुलो लाग्छ कुलो लागे पनि अब धेरैजनाले खेतीपाती गरिन्छ धेरैको पालो रनिङ जान्छ
0: पानी पुग्दैन
2: पानी आफ्नो पालो आउँदाखेरि खेत चाहिँ फुटेर फुटिहाल्छ
0: आशा गरौँ अब भदौरी झरी त अहिलेसम्म परेको छैन अब भदौरी झरी सुरु होला लाग्ला होइन त्यस्तो पानीले पक्कै पक्कै पुग्ला नि हामी किसानहरूलाई अब किसानलाई त्यति त अब प्रकृतिले पनि नठग्ला नि होइन
2: हजुर हजुर
0: पक्का पनि अनि आज के छ आङदेङजी अनि गीत के पूर्वेली भएकै सुनाउने हो त
2: अब गीत त पूर्वेली त पूर्वेली हो अब अलिक अरू साथीहरू गाउनु स्वर पनि राम्रो आउँदैन अलिक म अलिक पुरानो पुरानो लोक भाका नै अलिक समयमार्भिक र हिजो आजको कुरालाई अलिक
0: जोड्ने जोड्ने
2: जोड्ने अलिकति नि
0: प्रयास
2: सुरु गरौँ है त
0: हस् हस् हस्
2: छोरा चाहिँ है माया हेत छ डुलेर छोरा चाहिँ है माया हेर्दा छ डुलेर तरुनीको है माया गफैमा भुलेर यति बेला एकदम छोटो छ समय
0: सान्दोका आङदेमी हुन्थ्यो पाँच थर सिलौटीबाट धेरै पुरानो हाम्रो साथी पनि हुन्छ धेरै बेर पहिलादेखि कुरा हामीसँग गर्नुहुन्थ्यो यस्तै यस्तै त्यहाँका कुराकानी आफ्ना गीतका बारेमा कुराकानी अर्को साथी फेरि आइसक्नु भएको छ को हुनुहुन्छ कहाँ हेलो
3: हजुर नमस्कार
0: हजुर नमस्कार
3: राजन सरको जय र आउँदै गरेको यो जनै पूर्णियाको मङ्गलमय शुभकामना दर्शन भेट
0: एकदम मेरो पनि शुभकामना यहाँलाई एकदम दर्शन भेट मेरो तर्फबाट नि ठ्याक्कै कहाँबाट को बोल्नुभयो ठ्याक्कै अब याद मात्रै छ
3: हजुर हजुर म चाहिँ इटरी सुनसरी जिल्लाबाट युवराज पोखरेल
0: युवराजी आराम हुन्छ युवराजी
3: हजुर हजुर आराम त छ
0: के छ अनि इटरी त्यो खबर खबर
3: इटरीको हजुर हिजोसम्म चाहिँ सातो बुटले गइरहेको थियो राति सिधेर पानी परेर अहिले अलिअलि शीतल भइरहेछ
0: अब बिस्तारै बिस्तारै आउला शीतल पनि होइन र अहिले आँटीहरू पनि बेला छैन अब यस्तै हो नि हिजो पनि जाडो थियो कहिले गर्मी आउला भन्यो अब गर्मी भयो हो यो झन् यस्तो भयो उस्तो भयो भने होइन त त्यो बिस्तारै बिस्तारै त्यो अब प्रकृतिले चेन्ज गरिरहन्छ त्यो तातो चिसो ल्याउँदै गर्छ नि होइन
3: अनि यो त एउटा बोल्ने थिएको रहेछ सर
0: हजुर
3: बोल्ने थिएको रहेछ क्या
0: के को सर
3: जाडो
0: भन्दा पनि जीवन चलाउने एउटा तरिका पनि हो क्या चल्ने तरिका पनि हो क्या यति भन्यो भने त जीवन कसरी काटिन्छ र होइन आस आस अब सबभन्दा बढी ठुलो आस हो नि त हाम्रो होइन अब गर्मी छ हो जाडो आउँछ भन्ने त्यो आसमै बस्छौँ नि त हामी जाडो आउँछ जाडो आयो फेरि हो गर्मी अब चाहिन्छ हामीलाई गर्मी आउँछ बिस्तारै भने आशै आस आशै आसमा अब जीवन त कति बेला टुङ्गिन्छ पत्तो छैन नि अनि युवराजी के छ अनि आज के सुनाउने विचार छ त
3: आज? आज सुन्ने विचार यो मैले अघि नै अलिकति कल्पी रहेथेँ
0: बिर्सिहाल्नु
3: प्रथम बजे रेडियोमा र पनि त्यही पनि गाउँछु हजुर।
0: ओके

0: पक्कै पक्कै, यो पुरानो मिठो भाका अहिले प्रस्तुत गर्नुभयो युवराज पोखरेलजीले इटहरीबाट हुन्छ। धेरै धेरै धन्यवाद। अब हामी पनि बिस्तारै बिस्तार छुट्टिने बेला भएको छ, समयले बिस्तारै बिस्तारै नेटवर्क काट्दैछ, हामी कुराकानी गीत सुन्दैछौँ। यतिखेर कोही साथी आइसक्नु छ, उहाँसँग कुरा गरिहाल्छु। काँडाको हुनुहुन्छ? हेलो।
1: हेलो
0: हजुर, नमस्कार।
1: नमस्कार हजुर,
0: कताबाट को बोल्नु भयो?
1: म ललितपुर लेले महत गाउँबाट केदार महत बोल्दैछु हजुर।
0: केदारजी, तेरो तपाईँ र मेरो आज पहिलो कुरा है क्या?

0: अनि आज के छ गीत कस्तो सुनाउने त आज लेलेतिर गीत हो त
1: अब यो गीत चाहिँ अब म त खास त्यति साह्रो त अब सुन्ने मात्रै हो सुनाउने होइन
0: अनि एक लाइन सुनाइदिए भइगयो
1: अब फोन लागेको
0: हजुर हो
1: एक लाइन यसो छोटो
0: ओके
1: है त हजुर
0: हस् हस् हस्
1: हस् नाचे नाचे र दाँते नाचे र फुल्का फुल्ला र हाँगै बाँचेर ल हजुर यति हो
0: छोटो मिठो गीत धेरै धन्यवाद केदारजी फोन गरिदिउँ होला अहिले छुट्टी है त केदार महजी हुनुहुन्थ्यो लेलेबाट जति साथीसँग हामीले कुरा गऱ्यौँ जति साथीले फोन लगाउनु भयो उहाँहरूलाई धेरै धन्यवाद जति साथीको फोन लागेन अथवा फोन गर्न भ्याउनु भएन अथवा गीत सुनाउनु भ्याउनु भएन नरिसाउनु होला मन खल्लो नबनाउनु होला अर्को साता फेरि हामी आउनेछौँ यहाँहरूसँग कुराकानी गर्छौँ यहाँहरूको गीत फेरि हामी सुन्नेछौँ यहाँको गीतलाई यहाँको साइडसँग पुऱ्याउने जमर्कोर्ने गर्नेछौँ र हाम्रा गीतहरू पनि सुनाउँछौँ भने हामी छुट्टिने बेला भइसकेको छ अब जाँदा जाँदै कमला श्रेष्ठको स्वरमा रहेको मिठो पुरानो भाका यहाँसम्म चाहिँ छोड्दै कार्यक्रम लेखबेसी एउटा प्राविधिक मित्र मोहम्मद असलम अनि म प्रस्तुता राजन छेत्री बिदा हुन्छु 11 बजी अहिले समाचार सुन्नुहुनेछ रेडियो नेपाल सुन्दै गर्नुहोला

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। भोटेकोशी नदीमा आएको भीषण बाढीले व्यापक क्षति पुर्याएको छ। बाढीले मुख्य गरी रसुवा र नुवाकोटका नदी आसपासका बस्ती र बजार समेत बगाएको छ। आज बिहान 9 बजेतिर 81 बाढी आउँदा अकल्पनीय क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सरकारले उद्धार अभियान सुरु गरिसकेको छ। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सम्बन्धित क्षेत्रमा पठाइएको छ। भोटेकोशी नदी आसपासका क्षेत्रमा प्रभावित हुने रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको छ। यसैगरी भोटेकोशी नदीले छुने नदी आसपासका राजमार्गहरू बन्द गरिएका छन्। सबै यातायातका साधन चितवन र काठमाडौँमा होल्ड गरिएका छन्। भोटेकोशी नदी रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोर्खा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई

0: सुरक्षित स्थानमा रहन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त टेलिफोन गर्न अनुरोध गरिएको छ। बाढीपछि पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सडक मुगलिङ नारायणगढ सडकमा यात्रा नगर्न नगराउन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउन भनिएको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न स्थानका मानिसहरू सम्पर्कविहीन भएका खबर प्राप्त भइरहेको जानकारी दिएका छन्। नेपाली सेनाले आपतकालीन स्वास्थ्य उपकरणसहित चिकित्सकहरूको टोली प्रभावित क्षेत्रमा खटाइएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरोकारवाला निकायहरूले आफ्ना संयन्त्रहरू परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार खोज र राहतलाई तीव्रता दिन निर्देशन दिँदै सम्पूर्ण सामर्थ्य र संयन्त्र परिचालन गरिएको जानकारी गराउनु भएको छ। रसुवाको स्याफ्रुबेसी र टिम्रे लगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै पीडितको उद्धार खोज र राहत कार्यलाई तीव्रता दिन प्रधानमन्त्री शाहले निर्देशन दिनुभएको हो। जोखिमयुक्त क्षेत्र तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। साथै बाढीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन लगायत ले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन्। साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोज कार्यलाई अगाडि बढाएको छ। प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित सेनाका 2 हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको जानकारी दिइएको छ। साथै निजी कम्पनीका हेलिकप्टरहरूलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ। अहिले सिंहदरबार स्थित गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपतकालीन बैठक बसिरहेको छ। साथै प्रधानमन्त्री शाहले सोही सम्बन्धमा केही बेरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बोलाउनु भएको छ। रसुवास्थित भोटेकोसी नदीमा आज बिहान अकस्मात आएको बाढीले टिमुरे स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट सुरक्षित भए पनि कार्यक्षेत्रमा खटिएको प्रहरी टोली सम्पर्कविहीन बनेको खबर प्राप्त भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोसीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो। टिमुरेमा रहेको बिओपी सुरक्षित छ तर ड्युटीमा खटिएको टोलीसम्म सँग सम्पर्क हुन सकेको छैन उहाँले भन्नुभयो। प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको जारी विवाद समाधानका क्रममा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला अघि बढाइएको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन विवादको किनारा नलगाएसम्म रोक्न आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार काङ्ग्रेसको देउवा समूहले दायर गरेको निवेदनमा हिजो पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि भोलि सुनवाईका लागि पेशी तोकिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा हिजो काठमाडौँमा सुरु भएको एसिया पेसिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्दै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्यसहित विश्वसनीय समाचारमा जोड दिनुभयो। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु रसुलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। सरकारले आज यस अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षा जस्तै र शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डिन र अस्पताल निर्देशक नियुक्त हुनुभएको छ। प्रतिष्ठानको शिक्षाध्यक्षमा डाक्टर बाबु राजा महर्जन, रजिस्ट्रारमा डाक्टर अरुण शाही, स्कुल अफ मेडिसिनको डिनमा डाक्टर आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डिनमा शोभा लक्ष्मी वज्राचार्य र अस्पताल निर्देशकमा डाक्टर सन्तवीर महर्जन नियुक्त हुनुभएको छ। र इरानका उपविदेश मन्त्री काजिम घरिबाबादीले स्ट्रेट अफ होर्मुजबाट बारूदी सुरुङ पूर्ण रूपमा हटाइएको अमेरिकी दावीलाई अस्वीकार गर्नुभएको छ। उहाँले उक्त दावीलाई केवल प्रचारका लागि गरिएको झुठो दावी भन्नुभएको छ। मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै होर्मुजमा बिछ्याइएका बारूदी सुरुङ हटाइएको दावी गर्नुभएको थियो। बीबीसीका अनुसार घरिबाबादीले अमेरिकाले वास्तवमै बारूदी सुरुङ हटाएको भए अहिलेसम्म कुनै पनि जहाज होर्मुजबाट किन पार हुन नसकेको भन्दै प्रश्न गर्नुभएको छ। उहाँले अमेरिकी माइन स्विपर जहाजहरू उक्त क्षेत्रमा आएमा इरानले तिनलाई निशाना बनाउन सक्ने चेतावनी समेत दिनुभएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। यो सुन्नुहोस् सूचना। अहिले भोटेकोशी नदी रसुवामा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता अप्नाउन हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ। साथै उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोर्खा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा बस्न हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखेमा टोल फ्री नम्बर 1234 तुरन्त फोन गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी, नुवाकोट, रसुवा, स्याफ्रोबेसी सडक, मुगलिङ नारायणगढ सडकमा यात्रा नगर्न नगराउन हुन समेत अनुरोध गरिन्छ। र सँगसँगै यहाँहरू जुनसुकै ठाउँमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जस्तोसुकै अवस्थामा हुनुहुन्छ, नातिकन सुरक्षित सतर्कता अप्नाउन हुन पनि हामी अनुरोध गर्न चाहन्छौँ। हामी रेडियो नेपाल सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ आधुनिक गीतहरूबाट। मध्याह बाह्र बजी सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। दिउँसो एक बजेको समय रहनेछ समाचारको। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब मध्याह 12 बजीसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यति बेला भोटिकोसी नदी रसुवामा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म यहाँहरू सबैलाई भोटिकोसी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिङसम्म उच्च सतर्कता अपनाउन हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ। सँगसँगै उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोर्खा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा बस्न हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखेमा टोल फ्री नम्बर 1234 तुरुन्त फोन गर्न हुन अनुरोध गर्दछौँ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रोबेसी सडक मुगलिङ नारायणगढ सडकमा यात्रा नगर्न नगराउनु हुन समेत अनुरोध गर्दछौँ। र यहाँहरू जहाँ हुनुहुन्छ, जसोसुकै व्यवस्थामा हुनुहुन्छ, यात्राको क्रममा बाटोमा हुनुहुन्छ होला कतिपयजना, होइन, उहाँहरूलाई एकदमै नातिकन धैर्यताका साथमा सुरक्षित सतर्कता अपनाउन हुन पनि हामी अनुरोध गर्न चाहन्छौँ। र अब करिब करिब मध्याह 12 बजीसम्म यहाँहरूलाई गीतहरू सुनाउनेछौँ। यो पहिलो गीत राख्दैछौँ नारायण राईको स्वरमा रहेको छ भने रचना रहेको छ विकरालको रहेको छ, सङ्गीत पनि विकरालकै रहेको छ।

अहिले सुनायौँ सञ्जय खड्गीको स्वर सङ्गीतमा रहेको आधुनिक गीत, रचना रहेको थियो विजय ध्वज थापाको। अब अर्को गीत राख्दैछौँ यहाँ माझमा, इन्द्र कार्कीको स्वरमा रहेको छ भने गीत रचना रहेको छ गायक स्वयंकै, सङ्गीत रहेको छ पूर्ण गुरुङको।

0: नमस्ते, रेडियो नेपालको आकस्मिक प्रसारणमा स्वागत छ। म जनार्दन विष्ट। भोटेकोशी नदीमा आएको बाढीबाट त्यस आसपासका भोटेकोशीबाट रसुवा, धादिङ, चितवन, नुवाकोट लगायतका नदी आसपासका क्षेत्रहरूमा ठुलो विपद आएको छ। आज बिहान 9 बजे भोटेकोशी नदीमा पानीको सतह 81 बढेर र त्यसै क्रममा हामीले आज आकस्मिक प्रसारणलाई सुरु गरेका छौँ र यसबारेमा थप जानकारी दिनको लागि हामी कुराकानी गर्दैछौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महज्यू हामीसँग हुनुहुन्छ। शान्ति महज्यू, शान्ति महज्यू, भोटेकोशीमा आएको बाढीबाट अहिले प्रभावितको उद्धार तथा विपद व्यवस्थापनका लागि सेनाको टोली परिचालन भइसकेको छ र वास्तवमा भोटेकोशी नदीमा 81 आएको ठुलो बाढीले भोटेकोशी नदी तटीय क्षेत्रका बासिन्दाहरू धेरै प्रभावित भएको अवस्था छ र खास गरी भन्यो भने रसुवाको टिमुरे स्याफ्रोबेसीमा धेरै बस्तीहरू बगाएको, प्रहरी चौकीहरू पनि बगाएको खबरहरू आइरहेका छन् र त्यो क्रममा हताहती हुनेहरूको सङ्ख्या यकिन भइसकेको छैन। अहिले उद्धार तथा राहत टोलीहरू त्यसतर्फ परिचालन भइसकेको अवस्था छ र कतिपय अवस्थामा उद्धारका लागि गएको हेलिकप्टर पनि हेलिकप्टर बस्ने हेलिप्याड बगाएको कारणले बस्न नसकेको भन्ने खबर पनि आइरहेको छ। यस क्रममा हामी यससँग सम्बन्धित पदाधिकारीहरूसँग कुराकानी गर्नेछौँ र खास गरी अहिले चाहिँ तल्लो तटीय आसपासका क्षेत्रहरूमा मानिसहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ र हामी कुराकानी गर्दैछौँ अहिले त्यहाँको पछिल्लो अवस्थाको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महज्यू हामीसँग हुनुहुन्छ। शान्ति महज्यू, शान्तिजी, शान्ति महज्यू, हामी उहाँसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ। हजुर, अहिले भर्खरै हामीले समाचार दिइरहेका छौँ र हामी आकस्मिक प्रसारणमा छौँ। यहाँहरूलाई प्राप्त सूचना अनुसार चाहिँ अहिलेको पछिल्लो अवस्था के छ यो भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको?
1: यस्तो छ सर, हामीले मेनली चाहिँ रसुवा, धादिङ, चितवन, नुवाकोट र यता अझ हामीले चाहिँ अझ प्रभाव हुन सक्ने भनेर तनहुँ र तनहुँ त्यसपछि लमजुङलाई पनि अलिकति अवेर गराएका छौँ र कतिपय त्यहाँ ठाउँहरूमा ती प्रभावित जिल्लाहरूमा चाहिँ यातायात पनि केही समयका लागि चाहिँ त्यहाँ रोकिराखेको छ भने सँगसँगै सिडिओ कार्यालयहरू, स्थानीय तहहरू, अरू विपद सम्बद्ध खटिने निकायहरू सबै चाहिँ खटिसक्नु भएको छ। अब खेतीको कुरा गर्दाखेरि चाहिँ अहिलेसम्म मानवीय खेतीको डेटा चाहिँ आइसकेको छैन हामीसँग। हामीले 3 जनालाई चाहिँ हेलीबाट रेस्क्यु गरेका छौँ र अरू थप हेलीहरू पनि उद्धारको लागि गइसकेको अवस्था छ भने सँगसँगै अब सरकारी हेलीले नपुग्यो भने निज क्षेत्रको हेली पनि खटाउने भनेर निज क्षेत्रसँग समन्वय गरेर हामीले अन्यत्र स्ट्यान्ड भइरहेका छौँ। सँगै हामीले ड्रोनहरूबाट पनि त्यहाँको इमेजहरू लिने र त्यहाँको चाहिँ भेरिफाई गरिराखेका छौँ, त्यहाँको एनालाइसिस भइराखेका छ। अब खेतीको डिटेल चाहिँ मैले अहिले तत्कालले धेरै विषयहरू चाहिँ आएका छैनन्, जस्तै अब संरचनाको कुरा गर्दाखेरि चाहिँ यो प्रहरी चौकीहरू, हेल्पपोस्टहरू अनि एनडिसी एनसिल टावरहरूमा क्षति पुगेको भन्ने छ। अब व्यक्तिगत घर र बस्तीको विषय चाहिँ हामीलाई आधिकारिक रूपमा आइसकेका छैन, किन भन्दा त्यहाँ सूचना पनि हामीले आवश्यकता अन्त पूर्ण पनि गर्न सकिरहेका छैन संसार अवरुद्ध भएको भएर।
0: शान्तिजी, सबभन्दा
1: हामीले संसार मन्त्रालय अनि एनडिसी एनसिलसँग पनि हामीले छलफल गरेर उहाँहरू पनि आफ्नो काममा खुलाउनलाई लागि नै राख्नु भएको छ। अहिले तत्काललाई यति नै भने मैले अब मिडियाहरू बाट पनि अलिकति प्रचार प्रसार भइदियो भने अब त्यहाँ सहयोग गर्ने निकायहरू जस्तो खोज राहत उद्धारमा सहयोग हुन्थ्यो भन्ने लाग्छ। हामीले जे सक्नु गरिरहेका छ, हामीले विभिन्न आफ्नो एनडिआरएमको सोसियल मिडियाहरू प्लेटफर्महरूबाट पनि सूचनाहरू चाहिँ एकदमै तारन्तार पठाइरहेका छौँ। हामीले हाम्रो रिपोर्टर ग्रुपमा पनि हामीले हालिरहेका छौँ, त्यही भएर अब मिडिया मार्फत पनि जाँदा ठिक होला। मैले डिटेल विवरण चाहिँ अब केही समयपछि यहाँले गर्नुभयो भने अझै यो विवरण चाहिँ दिन सक्छ।
0: हजुर, शान्तिजीलाई मैले एउटा सानो सोधिहालेँ कि जस्तै अब अहिले 9 बजे सुरु भएको यो जो बाढी चाहिँ जसरी प्रचित भइरहेछ, तल्लो तटीय क्षेत्रहरूमा यसरी अगाडि बढिरहेको छ, त्यो क्रममा चाहिँ यहाँहरूले अहिले भन्न त भन्नुभयो एसएमएस लगायतका विभिन्न तरिकाबाट यहाँहरूले जानकारी दिइरहनु भएको छ, त्यही पनि अझ प्रभावकारी रूपमा तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थानान्तरण गर्नको लागि चाहिँ हामीले अरू के उपाय?
1: एकदम ठिक भन्नु, हाम्रो तटीय क्षेत्रमा चाहिँ जुन चाहिँ बाढीले चाहिँ बस्ती नै असर पर्न सक्छ भने चाहिँ त्यहाँको सम्बन्धित पालिका र स्थानीय प्रशासन सिडिओ कार्यालयसँग समन्वय गरेर उहाँहरूले चाहिँ कतिपय तटीय क्षेत्रका बासिन्दाहरूलाई चाहिँ सुरक्षित स्थानमा राखिसक्नु भएको छ। होइन, रसुवाको यता चितवनको नुवाकोटका विषयहरू छन् होइन, त्यो स्थानमा सारिरहनु भएको छ, सारि पनि सक्नु भएको छ कतिपयले। केही समयको लागि चाहिँ उहाँहरूलाई चाहिँ त्यो तल अलिकति यो रुखमुक्त भएको बस्ती र अलिकति पानी बढी नदीबाट बढी बहाव बढेर त्यो बस्ती
0: हजुर मैले एउटा सानो जिज्ञासा पनि राखेँ कि यहाँलाई त्यो जसरी बाढी यसरी आयो त्यसपछि हामी कहाँ तल्लो तटीय क्षेत्रहरूमा कतै चाहिँ अर्ली वार्निङको जस्तै साइरनको यस्तो केही व्यवस्था थियो कतै छैन नि होइन के थियो त्यस्तो त्यस्तो इन प्लेस थियो त थिएन
1: यस्तो अहिले चाहिँ यो जुन हजुरले अहिले हाम्रो आएको चाहिँ तिब्बत साइडियो र सुवागढी नाकाबाट छिरेको भएर पहिलाको अहिले हाम्रो प्रारम्भिक अनुमानमा चाहिँ यो अब भन आइस मेल्ट भएर पहिला त्यो नदी थुनिएको र अहिले चाहिँ थुनिएको नदी खोलेर बाढी आएको भन्ने छ। अब यसलाई भेरिफाई गरेर आधिकारिक रूपमा चाहिँ फेरि म पछि यहाँलाई जानकारी गराउँछु अहिलेसम्मको अनुमान। तर त्यो हाम्रोपट्टि नभइकन उता चितवनपट्टि भएको भएर यतापट्टि चाहिँ हामीलाई ठ्याक्कै कति बेला आउँछ भनेर पूर्वानुमान गर्न नसकेको नै अवस्था भयो।
0: हस् धन्यवाद शान्ति महज्यू, यहाँलाई हामी फेरि पनि सम्पर्क गर्ने प्रयास गर्नेछौँ यसपछि पनि। हस् यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महज्यू। उहाँले हामीलाई पछिल्लो अवस्थाको बारेमा जानकारी गराउनु भयो र उहाँले बताउनु भए अनुसार चाहिँ अहिले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्नको लागि सम्बन्धित स्थानीय निकायहरूलाई आग्रह गरिएको र त्यो प्रभावकारी रूपमा अगाडि बढिरहेको भन्ने कुरा उहाँले हामीलाई बताउनु भयो र सँगसँगै एसएमएस लगायतका तरिकाहरूबाट मेसेजहरूबाट पनि त्यो प्रभावित हुन सक्ने ठाउँका मानिसहरूलाई सतर्क सजग गराइएको कुरा पनि उहाँले बताउनु भयो। र खास गरी यो बाढी तिब्बतीयन क्षेत्रबाट आएको बाढीको रूपमा लिएको छ र खास गरी भन्यो भने त्यो क्षेत्रमा कतै पानी परेको पनि देखिँदैन र त्यो बाढी कसरी आयो भन्ने बारेमा चाहिँ त्यसको चाहिँ अनुसन्धान भइ नै रहेको छ। खास गरी गत वर्ष पनि तिब्बतको लेन्दे खोलामा आएको बाढीले चाहिँ यस्तै खालको केही क्षतिहरू पुर्याएको अवस्था थियो र अहिले चाहिँ यकिन रूपमा के भएको हो भन्ने बारेमा जानकारीहरू आउन बाँकी नै छ। नेपालको तर्फबाट भन्ने हो भने चाहिँ अहिले सरकारी संयन्त्रहरू परिचालन भइसकेको अवस्था छ। खास गरी भन्ने हो भने चाहिँ खास गरी केन्द्रीय स्तरको विपद सँग जिम्मेवार निकायहरूले पनि अहिले बैठकहरू गरेर त्यस सम्बन्धमा चाहिँ धारणाहरू अगाडि ल्याउने क्रम नै जारी नै देखिन्छ। अब यसैबिचमा हामी गृह मन्त्रालयका प्रवक्ता आनन्द काफलेसँग सम्पर्क गर्दैछौँ। प्रवक्ताज्यू
2: सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा अहिले प्रारम्भिक कार्यमा एउटा विपद प्राधिकरणको परिषदको बैठक बसिरहेको छ। जब हामीलाई नौ बजेतिर जब 9 बजेको आधारमा जब खबर प्राप्त भयो त्यही अनुसार हामीले सबै सुरक्षा निकाय अनुसार त्यही अनुसार चाहिँ अब आवश्यकता अनुसार हेलिकप्टर मेडिकल टिम पनि पठाएको अवस्था छ भने हामी अहिले उहाँहरूलाई उद्धार गर्ने विषयहरूमा र प्लस सूचना प्रवाह गर्ने सन्दर्भमा अहिले हामीले काम गरिरहेको अवस्था छ र यही विषयलाई मध्यनजर गरेर अहिले प्रधानमन्त्रीको अध्यक्षतामा अहिले हामी प्रधानमन्त्री कार्यालयमा एउटा बैठक बसिरहेका छौँ। यो बैठकबाट पनि केही एउटा निर्देशन आउला पक्कै पनि निर्णयहरू हुनेछ। र सँगसँगै मैले अहिले रेडियो नेपालको माध्यमबाट के भन्न चाहन्छु भने अहिले जुन रसुवाबाट आएको छ रसुवाको बाढीका कारणले गर्दा यसबाट प्रभावित पर्न सक्ने जुन क्षेत्रहरू छन् विशेष गरिकन नुवाकोट धादिङ चितवन र यसको यसका आसपासका मानिसहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ निकै ठुलो बाढी आएको कारणले गर्दाखेरि उहाँहरूलाई एकदमै सुरक्षित ठाउँमा बस्नको लागि मैले आग्रह गर्न चाहन्छु। र सँगसँगै केही पर्दाखेरि यहाँहरूले 1, 2, 3, 4 जुन केही परेको अवस्था छ भने 1, 2, 3, 4 यहाँले आफ्नो विषयहरू टिपाउन चाहन सक्नुहुन्छ। अहिले नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकप्टरहरू चाहिँ सरकारको एउटा कमान्डमा लिएर अहिले त्यसको माध्यमबाट अहिले उद्धारका कामहरू भइरहेका छन्। अहिले म प्रारम्भिक कार्यालयको मिटिङमा नै बसिरहेको कारणले गर्दा यी भइसकेका विषयहरू निर्णयहरू यहाँले पक्कै पनि जानकारी गर्नुहुन्छ।
0: हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। हामीलाई अहिले भर्खरै प्रधानमन्त्रीको कार्यालयमा विपद परिषदको बैठकको बारेमा हामीलाई जानकारी दिनुहुँदै प्रधानमन्त्रीको अध्यक्षतामा बैठक जारी नै छ र यही क्रममा उहाँले हामीलाई बताउनुभयो मुलुकका सबै सुरक्षा निकायका सबै सुरक्षा अङ्गका प्रतिनिधिहरू अर्थात् उद्धारकर्ताहरू चाहिँ परिचालन भइसकेको अवस्था छ र सँगसँगै निजी क्षेत्रका समेत सबै हेलिकप्टरहरू अहिले परिचालन गरिएको अवस्था छ र क्रमशः निर्णयहरू हुँदै जानेछन्। अहिले तत्काललाई भने त्यो तल्लो तटीय क्षेत्रमा बसेका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्ने नै सबभन्दा ठुलो प्राथमिकतामा पर्दै आएको छ। हामी यो आकस्मिक प्रसारणलाई पछि पनि जारी राख्नेछौँ। खास गरी अहिले रसुवा यो तिब्बतीयन क्षेत्रबाट आएको जो बाढी छ त्यसले चाहिँ रसुवा त्यसपछि नुवाकोट गोर्खा धादिङ र चितवनमा सबभन्दा बढी प्रभाव पारेको छ र अझ त्यो बाढी चाहिँ अगाडि बढ्दै गएको अवस्था देखिन्छ र उद्धार तथा राहतको प्रयासहरू पनि भइरहेको छ। सरकारी संयन्त्रहरू परिचालन भइरहेको छ। हामी फेरि यहाँहरू समक्ष पछि फेरि अरू सूचनाहरू लिएर जोडिने नै छौँ। त्यतिन्जेलसम्मको लागि अहिले आज्ञा दिनुहोस्। नमस्ते।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिम भन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: रेडियो नेपालको विशेष प्रसारणमा छौँ हामी। आज बिहान भोटे कोसीमा आएको भीषण बाढीले यति बेला विशेष गरी भोटे कोसी नदीको तटीय क्षेत्रमा व्यापक रूपमा प्रभाव परेका खबरहरू छन्। यो विपत्तिको बेलामा हामीले श्रोताहरूलाई रेडियो नेपाल मार्फत पछिल्ला घटनाका विवरणहरू, विपदमा परेका नागरिकहरूको लागि उद्धार गर्न अपनाइएका विभिन्न उद्धारका प्रयासहरूका विषयहरूमाथि केन्द्रित रहेर विभिन्न सूचना, समाचार र जानकारीहरू सम्प्रेषण गर्ने कोसिसमा छौँ। रसुवाको स्याफ्रुबेसी टिमुरे लगायतका क्षेत्रमा बाढीको सतह झन्डै 100 मिटरभन्दा माथिबाट बगिसकेपछि त्यो क्षेत्रमा निकै नागरिकहरू प्रभावमा रहेको र बाढीको असर रहेको भन्ने खालको सन्दर्भ छ। नेपाल सरकारले पछिल्लो समयमा यो विपद आइसके पछाडि यसबाट उद्धार प्रयासमा आफ्नो एक ढङ्गको प्रयास गरिरहेको छ। प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषदको बैठक बसेर विपदबाट जोगिने उपायहरू, उद्धारका प्रयासहरूमा सबै सरकारी संयन्त्रहरू परिचालन गर्ने सन्दर्भ छ। यो बिचमा पछिल्लो जानकारीका लागि हामीले स्थानीय संवाददाताहरू मार्फत पनि सम्पर्क गरेर पछिल्ला उद्धार प्रयासका विवरणहरू, घटनाका पछिल्ला विवरणहरूको बारेमा जानकारी लिने कोसिसमा छौँ। यति बेला हामीसँग रेडियो नेपालका धादिङ सहकर्मी नवराज छतकुली हुनुहुन्छ। नवराजजी, तपाईँ अहिले कति कहाँ हुनुहुन्छ?
1: यसखेर म पृथ्वी राजमार्गमा धादिङको गजुरी गाउँपालिकाको गजुरी त्रिशुली नदी नजिकै गजुरी गाउँपालिकाको मासु।
0: तपाईँले त्यहाँबाट देख्दै गरेको दृश्यमा तपाईँ नदीको तटीय क्षेत्रमै हुनुहुन्छ, के छ अहिले पछिल्लो अवस्था, जानकारी गराउनुहोस् त।
1: खास गरी धादिङको जुन त्रिशुली नदी धादिङको गल्छीबाट सुरु हुन्छ, गल्छी गाउँपालिकाबाट, गल्छी गाउँपालिका पछि गजुरी गाउँपालिका आउँछ। म गजुरी गाउँपालिकाको त्रिशुली नदी किनार छेउ नजिकै छु र एकदमै ठुलो बाढी आइरहेको छ र यहाँ यो बाढीले गर्दाखेरि नदीको तटीय क्षेत्रहरूमा निर्माण भएका मन्दिरहरू चाहिँ बगाएको छ, केही ट्रस्टहरू मरण घाटहरू सबै बगाएको छ। दायरा बायाँ खेतको किनारामा बाढीहरू प्रवेश भएको छ। यहाँ मानवीय क्षतिहरू केही पनि भएको छैन। खोला किनारमा त्रिशुली नदी आसपासका खोला किनारमा निर्माण भएका घरहरूबाट स्थानीयहरूले बिहानै पूर्व सूचनाको आधारमा सामग्रीहरू निकालिसक्नु भएको छ र सुरक्षित ठाउँमा गइसक्नु भएको छ। यतिखेर म त्रिशुली नदी किनारबाट, त्रिशुली नदीको छोईबाट त्रिशुली नदी हिँडिरहेको छु। ठुला ठुला ग्यासहरू र चाहिँ आइरहेको छ। अहिले त्यसेर मैले तपाईँसँग बोलिरहँदाखेरि चाहिँ यो ठुलो बेली, यो चाहिँ पक्की पुल, सर्लकै पक्की पुल निर्माण छ। यो चाहिँ मेरो विचारमा यो पुल चाहिँ बेत्रावतीको पुल हुनुपर्छ। त्यो बेली ब्रिज दुई खण्डको बेस, त्यो बेस पुलको बेसै बगाएर ल्याएछ। पुल सिङ्गो पुलै बगाएर ल्याएछ भने पुलको आसपासमा ठुला ठुला घरहरू, सिङ्गै घरहरू चाहिँ बगाएर ल्याएछ। म यो दृश्य यहाँबाट देखिरहेको छु। अहिले मैले तपाईँसँग कुरा गरिरहँदाखेरि दुई चार पुल बगाइसकेको देखिएको थियो भने अर्को एउटा पुल माथिबाट पुलको एक्सपेन्सन पुलै सिङ्गै पुलै बगाएर चाहिँ ल्याइरहेको छ। यो चाहिँ बेली, यो चाहिँ पक्की पुलै हो। यो पनि एकदम लामो पक्षी पुल, तिनवटा पक्षी पुल चाहिँ बगाएर लैसकेको छ। मैले तपाईँसँग कुरा गरिरहँदाखेरि
0: नवराजी, हामी तपाईँले त्यो दृश्य देख्दै गर्दाखेरि नदीको तटमा हुनुहुन्छ तपाईँ, हामीले पृथ्वी राजमार्ग जुन सडक खण्ड छ त्यहाँबाट हेर्दाखेरि राजमार्गलाई असर पार्ने खालको सम्भावना कति देखिन्छ अहिले पछिल्लो?
1: अहिलेसम्म राजमार्गलाई असर पार्ने सम्भावना देखिँदैन। राजमार्ग छ अहिले धेरैभन्दा धेरै, यो मेरो विचारमा माथि जति पनि रसुवा क्षेत्रमा, नुवाकोट क्षेत्रमा पुल बगायो भनिएको थियो, त्यो पुलहरूको सिङ्गै सिङ्गै पुल नै बगाएर ल्याइरहेको दृश्य देखिएको छ भने धादिङको त्रिशुली नदीले छुने, तपाईँलाई जानकारी गराउँ, महेश दोभान, त्यसै गरी यो गजुरी गाउँपालिकाको गलाउँदी, गजुरी गाउँपालिकाको गलाउँदी, त्यसै गरी हाम्रो देनगेरुना गाउँपालिका र गजुरी गाउँपालिकाको सीमावर्ती क्षेत्रको चाहिँ भद्रकाली मन्दिर आसपासका क्षेत्रहरू का क्षेत्रहरूमा चाहिँ नदी पसेको छ। त्यो चाहिँ नदीको सम्म, नदीको भएको लेभलकै थोरै लेभलमाथि भएको चाहिँ एरियाहरू, यो ठाउँमा नदी पसेको छ र गल्छी क्षेत्रमा अलिक धेरै मन्दिर, मठ मन्दिर भएको नदी तटीय क्षेत्रमा निर्माण भएको घरहरूमा खेती बुकेर मान्छेहरू बाहिर निस्किनु भएको सूचनाहरू हामीले प्राप्त गरिरहेका छौँ। त्रिशुली नदीको बा म जहाँ बसेर बोलिरहेको छु, म बसेको करिब एक घन्टा भयो यहाँ, एक घन्टादेखि नदी चाहिँ बढ्दो क्रममा छ। नदी घट्दो क्रममा होइन कि, नदीको बाढ एकदम धेरै बढ्दो क्रममा छ। यहाँ आइपुगेका पुलहरू, बगाएर ल्याएको पुलहरू हेर्दाखेरि यो धेरै माथिको हो, धेरै माथिको रसुवाको माथिल्लो भेगको हो। तिनवटा ठुल्ठुला पुलहरू चाहिँ बगाएर ल्याइसकेको छ। त्यो हिसाबले हेर्दा बाढी अझै केही बेर बाढी चाहिँ आइरहने सम्भावना देखिन्छ र बाढी चाहिँ अहिले एकदम धेरै बढिरहेको अवस्था
2: छ। हजुर हजुर,
1: घरहरू
2: नवराजीहरू
1: बगाएर ल्याएको छ, रुखहरू बगाएर ल्याएको छ, ग्यासका सिलिन्डरहरू, त्यो पाइपको क्वाइलहरू, यो चाहिँ यो नुहाको रसुवा भन्दा मासिराका जुन अप्टिकल फाइबरका केबुलका ठुला ठुला बिटोहरू छ, सिङ्गै गाडीहरू, बसहरू, कारहरू बगाएर ल्याएको थियो
2: देखि। हजुर नवराजी, नवराजी तपाईँले अहिले यो जुन बाढीको वितण्डाको जुन दृश्य तपाईँले देखिराख्नु भएको छ, शब्द मार्फत तपाईँले त्यसलाई उतार्ने प्रयास त गरिराख्नु भएको छ, यो क्षतिको एउटा अकल्पनीय घटना त भयो, तर यसका बावजुद जुन बाढी बिहान पख आयो, त्यो बाढी आइसकेपछि जे खालका सूचनाहरू प्रभावहरू भए तटीय क्षेत्रमा, त्यसको सतर्कताको तयारी तल्ला स्थानीय तहदेखि आम नागरिकहरू सुरक्षा संयन्त्रले त्यो सतर्कताको स्थितिलाई कसरी अगाडि बढाइराखेको देखिन्छ? तपाईँ सम्पर्कमा रहनुभयो होला नि कतिपय त्यहाँका जिम्मेवार व्यक्तिहरूसँग?
1: प्रहरीको सम्पर्कमा, त्यहाँ स्थानीय जनप्रतिनिधिको सम्पर्कमा नि छु म। बिहानदेखि खास गरी धादिङको भूगोल अलिक तल भएका कारणले गर्दा रसुवा नुवाकोटमा रसुवा क्षेत्रमा बाढी आएको सूचनाहरू प्राप्त भएपछि प्रहरीहरूले, सशस्त्र प्रहरीले, नेपाल प्रहरीले माइकिङ गरेका छन्, स्थानीय तहले माइकिङ गरिरहेका छन्, माइकिङ गरेर घर खाली गर्न लगाइरहेका छन्, नदी नजान भनेका छन्, नदी क्षेत्रमा नजिक रहेका विद्यालयहरू बिहानैदेखि दस बजेबाट पढाइ सुरु भयो भने ती नदीहरू, नदी छेउका आसपासका गजुरीको, बैजेनीको, मजिमटारको, विशालटारको, यस्ता नदी छेउ किनारका आसपासमा पर्ने विद्यालयहरू बिहानैदेखि बन्द भइसकेका छन्। 12-11 बजेबाटै बन्द भइसकेका छन्। विद्यार्थीलाई सुरक्षित स्थानमा घर घर पुर्याइसक्नु भएको छ अभिभावकमा, शिक्षकज्यूहरूले, प्रहरीहरूले सडकमा रोकिएका सबै गाडीहरू, खास गरी गजुरी, मलेखु, भोटे खोला आसपास धादिङबाट आउने गाडी, गोर्खाबाट आउने गाडीलाई त्रिशुली नदी पारि नै गोर्खापट्टि नै रोक्नु भएको छ। धादिङबाट आउने गाडीलाई धादिङबाट पारिपट्टि नै धादिङको त्रिशुली नदी क्रस हुन दिएको छैन। त्यसरी पृथ्वी हाइवेका सबै गाडीहरू ठप्प रोकिएको छ, मोटरसाइकल गाडीहरू चल्न दिनु भएको छैन। व्यापक मात्रामा सुरक्षाकर्मीहरू परिचालित हुनुभएको छ र उहाँले माइकिङहरू गरिरहनु भएको छ।
2: धन्यवाद धन्यवाद नवराज छतकुल्ली हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा। आदरणीय श्रोताहरू, रसुवामा जुन तिब्बत तर्फबाट आएको जुन बाढीको जुन एउटा वितण्डा छ, त्यो क्रमशः त्रिशुली नदीका तटीय क्षेत्रहरूमा पनि यसको क्षति पुग्न सक्ने हुनाले उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। जहाँ जुन अवस्थामा हामी छौँ, आफ्नो तर्फबाट नआत्तिएर नहडबडाएर सुरक्षा सतर्कता अप्नाउँदै मानवीय क्षति हुन नदिनतर्फ बढी केन्द्रित हुनुपर्ने यति बेलाको तत्कालको आवश्यकता हो। अहिले नेपाल सरकारले पनि आफ्ना संयन्त्रहरूबाट नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन र आवश्यक सावधानी अप्नाउनको लागि पत्राचार गरिराखेको छ। राष्ट्रिय स्तरमा सरकारको आपतकालीन मन्त्री परिषदको बैठक पनि बोलाइएको छ, मन्त्री बैठक पनि बोलाइएको छ, त्यो बैठक सञ्चालन हुनेछ। त्यसपछि बाढीको यकिन विवरणहरू, क्षतिका विवरणहरू क्रमशः आउँदै जानेछन्। यति बेला यो बाढीले जुन खालको वितण्डा मचाइराखेको छ, यसले के कति क्षति पुर्याएको छ भन्ने विवरण सङ्कलन भइराख्नु पनि तत्कालमा एउटा अप्ठ्यारो स्थिति पनि हुनसक्छ, किनभने विभिन्न किसिमका सञ्चार संयन्त्रहरूबाट पनि टुटेका छन्। विमलजी,
0: हजुर भानुजी, पछिल्ला जानकारीहरू, घटनाका विवरणहरू जानकारी गराउने क्रममा हामी विभिन्न प्रभावित क्षेत्रमा रहनुभएका कतिपय सञ्चारकर्मीहरू, कतिपय जनप्रतिनिधिहरूसँग पनि टेलिफोन सम्पर्क मार्फत त्यहाँको पछिल्लो अवस्था जानकारी गराउने कोसिसमा छौँ। यति बेला नुवाकोटमा रहनुभएका एकजना सञ्चारकर्मी विजया तिवारी हामीसँग टेलिफोन सम्पर्कमा आउनु भएको छ। तिवारीजी, तपाईँ नुवाकोटको कुन क्षेत्रमा हुनुहुन्छ? हेलो, विजया तिवारीसँग टेलिफोन सम्पर्कको कोसिसमा हामी छौँ। नुवाकोटमा रहेर सञ्चार कर्म गर्नुहुने एकजना सञ्चारकर्मी पत्रकार विजया तिवारीसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ। हामीले आज बिहान झन्डै 9 बजे पछाडि खबरहरूमा यो विपदको खबर आउने क्रम सुरु भयो। नेपालको सिमाना जुन मित्र राष्ट्र चिन शासित तिब्बत क्षेत्र छ, त्यहाँ आकस्मिक हिसाबले पानी नपरेको अवस्थाको बिचमा आएको एउटा आकस्मिक खालको चाहिँ नि पहिरो, त्यो पहिरोसँगै सुरु भएको भोटेकोसी नदीमा आएको बाढी, त्यो बाढी अगाडि बढ्दै जाँदाखेरि विशेष गरी नदीका तटीय जिल्लाहरू रसुवाबाट हाम्रो सिमाना सुरु भएर रसुवा, धादिङ, रसुवापछि नुवाकोट, धादिङ हुँदै यसको प्रभाव तराईको जिल्ला
2: गोर्खा लगायत
0: गोर्खा नुवाकोट त्यसपछि चितवनसम्म पनि पुग्ने खालको चाहिँ नि अवस्था दर्शाइएको छ। त्यस कारणले गर्दाखेरि पनि तटीय क्षेत्रमा हामीले तयारी पूर्व तयारी गरेर त्यहाँका बासिन्दाहरूलाई स्थानीय बासीहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर अन्यत्र लैजाने प्रयोजनका लागि पनि कामहरू भइरहेको। यसका लागि नेपाल सरकारले केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा आकस्मिक मन्त्री परिषदको बैठक सम्पन्न भइसकेर विभिन्न निर्देशनहरू भएको। नेपाली सेनाका हेलिकप्टरहरू मार्फत उद्धारका लागि कतिपय ठाउँमा जनशक्तिहरू परिचालन गर्ने गरिएको अवस्था छ। फेरि हामी अघि सन्दर्भ जोड्दै थियौँ नुवाकोटमा रहनुभएका एकजना सञ्चारकर्मी
2: विजय तिवारी,
0: उहाँसँग फेरि पनि सम्पर्क विच्छेद भएको छ। यो विपदको बेलामा तपाईँसँग सूचना जानकारी छन् भने रेडियो नेपालमा सम्पर्क गरेर तपाईँले चाहिँ आफ्नो पछिल्लो केही जानकारी तपाईँसँग भएको सूचना छ भने हामीलाई टिपाउनु पनि सक्नुहुन्छ। त्यसको लागि हामी केही बेरमा तपाईँलाई टेलिफोन नम्बर उपलब्ध गराउनेछौँ। त्यो बाहेक पनि यो विशेष प्रसारण मार्फत रेडियो नेपालले विपदको बेलामा जहिले पनि जनता सँगसँगै रहेर जनताको सेवा गर्ने हाम्रो दायित्व र हाम्रो कर्तव्यलाई बुझेर हामी 24 घन्टा तपाईँको साथमा सेवामा रहने गर्दछौँ। लक्ष्मी पाण्डे
2: गौतम हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, अहिले धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे हाम्रो टेलिफोन सम्पर्क हुनुहुन्छ।
0: सिडिओ साहब नमस्कार। हेलो,
3: बोल्दैछु
0: हजुर। पछिल्लो त्यहाँको तपाईँहरूको त्यहीँ तयारी र पछिल्लो विवरणहरूको बारेमा जानकारी गराउनुहोस् न।
3: अहिले यो बाढी नुवाकोट हुँदै हाम्रो धादिङ जिल्लामा बगिराखेको अवस्था छ। अहिले बाढी चाहिँ बग्दै गएर तल कुरिङटार पुगिसकेका छ
0: हजुर।
3: अहिलेसम्म मानवीय क्षति भएको छैन, अब भौतिक क्षति चाहिँ अब नदी किनारको बस्तीहरू एकदमै जोखिममा छ, केही बस्तीहरू बगाएको छ र पुलहरू झोलुङ्गे पुल बगाएको छ, पक्की पुलहरू पनि बगाएको अवस्था छ
0: हजुर।
3: हामीले चाहिँ अब गाडीहरू राजमार्गमा गाडीहरू चाहिँ सबै सुरक्षित स्थानमा होल्ड गराएका छौँ। मानवीय क्षति हुन नदिनला, बस्तीहरू सार्ने काम जारी छ। हाम्रो सुरक्षाको सबै टिम नेपाल आर्मी सशस्त्र प्रहरी र नेपाल प्रहरी सबै स्टान्ड बाई सबै फिल्डमै खटेको अवस्था छ।
0: तटीय क्षेत्रमा त्रिशुली नदी बग्दै अगाडि बढ्ने धेरै तटीय क्षेत्रहरू छन् धादिङमा, विशेष गरी पृथ्वी राजमार्गसँग जोडिएको त्रिशुली नदी क्षेत्रका चाहिँ तटका बासिन्दाहरूको जोखिमलाई चाहिँ मध्यनजर गरेर त्यहाँ नदीले यो बाढीले

0: हुन्छ, तपाईँहरू स्थलगत हिसाबले यो विपदको बेलामा अहोरात र खटेर पूर्व तयारीको अवस्थामा बस्नुपर्ने बेलामा हुनुहुन्छ। हामी सूचना र जानकारीको लागि फेरि पनि तपाईँसँग सम्पर्कमा रहनेछौँ। अहिले पछिल्लो जानकारीको लागि धेरै धेरै धन्यवाद।
1: प्रमुख
0: उहाँले के हजुर हजुर केही भन्दै हुनुहुन्छ?
1: अहिले सिडिओ साहबले त्यहाँको दृश्य प्रत्यक्ष रूपमा हेरिराख्नु भएको छ र त्यहाँको वस्तुस्थितिका बारेमा पनि उहाँले संक्षेपमा जानकारी दिनुभएको छ। हामीले पृष्ठभूमिबाट केही आवाजहरू सुन्छौँ, त्यहाँ मान्छेहरू अलि अत्तालिएको आत्तिएको जस्तो पनि देखिन्छ। यस्ता विपदहरूलाई सामना गर्ने सन्दर्भमा हामी अलि बढी आत्तिनुभन्दा पनि सावधानीपूर्वक सही सूचना ग्रहण गरेर आधिकारिक निकायका आधिकारिक सूचनाहरूलाई ग्रहण गरेर त्यो बमोजिमको निर्देशन बमोजिम पनि अगाडि हिँड्नुपर्ने अवस्था छ। धेरै आत्तिनु पर्ने अवस्था पनि हुँदैन, आत्तिँदाखेरि अन्य धेरै जटिल दुर्घटनाहरू पनि आउन सक्छन्। यो प्रकृतिले निम्त्याएको यो विपत्तिमा, जुन यो दुःखद स्थितिमा हामी अहिले छौँ, विभिन्न सञ्चार माध्यमहरूले आफ्ना सूत्रहरू आफ्ना सूचना संयन्त्रहरू प्रयोग गरेर समाचारहरू दिइ नै राखेका छन्। अहिले मैले एउटा अनलाइन खबरको एउटा समाचार भर्खरै हेर्दैछु, तिब्बत तर्फबाट आएको बाढीले रसुवा नुवाकोटमा ठुलो क्षति भएको छ र रसुवाको भोटेको सीमा आएको बाढीले तटीय क्षेत्रहरू लगभग त्यहाँ बगाएको छ भन्ने विवरण छ। त्यसका विस्तृत विवरणहरू आउन बाँकी छन् भनेर भनिएको छ भने त्यहाँका एकजना धुन्चेका वडाध्यक्ष दाबा सिदार वाइवाका अनुसार बाढी आएको क्षेत्रमा ठुलो क्षति भएको छ र उहाँले भन्नुभएको छ स्याप्रुबेसीदेखि टिमुरेसम्ममा कसैसँग सञ्चार सम्पर्क पनि स्थापित हुन सकेको स्थिति छैन भनेर उहाँले एउटा सञ्चार माध्यमलाई बताउनु भएको छ। यसले गर्दाखेरिमा पनि त्यहाँको स्थिति भयावह त छँदैछ, हामीले यसै पनि सहजै अनुमान गर्न सक्छौँ। तर यति बेला यो स्थिति भयावह छ भन्दैमा हामीले जे जति क्षति भयो अब आउने क्षतिलाई रोक्न तर्फका लागि सचेततापूर्वक सावधानी अप्नाउनु अहिले हाम्रो दायित्व र कर्तव्य हो र त्यही बमोजिम अहिले खास गरी रसुवा नुवाकोट धादिङ यो पहाडी जिल्ला लगायत गोर्खा त्यसै गरी तराईको चितवनसम्म पनि यसको क्षतिको असर पुग्न सक्ने देखिएकोले त्यो क्षेत्रका बासिन्दाहरू त्यहाँको जनघनत्व पनि अझ बढी हुने हुनाले नडी आसपासका बस्तीहरू राजमार्ग वरिपरिका बस्तीहरूमा विशेष जोखिम रहन सक्ने हुनाले हामीले विशेष सावधानी अप्नाउन जरुरी छ र तपाईँहरूले सुनिराख्नु भएको छ विभिन्न सञ्चार माध्यमको पनि पहुँचमा हुनुहुन्छ भने सही सूचना ग्रहण गर्नुहोस्, नआत्तिनुहोस् र आफू सुरक्षित रहने उपाय अवलम्बन गर्नेतिर अगाडि बढ्नुहोस्। यो विनम्रतापूर्वक हामी अनुरोध पनि गर्न चाहन्छौँ रेडियो नेपाल सुन्दै गर्नुभएका आदरणीय आम श्रोताहरूलाई र रेडियो नेपालले बेला बेलामा आवश्यक सतर्कता सम्पर्क कहाँ स्थापित गर्ने भन्ने सूचना पनि बेला बेलामा प्रवाह गरि नै राखेको छ। त्यो बमोजिम तपाईँले सम्पर्क स्थापित गर्न सक्नुहुन्छ। तपाईँ जोखिममा अवस्थामा हुनुहुन्छ भने एउटा टोल फ्री नम्बर दिएको छ 1234, यो फोन नम्बरमा फोन गरेर पनि तपाईँले उद्धारका लागि आग्रह गर्न सकिने पनि अवस्था छ र थप जानकारी र विवरणहरू हामी क्रमशः अगाडि दिने नै छौँ। अहिले मित्र विमलजी
0: हजुर, यस बेला मध्याह्नको 12 बजिसकेको सन्दर्भ छ। हाम्रा नियमित प्रसारणहरूमा 12 बजीको समाचारको लागि समाचार लिएर सहकर्मी बेन्जु सुवेदी आइसक्नु भएको छ। समाचार पछि पनि हामी निरन्तर तपाईँलाई चाहिँ विपदको यो समयमा विपदका खबरहरू मार्फत तपाईँलाई जानकारी गराउनेछौँ। यति बेला नियमित हाम्रो 12 बजेको समाचार बुलेटिन प्रस्तुत हुन्छ, त्यसपछि हामी हाम्रो यो विशेष प्रसारणलाई निरन्तर जोड्नेछौँ।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अहिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ। रसुवाको स्याप्रुबेसी र टिमुरे लगायतका क्षेत्रमा आज बिहान बाढी आए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। साथै जोखिमयुक्त क्षेत्र तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ। साथै बाढीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिक

नदी किनार तथा जुसुरक्षित तथा उच्च स्थानमा सर्न आग्रह गरिएको छ। अवस्था सामान्य नभएसम्म अत्यावश्यक बाहेक नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्न पनि रासोपाली आग्रह गरेको छ। आपतकालीन अवस्था सिर्जना भए नेपाल प्रहरीको टोल फ्री नम्बर 100 र आपतकालीन नम्बर 1234 सम्पर्क गर्न तथा जोखिममा परेका नागरिकको सुरक्षित उद्धार र पूर्व तयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताउनु भएको छ। सभापति थापाले विपदको अवस्थामा भोटेकोशी त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्नुभएको छ। सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसँग समन्वय गरेर उद्धार राहतमा केन्द्रित रहन आग्रह गर्दै सभापति थापाले विपद व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कङ्ग्रेसको पूर्ण साथ र सहयोग रहने उल्लेख गर्नुभएको छ। नेपाली कङ्ग्रेसका सम्पूर्ण समितिहरू विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाका नेतृत्व एवं सबै सदस्यहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरन्त जुट्न र सहयोग गर्न समेत सभापति थापाले अपील गर्नुभएको छ। र पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको स्त्रीरोग वार्डमा आगलागी हुँदा कम्तीमा 14 नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुरक्षाका कारण नाम नछाप्ने शर्तमा प्रत्यक्षदर्शीहरूले अस्पतालको तेस्रो तल्लाको स्त्रीरोग वार्ड क्षेत्रमा स्थानीय समयअनुसार बिहान लगभग 6:40 आगलागी भएको जनाएका छन्। उनीहरूका अनुसार त्यहाँ नवजात शिशुहरूलाई राखिएको थियो। रेडियो नेपालबाट मध्याह 12 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: रेडियो नेपालको यो विशेष प्रसारणमा हामी श्रोताहरूलाई फेरि स्वागत गर्छौँ। देशमा एउटा सङ्कटको परिस्थिति सिर्जना भएको छ, विपद आइलागेको छ। तिब्बतबाट एउटा पहिरो खसेर भुटेको सीमा सुरु भएको बाढीको प्रकोप बढ्दै अहिले धादिङतर्फ अगाडि बढिरहेको छ। त्यो बाढी नारायणी नदीसम्म पुग्ने सहजै हामी अनुमान गर्छौँ। नदीको तटमा रहेका बासिन्दाहरू, धेरै बासिन्दाहरू यो बाढीको प्रकोपमा प्रभावमा परेको अवस्था छ। यो विपदको जोखिमको समयमा हामी सूचना समाचार उद्धारका प्रयासहरू सम्बन्धी विभिन्न समाचार विवरणहरू तपाईँलाई जानकारी गराउनेछौँ। यो बिचमा यति बेला मसँग नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल सिन्हाले जारी गर्नुभएको एउटा सूचना प्राप्त भएको छ। उहाँले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक सकिएको छ भर्खरै। अब मन्त्री परिषदको बैठक पनि बसिरहेको छ। आवश्यक निर्णयको लागि मन्त्री परिषद बैठकले विभिन्न चाहिँ कदमहरू चाल्नेछ, निर्णयहरू गर्नेछ। उहाँले एउटा सञ्चार मन्त्रालयको तर्फबाट सूचना, अत्यन्त जरुरी सूचना जारी गरिएको छ। भोटेको सी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन आग्रह गरिएको छ सरकारको तर्फबाट। साथै खोज तथा उद्धारका लागि टोल फ्री नम्बरहरू 1224 तुरन्त सम्पर्क गर्नको लागि, प्रभावित क्षेत्रमा यात्रा नगर्नको लागि पनि अनुरोध गरिएको छ। उद्धार तथा राहत बारे बुझ्नको लागि टोल फ्री नम्बरहरू सार्वजनिक गरिएको छ, 1234 100 11 11 नम्बरमा सम्पर्क तपाईँले तुरुन्तै गर्नुभयो भने उद्धारका लागि सरकारी संयन्त्रले तपाईँलाई रेस्क्युको लागि सम्बोधन गर्नेछ। हामीसँग सूचना र जानकारीहरू सँगसँगै अगाडि बढ्नेछौँ। पछिल्ला विवरणहरू कहाँ के छन् भन्ने सन्दर्भमा सहकर्मी भानुजी केही समाचार लिएर
1: हामी निरन्तर यो रसुवामा आएको जुन आकस्मिक बाढीले जे जस्तो एउटा तनावको स्थिति सिर्जना गरेको छ, त्यसको

0: पछिल्लो अवस्था के छ भन्ने बारेमा र हामीले सतर्कता अपनाउने सन्दर्भमा हाम्रा तयारीहरू के भइराखेका छन्, जनजीवन कसरी प्रभावित भइराखेको छ भन्ने सन्दर्भका जानकारी लगायतका क्षतिका विवरणहरू निरन्तर रेडियो नेपालबाट प्रसारण हुने नै छ, यहाँहरूले निरन्तर सुनि नै राख्नु भएको छ। अहिले हामी यो विशेष प्रसारणमा छौँ र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा नुवाकोट जिल्लाका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी रूपेश प्रसाद नेपाल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। रूपेश सर, हेलो। हजुर, हामी रसुवामा आएको बाढीको पछिको जुन स्थिति के छ विभिन्न जिल्लाहरूमा, खास गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन सम्ममा यसको मुख्य प्रभावित हुने क्षेत्र देखिन्छ, त्यो क्षेत्रमा उच्च सतर्कता अपनाउनको लागि र उद्धारका लागि सबै संयन्त्र परिचालन भइराखेको छ राज्य तर्फबाट र विभिन्न सङ्घ संस्था राजनीतिक दलहरूले पनि आफ्ना सम्बन्धित निकायहरूलाई उच्च सतर्कताका साथ उद्धारका कार्यक्रमहरूमा जुट्न अपिल गरिराखेका छन्। यति बेला आम नागरिकको दायित्व पनि हो जोखिममा परेकाहरूलाई सहयोग उद्धार गर्नेतर्फ हामी सबैको एकीकृत प्रयास रहन सकोस् र हामीले जुन खालको विपत्तिहरू बेहोरिराखेका हुन्छौँ त्यसलाई डटेर सामना गर्न सकौँ, मिलेर सामना गर्न सकौँ। मैले अघि पनि निवेदन गरेँ, नुवाकोट जिल्लाका जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेश प्रसाद नेपाल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। रूपेश सर,
1: हेलो। हजुर,
0: हेलो।
1: हजुर
0: नमस्कार। हजुर, अहिले यो जुन रसुवा बाढी पछिको अवस्था नुवाकोटमा के छ त्यसको चित्र प्रस्तुत गरिदिनुहोस् न।
1: हेलो
0: रूपेश सर,
1: हजुर हजुर सर,
0: रसुवा बाढीको प्रभाव नुवाकोट त्यो आसपास क्षेत्रमा के छ, अवस्था उद्धारका कार्यक्रमहरू कसरी अगाडि बढिराखेका छन्, क्षतिको विवरण के छ, तयारीको अवस्था के छ?
1: सर, यो अहिले चाहिँ यो तिब्बत क्षेत्रबाट हाम्रो चिन मित्र राष्ट्र चिन तर्फबाट आएको यो बाढी, ठुलो बाढीको कारण ऐतिहासिक क्षति भएको छ सर, यो एकदमै ठुलो क्षति भएको छ सर। लगभग यो चाहिँ हाम्रो सडक यो सडकको किनारलाई समेत भेट्ने गरी त्यसको माथिसम्मका बस्तीहरूमा भौतिक धेरै क्षति भएका छन् सर, मानवीय क्षतिहरू पनि भएका भन्ने कुराहरू आएका छन्। तर अहिले तथ्याङ्कहरू आउने क्रम छ सर, आइसकेको छैन, तर धेरै नै ठुलो क्षति भएको अवस्था छ सर अहिले।
0: रूपेशजी, अहिले तपाईँ ठ्याक्कै कुन स्थानमा हुनुहुन्छ, त्यो बाढी जुन बढिराखेको छ त्यसको आसपास एरिया अथवा कार्यालय परिसरतिर कहाँ भएर यहाँले सूचना सङ्कलन गरिराख्नु भएको छ, सूचना प्राप्तिको स्थिति के छ?
1: अहिले हाम्रो चाहिँ अघि जिल्ला यो चाहिँ हाम्रो सुरक्षा समितिको बैठक सुरक्षा जिल्ला स्थित सुरक्षाका प्रमुख जीवहरूको सिडिओ साहबहरूको अघि बैठक बसेर पनि विभिन्न निर्णयहरू गर्नुभएको छ। हामीले आपतकालीन रूपमा उद्धारको कार्यहरू हेलिकप्टर मगाएर पनि त्यो उद्धारको चाहिँ प्रयासहरू गरिरहेकै छौँ होइन सर, र अत्यन्त ठुलो क्षति छ सर, यो अकल्पनीय र त्यो कहिले पनि त्यसले नहिँडेको ठाउँसम्म चाहिँ आएको देखिन्छ सर, अत्यन्त ठुलो क्षति छ सर।
0: हजुर, हामीले यसको पूर्वानुमान कतिको गरेका थियौँ यो बाढीको बेला?
1: हामीलाई सूचना प्राप्त हुने बित्तिकै हामीले तटीय क्षेत्रहरूमा माइकिङ गरेर र अरू विभिन्न माध्यमबाट चाहिँ पूर्व सूचनाहरू जारी गर्दा गर्दै पनि अब त्यो क्षति त्यहाँसम्म हुँदैन भन्ने, किनभने आजसम्म नदी त्यो स्तरमा नआइपुगेको हुनाले कतिपयले चाहिँ घरमा आफ्नो सामानहरू जुटाउँदै निस्किँदै गर्दाखेरि कोही पर्नु भयो कि भन्ने कुराहरू पनि छ सर। तर धेरै मानिसहरू चाहिँ अलि अग्लो स्थानतर्फ उचाइतर्फ पनि जानुभएको छ, त्यस कारणले अहिले नै यति क्षति भयो यस्तो अवस्था रह्यो भनेर भन्न सकिने अवस्था चाहिँ छैन।
2: सुरेश सर, हामी यहाँसँग निरन्तर सम्पर्कमा रहनेछौँ पछिल्ला विवरणहरूको लागि, अहिलेको लागि हामी धन्यवाद भन्छौँ। र यो बिचमा यो बाढीको प्रकोप, यो बाढी नदीका तल्ला क्षेत्रहरूमा अगाडि बढ्दै जाँदाखेरि बाढीले प्रभाव पार्न सक्ने धादिङ पछाडिको चाहिँ चितवन जिल्ला पनि हो, जहाँबाट प्रमुख जिल्ला अधिकारी चितवनबाट गणेश अर्याल सर यतिखेर हामी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। गणेश सर नमस्कार।
3: नमस्कार हजुर,
2: के छ, तपाईँहरू कतिको तयारीमा हुनुहुन्छ, पछिल्ला विवरणहरू के छन्?
3: यस्तो छ, अब यो चाहिँ माथिल्लो तटीय क्षेत्रमा जुन खालको चाहिँ असर पुऱ्यायो, जुन खालको क्षति पुऱ्याएको छ, त्यो क्षतिलाई विश्लेषण गरेर हामी चितवनमा हुनसक्ने सम्भावित क्षतिलाई विश्लेषण गरेका छौँ, त्यही किसिमको हाम्रो तयारी छ। सबै सुरक्षा निकायको जनशक्ति स्थानीय तहको हामी परिचालन गरेका छौँ।
2: अब
3: जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई हामी त्यहाँबाट हटाएका छौँ।
2: हजुर,
3: सवारी सामान साधनको नदी तटीय क्षेत्रमा नदीको छेउमा भएको सडकको आवागमनमा हुने चाहिँ सवारी साधनको आवागमनलाई कम्प्लिटली हामीले चाहिँ रोकावट लगाएको छौँ। सवारी साधनहरू सुरक्षित स्थानमा कन्टेन गरिराखेका छौँ हामीले।
2: हजुर, छिमेकी जिल्ला धादिङको त्यहाँको चाहिँ प्रशासन र चितवन प्रशासनको बिचको समन्वय र सहकार्यको आवश्यकता यति बेला निकै टटकारो देखिन्छ। अब देशको राजधानी जोडिने राजमार्ग आसपासको क्षेत्र त्रिशुली को तटमा छ, तपाईँहरूले त्यो समन्वय र सहकार्यको तयारी अथवा त्यसका लागि
3: सबै चिज हामी रसुवादेखि चितवनसम्म सबै सुरक्षा निकाय हामी चाहिँ प्रशासन र सुरक्षा संयन्त्रको बिच हाम्रो चाहिँ समन्वय छ, सूचना आदान प्रदान भएको छ। त्यही किसिमले सम्भावित क्षतिलाई चाहिँ मध्यनजर गरेर हामीले सबै तयारी गरेका छौँ, सूचना सम्प्रेषण गरेका छौँ, समन्वय पठाउने अगाडि बढेका छौँ। हामीलाई लाग्छ चितवनको भूगोलमा त्यस्तो खालको समस्या हुँदैन।
2: हजुर, सम्पर्कमा आउनुभयो हामी धन्यवाद भन्छौँ, र फेरि पनि रेडियो नेपाल निरन्तर प्रसारणमा छ, हामी सम्पर्क गर्नेछौँ र पछिल्ला जानकारी विवरणहरू यहाँ मार्फत हामी श्रोताहरूलाई जानकारी गराउँछौँ। हामी रेडियो नेपालको विशेष प्रसारणमा छौँ। आज बिहान तिब्बतबाट आकस्मिक रूपमा त्यहाँको पहाडबाट खसेको पहिरोले सुरु गरेको बाढी जुन हाम्रो रसुवा हुँदै नुवाकोट धादिङ लगायतका त्रिशुली नदीका आसपासका तटीय क्षेत्रहरूबाट अघि बढ्ने क्रममा त्यसले निकै ठुलो प्रभाव पारेको छ। तटीय क्षेत्रका धेरै बस्तीहरू बगाएका खबरहरू छन्, क्षतिका विवरणहरू सङ्कलन गर्ने क्रममै हामी छौँ। त्यहाँको स्थानीय प्रशासनले अहिले क्षतिका विवरणहरू बाहिर ल्याउने भन्दा पनि प्रभावित क्षेत्रका बासिन्दाहरूलाई स्थानान्तरण गरेर बाहिर लैजाने र उद्धारमा जुट्ने क्रममा रहेको छ। समाचारका विवरणहरू मार्फत हामी पछिल्ला सरकारी प्रयासहरू, सरकारी संयन्त्रहरूले गर्दै गरेका विभिन्न बचाउ प्रयासहरूका विवरणहरू जानकारी गराउँछौँ। यो बिचमा मन्त्री परिषदको आकस्मिक बैठक सम्पन्न भएर त्यसले खालको निर्णय गरिसकेको छ। यो विपदलाई लिएर सरकारका सबै संयन्त्रहरू तदारुकतापूर्वक प्रभावित क्षेत्रमा पुग्ने र उद्धारका कार्यमा सरिक हुने बेला हो। हामीले यो क्षतिका विषयहरूमाथिका विभिन्न विवरणहरू स्थानीय नागरिकहरू, स्थानीय सञ्चारकर्मीहरू, सरकारका विभिन्न सरकारी अधिकारीहरू सँगै जनप्रतिनिधिहरू मार्फत पनि पछिल्ला विवरणहरू श्रोताहरूलाई जानकारी गराउनेछौँ, र रेडियो नेपालकै तर्फबाट पनि हामी श्रोताहरूलाई आग्रह गर्छौँ यो विपदको बेलामा हामी मिलेर सहकार्यको भावना र संस्कृति अगाडि ल्याएर हामी सबै उद्धारमा जुट्ने बेला हो। विपदले निम्त्याउने परिस्थितिको बेलामा हामीले अरू कुराहरू छोडेर एउटा यो बिचमा हामीसँग प्रहरी प्रवक्ता अभि नारायण काफले टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नेपाल प्रहरी विपदको बेलामा एउटा भरपर्दो सरकारी संयन्त्र जसले धेरै नागरिकको ज्यान जोखिममा परेको बेलामा उद्धारको काम गर्ने गर्दछ। प्रवक्ताज्यू, पछिल्लो अवस्था के छ? नेपाल प्रहरीले गर्दै गरेका तपाईँहरूका उद्धार प्रयास अथवा के छन्, पछिल्लो अवस्था के छ, त्यो बारेमा जानकारी गराउनुहोस्।
4: सर्वप्रथम सबैमा नमस्कार। र यो विपदको घडीमा वास्तवमा एकदमै यो चाहिँ जुन यहाँले भन्नुभएको छ, आज रसुवाको टिमुरे, खास गरी च्याप्रुबेसी, रसुवागढी, यता मैलुङ, बेत्रावती हुँदै यो जुन त्रिशुलीको आसपासको एरियाहरूमा यो बाढीले धनजनको क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ। र हाम्रो केही प्रहरी युनिटहरू पनि सम्पर्कविहीन भएका अवस्थाहरू छन्, जस्तो टिमुरेको, च्याप्रुबेसीको, रसुवागढी र मैलुङका केही प्रहरीहरू सम्पर्कमा आएका छन्, केही अझै सम्पर्कविहीन छन्। हामी प्रयास जारी राखेका छौँ र थप धनजनको क्षति हुन नदिनलाई त्यो नदीको आसपासका यो तल्लो लेभलमा नुवाकोट, धादिङ, चितवन लेभललाई हाई एलर्टमा राखिएको छ, र जुन यो पृथ्वी राजमा चल्ने सवारी साधनलाई पनि रोक लगाइएको छ। अवस्था यत्रो बाढीको अवस्था अलिकति ठुलो देखिएको, गम्भीर देखिएको कारणले, र त्यहाँ भएका मानव बस्ती जो छ उहाँहरूलाई पनि केही त्यहाँ नजिक तटवर्ती एरियाहरूबाट हटाइएको अवस्थाहरू छ, र चाहिँ सबै प्रहरी परिचालनहरू गरिरहेको छ त्यो एरियामा। र अहिले हामी खास गरी रेस्क्यु सँगसँगै उद्धार कामहरूमा हामी व्यापक लागेको अवस्थाहरू छ। र हाम्रो के हाम्रो प्रहरी कर्मचारीहरू पनि यता थप मद्दतको रूपमा परिचालन भइसक्नु भएको अवस्थाहरू छ, स्थल मार्ग र हवाई मार्ग गरेर। र त्यही अनुसारको हामी चाहिँ सम्पूर्ण प्रहरी संयन्त्र प्रयोग गरेर उद्धार खोज र थप खेती हुन नदिनलाई सक्रिय रूपमा लागेको
0: छ। हजुर, यति बेला यो विपदको जुन खालको हामीले सामना गरिराखेका छौँ, सबैले एकताबद्ध भएर आफ्नो तर्फबाट गर्ने पहल र प्रयासहरू के हुनुपर्छ त्यो बमोजिम सबै क्षेत्र परिचालित भइ नै राखेको स्थिति छ भनेर यहाँले जानकारी दिने रहनु हुँदाखेरि प्रवक्ताज्यू, जस्तो अब जहाँ मुख्य प्रभावित क्षेत्र हो रसुवा क्षेत्र, जहाँबाट चाहिँ बाढी अब अगाडि बढिराखेको स्थिति छ, तल्लो क्षेत्रमा चाहिँ हामीले सतर्कता अप्नायौँ भनेदेखि थप क्षतिलाई हामीले रोक्न सक्ने स्थिति छ। जुन परिस्थिति हामीले बेहोर्यौँ त्यो परिस्थिति जहाँ प्रभावित मुख्य क्षेत्र छ रसुवा क्षेत्रतिर, त्यहाँ चाहिँ उद्धारका कार्यक्रमहरू महत्त्वपूर्ण ढङ्गले अगाडि बढ्नुपर्ने स्थिति हो र तल्लो तर्फमा चाहिँ सतर्कताका साथ कार्यक्रमहरू अगाडि बढ्नुपर्ने देखिन्छ। यो तल्लो तहमा थप क्षति हुन नपाओस् भनेर उच्च सतर्कताको स्थिति स्थानीय तहहरू छ, जस्तो नेपाल प्रहरी होला, नेपाल आर्मी होला, सशस्त्र प्रहरी होला, र विपद प्रतिकार्य विभिन्न स्तरमा परिचालित हुने सङ्घ संस्थाका आफ्नै युनिटहरू पनि छन्, त्यो तहमा अब सतर्कता अप्नाऊ भन्ने ढङ्गले संवेदनात्मक रूपमा प्रयासहरू कसरी अगाडि बढिराखेका छन्? यो विपदको घडीमा हुन त सूचना आदान प्रदान गर्ने स्थिति पनि अलिक कठिन स्थितिमा हामी छौँ, त्यसका बावजुद त्यो तयारीको अवस्था चाहिँ के छ अहिले तल्लो तटीय क्षेत्रमा नेपाल प्रहरीको तयारी चाहिँ के छ?
4: तल्लो तटीय क्षेत्रमा सूचना पाउने बित्तिकै हामीले त्यहाँ रहनुभएका हाम्रो चाहिँ जिल्ला प्रहरी प्रमुखहरूलाई हाई अलर्टमा राख्यौँ र उहाँहरूले नै सबै आफ्नो त्यो तटवर्तीय क्षेत्रहरूलाई जहाँ चाहिँ जोखिम हुन सक्ने क्षेत्रहरूलाई सबै युनिटहरू परिचालन गरेर सूचना दिने र त्यहाँबाट चाहिँ त्यहाँ थप मानवीय क्षति नहुन दिनलाई चाहिँ त्यहाँ धेरै प्रयासहरू भइरहेछन्। यद्यपि त्यतातिर त्यस्तो क्षतिको कुराहरू आएको छैन र बाढी चाहिँ अहिले पहिरिनी हुँदै तल अझै तल पुगेको अवस्थाहरू अहिले आएको छ र एकापट्टि समन्वयात्मक ढङ्गले हामी सबै सुरक्षा निकायहरूसँग सूचना आदान प्रदान गर्दै मोबिलाइज भएको अवस्थाहरू छ। तालुक गृह मन्त्रालयमा चाहिँ हाम्रो यहाँ चाहिँ कार्यविभाग प्रमुखज्यू चाहिँ स्वयं त्यहाँ मिटिङमा चाहिँ उसमा अब टिममा भइरहेर काम चाहिँ भइरहेको अवस्थाहरू छ अहिले तपाईँको अवस्थामा।
0: हजुर,
4: यो थप रेस्क्युको लागि थप टोली परिचालनको लागि हामीले आएको छौँ। खास गरी अहिले यस्तो बेलामा चाहिँ कोही मान्छे त्यसरी बाढी पहिरोमा चाहिँ एउटा जोखिममा हुनुहुन्छ भने उहाँले चाहिँ कसरी हुन्छ, जसले देखाउनुहुन्छ, जोसँग चाहिँ सम्पर्क गर्ने सूचनाको ऊ छ, उहाँहरूले चाहिँ नजिकको प्रहरी कार्यालयलाई खबर गर्नलाई विनम्र अनुरोध पनि गर्छु। तुरन्तै रेस्क्युको हामी त्यो अनुसारको व्यवस्था मिलाउन सक्छौँ। तल्लो लेभलमा बस्नुहुने बासिन्दाहरूलाई जुन अहिले बाढीको जोखिम हुन सक्ने एरियाहरूले चाहिँ यस्तोलाई अलिकति उच्च सतर्कताका साथ चाहिँ सबैले आफ्नो ठाउँबाट चाहिँ काम गर्नमा अनुरोध पनि गर्छु।
0: हस्, धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफले। उद्धारका कुराहरू र सतर्कताको स्थिति, सावधानीका कुराहरूलाई नेपाल प्रहरी कसरी अगाडि बढाइराखेको छ भन्ने सन्दर्भको जानकारी दिँदै हुनुहुन्थ्यो। यसले यो विपदले के कस्तो क्षति पुर्याएको छ भन्ने बारेमा उहाँले क्षतिका विवरणहरू एकिन भइ नसकेका, तर यद्यपि के अनुमान हामीले गर्न सक्छौँ भने आजसम्म नदीको यो सतहको बढेको स्थिति देखिएको थिएन। त्यहाँको जुन दृश्य उहाँहरूले प्रस्तुत गर्दै हुनुहुन्छ प्रत्यक्ष दर्शीहरूले पनि, र त्यहाँको जुन खालको भयावह स्थिति हामीले अनुमान गर्न सक्छौँ, यसले गर्दाखेरि त्यहाँ मानवीय र ठुलो मात्रामा भौतिक क्षति भएको हुनसक्छ भन्ने हामीले अनुमान गर्न सक्छौँ। तथापि हामीले यो विपदलाई सामना गर्नु नै छ, योसँग जुझ्नु नै छ। जे क्षति भयो अब त्यसमा धेरै अत्तालिने स्थिति पनि छैन। अब थप क्षति के कसरी कम गर्न सकिन्छ, न्यूनीकरण कसरी गर्न सकिन्छ, हामीले सबैभन्दा पहिले मान्छेको ज्यान कसरी जोगाउन सकिन्छ, सुरक्षित रहन सकिन्छ, यति बेला अत्यावश्यक महत्त्वपूर्ण सामग्रीहरू पनि हुनसक्छन्, तिनको हामीले जतन कसरी गर्न सक्छौँ, र सबैभन्दा पहिले मानवीय सुरक्षालाई केन्द्रमा राखेर अरू गतिविधिहरूलाई नआत्तिएर नहडबडाएर सही सूचना लिएर एकअर्कासँग समन्वयात्मक ढङ्गले सहकार्य गर्दै अगाडि बढ्नुपर्ने अहिलेको तत्कालको आवश्यकता हो, र सही सूचनामा पहुँच राख्न सक्नु सम्भव भएसम्म त्यो पनि यो विपदको एउटा महत्त्वपूर्ण कसैको रूपमा रहन्छ त्यतातिर पनि हामी नआत्तिकन नहडबाइ नहडबडाइकन यो प्रकृतिले निम्त्याएको यो विपत्तिलाई सामना गर्नेतर्फ उच्च मनोबलका साथ प्रस्तुत हुन सकौँ यही आग्रह गर्छौँ हामी रेडियो नेपालबाट यो विशेष प्रसारणमा छौँ। थप गतिविधि र जानकारीको लागि मित्र विमल गेवाली।
2: हजुर भानुजी, अवश्य पनि हामीले नेपाल सरकारका विभिन्न प्रतिनिधिहरू, सरकारी संयन्त्रका विभिन्न व्यक्तित्वहरूसँगको प्रत्यक्ष कुराकानी मार्फत त्यहाँको पछिल्लो अवस्था, पछिल्ला विवरणहरू जानकारी गराउँछौँ। यो बिचमा फेरि एकजना ध्रुव प्रसाद अधिकारी, सूचना अधिकारी हुनुहुन्छ रसुवा जिल्ला,
0: प्रशासन कार्यालय,
2: ध्रुव प्रसाद अधिकारी हुनुहुन्छ रसुवा जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ हुनुहुन्छ, सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ध्रुव प्रसाद अधिकारी। अधिकारी सर, हेलो,
5: हजुर,
2: तपाईँ रसुवाको कुन क्षेत्रमा हुनुहुन्छ यति बेला? हेलो,
5: हेलो,
2: हजुर, रसुवाको कुन क्षेत्रमा हुनुहुन्छ, कुन स्थानमा हुनुहुन्छ सहायक सिडिओ सर? हजुर, तपाईँले त्यहाँ देख्दै गर्नुभएको पछिल्लो विवरण अलिकति हामीलाई सुन्दै रहनुभएका श्रोताहरूलाई रेडियो मार्फत जानकारी गराउन, के छ रसुवामा पछिल्लो अवस्था?
5: रसुवामा अहिले एकदमै ठुलो अनपेक्षित अकल्पनीय बाढी आयो, झन्डै नदीको सतह रेगुलरली बगिरहेको भन्दा 100-150 मिटरसम्म आएसम्म बाढी आएको अवस्था हो। त्यसपछि अब रसुवाका मुख्य दुईवटा ठुला बजारहरू तिमुरे र स्याफ्रुबेसी चाहिँ लगभग केही अंश बाँकी छ, सबै सबैबाट भएको अवस्था छ भने त्योभन्दा बाहेकका चाहिँ त्योभन्दा बाहेकका केही ठाउँहरूमा पनि क्षति भएको छ। बेद्रावती, पहिरेबेसी, हाकुबेसी लगायत ठाउँहरूमा क्षति भएको छ, ठुलो मात्रामा ठुलो भोलुममा क्षति भएको देखिन्छ। हामीहरू अहिले रेस्क्युमा पुरै जिल्लाको जनशक्ति केन्द्रित भएर अवस्था हो।
2: केन्द्रबाट समन्वयको खाँचो अथवा केन्द्रको केन्द्रीय राहत उद्धार टोली, हेलिकप्टर लगायतका उद्धार सामग्रीहरू परिचालन गरिएको त्यो निर्देशन गएको खबर छ, केन्द्रीय संयन्त्रसँग जिल्लाले कसरी समन्वय गरिरहनु भएको छ?
5: हजुर,
2: केन्द्रीय प्रतिनिधिहरूसँग अथवा नेपाली सेना, नेपाल प्रहरी सङ्घको उद्धार टोलीसँगको समन्वय कसरी गर्नुभएको छ? हामीले यो
5: संक्षिप्तमा तपाईँले मैले के भने हाम्रो गृह मन्त्रालयसँग कोर्डिनेसन भइरहेको छ, नेपाल आर्मीको लगायत प्राइभेटका प्राइभेट विभिन्न कम्पनीका हेलिकप्टरहरू मार्फत हामीले उद्धार कार्य गरिरहेछौँ। केही बिरामीहरू चाहिँ भए तपाईँ
2: हुन्छ, यहाँ उद्धारको समयमा हुनुहुन्छ, एक खालको अत्तालिएको परिस्थिति छ, हामीले यो सबै परिस्थितिलाई नियन्त्रणमा राखेर उद्धारका प्रक्रियाहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनु पर्ने बेला छ। यो बिचमा हामीले पछिल्ला घटना विवरणहरू, सूचनाहरू जानकारी गराउँछौँ रेडियो नेपालको अनलाइन मार्फत। पछिल्लो समाचार भर्खरै हामीले प्रकाशित गरेका छौँ, जसमा यो राहत कार्यलाई, उद्धार कार्यलाई निर्देशन दिनको लागि प्रधानमन्त्रीको निर्देशन आएको छ। प्रधानमन्त्रीको निर्देशनमा उद्धार र राहतलाई प्रभावकारी बनाउन भनिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गबाट सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार तथा राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार, खोज तथा राहतका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। विपदको यस क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले हामीलाई जानकारी गराउनु भएको छ। हामीले सरकारी तवरबाट भएका पछिल्ला उद्धार प्रयास अथवा सरकारी योजनाका विभिन्न कुराहरूको बारेमा पनि आधारित समाचारहरू यहाँहरू समक्ष सम्प्रेषण गर्छौँ र स्थानीय प्रभावित क्षेत्रमा रहनुभएका विभिन्न व्यक्तित्वहरूसँगको टेलिफोन सम्पर्क मार्फत हामी कुरा गर्छौँ। भानुजी टेलिफोन सम्पर्कमा कोही आइसक्नु भएको छ, उहाँसँग कुरा गर्ने तयारीमा हुनुहुन्छ।
0: हजुर हजुर, निश्चय नै राजेन्द्र नेउपानी रेडियो नेपालका गोर्खा संवाददाता हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। राजेन्द्रजी
6: हजुर नमस्कार भानु सर.
0: हजुर तपाईँ निरन्तर अब रसुवा बाढीको अवस्था के छ भन्ने बारेमा निरन्तर हामी सूचना प्रवाहमै छौँ र तपाईँले पनि थाहा पाइसक्नु भएको छ बाढीको अवस्था कस्तो रह्यो, राहत र उद्धारका प्रयासहरू के भइराखेका छन्, सतर्कता र सावधानीका लागि सबै तहबाट हुनुपर्ने प्रयासहरू कति पर्याप्त छन्, नागरिक तहमा कस्तो किसिमको एउटा मनोबलको खाँचो छ यति बेला, के कस्तो तयारीका साथ हामीले सामना गरिराखेका छौँ भन्ने विषयमा रेडियो नेपालले निरन्तर प्रसारण गरिराखेको छ. यस बारेमा गोर्खा जिल्लाको अवस्था चाहिँ के छ, यो बाढीको प्रभावित क्षेत्रमा पर्ने गोर्खा जिल्ला पनि एउटा पहाडी जिल्ला हो, त्यहाँको यो बाढीको प्रभाव कस्तो देखिन्छ?
6: यो गोर्खा जिल्लाको यो बाढीको प्रभाव यो गण्डकी गाउँपालिका र शहीद लक्ष्मण गाउँपालिकाको तल्लो क्षेत्रमा पर्ने देखिएको छ र गण्डकी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय गोर्खाले छुट्टा छुट्टै सूचना जारी गरेर सतर्कता अप्नाउन आग्रह गरेको छ र नदी तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको छ. यो गण्डकी गाउँपालिका क्षेत्रमा एउटा यो 100 मेगावाटको जलविद्युत आयोजना यो निर्माणाधीन रहेको छ. यहाँका मजदुरहरू सबैलाई माथिल्लो क्षेत्रमा सार्ने काम चलिरहेको छ. यो चाहिँ विपदमा चाहिँ मानवीय क्षति नहोस् भनेर गाउँपालिका जिल्ला प्रशासन कार्यालय गोर्खाको अहिले सम्पूर्ण शक्ति त्यहाँ भएका रहेका मानव बस्तीलाई र मानिसहरूलाई माथि सार्ने काम चलिरहेको छ.
0: हजुर राजेन्द्रजी, जे होस् तटीय क्षेत्रका बासिन्दाहरूलाई जहाँ चाहिँ निर्माण क्षेत्रमा कार्यरत मजदुरहरूलाई पनि चाहिँ सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको कुराहरू छ. जे होस् यो गोर्खाको तपाईँले कुरा गर्नुभएको गण्डकी विशेष गरी प्रभावित हुने गाउँपालिका यहाँले उल्लेख गर्नुभयो, त्यहाँ चाहिँ कुनै भौतिक क्षति त्यस्तो अहिलेसम्म त देखिएको छैन त्यसो भएदेखि?
6: अहिले नदीको पानी बगेर आउने क्रममै रहेकोले अहिले भौतिक क्षति चाहिँ यो हाइड्रो त्यो सुपर त्रिशुली हाइड्रो पावरमा अब यो लेदोहरू भर्ने क्रम रहेको छ, भर्खरै नदी आउने क्रममै रहेकोले अहिले नै क्षतिको चाहिँ विवरण आइसकेको छैन.
0: हजुर भर्षक, हामी त्यो अपेक्षा र त्यो कल्पना पनि नगरौँ कि त्यस्ता विपदका दुःखद समाचारहरू थप बढेर गए भन्ने खालको सूचनाहरू समाचारहरू सम्प्रेषण गर्न नपरोस् भन्ने पनि हामी यो विपदको यो क्षणमा त्यो कामना गर्दछौँ. तथापि हामीले यो प्राकृतिक विपदहरू हाम्रो बसमा छैन, हामीले रोक्न सक्दैनौँ, हामीले रोक्न सक्छौँ के मात्रै भनेदेखि सतर्कता र सावधानीले थप क्षति हुनबाट हामी सुनिश्चित उपायहरू अप्नाउनेतर्फ भने हाम्रो प्रयास त्यो चाहिँ जे गर्न सक्छौँ त्यो चाहिँ हामी गर्न सक्छौँ. विमलजी, थप केही सूचना जानकारी?
2: भर्खरै हामीलाई जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको एउटा सूचना प्राप्त भएको छ. उच्च सतर्कता अपनाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनले यो बाढी सम्बन्धी जारी गरेको अत्यन्त जरुरी सूचना छ. जिल्ला प्रशासन कार्यालय रसुवाबाट चिनको तिब्बतबाट नेपाल छिर्ने त्रिशुली नदीमा आकस्मिक बाढी आई त्रिशुली नदीको बहाव बढेको र विपदको जोखिम हुन सक्ने सम्भावना रहेको हुँदा त्रिशुली नदी एवं नारायणी नदीमा माछा मार्ने तथा अन्य काम गर्ने व्यक्ति मजदुरहरू नदीमा नजानु हुन र भएको भए तत्काल सुरक्षित स्थानमा जानु हुन साथै आसपासका क्षेत्रमा बसोबास गर्नुहुने आम जनसमुदाय आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूको आवश्यक पूर्व तयारी एवं सावधानी अपनाउनु हुन अनुरोध गरिएको छ. स्थानीय तहहरूले नदी किनारमा बसोबास गर्ने स्थानीय व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्नुहोला. नदी किनारका बस्ती तथा बाढी पहिरोको दृष्टिकोणबाट जोखिमपूर्ण स्थानमा बसोबास गर्नुहुने महानुभावहरू तत्काल सुरक्षित स्थानमा सर्नुहोला. यस सम्बन्धमा थप सहयोग समन्वय एवं सहजीकरणका लागि टेलिफोन नम्बरहरू दिइएको छ. नेपाल प्रहरीको फोन नम्बर 100, त्यसै गरी सशस्त्र प्रहरी बलको 11-14, जिल्ला आपतकालीन केन्द्रको 12-34, जिल्ला प्रहरी कार्यालय चितवनको सूचना अधिकारीले तत्कालै टेलिफोन मार्फत तपाईँका सूचना टिप्नुहुन्छ. चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको टेलिफोन नम्बर रहेको छ 98550-13-999. म फेरि भन्छु 98550-13-999. त्यसै गरी जिल्ला प्रशासन कार्यालय चितवनको पनि सूचना अधिकारीको टेलिफोन नम्बर रहेको छ 98550 92 50 92 50 92 50 चितवन जिल्ला प्रशासन कार्यालयको तर्फबाट जारी गरिएको सूचना जसमा भनिएको छ एउटा महत्त्वपूर्ण सन्दर्भ उल्लेख गरिएको छ। त्यसै गरी अर्को एउटा खबर छ हामीसँग मलेखुको फुर्केमा बाढी पुगिसकेको खबर आएको छ। सबैजना उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा रहनुहोस्। उद्धार तथा राहतको लागि सम्बन्धित निकायहरू परिचालन भइसकेका छन्। आपतकालीन सम्पर्क नम्बर नेपाल प्रहरीको 100 100 100 सूचना सहयोगको लागि 1234 र 1111। स्थानीय प्रशासनको तर्फबाट नेपाल प्रहरी जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी संयन्त्रहरूले सूचना जारी गरेका छन्। विशेष गरी नदीको तटीय क्षेत्रमा रहेका चितवनले जारी गरेको एउटा सूचनामा उल्लेख गरिएको सन्दर्भले त्यो ज्यादै महत्त्वपूर्ण सन्दर्भ छ। नदीको किनारमा बालुवा उठाउने अथवा त्यो क्रसरहरू भनिन्छ हामीले गिट्टी बालुवा भर्न जाने मजदुरहरूको काम गर्न जाने एक खालको परम्परा अथवा उनीहरूको त्यहाँ गएर काम गर्ने चलन रहेको छ। त्यो यो बाढी अगाडि बढ्दै गरेको बेलामा तटीय क्षेत्रका नागरिकहरूलाई अहिले काम गर्ने होइन ज्यान जोगाउने बेला हो। त्यसका निम्ति तपाईँहरू सकभर बेलैमा नदी तटभन्दा धेरै माथिको क्षेत्रमा जानुहुन हामी आग्रह गर्छौँ। भानुजी केही सूचना?
0: हजुर, अहिले हाम्रो टेलिफोन सम्पर्कमा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अध्यक्षज्यू।
7: हजुर हजुर नमस्कार।
0: हजुर, अहिले के छ त्यहाँको अवस्था बेनीघाट रोराङ क्षेत्रमा? यो रसुवा बाढीको अवस्था कस्तो देखिएको छ? त्यहाँका गतिविधि, तत्कालको गतिविधि के छ अहिले?
7: ए, अहिले बेनीघाट रोराङ गाउँपालिका भएर हाम्रो यो रसुवा आएको बाढी कटेर चितवनतिर गइरहेको छ। बेनीघाट रोराङ गाउँपालिकामा हामीले बिहानै खबर थाहा पाउने बित्तिकै खोला छेउका बस्तीहरू त्यहाँ खोला छेउमा काम गरेका मान्छेहरू हटायो। अब काम चाहिँ खोला छेउका केही तपाईँको के भन्छ पार्कको केही के भन्छ यसो गरेर चाहिँ पङ्किलोहरूलाई चाहिँ छोरै गरेर असर गरेको छ भने मानव त्यति भएको छ साथै ठुलो आएको छ। अहिलेसम्म दुई तिनवटा झलुने पुल चाहिँ आएको छ हाम्रो घर गाउँपालिकामा।
0: हजुर हजुर, अब यो जुन बाढीको सतह अझै बढ्ने देखिन्छ त्यहाँ हामीले नदी तटमा उभिएर हेर्दाखेरि कि त्यो अलि सतह घट्दै गरेको कस्तो स्थिति हो?
7: म अहिले यतिखेर ठ्याक्कै बिनाडुवा गाउँपालिका वडा नम्बर 7 चराउदीको खोलाकै छेउमा सहकारीमा छु। अहिलेसम्म जति बाम आइरहेछ त्यति बाम आइरहेछ अलिअलि घटिरहेछ, कहिले घटेर कहिले पढ्ने भने भइरहेकै छ। तर हामीले सुरक्षा सतर्कता भने अपनाएको कारणले गर्दा मानवीय क्षति र अन्य क्षति भने हुन देखेको छ। तर अब यो बाढी सकेपछि केही
0: हजुर, अब यो यति बेला हामीले सतर्कता अप्नाउँदै पुनर्निर्माणका कामहरू जे भइराखेका छन् भौतिक निर्माणका कामहरू होलान् राजमार्ग क्षेत्रमा ती निर्माणका कामहरूलाई रोकेर मानवहरूलाई सुरक्षित स्थानतर्फ मानिसहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्नु पहिलो आवश्यकता हो। यो यो विपदलाई अहिले तत्कालको अवस्थामा हामीले सामना गरौँ, त्यसपछि बाँकी विकास निर्माणका गतिविधिहरू जे छन् त्यो पछि गर्दै गरौँ होला। त्यो खालको निर्देशन यहाँहरूले समन्वय गरी नै राख्नु भएको छ?
7: हो हो, हामीले गरिरहेको छ। हाम्रो मानव क्षति भएको थिएन, त्यस कारणले गर्दाखेरि पनि हामीलाई ठुलो समस्या भयो के भन्छ हुँदैन। त्यस कारणले गर्दा हामीले जति क्षति हुन्छ त्यसले सबभन्दा पहिला चाहिँ यो बाढीलाई नै हामीले गरेर चाहिँ बाढीमा क्षति भएकाहरूलाई नै पुनर्निर्माणमा जोड दिन्छौँ।
0: हस् हस्, धेरै धेरै धन्यवाद यहाँलाई यो विपदको सेना राहत र उद्धारका कामहरूमा जुट्नुपर्ने अवस्था हुँदाहुँदै पनि हाम्रो टेलिफोन सम्पर्कमा जोडिनु भयो र त्यहाँको ताजा अवस्था के छ त्यसको जानकारी दिनुभयो। रोराङ गाउँपालिकाको अध्यक्ष कृष्ण थपलिया हामीसँग हुनुहुन्छ, त्यसपछि टेलिफोन सम्पर्कमा
2: हामी पछिल्ला विवरणहरूको बारेमा जानकारी लिने प्रक्रियामै छौँ। यो बिचमा रसुवाबाट प्रहरी कार्यालय रसुवाका डिएसपी हुनुहुन्छ अशोक थापा, उहाँसँग हामी रसुवाको पछिल्लो अवस्थाको विषय जानकारी लिन्छौँ। हजुर अशोक सर नमस्कार।
8: हेलो
2: हजुर, तपाईँ रसुवाको कुन ठाउँमा हुनुहुन्छ डिएसपी साहब?
8: हेलो
2: हजुर, हामी सुन्दैछौँ, तपाईँ पछिल्लो विवरण दिनुहोस् न रेडियो नेपाल मार्फत। रसुवाको नेपाल प्रहरीले गर्दै गरेको उद्धारको पछिल्लो विवरण के छ डिएसपी साहब?
8: हेलो
2: हजुर, हामी सुन्दैछौँ, रसुवा जिल्लामा पछिल्लो के छ उद्धार प्रयासका लागि भएका कार्ययोजनाहरू?
8: हेलो
2: रसुवाका डिएसपी अशोक थापासँग टेलिफोन सम्पर्क मार्फत त्यहाँको पछिल्लो अवस्था बुझ्ने हामीले कोसिस गरेका। हजुर डिएसपी साहब सुन्दै हुनुहुन्छ?
9: हेलो
2: हजुर, पछिल्लो विवरण जानकारी गराउनुहोस् न। हेलो,
0: उहाँ निकै भिडभाडको अवस्थामा हुनुहुन्छ, यति बेला राहत र उद्धारका कामहरूमा उहाँ जुटिराख्नु भएको छ र मसँग एउटा सूचना, भर्खरै बाढीको जोखिमपछि तीन प्रमुख सडक खण्डमा यात्रा नगर्न आग्रह गरिएको रेडियो नेपालले भर्खरै अनलाइनमा समाचार प्रकाशन गरेको छ। भोटिकसी नदीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडक खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्ची, नुवाकोट, रसुवा, स्याप्रुबेसी सडक खण्ड तथा मुगलिन नारायणघाट सडकमा तत्काल यात्रा नगर्न र नगराउन भनेको छ। बाढीका कारण नदीको बहाव बढेको तथा सडक खण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ्न सक्ने भएकाले सबैले सावधानी अप्नाउनु पनि आग्रह गरिएको समाचार रेडियो नेपालले आफ्नो अनलाइनमा भर्खरै प्रेषित गरेको छ। विमलजी, थप केही विवरण?
2: हजुर, यी विवरणहरूकै क्रममा हामी श्रोताहरूलाई आग्रह पनि गर्छौँ, यो बेलामा विपदको यो परिस्थितिको बिचमा हामीले पछिल्लो एउटा खबर प्राप्त भएको छ, मलेखुको फुर्केमा बाढी पुगिसकेको छ भन्ने खबर छ। सबैजना उच्च सतर्क भएर बस्न आग्रह गर्छौँ। रसुवाबाट सुरु भएको यो मलेखु भन्ने स्थान धेरै परिचित स्थान पनि हो। पूर्व पश्चिम राजमार्ग विशेष गरी काठमाडौँबाट बाहिर जाने क्रममा त्रिशुलीको किनारामा रहेको मलेखु क्षेत्रमा बाढी पुगेको र त्यहाँका तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन नेपाल प्रहरीले आग्रह गरेको छ र 100 नम्बर टेलिफोनमा सम्पर्क गर्न र अर्को पनि छ 1234 र 1111 नम्बरमा टेलिफोन सम्पर्क गरेर सूचना लिन सकिने जानकारी आएको छ। यसै गरी सूचनाकै सन्दर्भमा टेलिफोन सम्पर्क मार्फत हामीले पनि तपाईँलाई आग्रह गर्छौँ। रेडियो नेपालका टेलिफोन नम्बरहरू स्टुडियोका 42116121 र 42116951 मा सम्पर्क गरेर पनि तपाईँले आफ्नो विवरण दिन सक्नुहुन्छ। यो बिचमा फेरि डिएसपी साहब हुनुहुन्छ रसुवाबाट, अशोक थापा। डिएसपी साहब, पछिल्लो अवस्था के छ रसुवाको, जानकारी गराउनुहोस् न।
9: यो आज हाम्रो यो नमस्कार, यो आज हाम्रो यो पौने नौ बजीतिर 81 यो चाइनाको साइडबाट,
2: हजुर,
9: चाइनाको यो लेन्दे खोला छ, यो माथिबाट यो पोहोरको भन्दा पनि 10 टाइम्स ठुलो यो लेदो सहितको ठुलो त्यो ताल फुटेर हुनसक्छ यो एकैचोटि आएको। यसले गर्दाखेरि ठुलो ठुलो क्षति भएको छ यता। अब यो अहिले सञ्चारको साधन पनि, सञ्चारको पनि यो सम्पर्क छैन कतिपय ठाउँहरूमा यो सबै डिजास्टरले गर्दाखेरि। अब अहिले यो हेलिकप्टरबाट हामीसँग 7-8 आर्मीको प्लस प्राइभेट हेलिकप्टरबाट उद्धार गर्ने काम भइरहेछ।
2: हजुर,
9: र हामी सबै यही उद्धारमै परिचालन छ। हजुर,
2: तटीय क्षेत्रमा कतिपय प्रहरी चौकीमा रहेका प्रहरीहरू पनि सम्पर्कमा नआएको अथवा कतिपय प्रहरीहरू मिसिङ भइरहेको छ भन्ने सन्दर्भ थियो। नेपाल प्रहरीले यो विपदको बेलामा आफ्नो संयन्त्रलाई प्रभावकारी बनाउनको लागि तपाईँहरू केन्द्रीय स्तरसँग कसरी समन्वय गर्नुभएको छ? रसुवा सबैभन्दा प्रभावमा पहिलो प्रभावित क्षेत्र पनि भएको कारणले गर्दाखेरि त्यही केन्द्रित गर्नुपर्ने अवस्था छ राज्य का सबै शक्तिहरूलाई। त्यसका लागि पछिल्लो अवस्था, जस्तो 7 हेलिकप्टर भन्नुभयो, के छ पछिल्लो विवरणहरू पनि आउने क्रम सुरु भएको छ?
9: यो हामीले अहिले हेलिकप्टर मार्फत मान्छेहरू जो जति फसेका छन् अथवा यो घाइते भएका छन् यिनलाई उद्धार गर्ने काम भइरहेको छ। अब जस्तो यो धुन्ची हस्पिटलमा पनि धेरै ठुलो क्यापेसिटी छैन, अब चाहिँ हामी सिधै अब यो काठमाडौँतिर नै लाने तयारी भइरहेको छ। माथि यो हाम्रो एनडिआरएमए गृह मन्त्रालयसँग सिडी साहबहरू हामी सबैको सम्पर्क भइरहेछ, हाम्रो माथि निकायसँग भइरहेछ, त्यही अनुसार नै उद्धार टोली परिचालन भइरहेछ।
2: नेपाल प्रहरी यो राहत र उद्धारका लागि विपदमा सधैँ जनताको साथमा रहने हो। तपाईँहरूका आफ्नै संयन्त्र भित्र पनि केही क्षति पुगेको हुनसक्छ, त्यो विषयलाई पनि मध्यनजर गर्दै हामी निरन्तर यहाँहरूसँग सम्पर्कमा रहेर यहाँहरूको उद्धार प्रयासमा सूचना र सञ्चारमा हामी सहकार्य गर्ने गर्नेछौँ। अहिलेको लागि हामी धन्यवाद भन्छौँ। तपाईँ राहत स्थलमै हुनुहुन्छ, फेरि पनि टेलिफोन सम्पर्कमा आउनुहोला। सूचना र जानकारीका पछिल्ला विवरणहरू दिने क्रममा रसुवाबाट अगाडि बढ्दै गएको त्रिशुली नदी हुँदै गएको भटेकोसीको बाढी मलेखुको फुर्के नदीमा पुगिसकेको भन्ने खबर हामीले यहाँहरूलाई जानकारी गराउँछौँ। अहिले भर्खरै प्राप्त भएको सूचना हो यो। सबैजना उच्च सतर्क भएर रहन अनुरोध गर्छौँ र नेपाल प्रहरीको फोन नम्बर 100 नम्बरमा सम्पर्क गरी तपाईँले चाहिने आफूले सहयोगको लागि आग्रह गर्न सक्नुहुन्छ। त्यसै गरी 1234 11 11 नम्बर पनि छन्। सरकारी संयन्त्रहरूको सहकार्य मार्फत हामीले सबैको सहकार्य मार्फत नै यो विपदको बेलामा यो विपत्तिबाट हामी माथि निस्कनुपर्नेछ। राहत भइसके कतिपय क्षति भइसकेको विषयलाई हामीले सूचना मार्फत सङ्कलन गर्दै अगाडि बढ्नेछौँ। यो बिचमा राहत र उद्धारका लागि भएका सरकारी प्रयासहरूको सम्बन्धी केही जानकारीहरू पनि दिन्छौँ। योभन्दा अगाडि सरकारको मन्त्री परिषदको बैठक सम्पन्न भइसकेको छ। त्यसै गरी गृह मन्त्रालय अन्तर्गतको विपद प्राधिकरणले पनि आफ्नो सबै संयन्त्रहरू परिचालन गरिसकेको अवस्था छ। विशेष गरी आज बिहान 8:45 भनेर हामीलाई भर्खरै रसुवाका प्रहरी नायब निरीक्षकले खबर दिँदै हुनुहुन्थ्यो। बिहान 8:45 रसुवाबाट सुरु भएको त्यो विपदको अवस्था अहिले धादिङ तर्फ हुँदै चितवन तर्फ अगाडि बढेको अवस्था छ। विशेष गरी रसुवा, नुवाकोट, धादिङ बढी प्रभावित तिनवटा जिल्ला हुन्। त्रिशुली नदीको तटीय क्षेत्रमा विभिन्न पेसा व्यवसाय गरेर बस्ने कतिपय नागरिकहरू, तल्लो तटका नागरिकहरू अगाडि गइसक्नु भएको सूचनाहरू पनि छन्। यो बिचमा अर्को एउटा सूचना तथा सञ्चार मन्त्रालयको सूचना प्राप्त भएको छ। भानुजी वाचन गर्दै हुनुहुन्छ।
0: भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ। साथै खोज तथा उद्धारका लागि टोल फ्री नम्बर 1234 तुरन्तै सम्पर्क गर्नुहुन र प्रभावित क्षेत्रमा यात्रा नगर्नुहुन अनुरोध छ। उद्धार र राहतबारे बुझ्न 1234 100 र 1111 नम्बरमा फोन गर्न सक्नुहुन्छ। आदरणीय श्रोताहरू, हामीले यो रसुवामा जुन बाढी गएको छ अकल्पनीय र अप्रत्याशित रूपमा अत्यन्तै ठुलो भीषण बाढी पछिको भौतिक र मानवीय क्षतिको अवस्था के छ भन्ने बारेमा त अहिले सबै विवरणहरू प्राप्त भइराखेको छैनन्। यति बेला राज्यको सबै संयन्त्र आम नागरिक उद्धार र राहतकै कार्यक्रममा व्यस्त रहेको हुनाले त्यो तथ्याङ्क सङ्कलन भइ नराखेको समाचारहरू त हामीले यहाँलाई दिइ नै राखेका छौँ। यो रसुवा बाढीले पुर्याएको क्षति, अब सम्भावित हुनसक्ने क्षति र हामीले त्यसबाट कसरी सावधानी रहन सक्छौँ भन्ने बारेमा विभिन्न सरकारी संयन्त्रले प्रवाह गरेका सूचनाहरू यहाँहरूलाई हामीले पुर्याउने प्रयास गरिराखेका छौँ। रेडियो नेपालको यो प्रत्यक्ष प्रसारण मार्फत मैले अहिले भर्खरै मात्रै यो हाम्रो स्टुडियोमा हामीहरू अगाडि रहेको यो स्क्रिनमा हेर्दैछु कम्प्युटरको रसुवा बाढीबारे संसदलाई जानकारी गराउने गृहमन्त्रीको तयारी छ। अब गृहमन्त्रीले पनि आफ्नो संयन्त्रबाट राज्य कसरी लागिराखेको छ र यो विपदलाई हामीले कसरी सामना गर्ने त्यसका कार्ययोजना सहितको एउटा तयारी अगाडि आउने नै छ। भर्खरै मात्रै हामीले श्रोताहरूलाई निवेदन गरिसकेका छौँ, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले यो उद्धार र राहतको कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउनको लागि मन्त्री परिषदको बैठक मार्फत निर्देशन पनि गरिसक्नु भएको छ। विभिन्न सुरक्षा संयन्त्रले पनि आफ्नो प्रयास जारी राखेको छ। स्थानीय तहहरूले पनि आफ्नो तर्फबाट हुन सक्ने सावधानी, उद्धार र राहतका कार्यक्रमहरूमा तदारुकताका साथ जुटिराखेका समाचारहरू पनि हामीले सम्प्रेषण
2: गरिराखेका छौँ। विशेष गरी प्रभावित क्षेत्र नदी तटीय क्षेत्रमा परेको पछिल्लो प्रभावको विषय जानकारी गराउने क्रममा गल्छी गाउँपालिका, धादिङको गल्छी गाउँपालिका जुन त्रिशुली नदीको तटमै पर्छ, त्यहाँका सूचना अधिकारी हुनुहुन्छ। गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेल टेलिफोन सम्पर्कमा हुनुहुन्छ। पौडेल सर, तपाईँ यति बेला कहाँ हुनुहुन्छ?
10: सर, म गल्छी गाउँपालिकामै छु, यो बैरेनी बजार भन्नेमा छु सर। म
2: बैरेनी बजार, अवश्य पनि पछिल्लो अवस्था के छ त्रिशुली नदीको तट क्षेत्रका बासिन्दाहरूको स्थिति अथवा तपाईँले देख्नुभएको त्यहाँको पछिल्लो अवस्था जानकारी गराउनुहोस् न।
10: पछिल्लो अवस्था सर, यहाँको मैले कसरी देखेको, वडा नम्बर 6 र 1 जोड्ने पक्की पुल एउटा भत्काइसकेको छ। अनि अहिले हाइवे सञ्चालन गर्न सक्ने अवस्था छैन, किनभने यहाँनिर लेदो जमेको छ। अनि स्कुलहरूबाट बच्चाहरूलाई इभ्याकुएट गरेर डाँडातिर लगाएको छ, अनि खोलाको बहाव घटे पनि अब मान्छेहरू यथास्थितिमा चाहिँ त्यो बासस्थान फर्किन सक्ने अवस्था छैन। बैरेनी बजारको हकमा अरू चाहिँ अब मान्छे के कति हाताहाती भन्ने त अहिले यसै भन्न सकिँदैन सर, होइन? हामी पनि म पनि दिउँसो साइडतिर थिएँ सर, बिहान पछि दसुवाबाट खबर आएपछि हामी अफिसबाट थोरै अलिकति अग्लो ठाउँतिर गएर बस्यौँ। अहिले पनि मान्छेहरू डाँडा डाँडातिरै हुनुहुन्छ। यो पृथ्वी राजमार्ग चाहिँ अहिले भनौँ न बैरेनी बजार यता हाम्रो लगभग सात नम्बरको सिमानाबाट चार नम्बरको सिमाना भन्दा अलि यतासम्म चाहिँ पुरै लेदो भरिया छ सर, होइन? त्यो बिचमा जुन यहाँ हाम्रो एउटा के अरे गर्दो खोलो भन्ने छ, त्यो खोलो चाहिँ त्रिशुर नदीले थुनिसकेपछि त्यो खोलो भरिएर आएर भनौँ न यो घरहरूका पहिलो तला दोस्रो तलासम्म चाहिँ पानी छिरेको अवस्था छ लेदो सहितको। अनि अब हामीलाई मेसेजमा पनि अझै फेरि आउन सक्ने भन्या भएर मान्छेहरू माथि माथि नै हुनुहुन्छ सर।
2: तपाईँहरूको यति बेलाको आवश्यकता के हो? तपाईँ आफैमा पनि सूचना अधिकारी हुनुहुन्छ, धादिङ आफैमा अत्यन्त प्रभावित नदी तटीय क्षेत्रको रूपमा पनि रहेको अवस्थामा तपाईँले के अपेक्षा गर्नुहुन्छ? राज्य संयन्त्रसँग तपाईँको के आग्रह हो?
10: अब यति बेला त के अरे ऱ्यापिड रेस्पोन्स नै हो सर, भनेको तत्काल के गर्न सकिन्छ, को को मान्छे चाहिँ सम्पर्क विहीन हुन्छ, के हुन्छ, उद्धार छ कि के छ भनेर, होइन? अब अहिले जस्तै मेरो प्रमुख प्रशासकीय अधिकारी म नै चाहेर पनि एक ठाउँमा जुट्न सक्न, उहाँ गल्छी बजार उतापट्टि हुन्छ, म यतापट्टि छु। अहिलेलाई चाहिँ ऱ्यापिड रेस्पोन्सै हो सर,
2: तत्काल हामी उद्धारमा जुट्नुपर्ने अवस्था छ।
10: अहिले तपाईँको म यहाँ जहाँ उभिरहेको छु यहाँबाट मैले पारी घरमा दुईजना बुवा र जस्तो 45-30 वर्षको मान्छे माथि छतमा बसिरहनु भएको छ, त्यो हिलो चाहिँ सफा गरेर देखिरहेको छु, त्यस्तो छ सर अवस्था, जो चाहिँ
2: हजुर हजुर अत्यन्त भयपूर्ण अवस्था हो। यो बेलामा हामीले चाहिँ संयमित भएर उद्धार र राहतमै जुट्नुपर्ने अवस्था हो। फेरि पनि तपाईँसँग सम्पर्कमा आउनेछौँ। धादिङको गल्छी गाउँपालिकाका सूचना अधिकारी हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा। हामी प्रभावित क्षेत्रका जनप्रतिनिधि त्यहाँका स्थानीय सरकारी अधिकारीहरू मार्फत पछिल्लो अवस्थाको बारेमा जानकारी लिइरहेका छौँ। घटनाका विवरणहरू अथवा क्षतिका विवरणहरू हामी दोस्रो चरणमा क्रमशः लिँदै जानेछौँ। यो बिचमा भानुजी फेरि केही सूचना जानकारी।
0: निश्चय नै अब यो रसुवाको स्याफ्रोबेसी र टिमुरे लगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै सरकारले पीडितको उद्धार खोज र राहत कार्यलाई तीव्र बनाएको छ। साथै जोखिमयुक्त क्षेत्र तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ। साथै बाढीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रभाव समेत गरिरहेको छ। बाढीबाट पृथ्वी राजमार्ग, गल्छी नुवाकोट, रसुवा स्याफ्रुपेसी सडक, मुगलिन नारायणघाट सडकमा यात्रा नगराउन पनि आग्रह गरिएको छ। र प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिए लगत्तै सरकारवाला निकायहरूले आफ्ना संयन्त्र परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार खोज र राहतलाई तीव्रता दिएका छन्। जिल्ला स्थित विपद प्राधिकरणले सक्रियता बढाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय लगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका समाचार छन्। साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ। प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिम सहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ। साथै निजी कम्पनीका हेलिकप्टरहरूलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ। अहिले सिंहदरबारमा गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ। साथै प्रधानमन्त्री शाहले सोही सम्बन्धमा केही बेरमा अर्थात् बिहान 11 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बोलाइसक्नु भएको थियो। यसअघि र त्यसपछि विभिन्न निर्देशनहरू पनि भएका छन् र त्यस बमोजिमका कार्यहरू उद्धार र राहतका कार्यक्रमहरू अगाडि बढिराखेको समाचार छन्। र सूर्य अधिकारी हाम्रो चितवन संवाददाता हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ अहिले। सूर्यजी
11: हजुर,
0: चितवनमा यो अब रसुवाको स्याफ्री बेसी उद्गम भएर आइराखेको यो बाढीले अब चितवनमा पनि त्यसले केही सम्भावित क्षति गर्न सक्ने अनुमान छ, त्यहाँको तयारीको अवस्था के छ?
11: अब निश्चय नै अब के अरे भोटेकोसी हुँदै तिर्सुली हुँदै नारी नदी चाहिँ पानीको बाफ चाहिँ बढ्ने निश्चित नै देखिन्छ, अनुमान गर्न सकिन्छ। त्यस कारण पनि त्यहाँ नदी वरपरका नाडी नदी वरपर देवघाट वरपरका बासिन्दाहरूलाई त्यहाँका वडा अध्यक्षहरू त्यहाँको अन्य जनप्रतिनिधि सुरक्षाकर्मीहरूले बिहानैदेखि माइकिङ गर्ने सुरक्षित स्थानमा सार्ने लगायतका कामहरू अहिले पनि भइरहेको अवस्था छ।
0: त्यहाँ नदीको सतह कस्तो देखिन्छ चितवनमा?
11: अहिले नदीको सतह त्यति धेरै बढेको देखिनँ, तर केही सामानहरू बगाएर ल्याएको सामानहरू र नदी अलिकति धमिलो देखिएको छ र के अलिकति केही बढेको हो कि एक दुई इन्च तिन इन्च बढेको जस्तो चाहिँ आभास देखिन्छ। भरै यो वर्षायाम हो, त्यस्तो वास्तै बढेको जस्तो त देखिन्न। तर सामाजिक सञ्जाल अथवा अरूले लाइभ गरे अथवा सामाजिक सञ्जालबाट आएको नागरिकहरूको चाहिँ सूचनाअनुसार चाहिँ फिस्लिङ कटिसकेको अवस्था, मुगलिनमा पनि सतर्क रहनु भन्ने अवस्था र त्यहाँबाट यता हुँदै नारी नदी आउने उच्च सम्भावना रहेको हुनाले सुरक्षाकर्मीहरूले भिडभाड नगर्न, नारीको पुलमाथि मान्छेहरू बस्न नदिन र वरपरका नारी नदी जुन किनारमा चाहिँ 100-200 ठेलाहरू पसलहरू जुन छन् तिनीहरू हटाउने काम चाहिँ कर्मशः गरिरहेको अवस्था छ र त्यहाँ नारी नदीका स्कुलहरू विद्यालयहरू पनि 1 घन्टा अगाडि नै बिदा दिएर के अरे छुट्टी गरेर बिदा दिएर पठाएको अवस्था छ र वडा कार्यालयहरू त्यहाँ रहेका मुख्य वडा कार्यालयहरूको तल रहेका सामानहरू भुइँतलामा रहेका सामानहरू पनि सार्ने तयारी भइरहेको छ, सार्ने क्रम चाहिँ छ सर।
0: हस्, यहाँलाई यो जानकारीको लागि धेरै धेरै धन्यवाद। माथिको जुन विपदले जे जस्तो क्षति पुर्याएको छ रसुवा बाढीले, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कताका साथ गतिविधिहरू अगाडि बढाइराखेको जानकारी दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। अब हामीलाई 1 बजेको समाचारको लागि जोडिन्छौँ। थप विवरणहरू के छन् यो हाम्रो समाचार बुलेटिनमा पनि तपाईँले जानकारी लिनु नै हुनेछ। अहिले एउटा आवश्यक सतर्कता एवं पूर्व तयारीका लागि अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाको एउटा सूचना छ, म यो सूचनापछि यहाँहरूलाई समाचारतर्फ ध्यान आकर्षित गर्नेछु। देशभर मनसुन सक्रिय रहेको अवस्थामा जल तथा मौसम विज्ञान विभागबाट नियमित रूपमा मौसम सम्बन्धी पूर्वानुमान जारी भइरहेको बेहोरा विदितै छ। केही दिनदेखि रसुवा जिल्लाको अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षात भइरहेको छ भने चीनको तिब्बत क्षेत्रमा समेत वर्षात भइरहेको

समुदाय नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू तटीय नदी तटीय क्षेत्रमा अव्यवस्थित कार्यालयहरूले आवश्यक पूर्व तयारी नदी तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्व तयारी एवं सावधानी अपनाउनु हुन एवं जिल्लामा पदयात्रामा रहनुभएका स्वदेशी विदेशी पर्यटकहरूले पदयात्रा गर्दा आवश्यक सावधानी अपनाई पदयात्रामा निस्कनु अघि मौसम सम्बन्धी पूर्व सूचना एवं जानकारी लिनुहुन अनुरोध गरिएको छ। साथै कुनै विपदजन्य घटना घट्न गएमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिइओसी सम्बन्धित स्थानीय तह स्थानीय जनप्रतिनिधि नजिकको सुरक्षा एकाई तथा स्थानीय प्रशासनलाई यथाशीघ्र जानकारी गराउन हुन समेत अनुरोध गरिएको छ भनेर रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जारी गर्नुभएको यो सूचना हो। र अब यसपछि हाम्रो नियमित समाचार बुलेटिनको समय भएको छ। रसुवा बाढी पछिका घटनाहरू त्यसका उद्धार र राहतका कार्यक्रमहरू कसरी अगाडि बढिराखेका छन् भन्ने सम्बन्धी विवरण यो समाचार बुलेटिनमा पनि समेटिनेछ र त्यसपछि यो विशेष प्रसारणमा हामी फेरि जोडिनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। भोटेकोसी नदीमा बिहान अचानक आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनको नदी तट आसपासमा ठूलो क्षति पुर्याएको छ। बाढीले बस्तीहरू बगाउँदा ठूलो क्षति पुगेको अनुमान गरिए पनि यकिन विवरण आउन बाँकी छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतको गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतको लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार, खोज तथा राहतको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। विपदको यस क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभयो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदाङबेले बैठकले भोटेकोसी बाढीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले उपलब्ध सबै साधन स्रोत परिचालन गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको र हालसम्म 8 हेलिकप्टर परिचालन गरिएको जानकारी प्राप्त भएको पनि उहाँले जानकारी दिनुभयो। यसैबीच मन्त्री परिषदको आकस्मिक बैठक अहिले जारी छ। तिब्बततिरबाट रसुवागढीमा आएको बाढीमा परेकाको उद्धारको लागि 5 हेलिकप्टरसहित सुरक्षा निकायका सबै संयन्त्र परिचालन गरिएको प्रमुख जिल्लाधिकारी नरेन्द्र परियारले जानकारी दिनुभएको छ। प्रमुख जिल्लाधिकारी परियारका अनुसार रसुवागढीमा 3 निजी र 2 नेपाली सेनाको हेलिकप्टर उद्धारमा खटिएका छन्। अचानक आएको बाढीले कति क्षति पुर्यायो भन्ने विवरण आइ नसकेको प्रमुख जिल्लाधिकारी परियारले जानकारी दिनुभयो। रसुवादेखि आएको बाढीको कारण नुवाकोटको त्रिशुली बजार आसपासका करिब 60 घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ। बाढी आएको पूर्व सूचना पाए लगत्तै त्रिशुली नदी आसपासका स्थानीयहरू सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद व्यवस्थापनको लागि नेपाली सेनाको टोली परिचालन भएको छ। उक्त नदीमा आज बिहानको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायत क्षेत्रदेखि तटीय क्षेत्रमा क्षति भएको जानकारी प्राप्त हुनासाथ सेनाको टोली परिचालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

0: र स्थित भोटेकोसी नदीमा आज बिहान अकस्मात आएको बाढीले टिम्बुरे स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्रमा खटिएको प्रहरी टोली सम्पर्कविहीन बनेका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोसीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिम्बुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो। अविरल वर्षापछि आएको आकस्मिक बाढीको कारण रसुवाको भोटेकोसी क्षेत्रमा विद्युत उत्पादन प्रसारण तथा वितरण प्रणालीका महत्वपूर्ण संरचनामा क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको छ। बाढीको कारण जनधनसँगै घर सडक पुल तथा विद्युत संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणका अनुसार बाढीका कारण रसुवा भोटेकोसी क्षेत्रमा प्राधिकरणसँग सम्बन्धित विभिन्न जलविद्युत आयोजना प्रसारण संरचना सबस्टेसन तथा वितरण प्रणालीमा क्षति पुगेको छ। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र क्षतिग्रस्त संरचनाको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको प्राधिकरणले जनाएको छ। भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडक खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सडक तथा मुङलिन नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगर आउन भनिएको हो। बाढीको कारण नदीको बहाव बढेको तथा सडक खण्डमा पहिरो कटान र डुबानको जोखिम बढ्न सक्ने भएका सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई ती सडक खण्डमा आवत जावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाको लागि टेलिफोन एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढी प्रभावित क्षेत्रका बासिन्दाको लागि निशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको हो। नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालको लागि दुई दिनसम्म अनलिमिटेड भोइस सेवा प्रतिदिन 2 GB डाटा तथा 50 SMS निशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्न निरन्तर SMS सेवा गराइरहेको छ। चीनको तिब्बतबाट भोटेकोसी र त्रिशुलीमा ठूलो बाढी आएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागको बाढी पूर्वानुमान शाखाले रसुवा र नुवाकोटका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै तटीय क्षेत्रमा जोखिम बढेको जनाएको छ। विभिन्न राजनैतिक दलका शीर्ष नेताले भोटेकोसी बाढीको कारण उत्पन्न विषम परिस्थितिमा नागरिकको जीवन रक्षा र उद्धारलाई प्राथमिकतामा राखेर अघि बढ्न सम्बद्ध निकायलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट यस कठिन घडीमा प्रभावित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढङ्गले अघि बढ्न पार्टीका सम्पूर्ण नेता सदस्य तथा शुभेच्छुकहरूलाई आह्वान गर्नुभएको छ। सभापति लामिछानेले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीको कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताउनु भएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत विपदको अवस्थामा भोटेकोसी त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षति गरेको प्रति दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत भोटेकोसी र त्रिशुलीमा आएको नदीमा बाढीको बहाव बढेकाले रसुवा नुवाकोट धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अपिल गर्नुभएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत रसुवाको भोटेकोसी नदीमा आज बिहान तिब्बततर्फबाट ठूलो बाढी आएको खबरले अत्यन्तै दुखी र चिन्तित भएको बताउनु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा मात्र होइन विश्व स्तरमै अध्ययन र अनुकरणको विषय बनेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले एसिया प्रशान्त प्रसारण विकास संस्था एवं सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरूसँग शीतल निवासमा भएको भेटघाटमा यस्तो बताउनु भएको हो। अब एउटा अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस स्त्री रोग वार्डमा आगलागी हुँदा कम्तीमा 14 नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुरक्षाको कारण नाम नछाप्ने शर्तमा प्रत्यक्षदर्शीहरूले अस्पतालको तेस्रो तलाको स्त्री रोग वार्ड क्षेत्रमा स्थानीय समयअनुसार बिहान 6:40 आगलागी भएको जनाएका छन्। उनीहरूका अनुसार त्यहाँ नवजात शिशुहरूलाई राखिएको थियो। अग्नि नियन्त्रक कर्मचारी, एम्बुलेन्स र प्रहरी घटनास्थलमा पुगेपछि उद्धार कार्य सुरु गरिएको त्यहाँको अस्पताल प्रशासनले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हौस् त नमस्कार।

0: नमस्कार, हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। सम्पूर्ण श्रोताहरूलाई, प्राविधिक कक्षमा रहनुभएका साथीहरूसँगै अहिलेको यो प्रस्तुतिमा सहकर्मी मित्र हरि गिरीका साथमा म पूर्णचन्द्र घिमिरे हार्दिक स्वागत गर्छु। भोटेकोसीको बाढीले अहिले मुलुकमा एक प्रकारले असहज परिस्थिति सिर्जना भएको छ। यो असहज परिस्थितिमा नागरिक दुःखमा परेको समयमा रेडियो नेपाल यहाँहरूको साथमा छ। हामी निरन्तर रूपमा हाम्रा गतिविधिहरू प्रसारण गरिरहेका छौँ। मुलुक कुन अवस्थामा छ, कसरी मुलुक अगाडि बढिरहेको छ र मुलुकले कसरी मुलुकका नागरिकहरूले सहज परिस्थितिमा फर्कन सकिन्छ, त्यसतर्फ नागरिकहरूलाई सचेत रहनका लागि हामीले आग्रह अनुरोध गरिरहेका छौँ। भोटेकोसीको बाढीको सतह एकाएक बढ्यो, किनभने अब यो विपत्ति भन्ने कुरा कुनै सङ्केत गरेर आउँदैन, सङ्केत नगरिकन आउने कुराहरूलाई पनि हामीले सामना गर्नुपर्छ। यो समयमा हामीले धैर्यता गुमाउनु हुँदैन, धैर्य भएर संयम भएर सहज स्थानमा, किनभने नदी तटमा चाहिँ कुनै पनि खतरा आउन सक्ने हुनाले नदी तटका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सर्न हामी अनुरोध गरिरहेका छौँ। नदी आसपासमा रहनुभएका, विशेष गरी भोटेकोसी बहाव क्षेत्रबाट प्रभावित बन्न सक्ने नदी तटका बासिन्दाहरूलाई हामीले सुरक्षित स्थानमा सर्नका लागि हामीले आग्रह अनुरोध गरिरहेका छौँ। सँगसँगै विभिन्न स्थानमा भएका हाम्रा स्थानीय संवाददाता, जनप्रतिनिधिहरू, सुरक्षा निकाय लगायत सम्बद्ध विभिन्न पक्षसँग हामीले कुराकानी पनि गरिरहेका छौँ। हामीले पछिल्लो विवरण अथवा जानकारी यहाँहरूमाझ प्रस्तुत गरिरहेका छौँ। हामीसँग विभिन्न किसिमका सूचनाहरू पनि प्राप्त भइरहेका छन्। अत्यन्त जरुरी सूचना भनेर हामीलाई प्राप्त भएको सूचनामा भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाहरूका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन अनुरोध गरिएको छ। साथै खोज तथा उद्धारका लागि टोल फ्री नम्बर 1234 तुरुन्त सम्पर्क गर्नुहुन, प्रभावित क्षेत्रमा यात्रा नगर्न अनुरोध गरिएको छ। जसलाई अलिकति असहज अवस्थामा हुनुहुन्छ, तपाईँहरू प्रभावित क्षेत्रमा हुनुहुन्छ र तपाईँहरूलाई सङ्कट परिरहेको छ भने आफ्नो हातमा मोबाइल छ, त्यही मोबाइल मार्फत यहाँहरूले मोबाइल मार्फत 1234 यो नम्बरमा यहाँहरूले सम्पर्क गर्नुभयो भने यहाँहरूलाई उद्धारको प्रयत्न हुनेछ। र यदि तपाईँहरू अब नदी बहाव क्षेत्रमा हुनुहुन्छ, कुनै सङ्कट छैन भने यो विपदको अवस्थामा अलिकति नदी तटभन्दा सुरक्षित स्थान, अलि उचो स्थान, अलि उचाइ भएको स्थान कहाँ छ त्यहाँ गएर आफूलाई सुरक्षित राख्नुहोस्। हामी यो अनुरोध, यो आग्रह यो क्षणमा रेडियो नेपाल मार्फत गर्न चाहन्छौँ।
1: यसै क्रममा रसुवाको भोटेकोसी नदीमा आज बिहान आएको जुन बाढीका कारण प्रभावित बनेका नागरिकका लागि नेपाल टेलिकमले निशुल्क सेवा उपलब्ध गराएको छ। टेलिकमका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका प्रभावितलाई 2 दिनका लागि प्रति व्यक्ति प्रतिदिन 50 एसएमएस र प्रतिदिन 2 GB डेटा उपलब्ध गराएको पनि छ। यो जानकारी हो
0: हजुर, सूचना तथा सञ्चार मन्त्रालय मार्फत प्राप्त भएको यो जानकारी हामीले यहाँहरूलाई प्रस्तुत गऱ्यौँ। कोही पनि नागरिक अप्ठ्यारो अवस्थामा हुनुहुन्छ भने यहाँहरूले सम्झनुहोस्, यो समयमा 1234 यो नम्बर यहाँहरू सबैका लागि हो, अथवा आफ्ना साथीभाइ, इष्टमित्र कोही असजिलो अवस्थामा हुनुहुन्छ भने यो सूचना यहाँहरूले पनि प्रवाह गर्न सक्नुहुनेछ। किनभने अहिले सामाजिक सञ्जाल मार्फत हामीले यी दृश्यहरू पनि देखिरहेका छौँ र यी सूचनाहरू पनि प्रवाह गरिरहेका छौँ। रेडियो नेपाल निरन्तर रूपमा यहाँहरूको साथमा छ, यहाँहरूको साथमा छ। हामीलाई निरन्तर रूपमा सुनिरहनुहोस्। हामी कहाँको अवस्था कस्तो छ र कसरी कार्य भइरहेको छ त्यसबारेमा जानकारी गराउने नै छौँ।
1: भोटेकोसी नदीले जुन किसिमको क्षति पुर्याएको छ, विशेष गरी त्रिशुली आसपासका क्षेत्र र नारायणगढ क्षेत्रमा पनि, त्यहाँ पनि धेरै क्षति हुन सक्ने सम्भावनालाई आकलन गरेर सुरक्षा निकाय, जनप्रतिनिधि, त्यस्तै स्थानीयवासीहरूले जुन किसिमको सतर्कता देखाउनु भएको छ, एकले अर्कालाई सहयोग गर्नका लागि हामी आग्रह गर्दछौँ। त्यस्तै गरी एनसेलले पनि 3 दिनका लागि भोइस, एसएमएस र डाटा निशुल्क गरेको जनाएको छ। पूर्णजी
0: हजुर, नेपाल सरकार पूर्ण रूपमा लागिरहेको छ। यहाँहरूले विपद परेको समयमा, आपतकालीन समयमा सम्झने भनेको अभिभावक हो, अभिभावक भनेको सरकार हो। सरकार तिनै तहका सरकारहरू अहिले सक्रिय भइरहेका छन्। यहाँहरूलाई अप्ठ्यारो पर्यो भने नेपाल प्रहरीको 100 अथवा 100 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी 1234 1234 अथवा 1111 नम्बरमा पनि यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। यसरी यो बाढीले गरिरहेको दुःखद अवस्थालाई हामीले धैर्यताका साथ पार लगाउनु छ, किनभने विपद भनेको जीवनमा आउँछ। त्यो विपदलाई हामीले धैर्य भएर, किनभने विपदसँग जोगिन अलिकति चलाखाई पनि गर्नु पर्यो, तर विपदमा आत्तिने होइन, आत्तिएर हामीले गऱ्यौँ भने कुनै पनि काम पुरा गर्न सक्दैनौँ। तसर्थ नदी तटमा रहनुभएका, प्रभावित क्षेत्रमा रहनुभएका आम नागरिकलाई हामी सुरक्षित स्थानमा सर्नका लागि, अथवा म त यो ठाउँमा छु यहाँ नआउला भनेर ढुक्क नहुनुहोस्, किनभने नदी तटमा हुनुहुन्छ भने अलिकति उच्च ठाउँमा, अलिकति उचाइको ठाउँमा जानुहोस् र आफूलाई सुरक्षित राख्नुहोस्। यदि अप्ठ्यारो पर्यो भने हामी निरन्तर रूपमा भनिरहेका छौँ, विभिन्न नम्बरहरू हामीले उपलब्ध गराइरहेका छौँ। सबैभन्दा सजिलो प्रहरीको नम्बर 100 नम्बरमा यहाँहरूले फोन गरेर आफ्नो उद्धारको कुरालाई जारी राख्न सक्नुहुनेछ।
1: यसैमा जुन आपतकालीन हेल्पलाइन नम्बरका लागि पनि हामीलाई केही नम्बरहरू प्राप्त भएका छन् पूर्णचन्द्रजी, होइन, जस्तो सशस्त्र प्रहरी बलको नम्बर 1114 छ, त्यस्तै नेपाल प्रहरीको 100 छ भने एम्बुलेन्सको 102, त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी रसुवाको नम्बर 98514-64422 पनि हामीलाई प्राप्त भएको छ। यी नम्बरहरूमा फोन गरेर यहाँहरूले आफूलाई परेको अप्ठ्यारोहरू पनि राख्न सक्नुहुनेछ र तुरुन्तै उद्धारका लागि सम्बन्धित ठाउँबाट चाहिँ प्रयासहरू पनि हुनेछन्।
0: हजुर, रसुवाको स्याप्रुबेसी र टिमुरे लगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ। साथै जोखिमयुक्त क्षेत्र, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई सरकारले निर्देशन पनि दिइसकेको छ। साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकहरूलाई सुरक्षित स्थानमा सार्नका लागि निरन्तर सूचना प्रवाह समेत भइरहेको छ। बाढीबाट पृथ्वी राजमार्ग, गल्छी, नुवाकोट, रसुवा, स्याप्रुबसी सडक, मुगलिन, नारायणगढ सडकमा यात्रा नगर्न, नगराउन आग्रह समेत गरिएको छ र कतिपय सवारी साधनहरू बाटामा रोकिएको जानकारी पनि प्राप्त भएको छ। तपाईँहरू धैर्य गर्नुहोस्, धैर्य भएर बस्नुहोस्, केही समयपछि यो सहज परिस्थितिलाई, यो असहज परिस्थितिलाई सहजमा बदल्न सकिनेछ। तसर्थ यो समयमा नागरिकले अपनाउने भनेको सबैभन्दा धैर्य हो र धैर्य सँगसँगै आफू यदि अप्ठ्यारो अवस्थामा छौँ भने त्यसलाई पार लगाउन पनि हामीले जुट्नुपर्छ। गाउँपालिका, गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद परिचन,
1: रामप्रसाद जी हुनुहुन्छ अहिले गल्छीबाट। नमस्कार।
2: नमस्ते
1: हजुर, अहिले गल्छीको अवस्था कस्तो छ, अलिकति केही सूचना पाउने यहाँबाट?
2: पानीको बहाव त घटेको छ सर, होइन, तर अब जुन लेदो आएर चाहिँ यो पृथ्वी राजमार्ग लगायत त्यहाँ वरिपरिको घरमा छिरिएको थियो, त्यसले गर्दाखेरि अब मान्छे तत्काल चाहिँ आफ्नो घरमा जान सक्ने अवस्था छैन।
1: हजुर,
2: अनि अब राजमार्ग सुचारू छैन, अब हाम्रो यहीँको आसपासको पनि फोन लागेको छैन। जस्तै मैले हाम्रै कर्मचारी साथीहरू जनप्रतिनिधिलाई फोन गर्न खोजेको, कसैको पनि फोन चाहिँ लागिरहेको छैन। सायद व्यस्त, अब यो टावरको व्यस्तता हो के हो, त्यो भएको भएर अब म जहाँ छु त्यहाँबाट हेर्दाखेरि चाहिँ नि अब राजमार्गको केही खण्ड लेदो भरिएकोले उताको उतै रोकिनु भएको छ, यता काठमाडौँतिर काठमाडौँतिरै रोकिनु भएको छ। मान्छेको हातहाती अहिलेसम्म मैले जानकारी पाएको छैन सर।
1: भनेपछि भौतिक क्षतिको विवरण कस्तो देख्नु भएको छ? तपाईँ त त्यही गाउँपालिकाको नेतृत्व गर्नुभएको छ।
2: नेतृत्व भन्दा पनि म यहाँको इन्जिनियर हो। यहाँ यस्तो छ, यो जुन बैरेनी बजारमा त्यो बाटोको छेउ र घरको खोला नदीको छेउमा जसको घरहरू थियो,
1: हजुर,
2: उहाँहरूको चाहिँ एक तला दुई तला डुबेको र तत्काल घरमा गएर बस्न सक्ने अवस्था छैन। अब हामीलाई चाहिँ यहाँ फेरि म्यासेज के आइरहेको छ भने अहिले अर्को एउटा बाहा पनि आउन सक्छ, सतर्क बस्नु, जहाँ हुनुहुन्छ त्यहीँ बस्नु भनेको भएर अब अहिलेको तत्कालको आवश्यकता भनेको चाहिँ यहाँ जो अहिले तत्काल घरमा जान सक्नुहुन्न उहाँहरूलाई चाहिँ अब अस्थायी भए पनि केही व्यवस्था गर्नुपर्छ भन्ने हो। तर यहाँ समस्या भनेको फोन सम्पर्क कसैको भइरहेको छैन, त्यही हो सर।
1: हजुर, अनि यसमा
0: उहाँहरूलाई स्थानान्तरणको लागि के प्रयास भइराखेको छ त? जस्तो कतिपयको घर पुरिएको कुरा गर्नुभयो यहाँले, होइन, बाढी लेदो पसेको कुरा गर्नुभएको छ, उहाँहरूलाई सुरक्षित स्थानमा सारिएको छ?
2: अब कोही छिमेकतिर बस्नु भएको छ, कोही माथितिर हुनुहुन्छ, अहिले त अब धेरै बेर भएको छैन, बिहान 10 बजेपछिको भएको भएर अहिले त त्यो के उहाँहरू यतै यतै बसिरहनु भएको, तर अब यहाँ त्यही सरसल्लाह गर्न पनि अब मेरो अर्को कर्मचारी साथी अन्त्यै हुनुहुन्छ, उहाँसँग फोनै लागिरहेको छैन, जनप्रतिनिधिहरूसँग पनि फोन लागिरहेको छैन। यहाँ अब चाहिँ हामी अलिकति अलि घुमेर गएर त्यहाँ जनप्रतिनिधिहरूलाई भेटेर के गर्ने कसो गर्ने, अब सुरक्षाकर्मी यहाँ चौकी अब ब्यारेक पनि यहीँ छ, त्यो अब तत्काल केही न केही गर्नुपर्ने हुन्छ।
0: हजुर, पानीको बहाव चाहिँ कस्तो छ, बढिराखेको छ कि स्थिर छ कि घट्दो क्रममा छ कि कस्तो छ?
2: पानीको बहाव घटेको छ सर होइन, तर यहाँ पानीको पानी भन्दा पनि लेदो आएर थुप्रिएको भएर त्यो लेदो चाहिँ जस्ताको तस्तै छ यो राजमार्गमा।
0: भनेपछि अहिले राजमार्ग सुचारु हुन सक्ने अवस्था देखिँदैन, पानीको बहाव घटे पनि त्यो लेदो नपन्छाउँदासम्म राजमार्ग?
2: त्यो त हजुरको राजमार्ग सुचारु त केही घन्टाको लागि हुँदै हुँदैन सर, त्यो किनभने आधा मिटर जस्तो चाहिँ त्यो लेदै थुप्रिया छ कि सर, त्यसलाई पन्छ्याउने पनि।
0: हजुर, जस्तो अब नागरिकहरू त बिचमा अलपत्र पऱ्यो नि, तिनीहरूका लागि अब यहाँहरूबाट केही प्रयत्न हुन्छ कि?
2: हजुर सर, हजुर,
0: जस्तो कतिपय सवारी साधनहरू यहाँहरूको गाउँपालिकामा भित्र एरियाभित्र रोकिएको अवस्था हुनसक्छ, त्यहाँ नागरिकहरू यात्रुहरू अलपत्र पर्न सक्ने अवस्था हुन्छ, उनीहरूको लागि के व्यवस्था गर्न खोज्दै हुनुहुन्छ?
2: अब ठ्याक्कै हाम्रो गाउँपालिका उता 4 नम्बरबाट उता ठिक छ, यता 7 नम्बरबाट माथि ठिक छ, बिचमा चाहिँ म अहिले यस्तो ठाउँमा छु सर, म यता पनि जान सक्दिनँ उता पनि जान सक्दिनँ होइन, त्यो भएको भएर के भइरहेको छ भन्ने कुरा पनि मैले सम्पर्क दिनलाई पनि फोन लगाइरहेको छैन कि सर, मैले ठ्याक्कै त्यो त्यही भएर यस्तै छ भन्न सक्दिनँ।
1: हजुर, जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। गल्छी धादिङबाट अहिले हामीसँग हुनुहुन्थ्यो इन्जिनियर रामप्रसाद पौडेलज्यू, र अहिले हामी यो विशेष प्रत्यक्ष प्रसारणबाट चाहिँ यो बाढीले कतिपय क्षेत्रहरूमा धेरै नोक्सानी पुर्याएको र मानवीय क्षतिहरू पनि गराएका सूचनाहरू हामीले यहाँहरूमाझ दिइरहेका छौँ, र बाढीबाट हामी कसरी सतर्कता रहन सकिन्छ र उद्धारका लागि के प्रयास गर्न सकिन्छ यसका लागि सम्बन्धित निकायसँग पनि हामीले कुराकानी गरेका छौँ। यही क्रममा धादिङबाट हाम्रा रिपोर्टर संवाददाता नवराज छत्कोलेजी अहिले हामीसँग हुनुहुन्छ, नमस्कार यहाँलाई।
0: हजुरजी, तपाईँ कहाँनिर हुनुहुन्छ?
3: म धादिङ जिल्लाको श्री राजमार्ग अन्तर्गत धादिङको गजुरी बजार नजिकै छु।
0: हजुर, त्यहाँ चाहिँ अब यातायातका साधनहरू बिचमा रोकिएका छन् भन्ने कुरा छ, त्यहाँ नागरिकहरूलाई त्यो बिचमा रोकिएका नागरिकहरूलाई कसरी सहजीकरण गरिएको छ, के देखिरहनु भएको छ?
3: खास गरी पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु आदमघाट गजुरी आसपास क्षेत्रहरूमा चाहिँ सवारी साधनहरू रोकिएका छन्, त्यसै त आज पृथ्वी राजमार्गमा सवारीको चाप अत्यन्त कम थियो, त्यो कारणले गर्दाखेरि पनि त्यति धेरै गाडीहरू पृथ्वी हाइवेमा जाममा रोकिएका छैनन्। त्यस्तै गरी धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसीबाट काठमाडौँतर्फ जाने गाडीहरू सबै चाहिँ धादिङबेसीको सिद्धले गाउँपालिका धादिङबेसीतर्फ नै रोकिएको थियो भने, यता गोर्खाबाट आउने गाडीहरू गोर्खाको पारिपट्टि पनि रोकिएका कारणले गाडीको चाप बिहानदेखि कम थियो, अहिले यात्रुहरू मालवाहक गाडीहरू अलिक यात्रुवाहक गाडीहरूभन्दा मालवाहक गाडीहरू अलिक बढी पृथ्वी हाइवेमा कोमा चाहिँ छन्, अहिले अवस्था सामान्य छ।
0: नवराजजी, जस्तो त्यहाँ नागरिकहरू समस्या परेको उद्धार गरेको होइन, कुनै घटनाहरू घटेका त्यस्ता केही जानकारीहरू यहाँलाई प्राप्त भएका छन्?
3: खास गरी पृथ्वी राज के अरे हाम्रो त्रिशुली नदीको बहाव धादिङको धादिङ जिल्लाको गल्छीबाट त्रिशुली नदी सुरु हुन्छ, त्यो त्रिशुली नदी सुरु भइसकेपछि धादिङ क्षेत्रभित्र पर्ने ठाउँमा 3 पुलहरू बगाएको छ, अहिले सबैभन्दा महत्त्वपूर्ण कुरो धादिङ जिल्ला सदरमुकामलाई जोड्ने धादिङको गजुरी गाउँपालिका 2 फुर्के खोलाबाट सिद्ध लेकको 6 नम्बर वडा जोड्ने धादिङबेसी जिल्ला सदरमुकाम जाने फुर्के खोलाको पुल चाहिँ केही बेर अगाडि बगाएको छ, त्यसै गरी गजुरी 5 र सिद्ध लेक 7 जोड्ने घाटबेसीको पुल पनि बगाएको छ भने, गल्छी गजुरी 6 नम्बरबाट सिद्धलेक 7 जोड्ने जहरेको पुल पनि त्रिशुली नदीको माथिको पुल पनि बगाइसकेका कारणले अहिले जिल्ला सदरमुकाम र धादिङ जिल्लाको माथिल्लो भेगसँगको पृथ्वी हाइवेको सम्पर्क पूर्ण रूपले टुटेको छ। धादिङ जिल्लाको क्षेत्र धादिङ जिल्ला क्षेत्रको जुन भूभागभित्र पर्छ त्रिशुली नदी, त्यसमा कुनै मानवीय क्षतिहरू भएका छैनन् भने, महेश दोबान जो गल्छी गाउँपालिकाको महेश दोबानमा पानीको बहाव ठुलो भएका कारणले र गल्छी बजार होचो भएका कारणले महेश दोबानबाट छिरेको पानी गल्छी बजारको आसपास क्षेत्रमा छिरेर अलिकति जलमग्न अवस्था रहेको छ। गल्छी गाउँपालिकाको गल्छी बजार चाहिँ अलिक जलमग्न भएको छ, अन्य भूगोलहरूको सब राजमार्गका भूगोलहरूमा सडक आसपासमा नदी उब्लेको छैन, अहिले केही बेर अगाडिबाट नदीको बहाव अलिक कम भएको छ, र हाम्रो जिल्ला यो जिल्ला सदरमुकामभित्र कुनै पनि ठाउँमा पनि पानीको के अरे पाण्डवीय क्षति छैन।
0: हजुर, जस्तो अब स्थानीय जनप्रतिनिधि अनि प्रमुख जिल्ला अधिकारीसँग यहाँको कतिको समन्वय भएछ, किनभने नागरिकहरू विपदमा परेर होइन अब अलपत्र परेर कुनै दुःखमा अप्ठ्यारोमा परेर उनीहरूले सहायता खोजिरहेको अवस्था हुनसक्छ, उद्धार राहतको काम कसरी भइरहेको छ, यहाँको सम्पर्क भइरहेको छ कि के छ पछिल्लो अवस्था?
3: स्थानीय जनप्रतिनिधि सम्पर्क भएको छ, केही बेर अघि मात्रै मेरो धादिङ जिल्लाको प्रहरी प्रमुखसँग पनि मेरो सम्पर्क भएको थियो, यो पुलको क्षतिको विवरणको जानकारी उहाँले दिनुभएको हो। र बिहानैदेखि खास गरी यहाँलाई जानकारी यहाँ आम मानिसलाई जानकारी गराउनु पर्ने विषय चाहिँ नव भोटेपछि फुटेर त्रिशुली नदीमा बाढी आयो भन्ने सूचनाहरू प्राप्त हुने बित्तिकै धादिङ र आसपासका सबै क्षेत्रहरूमा कालाबजारी नगर्नुहोला, पानी सितैमा वितरण गर्नुहोला, यात्रुहरूलाई अन्य सबै खालको सेवा सुविधाहरू चाहिँ उपलब्ध गराउनु होला भनेर बिहानैदेखि प्रहरीहरूले माइकिङ गरिरहनु भएको थियो। प्रहरीहरूले माइकिङ गर्नुभएको स्थानीय सरकार जो वडा वडा पर्छ बजार क्षेत्र पनि वडाहरूले स्थानीय सरकारहरूले माइकिङ गरेर कालाबजारी नगर्नुहोला, पानी निशुल्क वितरण गर्नुहोला, कुनै पनि चिजको मूल्य वृद्धि नगर्नुहोला, यस क्षेत्रमा रोकिएका गाडीलाई सहज ढङ्गले खानपिन आरबिआरको व्यवस्था मिलाउनु होला भनेर प्रहरीहरूले पनि र स्थानीय सरकारले पनि माइकिङ गरेको र सबै ठाउँमा प्रहरीहरू परिचालित भएका कारणले गर्दा स्थानीय जो गाडीमा रोकिनु भएको यात्रुहरू छ उहाँहरूलाई खाना खुवाउनुको निम्ति त्यति ठुलो समस्या भएको सूचनाहरू प्राप्त भएका छैनन्। अलिकति परिस्थिति सहज भएपछि प्रहरीले गाडीहरू पठाउने कुराको सूचना दिनुभएको छ।
1: यसैमा मैले के थप्न खोजेँ भने यहाँसँग एउटा जिज्ञासा, जस्तो कि जुन चाहिँ भोटेकोसी बढेर आयो र त्यस वरपरका तटबन्ध क्षेत्रहरूमा चाहिँ जुन किसिमको नोक्सानी पुऱ्यायो, क्षति पुऱ्यायो नि, यसको सूचना चाहिँ यस क्षेत्रमा तपाईँले अहिले जानेर रिपोर्टिङ गर्नुभएको छ, त्यो क्षेत्रमा चाहिँ समयमै हुन सकेको अवस्था थियो कि थिएन, यो पनि जानौँ न।
3: समयमै भइसकेको थियो, भोटेकोसी फुटेको सूचना प्राप्त हुने बित्तिकै माथि नदीको बहाव बढेको छ भन्ने सूचना आएपछि स्थानीयहरूले प्रहरीहरूले माइकिङ गरेर नदी तटीय क्षेत्रमा जोडिएका ठाउँहरूको जो त्रिशुली नदी आसन जोडिएका घरहरूका मान्छेले घर खाली गरिसक्नु भएको थियो, लत्ता कपडा सामानहरू निकालिसक्नु भएको थियो, आफू सुरक्षित गन्तव्य बाटोभन्दा मासेर सुरक्षित गन्तव्यतर्फ गइसक्नु भएको थियो। विद्यालय सञ्चालन भइसक्नु लागेको बेलामा सूचना प्राप्त भएका कारणले गर्दाखेरि स्कुलमा विद्यार्थीहरू आउनुभएको थियो। यो बैदेनीको बाईश्वरी माध्यमिक विद्यालय, गजुरीको आदर्श माध्यमिक विद्यालय, विशालता चन्द्रोदय यस्ता विद्यालयहरू पृथ्वी राजमार्गको तल्लोपट्टि र त्रिशुली नदीको माथिपट्टि बिच खण्डमा पर्छ। यी यस्ता विद्यालयहरूका सबै विद्यालयका विद्यालयहरू पनि स्थानीय प्रहरीहरूले स्थानीय चाहिँ जनप्रतिनिधिहरूले बन्द गर्न भनिसक्नु भएको थियो र तटीय क्षेत्रमा रहेका घरका मान्छेहरू घर खाली गर्न सूचनाहरू प्रदान गरिसकिएको देखिन्छ। म जहाँ छु त्यो चाहिँ प्रभावित क्षेत्रभित्र पर्छ, त्रिशुली नदीको नजिकै गजुरी बजारमा छु, गजुरी बजार नजिकै भन्दा अलिकति तल्लोपट्टि 3-4 किलोमिटर तल फुर्के होलाको पुल बगाएको र योभन्दा 1 किलोमिटर माथि चाहिँ यो घाटबेसीको पुल बगाएको, दुईवटा पुल बगाएको बिचको खोलमा म छु। यो चाहिँ वारिपट्टि छु र पारी जाने पुलहरू बगाएको, उता सदरमुकामतर्फ जाने पुल चाहिँ बगाएको हो। यो क्षेत्रतिर प्रहरीले राम्रो माइकिङ गरेर विद्यालयहरू बन्द गर्ने, तटीय क्षेत्रका मान्छेहरूलाई अन्त व्यवस्थापन गर्ने, स्थानीय होटेलहरूलाई चाहिँ खानपिन आरबिआरमा कुनै पनि यात्रुहरू रोकिँदाखेरि कालाबजारी महँगो नगर्नुहोला, आफ्नो चलनचल्तीको रेटमा बिक्री गर्नुहोला र माइकिङ गर्ने कामहरू गरेको यहाँ स्थानीयमा आएर बुझ्दाखेरि प्रश्न पनि देख्न सकिन्छ।
1: यहाँलाई धन्यवाद छ। अहिले हामीले बाढी क्षेत्रहरूमा के कस्तो किसिमको प्रभाव भइरहेको छ यसबारेमा जानकारी दिइरहेका छौँ। यसै क्रममा नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सिमदरबार काठमाडौँले एउटा अनुरोध पनि गरेको छ, स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निशुल्क हटलाइन नम्बर 1115 सम्पर्क गर्नुहुन अनुरोध गरेको छ। त्यस्तै पुनजी तपाईँसँग अर्को सूचना,
0: मसँग नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले अत्यन्त जरुरी सूचना भनेर आम नागरिकका लागि जारी गरेको सूचना छ। भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन अनुरोध गरिएको छ। साथै खोज तथा उद्धारका लागि टोल फ्री नम्बर 1234-1234 तुरन्त सम्पर्क गर्नुहुन र प्रभावित क्षेत्रमा यात्रा नगर्न हुन अनुरोध गरिएको जानकारी हामीलाई प्राप्त भएको छ।
1: त्यसै गरी आपतकालीन अवस्थाका लागि हेल्पलाइन नम्बरहरू पनि हामीलाई प्राप्त भएका छन्, जस्तो कि रसुवा प्रहरीको 98-5-12-54-960, त्यस्तै गरी सहायक प्रमुख जिल्ला अधिकारी नुवाकोटको नम्बर चाहिँ रहेको छ 98-5-12-48-777, त्यस्तै नुवाकोट प्रहरीको नम्बर रहेको छ अर्को 98-5-12-82-380, र त्यस्तै प्रमुख जिल्ला अधिकारी धादिङको नम्बर रहेको छ 98-5-12-477-77। तपाईँहरूले सम्पर्क गर्नुभयो भने आपतकालीन अवस्थाका लागि तपाईँहरूले केही रूपमा उद्धार पाउन सक्नुहुनेछ। तपाईँ जुन ठाउँमा बस्नुभएको छ, जुन अप्ठ्यारोमा पर्नुभएको छ, यी नम्बरहरूमा सम्पर्क गर्नुभयो भने पक्कै पनि सम्बन्धित निकायबाट तपाईँहरूलाई सहयोग पुग्नेछ।
0: हजुर, त्यसै गरी हामीसँग अत्यन्त जरुरी सूचना भनेर नेपाल सरकारका तर्फबाट जारी भएको सूचना छ। भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लामा नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन अनुरोध गरिएको छ। साथै खोज तथा उद्धारका लागि टोल फ्री नम्बर 1234 तुरन्त सम्पर्क गर्नुहुन र प्रभावित क्षेत्रमा यात्रा नगर्नु हुन अनुरोध गरिएको छ। हरिजी, त्यसै गरी अर्को जरुरी भनेर एउटा सूचना प्राप्त भएको छ।
1: एकजना हाम्रो जुन चाहिँ अहिले फोन सम्पर्कमा हुनुभएको छ, एकजना अतिथि गजुरी गाउँपालिका धादिङका अध्यक्ष गणेशलाल श्रेष्ठजी हुनुहुन्छ, उहाँ सम्पर्कमा हुनुहुन्छ। नमस्कार यहाँलाई। हेलो
0: हेलो गणेशजी, नमस्कार। हेलो,
1: गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठज्यू अहिले हाम्रो सम्पर्कमा आउनुभएको थियो, तर अहिले हाम्रो टेलिफोन सम्पर्कबाट उहाँ टुटिसक्नुभएको छ। हामी यसरी नै अन्य खबरहरू पनि लिनेछौँ। तटीय क्षेत्रमा, विशेष गरी नदी तटीय क्षेत्र जहाँ बाढी आएको छ, त्यस क्षेत्रमा हामीले कसरी उद्धार गर्न सकिन्छ, कसरी सतर्कता अपनाउन सकिन्छ, सम्बन्धित निकायहरूले पनि हामीलाई सम्पर्क गर्नुभएको छ र उहाँसँग हामीले कुराकानी गरेका छौँ र उद्धारका लागि हामीले सके जति सूचनाहरू र जानकारीहरू यहाँहरूलाई प्रवाह गरिरहेका छौँ।

0: यसै गरी हामीसँग जरुरी सूचना भनेर आएको छ, रसुवा बाढी अपडेट भनेर चीनतर्फबाट भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण हालसम्म क्षतिको विवरण भनेर आएको छ। त्यसै गरी रसुवा, टिमुरे, स्याप्रुबेसी बजार, क्षेत्रावती बजार लगायतका स्थानहरूमा ठुलो धनझनको क्षति भएको जानकारी प्राप्त भएको छ। त्यस्तै गरी नुवाकोटतर्फ त्रिशुली नदीमा रहेको झरुङ्गे पुल र पक्की पुलहरू बगाएको भन्ने जानकारी प्राप्त भएको छ। त्यस्तै त्रिशुली बजार, ढुङ्गे देवीघाट बजार लगायतका बस्तीहरूमा क्षति पुगेको जानकारी प्राप्त भएको छ। धादिङतर्फको कुरा गर्दा गल्छी गाउँपालिका वडा नम्बर 6 र 1 जोड्ने झलुङ्गे पुल र पक्की पुल र केही भवनहरू बगाएको जानकारी प्राप्त भएको छ। त्यस्तै गरी गल्छी गाउँपालिका स्थित बैरिनी बजार डुबानमा परेको जानकारी प्राप्त भएको छ। गजुरी गाउँपालिका वडा नम्बर 2 फुर्के खोलामा रहेको पृथ्वी राजमार्गलाई जिल्ला सदरमुकाम धादिङ बेसी जोड्ने मलेखु पक्की पुल बगाउँदा सदरमुकाम धादिङ बेसीबाट पृथ्वी राजमार्गतर्फको आवत जावत बन्द भएको जानकारी हामीलाई प्राप्त भयो।
1: यसै क्रममा पूर्णजी अहिले हामीसँग फोन सम्पर्कमा हुनुहुन्छ, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठज्यू, नमस्कार यहाँलाई।
2: नमस्ते नमस्ते।
1: हजुर, हामीले अघि पनि सम्पर्क गर्दै थियौँ, अहिले यहाँ कुन स्थानमा हुनुहुन्छ?
2: म अहिले यहाँ मलेखुको हाम्रो गजुरी गाउँपालिकाको फुर्के खोला भन्ने ठाउँमा छु।
1: हजुर, फुर्के खोलामा अवस्था कस्तो छ? बाढीले चाहिँ त्यहाँ मानवीय क्षति त्यस्तै भौतिक क्षति के कति रूपमा पुर्याएको छ यहाँलाई जानकारी छ होला नि, के कुरा भनिदिनुहोस् न।
2: हामी त्यहाँ गजुरी गाउँपालिका हाम्रो झर्ने हाइवेमा हाम्रो 14-15 किलोमिटर हाइवे पर्छ।
1: हजुर,
2: त्यो अन्तर्गत चाहिँ हाम्रो अहिले मानवीय क्षति चाहिँ भएको अवस्था छैन, मानवीय क्षति भएको छैन। हामीले बिहान 9 बजे हामीलाई चाहिँ खबर हुन्छ अरे, हामीले मार्किङ गरेर अब सबैको त्यो त्रिशुली छेउपट्टिको मान्छेहरूलाई,
1: हजुर,
2: सबैलाई हामीले मासु भित्तापट्टि डाँडातिर लगेर राख्ने काम गऱ्यौँ र त्यहाँ भएको सामानहरू केही सामानहरू चाहिँ सार्ने काम भयो र अहिले हाम्रो चाहिँ गजुरी गाउँपालिका 3 पुल बगाएको अवस्था छ।
1: हजुर,
2: हाम्रो गजुरी गाउँपालिका र सिद्धले गाउँपालिका जोड्ने 3 पुलै हो।
1: हजुर,
2: अहिले 3 पुल र विशेष गरेर त सदरमुकाम जाने पुलै अहिले चाहिँ गएको छ फुर्के खोलाको।
1: हजुर,
2: अब घरहरूमा चाहिँ अब यो फुर्के खोलादेखि लिएर मलेखु भयो अनि बिहानी भयो, हाम्रो अहिले बिहानीमा चाहिँ यो हाम्रो हाइवे चाहिँ अवरुद्ध चाहिँ बिहानीमा चाहिँ हाइवेमै पानी आएर चाहिँ लेदो आएर,
1: हजुर,
2: लेदो धेरै भएर हाम्रो चाहिँ 2 ठाउँमा चाहिँ अहिले बाटो अवरुद्ध छ हाइवे।
1: हजुर,
2: अनि अब भौतिक क्षति धेरै भएको छ, अब
1: मानवीय क्षति हुन सकेको छैन, यसको मतलब मानवीय क्षतिबाट हामी बच्न सफल भएका छौँ। यसैमा मैले के थप्न खोजेँ भने, जस्तो यो जुन बाढीको बहाव निरन्तर चलिरहेको छ कि अहिले अलिकति घटेको अवस्था छ र यसले थप क्षति पुर्याउन सक्ने सम्भावनालाई कतिको आकलन गर्न सक्ने अवस्था छ?
2: अब अहिले थप क्षति हुने अवस्था देखिएको छैन, पानीको बहाव चाहिँ झन् झन् अहिले 30-35% घटिसकेको अवस्था छ।
1: हजुर,
2: र अब अहिले 30-35% घटिसकेको छ, त्यो भएपछि अब थप क्षति हुने देखिँदैन। अब हामीले चाहिँ त्यो हाइवेलाई खुलाउनलाई चाहिँ अब हामीले चाहिँ इक्विपमेन्टहरू प्रयोग गरेर चाहिँ अब हाइवे चाहिँ खुलाउँदैछौँ र 4 बजी हाम्रो गजुरी गाउँपालिकाले विपद व्यवस्थापन बैठक पनि राखेको छु। त्यसमा पनि अझै चाहिँ हामीले चाहिँ विपद व्यवस्थापन बैठक राखेर चाहिँ सबैवटा 4 वटाको चाहिँ विवरणहरू चाहिँ क्षति विवरणहरू चाहिँ सङ्कलन गर्न खोज्दैछौँ हामी।
1: हजुर, यहाँ चाहिँ त गजुरीको स्थानीय तह सरकारको प्रमुख पनि हुनुहुन्छ होइन, समन्वयकारी भूमिका यहाँहरूको पुग्न सकेको छ कि छैन, अर्थात् चाहिँ हामी अन्यलमा पर्यौँ, आपतकालीन अवस्थामा भने जति गर्न सकिएको छ कि छैन भन्ने कुरा के लागिरहेछ यहाँलाई अहिले यो अवस्थामा? सुन्नुभएन, तपाईँ चाहिँ त स्थानीय सरकार प्रमुख हुनुहुन्छ नि, गजुरीको अध्यक्ष हुनुहुन्छ गाउँपालिकाको होइन, अनि तपाईँहरूको समन्वय कतिको पुगेको छ नागरिकहरूलाई क्षतिबाट जोगाउनको लागि, अरू फेरि होइन अरू भावी अरू क्षति हुन नदिनका लागि चाहिँ सतर्कता कसरी अप्नाएको छ स्थानीय सरकारले?
2: हामीले यसो हाम्रो जानकारी हुन्छ र हामीले मार्किङ गऱ्यौँ, हाम्रो पालिका प्रहरीद्वारा मार्किङ गऱ्यो र हामीले गऱ्यौँ र अनि हामीले चाहिँ अब त्यो जुन त्रिशुलीको किनारमा बस्ने घरमा बस्ने मान्छेहरूलाई त्यहाँबाट हटाउने काम गऱ्यौँ।
1: हजुर,
2: हामीले चाहिँ अब चाहिँ सबैलाई चाहिँ हाम्रो गजुरी गाउँपालिका पेजमा अब अध्यक्षको सचिवालयमा सबै ठाउँबाट चाहिँ हामीले जनताहरूलाई गजुरी गाउँपालिका जनताहरूलाई जानकारी गरायौँ। अब अहिले हामी सुरेश साहब र म हाम्रो डेस्क साहबहरू हामी सबै चाहिँ मलेखुमा सँगै थियौँ अहिले भर्खरै।
0: हजुर अध्यक्षज्यू,
2: गाउँपालिका 14-15 किलोमिटर पर्छ, त्यो भागले म सबै ठाउँमा पुग्दैछु।
0: अध्यक्षज्यू,
2: हजुर हजुर,
0: जस्तो अब लेदो छ भन्नुभएको छ, त्यो लेदो पन्छाएर राजमार्ग सुचारू गर्नेतर्फ अब तपाईँहरूको पहल के भइराखेको छ त? पानीको बहाव त 30-35% घट्यो भन्नुभएको छ, अब बहाव घटेपछि त्यो लेदो पन्छाएर बाटामा अलपत्र परेका नागरिकहरूलाई बाटो खुलाउनका लागि त्यहाँका स्थानीय हजुर, त्यसको लागि के पहल भइरहेको छ?
2: अब हामीले अहिले गजुरी गाउँपालिकामा दुई तिन ठाउँमा गाडी चाहिँ रोकेको अवस्था छ। हामीले उहाँलाई खानेपानी व्यवस्थापन चाहिँ मिलबाट चाहिँ सबैलाई बाँडिदिएका छौँ जुन हाम्रो यात्रुहरूलाई। र हाम्रो गजुरी गाउँपालिकामा एउटा जेसिबी छ, हामीले अहिले त्यो जेसिबी परिचालन गरेर चाहिँ अब त्यो जेसिबीले चाहिँ बाटो अवरुद्ध बाटोहरूलाई चाहिँ सुचारू गरी पलमा छौँ हामी।
0: हजुर, जस्तो एउटा जेसिबी छ भन्नुभएको छ, अब एउटा जेसिबीले कति गर्न सक्ला? अरू त्यो स्थानीय निकायसँग अन्य आसपासका ठाउँहरूसँग समन्वय गरेर गर्ने सन्दर्भमा केही पहल भइरहेको छ?
2: होइन, हाम्रो गजुरी गाउँपालिका, मैले तपाईँलाई अहिले पनि भने हाम्रो गजुरी गाउँपालिका 14-15 किलोमिटर हो। मैले गजुरी गाउँपालिका मात्रै कुरो गरिरहेको छ तपाईँसँग। हाम्रो गजुरी गाउँपालिका अहिले सडक अवरुद्ध भनेको चाहिँ एउटा बिहानी पम्प अगाडि चाहिँ झन्झन 2-3 घन्टा लाग्ने, र हाम्रो यो गलौँदीमा चाहिँ 1 घन्टा लाग्ने चाहिँ हाम्रो त्यो हिलो सर्यो भने गाडी सुचारू हुन्छ। हामीले अब 1 घन्टाभित्र हाम्रो गजुरी गाउँपालिका भरिको हामी क्लियर गर्छौँ।
0: हजुर, जस्तो बच्चा र बिरामीहरू छन् होला, उनीहरूको लागि केही सोचिएको छ?
2: अब हामीले यस्तो, अब हामीले बेलुकुमा चाहिँ अब गाडीमा परेको र एउटा रुखमा भन्ने खबर पाउँछ चाहिँ हामीले चाहिँ गृह मन्त्रालयमा चाहिँ हामीले खबर गऱ्यौँ र हेलिकप्टर ल्याउने कुरा भइरहेको थियो। हुँदाहुँदै हाम्रो नेपाली सेनाबाट हामीले उद्धार गऱ्यौँ, त्यो दुईजना उद्धार गरेर अहिले सकुशल छन् उहाँहरू। हामीले अब चाहिँ हाइवे क्लियर गरेपछि अब हाम्रो गजुरीको पनि थप क्षति हुने देखिँदैन, त्यसरी बाढ धेरै घटिसकेको छ। अब हामीले त्यो क्षतिको विवरण चाहिँ सङ्कलन गर्ने कार्य चाहिँ हामी अगाडि बढाइरहेका छौँ।
1: यहाँलाई धन्यवाद छ। यसै क्रममा अहिले हामीले भोटेकोसी नदीबाट सुरु भएको बाढी अहिले चितवन धादिङका विभिन्न क्षेत्रहरूमा चाहिँ जुन किसिमको प्रभावित गराएको छ र त्यसमा उद्धारका लागि जे किसिमको प्रयासहरू भएको छ नेपाल सरकारको तर्फबाट, स्थानीय पालिका सरकार त्यस्तै गरी प्रदेश सरकारले पनि जुन किसिमको प्रयास गरिरहेको छ र स्थानीयवासीहरूले पनि उच्च सतर्कता अप्नाउनका लागि जुन किसिमको उपाय रच्नु भएको छ त्यसका लागि हामीले समन्वय गर्दै सूचना र जानकारी प्रवाह गरिरहेका छौँ।
0: हजुर हरिजी, यतिखेर हामीसँग डिल्लेबहादुर खड्का मुगलिन प्रहरी प्रमुख हाम्रो सम्पर्कमा आउनुभएको छ, उहाँसँग अलिकति जानकारी दिउँ। डिल्लेबहादुरजी।
3: हजुर सर, नमस्कार सर।
0: हजुर नमस्कार, हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। आम नागरिकले यो विपदको बेलामा रेडियो नेपाल सुनिरहनु भएको छ, यहाँ मुगलिनमा हुनुहुन्छ, त्यहाँको अवस्था अहिले कस्तो छ?
3: अवस्था क्रमशः बढ्ने क्रम जारी छ। त्यति अहिलेको अवस्थालाई ठ्याक्कै भन्नुपर्दा हाई लेभलको थ्रेडमा छैनौँ हामी। खोला 5-10 मिटरसम्म माथि बढेको अवस्था छ अहिले।
0: हजुर,
3: र माथिबाट बगाएर ल्याएको गेग्रानहरू फोहोरहरू जम्मै माथि देखिरहेछ, खोला क्रमशः बढिरहेछ। अहिलेसम्म सबैलाई सुरक्षित गर्न सकिएकै छ, सबैलाई सूचना प्रवाह गरेर हामीले सुरक्षित स्थानतर्फ राखेकै छौँ।
0: हजुर, मानवीय र भौतिक रूपमा अहिलेसम्म कुनै क्षति भएको छैन?
3: मुगलिङ, यो मुगलिङ चितवन जिल्ला टच गरिसकेपछि फिसलिङमा एउटा झोलिङ्गे पुलको लट्ठा चाहिँ चुडाएको छ भन्ने खबर आएको छ हामीलाई।
0: हजुर,
3: त्योभन्दा बाहेक अरू मानवीय र भौतिक क्षति अहिलेसम्म हाम्रो यो चितवन जिल्ला टच गरिसकेपछि यो मुगलिङ प्रहरीको कार्यक्षेत्रभित्र त्यस्तो कुनै पनि क्षति अहिलेसम्म भएको छैन।
0: जस्तो अब सवारी साधनहरू त्यहाँ मुगलिनमा रोकिएको अवस्था छ कि होइन, बाहिरबाट आएका सवारी साधनहरू यहाँको कार्यक्षेत्रभित्र रोकिएका नागरिकहरू बिचमा रोकिनु परेको अवस्था छ कि छैन?
3: अहिले हामीले योभन्दा 1.5 घन्टा अगाडिदेखि सवारी साधनहरू मुगलिङमा नरोकेर उता नारायणघाट तर्फबाट आएका सवारी साधनलाई काठमाडौँ पनि नगर नपठाएर आबुखैरी नै डाइभर्ट गरेका छौँ। अब यो खोलाको अवस्था हेरेर आबुखैरी नै डाइभर्ट गरेका सवारी साधनहरूलाई बिस्तारै ल्याउँला, बाटोको अवस्था हेरेर ल्याउने भन्ने तनहुँ जिल्लासँग पनि समन्वय भएको छ।
1: हजुर, यसैमा मैले के थप्न खोजेँ भने अब यहाँ चाहिँ त मुगलिन प्रहरीको प्रमुख भएर काम गर्नुभएको छ, सुरक्षा निकायमा बसेर काम गर्नुभएको छ र निकै चुनौती पनि छ किनकि बाढी बढिरहेको छ, त्यसले क्षति पुऱ्याएको छ, यतातिर अलिकति भनौँ स्थानीयवासीहरूलाई पनि अप्ठ्यारो परेको अवस्था छ भनेदेखि सुरक्षा निकायले जुन किसिमको परिचालन गर्नुपर्ने हो त्यसका लागि संयन्त्र यहाँलाई चाहिँ पुरा भएको अवस्था छ कि छैन? आम नागरिकहरू त्यहाँनिर जो चाहिँ क्षतिमा हुनुहुन्छ नि उहाँहरू चाहिँ आत्तिने अवस्थालाई हामीले कसरी न्यूनीकरण गर्न सकिन्छ, यसबारेमा पनि केही कुरा पाउन?
3: यसबारेमा के छ भने हाम्रो चाहिँ जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि बिहान सबेरैदेखि सूचना प्रवाहदेखि लिएर तयारीको लागि हामीलाई बेला बेलामा निर्देशन भइरह्यो र मोनिटरिङ पनि भइरह्यो। त्यही अनुसार हामीले बिहान 8-8:30 बजेदेखि नै माइकिङ गरेर सबै तटबन्दीय क्षेत्रका मान्छेहरूलाई सूचना प्रवाह गर्दै सबैलाई चाहिँ उठाउन सक्यौँ। र बाँकी समन्वय उद्धारको समन्वयको लागि के अरे सशस्त्र प्रहरी बल नेपाल को टोली पनि आइपुगेको छ 17 नम्बर बाहिनीबाट र यहाँ मुगलिङमा भएको विपद व्यवस्थापन तालिम केन्द्रबाट पनि एक टोली परिचालन भएकै छ र हाम्रो यो मुगलिङ प्रहरी अन्तर्गत फिसलिङ कुरिन्टार जलबिरे जुगेडी र यो मुगलिङको प्रहरी पनि सम्पूर्ण तयारी अवस्थामा छ र अहिले पनि हामी बाटोमै फिल्डमै छौँ।
1: सुरक्षा निकायले उद्धार चाहिँ त गर्छ नि आफूले सकेको आफ्नो संयन्त्र प्रयोग गरेर, तर यति हुँदाखेरि पनि आफै पनि असुरक्षित भएको महसुस भएको होला यहाँहरूलाई पनि, किनकि यहाँहरू चाहिँ त त्रिशुलीसँगै होइन यहाँको कार्यालय छ, फेरि त्यहाँनिर पक्की सडक पक्की पुलहरू पनि छन् होइन, सडकको लागि बनाइएका र यातायातको लागि बनाइएका, त्यसमा केही क्षति पुगेको अवस्था छ कि छैन र यहाँहरू कतिको सुरक्षित हुन सक्नुभएको छ?
3: अहिले अहिले कुनै क्षति कहीँ पुगेको छैन, हामीहरू सबै सुरक्षित महसुस गरिरहेछौँ र हामीले अरू आम जनतालाई पनि सुरक्षित गरिरहेछौँ, बाढीको पनि हेरिरहेछौँ। कतिपय सर्वसाधारणहरू त हाम्रो प्रहरीकै अफिस अलिकति हाइटमा भएको हुनाले यहाँ पनि आएर बस्नु भएको छ, हामीहरूकै अफिसकै उसमा कम्पाउन्डमा ठिक छ। अहिले अहिले मुगलिङले मुगलिङ प्रहरीले भन्नुपर्दा मुगलिङ त्यति हाई थ्रेटमा देखिएको छैन अहिलेसम्म, हामी सबै सुरक्षितै छौँ, कुनै पनि जनधनको क्षति छैन।
0: खड्काजी हो जस्तो यहाँको क्षेत्रमा कति जति सवारी साधनहरू रहेको अनुमान गर्नुभएको छ, यहाँले यो यो क्षेत्र मेरो भित्र पर्छ भनेर भन्नुभएको छ नि, मुगलिनदेखि गजुरीसम्म यो बिचमा कति जति सवारी साधनहरू चाहिँ बिचमा अड्किएको अथवा बिचमा रोकिएको त्यस्तो अवस्था छ?
3: हामीले अड्काएको छैनौँ, तल जुगेडीमै रोके हो, जहाँ थ्रेड छैन त्यो ठाउँमा जुगेडीमै रोके हो, जिल्ला प्रहरी कार्यालयको जिल्ला प्रहरी कार्यालयले निर्देशन दिइसकेपछि हामीले उतै रोके हो, बाटोमा कहीँ पनि गाडी छैन, हामीले आबुखेरी नै डाइभर्ट गरेका छौँ।
0: हजुर हजुर,
1: यहाँलाई धन्यवाद।
3: कहीँ एकाध बिग्रेका गाडीहरू अब देखिन्छन्, त्यो मुगलिङ कुरिन्टार जाने बाटोमा एउटा गाडी दुईवटा गाडी बिग्रेका छन्, यस्तै गरेर यो नानगा जाने बाटोमा पनि दुई तिनवटा गाडीहरू बिग्रेका छन्, त्यो बाहेकका चल्तीका गाडीहरू कुनै पनि रोकेका
0: छन्। हस् खड्काज्यू, यो जानकारीको लागि यहाँलाई धन्यवाद। हस् धन्यवाद।
3: हस् थ्याङ्क यू हजुर।
1: अहिले हामीसँग एउटा सूचना पनि प्राप्त भएको छ, स्वास्थ्य सम्बन्धी कुनै समस्या जानकारी वा सहयोग आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निशुल्क हटलाइन नम्बर 1115 सम्पर्क गर्नुहुन अनुरोध छ भनिएको छ। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सिंहदरबार काठमाडौँबाट हामीलाई यो जानकारी प्राप्त भएको हो। यसै क्रममा एकजना हाम्रो सम्पर्कमा आउनुभएको छ, राजेन्द्र नेउपाने गोर्खा हाम्रा संवाददाता हुनुहुँदो रहेछ होइन, हाम्रा गोर्खा संवाददाता राजेन्द्र नेउपानेजीसँग हामी कुरा गर्दैछौँ। राजेन्द्रजी यहाँलाई नमस्कार। हेलो,
4: हजुर सुन्दैछु म।
1: हामीले बोलेको सुन्दै हुनुहुन्छ यहाँले?
4: हजुर सुन्दैछु।
1: राजेन्द्रजी तपाईँ अहिले गोर्खाबाट कुन स्थानबाट चाहिँ रिपोर्टिङ गर्दै हुनुहुन्छ?
4: म अहिले यो गोर्खाको यो शहीद लखन गाउँपालिकामा पर्छ, यो तल यो मुगलिन नजिकै
1: हजुर
4: यता आँबुखैरेनी साइडमा रहेको छु। यहाँ त्रिशुली नदीमा आइरहेको बाढीको चाहिँ खेतीको विवरणहरू सङ्कलन गर्ने क्रममा म यहाँ आइपुगेको थिएँ।
1: अहिले पछिल्लो अवस्था कस्तो छ?
4: पछिल्लो अवस्था यो जहाँ धादिङको फुर्के खेला खोलाको पुल लगिसके पछाडि तल आउँदाखेरि पनि त्यसरी नै अन्य धेरै पुलहरू भएको र क्षति हुन सक्ने अनुमान गरिएको थियो। यो गोर्खातर्फ आउने बेनीघाट पुललाई पनि कुनै पनि क्षति पुगेको छैन, पानी पुलभन्दा 2 मिटर तल नै बगिराखेको छ र यसै गरी त्यसभन्दा मुनेरपट्टि इसाकामना गाउँपालिका र यो गोर्खाको गण्डै गाउँपालिका जोड्ने फिसलिङ पुल त्यो पुललाई पनि क्षति पुगेको छैन र त्यो पुल नजिकै रहेको झोलुङ्गे पुलमा चाहिँ क्षति पुगेको छ र बाढी अगाडि बढिरहेको छ। यसै गरी यो भुटारमा चाहिँ यो सुपतिशिलो हाइड्रो पावर निर्माणाधीन थियो त्यसलाई पनि कुनै पनि क्षति पुगेको छैन र त्यहाँ बेली ब्रिज थियो त्यो बेली ब्रिजलाई पनि क्षति पुगेको छैन र अहिले बाढी चाहिँ तपाईँको चाहिँ भुटार हुँदै तल्लोतर्फ मुगलिनतर्फ क्रस गरिसकेको छ।
1: हजुर, अनि जस्तो बाढी आएर जुन किसिमको क्षति चाहिँ त्यस क्षेत्रमा चाहिँ पुर्याउन सकेन, यो राम्रो सुखद कुरा यहाँले सुनाउनु भयो र साथसाथै जस्तो बाढी बढ्न सक्ने सम्भावनालाई कतिको आकलन गरिएको छ होइन, कतिपय अब घाम लागेको अवस्था भयो भने फेरि चाहिँ यो जुन चाहिँ जमिन चर्किन सक्दछ र त्यसले थप क्षति पुर्याउन सक्दछ, कतिपय घरहरू बस्तीहरू पनि चर्किएको अवस्था छ कि छैन, के देख्नु भएको छ त्यहाँबाट?
4: त्यो नदी तटीय क्षेत्रमा चाहिँ माथिल्लो क्षेत्रमै पानी आउँदाखेरि अघिल्लो साल आएको बाढी केही लेभलमा पानी आइरहेको छ, पानीको सतह चाहिँ घटेको छैन, पानीको सतह नघटेको कारणले यहाँ जिल्ला प्रशासन कार्यालय प्रहरीका निकायहरू र यो विपदसँग सरकार राख्ने उहाँहरूले सचेत गराइरहेका छन् र मानिसहरूलाई चाहिँ सुरक्षित स्थानमा चाहिँ बस्नको लागि सचेतना गरिएको छ र बाढी चाहिँ पानीको सतह घटी नराखेको कारणले गर्दाखेरि बाढी आउने सम्भावना कायमै रहेको हुनाले उच्च सतर्कता अपनाइएको छ।
1: हजुर, स्थानीय पालिका सरकार अनि सुरक्षा निकायका पदाधिकारीहरू त्यस ठाउँमा पुग्नु भएको होला, समन्वयकारी भूमिका कस्तो देख्नु भएको छ?
4: भर्खरै मात्रै मैले त्यो अति प्रभावित क्षेत्र हुन सक्ने गोर्खाको गण्डकी गाउँपालिका र चितवनको इच्छा कामना गाउँपालिकाका अध्यक्ष ज्यूहरूसँग सम्पर्क गरेको थिएँ। उहाँहरू त्यो बाढीग्रस्त क्षेत्रमै रहनु भएको पाएको छु। यसै गरी गोर्खा जिल्लाका प्रमुख जिल्लाधिकारी तुलसी बहादुर श्रेष्ठसँग सम्पर्क गरेको थिएँ। उहाँहरू पनि आफूहरू उच्च अलर्टमा रहेको र सावधानी अपनाइरहेको र सम्पूर्ण शक्ति परिचालन गरेको बताउनु भएको छ। उहाँहरूको भूमिका अत्यन्त यो चाहिँ तपाईँको चाहिँ सहकार्य रहेको छ, अत्यन्त सराहनीय नै रहेको छ।
0: हजुर, जस्तो बेनीघाट रोराङ गाउँपालिका छ, नदी तटीय बस्तीहरू छन्, ती बस्तीहरूको अवस्था कस्तो छ नि, त्यस सम्बन्धी केही जानकारी पाउनु भएको छ?
4: त्यो नदी तटीय बस्ती नदी माथिबाट आउँदैछ भने पछाडि ती बस्तीहरू माथि सारिसकिएको थियो र केही तपाईँको चाहिँ नदी किनारमै रहेका घरहरू चाहिँ बाढीको चपेटामा परेका छन्। मानवीय क्षति भएको छैन र तल्लो क्षेत्रमा अहिलेसम्म आउँदाखेरि नदी तटमै रहेका केही सानातिना अस्थायी झुप्राहरू बाहेक कुनै पनि ठुलो क्षति भएको छैन भौतिक रूपमा र मानवीय क्षति पनि छैन अहिलेसम्म। यो चाहिँ यहाँका नागरिकहरूले यही अपेक्षा गरेका छन्। यो मुगलिनसम्म बाढी आउँदाखेरि ठुलो क्षति हुन सक्ने आशंका गरिएको थियो। बाढी क्रस भइसकेको छ, मुगलिनको पुलतर्फबाट बाढी अगाडि बढिसकेको हुनाले अब क्षति चाहिँ हुँदैन भन्ने चाहिँ यहाँ विश्वास गरिएको छ। त्यसकै प्रतीक्षामा यहाँका सबै नागरिकहरू चाहिँ बसिराखेका छन्।
0: पानीको बहाव घट्दो छ कि उस्तै छ कि के छ?
4: पानीको बहाव चाहिँ घटिराखेको छैन, समान गतिमै छ र बढेको पनि छैन। यो चाहिँ पानीको बहाव चाहिँ नबढोस् भन्ने पक्षमा यहाँका नागरिकहरू छन्। यो अब यो प्राकृतिक विपत्ति हो, माथिल्लो क्षेत्रमा पानी पर्दा बढ्न सक्ने भयो, यहाँ चाहिँ घाम लागिरहेको छ, पानीको बहाव अहिले बढेको पनि छैन र घटेको पनि छैन, पानीको बहाव घटे हुन्थ्यो भन्ने प्रतीक्षामा यहाँका नागरिकहरू रहेका छन्।
0: हजुर राजेन्द्रजी, तपाईँसँग स्थानीय सरकारका प्रतिनिधिहरू प्रमुख जिल्ला अधिकारीज्यूहरू निरन्तर सम्पर्कमा हुनुहुन्छ नि?
4: हजुर, म निरन्तर रूपमा भर्खरै मात्र मैले गण्डकी गाउँपालिका गोर्खाको र इच्छा कामना गाउँपालिका चितवनको प्रमुख ज्यूलाई फोन गरेर घटनाबारे जानकारी लिएको छु। यसै गरी प्रमुख जिल्ला अधिकारी गोर्खा जिल्लाका तुलसी बहादुर श्रेष्ठ हुनुहुन्छ, उहाँसँग पनि घटनाको बारेमा यो अब यसै कसरी उच्च सतर्कता अपनाइएको छ भन्ने बारेमा निरन्तर जानकारी लिएर सोही आधारमा र आफ्नो स्थलगत अवलोकनको आधारमा म यहाँ रेडियो नेपालबाट यो प्रत्यक्ष प्रसारणमा जोडिराखेको छु र घटनाहरूको बारेमा जानकारी दिइराखेको छु।
0: राजेन्द्रजी,
4: र इन्स्टिट्युटको तर्फ आउँदाखेरि अहिलेसम्म कुनै पनि क्षति नभएको र क्षति नहोस् भन्ने चाहिँ कामना गरिएको छ।
0: राजेन्द्रजी, तपाईँसँग विवरण लिइराख्नु होला, हामी फेरि केही समयपछि जोडिनेछौँ, त्यस्तो केही ताजा अपडेटहरू प्राप्त भयो भने हामीलाई सम्पर्क गर्नुहोला, हामी अन्यथा हामी यहाँसँग फेरि केही बेरपछि जोडिनेछौँ, अहिलेलाई छुट्टिन चाहन्छौँ।
4: हस्, धन्यवाद।
1: यसै क्रममा अहिले मसँग एउटा जानकारी प्राप्त भएको छ, जिल्ला प्रशासन कार्यालय रसोबाट, देशभर मनसुन सक्रिय रहेको अवस्थामा जल तथा मौसम विज्ञान विभागबाट नियमित रूपमा मौसम सम्बन्धी पूर्वानुमान जारी भइरहेको बेहोरा विद्युतीय छ भनिएको छ। त्यस्तै गरी विगतदेखि रोसा जिल्लाको अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको कारणले गर्दाखेरि त्यस ओरपर क्षेत्रमा बस्ने बासिन्दालाई चाहिँ उच्च सतर्कता अपनाउनका लागि अनुरोध पनि गरिएको छ। अनि साथसाथै जुन चाहिँ तटीय क्षेत्रमा भोटेकोसीबाट जुन किसिमको बाढी आएको छ र त्यसले पुर्याउन सक्ने क्षतिका विवरणहरू पनि हामीले प्राप्त गरिरहेका छौँ र त्यस क्षतिलाई अझ बढी हुन नदिनका लागि उच्च सतर्कता अपनाउनका लागि पनि सम्बन्धित निकायले अनुरोध गरेको हामीले जानकारी प्राप्त गरेका छौँ। त्यस्तै गरी पूर्णचन्द्रजी,
0: हजुर, रसुवा बाढीपछि उद्धार खोज तथा राहतलाई तीव्र पारिएको छ र हेलिकप्टर समेत परिचालन भइरहेको जानकारी हामीलाई प्राप्त भएको छ। रसुवाको पछिल्लो अपडेट अनुसार चीनतर्फबाट भोटेकोशी त्रिशुली नदीमा आएको बाढीको कारण हालसम्मको विवरण, रसुवामा भएको क्षतिको विवरण अनुसार टिमुरे, स्याप्रुबेसी बजार, बेत्रावती बजार लगायत स्थानहरूमा ठुलो धनजनको क्षति भएको जानकारी हामीलाई प्राप्त भएको छ। नुवाकोटतर्फको कुरा गर्दा त्रिशुली नदीमा रहेको झोलुङ्गे पुल र पक्की पुलहरू बगाएको जानकारी प्राप्त भएको छ। त्रिशुली बजार, ढुङ्गे, देवीघाट बजार लगायतका बस्तीहरूमा पनि क्षति पुगेको जानकारी प्राप्त भएको छ भने धादिङको गल्छी गाउँपालिका वडा नम्बर 6 र 1 जोड्ने झलुङ्गे पुल र पक्की पुल र केही भवनहरू बगाएको पनि हामीलाई जानकारी प्राप्त भएको छ। गल्छी गाउँपालिका स्थित बैरिनी बजार डुबानमा परेको हामीलाई जानकारी प्राप्त भएको छ। गजुरी गाउँपालिका वडा नम्बर 2 फुर्के खोलामा रहेको पृथ्वी राजमार्गलाई जिल्ला सदरमुकाम धादिङ बेसी जोड्ने मलेकु पक्की पुल बगाउँदा सदरमुकाम धादिङ बेसीबाट पृथ्वी राजमार्गको आवाज जावत बन्द भएको जानकारी हामीलाई प्राप्त भएको छ। हरिजी,
1: त्यस्तै गरी अनि एनसेलले 3 दिनका लागि भोइस, एसएमएस र डाटा निशुल्क गरेको जनाएको छ। यसै गरी प्रभावितहरूको उद्धार, राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशुलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धन सहित ट्याङ्कर काठमाडौँबाट परिचालन गरिएको जानकारी प्राप्त भएको छ। साथै धादिङ, नुवाकोट, रसुवा र चितवनमा उद्धार तथा समन्वयका लागि नेपाल टेलिकमको फोन र डाटा सेवा निशुल्क पनि भएको हामीलाई जानकारी प्राप्त भएको छ। पूर्णचन्द्रजी,
0: हजुर, अत्यन्त जरुरी सूचना भनेर सूचना तथा सञ्चार मन्त्रालयका तर्फबाट यो सूचना जारी भएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन अनुरोध गरिएको छ। साथै खोज तथा उद्धारका लागि टोल फ्री नम्बर 1234 अर्थात् 1234 तुरुन्त सम्पर्क गर्नुहुन र प्रभावित क्षेत्रमा यात्रा नगर्नुहुन अनुरोध गरिएको छ। उद्धार र राहतका लागि यहाँहरूले 1234 अथवा नेपाल प्रहरीको 100 अथवा 1111 4 1 सम्पर्क गरेर यहाँहरूले उद्धारका विषयमा जानकारी लिन सक्नुहुनेछ। नदीको बहाव क्रमशः अगाडि बढिरहेको छ। तटीय क्षेत्रमा रहनुभएका बासिन्दाहरू यहाँहरूले हामीलाई प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ होला, किनभने यो नदीको बहाव तल गइरहेको, मुगलिन आसपास पुगेको जानकारी हामीलाई प्राप्त भएको हुनाले त्योभन्दा तलका बासिन्दाहरू अझ सतर्क रहनुहोस्, किनभने नदीको बहाव आउँदैछ, माथिबाट क्रमशः बहाव घट्दै आएको जानकारी पनि हामीलाई प्राप्त भएको छ।
1: त्यस्तै गरी रसुवाको भोटेकोशी नदीमा आज बिहान भएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि नेपाल टेलिकमले निशुल्क सेवा उपलब्ध गराएको छ। टेलिकमका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका प्रभावितलाई 2 दिनका लागि प्रति व्यक्ति प्रतिदिन 50 एसएमएस र प्रतिदिन 2 GB डाटा उपलब्ध गराएको छ र साथै एनसेलले पनि 3 दिनका लागि भोइस, एसएमएस र डाटा निशुल्क उपलब्ध गराएको छ।
0: रसुवाको स्याप्रुबेसी र टिमुरे लगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ। साथै जोखिमयुक्त क्षेत्र, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्लाधिकारीलाई निर्देशन दिइसकिएको छ। साथै बाढीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह समेत भइरहेको छ। बाढीबाट पृथ्वी राजमार्गको गल्छी, नुवाकोट, रसुवा स्याप्रुबेसी सडक, मुगलिन, नारायणगढ सडकमा यात्रा नगर्न, नगराउन आग्रह समेत गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिए लगत्तै सरकारवाला निकायले आफ्ना संयन्त्रहरू परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन्। जिल्ला स्थित विपद प्राधिकरणले सक्रिय बढाइसकेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासन लगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन्। साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको जानकारी हामीलाई प्राप्त भएको छ। प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिम सहित नेपाली सेनाका 2 हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ। साथै निजी कम्पनीका हेलिकप्टरहरूलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ। अहिले सिंहदरबार स्थित गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको जानकारी प्राप्त भएको छ। साथै प्रधानमन्त्री शाहले सोही सम्बन्धमा केही बेरमा अर्थात् प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक पनि गर्नुभएको जानकारी प्राप्त भएको छ।
1: त पूर्णचन्द्रजी, अहिले हामीसँग मणिष श्रेष्ठ चितवन प्रहरी निरीक्षक हुनुहुन्छ, अहिले हाम्रो सम्पर्कमा आउनुभएको छ, उहाँलाई स्वागत गर्दछु। नमस्कार।
5: नमस्ते
1: हजुर। चितवनको अवस्था कस्तो छ?
5: चितवनको अवस्था अब अलिक समस्या मान्ने छ, अब यता बाढी चाहिँ लगभग यता मुनिङतिर आइपुगिसकेको छ। अहिलेसम्म त्यस्तो मानवीय क्षति भौतिक क्षति भन्ने कुरा चाहिँ आइसकेको छैन, तर हामीले एकदमै अलर्ट भएर चाहिँ कामहरू अलिक गरिरहेको छौँ।
1: हजुर, जस्तो कि स्थानीय वासीहरूले उद्धार चाहिएको छ भने त्यस्तो अवस्थामा चाहिँ हेलिकप्टर आउन सक्ने सम्भावना पनि रहन्छ, त्यस्तो बेलामा चाहिँ केही हामीले सङ्केत दिनुपर्ने अर्थात् स्थानीयवासीले चाहिँ जुन चाहिँ उद्धारका लागि केही सङ्केत पनि गर्न सक्ने त्यस्तो किसिमको जानकारी पनि यहाँलाई प्राप्त भएको छ? कसरी सङ्केत गर्ने भन्ने बारेमा
5: त्यो सम्बन्धमा हामीले कामहरू चाहिँ गरिरहेछौँ। अब एकदमै प्रभावित क्षेत्र कुन कुन हो त्यो कुरा चाहिँ पहिला हामीले त्यो कुरा पोइन्ट आउट गरेर कामहरू गरिरहेछौँ। प्रभावित अत्यन्तै प्रभावित क्षेत्रका जनताहरूलाई हामीले चाहिँ सूचना दिने, जानकारी दिने, त्यहाँबाट चाहिँ हामीले सुरक्षित सन्दर्भ लाने कामहरू चाहिँ गरिरहेछौँ। अनि कुनै त्यस्तो चाहिँ अलि ठुलै क्षति हुन लाग्यो वा चाहिँ थप अब चाहिँ समस्याहरू आउन लाग्यो भने यो नम्बरमा यसरी सम्पर्क गर्नुहोला, हामी यसरी आइहाल्छौँ, तपाईँहरूलाई चाहिँ हामीले सम्पर्क गर्छौँ भन्ने हिसाबले।
1: हजुर, चितवन
5: अहिलेसम्म एकदमै गाह्रो भन्ने कुरा जस्तो आएको छैन, तर हामीले गर्नुपर्ने यो तपाईँको तयारीका कुराहरू, सबै तयारीका कुराहरू हामीले गरिसकेका छौँ।
1: भनेपछि सम्पूर्ण संयन्त्रलाई तयारी गर्नुभएको छ र थप क्षति हुनबाट बचाउनको लागि चाहिँ सुरक्षा निकाय चाहिँ तत्पर छ, यसको मतलब हामीले चाहिँ त्यहाँनिर जुन स्थानीयवासीहरूलाई चाहिँ हामीले ढाडस दिन सक्ने अवस्था रहेको छ?
5: हजुर, एकदम एकदम हामी सबै ठाउँमा प्रभावित क्षेत्रको सबै ठाउँमा हामीले प्रहरी परिचालन गरिसकेका छौँ। जिल्लाभरिको प्रहरीलाई चाहिँ हामीले यो नारायणी तटीय क्षेत्र वरपर चाहिँ परिचालन गरेर जनताहरूलाई चाहिँ हामीले सम्झाइ बुझाइ गर्ने अनि ढाडस दिने, नापिन भन्ने, सुरक्षित ठाउँतर्फ जानको लागि पनि हामीले अनुरोध गर्ने र सहयोग पनि गर्ने काम चाहिँ अहिले हामी गरिरहेका छौँ।
1: यहाँले जुन जानकारी दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद छ। अहिले चितवन प्रहरी निरीक्षक हुनुहुन्थ्यो मणिष श्रेष्ठ, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो र चितवनको अवस्था कस्तो छ भन्ने कुरा हामीले जानकारी राखेका थियौँ र जिज्ञासा राखेका थियौँ, जानकारी लिएका थियौँ। अब हामीले यो बाढीबाट क्षति भएका विवरणहरू 3 बजेको समाचारपछि फेरि हामी सम्पर्कमा रहनेछौँ र विभिन्न सरकार निकायसँग हामीले सम्पर्कमा रहेर त्यहाँ

0: नमस्कार, हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई यो रसुवाको बाढीपछि निरन्तर प्रत्यक्ष प्रसारण मार्फत यहाँहरूलाई बाढी पछाडिको उद्धार र त्यसको व्यवस्थापन सँगै यसको क्षतिका बारेमा यहाँहरूलाई निरन्तर जानकारी गराइरहेका छौँ। रसुवामा बाढीपछि नेपाली सेनाको उद्धार तथा विपद व्यवस्थापन टोली परिचालन भएका छन्। रसुवा स्थित भोटेकोसी नदीमा आज बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद व्यवस्थापन टोली परिचालन गरिएको छ। बाढीबाट टिमुरे स्याप्रुबेसी लगायत क्षेत्रमा नदी तटीय क्षेत्रमा क्षति पुगेको जानकारी प्राप्त भएपछि खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर त्रिशुली पुगेका छन्। त्यस्तै त्रिशुलीस्थित जिल्ला अस्पताललाई आवश्यक सहयोग पुर्याउन नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम पनि एमआई 17 हेलिकप्टरसहित परिचालन भएको छ। अहिले हामी यहाँहरूलाई यो रसुवामा आएको बाढीपछि जुन खालको चाहिँ विपद सिर्जना भएको छ, यसमा नदी तटीय क्षेत्रमा कस्तो अवस्था छ त्यहाँको, र त्यसमा चाहिँ विपद र उद्धारको व्यवस्थापन कसरी भइरहेको छ, र तलपट्टिको तटीय क्षेत्रमा यसको सुरक्षाको जुन अवस्था कस्तो छ, त्यसमा कसरी तयारी गरिराखिएको छ, यो विषयमा यहाँहरूलाई प्रत्यक्ष रूपमा रेडियो नेपाल मार्फत प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। यसको व्यवस्थापन र यसको उद्धारको बारेमा यहाँहरूलाई जानकारी गराइराखेका छौँ। अहिले चाहिँ यो धुन्थे र त्रिशुली स्थित ब्यारेकबाट चाहिँ उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ। यसै गरेर गजुरी स्थित 6 नम्बर बाइनी अड्डाबाट विपद व्यवस्थापनमा दक्ष जनशक्ति समेत प्रभावित क्षेत्रमा परिचालन गरिएको नेपाली सेनाले जनाएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य पनि भइरहेको छ। अहिले हामीसँग यो पछिल्लो विपद व्यवस्थापन, यसको उद्धार र विपद व्यवस्थापन सन्दर्भमा चाहिँ नेपाली सेनाले कसरी समन्वय गरिरहेको छ, उद्धारमा कसरी खटिरहेको छ, यो विषयमा चाहिँ हामीसँग नेपाली सेनाको तर्फबाट चाहिँ यहाँहरूसँग त्यहाँ भइरहेको अवस्थाको बारेमा जानकारी लिने प्रयत्न गरिरहेका छौँ।
1: हेलो, रसुवामा आएको बाढी पहिरोको कारण ठुलो धनजनको क्षति भएको छ, त्यहाँ मात्र नभएर त्यस आसपासका क्षेत्रमा पनि क्षति भएका समाचारहरू आएका छन्। त्यसको लागि सुरक्षा निकायका तिनै अङ्गहरू परिचालित गरिएको छ, सरकारले पनि तदारुकता साथ काम गरिरहेको छ, र त्यस्ता विभिन्न किसिमका निर्देशनहरू पनि सरकारले दिइरहेको छ। जति बेला जहाँ अप्ठ्यारो पर्छ त्यति बेला त्यहीँ कसरी उद्धार गर्न सकिन्छ, राहतका कार्यक्रमहरू कसरी अगाडि बढाउन सकिन्छ भन्ने किसिमले काम गरिरहँदाखेरि यस कार्यमा नेपाली सेनाको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। अहिले रसुवा र त्यस आसपासको क्षेत्रको अवस्था के छ, त्यो बारेमा बताइदिनु न।
2: अब यो विशेष गरी नेपाली सेनाले यो हवाई उद्धार र अर्को जमिनबाट पनि फौज परिचालन भएर सम्बन्धित क्षति भएका इलाकाहरूमा उद्धारको कार्य गरिरहेको अवस्था छ।
1: हजुर,
2: हालको अवस्थामा नेपाली सेनाको 6 वटा र सिभिलियन अथोरिटीको 8 वटा गरेर 14 वटा हेलिकप्टरहरू त्यो प्रभावित क्षेत्रमा यो रेस्क्यु कार्यहरू गरिरहेका छन्। हालसम्म 25 जनाको चाहिँ उद्धार गरिसकेको अवस्था छ, र यो विशेष गरेर उद्धार गरिएकोमा टिमुरे, स्याप्रुबेसी, मैलुङ र त्रिशुली इलाकाबाट चाहिँ विभिन्न बाढीमा फँसेका व्यक्तिहरूको चाहिँ उद्धार भएको छ। त्यसै गरी नेपाली सेनाले त्रिशुलीको मैथिली क्याम्प जुन सैन्य तालिम केन्द्र पनि हो, त्यहाँ चाहिँ सर्जन डक्टर सहितको एउटा मेडिकल 20 जनाको मेडिकल टिम काठमाडौँबाट बिहान गएर त्यहाँ मेडिकल उपचार पनि प्रदान गरिरहेको अवस्था छ।
1: हजुर, अब यहाँहरू बिहानैदेखि उद्धार राहतको काममा खटिराख्नु भएको छ, खास गरेर रसुवा क्षेत्रमा मात्र नभएर मैले अगाडि पनि भने आसपासका क्षेत्रमा जहाँसम्म त्यो नदी बगेर जान्छ त्यो क्षेत्रसम्म पनि यसको प्रभाव रहेको अवस्थामा अहिलेसम्म मानवीय क्षतिका घटनाहरू के कति आएका छन्, केही जानकारी छ यहाँलाई अहिलेसम्म?
2: अहिलेसम्म चाहिँ यो सम्बन्धमा हामीले यो जुन तथ्याङ्क सङ्कलन गर्ने कार्य गरिरहेको अवस्था छ, र यसको लागि नेपाल सरकार बाट यो नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूलाई तैनात गरेको अवस्था छ। मुख्य गरी चितवन, धादिङ, नुवाकोट, रसुवा र काठमाडौँबाट फौजहरू त्यो प्रभावित क्षेत्रहरूमा उद्धार कार्यको लागि तदारुकताका साथ आइरहेका छन्।
1: त्यहाँको घटनाको प्रकृति हेर्दाखेरि कस्तो देखिन्छ सर? खास नियमित रूपमा आउने वर्षाको कारणले यो भएको देखिन्छ या कुनै चाहिँ हाम्रो जलवायु परिवर्तनका कुराहरू छन् त्यसले गर्दाखेरि त्यस्तो किसिमको देखिन्छ त्यो क्षतिको अवस्थालाई हेर्दाखेरि अथवा यो के देखिन्छ?
2: अब यसको बारेमा चाहिँ विस्तृतमा जानकारी आइसकेको अवस्था छैन, म जानकारी आएपछि यहाँहरूलाई खबर गर्नेछु।
1: नेपाली सेनाले त्यहाँ भएका व्यक्तिहरू, अठारमा परेका व्यक्तिहरूको उद्धारको काम पनि गरिरहेको छ, कहाँ कहाँ राखेको छ, कसरी कसरी लैजाँदैछ र घाइतेहरूको अवस्था के छ, घाइतेहरूलाई कहाँ लगिएको छ?
2: मुख्य गरी नेपाली सेनाले रसुवाको धुन्चे
1: हजुर
2: र त्रिशुलीको जुन मैथिली क्याम्प छ त्यहाँ राखेर चाहिँ विभिन्न घाइतेहरूको चाहिँ उपचार भइरहेको अवस्था छ भने, यो सँगसँगै नेपाली सेनाका यो जुन बाढीबाट प्रभावित हुने अन्य जिल्लाहरूमा पनि यो हामीले बिहानै यो चाहिँ अलर्ट जारी गरिसकेका थियौँ। सोही अनुसार चितवन, धादिङ लगायतका जिल्लाहरूबाट पनि फौजहरू चाहिँ परिचालन भएको अवस्था छ।
1: सडकहरू अवरोध हुँदाखेरि पनि उद्धार गर्न कठिनाई भएका समाचारहरू आइरहेका छन् भने अर्कोतर्फ केही व्यक्तिहरू यो नदीको बहावमा फँसेका कुराहरू अथवा घरको छतमा बसेका कुराहरू, टापुहरूमा बसेका कुराहरू पनि आइरहेका छन्। कसरी राहत उद्धारको कुराहरू भइरहेका छन्?
2: अब यो यसको लागि यो गृह मन्त्रालयमा सम्बन्ध नेपाली सेना लगायत सम्बन्ध सबै निकायहरूले चाहिँ एकीकृत ढङ्गबाट कार्य गरिरहेको अवस्था छ र यसको लागि म यहाँलाई के जानकारी गराउँ भने, यो कुनै पनि ठाउँमा कुनै पनि व्यक्तिहरू फस्नु भएको छ भने सम्बन्धितबाट कुनै पनि जानकारी प्राप्त भएमा हामीहरूलाई खबर गर्न पनि म अनुरोध गर्दछु।
1: हस्, धन्यवाद सर। अहिले हामीले कुराकानी गऱ्यौँ नेपाली सेनाका प्रवक्ता राजुराम बस्नेतसँग। खास गरेर जुन रसुवामा आएको बाढी हो, भोटेकोसीमा आएको बाढी, त्यसले पुर्याएको क्षति र त्यसको लागि नेपाली सेनाले कसरी काम गर्दैछ भन्ने सन्दर्भमा हामीले कुराकानी गऱ्यौँ। अर्जुनजी, अरू केही समाचार आएको कुराहरू छन् तपाईँसँग?
0: भर्खरै एउटा सूचना प्राप्त भएको छ, यो चाहिँ चिनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुँदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन हुन अनुरोध छ भन्ने खालको एउटा सूचना आएको छ। यो चाहिँ नेपाल बाढी सूचना जल तथा मौसम विभागले भर्खरै जारी गरेको सूचना हो। यसबाट हामी के बुझ्न सक्छौँ भने, अझै पनि चिनतर्फ चाहिँ जुन खालको अहिले जुन विपद सिर्जना भयो, चिनतर्फबाट आएको चाहिँ जुन बाढीले चाहिँ अहिले जुन नदी तटीय क्षेत्रमा भोटेकोसी र त्रिशुलीको नदी तटीय क्षेत्रमा जुन खालको चाहिँ जोखिम छ, त्यो जोखिम अझै पनि कायमै रहन सक्छ, कायमै रहेको छ र अझै चाहिँ ताल पुरा नखोलिएको भन्ने खालको एउटा सूचना आएको छ। यसले चाहिँ हामी अझै पनि सजग हुनुपर्ने अवस्था चाहिँ देखिएको छ।
1: अर्जुनजी, यही बिचमा अहिलेको चाहिँ राहत उद्धार कार्यमा सशस्त्र प्रहरीले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। सुरक्षा निकायका तिनै अङ्गहरू यसमा परिचालित छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्की हाम्रो टेलिफोन सम्पर्क हुनुहुन्छ। प्रदाजी, स्वागत छ कार्यक्रममा।
3: धन्यवाद।
1: एउटा दुःखद घटना भएको छ, खास गरेर रसुवाबाट सुरु भएको अथवा तिब्बतबाट सुरु भएर रसुवा हुँदै आएको जुन बाढी छ, यसले गर्दाखेरि ठुलो धनमालको क्षति गरेको छ। यसको लागि राहत उद्धार कार्यमा सशस्त्र प्रहरी बल पनि लागिरहेको छ, कसरी काम गर्दै हुनुहुन्छ? अहिलेसम्मको अपडेट के छ यहाँलाई बताइदिनु न।
3: अहिले धन्यवाद। वास्तवमा यो बाढीले यहाँहरूले पनि अपडेट गराइरहनु भएको छ, ठुलो क्षति गरेको पूर्वानुमान हामी आकलन गर्न सक्छौँ। यसको अहिले राहत उद्धारमै खटिरहेको छ हाम्रो सहायता प्रहरीको तर्फबाट। ओभरअल यो प्रभावित भएका जिल्ला र प्रभावित हुन सक्ने धादिङ लगायत चितवन सहितका जिल्लाहरूमा टोलीहरू परिचालन भइसकेको छ। काठमाडौँ उपत्यकाबाट पनि हेलिकप्टर मार्फत र स्थल मार्गबाट गाडीमा पनि खटिनु भएको छ। ओभरअल हाम्रो अहिले 1100 भन्दा बढी जनशक्तिहरू यसमा परिचालन हुनुभएको छ। त्यो 1100 मध्ये एउटा स्वास्थ्य कर्मीहरूको कन्सल्टेन्ट डाक्टर, वरिष्ठ डाक्टर सहितको 4 डाक्टर साहब, स्वास्थ्य कर्मीहरू सहितको टोली नुवाकोटको लागि सक्यो त्यो सम्भव भयो भने उहाँहरू रसुवा जानुहुन्छ, नभए नुवाकोट बेस भएर काम गर्नुहुन्छ। उहाँहरू यहाँबाट काठमाडौँबाट प्रस्थान गरिसक्नु भएको छ।
1: हजुर,
3: हामीले त्यहाँ खोज तथा उद्धारको लागि 3 कुकुर सहितको टोली पनि पठाइसकेका छौँ र 5 ड्रोन पनि हामीले पठाइसकेको अवस्था छ।
1: अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि व्यक्तिहरू नदीको बिचमा फसेका अथवा उद्धार गर्नुपर्ने अवस्था छ कि छैन, के पाउनु भएको छ यहाँहरूले? यहाँसँग रिपोर्टिङ के छ?
3: उद्धार गर्नुपर्ने अवस्थाहरू बिचमा हामीलाई विभिन्न सूचनाहरू आएको थियो, त्यो सूचनाहरू हामीहरूले आदान प्रदान गरेर खोज तथा उद्धारका लागि मार्फत उद्धारहरू भएको छ। काठमाडौँ नै हेलिकप्टरले उद्धार गरेर 4 व्यक्तिहरू काठमाडौँ ल्याइसकेको जानकारी छ हामीलाई। र जो हामीलाई प्राप्त भएको उद्धार गर्नुपर्ने फसेका व्यक्तिहरूको विषयमा हेलिकप्टरहरू आवश्यक मात्रामा परिचालन भएर उद्धार भएको हामीलाई जानकारी छ र खोज तथा उद्धार अहिले नियमित रूपमा जारी छ। अब यसको अहिले प्रारम्भिक रूपमा सबै चिजहरू भन्न सक्ने अवस्था छैन, मैले सरलाई यति भने।
1: अहिलेसम्म केही व्यक्तिहरू सम्पर्कमा नआएको र सुरक्षाकर्मीहरू पनि सम्पर्कमा नआएका कुराहरू आइरहेका छन्?
3: हो, हाम्रो अब केही सुरक्षाकर्मीहरू ड्युटीमा खटिनु भएको सुरक्षाकर्मीहरू सम्पर्कमा नआएको विषय हामीलाई पनि जानकारी प्राप्त भएको छ।
1: हजुर,
3: हामी यसमा डिटेल विषय त्यहाँ कुनै पनि सम्पर्क नहुने र हेलिकप्टर लिएर जाँदाखेरि त्यहाँ हेलिकप्टर पनि ल्यान हुन सक्ने अवस्था नभएको कारणले गर्दाखेरि सम्पूर्ण विषय अहिले प्रष्ट गर्न सक्दिनँ। तर हाम्रा कर्मचारीहरू जो बिहान सम्पर्कमा हुनुहुन्न थियो त्योमध्ये 5 सम्पर्कमा हुनुभएको छ, 4 हाम्रा कर्मचारीहरू अहिलेसम्म सम्पर्कमा ल्याउन सकिएको छैन, हामी सम्पर्कमा ल्याउने कोसिस गरिरहेछौँ। हिजो
1: हुन्छ सर, समय दिनुभयो, यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्र बहादुर कार्की। खास गरेर रसुवाबाट सुरु भएको जुन भीषण बाढी पहिरो थियो त्यसले गर्दाखेरि पुर्याएको क्षतिका विषयमा हामीलाई जानकारी गराउनको लागि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो। अर्जुनजी, अरू केही अपडेट आएको छ कि यहाँसँग?
0: हजुर, अहिले चाहिँ यो जुन प्रभावित क्षेत्रमा चाहिँ सहयोग माग्नको लागि सशस्त्र प्रहरी बलको 11-14 यसै गरेर नेपाल पुलिसको 100 र एम्बुलेन्स 102 सम्पर्क गरेर यहाँहरूले सहयोग लिन सक्नुहुन्छ। यो जरुरी जुन फोन नम्बरहरू छ यसमा यहाँले राखेर सम्पर्क गर्न सक्नुहुन्छ। अहिले भने हामीले फेरि पनि कुराकानी गर्ने क्रममा स्थानीय र प्रभावित क्षेत्रका व्यक्तित्वसँग कुराकानी गर्ने क्रममा चाहिँ अहिले हामी लक्ष्मी आचार्यलाई जोड्दैछौँ। उहाँले चाहिँ यो बाढी प्रभावित र उद्धारका लागि चाहिँ जुन समन्वय गर्ने यो आग्रह गर्दै हुनुहुन्छ। लक्ष्मी आचार्यज्यू,
4: हजुर,
0: अहिले कहाँ हुनुहुन्छ, के छ?
4: हामी चाहिँ यो के अरे छिपिटार भन्ने ठाउँमा छौँ, त्यो छिपिटारमा छौँ, अक्करे र सोलेको बिचमा।
0: हजुर,
4: हामी 11 टोली छौँ, घरको छतमा कहीँ जान नसक्ने अवस्थामा छौँ, उता बाहिर निस्केर जान सक्नेहरू असुरक्षित ठाउँमा गएर बस्नुभएको छ, अब नआउन नसक्नेहरू यहीँ थिचिएर देखा देख नसकेर पनि यहीँभित्रै दबिनु भएको छ। हामी सात 11
0: यहाँले यो जरुरी नम्बर छ नि पुलिसको 100 अनि 102 111-114 पनि यहाँले सम्पर्क गर्न सक्नुहुन्छ। लक्ष्मीजी, यहाँ चाहिँ अलिक चाहिँ संयमित हुनुहोस्, यहाँले चाहिँ अलिक सुरक्षित रहनुहोस्। पक्कै पनि
4: जस्तो नै भन्नु पर्यो, अरू सबैको आफ्नो अगाडि सबै बगाएर लगाएको देखेर पुरिँदाखेरि त
0: हजुर
4: पनि हामीलाई पनि यहाँबाट बस्नु पाए यति समय 5 त वेटिङमै नै भयो, कति
0: लक्ष्मीज्यू अलिक नातिनुहोस्। यहाँले चाहिँ यो 11-14 नम्बरको चाहिँ प्रहरी यो सशस्त्र प्रहरी बलको उद्धार टोलीको नम्बर छ
4: होइन,
0: लक्ष्मीज्यू अहिले तपाईँ कहाँनिर हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, अलिकति जानकारी गराउन सक्दै सुनिरहनु भएको छ उहाँहरूले उद्धार गर्न सक्नुहुन्छ।
4: होइन त्योबाट अलिकति यसमा बिचमा छौँ हामी, सताइसे भन्ने ठाउँ नै पुग्नु परेन छिपिटार भन्ने ठाउँमा छौँ। तिनवटा घर अर्को नै छ माक्लोपट्टि साइडमा, तल भैँसे साइडपट्टि होइन माक्लोपट्टि साइडमा, एउटा घरमा तिनजना छौँ, एउटा घरमा सातजना छौँ, एउटा घरमा एकजना एघारजना चाहिँ। हामीलाई सक्नुहुन्छ भने यतिलाई चाहिँ बताइदिनुहोस्, अरू नरहने रहनु भएन, अरू सुरक्षित ठाउँमा घर बस्ने बसिसक्नु भयो।
0: हजुर हजुर लक्ष्मीजी, पक्कै पनि यहाँ चाहिँ उता टोलीहरू चाहिँ सक्रिय हुनुहुन्छ यहाँलाई
4: भन्ने जति हामीले सबैजनालाई गरि नै सक्यौँ, गरिरहनु भयो भनिरहनु भयो, आफ्नो मान्छेहरू पनि त्यहाँ बसिरहनु भयो भनिरहनु भयो, तर यहाँनिर एउटा हेलिकप्टर तलैबाट आएर पनि फेरि रसापट्टि गएर फेरि उतैबाट आयो। हामीले उहाँको नबचाउनु भन्न खोजे होइन, बरु हामीलाई उहीँसम्म पुर्याउन सक्नु भएन भने सुरक्षित स्थानमा ओह्राल दिएर फेरि फर्काउँदा पनि केही फरक परेन, त्यति मात्रै हाम्रो आग्रह हो।
0: हजुर यहाँले
4: स्कुल यही यो चण्डेश्वरी स्कुलपट्टि साइडमा अथवा टारपट्टि कतै लडेर छोडिदिँदा पनि हुन्छ, हामी निस्किन सक्ने अब समय छैन, त्यही भएर हो।
1: अर्जुनजी, खास गरेर यस्तै धेरै घटनाहरू भएका छन्, हामीले सशस्त्र प्रहरी बलको प्रवक्तासँग पनि कुराकानी गरेका थियौँ, उहाँले चाहिँ यस्ता कुनै राहत गर्नुपर्ने उद्धार गर्नुपर्ने व्यक्ति छन् भने हामी गर्छौँ भन्नुभएको थियो। पक्कै रेडियो सुन्नुभएको छ, नभए पनि हामीले पनि यी कुराहरू सूचनाहरू प्रवाह गर्न सक्छौँ। लक्ष्मीजी पक्कै पनि यहाँका सूचना हामी प्रवाह गर्छौँ, किनभने नेपाल सरकारले
4: हजुर
1: नेपाल सरकार नै राहत उद्धारको लागि तत्पर छ र यस कार्यमा पक्कै पनि सम्बन्धित निकायबाट
4: सबै बुढाबुढी मान्छेहरू लिएर बसिरहेछौँ। हामी पाँचजना बुढाबुढीहरू हुनुहुन्छ, अनि हामी जम्मू एउटा घरमा देखा देख्दै यहाँ घरमा एउटा के अरे भाइ हुनुहुन्न, दिदी मात्रै बचाउन सफल भएन, एउटा घरमा दिदी हुनुहुन्न, भिनाजीहरू हुनुहुन्छ, त्यस्तो त्यस्तो भएर सबै आफ्नै आफ्नैहरूको मार बसिरहेको छु।
0: हुन्छ लक्ष्मीज्यू, यहाँको बारेमा पक्कै पनि जानकारी भयो, यहाँको बारेमा चाहिँ हामी पनि प्रयत्न गर्छौँ, हामी सम्पर्क हामी हाम्रो तर्फबाट पनि यहाँलाई सम्पर्क गर्छौँ। यहाँले पनि यो नेपाल पुलिसको 100 यहाँले पुनः फोन गरेर फेरि जानकारी गराउन सक्नुहुन्छ। एउटा फोन नम्बर चाहिँ यो रसुवा पुलिसको चाहिँ यहाँले टिपेर पनि उहाँ फेरि सम्पर्क गर्न सक्नुहुन्छ। यहाँसँग नम्बर छैन भने रसुवा पुलिसको नम्बर चाहिँ 98-5-12-54-960 रहेको छ, यहाँ पनि यहाँले सम्पर्क गर्न सक्नुहुन्छ 98-5-12-54-960, यसमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
4: हुन्छ
0: हुन्छ यहाँको हुन्छ लक्ष्मीज्यू, यहाँको यो एकदम समयभित्र रहनुहोला, जुन खालको चाहिँ विपद सिर्जना भएको छ यसबाट नातिकन आफ्नो ठाउँमा रहनुहोला।
1: हुन्छ हुन्छ हुन्छ लक्ष्मीजी, हामी पनि यसमा सहयोग गर्छौँ, तपाईँहरू पनि फोन गर्नुहोस्। यो अवस्थामा यस्तो कठिन अवस्थामा सबै मिलेर अगाडि बढ्नु पर्छ, यहाँले समय दिनुभयो, यहाँलाई धन्यवाद। अर्जुनजी वास्तवमै अहिले पनि रसुवा लगायत आसपासका क्षेत्रमा जहाँ चाहिँ प्रभावित क्षेत्र हो त्यहाँ अहिले पनि व्यक्तिहरू विभिन्न ठाउँमा चाहिँ फँसिरहेका छन्, उहाँले उद्धार गर्नुपर्नेछ। हामीले चाहिँ इभन अगाडि सुरक्षा निकायसँग पनि कुराकानी गरेका थियौँ, उहाँले पनि सम्पर्क भयो जति हामीले उद्धार गरेका छौँ भन्नुभएको थियो। पक्कै पनि यो कुरा उहाँले पनि सुन्नुभयो होला, नभए हामीले पनि यसमा चाहिँ सहयोग गर्नुपर्छ। खास गरेर सरकारले आपतकालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने पनि निर्णय गरेको छ। आज बसेको विपद परिषदको आकस्मिक बैठकले खास गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतले नुवाकोट रसुवालाई 1-1 करोड र धादिङलाई 50 लाख पठाउने निर्णय भएको हामीलाई जानकारी गराउनु भएको छ। अहिले पनि सरकारले विभिन्न ठाउँमा कसरी उद्धार गर्न सकिन्छ, कसरी राहत दिन सकिन्छ, कसरी विपदलाई व्यवस्थापन गर्न सकिन्छ भनेर काम गरिरहेको अवस्था छ। अर्जुनजी
0: मुकुन्दजी, अहिले पनि जुन प्रभावित जिल्ला प्रशासन कार्यालय, त्यहाँका जिल्ला प्रहरी कार्यालय लगायत जुन सरकारी निकायबाट चाहिँ राहत र उद्धारका लागि खटिरहनु भएको छ र त्यसमा कसरी सावधानी अपनाउने, त्यसबाट कसरी उद्धार गर्ने भन्ने विषयमा चाहिँ प्रयत्न भइरहेको छ। यस क्रममा चाहिँ जिल्ला प्रशासन कार्यालय चितवनले एउटा सूचना जारी गरेको छ, विपदजन्य घटनाका कारण चाहिँ सडकमा अवरोध भई यात्रुहरू फँसेको अवस्थामा चाहिँ उद्धारको लागि सम्पर्क गर्न सके आपतकालीन नम्बरहरू भनेर चाहिँ जुन खालको नम्बरहरू चाहिँ प्रवाह गरेको छ। अहिले चाहिँ यहाँहरूले जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, रेडियो नेपाल सुनिराख्नु भएको छ, यहाँ चाहिँ विपदमा पर्नु भएको छ, यहाँलाई सहयोग र उद्धारको आवश्यकता परेको छ भने यहाँले तत्काल नेपाल प्रहरीको 100, त्यसै गरेर ट्राफिक प्रहरीको 103 र सशस्त्र प्रहरीको 1141, यसै गरेर विपद उद्धारका लागि चाहिँ 1149 नम्बरमा चाहिँ यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ अहिले आपतकालीन सम्पर्क नम्बर भनेर यसमा द्रुत गतिमा चाहिँ यहाँहरूको रेस्पोन्स गर्न चाहिँ सरकार लागि परेको छ। जिल्ला प्रहरी त्यसै गरेर जिल्ला प्रशासन यहाँहरूको उद्धार र राहत सहयोगको लागि चाहिँ तत्पर रहेको छ। त्यो खालको परिस्थिति सिर्जना भइसकेपछि यहाँहरूलाई उद्धार गर्न चाहिँ नेपाल प्रहरी त्यसै गरेर जिल्ला प्रशासन र सरकारी तर्फबाट चाहिँ सक्रियता देखाइरहेको अवस्था छ। अहिले चाहिँ यहाँहरूले सहज तर्फबाट चाहिँ समन्वय गर्न सहज होस् भन्ने हिसाबले चाहिँ सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिसिन्हाले जुन निर्देशन दिनुभएको छ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई, यो चाहिँ रसुवा स्थित भोटेकोसी नदीमा चाहिँ आएको बाढीबाट प्रभावितहरूको लागि चाहिँ टेलिफोन नम्बर, एसएमएस तथा इन्टरनेट सेवा चाहिँ निशुल्क गर्न जुन निर्देशन दिइसकेपछि अहिले त्यो खालको निशुल्क सेवा सञ्चालन भएको छ। यसले चाहिँ नेपाल टेलिकमले सो क्षेत्रमा चाहिँ बासिन्दाको लागि चाहिँ दुई दिनसम्म अनलिमिटेड भोइस सेवा चाहिँ दिइरहेको छ। थप जानकारी मुकुन्दजी।
1: अर्जुनजी, यसैबीच उद्धारको पर्खाइमा रहेकाहरूले आफू बसेको ठाउँमा आगो बालेर धुवा निकाली सङ्केत गर्न विपद जोखिम न्यूनीकरण प्राधिकरणले सूचना पनि गरेको छ। खास गरेर अहिले त्यहाँ चाहिँ टेलिफोन सम्पर्क नहुन सकेको अवस्था हुनसक्छ, त्यसैले पनि एउटा सङ्केतको लागि पनि यो भनेको हुनसक्छ। यसैबीच मौसमविद सौहार्द जोशी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। जोशी, स्वागत छ कार्यक्रममा। यो रसुवामा एकाएक बाढी आयो, त्यो पनि भीषण बाढी, त्यसले ठुलो धनजनको क्षति गरेको छ। अहिलेको अवस्थामा यो प्रारम्भिक सङ्केत गरिएको थियो कि एकाएक आएको हो, यो जलवायु परिवर्तनको प्रभाव हो या के देखिन्छ?
2: यसमा चाहिँ हामीले चाहिँ हाम्रो हिम शाखाले चाहिँ रेगुलर चाहिँ माथिल्लो भेगको, तिब्बत तथा नेपालको भेगको चाहिँ हिमतालहरूको चाहिँ रेगुलर मोनिटर चाहिँ गर्छ। तर यो आजको हेर्दाखेरि यो चाहिँ अकस्मात आएको चाहिँ यो चाहिँ हिम पहिरो वा ग्लफ भनौँ न, हिम पहिरो हिमताल फुटेर आएको हो कि भन्ने चाहिँ हाम्रो प्रारम्भिक आकलन छ।
1: हजुर।
2: त्यसबाहेक चाहिँ अब हाम्रो एउटा टोली चाहिँ यसको के कारणले आएको हो र यो सम्बन्धित रिपोर्ट अध्ययन बनाएर आज सकेसम्म आज साँझ अथवा भोलिसम्म यो प्रतिवेदन चाहिँ सार्वजनिक गर्ने।
1: के देखिन्छ सर, यस्ता घटनाहरू योभन्दा अगाडि पनि भएको थिए एकाएक भाव नेपालको सन्दर्भमा कुराकानी गर्दाखेरि?
2: गत वर्ष मात्रै यही ठाउँमा यही तिब्बत हाम्रो रसुवागढी भन्दा माथिल्लो तह भेगबाट चाहिँ हिमताल छोटो समयमा बनेको हिमताल पग्लिएर चाहिँ गत वर्ष पनि मनसुनमै एकचोटि बाढी आएको हो।
1: हजुर।
2: त्यस लगत्तै हामीले त्यो क्षेत्रको लामो समयदेखि रहेका हिमतालको रेगुलर मोनिटरिङ चाहिँ गरिराखेका थियौँ र यो यसमा चाहिँ अब ट्रान्सबाउन्ड्री इस्यु बढी जस्तो देखेर अब तिब्बतको सूचना चाहिँ हाम्रोमा आउन भनौँ न केही समय लाग्ने भएर चाहिँ त्यो गत वर्ष ल्याग भएको देखेको थियो र अब यो वर्ष पनि यो हामीले गरिरहेको रेगुलर मोनिटर गरिरहेको भन्दा अब केही फरक आयो कि भन्ने छ। अब यसको प्रतिवेदन चाहिँ साँझसम्म दिने प्रयास चाहिन्छ।
1: अहिले त अहिलेसम्मको अवस्था एउटा भयो, अबको मौसम कस्तो छ? फेरि पनि त्यहाँ उद्धारका कामहरू गर्नुपर्नेछ, राहतका कामहरू गर्नुपर्नेछ, त्यहाँको अवस्था एकदमै भयावह छ, वर्षा हुने सम्भावना छ छैन के देखिन्छ?
2: हजुर, त्यो क्षेत्रमा अब आजको दिनमा भन्नुहुन्छ भने यो बिहानदेखि वर्षाजन्य विपद चाहिँ देखिँदैन।
1: हजुर।
2: तर अब खास हामीले चाहिँ आकलन गरेको चाहिँ आज साँझबाट चाहिँ एउटा सिस्टम आएर चाहिँ त्यो क्षेत्रमा चाहिँ वर्षा हुने चाहिँ थियो।
1: हजुर।
2: त्यस कारणले हाम्रो आकलन चाहिँ साँझ वर्षा भएर त्यो हिसाबले खोलाको बहाव बढ्ने भन्ने हिसाबले हाम्रो प्रिलिमिनरी आकलन थियो र हामीले बिहान त्यही अनुसार त्यो क्षेत्रमा चाहिँ ओरेन्ज पनि गराएको थियौँ, होइन, रातो लाउने डेन्जर लाउने काम चाहिँ सुन्तला कलर गराएको थियौँ। तर अब भइदियो भन्दाखेरि चाहिँ त्यो ग्लफ अथवा हिमताल विस्फोटन जन्य चाहिँ भइदियो र अब आज साँझ र राति चाहिँ पानी पर्ने सम्भावना प्रबल छ त्यो क्षेत्रमा।
1: हजुर।
2: र अर्को कुरो चाहिँ अब एनडिआरआरएमए हाम्रो विपद व्यवस्थापन प्राधिकरणलाई सम्पर्क भए अनुसार चाहिँ अझै पनि त्यहाँ चाहिँ केही ड्रेन आउट हुन त्यहाँको पानी चाहिँ अझै बाँकी रहेको र त्यसले चाहिँ दोस्रो वेभ दोस्रो आउन सक्ने सम्भावना रहेको भन्ने चाहिँ जानकारी प्राप्त भएको छ। सोही अनुसार चाहिँ हामीले माथि रसगढीबाट तल्लो तटसम्म चाहिँ सम्पूर्णमा एसएमएस चाहिँ पठाइसकेर फेसबुकमा अपडेट गरेका छौँ।
1: हजुर।
2: त्यस हिसाबले चाहिँ अब विपदमा लाग्ने अब सम्बन्धित व्यक्तिहरूलाई पनि अरूले चाहिँ अझै पनि एकदम सावधानी अप्नाउनु पर्ने देखिन्छ।
1: रसुवामा रसुवाको मौसमको बारेमा यहाँले बताउनुभयो, त्यो सँगै त्यो आसपासका क्षेत्रहरू छन् नि, गोर्खा, धादिङ, नुवाकोट, चितवन, काठमाडौँ पनि यससँग जोडिएका छन्। यहाँको मौसम के छ 24 घन्टाको?
2: 24 घन्टाको अब साँझ भनौँ न, आज साँझ र भोलि बिहानसम्म चाहिँ वर्षा मध्यम वर्षा जस्तो मध्यमदेखि कुनै ठाउँमा चाहिँ अलि भारी वर्षाको आकलन थियो, हिजो पनि थियो, अब आज पनि हाम्रो आकलन वर्षाको छ। त्यस कारणले अब वर्षाले चाहिँ उद्धारमा कठिनाइ आउन सक्ने चाहिँ त्यो सम्भावना देखिन्छ। हालाकि यो विपद चाहिँ वर्षाजन्य नभएकोले अब यो विपदमा चाहिँ यसको रोल नभए पनि अब उद्धार तथा खोज कार्यमा चाहिँ केही
5: अप्ठ्यारो आउँछ कि भन्ने जस्तो लाग्छ।
1: हुन्छ, हामीलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो मौसम विज्ञान विभागका मौसमविद सौहार्द जोशी। अर्जुनजी, खास गरेर उहाँले चाहिँ त्यहाँको मौसमको विषयमा जानकारी गराइदिनु भयो, रसुवा र आसपासको क्षेत्रमा मौसम कस्तो छ र यो बाढी आउनुको कारण पनि के थियो, पूर्वानुमान गरिया थियो कि थिएन भन्ने विषयमा मौसमविद सौहार्द जोशीले जानकारी गराउनु भएको छ। यहाँ चाहिँ के अपडेट छ अरू?
0: हजुर मुकुन्दजी, अहिले चाहिँ यो जुन रसुवा बाढी पछाडि चाहिँ कसरी त्योमा विपद सिर्जना भयो यो एउटा कुरा रह्यो, तर अर्को चाहिँ यसबाट चाहिँ हामी कसरी सुरक्षित रहने भन्ने सन्दर्भमा चाहिँ बढी सोच्नु पर्ने अवस्था आएको छ। अहिले चाहिँ एउटा सूचना, नेपाल बाढी सूचना जल तथा मौसम विभागले एउटा सूचना जारी गरेको छ। यसमा चाहिँ चीनतर्फबाट चाहिँ प्राप्त सूचना अनुसार भनेर एउटा सूचना जारी गरिएको छ। यसमा चाहिँ नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध गरेको छ। यसले के देखाउँछ भने अझै पनि यो विपद टरिसकेको अवस्था छैन, हामी जहाँ सुरक्षित रहन सक्छौँ सकेसम्म सुरक्षित स्थानमा रहौँ र आफू चाहिँ जुन तटीय क्षेत्रमा छौँ भने अझै पनि सुरक्षित स्थानमा रहनको लागि चाहिँ आग्रह गरिएको छ। अझै पनि विपद चाहिँ टरिसकेको अवस्था छैन, त्यसैले यो सूचना जारी गरेको छ, हामीले यसलाई ध्यान दिनुपर्छ। अर्को चाहिँ हामी यो विपद सिर्जना भइसकेपछि उद्धारको पर्खाइमा छौँ, सबैतिर एकसाथ उद्धार हुन नसकेको अवस्था पनि रहन सक्छ। यसमा चाहिँ हामी कसरी उद्धार रहने भन्ने सन्दर्भमा चाहिँ एउटा यो विपद जोखिम प्राधिकरणले सूचना दिएको छ। यसमा चाहिँ हामीलाई कसैलाई उद्धार गर्न आवश्यक परेको छ, हामी कतै फँसेको छौँ, सम्पर्क पनि भएको छैन भने यस्तो अवस्थामा हामीले उद्धारको पर्खाइमा रहेको अवस्थामा चाहिँ आफू बसेको ठाउँमा आगो बालेर धुवाँ निकाली सङ्केत गर्न पनि आग्रह गरिएको छ। हामीले सकेसम्म नेपाल प्रहरीको 100, ट्राफिक प्रहरीको 103, सशस्त्र प्रहरीको 1141 र विपद उद्धारको 1149 सम्पर्क गरौँ। यदि हामीसँग सम्पर्क गर्ने अहिले अवस्था त्यो रहेन भने यहाँहरूले चाहिँ आफू बसेको ठाउँमा चाहिँ आगो बालेर धुवाँले सङ्केत गर्न आग्रह गरिएको छ। हामी त्यो यहाँहरूलाई हामी पनि आग्रह गर्छौँ। मुकुन्दजी,
1: हजुरजी, अब हामीले सुरक्षा निकायका कुराहरू गऱ्यौँ, स्थानीय जनप्रतिनिधिका कुराहरू गऱ्यौँ, प्रशासनिक निकायका कुराहरू पनि गऱ्यौँ। यसै गर्दै गर्दाखेरि जनप्रतिनिधिहरूले कसरी काम गरिराख्नु भएको छ? रसुवा जिल्लाबाट निर्वाचित सांसद मोहन आचार्य हाम्रो टेलिफोन सम्पर्क हुनुहुन्छ। मान्यजी, स्वागत छ कार्यक्रममा।
6: यहाँलाई धन्यवाद।
1: खास गरेर आज रसुवाबाट भएको एउटा भीषण बाढीले गर्दाखेरि यो सम्बन्धित प्रभावित क्षेत्रमा धेरै असर पुगेको कुराहरू आइरहेका छन्, हामीले पनि देखिरहेका छौँ, अपडेट गरिरहेका छौँ। यो कुरा गर्दै गर्दाखेरि अहिले रसुवामा कति क्षति भयो, यहाँ त त्यहाँको जनप्रतिनिधि पनि हुनुहुन्छ, के कति अपडेट छ बताइदिनु न।
6: अहिलेसम्मको अवस्थामा मानवीय क्षति कति भयो भन्ने अझ अनुमान गर्न सक्ने अवस्था छैन।
1: हजुर,
6: आइरहेछ धेरै कुराहरू उद्धारका लागि। अब रसुवामा अहिलेको अवस्थामा चाहिँ बाढी खासै अहिले खोला आफ्नै साइजमा गएको छ।
1: हजुर,
6: तर धेरै नै तटीय क्षेत्र, यो त्रिशुली भोटेकोशीको क्षेत्रमा तटीय क्षेत्रहरूमा चाहिँ धेरै क्षेत्रहरू चाहिँ तपाईँको वासआउट गरेर लिएर गएको छ। यसमा धेरै मानव क्षति हुनेको साथसाथै भौतिक क्षतिहरू ठुलो मात्रामा भएको छ। यो मलाई जहाँसम्म लाग्छ यो लास्ट इयरको अनुपातमा यो धेरै ठुलो आएको छ। मलाई जहाँसम्म लाग्छ यो शताब्दीकै ठुलो बाढी आएको मैले अनुमान गरेको छु। त्यसले गर्दा त्यहाँ लसेसको त यति ठुलो लस छ कि अब राहतका कुराहरू गरिरहेछौँ। मलाई जहाँसम्म लाग्छ अब नेपाल सरकारको विभिन्न अङ्गहरूसँग सामान्य प्रधानमन्त्रीसँग विगत मिटिङमा राख्ने कुराहरूदेखि लिएर गएर पर्सनली फेरि यो जुन ठाउँहरूमा भएको छ त्यो ठाउँका मान्यहरूसँग बैठक हुँदै गर्दा प्रधानमन्त्रीसँग सबै कुराहरू अपडेट गरेका छु। सबभन्दा ठुलो समस्या र सहमा के छ अहिले भन्दाखेरि सडक सञ्चालनलाई रुट टुटेका छन्। एक ठाउँबाट अर्को ठाउँमा जान गाह्रो छ। हामीसँग एयरलिफ्ट गरेर उद्धार गर्नुदेखि बाहेक हामीसँग विकल्प छैन। त्यसको लागि नेपाल सरकारको विभिन्न अङ्गहरूमा कुराकानी हुँदै त्यही अनुसारै कामहरू भइरहेछन्। अझ कतिपय कुराहरू सब यो धेरै ठाउँमा बाढी आएका कारणले गर्दा र उहाँको धादिङ क्षेत्रहरूमा भएको हुनाले यो चाप बढी भएर नेपाल सरकारले आफ्नो यता सके सक्ने उद्धार टोलीहरू चाहिँ प्रयोग गर्नुभएको छ। तर रसुवा जिल्लाको चाहिँ भौगोलिक अवस्था कठिन भएका हुनाले उद्धारमा अझ कठिनाइहरू चाहिँ त्यहाँ छ, त्यहाँको साथीहरूलाई कठिनाइ भइरहेछ।
1: हजुर, यहाँसँग केही बेर अगाडि फोन हुँदाखेरि यहाँले चाहिँ म विपदको बैठकमा छु, सम्मान्य प्रधानमन्त्रीसँगै छु भनिराख्नु भएको थियो। खास गरेर त्यहाँको राहत उद्धारको लागि बैठकमा के कुराहरू भयो, कसरी अगाडि बढ्दैछ बताइदिनु न।
6: नेपाल सरकारले प्रम्प्टली एक्सन लिनुपर्ने कुराहरू सबै निर्णय गरेर अगाडि बढ्ने भएको छ। त्यो निर्णय अनुसार कार्यान्वयन भएर हुँदै गर्दा धेरै राहतहरू हुन्छ र जनताले लाभ पाउँछन् भन्ने फेरि बुझाइ छ। निर्णय अनुसार कामहरू अगाडि काम भयो त्यति नै राम्रो हुन्छ भने मैले बुझाएको छु भन्छ। त्यसले चाहिँ उहाँले गर्नुभएको छ सङ्कट पालिकाहरू सङ्कट क्षेत्र घोषणा जहाँ चाहिँ मोस्ट इफेक्टिभ छ नेपाल सरकारले सङ्कट क्षेत्र घोषणा गरेका छ। त्यसले गर्दा यी चिजहरूमा यसले गर्दा चाहिँ काम गर्नु सजिलो हुन्छ, आउने दिनहरू पनि सजिलो हुन्छ भने मेरो अनुमान छ।
1: हजुर हुन्छ, हामीले समय दिनुभयो, यहाँलाई धन्यवाद।
6: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो रसुवाबाट प्रतिनिधित्व गर्ने मान्य सांसद मोहन आचार्यज्यू। खास गरेर त्यहाँको अवस्था के छ, उहाँले चाहिँ केही बेर अगाडि मात्रै सम्माननीय प्रधानमन्त्रीलाई भेटेर त्यहाँको विषयमा जानकारी गराएको र चाहिँ उहाँले चाहिँ विगतको बैठकमा सँगै के कुराहरू भए, उहाँले चाहिँ रसुवाको समस्याहरू के हुन्, कसरी उद्धार राहत गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको कुरा बताउनु भयो अर्जुनजी।
0: हजुर मुकुन्दजी, पक्कै पनि सरकार यो विपद पछाडि यसको उद्धार र राहतको कार्यक्रम अगाडि बढाउनको लागि सक्रिय रहेको छ। भर्खरै मात्रै जुन हामीले त्यहाँको बारेमा जानकारी गरायौँ, जुन नदी तटीय क्षेत्रमा जुन खालको चाहिँ विपद सिर्जना भएको छ, त्यसपछि त्यसमा कस्तो अवस्था छ, त्यसमा राहत र उद्धारका लागि कसरी अगाडि बढिरहेको छ सरकार भन्ने सन्दर्भमा पनि कुरा गऱ्यौँ। अहिले चाहिँ जुन त्यहाँको राहत उद्धारको सन्दर्भमा भइरहेको कुराकानीसँगै त्यहाँ चाहिँ जतिसक्दो चाँडो त्यो विपदबाट उद्धार गर्नको लागि चाहिँ सक्रियता देखाइराखेको छ सरकारले पनि। त्यसमा चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ बिहानै मात्र रसुवामा आएको भीषण बाढीपछि चाहिँ उद्धार र राहत गर्नको लागि चाहिँ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलाई परिचालन गर्न चाहिँ जुन निर्देशन दिइसक्नु भएको छ, त्यसअनुसार त्यहाँ चाहिँ जुन उद्धारका लागि चाहिँ प्रहरी जनशक्तिहरू चाहिँ परिचालन भइसकेको छ। यसै गरेर जुन सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीले चाहिँ विपद व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको, त्यसै गरेर मेडिकल टोली, नेपाल स्काउट तथा रेडक्रस लगायतका निकायहरूसँग चाहिँ आवश्यक समय नगरी उद्धार तथा राहत कार्यमा अघि बढाउने निर्देशन दिनुभएको थियो। त्यसअनुसार अहिले चाहिँ त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको चाहिँ जुन सक्रियतापूर्वक चाहिँ त्यहाँ चाहिँ उद्धार गर्ने कार्यहरू भइरहेको छ। यस सन्दर्भमा चाहिँ जुन तटीय क्षेत्रमा बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नको लागि चाहिँ त्यहाँ चाहिँ जुन प्रभावित जिल्लाका जिल्ला अधिकारीहरूले चाहिँ आफ्ना त्यहाँका सबै संयन्त्र प्रयोग गरेर जतिसक्दो त्यहाँका विपदमा फँसेका व्यक्तिहरूलाई चाहिँ उद्धार गर्न चाहिँ लागिरहनु भएको छ। यसै गरेर त्यहाँ चाहिँ अब हेलिकप्टरहरू चाहिँ तयारी अवस्थामा राखेर त्यहाँले हेलिकप्टर मार्फत चाहिँ जुन फँसिरहेको र अरू कुनै पनि विकल्पबाट चाहिँ उद्धार गर्न नसकिएको अवस्थामा चाहिँ हेलिकप्टर मार्फत पनि उद्धार भइरहेको छ। यस क्रममा चाहिँ त्यहाँ फँसिरहेको जनताहरूलाई, त्यहाँका नागरिकलाई कसरी उद्धार गर्ने, त्यो सन्दर्भमा पक्कै पनि त्यहाँका स्थानीय सरकार, केन्द्रीय सरकार र विपदसँग सम्बन्धित सबै पक्षहरू चाहिँ सक्रिय रूपमा चाहिँ लागिरहेको छ। यहाँहरूले चाहिँ यो जुन विपदको यो घटनामा चाहिँ यहाँले जति सक्दो चाँडो आफूलाई उद्धारका लागि चाहिँ अपिल गर्नको लागि नेपाल प्रहरीको 100, ट्राफिक प्रहरीको 103, यसै गरेर सशस्त्र प्रहरीको 1141 र विपद उद्धारको 1149 तत्काल यहाँले सम्पर्क गरेर यहाँहरू चाहिँ आफ्नो जुन अवस्थामा हुनुहुन्छ त्यसको बारेमा जानकारी गराएर त्यहाँबाट उद्धारको सहायता लिन सक्नुहुन्छ। र अघि पनि यहाँहरूलाई हामीले जानकारी गरायौँ, कुनै पनि स्थानमा यहाँले रेडियो सुन्ने अवस्था रहेको छ भने यहाँले चाहिँ हामीलाई सुनिराख्नु भएको छ। यो अवस्थामा चाहिँ यहाँहरू आफूले चाहिँ उद्धारको सङ्केत गर्नको लागि चाहिँ आफू बसेको ठाउँमा चाहिँ आगो बालेर धुवा निकालेर चाहिँ सङ्केत गर्न पनि जुन विपद प्राधिकरणले एउटा सङ्केत गर्न आग्रह गरेको छ, यो आग्रहलाई यहाँले चाहिँ अनुसरण गर्न सक्नुहुन्छ। मुकुन्दजी, अब यस विषयमा त्यहाँको अवस्था, थप अवस्था विवरण र उद्धारका लागि गरिएका प्रयत्न, उद्धारका लागि यहाँहरूले लिन सक्ने जुन सहयोगको बारेमा चाहिँ थप केही छ मुकुन्दजी?
1: अर्जुनजी, खास गरेर हामीले धेरै व्यक्तिहरूसँग पनि कुराकानी गऱ्यौँ, त्यहाँको अवस्थाको बारेमा अपडेट लिने पनि प्रयत्न गऱ्यौँ, प्रहरीदेखि नेपाली सेनासम्म र जनप्रतिनिधिसम्म पनि कुराकानी गऱ्यौँ। तर सरकारले कसरी काम गर्दैछ, विपद व्यवस्थापनका कुराहरू कसरी भइरहेका छन् भन्ने विषयमा हामी कुराकानी गर्दैछौँ। यसको लागि राष्ट्रिय विपद जोखिम एवं व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। शान्तिजी, स्वागत छ कार्यक्रममा। अहिले ठुलो जोखिमको अवस्था छ, खास गरेर रसुवामा जुन किसिमको भीषण बाढीले क्षति पुर्याएको छ त्यसले एउटा देश नै अप्ठ्यारो अवस्थामा परिरहेको अवस्थामा उहाँहरूको राहत व्यवस्थापनका कुराहरू, विपद व्यवस्थापनका कुराहरू, जोखिम न्यूनीकरणका कुराहरू मात्र नभएर तिनीहरूलाई व्यवस्थापन गर्नुपर्ने पनि हुन्छ, त्यसको लागि के प्रयत्न हुँदैछ बताइदिनु न।
7: यसमा हामीले अब यसको कुरा गर्दा बिहान करिब यो 8:40 चाहिँ रत्नगढी नाकाबाट चाहिँ बाढी प्रवेश गरेको र हामीलाई जानकारी हुँदाखेरि चाहिँ करिब 9 बजेको थियो। त्यसपछि तुरन्त मनसुन कमान्ड पोस्टको बैठक बस्यो, माननीय मन्त्रीजीको अध्यक्षतामा त्यो बैठक बसेर आर्थिक निर्णय गर्ने र अहिले हामीले करिब निजी क्षेत्र सहितको गरेर नेपाली सेना र निजी क्षेत्र सहितको गरेर करिब 11 हेलिकप्टरहरू चाहिँ फिल्डमा खटाइसकेको अवस्था छ। त्यसैबाट हामीले प्रभावितहरूलाई चाहिँ रसुवाबाट 17 हेलिडार गरिएको छ, हिमाकोटबाट 6 गरिएको छ र जाउँदै स्थिति चाहिँ धेरै गरिएको छ। रसुवाको चाहिँ हाइटमा लगेर हामीले अलिक पथली क्षेत्रका बासिन्दाहरूलाई चाहिँ धुम्तीमा लगेर बसेको छ, त्यहाँ धेरै निगरानी हुनुहुन्छ भने त्यसै गरी त्रिशुलीमा हिमाकोटको त्रिशुलीमा राखिएको छ। त्यसै गरी हामीले अरू राहत उद्धारका सामग्रीहरूमा हामीले सबै सिडो कार्यालयहरू त्यसपछि स्थानीय पालिकाहरू हामीले सबै नै खरिदिसक्नु भएको छ। अब मिसिङ पनि केही हुने सम्भावना छ, हामीसँग डेटा चाहिँ आइसकेको छैन, मिसिङ र देशको डेटा चाहिँ अहिलेसम्म छैन। हामीले र अलिकति बढी चाहिँ अहिले रेफ्री नै गर्नुपर्ने अवस्था छ। अझै पनि कतिपयले रेफ्रीको लागि चाहिँ उहाँलाई अनुरोध गरिरहनु भएको छ। हामीले यहाँ कोअर्डिनेसन गरेर त्यहाँ सम्बन्धित निकायहरू परिचालित हुनुहुन्छ, विशेष गरी चाहिँ हेली उद्धार र ग्राउन्ड रेस्क्युहरू विभिन्न सरकारी साधन मार्फत ल्याएर त्यसपछि थाहा राख्ने कामहरू भइरहेको छ।
1: हजुर, अब यहाँले भन्नुभयो उद्धारका कामहरू भइरहेका छन् भन्दै गर्दाखेरि अब पछिल्लो समय रसुवाको मात्र नभएर त्योसँग जोडिएका अन्य जिल्लाहरू पनि छन्, त्यहाँको स्थिति के छ?
7: विशेष गरी अहिलेको यो असर पर्ने चाहिँ जिल्ला भनेको मेनली चाहिँ रसुवा, नुवाकोट, धादिङ, चितवन र गोर्खा लगायतका जिल्लाहरू छन्। यी जिल्लाहरूमा चाहिँ बढी चाहिँ रसुवा नै 1 नम्बर, त्यसपछि नुवाकोट भएर अरूमा पनि बाढी चाहिँ यता धादिङसम्म पनि गइरहेको भएर यता चितवनका नारायणी नदीहरू होइन यता कृष्ण नदीहरू त्यसमा पनि बहाव बढिरहेको र अहिले रिसेन्टली चाहिँ त्यसको बिहानको जस्तो बहाव चाहिँ अलिक कम भएको भन्ने पनि हामीलाई जानकारी प्राप्त भएको छ। तर जुन रसुवामा अलिक बढी नै क्षति भएको भन्ने जस्तो पनि देखिया छ, तर साथै कति क्षति भयो भनेर त्यहाँ अझै बाढी नै आइरहेको छ भएर अब अझै के हुन्छ अन्त पैसा बिस्तारै आउँछ, हामीले सम्बन्धित निकायसँग कोर्डिनेसन गरिरहेका छौँ। अब हामीले यहाँ निर्णय गरेर आवश्यक यो रेस्क्युका रेस्क्यु गर्ने ड्रोनहरू पनि परिचालन भएर त्यहाँ भिडियो खिचेर डेटाहरू पठाउने काम पनि भइरहेको छ। उद्धारका लागि सरकारी साधनहरू पनि परिचालन भएको छ, सँगसँगै हामीले यहाँ राहतका सामग्रीहरू यताबाट पठाउने र उहाँ हामीले गोदाम घरमा भएका सामग्रीहरू चाहिँ लिएर गएर
1: हजुर। हुन्छ, हामीलाई जानकारी गराइनु भयो, यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम एवं व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। अर्जुनजी, खास गरेर जुन विपद व्यवस्थापनले पनि आफ्नो ठाउँबाट काम गरिरहेको छ, सुरक्षा निकायहरूले पनि आफ्नो ठाउँबाट काम गरिरहेको छ र सरकारले पनि राहत उद्धारको काममा कुनै पनि कमी नहोस्, केही पनि कमीको महसुस नहोस् भनेर चाहिँ उहाँले आफ्नो मातहतका निकायमा निर्देशन दिइसकेको अवस्था छ, प्रधानमन्त्रीज्यूले स्वयंले पनि यसमा इनिसिएसन लिइरहेको अवस्था छ भने यसको लागि अब प्राकृतिक जोखिमका कुराहरू जुन चाहिँ व्यक्तिले चाहेर पनि चाहिँ समय पनि केही कुराहरूमा चाहिँ हुनसक्छ, तर पनि सरकारको तर्फबाट, स्थानीय जनप्रतिनिधिको तर्फबाट, सुरक्षा निकायको तर्फबाट हरदम प्रयास भइरहेका कुराहरू हामीले चाहिँ यो अपडेटको क्रममा जुन व्यक्तिहरूसँग हामीले कुराकानी गऱ्यौँ त्योबाट पनि थाहा हुन्छ। तर यदा कदा केही कुराहरू पनि आइरहेका छन्, जस्तै हामीले एकजना श्रोतासँग पनि कुराकानी गरेका छौँ उद्धारको लागि भनेर, तर सरकारले पनि केही नम्बरहरू दिएका छन्, यदि कोही रेड नेपाल सुनिराख्नु भएको छ र उद्धार गर्नुपर्ने अवस्था छ भने सम्बन्धित ठाउँबाट आगो बालेर धुवा निकाल्न अथवा दिएका नम्बरहरूमा पनि फोन गर्न भनेर आग्रह गरिरहेको अवस्था छ।
0: हजुर, पक्कै पनि सरकारले सबै कोणबाट नागरिकको रक्षाको लागि, नागरिकलाई चाहिँ त्यहाँबाट उद्धार गर्नको लागि चाहिँ जुन प्रयत्न गरिरहेको छ सबै दृष्टिकोणबाट, अहिले चाहिँ अब यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एउटा सूचना जारी गरेको छ, यो विपदमा चाहिँ कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या पर्यो अथवा कुनै पनि समस्या पर्यो भने चाहिँ जानकारी वा सहयोग आवश्यक परेमा चाहिँ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हटलाइन नम्बर 11-15 सम्पर्क गर्न पनि अनुरोध गरेको छ। यहाँहरूलाई कुनै पनि त्यस्तो खालको स्वास्थ्य सम्बन्धी समस्या आइपऱ्यो, यहाँहरूलाई चाहिँ स्वास्थ्य समस्या पऱ्यो भने यहाँले तत्काल 11-15 सम्पर्क गर्न सक्नुहुन्छ। यहाँलाई सरकारी तर्फबाट स्वास्थ्यको क्षेत्रमा जुन खालको सहयोग गर्नुपर्ने त्यो सहयोगको लागि सरकार सक्रिय रहनेछ। यसै गरेर जुन विपद सिर्जना भयो त्यसपछि जुन नागरिकको जति प्रभावित हुनुभयो यहाँहरूलाई उद्धार गर्ने पक्ष त रह्यो, यहाँ उद्धार गर्नको लागि सरकारले चाहिँ तिनवटै सुरक्षा निकायका पदाधिकारीहरूलाई चाहिँ स्पष्ट निर्देशन दिएर चाहिँ त्यहाँ त्यो खालको उद्धार गर्नको लागि चाहिँ निर्देशन भइसकेको छ। त्यो अनुसार चाहिँ सबै पक्षबाट यहाँलाई उद्धार गर्न लागि परिरहेको छ। तर उद्धार भइसकेपछि उहाँहरूको जुन स्वास्थ्य उपचारको लागि चाहिँ कस्तो व्यवस्था गरेको छ त सरकारले भन्ने सन्दर्भमा पनि यहाँ कुरा गरौँ। यस सन्दर्भमा चाहिँ रसोमा आएको भीषण बाढीबाट चाहिँ घाइते हुनसक्ने व्यक्तिहरूको उपचारको लागि चाहिँ काठमाडौँस्थित वीर अस्पतालको विशेष तयारी गरिएको छ र अस्पतालको चाहिँ आकस्मिक सेवा, आइसियू, भेन्टिलेटर, रगत तथा आवश्यक औषधिको पर्याप्त व्यवस्थापन गर्दै ठुलो सङ्ख्यामा घाइते बिरामी आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर चाहिँ उपचार संयन्त्रलाई तयारी अवस्थामा राखिएको चाहिँ जनाएको छ। यसमा चाहिँ वीर अस्पतालका निर्देशक डाक्टर विकास नेपालले चाहिँ सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै अस्पतालको स्वास्थ्य टोली र आवश्यक संयन्त्रलाई चाहिँ सक्रिय बनाइएको जानकारी दिनुभएको छ। यसै गरेर चाहिँ बाढीबाट घाइते भई अस्पताल आउने बिमारीको अवस्था अस्पताल प्रवेश गर्ने बित्तिकै ट्रायज प्रणाली मार्फत चाहिँ वर्गीकरण गरी उपचार गरिने जुन व्यवस्था पनि गरिसकिएको छ। यसै गरेर हुनसक्ने बिरामीहरूको लागि चाहिँ उपचारको लागि गम्भीर अवस्थामा रहेका बिरामीलाई येल्लो क्षेत्रमा 27 व्यवस्थित बेड तयारीको अवस्थामा राखिएको चाहिँ वीर अस्पतालले जनाएको छ। यसै गरेर येल्लो क्षेत्रमा चाहिँ रूपान्तरण गरी 10-15 बिरामीलाई चाहिँ व्यवस्थापन गर्न सक्ने तयारी पनि गरिएको छ। यो हिसाबले चाहिँ सरकारले कुनै पनि तवरबाट चाहिँ नागरिकको रक्षाको लागि, सुरक्षाको लागि, उद्धारको लागि र त्यसको उपचारको व्यवस्था समाप्तको लागि सबै खालको तयारी गरिएको छ। त्यसैले रेडियो नेपालबाट पनि यहाँहरूलाई हामी के आग्रह गर्छौँ भने जहाँ उद्धारको पर्खाइमा हुनुहुन्छ यहाँहरू संयमित रहेर यहाँले चाहिँ जुन हामीले यहाँहरूलाई पनि अघि भन्यौँ आफ्नो चाहिँ उद्धारको पर्खाइमा रहेको सङ्केत सञ्चार गर्न, त्यसै गरेर अहिले चाहिँ नेपाल टेलिकम मार्फत चाहिँ सरकारले चाहिँ जुन निःशुल्क फोन सेवा एसएमएसको व्यवस्था गरेको छ त्यस मार्फत पनि यहाँहरूले चाहिँ आफ्नो उद्धारको लागि चाहिँ पर्खाइमा रहेको अवस्थामा चाहिँ सूचना समन्वय गर्न सक्नुहुन्छ। त्यसै गरेर अब यो अवस्थामा हामी जहाँ रहेका छौँ, जुन अवस्थामा रहेको छौँ, यसमा सुरक्षित रहने सँगै आफू नजिक देखिएको जुन आपतकालीन अवस्थामा चाहिँ सहयोग र उद्धारका लागि कसैले याचना गरिरहेको अवस्था छ भने यहाँ नजिक रहेका व्यक्तिहरूले पनि, नागरिकहरूले पनि सकेसम्म आफू पनि सुरक्षित रहँदै यहाँहरूले चाहिँ त्यो सहयोग र समन्वय गर्न सक्नुहुन्छ। थप हामी फेरि पनि कुराकानी गर्दैछौँ
1: अर्जुन, यही बिचमा राष्ट्रिय विपद जोखिम एवं व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेती हामीसँग जोडिनु भएको छ। उप्रेती सर, स्वागत छ कार्यक्रममा।
8: हजुर, नमस्ते।
1: ठुलो विपदको घटना देखिएको छ, जुन भीषण बाढीबाट रसुवा हुँदै अन्य जिल्लाहरूमा पनि त्यसको प्रभाव पर्यो, त्यसले गर्दाखेरि ठुलो धनमालको क्षति भएको आशंका गरिएको छ। अहिलेसम्मको विवरण के थाहा छ, त्यहाँ राहत उद्धारको काम कसरी भइरहेको छ, त्यहाँको अवस्थाबारे बताइदिनु न।
8: अब ठुलो बाढी आयो, जो चाहिँ खास गरेर हिमताल विस्फोट भइसकेपछि आएको बाढी हो, होइन? अब यसले चाहिँ अब हाम्रो रसुवादेखि लिएर तल तिम्रे सेब्रीपछि नुवाकोट धादिङदेखि लिएर अब यो त्रिशुली नदीको किनार दुवै क्षेत्रतिर ठुलो अब क्षति गरेको छ, पुलहरू बगाएको छ, कतिपय मान्छेहरू चाहिँ अब मिसिङ हराएको अवस्था छ। हाम्रो सुरक्षा निकायका पनि कतिपय चाहिँ हराएको अवस्था हामीले चाहिँ रिपोर्ट भएको छ।
1: हजुर,
8: अनि त्यसो हुँदाखेरि चाहिँ अब यो एकदम विपदको घडी छ, यसमा अब सबैले चाहिँ सहयोग गर्नु पऱ्यो। मलाई चाहिँ गृहमन्त्रीले बोलाइसक्नु भयो, त्यसले गर्दाखेरि चाहिँ मैले यति भने सबैको सहयोग यसमा चाहिँ आवश्यक छ र त्यो सहयोगको चाहिँ अपेक्षा गरेका छौँ। अझै पनि चाहिँ 24 यो केही जोखिम सहन सक्छ र त्यो सावधानी भएर सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ। नदी तटीय क्षेत्रमा नजान, सुरक्षित ठाउँमा बस्नको लागि र सबै निकाय चाहिँ हामी परिचालन भएको हुनाले तपाईँको उद्धारको लागि चाहिँ हाम्रो सेना प्रहरी अनि सबै चाहिँ आउँदै हुनुहुन्छ भन्ने मात्रै भने भोलिन्टियर मोबिलाइज हुँदैछ, त्यति मात्रै मैले जानकारी गराउन चाहेँ।
1: हस्, धन्यवाद।
8: तयार भएर लागेको छ।
1: हस्, धन्यवाद। उहाँ त्यो राष्ट्रिय विपद जोखिम एवं व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेती। अर्जुन सर, वास्तवमै भन्यो भने अहिले सरकारले सबै क्षेत्रबाट कसरी सहयोग गर्न सकिन्छ त्यसलाई चाहिँ सबै क्षेत्र त्यहाँ लागेर उद्धार राहत काममा लाग्न भनेर अपिल गरेको अवस्था पनि छ। विभिन्न राजनीतिक दलहरूले पनि आफ्ना संयन्त्रहरूलाई अगाडि बढाउने र अहिले एउटा राष्ट्रिय विपदको घडीमा चाहिँ कसरी त्यसलाई व्यवस्थापन गर्न सकिन्छ सबै एक भएर लाग्न चाहिँ आग्रह गरेको अवस्था छ।
0: हजुर हजुर, पक्कै पनि मुकुन्दजी, अहिले चाहिँ जुन खालको चाहिँ विपद सिर्जना भएको छ यसबाट चाहिँ सुरक्षित रहन हामीले यहाँलाई आग्रह गरिरहेका छौँ र यसमा चाहिँ सुरक्षित गराउन उद्धारको लागि चाहिँ सरकारले सबै खालको प्रयत्न गरिरहेकै छ र यस क्रममा चाहिँ अब यो जुन खालको चाहिँ स्थिति सिर्जना भएको छ यसमा समन्वित रहन पनि हामी अपिल गर्छौँ। यसै गरेर जुन खालको नदी तटीय क्षेत्रमा जुन अवस्थामा यहाँ रहनुभएको छ, यहाँलाई अघि पनि हामीले भनिसक्यौँ, यहाँले आफू उद्धारको लागि चाहिँ जुन अपिल गर्दै हुनुहुन्छ भने यहाँहरूले चाहिँ सङ्केत गर्नको लागि आग्रह गरेका छौँ, यो आगो बालेर धुवा निकालेर सङ्केत गर्न, एक खालका सङ्केतहरू गर्न र यहाँले चाहिँ तत्काल आपतकालीन नम्बरहरूमा चाहिँ प्रहरीको नम्बर 100 त्यसै गरेर 103 चाहिँ यहाँले सम्पर्क गरेर पनि आफ्नो उद्धारको लागि चाहिँ अपिल गर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी यहाँलाई यो रसुवा बाढी पछाडि प्रभावित क्षेत्रमा भइरहेको अवस्थाका बारेमा, यसमा उद्धारका लागि सरकारले गरिरहेको प्रयत्न लगायत यहाँ फँसेका व्यक्तिहरूको याचना लगायतका विषयमा चाहिँ निरन्तर जानकारी गरायौँ। हामी यहाँहरूलाई चाहिँ निरन्तर यो बाढीपछिको अवस्थाको बारेमा, उद्धारका सन्दर्भमा भएका कुराहरू बारेमा चाहिँ यहाँलाई निरन्तर जानकारी गराउनेछौँ। निरन्तर यहाँको प्रत्यक्ष प्रसारण मात्र यहाँ मार्फत यहाँलाई जानकारी गराउनेछौँ। अहिले नै भने रेडियो नेपालको नियमित बुलेटिन अपराह्नको 3 बजेको समाचारको समय हुन लागेको छ। ठिक 3 बजे यहाँहरूले समाचार प्रसारण गर्नेछौँ। त्यस पछाडि पनि पुनः हामी यहाँहरूलाई चाहिँ यो विपदपछिको अवस्थाको बारेमा निरन्तर प्रत्यक्ष प्रसारण मार्फत यहाँहरूसँग जोडिनेछौँ। अहिलेलाई भने बिदा हुन्छु, नमस्कार।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी नदीमा आएको बाढीबाट तल्लो तटीय क्षेत्रका बजार तथा बस्तीहरू बगाउँदा ठूलो क्षति। अहिलेसम्म त्रिशुली नदीमा बाढीले बगाएका 3 जनाको शव प्राप्त। उद्धारमा नेपाली सेना एवं प्रहरी सक्रिय सेनाद्वारा 25 जनाको सकुशल उद्धार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रिय विपद परिषदको बैठकमा प्रभावकारी उद्धारको निर्देशन। सरकारद्वारा रसुवा, नुवाकोट र धादिङलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा। प्रधानमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रका सांसदहरूसँग परामर्श। समाचार अब विस्तारमा। भोटेकुसी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनको तटीय क्षेत्रका बस्ती तथा राजमार्गहरूमा ठूलो क्षति पुर्याएको छ। तिब्बततर्फबाट आएको बाढीले तल्लो तटीय क्षेत्रमा बजार तथा बस्तीहरू बगाउँदा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान छ। अहिलेसम्म बाढीमा परि ज्यान गुमाएका 3 जनाको शव फेला परेको छ भने 12 जना घाइतेहरूको उपचार भइरहेको छ। बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिरहेको छ। बाढीमा फँसेकाहरूलाई आगो बालेर धुवा निकालेर आफ्नो स्थानको बारेमा जानकारी दिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैलाई आग्रह गरेको छ। भोटेकोशीमा बाढीमा परि 3 जनाले ज्यान गुमाएका छन्। त्रिशुली नदी किनारामा 3 शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीका अनुसार त्रिशुलीको किनारा सिम्बचौरमा 2 र कोलपुटारमा 1 शव फेला परेको हो। शवको पहिचान भने भएको छैन। बाढीमा फँसेका 5 जनालाई उद्धार गरिएको छ। उनीहरूलाई भिदुर नगरपालिका 4 चक्रदेव अस्पताल पुर्याइएको छ। बाढीले सडक र पुल बगाएको त्रिशुली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो। भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परि 12 घाइतेहरूको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका 2 थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको र सम्पर्कविहीन भएका तथा हराएका व्यक्तिहरूको खोजी भइरहेको छ। बाढीबाट रसुवागढी नाकास्थित नेपाल चीन क्षेत्रका बजार र बस्तीमा ठूलो क्षति भएको र विशेष गरी गोसाईकुण्ड गाउँपालिका 2 टिमुरे र घट्टे खोला बजार बढी प्रभावित छ। प्रहरीका अनुसार टिमुरे बजार क्षेत्रका करिब 107 र घट्टे खोलामा 50 पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढीबाट रसुवागढी स्थित पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुक्खा बन्दरगाह र जलविद्युत गृहमा समेत क्षति पुगेको छ। यसै गरी रसुवागढी जलविद्युत आयोजना पूर्ण रूपमा प्रभावित भएको र चिलिमे जलविद्युत आयोजनाको प्रवेशद्वार क्षेत्रमा असर पुगेको ले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ। बाढीले स्याप्रुबेसीदेखि रसुवागढीसम्मको 18 सडक बगाएको छ। त्यस्तै 2 विद्युत गृहको पहुँच मार्गमा रहेका 2 पुलसहित त्रिशुली रसुवागढी सडक मार्गमा रहेको 2 पक्की पुल समेत बगाएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। बाढीबाट जिल्लाको उत्तर गया गाउँपालिकाको 4 र 5 स्थित नदी तटीय क्षेत्रका बजार र बस्ती प्रभावित भएको जानकारी दिँदै जिल्ला प्रहरी प्रमुख थापाले भेत्रावती बजारलाई समेत बाढीले क्षति पुर्याएको बताउनुभयो। यसैबीच हामीसँग सम्पर्कमा हुनुहुन्छ अहिले सञ्चार तथा सूचना मन्त्रालयका पदाधिकारी शिव थापा। उहाँ सूचना तथा सञ्चार मन्त्रीसँग बाढीग्रस्त क्षेत्रको भ्रमणमा हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्दैछौँ। शिवजी, हेलो। अहिले हामी सूचना तथा सञ्चार मन्त्रालयका पदाधिकारी शिव थापाज्यूसँग कुराकानी गर्दैछौँ। उहाँ सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग बाढी प्रभावित क्षेत्रको निरीक्षणको

0: अम्मा हुनुहुन्छ, उहाँसँग सम्पर्क हामी पछि पनि प्रयास गर्नेछौँ। अहिलेलाई लागौँ बाँकी समाचारतर्फ। रसुवास्थित भोटेखोसी नदीमा आज आकस्मिक रूपमा आएको बाढीमा परि 26 प्रहरी सम्पर्कविहीन भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेसी, सिमले र मैलुङमा रहेका युनिटका ती प्रहरी सम्पर्कविहीन भएका हुन्। बाढीपछिको खोज तथा उद्धारका क्रममा नुवाकोट र धादिङमा 8 शव फेला परेको छ। बाढीले भोटेकोसीको तटीय क्षेत्रका बस्ती, पुल लगायतका सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। क्षतिको विवरण सङ्कलन गर्ने प्रयास भइरहेको छ। रसुवाको टिमोरी स्थित भन्सार कार्यालयमा कार्यरत 14 कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवा स्थित भोटेकोसी नदीमा आज बिहान आएको बाढीपछि उहाँहरू सम्पर्कविहीन हुनुभएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 करारका कर्मचारी सम्पर्कविहीन भएका हुन्। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गाना सहित 25 कर्मचारी सम्पर्कमा आइसक्नु भएको छ। सो कार्यालयमा 4 करार र झेलादारी कर्मचारी रहेकोमा 1 सम्पर्कमा आएको बताइएको छ। रसुवा स्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित 25 नेपाली सेनाले उद्धार गरेको छ। प्रभावित क्षेत्रमा खटिएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रुबेसी तथा नुवाकोटको त्रिशुली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। बाढी प्रभावितको उद्धार र प्रतिकारका लागि सेनाको 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। ती हेलिकप्टरले आवश्यकता अनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्याउनेछन्। सेनाले घाइतेको उपचारका लागि 2 शल्य चिकित्सक सहित 20 विशेषज्ञ चिकित्सकको टोली त्रिशुली स्थित मैथली ब्यारेकमा तैनात गरेको छ। त्रिशुली अस्पतालसँगको सडक सम्पर्क टुटेपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन टोली खटाएको हो। यसैबीच हामी सम्पर्क गर्ने प्रयासमा छौँ। सञ्चार मन्त्रालयका पदाधिकारी हुनुहुन्छ हामीसँग शिव थापा, उहाँ सञ्चार मन्त्रीसँगै बाढी प्रभावित क्षेत्रको निरीक्षणमा हुनुहुन्छ। शिवजी, यहाँ कहाँ हुनुहुन्छ अहिले? निरीक्षणको क्रममा कहाँ पुग्नु भएको छ यहाँको टोली? शिवजी, उहाँसँग हाम्रो सम्पर्क त्यति राम्रोसँग हुन सकेको छैन। शिवजी, हामीले सुनिरहनु भएको छ? उहाँसँग हामी सम्पर्क गर्ने पछि प्रयास गर्नेछौँ। रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशुली बजार आसपासका करिब 60 घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ। बाढी आएको पूर्व सूचना पाए लगत्तै त्रिशुली नदी आसपासका स्थानीयहरू सुरक्षित स्थानमा गएकोले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ। बाढीले त्रिशुली बजारका केही घर र त्रिशुली नदीमा रहेका 2 पक्की पुल बगाएको छ। बाढीबाट त्रिशुली र देवीघाट जलविद्युत आयोजना क्षतिग्रस्त भएको छ। त्यस्तै बाढीले 25 क्षमताको सौर्य प्लान्टको 3 ब्लक र सब स्टेसन समेत बगाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार, खोज तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। विपदको यस क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभयो। यसैबीच हामी बाढीग्रस्त क्षेत्रमा निरीक्षणमा रहेको टोलीका प्रतिनिधिसँग कुराकानी गर्ने क्रममा छौँ र सञ्चार तथा सूचना मन्त्रालयका निरीक्षण टोलीका एकजना सदस्य हुनुहुन्छ हामीसँग शिव थापा। शिवजी, यहाँ कहाँ पुग्नु भएको छ अहिले? उहाँसँग सम्पर्क गर्ने हामीले धेरै प्रयास गऱ्यौँ तर प्राविधिक कारणवश सम्पर्क राम्रोसँग हुन सकेन। फेरि लागौँ बाँकी समाचारतर्फ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले बैठकले भोटेकोशी बाढीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले उपलब्ध सबै साधन स्रोत परिचालन गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको र हालसम्म 8 हेलिकप्टर परिचालन गरिएको जानकारी प्राप्त भएको पनि जानकारी दिनुभयो। घाइते तथा बिरामीको उपचारका लागि त्रिशुली स्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको र तत्काल उद्धारका लागि धुन्चे त्रिशुली लगायतका क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णय भएको पनि नेता आङदम्बेले जानकारी दिनुभयो। अब यसैबीचमा हामी सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ सशस्त्र प्रहरीका प्रवक्ता नेत्र बहादुर कार्की हाम्रो सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू
1: हजुर,
0: यो निकै नै दुःखद समाचार हामीले पढिरहेका छौँ र यो क्रममा चाहिँ यो ठुलो भोटेकोसीमा आएको बाढीले चाहिँ धेरै ठुलो जनधनको क्षति गरेको छ। राहत उद्धारको लागि चाहिँ यहाँहरू परिचालन भइरहनु भएको छ। पछिल्लो अवस्था उद्धारको के छ प्रवक्ताज्यू?
1: उद्धारको लागि धन्यवाद। अब यो दुःखद घटना छ, यसमा हामी संयमित भएर राहत उद्धार खोज तथा उद्धारका लागि खटिनु पर्ने र सही सूचनामा आधारित हुनुपर्ने अवस्था छ। हामीले सूचनाका लागि अब राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, सशस्त्र प्रहरी बल, त्यसै गरी चाहिँ नेपाल प्रहरी, नेपाली सेना लगायतका आधिकारिक निकायको सूचनामा मात्र भर पर्नलाई अनुरोध पनि गर्छौँ। अब सशस्त्र प्रहरी अहिले करिब 1100 बढी हाम्रो फिल्डमा खटिनु भएको छ, हामी हेलिकप्टरबाट पनि गइसकेका छौँ भने 5 डक्टर साहब सहितको 16 टोली हामीले नुवाकोटको लागि सम्भव भए उहाँहरू रसुवा जानुहुन्छ, सम्भव भएन भने नुवाकोटमा बसेर सेवा गर्नुहुन्छ। टोली गइसकेको छ। कुकुर को 3 कुकुर सहितको एउटा स्क्वाड र 5 ड्रोन सहितको स्क्वाड पनि, ड्रोन स्क्वाड पनि हामीले पठाइसकेका छौँ भने फौजहरू प्रभावित भएको र हुन सक्ने नवलपरासी सम्बन्धन चितवन, धादिङ र अब रसुवा र नुवाकोटमा त खटिने नै भयो, सबैतिर परिचालन भइसकेको अवस्था छ। अब दुःखद घडी छ। सबै त्यो प्रभावित हुन सक्ने क्षेत्रमा, तल्लो तटीय क्षेत्रमा पनि हामीले त्यहाँ सूचनाहरू जारी गरेर, माइकिङ गरेर, सम्बन्धित निकायहरू पालिकाहरूसँग समन्वय गरेर स्थानीयहरूलाई सुरक्षित स्थानतर्फ जानलाई भनिसकेको अवस्था छ भने हाम्रो समकक्षी सुरक्षा निकाय सशस्त्र सीमा बल, भारतीय सशस्त्र सीमा बल SSB पनि बिहानै अलर्ट गरेर उहाँहरूलाई पनि भारततर्फको स्थानमा सजग गराउन भनिसकेका छौँ। अब हाम्रा सशस्त्र प्रहरीका कर्मचारीहरू अब क्षति हाम्रो तर्फ के कस्तो भएको छ भन्ने विषय अझै एकै आउन बाँकी छ, तर हाम्रा 13 कर्मचारीहरू अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन। उहाँहरूलाई सम्पर्कमा ल्याउने र उहाँहरूको खोजी गर्ने कोसिस भइरहेको छ। 5 हाम्रा कर्मचारीहरू चाहिँ हामीहरूले भर्खरै मात्र आधा घन्टा अगाडि हेलिकप्टर मार्फत उद्धार गरिसकेका छौँ भने अन्य व्यक्तिहरू जो उद्धारको पर्खाइमा हुनुहुन्थ्यो उहाँहरूलाई पनि हेलिकप्टर मार्फत 4 काठमाडौँ ल्याउने र अरूलाई पनि गर्ने कार्य पनि गृह मन्त्रालयको नेतृत्वमा निरन्तर चलिरहेको छ। अब अहिले बेनीघाटमा पनि भर्खरै मात्रै विपद व्यवस्थापन तालिम शिक्षालय सशस्त्र प्रहरीको कुरिनटारको टिमले 2 शवहरू त्यहाँ फेला पारेर निकालेको अवस्था छ भने उद्धार कार्य जारी छ। मैले अहिले यति अपडेट गरेँ सर।
0: प्रवक्ताज्यू, अनि यो अहिलेको यो परिस्थितिमा चाहिँ यहाँहरूले समन्वयात्मक ढङ्गले नेपाली सेना नेपाल प्रहरीसँग कसरी काम गरिरहनु भएको छ? जस्तै मानौँ अहिले कतिपय ठाउँमा चाहिँ मानिसहरू चाहिँ एकदमै फँसिरहेको अवस्था छ, उनीहरूले यहाँहरूलाई सम्पर्क गर्नु पऱ्यो भने कसरी सम्पर्क गर्ने, त्यस्तो मेकानिजम के बनाउनु भएको छ? जस्तै केही अगाडि चाहिँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ मानिसहरूलाई आगो बाल्नु, धुवा आएको देखेपछि हामी उद्धारमा आउन सक्छौँ भन्ने खालको एउटा सूचना पनि जारी गरेका छ। सशस्त्र प्रहरीले
1: त्यो विपद न्यूनीकरण जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खाता संस्थाको रूपमा काम गरिराख्नु भएको छ। त्यहाँ हाम्रो कर्मचारीहरू समन्वयको लागि हुनुहुन्छ। त्यहाँ समग्रमा हाम्रा कर्मचारीहरू सबै मिलेर एनडिआरएमएबाट ती सूचनाहरू जारी भइरहेका छन्। भर्खरै 5 मिनट अगाडि पनि यहाँले हेर्नुभयो होला, हाम्रा सम्पर्क नम्बरहरू सबै सहित विपद व्यवस्थापन प्राधिकरणले एउटा सूचना पनि जारी गरेको छ र हामी पनि त्यो सूचना हामीले पनि जारी गरिसकेका छौँ सम्पर्क गर्ने व्यक्तिहरूको सबैको। र हामीलाई प्रवक्ताको नम्बरमा हाम्रो 11-14 अनि डिओसी 1-2-3-4 नम्बरहरूमा जति पनि आछ यहाँ आएका उद्धारका लागि सम्पर्कमा आउनुभएकोहरूको लागि हामीहरूले उद्धार खोज तथा उद्धार टोलीहरू तत्काल पठाएर यथासम्भव काम गरिरहेको अवस्था छ। सर
0: हस्, धन्यवाद यहाँलाई। उहाँ हुनुहुन्थ्यो नेत्रबहादुर कार्की, सशस्त्र प्रहरीका प्रवक्ता। उहाँले हामीलाई अहिलेको उद्धारको अवस्थाबारे जानकारी दिनुहुँदै र सँगसँगै उहाँले 1114 र 1234 यो दुईवटा नम्बरहरूमा सम्पर्क गर्नको लागि पनि प्रभावितहरू या बाढीमा फँसेकाहरूलाई आग्रह गर्नुभएको छ। यसैबिचमा हामी नुवाकोटतर्फ जान चाहन्छौँ र अहिले नुवाकोटको यो बाढी प्रभावित क्षेत्रको निरीक्षण भ्रमणमा रहिरहनुभएका सञ्चार मन्त्रालयका टोलीका सदस्यसँग हामी कुराकानी गर्ने अघिदेखि प्रयास गरिरहेका छौँ। हामीसँग शिव थापा हुनुहुन्छ। शिवजी, हामी उहाँसँग सम्पर्क गर्ने प्रयासमा छौँ। सञ्चार तथा सूचना मन्त्रालयका पदाधिकारीहरूको एउटा टोली त्यसतर्फ नुवाकोटतर्फ निरीक्षण भ्रमणको लागि परिचालन भएको छ र हामीले सो टोलीका सदस्यहरूसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ त्यहाँको पछिल्लो अवस्थाका बारेमा। र यसबिचमा हामी हाम्रा संवाददाताहरूसँग पनि प्रत्यक्ष सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ। र यसैबिचमा सरकारले आपतकालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ। हामी कुराकानी गर्दैथ्यौँ, सम्पर्क गर्दैथ्यौँ निरीक्षणको टोली शिव थापासँग। उहाँ हुनुहुन्छ सञ्चार तथा सूचना मन्त्रालयका टोलीका सदस्य। शिवजी, हामीलाई जानकारी भएअनुसार यहाँहरू निरीक्षण भ्रमणको लागि नुवाकोट पुग्नु भएको छ, यो बाढी प्रभावित क्षेत्रको। हजुर, पछिल्लो अवस्था के छ त, यहाँले के देख्नु भएको छ?
2: स्थितिको विवरणहरू आइसकेको छैन, उद्धार कार्य जारी छ। जहाँ जहाँबाट हामीलाई सूचना प्राप्त भएको छ त्यो सूचनाहरू चाहिँ हामीले सेना मार्फत अन्त सबै ठाउँमा सर्कुलेसन गरेर उद्धार कार्य चलिरहेको छ है।
0: भनेपछि यहाँहरूको टोलीमा को को हुनुहुन्छ त? मन्त्रीज्यू पनि हुनुहुन्छ
2: टोलीमा? हाम्रो सञ्चार मन्त्रीज्यू, नुवाकोट क्षेत्र नम्बर 1 को निर्वाचित सांसद पनि हुनुहुन्छ, नुवाकोट 2 को निर्वाचित सांसद अच्युत लामी छानेज्यू हुनुहुन्छ अनि हामी छौँ। हामी हाम्रो टोली जाँदैछ त्यहाँ।
0: हसिबजी, धन्यवाद यहाँलाई, हामी यहाँसँग पछि पनि सम्पर्क गर्नेछौँ र त्यहाँको
2: पछि हाम्रो अर्को सञ्चार मन्त्रालयबाट बिहानै हाम्रो सञ्चारसँग सम्बन्धित सबै कुराहरू सर्कुलेसन पनि गरेका छौँ। घटनाको जानकारी पाउने बित्तिकै मन्त्रीजीले गृह मन्त्रालयमा र प्रधानमन्त्री कार्यालयमा गएर सबै विवरणहरू उहाँले बताउनु पनि भएको छ र इमर्जेन्सी मिटिङहरू पनि बसेको थियो अनि हामीले हाम्रो सम्पूर्ण निकायहरूमा भनेका छौँ। अब नेपाल टेलिकम एनसेलबाट पनि धेरै यो सूचनाको कुराहरूमा त्यहाँ केही सेवाहरू निशुल्क सेवाहरू प्रदान गरेको पनि हामीले भनेका छौँ। यही नै छ है।
0: हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो शिव थापा, सञ्चार मन्त्रालयको एउटा टोली जो अहिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि त्रिशुलीतर्फ गइरहेको छ। यसै क्रममा हामीसँग अहिले कुराकानी गर्न मुक्ति तिवारी हुनुहुन्छ। मुक्तिजी, हाम्रो संवाददाता हुनुहुन्छ। मुक्तिजी, यहाँ नवलपरासी सुस्ता क्षेत्रतर्फको अवस्था, यो बाढीले त्यतातर्फ कस्तो प्रभाव पारेको छ, तपाईँको पछिल्लो अवस्था के छ बताउनुहोस् न।
3: हजुर हजुर
0: मुक्तिजी,
3: हाम्रो
0: बाढीले त्यतातिर त्यस क्षेत्रतर्फ पारेको प्रभाव कस्तो छ, त्यो बाढी त्यहाँसम्म पुगेको अवस्था हो होइन बताउनुहोस् न।
3: त्यतिखेर म चाहिँ ठ्याक्कै झोलुङ्गे पुलवारी सुस्ता पारी नागरिकहरूलाई चाहिँ यतिखेर चाहिँ सुरक्षा निकायको सहयोगमा चाहिँ सुस्ता वारी सार्ने काम भइरहेको छ। ठुलो संख्यामा सुस्तावासीहरू बालबालिका सहित महिला वृद्धहरूलाई सुरक्षित स्थानमा सार्ने भनेर लगभग बिहानैदेखि तयारी गरिए पनि भर्खरै सुस्तावासीहरू चाहिँ पारी सुस्ताबाट झोलुङ्गे पुल हुँदै वारी ल्याएर उहाँहरूलाई स्थानान्तरणका लागि प्रयास भइरहेको छ। वारीपट्टि रहेका दुईवटा सरकारी विद्यालयहरूमा उहाँहरूलाई व्यवस्थापन गर्ने भन्ने कुरा चाहिँ केही बेर अगाडि मैले प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालजीलाई पनि मैले सम्पर्क गरेको थिएँ। उहाँहरूलाई चाहिँ करिब करिब 2000 भन्दा बढी जनसङ्ख्याहरू वारी आइसकेको भन्ने जानकारी प्राप्त भएको छ र केहीलाई चाहिँ आफन्तीको घरमा जानुभएको र केहीलाई चाहिँ दुईटा विद्यालय र अन्य खाली ठाउँहरूमा चाहिँ सुरक्षित स्थानमा चाहिँ स्थानान्तरण गरिराखेको यहाँ दृश्य देख्न सकिन्छ। म ठ्याक्कै यो अहिले पुलको नजिकै छु सुस्तावारी, अहिले पनि मैले देखिरहेको छु सुस्ता पारीबाट चाहिँ पुल हुँदै आफ्ना सामानहरू सहित बोकेर पशु चौपायाहरू सहित नागरिकहरू अहिले वारी आउने क्रम जारी रहेको छ।
0: हस्, धन्यवाद यहाँलाई। उहाँ हुनुहुन्थ्यो हाम्रा नवलपरासी संवाददाता मुक्ति तिवारी। उहाँले सुस्ता पारीका बासिन्दा जो जोखिममा छन् उनीहरूलाई चाहिँ सुस्ता वारी ल्याइएको कुरा गर्नुभयो र 2000 संख्यामा सुरक्षित स्थानतर्फ ल्याइएको कुरा गर्नुभयो। र यसै बिचमा हामीसँग नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत सम्पर्कमा हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्नेछौँ। प्रवक्ताज्यू,
4: हजुर,
0: हामीले यो खासमा निकै नै दुःखद घटना भएको छ। बिहान 9 बजे जो यो भोटेकोसी नदीमा आएको तिब्बततर्फबाट आएको बाढीले धेरै ठुलो क्षति पुर्याएको आकलन गर्न सकिन्छ, धेरै जनधनको क्षति भएको देख्न सकिन्छ र नेपाली सेना एकदमै उद्धारमा खटेको पनि देखिन्छ र कतिपय उद्धारहरू सफलतापूर्वक गरेको पनि देखिन्छ। यहाँले यो टोटल घटनाको गम्भीरता अर्थात् यसको यो गम्भीर प्रकृतिको कस्तो खालको छ र यहाँहरूले कसरी उद्धारको संयोजन गरिरहनु भएको छ भन्ने बारेमा एक्चुअली भन्नुहोस् न।
4: अब यसमा चाहिँ विशेष गरी यो उद्धारको लागि गृह मन्त्रालयमा यो चाहिँ सबै नेपाल सरकार र सुरक्षा निकायहरूको समन्वयात्मक रूपमा चाहिँ कार्य भइरहेको छ। यो पनि गृह मन्त्रालयमा त्यसलाई चाहिँ एकदमै तराको सबैको अवस्था छ। त्यसै गरी यता नेपाली सेनाको हेलिकप्टरको हकमा चाहिँ अहिले नेपाली सेनाको 7 हेलिकप्टरहरू उक्त क्षेत्रमा चाहिँ उद्धारको लागि खटिएको अवस्था छ र हालसम्म 29 उद्धार गरिएको अवस्था र त्यो सँगसँगै प्राप्त भएको विभिन्न खबरहरूको आधारमा पनि यो हेलिकप्टरहरूलाई सम्बन्धित इलाकाहरूमा पठाइ उद्धार कार्य गरिरहेको अवस्था छ।
0: हजुर, भनेपछि यहाँले 7 नेपाली सेनाको हेलिकप्टर परिचालन भएको कुरा गर्नुभयो, सँगसँगै ह्युमन रिसोर्सहरूमा यहाँहरूको उद्धारकर्ताहरू चाहिँ कतिको संख्यामा परिचालन कसरी समन्वय गर्नुभएको छ त?
4: अब विशेष गरी ह्युमन रिसोर्सेसको सम्बन्धमा हाम्रो चितवन, धादिङ, नुवाकोट र रसुवा सबै जिल्लाहरूबाट फौजहरू परिचालन भएको अवस्था छ भने त्यो सँगसँगै काठमाडौँबाट विशेष तालिम प्राप्त जनशक्तिहरू पनि उक्त क्षेत्रमा उद्धारको लागि खटिएको अवस्था छ र त्यो सँगसँगै नेपाली सेनाको यो वीरेन्द्र सैनिक अस्पतालबाट पनि सर्जन सहितको मेडिकल टिम अहिले चाहिँ यो त्रिशुलीको मैथिली क्याम्प स्थित इलाकामा जुन यो घाइतेहरू हुनुहुन्छ उहाँहरूको चाहिँ उपचारमा लागि परिरहेको छ। त्यसै गरी थप मेडिकल टिम पनि काठमाडौँबाट जाने क्रममा रहेको छ।
0: प्रवक्ताज्यू, खासमा चाहिँ अब अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग पनि हामीले कुराकानी गऱ्यौँ, उहाँहरूको चाहिँ कतिपय अवस्थामा आफ्नै पोस्टहरू चौकीहरू पनि प्रभावित भएको बगाएको अवस्था छ। नेपाली सेनाको हकमा चाहिँ नेपाली सेनाको ब्यारेक भनौँ या पोस्ट भनौँमा क्षति पुगेको, त्यस्तो कुनै जवानहरू हराएको त्यस्तो घटना केही छ कि छैन?
4: अब इनिसियल यो पोस्टहरूमा भएको क्षतिको सम्बन्धमा हामीले खबर सङ्कलन कार्य गरिरहेका छौँ र विस्तृतमा जानकारी प्राप्त भएपछि यहाँहरूलाई खबर गर्नेछौँ।
0: हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत। हामीलाई नेपाली सेनाले गरिरहेको पछिल्लो उद्धारको अवस्था बारेमा जानकारी दिनुहुँदै उहाँले जानकारी दिनुभए अनुसार नेपाली सेनाको कमान्डमा अहिले 7 हेलिकप्टर परिचालन भइरहेको छ र उहाँहरूले अहिलेसम्म 29 जनालाई सकुशल उद्धार गरिसक्नु भएको छ। अब बाँकी समाचार। विश्व स्वास्थ्य संगठन WHO-ले रसुवाको भोटेकोसी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ। संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग कुराकानीपछि 1,000 पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै 24 स्क्वायर मिटरको 15 आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागि जनाएको छ। मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँ स्थित वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शैया छुट्याइएको जनाएको छ। साथै हालसम्म 3 घाइतेलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि जनाएको छ। साथै काठमाडौँ स्थित सङ्घीय अस्पताल, रक्त सञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेड क्रस, लायन्स, नेपाल स्काउटसँग पनि आपतकालीन स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको जनाइएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसी र त्रिशुलीमा ठूलो बाढी आएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागको बाढी पूर्वानुमान शाखाले रसुवा र नुवाकोटका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै तटीय क्षेत्रमा जोखिम बढेको बताएको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले बाढी मुगलिनसम्म पुग्न सक्ने भएकोले नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। तिब्बततिरबाट रसुवागढीमा आएको बाढीमा परेकाको उद्धारका लागि सेना र निजी हेलिकप्टरसहित सुरक्षा निकायका सबै संयन्त्र परिचालन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभएको छ। प्रमुख जिल्ला अधिकारी परियारका अनुसार रसुवागढीमा 3 निजी र 2 नेपाली सेनाको हेलिकप्टर उद्धारमा खटिसकेका छन्। 81 आएको बाढीले कति क्षति पुर्यायो भन्ने विवरण आइ नसकेको उहाँले जानकारी दिनुभयो। भोटेकोसी नदीमा आएको बाढीले 11 हाइड्रो पावर, 405 र 25 MW सोलर गरी कुल 430 MW विद्युत प्रणाली बाहिर गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले एक सूचना जारी गरी त्यस क्षेत्रका प्राधिकरणका उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित रसुवागढी, चिलिमे, त्रिशुली 3A, त्रिशुली बी हब, 220 KV सब स्टेसन, त्रिशुली तथा देवीघाट जलविद्युत केन्द्र एवं विभिन्न वितरण संरचनामा क्षति पुगेको जनाएको छ। रसुवाको भोटेकोसी नदीदेखि आएको बाढीका कारण रसुवा जिल्लाको उत्तर गया गाउँपालिका क्षेत्रमा रहेका अधिकांश जलविद्युत आयोजना र त्रिशुली नदी आसपासमा रहेका घरहरू प्रभावित भएका छन्। गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन्। सो क्षेत्रमा पूर्व सूचना प्राप्त भए पनि सूचनाको 15 बाढीले प्रहार गर्न थालेको र केन्द्र सरकारको सम्बन्धित निकायलाई उद्धारका लागि आग्रह गरिएको उहाँले बताउनुभयो। सम्भावित विपद तथा आपतकालीन अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सक्रिय बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेड क्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँ स्थित सङ्घीय अस्पताल तथा रक्त सञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो। अविरल वर्षापछि आएको आकस्मिक बाढीका कारण रसुवाको भोटेकोसी क्षेत्रमा विद्युत उत्पादन, प्रसारण तथा वितरण प्रणालीका महत्त्वपूर्ण संरचनामा क्षति पुगेपछि विद्युत आपूर्ति बन्द गरिएको छ। बाढीका कारण जनधनसँगै घर, सडक, पुल तथा विद्युत संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणका अनुसार बाढीका कारण रसुवा भोटेकोसी क्षेत्रमा प्राधिकरणसँग सम्बन्धित विभिन्न जलविद्युत आयोजना, प्रसारण संरचना, सब स्टेसन तथा वितरण प्रणालीमा क्षति पुगेको, क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र क्षतिग्रस्त संरचनाको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको प्राधिकरणले जनाएको छ। तिब्बती क्षेत्रबाट भोटेकोसी नदीमा 81 आएको बाढीले ती जलविद्युत आयोजनाहरू प्रभावित भएका हुन्। भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सडक खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सडक तथा मुगलिन नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन भनेको हो। बाढीका कारण नदीको बहाव बढेको तथा सडक खण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ्न सक्ने भएकोले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि सबैलाई साथमा लिएर अघि बढ्न सरकारसँग आग्रह गर्नुभएको छ। बैठकको आकस्मिक समयमा सांसदहरूले भोटेकोसी र त्रिशुली नदी किनारका बस्तीहरूमा ठूलो संख्यामा नागरिकहरू उद्धार र राहतको प्रतीक्षामा रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सरकारका सबै संयन्त्र, स्थानीय सरकार र नागरिक समाज एकसाथ परिचालित हुनुपर्ने बताउनुभयो। बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा भौतिक संरचनाहरूमा पुगेका कारण नदी किनारका बस्तीहरूसँगको सम्पर्क विच्छेद हुँदा उद्धार तथा राहत सामग्री पुर्याउने काम थप चुनौतीपूर्ण भएकोले समयमै चुनौतीको पूर्वानुमान गरी प्रभावकारी कदम चाल्न पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। त्यस्तै सांसदहरूले भोटेकोसीको मुहानमा रहेको हिमताल फुट्ने क्रम जारी रहेको र पुनः बाढीको सम्भावना रहेको भन्ने सूचना आइरहेको हुनाले चीन सरकारसँग समेत समन्वय गरी सूचनाहरू लिन र पूर्व तयारीका कामहरू गर्न ध्यान आकर्षण गराउनुभयो। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो। नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भोइस सेवा, प्रतिदिन 2 GB डेटा तथा 50 SMS निशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल मिछानेले जानकारी दिनुभयो। टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएस मार्फत निरन्तर जानकारी गराइरहेको छ। नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुमा 2 र नुवाकोटमा 5 गरी 7 टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। टावर तथा सेवा पूर्वाधारको मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिसकेको छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले भोटेकोसी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा नागरिकको जीवन रक्षा र उद्धारलाई प्राथमिकतामा राखेर अघि बढ्न सम्बद्ध निकायलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट यस कठिन घडीमा प्रभावित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढङ्गले अघि बढ्न पार्टीका सम्पूर्ण नेता, सदस्य तथा सुवेक्षकहरूलाई आह्वान गर्नुभएको छ। सभापति लामिछानेले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभएको छ। उहाँले विपद सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चार माध्यमबाट प्राप्त सूचनालाई विश्वास गर्न आग्रह गर्नुभएको छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताउनु भएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत विपदको अवस्थामा भोटेकोसी त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले गरेको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत भोटेकोसी र त्रिशुलीमा आएको नदीमा बाढीको बहाव बढेकोले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत रसुवाको भोटेकोसी नदीमा आज बिहान तिब्बत तर्फबाट ठूलो बाढी आएको खबरले अत्यन्त दुखित र चिन्तित भएको बताउनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको स्त्रीरोग वार्डमा आगलागी हुँदा कम्तीमा 14 नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुरक्षाका कारण नाम नछाप्ने शर्तमा प्रत्यक्षदर्शीहरूले अस्पतालको तेस्रो तलाको स्त्रीरोग वार्ड क्षेत्रमा स्थानीय समयअनुसार बिहान लगभग 6:40 आगलागी भएको जनाएका छन्। उनीहरूका अनुसार त्यहाँ नवजात शिशुहरूलाई राखिएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भोटेकोसी नदीमा आएको बाढीबाट तल्लो तटीय क्षेत्रका बजार तथा बस्तीहरू बगाउँदा ठूलो क्षति। उद्धारमा नेपाली सेना एवं प्रहरी सक्रिय, सेनाद्वारा 29 सकुशल उद्धार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रिय विपद परिषदको बैठकमा प्रभावकारी उद्धारको निर्देशन। सरकारद्वारा रसुवा, नुवाकोट र धादिङलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा। र प्रधानमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रका सांसदहरूसँग परामर्श। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

0: यी रेडियो नेपाल हो, दनवारी भाषा संचार भेष बहादुर दनवारबाटै सुना। रसुवाक भोटेको सिलरीमा तिब्बत तर्फबाट बर्के बार पस्ल कर्लर छट बार कारण त्रिशुली राई बार बढे सक्ल अख्ला तटीय क्षेत्र जिल्लामा उप्र सतर्क तापनालाई आग्रह कर्लर छट। नेपाली पुलिसक अर्को सूचना जारी, नयाँक्लासम्म त्रिशुली राई कछा क्षेत्रमा रहल नुवाकोट धादिङ चितवन गोर्खा लगायतक क्षेत्र बासिन्दालाई उप्र सतर्कताक साथ सुरक्षित ठाउँमा रहेलाई साथ अनुरोध कर्लर छट। उहे जिल्ला सङ्कटग्रस्त जिल्ला घोषणा कर्ल हो। भोटेको सीमा अहिले बार कारण त्रिशुली लरिक तटीय क्षेत्रमा जोखिम बढे सक्ल अक्ल लरिक आसपास नैजेला सुरक्षित ठाउँमा बस्ल अन्छ। स्थानीय प्रशासन तसु निकाय जारी कर्ल सूचना पालना गरेलाई सेवेमा आग्रह कर्लर छट। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा नुवाकोट हकिकु बग्ला भोटेको सिलरीमा आज बिहान आकस्मिक आइल बारबाट अक्ल जनजनक नाशक खबरबाट आफू धेरै नै दुखी बानेला बाजल छट। राष्ट्रपति बाट जारी विज्ञप्तिमा बाजल विपत्तिक यी घटीमा उद्धार राहत असु राहत कामका लागि देशको देहलाई सरकार राजनीतिक दल सामाजिक संस्था सुरक्षा सङ्घिक सभ्य निकाय तसु सभ्य नागरिक लागि आह्वान कर्लर छट। साथै हेट पाखा कछारमा रहल सभ्य सर्वसान लागि सतर्कता रहेको चाहिला सम्मान नै अन्छ सहयोग जुट्ल पनि उही एक आग्रह कर्लर छट। प्रधानमन्त्री बालेन्द्र साग भोटेको सिलरीबाट प्रभावित अक्ल उद्धारक अञ्च राहत गतिविधिको लागि प्रभावित अक्ल लख उद्धार अञ्च राहत गतिविधिलाई प्रभावकारी अञ्च समन्वयात्मक ढङ्ग सम्पादन गरेलाई सम्बन्धित निकायलाई निर्देशन दिएर छट। प्रधानमन्त्री अञ्च मन्त्री परिषद कार्यालयमा अग्नि सम्पन्न विपद जोखिम मने कर्ल अञ्च व्यवस्थापन राष्ट्रिय विपत्तक परिषद बैठकमा प्रधानमन्त्री साग प्रभावित क्षेत्र नाशक विवरण अञ्च उद्धारक तसु राहतको लागि पहिरोले प्रयासबारे जानकारी लिला पाछु उद्धार खोज अञ्च राहत कार्यक्रम प्रभावकारी रूपमा कारण कार्यालय निर्देशन दिला हो। विपदक यी क्षेत्रमा सेवे लागि आफ्नै ठाउँबाट बाढ प्रभावित क्षेत्रमा चालेला अक्ल अन्छ प्रभावित नागरिक उद्धार खोज तसु राहतमा जुटेला उही एक आग्रह कर्ल प्रधानमन्त्री प्रेस अनुसन्धान विज्ञ दिपा धालक जानकारी दिलर छट। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रसुवाक ठाउँ भोटेको सिलरीमा आइल बारबाट प्रभावित लागि टेलिफोन एसएमएस अन्छ इन्टरनेट सेवा पैसुने लाग्ला कर्लर छट। सूचना अन्छ सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सेनाक बारबाट प्रभावित क्षेत्रको लागि पैसुने लाग्ला टेलिफोन अन्छ इन्टरनेट सेवा चाँडसुको उपलब्ध गराला निर्देशन दिलर छट। नेपाल टेलिकम उही क्षेत्रको बासिन्दाकलाई दुई दिनक अनलिमिटेड भोइस सेवा प्रतिदिन 2 GB डाटा अन्छ 50 SMS सेवा पैसा नै लाग्ला शुल्क कर्ल नेपाल टेलिकमक प्रवक्ता कमल लामी छनेक जानकारी दिएर छ। टेलिकमक अनुसार बार कारण रसुवाक दुई तसु नुवाकोटक 5 करिब 7 टावर नासक्ल विवरण रहेछ। मर्मत समारोहको लागि नेपाल टेलिकमक टोली प्रभावित क्षेत्र पुगेको सिद्धान्त रहेछ। साथै प्रभावित लख उद्धार राहत तसु खोजीमा चालेल अक्ल हेलिकप्टर इन्धन भरेलाई नुवाकोटक त्रिशुलीमा नेपाल आयल निगमबाट चाँडसुको हवाई इन्धन ट्याङ्क काठमाडौँबाट चालेल समेत कर्ल रहेछ। रसुवाक भोटेको सिलरीमा आइल बारबाटै प्रभावित उद्धार गर्न सशस्त्र पुलिसक विपद उद्धार गढबाटै टोली नुवाकोट पठाएर छट। खजाला उपचारलाई नेपाल एपिएफ अस्पताल 100 बेडक तसु स्वास्थ्यकर्मी टोली तयारी हालतमा धर्ल सशस्त्र पुलिस बल सहप्रवक्ता शैलेन्द्र थापाक जानकारी दिएर छ। सशस्त्र पुलिसक दाङ टोकेला रेजिमेन्ट कितपुरबाटै 3 प्लाटुन सुरक्षाकर्मी काठमाडौँ विमान उडाला तयारी अवस्थामा धर्ला औक्रिक जानकारी दिलर छ। 12 करोडसम्म पुग्ला नाश विषय सम्बन्धी अझ पाइलट हके नै सक्ल सशस्त्र पुलिस जनाएर छ। 12 प्रभावित क्षेत्रमा उद्धारको लागि सशस्त्र पुलिस बलक नेपालक 19 नुवाकोट गुल्मा युएन शान्ति खडा गरेर तालिम सिचालाई ककनी धादिङ गुल्मा विपद व्यवस्थापन बेस आदमघाट तसु 17 गण चितवनबाट सङ्ख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा चालेल कर्ला सहप्रवक्ता थापाक जानकारी दिलर छ। भोटेको सिलरीमा आएर बारबाट उत्पन्न विपदक समयमा सरकारलाई सहयोग गरेर विपक्षी दलक नेता प्रतिबद्ध रहल व्यक्त गर्दछ। प्रधानमन्त्री अंश मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री बालेन्द्र साग बोलेलाई विपद जोखिम मने कार्यालय अंश व्यवस्थापन राष्ट्रिय परिषदक बाजीको प्रतिनिधि सभामा विपक्षी दलक नेता भीष्म अङ्गनामेग एकरक प्रतिबद्धता व्यक्त गर्दछ। ओक्लिक सरकार चाँडसुख सक्रियता डिटाएमा धन्यवाद दिदी त्रिटी पक्ष विपक्ष उप्र उठेको सङ्कट घडीमा सभ्य एकजुट हकेको लागि पर्नेमा बाज्र छ। सिंहदरबार ठाउँ प्रधानमन्त्री मध्यस्थ कार्यालयमा सम्पन्न बैठकमा भोटेको बारबाटै अग्निसम्म अक्ल नाशक विवरणबारे जानकारी जम्मा गरिरहल छ। बैठकमा प्रधानमन्त्री साहक उद्धार अञ्च राहत काममा सक्रिय हकेको जुटेलाई सरकार लगक सभ्य निकायलाई निर्देशन दिएर छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओको रसुवाक भोटेकोसी लरीमा आज बिहानी आएल बारबाट प्रयोग लागि चाहिएल औषधि अंश स्वास्थ्य उपकरण पठाएल अखलर छ। स्वास्थ्य अंश खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग कुराकानी अखल पाछु डब्लुएचओ 1,000 जनालाई पुग्ला आधारभूत औषधि अंश स्वास्थ्य उपकरण पठाएल लाग्ल स्वास्थ्य मन्त्रालय जनाएल छ। मन्त्रालयका अनुसार बार प्रयोग लागि काठमाडौँ ठाउँ वीर अस्पताल तसुर ट्रमा सेन्टरमा 100 आपतकालीन सहाय छुट्याएल छ। आपतकालीन स्वास्थ्य सेवालाई काठमाडौँ ठाउँ सङ्घीय अस्पताल रक्त सञ्चार केन्द्र बागमती अंश गण्डक प्रदेशक स्वास्थ्य मन्त्रालय नेपाल रेडक्रस लायन्स तसु नेपाल स्काउट सँगै समन्वय भएर मन्त्रालय जनाएको छ। आपतकालीन स्वास्थ्य सम्बन्धी सहयोग जानकारी अंश समन्वयात्मकलाई 115 सम्पर्क गरेलाई सक्ल मन्त्रालय जनाएको छ। भोटेकोसी लहरीमा तिब्बत तर्फबाट बर्खे बार पसला पाँच सम्भावित जोखिम लागि मध्यनजर कटे राष्ट्रिय विपद जोखिम मने कर्ल अंश व्यवस्थापन प्राधिकरण 3 मुख्य बाटखण्डमा यात्रा नैकार्यलाई आग्रह गर्ल छ। प्राधिकरण प्रवक्ता शान्ति महतको अनुसार पृथ्वी राजमार्ग गल्ची नुवाकोट र सुवा साप्रुबेसी बाट अंश मुगली नानगढ बाटमा 400 यात्रा नैकार्यलाई अंश नैकार्यलाई बाजल हो। 12 कारण लहरी बहाव बढ्ल बाटखण्डमा पैरा काट्ला तसु डुबानक जोखिम बढ्ल सक्ल अक्ल सावधानी अप्नाएलाई आग्रह गर्ल प्राधिकरण जनाएल छ। प्राधिकरण सम्बन्धित स्थानीय तह प्रशासनिक उएट खण्डमा आइल जिल्लामा सभ्य रोक लगाएर व्यवस्था मिलाएर समेत आग्रह गर्न छ। भोटेको समयमा आइल बार प्रति त्रिशुली अञ्चु नारायण लरिक तटीय क्षेत्रमा समेत परे सक्ल अक्ल लरिक आसपासक बासिन्दा लागि उप्र सतर्क ताप्नलाई सभ्यमा आग्रह गर्न छ। आजलाई दनियारी भाषक समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

0: एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: यो हो रेडियो नेपाल। हाम्रो प्रसारण एफएम ब्यान्डको 98.1 MHz, 101.3 मेगाहर्ज र अनलाइनका साथै मिडियम वेभ 576 किलोहर्जमा सुर्खेत, 648 किलोहर्जमा धरान, 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ, 810 किलोहर्जमा दिपायल र 1143 किलोहर्जमा बर्दिवासबाट सुनिरहनु भएको छ। सुन्दै गर्नुहोला रेडियो नेपाल।
2: हामी विशेष कार्यक्रमलाई निरन्तरता दिन उपस्थित भइसकेका छौँ। रसुवा भुटे कोशी नदीमा आएको बाढीले पुर्याएको क्षति, उद्धार, राहत र सतर्कता बारेमा जानकारी दिन प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। यति बेला सहकर्मी भानुभक्त खड्काको साथमा म शान्ति राणा उपस्थित छौँ। उद्धारको लागि नेपाली सेनाले 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन भएका छन् र त्यस्तै गरी अहिलेसम्म 29 उद्धार भएको जानकारी पनि आएको छ र यसको निरन्तर अपडेटहरू पनि छन्। विशेष गरी रसुवाको मुरे, स्याप्रुवेशी तथा नुवाकोटको त्रिशुली क्षेत्रबाट उद्धार गरिएको कुरा छ। र बाढी पूर्वानुमान महाशाखा अनुसार रसुवा भोटेको सीमा आएको बाढी हाल नारायणी देव घाट पुगेको र बढ्दो क्रममा रहेकोले नदी छेउछाउका बस्ती बजार क्षेत्रमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहनु हुन पनि अनुरोध गरिएको छ।
3: हजुर, यो भोटेको सी नदीमा आएको आकस्मिक भीषण बाढीको यसको प्रभाव अहिले हाल नारायणी देवघाट पुगेको यो समाचार अहिले 3:20 जाँदासम्मको समाचार हो। यसको भाव अझै बढ्ने क्रममा रहेको प्रारम्भिक जानकारी सूचना हामीलाई प्राप्त भएको छ। त्यसकारणले तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई पनि उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। आदरणीय श्रोताहरू, यति बेला हामी रेडियो नेपालको यो विशेष प्रसारणमा छौँ र खास गरी भोटेकोशी नदीमा आएको बाढी पछिको उद्धार पुनर्स्थापनाका कार्यक्रमहरू कसरी अगाडि बढिराखेका छन् र त्यस सम्बन्धमा के गर्न तत्कालको आवश्यकता छ भन्ने सन्दर्भमा पनि आजको आकस्मिक मन्त्री परिषदको बैठकले यस सम्बन्धीका विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। शान्तिजी, जस्तै यो भदौ 10 आज रसुवा जिल्लाको सीमा क्षेत्र रसुवा गढी र तल्ला तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गरिएको छ र उक्त घटनामा पनि मृत्यु हुने मृतकहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गर्ने मन्त्री परिषदको आजको बैठकको निर्णय छ। त्यस्तै शोकमा रहनुभएका परिवारजनमा हार्दिक संवेदना पनि व्यक्त गरिएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको छ। आजको मन्त्री परिषदको बैठकको एउटा महत्त्वपूर्ण निर्णय यो र
2: अर्को निर्णयमा उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने पनि निर्णय भएको छ।
3: अर्को महत्त्वपूर्ण निर्णयमा आजको यस घटनाका सम्बन्धमा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने भन्ने निर्णय भएको छ भने यससँगै यस कार्यको लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरको परिचालन गर्ने र माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधनहरू जस्तै हेलिकप्टर लगायतका साधनहरू परिचालन गर्न निर्देशन दिने निर्णय भएको छ।
2: हजुर, 4 चाहिँ घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मिलाउने निर्णय भएको छ।
3: उक्त घटनाबाट अवरुद्ध हुन पुगेको सडक खण्डहरू पुनर्सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने अर्को निर्णय हो आजको मन्त्री परिषद बैठकको। त्यस्तै अर्को
2: बाढीबाट अवरुद्ध हुन पुगेको विद्युत आपूर्ति यथाशीघ्र सञ्चालन गर्ने प्रबन्ध ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई मिलाउन पनि यो निर्णय गरिएको छ।
3: अवरुद्ध हुन पुगेका जस्तै अब सञ्चार सेवा पनि प्रभावित भएको छ यो बाढीको कारणले र त्यसमा दूरसञ्चारको तत्काल सञ्चालनको व्यवस्था सूचना तथा सञ्चार मन्त्रालयले मिलाउने एउटा अर्को महत्त्वपूर्ण निर्णय आजको मन्त्री परिषदको बैठकको हो।
2: हजुर, उक्त घटनामा मृतक परिवारलाई प्रचलित कानून बमोजिम आर्थिक सहायता तत्काल उपलब्ध गराउने पनि अर्को निर्णय भएको छ।
3: यस्तै क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल सञ्चालन तथा पुनर्निर्माण गर्न आवश्यक पर्ने आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मेवारी माननीय अर्थमन्त्रीलाई दिने पनि निर्णय छ भने दसौँ नम्बरमा
2: र यो अन्तिम निर्णय पनि हो, विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 महिना अवधिको लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्था ऐन 2074 दफा 32 बमोजिम विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने पनि निर्णय भएको छ।
3: हजुर, यो हामी यति बेला राष्ट्र सिङ्गो राष्ट्र नै यो प्राकृतिक विपदको अकल्पनीय पिँधामा परेको बेलामा छ र अहिले हामीले अघि पनि भर्खरै जानकारी श्रोताहरूको लागि निवेदन गरेका छौँ, अहिलेसम्म जम्मा 29 जनाको सकुशल उद्धार गरिएको समाचार छ भनेदेखि यो उद्धारको कार्यक्रमलाई अझ तीव्र र द्रुततर गतिमा अगाडि बढाउनको लागि सरकारका सबै संयन्त्रहरू परिचालन भएका छन् भन्ने समाचारहरू पनि आइराखेका छन् भनेदेखि तटीय क्षेत्रमा हामी विशेष गरी उच्च सतर्कता अपनाउन, सावधानी अपनाउन, नआत्तिन र एकअर्कामा सहयोग आदान प्रदान गर्न पनि हार्दिक अपिल गरौँ शान्तिजी। होइन,
2: पक्कै पनि यो नुवाकोटको विदुर दुप्चेमा जोखिममा रहनु भएको र रेडियो नेपालमा फोन सम्पर्क गर्नुभएको लक्ष्मी आचार्य लगायत 10 जना समूहलाई नेपाली सेनाको उद्धार टोलीले उद्धार गरेको पनि खबर आएको छ र यहाँहरू तपाईँहरूलाई पनि उद्धारको आवश्यकता छ भने चाहिँ नेपाल प्रहरीको टोल फ्री नम्बर 100 फोन गर्न सक्नुहुनेछ।
3: त्यस्तै रेडियो नेपालमा पनि यहाँहरूले फोन गरेर आवश्यक सहयोग आफ्नो अवस्था के छ त्यसको बारेमा पनि जानकारी गराउन सक्नुहुनेछ 01-42-11-721 वा 01-42-11-736 यो रेडियो नेपालको टेलिफोन नम्बर हो। यो नम्बरमा पनि तपाईँलाई कुनै किसिमको सहयोग चाहिएको छ, आपतमा हुनुहुन्छ, उद्धारको आवश्यकता छ अथवा अन्य केही सूचना चाहिएको छ भनेदेखि तपाईँहरूले हामीलाई पनि फोन गरेर गर्न सक्नुहुनेछ र हामीले सम्बन्धित निकायमा यसको जानकारी पुर्याउनेछौँ। र यसकै यस सँगसँगै रेडियो नेपालमै सम्पर्क गरेर अहिले शान्तिजीले भन्नुभयो जुन हाम्रो आचार्यजी हुनुहुन्छ
2: लक्ष्मी
3: आचार्यजी, उहाँले रेडियो नेपालमै फोन गरेर आफ्नो अवस्था उद्धारको लागि उहाँले जुन हार गुहार गरिराख्नु भएको थियो त्यो समाचार हामीले तत्काल सम्बन्धित निकायमा पुर्यायौँ, नेपाली सेनाले उहाँको सकुशल उद्धार गरेको छ र तपाईँ पनि यस्तै कुनै अप्ठ्यारो दुःखमा स्थितिमा पक्कै पनि हुनुहुन्छ, यदि तपाईँलाई सहयोगको आवश्यकता छ भने तपाईँले यी नम्बरहरूमा अघि भर्खरै नेपाल प्रहरीको टोल फ्री नम्बर 100 फोन गर्न हामीले आग्रह गरिसकेका छौँ शान्तिजी।
2: हजुर, त्यस्तै रेडियो नेपालको फोन नम्बर 01-42-11-721 वा 01-42-11-736 पनि सम्पर्क गर्न सक्नुहुनेछ। र रसुवा भोटेकोसी नदीमा आएको बाढीले जुन रसुवा, नुवाकोट, धादिङ, चितवन मुख्य रूपमा यी जिल्लाहरू बढी प्रभावित भएको खबर यहाँले पाइसक्नु भएको छ र रसुवा र नुवाकोट अझ बढी प्रभावित क्षेत्रमा परेको छ र यसमा उद्धारको काम भइरहेको छ, यहाँलाई सुरक्षित स्थानमा लैजाने काम पनि भइरहेको छ र पक्कै पनि जो यो विपदले आपत्ति आएको छ यहाँहरू सतर्क रहन, संयम रहन र धैर्यताका साथ रहन पनि हामी अनुरोध गर्दछौँ। यति बेला चितवनको सहायक सिडिओ
3: चितवन जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, हाम्रो साथीहरूले उहाँसँग सम्पर्क स्थापित गर्नुभएको छ, हामी उहाँसँग कुरा गर्छौँ। शान्तिजी, उहाँसँग कुरा गर्नु के छ, त्यहाँको पछिल्लो अवस्था, सतर्कता र सावधानीका के कस्ता प्रयासहरू भएका छन्?
2: हजुर, यहाँलाई धेरै स्वागत छ र यो बेलामा जुन प्रभावित क्षेत्रको स्थितिबारे जानकारी गराइदिनु हुनको लागि हामी अनुरोध गर्छौँ।
4: प्रभावित चितवनमा नानघाटमा त्यसको प्रभाव, बाढीको प्रभाव देखिएको छ तर त्यस्तो कुनै चाहिँ क्षति भएको छैन, सामान्य खालको छ। अब हामीले चाहिँ अब त्यो बाढी किनारका, नदी किनारका र अलिकति बाटोभन्दा साइडमा बसेका मान्छेहरूलाई प्रहरी जानको माध्यमबाट सतर्क गराएका छौँ, आफ्नो सुरक्षित स्थानमा सर्नुहोस् भनेर। त्यति ठुलो कुनै चाहिँ ऊ देखिएको छैन, प्रभाव परेको छैन अहिलेसम्म।
2: हजुर, यो रसुवा भोटेकोसीमा आएको बाढी हाल नारायणी देवघाट पुगेको कुरा छ, यो यसको स्थिति चाहिँ अहिले कस्तो देखिएको छ सिडो साहब?
4: अब सुरुवातीतिर त कस्तो छ अब, तर यहाँ चितवनमा आइपुग्दाखेरि त्यसको चाहिँ प्रभाव चाहिँ देखिएको छैन।
3: हजुर चिरञ्जीवी सर, यहाँले जुन अब अहिले तटीय क्षेत्रमा अझै पनि हामीलाई प्राप्त सूचना अनुसार यो बाढी माथिल्लो जुन यसको मुहान हो जहाँबाट यसको यो विस्फोट भएको छ बाढीको, र त्यो अझै जोखिम उत्तिकै कायम रहेको र यो माथिल्लो सतहमा पनि यसको जोखिम बढिराखेको भन्ने समाचार प्राप्त भएको छ। तटीय क्षेत्रमा जस्तो चितवनको नारायणी नदीमा नदीको सतह त्यसको बहावको स्थिति कस्तो देखिएको छ सामान्य हेर्दाखेरि?
4: बहाव त सामान्य छ। अब जो सतर्कता त अब हामीले अपनाएकै छौँ, तर चाहिँ के अरे बाढीले क्षति पुर्याएको यो ठाउँमा चाहिँ अवस्था छैन।
3: जस्तो यहाँ त्यहाँको जनसमुदाय जनमानस चाहिँ जस्तो नदी आसपासमा रहनुभएका राजमार्ग आसपासमा बसिराख्नुभएका नागरिकहरूको एक खालको त्रासदीको स्थिति के छ र उहाँहरूलाई सान्त्वना दिने प्रयासहरू यहाँहरूको तर्फबाट के कस्तो भइराखेको छ?
4: हाम्रो तर्फबाट सुरक्षा निकायका प्रमुखहरू सिडिओ साहब, एसपी साहब लगायत सबै चाहिँ त्यो प्रभावित स्थानमै गइराख्नु भएको छ। उहाँहरूले चाहिँ सतर्क रहन र चाहिँ सहयोग गर्न अपिल गरिराख्नु भएको छ। हामी चाहिँ सबै त्यसैमा चाहिँ खटेर लागेका छौँ।
3: हजुर, अब निश्चय नै यो प्राकृतिक प्रकोपको अत्यन्तै दुःखद घटनाले जुन खालको क्षति निम्त्याएको छ देशमा, हामी अत्यन्तै यो दुःखद अवस्थामा रेडियो नेपालबाट यस सम्बन्धीका विभिन्न प्रसारणहरू रिपोर्टिङहरू निरन्तर गर्ने प्रयासमा छौँ र विभिन्न सरकारवाला निकायहरूसँग सम्पर्क स्थापित गर्ने प्रयासमा हामीले चितवनमा यहाँसँग सम्पर्क स्थापित गर्यौँ। थप केही त्यस्ता जोखिम अथवा केही घटनाहरू भएमा हामी फेरि निरन्तर यहाँहरूको सम्पर्कमा रहनेछौँ। कृपया सम्भव भएसम्म सम्पर्कमा रहिदिने प्रयास गर्नुहोला। अहिले यो सम्पर्क र यो जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
4: हस् हस् धन्यवाद।
2: हजुर, यति बेला हामी कुराकानी गर्दै थियौँ
3: चितवन जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी चिरञ्जीवी शर्माज्यूसँग हामीले कुराकानी गर्दै थियौँ।
2: अर्को थप खबरमा चाहिँ त्रिशुली नदीमा आएको बाढीका कारण जोखिममा परेका देवघाट धाम स्थित वृद्धाश्रममा बस्दै आउनुभएको वृद्ध वृद्धालाई सुरक्षित स्थानमा सारिएको छ र यति बेला नदी किनारमा रहेको आश्रममा बाढीको जोखिम बढेपछि वृद्ध वृद्धालाई प्रहरी, युवा तथा स्थानीयवासीको सहयोगमा विद्यालय परिसर लगायत सुरक्षित स्थानमा स्थानान्तर गरिएको पनि खबर छ। र जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार देवघाट धामको नदी किनार क्षेत्रमा रहेको वृद्धाश्रम तथा बस्तीमा बाढीको जोखिम बढेपछि त्यहाँ बसोबास गर्दै आउनुभएका वृद्ध वृद्धालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको पनि जानकारी आएको छ। र उद्धारमा खटिनुभएका युवा हरि आचार्यले देवघाट स्थित रोटरी करुणालय आश्रममा रहेका वृद्ध वृद्धासहित नदी किनारमा अन्य आश्रम तथा स्थानीय बस्तीका बासिन्दालाई समेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको पनि बताउनु भएको छ।
3: निश्चित नै यस्ता प्राकृतिक प्रकोप जोखिममा विशेष गरी खाद्यान्नको अभाव हुने, स्वास्थ्य उपचारको उहाँहरूलाई आवश्यकता पर्ने र उद्धार चाहिने अवस्था रहन्छ। यस सम्बन्धीका प्रयासहरू जे जस्तो सकिन्छ राज्यका विभिन्न निकायहरूबाट त्यो खालको कुनै कमी नदिन सरकारले प्रतिबद्धतासहित विभिन्न निर्णय गरेको समाचार पनि हामीले यहाँहरूलाई निरन्तर जानकारी दिइ नै राखेका छौँ। यदि तपाईँ त्यस्तो अप्ठ्यारोमा परिराख्नु भएको छ भने सम्बन्धित निकायमा कहाँ सम्पर्क गर्ने भनेर पनि हामीले निरन्तर त्यस्ता सम्पर्क नम्बरहरू पनि दिइराखेका छौँ। र यो पछिल्लो यो स्वास्थ्य सम्बन्धीकै सन्दर्भमा कुरा गर्दाखेरि स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निशुल्क हटलाइन नम्बर 1115 सम्पर्क गर्न हुन पनि हामी हार्दिक अनुरोध गर्दछौँ। खास गरी नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यो सूचना, यो जानकारी लिन आवश्यक हुनेहरूले यसमा सम्पर्क गर्न अनुरोध गर्नुभएको सूचना हामीले यहाँ निरन्तर सम्पर्क गरिराखेका छौँ। थप केही यस सम्बन्धीकै विवरण छ शान्तिजी?
2: सरकारद्वारा रसुवा, नुवाकोट र धादिङलाई विपद सङ्कटग्रस्त क्षेत्र पनि घोषणा गरिएको छ र भोटेकोसी नदीमा आएको बाढीबाट तल्लो तटीय क्षेत्रका बजार तथा बस्तीहरू बगाउँदा ठुलो क्षति पनि भएको छ भानुजी। र अहिलेसम्म त्रिशुली नदीमा बाढीले बगाएर 3 जनाको शव प्राप्त भएको पनि खबर छ र उद्धारमा नेपाली सेना एवं प्रहरी सक्रिय रहेको छ र सेनाद्वारा 29 जनाको सकुशल उद्धार भएको छ र यो अपडेट निरन्तर आउने क्रम पनि छ।
3: हजुर, जस्तो अब यो खास गरी बाढी प्रभावित जुन मुख्य क्षेत्रहरू छन् रसुवा, नुवाकोटतिर, त्यहाँ अहिले सडक सञ्जालहरू को सम्पर्क विच्छेद भएको छ। यस्तो अवस्थामा अहिले त्यहाँ चाहिँ नि हवाई माध्यम बाहेक उद्धार लगायतका अन्य कार्यक्रमहरू राहत र पुनर्स्थापना गर्ने अन्य कुनै माध्यम नभएको सन्दर्भमा नेपाल आयल निगमले पनि उसको सतर्कता उसको तयारी के छ भनेर निरन्तर सूचना उपलब्ध गराएको छ। जस्तै नेपाल आयल निगमले 11,000 लिटर हवाई इन्धन नुवाकोट पठाएको जानकारी दिएको छ र सुवा बाढीबाट प्रभावितको उद्धार गर्न सहज होस् भनेर निगमको सिनामङ्गल हवाई इन्धन डिपोले त्यो कार्यालयले हवाई इन्धन बोकेको रिक्युलर गाडी नुवाकोट पठाएको जानकारी दिएको छ। त्यस्तै सिनामङ्गल डिपो कार्यालयका प्रमुख प्रदीप कुमार यादवको अनुसार प्रभावितलाई उद्धार र राहत वितरण गर्न सहज होस् भनेर अघि पनि मैले यहाँहरूलाई निवेदन गरेँ। 11,000 लिटर हवाई इन्धन नुवाकोट ब्यारेकमा पठाइएको उहाँले जानकारी दिनुभएको छ। सामान्यतया रिफ्युलर विमानस्थलभित्र मात्र चलाउने अनुमति भए पनि आपतकालीन अवस्था भएकाले नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँग सरसल्लाह गरेर रिफ्युलर पठाइएको उहाँले जानकारी दिनुभएको छ।
2: भानुजी, हामीसँग धेरै जानकारीहरू छन् तर यति बेला समय समाचारको भएको छ। यो विशेष प्रसारणलाई फेरि पनि हामी निरन्तरता दिनेछौँ। अहिलेलाई 4 बजेको समाचार सुन्नको लागि हामी यहाँहरूलाई यो

यो रेडियो नेपाल हो। अब कुशल हरियालबाट समाचार सुन्नुहोस्। भटेकोशी नदीमा आएको बाढीले रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनको तटीय क्षेत्रका बस्ती तथा राजमार्गहरूमा ठुलो क्षति पुर्याएको छ। तिब्बततर्फबाट आएको बाढीले तल्लो तटीय क्षेत्रमा बजार तथा बस्तीहरू बगाउँदा ठुलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान छ। अहिलेसम्म बाढीमा परि ज्यान गुमाएका केहीको शव फेला परेको छ भने 12 घाइतेहरूको उपचार भइरहेको छ। बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिरहेको छ। बाढीमा फँसेकाहरूलाई आगो बालेर धुवा निकालेर आफ्नो स्थानको बारेमा जानकारी दिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। भोटेकोशी बाढीमा परि 3 ज्यान गुमाएका छन्। त्रिशुली नदी किनारमा 3 शव भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेमीका अनुसार त्रिशुलीको किनार सिमचौरमा 2 र कुल पुटारमा 1 शव फेला परेको हो। शवको पहिचान भने भएको छैन। बाढीमा फँसेका 5 उद्धार गरिएको छ। भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परि 12 घाइतेहरूको जिल्ला अस्पताल धुन्जेमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका 2 थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको र सम्पर्कविहीन भएका तथा हराएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ। बाढीबाट रसुवागढी नाकास्थित नेपाल चिन क्षेत्रका बजार बस्तीमा ठुलो क्षति भएको र विशेष गरी गोसाईकुण्ड गाउँपालिका 2 टिमुरे र घट्टेखोला बजार बढी प्रभावित छ। प्रहरीका अनुसार टिमुरे बजार क्षेत्रका करिब 107 घर र घट्टेखोलामा 50 घर पूर्ण रूपमा क्षति पुगेको छ। बाढीबाट रसुवागढी स्थित पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुक्खा बन्दरगाह र जलविद्युत गृहमा समेत क्षति पुगेको छ। यसै गरी रसुवागढी जलविद्युत आयोजना पूर्ण रूपमा प्रभावित भएको र चिलिमे जलविद्युत आयोजनाको प्रवेशद्वार क्षेत्रमा असर पुगेको, राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ। रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर 291 विदेशी र 93 नेपाली सम्पर्कविहीन भएका छन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अयरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 384 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट टुर्स एन्ड ट्राभल्स मार्फत 71, काठमाडौँ होलिडे टुर्स एन्ड ट्राभल मार्फत 17, लिफ होलिडे मार्फत 55, कैलाश जोर्नी मार्फत 31, एक्सप्लोर भ्याकेसन मार्फत 7, ट्रेकर सोसाइटी मार्फत 92 रहेका छन्। बाढीले टिमुरे र स्याप्रुबेसी क्षेत्रका प्रहरी बस्ती र चौकी भन्सार कार्यालयमा ठुलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ। नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगको लागि टोल फ्री नम्बर 1234, हटलाइन नम्बर 1144 र पर्यटन प्रहरी 98512 89445 सम्पर्क गर्न भनेको छ। रसुवाको टिमुरे स्थित भन्सार कार्यालयमा कार्यरत 14 कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवा स्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उहाँहरू सम्पर्कविहीन हुनुभएको हो। अर्थमन्त्री डाक्टर सोनी वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 करारका कर्मचारी सम्पर्कविहीन रहेका छन्। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित 25 कर्मचारी सम्पर्कमा आउनु भएको छ। सो कार्यालयमा 4 करार र ज्यालादारी कर्मचारी रहेकोमा 1 सम्पर्कमा आएको जनाएको छ। रसुवा स्थित भोटेकोशी नदीमा आज आकस्मिक रूपमा आएको बाढीमा परि 26 प्रहरी सम्पर्कविहीन भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याम्प्रुबेसी, सिम्ले र मैलुङमा रहेका युनिटहरूका ती प्रहरी सम्पर्कविहीन भएका हुन्। बाढीपछिको खोज तथा उद्धारको क्रममा नुवाकोट र धादिङमा 8 शव फेला परेको छ। बाढीले भोटेकोशीको तटीय क्षेत्रमा मा बस्ती पुल लगायत सडक पूर्वाधारमा ठुलो क्षति पुर्याएको छ। रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित हालसम्म 29 को नेपाली सेनाले उद्धार गरेको छ। प्रभावित क्षेत्रमा खटिए

0: को सेनाको टोलीले रसुवाको टिमुरे र स्याप्रु तथा नुवाकोटको त्रिशुली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। बाढी प्रभावितको उद्धार र प्रतिकारका लागि सेनाको 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। ती हेलिकप्टरले आवश्यकता अनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको वा बसेको स्थानबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन आगोको धुवा निकालेर सङ्केत गर्न अनुरोध गरेको छ। प्राधिकरणले रसुवाको भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्ला प्रभावित भएपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ। यसैबीच प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित सङ्घ संस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको जनाएको छ। प्राधिकरणले वायु सेवा सञ्चालक सङ्घ, नेपाल ड्रोन सङ्घ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै सङ्घ संस्थालाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। विपदको यस क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभयो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता विश्वराज आङदेम्बेले बैठकले भोटेकोसी बाढीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले उपलब्ध सबै साधन स्रोत परिचालन गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको र हालसम्म 8 हेलिकप्टर परिचालन गरिएको जानकारी प्राप्त भएको पनि उहाँले जानकारी दिनुभयो। सरकारले रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्दो तटीय क्षेत्र भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि तत्काल उद्धार, उपचार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। आज बसेको आकस्मिक मन्त्री परिषद बैठकबाट बाढीबाट घाइते भएकाहरूलाई तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा अवरुद्ध भएका सडकहरू पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै अवरुद्ध दूरसञ्चार तथा विद्युत सेवा यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउन र क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत परिचालन तथा समन्वय गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले छिमेकी राष्ट्रहरू चीन र भारत दुवैले उद्धार तथा राहतका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै बाढीका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रचलित कानुन बमोजिम आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको जानकारी दिनुभयो। सरकारले आपतकालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ। आज बसेको विपद परिषदको आकस्मिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई 1-1 करोड र धादिङलाई 50 लाख पठाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले उक्त रकम जिल्ला विपद व्यवस्थापन कोष मार्फत पठाउने प्रक्रिया अघि बढाइएको र थप निर्णय आजको मन्त्री परिषद बैठकबाट हुने जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे बाढी प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहतका विषयमा छलफल भएको हो। सांसदहरूले आफ्नो क्षेत्रबाट बाढीबाट परेको असर तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार र राहतका लागि सबैलाई साथमा लिएर अगाडि बढ्न सरकारसँग आग्रह गर्नुभएको छ। बैठकको आकस्मिक समयमा सांसदहरूले भोटेकोसी र त्रिशुली नदी किनारका बस्तीहरूमा ठूलो सङ्ख्यामा नागरिकहरू उद्धार र राहतको प्रतीक्षामा रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सरकारका सबै संयन्त्र, स्थानीय सरकार र नागरिक समाज एकसाथ परिचालित हुनुपर्ने बताउनुभयो। बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा भौतिक संरचनाहरूमा क्षति पुगेका कारण नदी किनारका बस्तीहरूसँगको सम्पर्क विच्छेद हुँदा उद्धार र राहत सामग्री पुर्याउने काम थप चुनौतीपूर्ण भएकाले समयमै चुनौतीको पूर्वानुमान गरी प्रभावकारी कदम चाल्न पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। सरकारले भटेकोशी नदी बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्री सहित सुरक्षा टोली परिचालन गरेको छ। गृहमन्त्री सुदन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र परिबलका टोलीलाई उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशनसहित ब्रिफिङ गर्नुभयो। गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा उद्धार राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच आवश्यक समन्वय र तीव्र परिचालनमा जोड दिनु भएको छ। विश्व स्वास्थ्य संगठन WHOले रसुवाको भटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडित लाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ। संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग कुराकानी पछि 1,000 जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै 24 स्क्वायर मिटरको 15 आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाएको छ। सम्भावित विपद तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सक्रिय बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँस्थित सङ्घीय अस्पताल तथा रक्त सञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो। भटेकोशीमा आएको बाढीले 11 हाइड्रो पावर, 405 र 25 मेगावाट सोलर गरी कुल 430 मेगावाट विद्युत प्रणाली बाहिर गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले एक सूचना जारी गरी त्यस क्षेत्रका प्राधिकरणका उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित रसुवागढी, चिलिमे, त्रिशुली 3A, त्रिशुली बी हब 220 केभी सब स्टेसन, त्रिशुली तथा देवीघाट जलविद्युत केन्द्र एवं विभिन्न वितरण संरचनामा क्षति पुगेको जनाएको छ। भोटेकोशी नदीमा तिब्बतमा मा तर्फबाट ठुलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सडक खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग गल्छी, नुवाकोट, रसुवा, स्याप्रुबेसी सडक तथा मुगलिन नारायणगढ सडकमा तत्काल यात्रा नगर्न नगराउन भनेको हो। बाढीका कारण नदीको बहाव बढेको तथा सडक खण्डमा पहिरो, कटान, डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अप्नाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। बङ्गालको खाडीमा पनामाको झन्डा बोकेको मालवाहक जहाज डुब्दा बेपत्ता भएका 22 चालक दलका सदस्यको खोजीमा भारतसँगै चीन पनि सहभागी भएको छ। भारतीय तटरक्षकका अनुसार चीनको समुद्री उद्धार समन्वय केन्द्रसँग सहकार्य गरी खोजी तथा उद्धार अभियान तीव्र पारिएको जनाएको छ। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दि रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्विके कि साङ्ग्युर सेन्डोनाङ रसवाकी फोटिकुसी चाङबोला हौ सोतग्ला सोर्नी तन्दा सेक्ला अधिकारी शिला मेरा सुम्की फुङबु त्रिचुली चाङबोला न्यौ सेन्क्वा जोङखी कुर्सुङ माकमी ल्याखुङकी चो बिपिन कार्की कि सेतोप नाङसेन त्रिचुली कि चाङबी सिमचौला मेरा निताङ कोलफुटाला मेरा चेक्यान मेरा सुम्की फुङबु न्यौ गेन तुग्राङ केने यम्बी टो छम छोपी सेतोप नाङसे नारिङ टोप्ला फोटिकुसी चाङबोला हौ सोतग्ला सोर्नी यम्बी मि मेरा गुप्चुगुवा सुमताङ छिगेल कि मि मेरा सही निताङ गुप्चुगुवा छुक्यान मि मेरा सही सुमताङ गेचु ग्याची तोरुप सेन्क्वा श्रोता खुवाउ दासाला तोरुप मितिवा छलुप्ला टो छम मकमी सान्दे छुन प्रशासन तङ सुङ्क्यो छोक्पा लक्लेन क्याउ सेन्क्वा सिसी श्रोता कि टिमुरी तङ साब्रु बेसी कि युल्तिवा कुर्सुङ मकमी छोक्पा तिवा तङ भन्सार ल्याखुङला बङ्गी क्युन फोको सेन्क्वा श्रोतकला सोनी क्युन फोको तिवला सुङ्क्यो चितुप्ला तन्दा सखुलो नाचोक्ला सुङ्की हेलिकप्टर चुपचे लक्लेन खेन गोतो सेन्क्वा रसवाकी फोटिकोसी चाङबुला हौ सोतक्तेमा रसवाकी टिमुरे तङ मैलुङ सखुला ड्युटीला गोतो सशस्त्र मग्मी मेरा चुकसुम तरुप सेन्क्वा सशस्त्र कुर्सुङ मग्मी बल नेपालकी छाग्रुक सुङसेपा शैलेन्द्र थापाकी सेतोप नाङसेन टिमुरे ने मेरा गुताङ मैलुङ ने मेरा जी क्यान ड्युटीला गोतो मेरा चुकसुम सशस्त्र मग्मी तरुपताङ तन्दा खोङतिवाला छोली गोतो सेन्क्वा जल विज्ञान तेजुन अनुसन्धान छोपी सेतोप नाङसेन ज्ञानक तिब्बत कि लेन्दे चाङबोकी चो तरुङसाङ तेरी माभे उत्पकी भोटिको सीताङ त्रिशुली चाङबी सखुला तरुङसाङ काले हुङथोपुसी थोरिम चाकपो ज्ञान देतुब्ला भोटिको सीताङ त्रिशुली चाङबी चिप्की सखुलकी मितिवा तेरिला सुङ्क्वा तुङराङ केने यम्बी कुर्सुङ मग्मी यम्बालेन ख्याफेल माक्यो सेक्ला भोटिको सीताङ त्रिशुली चाङबी गाडीगुडीला खेलुप नुवाकोट दादिङ चितुवन्ताङ गोर्खा जुङखी मितिवाला थोरिम चाकपो ज्ञान सुङ्की रसुवा जोङखी सन्छाम सखुल रसुवा गरी तेजिन चाङबी गाडीगुडी सखुल्ला फोटिकोसी चाङबुला फाउ सोतक्तेमा क्युन फोको मितिवी तन्दोग्ला सर्केक सुङ्क्योप ख्यान मेन्जु तेजिन रातकी लाखातिवा खाक्सेन्बो चिने गो जुतुप थाक्सोत क्यानक्वा आरिङदेव आकस्मिक लोनछोक छोकदुला सोतक्तेमा क्युन फोको तिवाला तुछोलाङ टेङ्गा मालावा ख्यान मेन्जु ख्यान तेरुप तेजिन सोतक्की नागलुप लाम्तिवा याङलुङ जिन्क्योङ कितुप तन्दोग्ला खाक्सेन्पो चडिप कितुप्ला जेलवा गोतुप्तिवाला निर्देशन नङ्गो सुङ्की सुङसेपा तेजिन लोभजुङ चेर्मो लोनपो सस्मित पोखरेलकी ख्यान्थोप नाङसुङ तुराङ केने नागलोप लोकताङ टेलिकम कि सेवा तिवासङ टिम्बो जिन्क्योङ कितुप ख्यान लाका कितुप्ला ताङ क्युन फोको सार्वजनिक चालक तिवा तेजिन ल्याखुङ तिवा याङलुङ जब तन्दोग्ला खाक्सेन्पो पजो लक्लेन क्यान जेलवा गोतुप्तिवा ताङ क्यान चिकडेल कितुप्ला लोनखाङ तिवाला निर्देशन बेन्डोफ लोनपो पोखरेलकी सुङसुङ तुराङ केने टङ्डा ग्यालखप ज्ञानक तङ ग्याकर निकारकी सुङक्योप तेजिन रातकी तन्दोक्ला रोक्रामा कितुप ख्यालेन गोतुप ताङ सोतङला सोनि नासा गोलुप मितिवी खाङबी मिला ठिम नाङसेन पजो रोक्रामा कितुप थाक्छो क्याउ लोनपो पोखरेलकी सुङ्गुप केन तुग्राङ केने छोकदुला रङजुङ कालेतेमा क्युन फोको जोङकी सान्देसेन तला ला सुमसेकी तन्दोक्ला विपद सङ्कटग्रस्त सखुलो घोषणा कितुप थाक्छो क्याउ सेन्क्वा सिलोन बालेन्द्र साकी फोटिकोसी सोतक्तेमा क्योन फोकुतिवाला सुङ्क्योप क्यान रातकी टरेक्तिवा तेरिकी चिकडिल ख्यान कितुब्ला डेलवा गोतोप छोकपाला निर्देशन नाङसुङ सिलोन तेजेन लोनछोक ल्याखुङला डुब्बा छुङ्गो विपद जोखिम न्यूनीकरण तेजेन व्यवस्थापन राष्ट्रिय परिषदकी छोकदुला सिलोन साकी सोतक्की क्योन फोको सखुकी थोतिवा दुतोप सुङ्क्योप तङ रातकी हुलाकातिवा हुर्थक क्यान खि गोतोप कोला ख्यान्तोक लानङ्गिन मितिवा छोरोप सुङ्क्योप तङ रातकी ल्यारी खाक्सेन्बो चिने लक्लेन कितुब्ला निर्देशन नगोभिएन तुङराङ केले सिलोन साकी रसवाकी फोटेकोसी चाङबोला हौ सोतकी जोसालेन्सी क्युन फोकु र सखुलकी सङ्घीय छोकमी तिवाताङ क्यान्साङ टोङ्गु ख्यानाङ सिलोन तेजिन लोनछोक ल्याखुङकी सेतोप नाङसिन सिलोन साकी रसुवा नुवाकोट धादिङ गोर्खाताङ चितवनकी सङ्घीय छोकमी तिवाताङ क्यान सोतक्तेमा फोकु क्युन चाङबी गाडीगुडीला गोतोप मितिवी नेताङताङ सुङक्योपकी टरिकताङ रातकी टरिक कोला टोङ्गु लानगोभिएन टोङ्गुकी रिम्बाला छोकमितिवी दक्तपी सखुल्ला फोको क्योनकी कोला तङ सुङक्योपकी टरिक राहतकी कोला सिलोन साला ख्यान्थोक नगोभ सेन्क्वा भोटेको सिचाङबुला हौस तङ्तेमा थेन्दुप्का लेकी तुछोला सुङला रोक्रामा कितुब्ला विपक्षी सोखी गोठेतिवी ख्यालेन गोतुप सुङ्गा सिलोन तेजेन लोन्छोकला खुङ नाङसिन सिलोन बालेन्द्र साकी खेताङ्गो विपद जोखिम न्यूनीकरण तेजेन व्यवस्थापन राष्ट्रिय परिषद कि छोकदुला सुङ्लाफ नगिन प्रतिनिधि सबला विपक्षी सोखी गोठित विश्वराज आङ दाम्बेकी सुङला रोक्रामा कितुप ख्यालेन क्यानगोभिएन गोठित आङ दाम्बेकी सुङकी तुछोला रङ हुर्था क्यान क्याउला कि कोला थुचिचे सुनाङ्गिन तुकै कलेकी तोछोला तेरिकी डिग्ने लाका किगो सुङसुङ जम्बुलिङ छोतेर्ने छोकपा डब्लुएचओ कि रसुवा कि फोटेको सिचाङबुला हौस तक्तेमा क्युन फोकुतिवी तन्दोक्ला खाक सेन्बु मेन्जाताङ ठोतेर्ने चालक कल्ताङ्गो सेन्क्वा ठोतेर्ने लोन्पु निसा मेहताताङ क्यान टोङ्गो ख्यानी डब्लुएचओ कि मिमेरा तोङ चिक चोइला लङ्गो क्यान आधारभूत मेन्जा तेजेन ठोतेर्ने चालक कल्ताङ्गो ठोतेन लोन खाङ्की सेतुभिएन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम कि रसुवा कि फोटेको सिचाङबुला हौस तक्तिमा क्युन फोकुतिवी तदोग्ला टेङ्गा मालावा क्यान टेलिफोन एसएमएस तेजिन इन्टरनेट सेवा कोचुन गुवा दलेन तेजिन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमल सिनाकिस स्वतक्तिमा क्युन फोकुतिवी सखुल्ला टेङ्गा मालावा क्यान टेलिफोन तेजिन इन्टरनेट कि सेवा सर्के गोजुतुब्ला निर्देशन नाङसीमा टेलिकम कि ती सेवा गोचो येन भोटेको सिचाङबुला ज्ञानक्तेमा हौ शतकला खाक्सेनपोची पृथ्वी गेलाम गल्छी नुवाको रसुवा स्याब्रुबेसी लाब्दाङ मुगलिन नारागार लाम थनी फारसुर्मी कितुप्ला ग्याल्युङ रङजुङका लेटरिक छोपी मिमाङ तेरिला सुङकुवा दिपलाङ काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ मकमी ल्याखुङकी सुङ सेपा तेजेन एसपी नरेशरा सुबेदेकी सेतोप नाङसिन काठमाडौँ ने पृथ्वी गेलाम थनी चितवान पोखरा गोर्खा लमजुङ दादिङ नुवाकोट रसुवाताङ एम्बा जोङखा तिवा ड्रप जिमडोल तिवा गेल्सा काठमाडौँ लरङ क्याङ गोतो सेनकुवा रेडियो नेपालले शर्वी संघीय डुप्सुम थुचु छ
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
2: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: झन्डु आयुर्वेद
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
4: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
5: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 4

0: नमस्कार. आज बिहान रसुवा भोटेकोसीमा आएको बाढीका कारण त्यसका क्षतिका अवस्थाहरू, उद्धारका प्रयासहरू के कसरी अगाडि बढिराखेका छन्, आपतमा परेका नागरिकहरूको जीवधन सुरक्षाका लागि सरकारी तवरबाट के कस्ता प्रयासहरू भइराखेका छन् भन्ने लगायतका समग्र विषयमा हामीले समाचार र जानकारीहरू प्रस्तुत गरिराखेका छौँ. र यसै सम्बन्धीमा यो विपदमा सरकार र दल एक ढिक्का भएर उद्धारमा जुट्नुपर्छ भनेर अहिले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आग्रह गर्नुभएको छ. त्यस्तै गरी नेपालका विभिन्न राजनीतिक दलहरूले आफ्नो सम्बद्ध संयन्त्रहरूलाई पनि यो विपदको घडीमा एक ढिक्का भएर यो राष्ट्रिय विपत्तिलाई सामना गर्न एकाकार भएर अगाडि बढौँ भन्ने खालका आग्रह र समाचारहरू भइराखेका छन्. त्यही बमोजिम सबै संयन्त्र आम जनसमुदाय यो राष्ट्रिय विपदलाई सामना गर्न दृढतापूर्वक अगाडि बढिराखेको छ. यो विपदको समयमा धैर्यता कायम राख्दै आपसी सहयोग, सहकार्य र एकतालाई कसरी बलियो शक्तिको रूपमा स्थापित गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुपर्ने र यो विपदमा हाम्रो एकता कसरी अमर र अटुट रहन पर्दछ भन्ने किसिमले पनि प्रेरित भएर त्यो खालको प्रयासहरूलाई जारी राख्नुपर्ने आवश्यकता औँल्याइएको छ. र यसै सम्बन्धीमा यही विपदको घडीमा विभिन्न माध्यमहरूले, विभिन्न कार्यालयहरूले, सङ्घ संस्थाहरूले आफ्नो तर्फबाट राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धीमा भएका प्रयास, सहयोगका अपेक्षा भएमा कहाँ कसरी सम्पर्क राख्ने भन्ने सम्बन्धमा पनि विभिन्न सूचनाहरू जारी गरेका छन्। शान्तिजी, तपाईँसँग भएका केही सूचनाहरू?
1: हजुर, यही सूचनामा भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका क्षेत्रका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन पनि अनुरोध गरिएको छ. र साथै खोज तथा उद्धारका लागि टोल फ्री नम्बर 1234 तुरुन्त सम्पर्क गर्नुहुन र प्रभावित क्षेत्रमा यात्रा नगर्न अनुरोध गरिएको छ. यो सूचना तथा सञ्चार मन्त्रालयले यो अत्यन्त जरुरी सूचना भनेर यो सूचना प्रसारण गरेका छौँ हामीले. त्यस्तै अर्को सूचना पनि
0: निश्चय नै अहिले यो विपदको घडीमा सही सूचनामा पहुँच राख्नु, चासो राख्नु र सक्रियता बढाउनु आवश्यक किन पनि हुन्छ भनेदेखि, यस्तो बेलामा केही भ्रामक सूचनाहरू अथवा असावधानीवश विभिन्न समाचारहरू पनि आउन सक्छन्. त्यसले गर्दाखेरि सत्य तथ्य सूचनाहरूमा हामीले पहुँच राख्नुपर्ने आवश्यकता छ. यसै सन्दर्भमा विभिन्न सूचनाहरू हामी फेरि दिने नै छौँ. र अहिले पछिल्लो अवस्था मुगलिन का प्रहरी प्रमुख दिल्ली बहादुर खड्का अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ. यो रसुवा बाढीको अवस्था मुगलिन क्षेत्रमा कस्तो देखिएको छ भन्ने सम्बन्धमा हामी उहाँसँग कुरा गर्छौँ. दिल्लीजी.
2: हजुर, नमस्कार सर.
0: अहिले यहाँहरूलाई जानकारी छँदैछ, हामी रसुवा बाढीको अवस्थाका बारेमा निरन्तर यसको रिपोर्टिङ गरिराखेका छौँ. यसको पछिल्लो अवस्था मुगलिन खण्डमा कस्तो देखिन्छ, त्यहाँको समग्र जनजीवन, बाढीको बहावको स्थिति, सतर्क र पूर्व तयारीका कामहरू कस्ता भइराखेका छन्, छोटकरीमा जानकारी दिनुहोस् न.
2: बाढी आउँछ भन्ने जानकारी पाइसकेपछि हामीले सम्पूर्ण उद्धारका सामग्रीहरू सहितको टोली तयार गरेर राखेका थियौँ. बाढी आयो, भयाभय हिसाबले आयो आउन चाहिँ. तर अहिले बाढी लगभग 1.5-2 घन्टाको बिचमा पिरियडमा घट्यो, बाढी चाहिँ घट्यो. अहिले घटिसकेपछि हामीले यसको क्षति हेर्दैछौँ. अहिले जस्तै म अहिले मवाखोलामा आइपुगेको छु. मवाखोलामा लगभग पानी पसेर बाटोमा लेदो थुपारेर लगभग 50 मिटर जति बाटो डिस्टर्ब छ. यसलाई हामीले सफा गर्न सुरु गरिसकेका छौँ. 1 घन्टासम्ममा हामी यो सफा गरिसक्छौँ. त्यसपछि फ्रिक्वेन्टली यहाँबाट हामी चिरौन चाहिँ चलाउँछौँ. फेरि गजुरीमा पनि यस्तै लेदो भरिहाल्छ, त्यहाँ सफा गर्दैछ भन्ने मैले जानकारी पाएको छु. त्यो हिसाबले काठमाडौँ नारायण मुगलिङ चाहिँ चल्दैन. नारायणघाट मुगलिङको सडक चाहिँ अहिले हामीले सञ्चालन गरेका छौँ. बाढी घटिसकेपछि सञ्चालन गरिसकेका छौँ. मानवीय क्षति हाम्रो मुगलिङको हकमा मानवीय क्षति पनि छैन, कुनै भौतिक संरचनाहरूको क्षति पनि छैन. सामान्य खोलाले काट्ने काम चाहिँ गरेको छ. यस्तै छ अहिले, अब घटिरहेछ. अहिले पनि हेर्दा अब भयावह नै छ. मानिसहरू त्रसित छन्, फेरि यो राति आउने हो कि भन्ने डरले सबैलाई पिरोलेको छ. सबै हामीले सोध्नु भएको छ, हामीले ढाडो गरिरहेछौँ. तर ठिकै छ सर.
0: दिल्लीजी, यो एउटा बाढीको सतह घट्दै गएको छ र परिआएको खण्डमा हामीले कसरी सुरक्षित स्थानमा मानव बस्तीलाई स्थानान्तरण गर्ने उच्च तयारीका साथ उच्च सतर्कता साथ सम्बन्धित निकाय परिचालन भइराखेको यहाँले जानकारी दिनुभएको छ, तर यो अहिले सतह केही घटेको जस्तो देखिए पनि तल्लो क्षेत्रमा यसको बहाव बढ्दै गइराखेको समाचारहरू पनि आइराखेका छन्। हामीले एउटा कुरा के बिर्सिनु हुँदैन भनेदेखि, जुन यो अकल्पनीय हुन्छ कतिखेर के हुन्छ भन्न सक्ने स्थिति पनि हुँदैन, आज रसुवा भोटेकोसीमा आएको यस्तो बाढीको ताण्डव परिकल्पना गरिएको विषय पनि थिएन। त्यसकारणले वर्षा निरन्तर भइराखेको अवस्था छ, देशैभरिमा पनि यस्ता घटनाहरू घट्न सक्छन्, सतर्कता अप्नाउन पर्ने आवश्यकता अहिले यति बेला छ। तथापि त्यहाँको जनजीवनलाई थप त्रसित भयरहित बनाउनको निमित्त के गरिनुपर्ने आवश्यकता छ, सम्बन्धित निकायहरूको सहकार्य र समन्वयको अवस्था के छ?
2: हामी निरन्तर समुदायमै छौँ, हामी निरन्तर समुदायसँगै हातेमालो गरेर हिँडिरहेछौँ, हामीले छोडेका छैनौँ, उहाँहरूलाई छोड्दैनौँ। र अलिकति खोलाको ढिक भए पनि, खोलाको ढिकमा बसोबास भए पनि अलिकति उचो अवस्थामा रहेका संरचनाहरू पनि छन्, उचाइमा रहेका छन्, त्यस्ता ठाउँहरूमा हामी बस्तीलाई स्थानान्तरण गर्छौँ भन्ने हाम्रो सल्लाह छ। टोलमा भएका चाहिँ युवाहरूलाई प्रयोग गरेर, विभिन्न चाहिँ सामुदायिक प्रहरीहरू प्रयोग गरेर हामीले आवश्यक परेको खण्डमा सबैलाई भौतिक सामग्रीहरूको संरक्षण गर्न सकेला नसकेला, मानवीय जीवनको चाहिँ संरक्षण गर्ने हिसाबले हामीले तयारी गरेका छौँ। हामीले यही लोकल लेभलमै भएका चाहिँ स्रोत साधनहरू, जनशक्तिहरू, युवाहरूलाई परिचालन गरेर हामी चाहिँ यही समाजमै, यही सोसाइटीमै सँगै जोइन्ट भएर काम गरेर हामी उहाँहरूसँग सबै सुरक्षित रहने प्रयास गर्नेछौँ।
1: हजुर दिलीजी, यहाँ अहिले सवारी साधनहरू पनि बन्द गरिएको छ यात्राको लागि, होइन? यो सवारी साधनहरूलाई यहाँनिर तपाईँले जुन मुङलिनको कुरामा हामी जोडिएका छौँ, यति बेला कस्तो व्यवस्थापन भएको छ, कसरी के गरिएको छ ती साधनहरूलाई?
2: मुङलिन आफैमा पनि थ्रेट भावनाले हामीले मुङलिनमा सवारी साधनहरू होल्ड गरेनौँ, हामीले आबुखेरिनी पठायौँ। आबुखेरिनी पठाइसकेपछि अब अहिले काठमाडौँ जाने गाडीहरू चाहिँ आबुखेरिनमै होल्ड छन्।
1: हजुर,
2: नारायणघाट चल्ने, नारायणघाट पोखरा चल्ने गाडीहरू चाहिँ हामीले सञ्चालन गरिसकेका छौँ, र बाँकी कुनै बिच बाटोमा रहेका गाडीहरू चाहिँ हाम्रो चितवन एरियाहरू चाहिँ लगभग क्रस गरिसक्नु भएको छ। चितवनको बाटोमा केही पनि गाडीहरू होल्ड हुनुहुन्न, सबै क्रस भइसक्नु भएको छ।
1: अब यो हामीले यसरी बुझौँ, जुन यात्रामा निस्कनु भएको यात्रीहरू हुनुहुन्थ्यो उहाँहरूलाई सहज परिस्थिति छ अहिले?
2: उहाँहरूलाई पोखरा नारायणघाट एकदमै सहज परिस्थिति छ, र खोला निकै घटिसकेको छ, खोला घटिसकेको हुनाले उहाँहरूलाई पनि फ्रेड छैन, खालि एक डेढ घन्टा लाग्ला, गजुरीको सफा गर्न एक डेढ घन्टा लाग्ला भन्ने हामीले आशा गरेका छौँ। त्यो सफा गरिसके पश्चात कन्टिन्यू नै चल्छ, बाटो कहीँ पनि खेती छैन।
0: हस् दिल्लीजी, यहाँले चितवन खण्ड, खास गरी यो मुगलिन खण्डमा बाढीको जोखिमको अवस्था कस्तो देखिएको छ, सतर्कता र सावधानी कसरी अप्नाइएको छ, र नेपाल प्रहरीले त्यसमा के कसरी सहजीकरण गरिराखेको छ भन्ने सन्दर्भमा जानकारी दिनुभयो। यो सडक यातायातकै कुरा गर्दाखेरि, जुन अब ती गाडीहरू बाटोमा कोही रोकिएको अथवा फिर्ता हुने, त्यो बिचको खण्डको केही जानकारी छ यहाँलाई संक्षेपमा, अन्त्यमा?
2: छैन सर, गाडीहरू बाटोमा कहीँ रोकिएको छैन। मुगलिनदेखि मौवा खोला धानीको एरियासम्म म आफै आएर अहिले मौवा खोलामै छु, गाडीहरू त्यस्तो बिचमा रोकिएको होल्ड भएका सवारी साधनहरू छैन, एकाध सवारी साधन हो, त्यसमा समस्या छैन। त्यो पनि हामी आधा घन्टाभित्र, हामी चितवनको बाटो यता म फिसलिङमा भएको लेदो जमेको लेदो हामी आधा घन्टा 45 मिनटभित्र सञ्चालनमा ल्याइसक्छौँ, सफा गर्दैछ अहिले जेसिबीको।
0: हस्, जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस् हस्, थ्याङ्क यू।
1: अहिले हामीले यहाँलाई जानकारी गरायौँ मुगलिन सडक खण्डको बारेमा, र त्यहाँ वरिपरि जुन यो रसुवागढी क्षेत्रमा भएको यो भीषण बाढीका कारण भएको जुन प्रभावले परेको प्रभावबारे हामी जानकारी गरायौँ। र यति बेला हामीले यहाँहरू समक्ष विविध जानकारीहरू गराउने क्रममै छौँ, र लक्ष्मी आचार्य जुन उहाँले चाहिँ हामीलाई केही समय अगाडि रेडियो नेपालमै फोन गर्नुभएको थियो,
0: र
1: फोन गर्नुभएको थियो र उहाँले उद्धारको लागि फोन गर्नुभएको थियो, र अहिले उहाँको उद्धार पनि भयो भनेर हामीले समाचार राख्यौँ यहाँलाई, र उहाँको अनुभव कस्तो रह्यो यति बेला हामीसँग लक्ष्मी आचार्यजी हुनुहुन्छ। हजुर लक्ष्मीजी,
3: हजुर
1: हजुर, कस्तो रह्यो यहाँको अनुभव बताउनुहोस्।
3: अनुभव त भन्न सक्ने अवस्थामै छैन, अझसम्म डर हटेको छैन, आँखा अगाडि नै सबैजनाको ज्यान जाँदा एकदम धेरै नै गाह्रो भइरहेछ, अझै पनि सम्हाल्नै सकेको छैनौँ, त्यही पनि उद्धार गरिदिनु भयो ढिलाइ भयो भने, तर जजले गर्नुभयो उहाँहरू सबैलाई धन्यवाद चाहिँ भन्न चाहन्छु फेरि पनि।
1: त्यहाँको तपाईँ जुन त्यो क्षेत्रमा हुनुहुन्थ्यो त्यति बेलाको थोरै तपाईँ सक्नुहुन्छ भने हामीलाई त्यो दृश्य
3: आयो, हामी त पानी खोल्न आयो भनेर हेर्दै थियौँ कि, अनि चुलीपट्टि पनि गएको छैन, अकरेपट्टि पनि छैन, यो छिपिटार भन्ने ठाउँमा चाहिँ 2700 सन्तभित्रपट्टि त्यो 45 लिटर बेत्रातीको 45 लिटरबाट ठोकिएर यता 2700 ठोकिएर त्यसपछि सट्टै लाएर सबै नै बगायो क्या छिपिटार चाहिँ।
1: हजुर,
3: अनि त्यहाँ धेरैजना पर्नु भएको छ, अब को को छ भन्ने नै थाहा भएन, कतिजना भन्ने नै थाहा भएन, कति सुरक्षित हुनुहुन्छ नै थाहा छैन, अझै
1: केही पनि थाहा हुन सकेन होइन। अहिले तपाईँहरूलाई
3: धेरैजना नै हुन्छ, मैले थाहा पाए अनुसार चाहिँ त्यही हाम्रो त्यति नै एरियामा हाम्रो हामीलाई आफ्नैमा पर्नेमा 8-10 नै चाहिँ त्यहीँ नै भित्र हुनुहुन्छ, आँखा अगाडि नै 3 पर्नु भयो।
1: हजुर,
3: 5 पर्नु भयो, अझ 3 होइन।
1: हजुर, तपाईँ अहिले स्वस्थ हुनुहुन्छ, के छ त्यस्तो केही अप्ठ्यारो पनि परेको छ स्वास्थ्यको हिसाबले?
3: स्वास्थ्यको अवस्था हिसाबले चाहिँ अब हामीलाई यहाँनिर यहाँ मैथिली क्याम्पभित्रै पनि गरिरहनु भएको छ, राम्रैसँग गर्दै हुनुहुन्छ,
1: उपचार भइरहेछ।
3: हजुर, भइरहेछ, यहाँनिर आइसक्दा चाहिँ अब उहाँ उता हुनेलाई अझै कस्तो के छ अझै रिक्सै छ रातिसम्मको लागि, सबैजनालाई सुरक्षित भएरै बस्नु होला भन्न चाहन्छु, अझै पनि म पनि अरू हजुरले नै जानकारी गराउनु होला।
1: हजुर हस्, यहाँलाई एकदम धेरै धेरै धन्यवाद छ यो जानकारीको लागि। यति बेला लक्ष्मी आचार्य जो पीडितको रूपमा हामीलाई केही समय अगाडि रेडियो नेपालमा फोन गर्नुभएको थियो र हाम्रै पहलमा हामी सम्बन्धित निकायलाई जानकारी दिइसकेपछि उहाँको उद्धार भएको थियो भएको कुरा यहाँहरूले अहिले सुन्नुभयो। अबको क्रममा हामी
0: हजुर निश्चय नै एउटा यो सुखद समाचार र खबर पनि हो, उहाँको समयमै सूचना सम्प्रेषण गर्न सक्नुभयो त्यो स्थिति रह्यो र त्यसपछि उहाँको समयमै उद्धार भएर अहिले स्वास्थ्य लाभ गरिराख्नु भएको अवस्था छ।
1: हजुर, तपाईँहरूलाई पनि त्यस्तो उद्धारको आवश्यकता छ भने नेपाल प्रहरीको टोल फ्री नम्बर 100 र रेडियो नेपालको हाम्रो फोन नम्बर
0: 01-42-11-721 वा 01-42-11-736 तपाईँले प्रत्यक्ष जतिखेर पनि हामीलाई फोन गरेर आफ्नो अवस्था सहयोग लिन चाहने अवस्था अन्य जुनसुकै पनि परिस्थितिमा हुनुहुन्छ त्यसको बारेमा हामीलाई यो नम्बरमा फोन गरेर सम्पर्क गर्नुभयो भने पनि हामी थप सम्बन्धित निकायमा यसको सहजीकरणको प्रयास हाम्रो रहनेछ।
1: त्यस्तै उद्धार राहत बुझ्नको लागि 12-34 र 11-11 पनि यहाँले कल गर्न सक्नुहुन्छ।
0: अहिले हामी रेडियो नेपालबाट यो रसुवा बाढी पछिको अवस्थाको बारेमा विशेष प्रसारणमा छौँ र अहिले हामीले प्राप्त विभिन्न सूचना अनुसार नेपाली सेनाको 14 हेलिकप्टरबाट मुख्य प्रभावित क्षेत्र रसुवा र नुवाकोटमा 14 हेलिकप्टरहरू परिचालन भएका छन् र त्यहाँबाट अहिलेसम्म 29 सकुशल उद्धार गरिएको समाचार प्राप्त भएको छ। अन्य मानवीय र भौतिक क्षति के कति भयो भन्ने यकिन विवरण अझै पनि सङ्कलन गर्न सकिएको छैन, त्यो तथ्याङ्क प्राप्त गर्न नसकिराखेको स्थिति जानकारीमा आएको छ, त्यो तथ्याङ्क सङ्कलन हुँदै गर्ला। पहिलो प्राथमिकता यति बेला हाम्रो भनेको उद्धारको र पुनर्स्थापनाकै नै हो र त्यसमा हामी जहाँ छौँ तटीय क्षेत्रमा रहेका बासिन्दाहरू अझ विशेष सतर्क रहेर सम्भावित जोखिम र क्षतिलाई न्यूनीकरण गर्न उच्च सावधानी र सतर्कता अप्नाउन भने जरुरी छ, त्यो हाम्रो विशेष आग्रह पनि छ।
1: हजुर, सरकारद्वारा रसुवा नुवाकोट र धादिङ जिल्लालाई विपद सङ्कटग्रस्त क्षेत्र पनि घोषणा गरिएको छ र यसैबीच जुन बसेको आज बसेको विपद परिषदको आकस्मिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई 1-1 करोड र धादिङलाई 50 लाख पठाउने निर्णय भएको पनि जानकारी दिनुभएको छ।
0: त्यस्तै उक्त रकम जिल्ला विपद व्यवस्थापन कोष मार्फत पठाउने प्रक्रिया अगाडि बढाइएको र थप निर्णय आजैको मन्त्री परिषद बैठकबाट पनि भइसकेको जानकारी केही बेर अघि पनि हामीले निवेदन गरिसकेका छौँ र खास गरी भोटे कोशी नदीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सडक खण्डमा यात्रा नगर्न पटक पटक सूचना जारी गरिराखेको छ र ती त्यो सडक क्षेत्रमा कुनै पनि यात्रा नगर्न नगराउन हाम्रो पनि विशेष आग्रह र अनुरोध छ। शान्तिजी, यसै बिचमा हामीले यो आपतको बेलामा हामी कसरी सुरक्षित रहने भन्ने सूचना दिने एउटा निर्णय गर्नमा हामीलाई कठिनाई र अलमल भइराखेको पनि हुनसक्छ। यस्तो बेलामा हामीले जे जसरी हो हामी यस्तो अवस्थामा छौँ भनेर साङ्केतिक रूपमा पनि थोरै प्रयासहरू गऱ्यौँ भनेदेखि पनि त्यो उद्धार र राहतमा थप सजिलो हुने रहेछ। जस्तो उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूलाई धुवाँ निकालेर सङ्केत गर्न पनि आग्रह गरिएको समाचारहरू पनि छन्। त्यस्ता अन्य के विधिहरू हुन सक्छन्? टेलिफोन हुनसक्छ, अलि नजिकैको छ भने हार गुहार आवाज निकालेर हुनसक्छ। यस्ता जे जस्ता आपतकालीन अवस्थामा जे जस्ता सतर्कता अप्नाउन सक्छौँ त्यो अप्नाउन पनि हामी विशेष आग्रह।
1: उद्धार टोली जुन छ उहाँहरूलाई ध्यान आकर्षण गराउनको लागि पनि होइन आगोको धुवा निकालेर अरू कुनै सङ्केत गर्न सक्नुहुन्छ भने त्यो सङ्केत गर्न पनि यहाँलाई हामी अनुरोध गर्दछौँ। र यसैबीच भानुजी, भोटेकोसीको जुन नदीको भीषण बाढी पछि चिनिया कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चिनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले परिस्थितिलाई ठुलो महत्त्व दिएर महत्त्वपूर्ण निर्देशनहरू जारी गर्नुभएको छ र उहाँले सबैभन्दा जरुरी कार्य भनेको बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार गर्न र खतरामा परेका मानिसहरूलाई स्थानान्तर र पुनर्स्थापना गर्न र घाइतेहरूको तुरुन्तै उपचार गर्नको लागि हतात कम गर्न सक्ने प्रयास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।
0: एकदमै अहिले यो खास गरी हाम्रो छिमेकी मित्र राष्ट्र चिनले पनि यस्तै खालको विपत्ति बेहोरिराखेको छ। खास गरी तिब्बततिरबाटै त्यो भाव यता नेपालतर्फ बढिसकेपछि हामी पनि त्यो समपीडामा छौँ र महामहिम राष्ट्रपतिले जुन सन्दर्भमा जे सन्देश जारी गर्नुभएको छ त्यो अत्यन्तै हाम्रो सन्दर्भमा पनि अत्यन्तै महत्त्वपूर्ण छ। त्यही बमोजिम स्थानान्तरण, पुनर्स्थापना र घाइतेहरूको तुरन्त उपचार नै हाम्रो पनि प्राथमिकता हो, नेपालको पनि प्राथमिकता हो र नेपालले आफ्ना बासिन्दाहरू यो जोखिममा रहेको बेलामा कसरी राहत उद्धार र उपचारमा संलग्न रहने भनेर सम्पूर्ण टिमलाई परिचालन गरिराखेको छ। र अहिले यसपछि अहिले धादिङ, बेनीघाट, रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपली हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अध्यक्षज्यू हजुर, के छ अहिले कहाँ हुनुहुन्छ तपाईँ बताउनुहोस् न।
2: कार्यालयमा छु, मधेपुरमा किनेरङ गाउँपालिकाको। हाम्रो गाउँपालिकामा अब बाढीले चाहिँ धेरै क्षति पुर्याएको छैन। नदीको छेउछाउमा भएका केही तपाईँको रिसोर्ट र केही मन्दिर र अनि केही झलुङ्गे पुलहरू चाहिँ बगाएको छ र त्यसपछि अनि अहिले चाहिँ हामीले हाम्रो गाउँपालिकामा त्यो माथिबाट बगेर आएका लासहरूलाई या त्यहाँ चाडीहरूलाई के भन्छ त्यो उद्धार गर्नको निमित्त हामीले गाउँपालिकाभित्रका कर्मचारी प्रशासन र केही तपाईँको युवा तपाईँको गएर भोलिन्टियर सटाएका छौँ। भर्खरै एकजना अगाडि मात्रै एउटा नम्बर 700 सराउँदी बगरमा दुईवटा लास गरेर हामीले क्वारेन्टाइन गरेर चाहिँ बुझाएको छौँ। हामी अहिले चाहिँ त्यो लासहरूलाई त्यो सिलगढीमा हामी अब
0: अध्यक्षज्यू, जस्तो यहाँले त्यो नदी किनारमै रहेर जे जस्ता दृश्यहरू देखिराख्नु भएको छ, केही शवहरूलाई निकाल्नु भएको कुरा पनि यहाँले भर्खरै जानकारी दिनुभएको छ, कस्तो देखिन्छ त्यहाँ चाहिँ रुख बिरुवा झाडी अथवा त्यो लेदो, त्यो नदीको त्यो प्रकृति चाहिँ कस्तो देखिन्छ त्यो बाढीको प्रकृति?
2: एकदममा पुरा लेदो त्यो के भन्छ खेतमा चाहिँ खेती तपाईँको लेदो ढुङ्गा सबै सामग्री लेदो पुरै आएर अहिले पुरै छेउछाउमा चाहिँ लेदो चाहिँ घरभन्दा पनि हल्का हल्का तपाईँको झिस्को भएर चाहिँ बसिरहेको छ र त्यसपछि अब गएर लासहरू पनि भेट्दाखेरि तपाईँको अब एकदम चाहिँ भावना बसेको त्यो चाहिँ अवस्थामा छ। अब गएर कोही अहिले के भन्छ चाहिँ ऊ के भन्छ अरे चाहिँ विशाल टाइममा अब हात र खुट्टा मात्रै भेटेको छ। अब मान्छेहरूको चाहिँ हात जहाँ छोडिने अलिअलि तपाईँको शरीर हुने, कोही कोहीको चाहिँ सिङ्गल भएको पनि छेद विच्छेद हुने त्यस्तो भइरहेको छ र हामीले चाहिँ जनप्रतिनिधिलाई एउटा अधिकारलाई एलो पठाएका छौँ प्रहरी, त्यसपछि गएर गाउँपालिका कर्मचारी अनि त्यसपछि स्थानीय युवा अगुवाहरूलाई तपाईँको चाहिँ सक्रिय रूपमा चलाइरहेका छौँ। अब अहिले चाहिँ पानीको भाव पहिलाकै लगभग लगभग घटिरहेको छ,
0: अहिले घट्दो क्रममा रहेको छ, तर पनि हामीले उच्च सतर्कता र सावधानी अप्नाउनु भने त्यत्तिकै जरुरी छ। अनि यो धादिङ रोराङ क्षेत्रमा त्यस्तो कुनै मानवीय र थप भौतिक क्षति भएको अवस्था चाहिँ छैन, माथिबाट जे बग्दै आएको जुन लासहरूको दृश्य बाहेक अन्य हृदय विराट त्यस्ता घटनाहरू केही भएका छैनन्? हजुर, जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। हामी फेरि यहाँसँग टेलिफोन सम्पर्कमा जोडिने प्रयास गर्नेछौँ। शान्तिजी, यसपछि सूर्य अधिकारी चितवनका संवाददाता हुनुहुन्छ, उहाँसँग टेलिफोन सम्पर्कमा
2: जोडिन्छ।
1: हजुर, यहाँ चितवनमा हुनुहुन्छ, त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराउनुहोस् न।
4: जस्तै अब त्यो चितवनमा चाहिँ अलिकति पानीको भाव बढ्ने वरिपरिका नदी किनारका घरहरूदेखि लिएर टहराहरूमा क्षति पुग्ने भनेर जुन आकलन गरिएको थियो, सम्भावना थियो, त्यो अलिकति टरेको जस्तो देखिन्छ। किनकि हालसम्म पनि त्यसको नारीको भाव त्यति धेरै बगेको जस्तो बढेको जस्तो देखिँदैन।
1: हजुर,
4: तर उताबाट बगेर रसुवा अब हुँदै आएका धेरै सामानहरू होइन, कपडादेखि लिएर सिलिन्डर लगायतका दाउराहरू चाहिँ बगाएर ल्याएको चाहिँ एकदम हिलो चाहिँ देखिन्छ। तर बाहाव चाहिँ त्यस्तो चाहिँ बाहिर आउने गरेर पुल छुने गरेर वरिपरि का नदी नदीका नदी नजिक बस्नेहरूको खेती हुने गरी त्यस्तो चाहिँ बढेको देखिँदैन। किनकि चितवनको नारायणी नदी के छ भने अब त्यहाँबाट आएपछि अलिकति फराकिलो फ्ल्याट भएर आएको छ, देवघाटदेखि नै अलिकति फराकिलो भएको हुनाले पनि त्यो बाहाव चाहिँ माथि
1: हजुर। अब हामी यो एउटा विषम परिस्थितिमा छौँ होइन, यो स्थितिमा भइरहँदा यहाँले कुरा गर्नुभयो विभिन्न सामग्रीहरू बगाएर आइरहेको कुरामा, यो जुन मानिसहरू हुनुहुन्छ होइन, कोही त्यो लोभले पनि नदीमा पुग्ने गर्नुहुन्छ कि, त्यसले पनि धेरै विपद धेरैको ज्यान गुमाएको अवस्था हामी पहिला देख्न सक्छौँ होइन, त्यसको लागि केही त्यस्तो केही देख्नु भएको छ यहाँले त्यस्तो?
4: त्यही नदी किनारमा वरिपरि बस्ने नदीमा संरक्षण हुने अथवा यो यो भूमि हिंसुको बाटी जुन अलिकति न्यून वर्गका मान्छेहरू चाहिँ बढी चाहिँ उत्तर भएर नदीमा हाम फालेको सिलिन्डरहरू सामानहरू ल्याउन उत्तरदेखि त्यही भलै त्यसलाई रोक्नलाई चाहिँ स्थानीय सुरक्षाकर्मी प्रहरी सिडिओ लगायत जनप्रतिनिधिहरूले रोकेको देखिन्छ। र अभियन्ताहरू सोसियल अभियन्ताहरू सोसियल एक्टिभिस्ट अभियन्ताहरू पनि सामाजिक अभियन्ता पनि त्यतिकै उहाँलाई सम्झाउने बुझाउने गर्नुभएको छ, तर एकतिर उहाँलाई बुझाउँदै गरेर अर्कोतिर गएको देखिन्छ। त त्यसलाई चाहिँ प्रयास गरेको त्यसलाई पनि जोखिम मानेर चाहिँ धेरैले सम्झाउने गरेर त्यो अलिकति
1: हजुर हो, बाढीले ल्याएको एउटा त्यो परिस्थिति छ, विषम परिस्थिति, त्यो बिचमा फेरि एउटा त्यो समूह होइन निम्न वर्गीय समूहहरू त्यो लोभले जाँदा फेरि अर्को जीवन पनि खतरामा परेको कुरालाई हामीले जानकारी लिँदा यहाँले बताउनु भयो, र हामी पनि आग्रह गर्छौँ कोही पनि त्यो क्षेत्रमा नलाग्नको लागि, अहिले केही जम्मा गर्नको लागि नलाग्नको लागि पनि अनुरोध गर्दछौँ। सूर्यजी, यहाँले त त्यहाँ नजिकबाट निहाल्नु भएको छ होइन, यहाँले सामान्य परिस्थिति छ भनी रहनु भएको छ, त्यहाँ जुन नदीको फैलावट छ त्यो कारणले पनि त्यो सम्भव छ, र जति बेला पनि हामीले यो आ यो यो जुन बाढीलाई कहिले कल्पनै गरेका थिएनौँ नि होइन, अकल्पनीय यो बाढी आयो, त्यसकारण त्यसको लागि केही सतर्क त्यहाँ पनि हुनुपर्छ भन्ने लाग्छ कि के लाग्छ?
4: स्थानीय प्रशासनले पनि अनि जिल्ला स्थानीय तहले जिल्ला प्रशासनले पनि अझै पनि खतरा बढ्न सक्ने अथवा हुन सक्ने आकलन गरेर सबैतिर सबै तहका सुरक्षाकर्मीहरू खटाइएको र अझै पनि त्यहाँका जनताहरूले त्यहाँको नागरिकहरूलाई चाहिँ अझै पनि खतरा छ है, अझै पनि सजग हुनुहोस्, राति बिहान जहिले पनि जे हुने पनि हुनसक्छ भनेर त्यसलाई सजग गराइएको अवस्था छ। र योभन्दा अगाडि नै त्यहाँ नारायणी नदी किनारमा कम्तीमा पनि 4-5 सय ठेलाहरू पसलहरू चाहिँ त्यहाँ लहरेको पर्यटक आउने स्थल भएको हुनाले त्यहाँ त्यो ठेलाहरू पसलहरूदेखि लगाएर अरू कुरा चाहिँ त्यसलाई सार्ने काम पनि भइरहेको छ, अहिले त्यहाँ अलिकति खतरामुक्त भएको जस्तो देखिन्छ।
1: हजुर, यो जानकारीको लागि यहाँलाई धन्यवाद छ, फेरि आवश्यकता अनुसार हामी तपाईँसँग जुट्दै जानेछौँ है त सूर्यजी। हजुर, पक्कै पनि श्रोता, यो एउटा विषम परिस्थितिमा छौँ, जो अकल्पनीय बाढीको हामीले अहिले सामना गरिरहेका छौँ, र होइन यो समयमा हामी समयमा हुन अति नै आवश्यक छ। अहिले कुराकानी सूर्यजीसँगै गरेको जस्तै गरेर यहाँहरूले धैर्य सचेत रहनु पनि आवश्यक छ, कुनै लोभमा नपर्नुहोला, नदीको नजिक नबस्नुहोला, नदीमा केही बटुल्छु भनेर पनि नजानुहोला, हामी सबै यहाँको लागि यो अनुरोध गर्न चाहन्छौँ।
0: शान्तिजी, अहिले देशले ठुलो राष्ट्रिय विपत्ति बेहोरेको छ र वर्षाको समय छ। देशभरि जहाँ जतिखेर पनि हाम्रो भूगोल अप्ठ्यारो छ, यस्तो बेलामा बाढी पहिरोको जोखिम रहने उत्तिकै समय पनि हो यो। त्यस कारणले देशैभरका आज हामीले जो रसुवा भोटेकोसी नदीको भाव क्षेत्रका आसपासका क्षेत्रमा हुनसक्ने क्षतिका बारेमा, दुर्घटनाका बारेमा हामी उच्च सतर्क रहन आग्रह त विशेष गऱ्यौँ, किनभने आजको यो परिस्थिति अत्यन्तै जटिल बनेर आयो। यसका बावजुद देशैभर हामी यो मनसुनको अवस्थालाई ख्याल गरेर हामीले आफ्ना सतर्कता अप्नाउन जरुरी छ। जस्तो सुस्ता पारेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको समाचार पनि यसैको एउटा दृष्टान्त हो, किनभने हामी बाढी र पहिरोका जोखिमबाट हामी सुरक्षित रहनुपर्छ भन्ने समाचारहरू पनि आइराखेका छन्। यस सम्बन्धी थप समाचार अलिकति रेडियो नेपालको अनलाइनमा प्रकाशित समाचार हो यो।
1: हजुर, यो पश्चिम नवलपरासी जुन रसुवागढी क्षेत्र हुँदै आएको भीषण बाढीका कारण नारायणी नदीमा पानीको सतह उच्च भएपछि पश्चिम नवलपरासीको सुस्तामा महिला तथा बाल बालिकालाई पहिलो चरणमा सुस्ता वारी रहेका बिपी मावी र शिव गङ्गा आधारभूत दुईवटा सामुदायिक विद्यालयमा सुरक्षित स्थानान्तर गरिएको खबर छ, जो प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले बाढीको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा जोखिममा पर्न सक्ने महिला र बाल बालिकालाई उद्धार गरी वारी ल्याइएको रेडियो नेपाललाई जानकारी दिनुभएको छ र दोस्रो चरणमा अन्य नागरिकहरूलाई पनि सुस्ता वारी सार्ने तयारी भइरहेको पनि जानकारी दिनुभएको छ। उद्धार तथा सम्भावित जोखिम व्यवस्थापनका लागि सबै सुरक्षा निकायका टोलीहरूसँग सुस्ता सबै टोलीहरू चाहिँ सुस्ता पुग्दैछन् र केही नागरिकहरू भने आफन्तको शरणमा पुगेको पनि बताइएको छ। मानुजी
0: हजुर, यस्तै सुस्ता बचाउ अभियानका प्रवक्ता समेत रहनुभएका रविन्द्र जयसवालका अनुसार बाढीको त्रास बढेसँगै सुस्ताका बासिन्दाहरू घर छाडेर झोलिङको पुल तर्दै वारी आउने क्रम जारी रहेको समाचार छ भनेदेखि यो परिस्थितिले के देखाउँछ भनेदेखि अत्यन्तै जनजीवन आत्तिएको अवस्थामा छ, प्रभावित भएको छ, विभिन्न दुर्घटना छ, आफ्ना प्रियजनहरूले ज्यान गुमाएका छन्, थातथलो गुमाउनु पर्ने परिस्थिति सिर्जना भएको छ। यसैले अत्यन्तै विषम परिस्थितिमा हामी गुज्रिराखेका छौँ। शान्तिजी, जस्तो भर्खरै जाजरकोट पहिरोमा परेर त्यत्रो विपत्ति हामीले बेहोरीको त्यो पीडा को घाउ सुक्न नपाउँदै फेरि हामीले रसुवा भोटे कसी नदीले ल्याएको वितण्डाको चपेटामा पर्ने अर्को शोकको एउटा चोट बेहोर्नु पर्ने हामी परिस्थितिमा पुगेका छौँ। तर प्रकृतिसँग सामना गर्नुको कुनै विकल्प छैन, त्यस कारणले हामी धैर्यतापूर्वक आफ्नो तयारीलाई कायम राखौँ, उच्च सतर्कता अप्नाउँ र आफ्नो धनजनको सुरक्षा गर्नतर्फ अत्यन्त उच्च सतर्क रहन हामी आग्रह
1: गर्छौँ। र हामीले यो अप्रत्याशित रूपमा जुन आज यो भोग्यौँ त्यो कारणले जुनसुकै ठाउँमा पनि नेपालको भूगोल हेरेर होइन भानुजी, जुनसुकै ठाउँमा पनि यो परिस्थिति हुन सक्ने सम्भावना हुनाले हामी नदीको छेउछाउमा होइन त्यस्तो अलिकति क्षेत्र त्यस्तो अलिकति व्यवस्था नगरेर हामी ध्यान दिउँ र सबैभन्दा ठुलो कुरा मानिस बस्न होइन स्वास्थ्य जीवन बचाउनको लागि प्रयत्न रहौँ र सबै जो जहाँबाट छौँ जसले सुनेर साथ दिनुभएको छ, हेरेर साथ दिनुभएको छ, उहाँहरूले सबैप्रति शुभभावना मङ्गल भाव राखिदिन पनि यो समयमा हामी आग्रह गर्छौँ।
0: एकदमै हामी शोकको घडीमा छौँ, तर यो एउटा भनाइ छ नि, शोकलाई शक्तिमा बदल्न सकौँ, यो प्रण र अठोट गरौँ, किनभने एउटा क्षति त हामीले बेहोरेका छौँ। यो अब यो क्षतिलाई यो पीडामै बसिरहनु भन्दा पनि यसलाई हामीले सामना गर्नुको विकल्प छैन। एक विपदमा परेकाहरूलाई हाम्रो संस्कार हो, हाम्रो संस्कारले सिकाउँछ, एक अर्कामा सहयोगी भाव राखेर अगाडि बढौँ, आफूसँग जे छ त्यो दिएर अलि दिने आत्मबल र दिने इच्छा शक्तिलाई पनि बलियो बनाऊ, यति बेला मनमुटा वैमनस्य त्यागेर धैर्यतापूर्वक विपदमा एक ढिक्का हुने नेपाली चरित्रको उदाहरण फेरि एकपटक हामीले प्रस्तुत गर्नुपर्ने एउटा सङ्गीन घडीमा देश उभिएको छ। त्यसकारणले निरन्तर हामीले यो विपदबाट कसरी जोगिन सक्छौँ, जोगिने प्रयत्न के गर्न सक्छौँ, पिँडालाई बिर्सिएर हामी कसरी आगामी जीवनलाई सुरक्षित बनाउने तर्फको यात्रा तय गर्न सक्छौँ, अहिले यही सङ्कल्प गर्न आवश्यकता छ र एक आपसमा सहयोग आदान प्रदान गर्दै, सूचना आदान प्रदान गर्दै हामी यो विपदलाई सामना गर्न एक ढिक्का बनाऊ।
1: विपद हामीले जुन आइसक्यो र यसलाई सामना गर्नुपर्छ नै, तर यो बिचमा पनि हामी मानवता बिच भएको मानवीय व्यवहार होइन सद्भाव सद्भावना शुभ भावना यो सबैले काम गर्छ, अप्रत्यक्ष रूपमा काम गर्ने एउटा होला, प्रत्यक्ष रूपमा त्यही फिल्डमा गएर उद्धार गर्ने एउटा टोली होला, होइन सकिन्छ त्यसरी हामी मिलेर यो जुन विपदलाई चाहिँ हामीले शक्तिमा बदलौँ र यसलाई चाहिँ सामना गर्ने क्षमता हामीमा आओस् भन्ने पनि हामी यो भावना यहाँहरू समक्ष व्यक्त गर्न चाहन्छौँ। हामी निरन्तर यो
0: विशेष प्रसारणमा छौँ, रेडियो नेपालको यो विशेष प्रसारणमा छौँ र करिब करिब अब साँझको 5 बज्नको लागि करिब 5 मिनटको समय बाँकी छ। थप यस सम्बन्धीका घटना विवरणहरू के छन् 5 बजेको समाचारमा पनि हामी निरन्तर गर्नेछौँ र हाम्रा निरन्तर समाचार बुलेटिनहरूमा, मुख्य समाचारहरूमा, हाम्रो रेडियो नेपालको अनलाइन मार्फत, हाम्रो फेसबुक पेज मार्फत यहाँहरूले विभिन्न ठाउँबाट पनि सूचना प्राप्त गर्न सक्नुहुनेछ। हरपल सम्भव भएसम्म रेडियो नेपालको यो विभिन्न सूचना स्रोतमा यहाँले पहुँच स्थापित गर्न सकेर सही सूचना लिनुहोस् भन्ने पनि हाम्रो विशेष आग्रह छ। र हामी गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेलसँग टेलिफोन सम्पर्कमा जोडिएका छौँ। शान्तिजी, पौडेलजीका कुरा सुन्नु।
1: हजुर पौडेलजी, स्वागत छ यहाँलाई हाम्रो अधिकारीजी। हजुर, सूचना अधिकारी रामप्रसाद पौडेलजी, हजुर नमस्कार। त्यहाँको यो गल्छीको र त्यो प्रभावित क्षेत्रमा पनि यहाँ पुग्नु भयो होला, त्यहाँ वरपर होइन, त्यसको वस्तुस्थितिको बारेमा जानकारी गराइदिनुहोस् न।
5: अहिले चाहिँ अब बेलुकाको लगभग 5 बज्न आँटेको छ।
1: हजुर,
5: 2:30 बजे गाउँपालिकाको विपदको बैठक पनि बस्छ।
1: हजुर,
5: खोलाको बहाव त धेरै घटेको छ, तर जुन यो ब्रेकर अथवा लेदो आएर थुप्रिएको छ त्यसले गर्दाखेरि पृथ्वी राजमार्ग बन्द थियो। अहिले चाहिँ नि अब विभिन्न निकायका चाहिँ नि मेसिनहरू आएर त्यो लेदो पन्छाउने काम सुरु भइसकेको छ भने हामीले अहिले तत्काललाई चाहिँ नि विस्तारित घर अब कसैलाई कोही आफन्तसम्म बस्नुहुन्छ तर केही क्यास पैसा रात दिएर हुन्छ भने त्यो नियमसँग ढङ्गले त्यो क्यास रात दिएर उहाँहरूलाई अब आफन्तकोमा बस्न त्यता पठाउने होइन, मेरो कोही पनि छैन भन्नेलाई एक दुई दिन कति दिनलाई हुन्छ खाना बस्नको व्यवस्था गर्ने भनेर एउटा समिति बनाएर त्यो समिति त्यतातिर लाग्नु भएको छ भने म त यता इन्जिनियर पनि भएको भएर अब हजुर मैले न छैन अब धादिङदेखि जाने बाटो अब बसबाट हाम्रो सम्पर्क टुटेको भएर त्यसको वैकल्पिक बाटो एउटा सुनौला बजार भनेको पुरानो चाहिँ सदरमुकाम जाने बाटो हाम्रै पुरा नम्बर 1 भएर जाने भएको भए त्यसलाई चाहिँ तत्काल मर्मत भनेर म त्यता आइपुगेको छु। त्यता आइपुग्दै गर्दा मैले आफ्नै आँखाले पनि तिनवटा पूर्ण रूपमा बिग्रेकै पुलमा छु, भत्किएकै पुलमा छु भने उत्तरपट्टि जुन के अरे नुवाकोटपट्टि जुन पट्टिबाट नुवाकोट जाने बाटो छ खोला चाहिँ त्यतातिर गएको देखिन्छ अनि त्यत्तिकै संख्यामा 5 झुलुङ्गे पुल चाहिँ हाम्रो बिग्रिया छन्। अनि हामीले अघि मोटामोटी हिसाब गर्दाखेरि 12 घर पूर्ण रूपमा चाहिँ नष्ट, अब अरू चाहिँ लेदो छुपिएर तत्काल बस्नु नसक्ने भन्ने अवस्था छ।
1: हजुर, अब यहाँले जुन विपदमा परेकालाई व्यवस्थापन गर्नको लागि गर्नुभयो र सँगसँगै यहाँले आफै इन्जिनियर भएको हिसाबले पनि त्यो सेक्टरमा रहेर यहाँले हेर्नु भएको छ, त्योलाई निरन्तरता दिन कुनै त्यस्तो त्यो खुलाउनको लागि केही सम्भावना छ कुनै?
5: पृथ्वी राजमार्ग त खुल्छ होला 4-5 घन्टा जति, त्यसले त पठाउन सकियो भनेर फेरि थप बाढी आएन भने, किनभने हामी म्यासेजमा नेपाल टेलिकमबाट म्यासेजमा आउँदा थप आउन सकिन्छ, फेरि आएर फेरि खोला बग्यो भने त भन्न सकिन्न, होइन भने त्यसमा चाहिँ लागि पर्नु भएको छ, किनभने उता अब चितवनबाट आउने गाडीहरू त्यतै रोकिनु भएको छ, काठमाडौँबाट आएको त बरु अलिक नजिक भएर काठमाडौँ नै फर्किन पनि सकियो, तर अब भनौँ न देशको लाइफ लाइन भएको भएको
1: हजुर हामी यहाँलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छौँ यो जानकारीको लागि। गल्छीबाट हाम्रो
0: गल्छी गाउँपालिका
1: सूचना अधिकारी रामप्रसाद पौडेलजीसँग कुराकानी रह्यो। अब हामी यो कार्यक्रममा समाचार 5 बजी प्रसारण हुनेछ र केही अगाडि छौँ भानुजी।
0: हजुर, अब निश्चय नै हामीले नुवाकोट के अरे रसुवाको भोटेकोसी बाढी प्रभावित पछिको अवस्था के छ भन्ने बारेमा निरन्तर रेडियो नेपालबाट यो विशेष प्रसारण मार्फत यहाँहरूलाई जानकारी दिने प्रयासमा रह्यौँ। आज हामी यो घटना पश्चात हामी एउटा टिम नै तत्कालै यसको प्रत्यक्ष प्रसारणमा जुटेका छौँ र आजलाई अहिलेको लागि यो विशेष प्रसारण यहीँ सकिन्छ। अहिलेको यो विशेष प्रसारणबाट हामी बिदा हुन्छौँ। यो यस सम्बन्धीका थप समाचार विवरण सूचना र घटनाक्रमहरू निरन्तर यहाँले रेडियो नेपालबाट प्राप्त गर्नु नै हुनेछ। यो अहिलेको यो विशेष प्रसारणको अर्को चरणबाट प्रविधि संयोजनतर्फका मित्रहरू सुलोचना बज्राचार्य, मिनर्वा बज्राचार्य, पुष्परत्न बज्राचार्य, त्यस्तै मेरो साथीहरू जनार्दन विष्ट, गोकर्ण रेग्मी, मुकुन्द भण्डारी जो साथीहरूलाई देखिराखेको छु मैले यति बेला हाम्रो यो सञ्चार सम्पर्कमा स्थापित गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, र त्यस्तै गरी उद्धव सिंह स्वागडी र तारा प्रसाद वस्तीको साथमा शान्ति राणा र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार।
1: नमस्कार।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। रसुवामा आएको बाढीमा परि मृत्यु भएका 17 जनाको शव फेला परेको छ भने बाढीपछि नेपाल प्रहरीका 26 जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत तिनमुरे, स्यापुरबेसी, मैलुङ र रसुवागढीका 26 जना प्रहरीको अवस्था अज्ञात छ। सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायबाट आवश्यक प्रयास भइरहेको जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकको उद्धार, उपचार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले जनशक्ति तथा आवश्यक स्रोत साधन परिचालन गरेको छ। गम्भीर घाइतेको तत्काल उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको टोली समेत प्रभावित क्षेत्रमा खटाइएको छ। आपतकालीन सडक उद्धारका लागि मास क्याजुअल्टी भेहिकल सहितको चिकित्सक तथा उद्धार मेडिभ्याक टोली परिचालन गरिएको छ। गम्भीर घाइतेलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा ल्याई तत्काल उपचारको व्यवस्था गर्न स्वास्थ्य टोली तयारी अवस्थामा राखिएको जनाइएको छ। त्यसै गरी आपतकालीन राहत तथा उद्धार सामग्री सहितका डिजास्टर रिलिफ सिस्टम DRS कन्टेनर आवश्यकता अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल पुर्याउने कार्य भइरहेको छ। देशका अन्य भागमा रहेका DRS कन्टेनर समेत प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गर्न थालिएको छ। बाढीका कारण नदी किनार तथा प्रभावित क्षेत्रमा थुनिएका र सम्पर्कविहीन भएका नागरिकको खोजी तथा स्थान पहिचानका लागि सशस्त्र प्रहरीको ड्रोन परिचालन गरिएको छ। ड्रोन मार्फत बाढीबाट भएको क्षतिको अवस्था समेत मूल्याङ्कन गर्ने कार्य भइरहेको छ। यसैबीच रसुवागढी भन्सार क्षेत्रमा बाढी तथा पहिरोमा पुरिएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरिएको छ। टोलीले भग्नावशेष तथा जोखिमयुक्त क्षेत्रमा पुरिएका व्यक्तिको सम्भावित अवस्थाबारे खोजी तथा पहिचान गरिरहेको छ। रसुवामा आज बिहान गएको बाढीमा परि घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका 13 जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरी काठमाडौँ ल्याइएकामा नुवाकोटको विदुर नगरपालिका 5 का 42 वर्षीय भक्त भण्डारी, 41 वर्षीय सीता भण्डारी, 24 वर्षीय विवेक कुमाल, 34 वर्षीय तेज बहादुर तामाङ, 48 वर्षीय पेम्बा तामाङ, वर्ष नखुलेका कुशल मगर, 33 वर्षीय मीन बहादुर श्रेष्ठ, नाम नखुलेका कार्की, नाम थर बताउन नसक्ने 1 जना, 40 वर्षीय गिरिलाल बुढाथोकी, 23 वर्षीय रूपक रोका, 35 वर्षीय सुजन बस्नेत र 23 वर्षीय सुशान श्रेष्ठ रहेका छन्। उद्धार गरिएका घाइते मध्ये केहीको राष्ट्रिय ट्रमा सेन्टर र केहीको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रवक्ता थापाका अनुसार घाइते मध्ये अन्यको थप विवरण प्राप्त हुन बाँकी रहेको छ। भोटे कोशी नदीमा अकस्मात आएको बाढीमा परि 12 जना घाइतेको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका 2 जनाको थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको र सम्पर्कविहीन भएका तथा हराएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ। बाढीबाट रसुवागढी नाकास्थित नेपाल चेन क्षेत्रका बजार र बस्तीमा ठूलो क्षति भएको र विशेष गरी गोसाईकुण्ड गाउँपालिका 2, टिमुरे र घट्टी खोला बजार बढी प्रभावित छन्। प्रहरीका अनुसार टिमुरे बजार क्षेत्रका करिब 107 घर र घट्टे खोलामा 50 घर पूर्ण रूपमा क्षति पुगेको छ। बाढीबाट रसुवागढी स्थित पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुक्खा बन्दरगाह र जलविद्युतमा समेत क्षति पुगेको छ। यसै गरी रसुवागढी जलविद्युत आयोजना पूर्ण रूपमा प्रभावित भएको र चिलिमे जलविद्युत आयोजनाको प्रवेशद्वार क्षेत्रमा असर पुगेको, राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ। बाढीले स्यापुरबेसीदेखि रसुवागढीसम्मको 18 किलोमिटर सडक बगाएको छ। त्यस्तै 2 वटा विद्युत गृहको पहुँच मार्गमा रहेका 2 पुल सहित त्रिशुली रसुवागढी सडक मार्गमा रहेको 2 वटा पक्की पुल समेत बगाएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। बाढीबाट जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर 4 र 5 स्थित नदी तटीय क्षेत्रका बजार र बस्ती प्रभावित भएको जानकारी दिँदै जिल्ला प्रहरी प्रमुख थापाले बेत्रावती बजारलाई समेत बाढीले क्षति पुर्याएको बताउनु भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीमा परेर 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार आज बिहान भोटेकोसीमा आएको बाढीमा परेर 291 विदेशी र 93 नेपाली सम्पर्कविहीन भएका छन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत CEO एकमत सिंह

0: अहिले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 384 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट टुर्स एन्ड ट्राभल्स का 71 जना, काठमाडौँ होलिडे टुर्स एन्ड ट्राभल मार्फत 17 जना, लिप होलिडे मार्फत 55 जना, कैलाश जर्नी मार्फत 31 जना, एक्सप्लोर भ्याकेसन मार्फत 7 जना, ट्रेकर सोसाइटी मार्फत 92 जना घुम्न गएका थिए। रसुवास्थित भोटेकोसी नदीमा आज आकस्मिक रूपमा आएको बाढीमा परि 26 जना प्रहरी सम्पर्कविहीन भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याम्पुरबेसी, सिमले र मैलुङमा रहेका युनिटका ती प्रहरी सम्पर्कविहीन भएका हुन्। बाढी पछिको खोज तथा उद्धारको क्रममा नुवाकोट र धादिङमा 8 जनाको शव फेला परेको छ। बाढीले भोटेकोसीको तटीय क्षेत्रका बस्ती, पुल लगायत सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। क्षतिको विवरण संकलन गर्ने प्रयास भइरहेको छ। रसुवाको टिमुरे स्थित भन्सार कार्यालयमा कार्यरत 14 जना कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवा स्थित भोटेकोसी नदीमा आज बिहान आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन्। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 जना करारका कर्मचारी सम्पर्कविहीन भएका हुन्। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गाना सहित 25 जना कर्मचारी सम्पर्कमा आउनु भएको छ। सो कार्यालय मा 4 जना करार र ज्यालादारी कर्मचारी रहेकामा 1 जना सम्पर्कमा आएको बताइएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा लगायत तल्लो तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा सरकार केन्द्रित रहेको बताउनु भएको छ। विपदको पछिल्लो अवस्थाबारे सरकारका तर्फबाट सदनलाई जानकारी गराउँदै उहाँले राहत परिचालन गर्न सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समन्वय गरिरहेको बताउनु भएको छ। मन्त्री खनालले खोज तथा उद्धार कार्यलाई तीव्र रूपमा अगाडि बढाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका गरी 13 हेलिकप्टर परिचालन गरिएको बताउनु भएको छ। साथै प्रभावित क्षेत्रमा आवश्यकता अनुसार थप हवाई तथा स्थल उद्धार स्रोत परिचालन गरिने उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार उद्धार गरिएका घाइते नागरिकको उपचारको लागि नुवाकोट स्थित जिल्ला अस्पतालमा नेपाली सेनाका 15, नेपाल प्रहरीका 12 र सशस्त्र प्रहरी बलका 15 जना थप चिकित्सक सहितको स्वास्थ्य टोली पठाइएको छ। रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित हालसम्म 29 जनाको नेपाली सेनाले उद्धार गरेको छ। प्रभावित क्षेत्रमा खटिएका सेनाको टोलीले रसुवाको टिमुरी र स्याप्रु तथा नुवाकोटको त्रिशुली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। बाढी प्रभावितको उद्धार र प्रतिकार्यका लागि सेनाको 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। ती हेलिकप्टरले आवश्यकता अनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्याउनेछन्। सेनाले घाइतेको उपचारका लागि 2 जना सर्जन सहित 20 जनाको विशेषज्ञ चिकित्सकको टोली त्रिशुली स्थित मैथली ब्यारेकमा तैनात गरेको छ। त्रिशुली अस्पतालसँगको सडक सम्पर्क टुटेपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन उक्त टोली खटाएको हो। सरकारले रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि तत्काल उद्धार, उपचार तथा राहतका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। आजको बसेको आकस्मिक मन्त्री परिषद बैठकमा बाढीबाट घाइते भएकाहरूलाई तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा अवरुद्ध भएका सडकहरू पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै अवरुद्ध दूरसञ्चार तथा विद्युत सेवा यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउन र क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल पुनर्निर्माण का लागि आवश्यक आर्थिक स्रोत परिचालन तथा समन्वय गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले छिमेकी राष्ट्रहरू चीन र भारत दुवैले उद्धार तथा राहतका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै बाढीका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रचलित कानून बमोजिम आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको जानकारी दिनुभयो। यस्तै बैठकमा विपदबाट प्रभावित जिल्लालाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने गर्ने निर्णय भएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। विपदको यस क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभयो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बैठकले भोटेकोशी बाढीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले उपलब्ध सबै साधन स्रोत परिचालन गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको र हालसम्म 8 हेलिकप्टर परिचालन गरिएको जानकारी प्राप्त भएको पनि उहाँले जानकारी दिनुभएको थियो। घाइते तथा बिरामीको उपचारका लागि त्रिशुल स्थित सिभिल अस्पताललाई आवश्यक उपकरण सहित व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको र तत्काल उद्धारका लागि धुन्चे त्रिशुली लगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णय भएको पनि नेता आङदेम्बेले जानकारी गराउनु भएको थियो। सम्भावित विपद तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र एचईओसी सक्रिय बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेड क्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँ स्थित सङ्घीय अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँका अस्पतालमा उपलब्ध तथा खाली शैयाको विवरण अद्यावधि गरी आवश्यकता अनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको बताउनुभयो। साथै एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य सामग्री र उपकरणलाई तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभयो। मन्त्री मेहताले आपतकालीन स्वास्थ्य सम्बन्धी सहयोग सूचना तथा समन्वय आवश्यक परे मन्त्रालयको हेल्पलाइन 1115 सम्पर्क गर्न आग्रह समेत गर्नुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको र बसेको स्थानबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन आगोको धुवा निकालेर सङ्केत गर्न अनुरोध गरेको छ। प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्ला प्रभावित भएपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ। यसैबीच प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित सङ्घ संस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको जनाएको छ। प्राधिकरणले वायु सेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै सङ्घ संस्थालाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको हो। प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान तथा सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न आग्रह गरेको छ। भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सडक खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी, नुवाकोट, रसुवा, स्याप्रुबेसी सडक तथा मुगलिन नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन भनेको हो। बाढीका कारण नदीको बहाव बढेको तथा सडक खण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई ती सडक खण्डमा आवत जावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा सवारी साधन तथा यात्रुको आवत जावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले रसुवाको भोटेकोसीमा आज बिहान गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी, पीडित तथा विस्थापितलाई राहतका लागि आवश्यक समन्वय गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अर्यालले विपदका बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिनुभयो। उहाँले विपद व्यवस्थापनमा आवश्यक सहयोग र समन्वयका लागि निजी क्षेत्र, गैर सरकारी निकाय तथा नागरिक समाजलाई समेत आह्वान गर्नुभयो। विपदको गम्भीर अवस्थालाई ध्यानमा राख्दै सभामुखले आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। भोटेकोसीमा आएको बाढीले 11 हाइड्रो पावर, 405 र 25 मेगावाट सोलर गरी कुल 430 मेगावाट विद्युत प्रणाली बाहिर गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो। नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि 2 दिनसम्म अनलिमिटेड भोइस सेवा, प्रतिदिन 2 GB डाटा तथा 50 SMS निशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएस मार्फत निरन्तर जानकारी गराइरहेको छ। नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा 2 र नुवाकोटमा 5 गरी 7 टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। टावर तथा सेवा पूर्वाधारको मर्म सम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिसकेको छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताले भोटेकोसी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा नागरिकको जीवन रक्षा र उद्धारलाई प्राथमिकतामा राखेर अघि बढ्न सम्बद्ध निकायलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालबाट यस कठिन घडीमा प्रभावित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढङ्गले अघि बढ्न पार्टीका सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरूलाई आह्वान गर्नुभएको छ। सभापति लामिछानेले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभएको छ। उहाँले विपद सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चार माध्यमबाट प्राप्त सूचनालाई विश्वास गर्न आह्वान गर्नुभएको छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताउनु भएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत विपदको अवस्थामा भोटेकोसी, त्रिशुली नदीको तल्लु तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीले ठूलो क्षति गरेको प्रति दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत भोटेकोसी र त्रिशुलीमा आएको नदीमा बाढीको बहाव बढेकोले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनाराका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अपिल समेत गर्नुभएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत रसुवाको भोटेकोसी नदीमा आज बिहान तिब्बत तर्फबाट ठूलो बाढी आएको खबरले अत्यन्त दुखी र चिन्तित भएको बताउनु भएको छ। र पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको स्त्रीरोग वार्डमा आगलागी हुँदा कम्तीमा 14 नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुरक्षाका कारण नाम नछाप्ने शर्तमा प्रत्यक्षदर्शीहरूले अस्पतालको तेस्रो तल्लाको स्त्रीरोग वार्ड क्षेत्रमा स्थानीय समयअनुसार बिहान लगभग 6:40 आगलागी भएको जनाएका छन्। उनीहरूका अनुसार त्यहाँ नवजात शिशुहरूलाई राखिएको थियो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: चु रेडियो नेपाल हिन्ना तामाङ सानगिरी ढाङ्नी दा ढेनमुला ङ इन्दिरा थिङ भोटे कोसी घान्धिरी तिनी खावा ग्रेन भाल्दी परब तासी दाते धोना मेन्दो सोम मि सिबा मुला त्रिशुली घान्धिला कुनेरी मेन्दो सोम सिबा मिला लुइरो स्याप्पा हिला जोङ प्रहरी गेदिमला ग्रेनपो विपिन रेग्मिसे त्रिशुली घान्धिला कुनी सिमल चौर भिभा घ्लारी मेन्दो निथेन कोलपुटार भिभा घ्लारी मेन्दो गिक मिला सिबा लुइरो स्याप्पा मुला बिसी सुङबा हिला सिबा मि खाला हिला बिसी ङोसेबारी खाम्बा आरे भाल्डी फसब ताबा स्यान्दो मेन्दो गाला हुद्दार लाबा मुला सिबा मिला सिबा लुहिरोदा विदुर नगरपालिका भिरी मुबा चक्रदेव अस्पताल डी भोरबा मुला रसुवाला भोटेकोसी गान्धीरी खाबा भाल्डी परब तासी ग्यार्जा सोम्से मेन्दो ब्रेची ब्ली पर्यटक माबामुला नेपाल पर्यटन बोर्डसे पिन्बा जानकारी अनुसार तिनी स्योरी भोटेकोसी गान्धीरी खाबा भाल्डी परब तासी ग्यार्जा निसे मेन्दो कुचुई गिक स्यान्दो युल्ला थेन मेन्दो कुचुई सोम नेपाली माबामुला पर्यटन बोर्डला गेतेन बा ग्रेन कार्यकारी अधिकृत हिक्मत सिंह एर्से लोलो लोलो कम्पनी ग्याम गोसाई कुण्ड थिएन कैलाश मान सरोवर कोरबारी निभा ग्यार्जा सोम्से मेन्दो ब्रेची ब्ली पर्यटक माबा मुला बिसी सुङबा मुला रसुहारी तिनी स्योरी निभा ढुई ग्याम घाइते ताबा कादेला उद्धार लासी याम्बु बाबा मेन्दो चुई सोमला दाते याम्बुला लोलो लोलो अस्पताल डी थान्सी मान लबन मुला जोङ प्रहरी परिसर याम्बुला सुङबोन थेन डिएसपी दान बहादुर थापा से सुङब अनुसार उद्धार लासी याम्बु बाबा कादेरी नुवाकोट ला विदुर नगरपालिका घाला ब्लिचुई नि दिङला भक्त भण्डारी ब्लिचुई घिक दिङला सीता भण्डारी निचुई ब्ली दिङला विवेक कुमार सोम्ची ब्ली दिङला तेज बहादुर तामाङ ब्लिचुई ब्रे दिङला पेम्बा तामाङ कुशल मगर सोम्ची सोम दिङला मिन बहादुर श्रेष्ठ ब्लिचुई दिङला गिरीलाल बुढा थोकी निचुई सोम दिङला रूपक रोका सोम्ची गा दिङला सुरज बस्नेत थेन निचुई सोम दिङला सुशान्त श्रेष्ठ मुला उद्धार लाबा घाइते कादे री तिलाइला राष्ट्रिय ट्रमा सेन्टर थिएन तिलाइला शिक्षण अस्पताल डी मान लाबान मुला बिसी प्रहरी से पाङबा मुला युलबाङ विपद जोखिम न्यूनीकरण थिएन व्यवस्थापन प्राधिकरण से उद्धार भ्रान्ची चिबा मिनिदा राङ चिबा घ्लाग्याम उद्धार टोली से मृङ्गाई बिसी मे मरासी मिगु ग्याम संकेत लाबारी मोइजेन लाबा मुला सरकार से भोटेकोसी गान्धी रसुवाला भाल प्रभावित थुम्री उद्धारला सेकादे श्याम सुरक्षा टोली दोषी पुइबा मुला दिम्लोन सुदन गुरुङ से त्रिभुवन मोक्यु एयरपोर्ट री नेपाली सेना नेपाल प्रहरी थिएन सशस्त्र प्रहरी बल्ला टोलीदा उद्धार थिएन राहत पिनबा घेर लाबारी निर्देशन पिनस्युबा खिन्ला दिम्लोन गुरुङ से प्रभावित थुम्री उद्धार राहत थिएन माइबा घेता प्रभावकारी सोबारी सुरक्षा निकाय घुङ्री ढिक्सी गे लाबारी मोइजेन लासियुबा मुला सरकार से रसुवा जोङला मुर्थुम रसुवा गढी थेन भोटे कोसी गान्धीरी खाबा ग्रेन भालसे प्रभावित ताबा ह्युल्बा ला उद्धार लाबा मान लासी पिनबा थेन राहत बो लाबा गेदा प्राथमिकता पिन्सी गे लाबा निर्णय लाबा मुला तिनी चिबा आकस्मिक ब्लोन सेङझाङला चिसाङरी भाल्डी परब तासी घाइते भाल्डी परब तासी घाइते ताबा कादे दा मान पिनबारी प्राथमिकता पिनबा दा पाङबा मुला तिनी टिबा आकस्मिक ब्लोन सेङझाङला चिसाङरी भाल्डी परब तासी घाइते ताबा कादे दा योना बिमा योना टाङ्गा आकिन्ना मान लासी पिनबारी थिएन नोङबा भाल्डी परब तासी घाइते ताबा कादे दा मान लाबारी पाङबा मुला चुराङ लासिन नोङबा दूरसञ्चार बिजुली नाङसाल थिएन क्षति ताबा सार्वजनिक थिएन भौतिक पूर्वाधार कादे योना बिमा योना सोबारी रोलासी पिनबारी सम्बन्धित ब्लोन खाङदा निर्देशन पिन्सी झिन्बा मुला बिसी नोन ब्लोन पोखरेल से सुङबा मुला ब्लोन पोखरेल से ङेङ्गोर ह्युल कादे चिन थिएन भारत से भाल प्रभावित दा उद्धार लाबारी थिएन राहत बो लाबारी रो लासेदा मुला बिसी पाङसी झिन्बासे भाल्डी परब तासी सिबा थिएन सिबा मिला दिम थेमेदा टाङ्गा रो लासी पिनबा निर्णय लाबा मुला बिसी सुङबा मुला चुराङ लासिन ब्लोन सेङझाङला चिसाङसे विपद ग्याम प्रभावित जोङला स्थानीय तहदा ला सोम दोना विपद संकट ग्रस्त थुम घोषणा लाबानोन निर्णय लाबा मुला रसुवा जोङला भोटे कोशी घान्दिरी तिनी छोरी खाबा ग्रेन भाल्से प्रभावित ताबा कादेदा उद्धार लाची सुरक्षित घ्लारी लेसी टिबा मुला दाते गोर सोमनोन सुरक्षा निकाय ढिक्सी भाल्डी परप्तासी घाइते ताबा कादेला प्राथमिक मान लबन मुला बिसी सशस्त्र प्रहरी बल नेपाल रोसुङबोन शैलेन्द्र थापासे सुङबा मुला चुराङ लासिनी याम्बुला सतुङ्गल्डी मुबा एपिएफ अस्पताल डी भाल प्रभावित मान लासी पिनबारी बेनान बेड कादे खाली लासी थान बामुला रसुवा जोङ छ्याम नुवाकोट धादिङ थेन चितोन जुङ्ग्री मुबा सशस्त्र प्रहरीलाई युनिट दा विपत्री ताबा कादेदा उद्धार लबारी अलर्ट थान्बा मुला बिसिनोन सशस्त्र प्रहरी से पाङबा मुला नुवाकोटला ग्याल्सा बिदुरी अस्थायी स्वास्थ्य सेवा ठ्वाङसी धाते मान लबन मुला बिसी रो सुङबोन थापासे सुङबा मुला भालग्याम प्रभावित कादेला उद्धार लबारी गोर चुइनिस हेलिकप्टर सेङबा मुला भोटे कोशी त्रिशुली गान्धीरी देपेन ग्लिङला ग्वेई थिसी भाल खाबारी खाम्बासे भाल्ला जोखिमला फेरी गाछन सूचना याङबारी खाम्बा थेन थेरी ताबारी खाम्बा छेतिदा च्याङना लाबारी चिनिया सुरक्षा कर्मी कादे थेन सशस्त्र प्रहरी से काठुई लासी सूचना किन्बा पिनबा लासी टिबा मुला विस्थापित शिविर री हाइजा थेन क्युई ग्याम स्यान्दो ह्याम लेबारी आपिनबारी सशस्त्र प्रहरीला टोलीसे आपतकालीन थुङबा क्युई शुद्धिकरण लाबा मान भो लाबारी निर्देशन पिन्सी झिन्बा मुला चुनन ताङ्री रसुवाला भोटे कोशी घान्दिरी खासी रसुवाला टिमुरे थेन मैलुङ थुम्री ड्युटी लाबान मुबा मेन्दो चुई सोम सशस्त्र प्रहरी माबा मुला बिसी प्रहरी से पाङबा मुला सशस्त्र प्रहरी बल नेपाल रोसुङबोन शैलेन्द्र थापासे टिमुरे ग्याम मेन्दो कुथेन मैलुङ ग्याम मेन्दो ब्ली माबा मुला बिसी सुङबा मुला रसुवाला स्याप्री बेसिरी सोभान लाबा निचुई मेगाहटला लाङटाङ खोला जलविद्युत आयोजनारी घे लाबा इन्जिनियर लाछ्याम मेन्दो डुचुई कर्मचारी सम्पर्क विहीन ताबा मुला रसुवाला भोटे कोशी गान्धीरी खाबा भालसे लामा होजा जलविद्युत आयोजनारी गे लबा कर्मचारी कादे सम्पर्क री आखा बाहिन्ला लाङटाङ जलविद्युत आयोजनाला प्रबन्ध निर्देशक थिएन स्वतन्त्र ऊर्जा उत्पादक कादेला घेन्दुन नेपाल ला लोन विजय मोहन भट्टराईसे आयोजनारी गे लबा इन्जिनियर ला छ्याम मेन्दो डुचुई कर्मचारी सम्पर्क री खाबा आरे थेनी कादेदा योनान माइबारी सरकार देन मोइजेन लाबा मुला चीन ग्याम याङबा सूचना अनुसार लेहेन्दे स्योङ काबा घ्लारी ताबा ग्वेई दातेनोन मोकोन ठोङसी आजिनबासे लामा भोटे कोशी थेन त्रिशुली गान्धी थुम्री भाला जोखिम माबा आरे जल विज्ञान थेन अनुसन्धान केन्द्र से पाङबा अनुसार तिब्बत क्यार मितेरी चाम ग्याम चुई किलोमिटर तोर लेहेन्दे स्योङ थुन्दिबा मानबा मुला चुग्लारी ताबा ग्वेई मोकोन आठोङदे धोना भोटे कोशी ताबान त्रिशुली घान्दिला माचा तटीय थुम्री जोखिम दातेनोन मुला बिसी केन्द्रला भालविद विनोद पराजुलीसे सुङबा मुला विद पराजुलीसे दोषी अर्को सूचना आखादे धोना भोटे कोशी थेन त्रिशुली घान्दिला गाम्री आनिबारी थेन गान्धी ग्याम थारेङ सुरक्षित घ्लारी चिबारी मोइजेन लासियुबा मुला रसुवा ग्याम खाबा भालसे नुवाकोटला त्रिशुली बजार गामला डुचुई दिम ब्योङना लाबा मुला बिसाम देवी घाट थुम्रिन प्रभावित शोभा मुला भाल खाबन लाबा विवाद ताम गाछन था याङबासे त्रिशुली घान्दी गामला मिनी कादे सुरक्षित घ्लारी निवासे धाते धोना कादे मिनी माबा शिवा मुला पाङबारी खाम्बा आरे बिसी नुवाकोट जोङला सिडिओ शम्भु प्रसाद रेग्मीसे सुङबा मुला भालसे त्रिशुली बजार तिलाई धिम कादे थिएन त्रिशुली घान्दिरी मुबा गोर्नी पक्की चामनोन ब्योङना लाबा मुला बिसाम त्रिशुली थिएन देवी घाट जलविद्युत आयोजना क्षति ताबा मुला जाम्बुलिङ लुई गेन्दुन डब्लुएचओ से रसुवाला भोटे कोशी गान्धीरी तिनी स्योरी खाबा भालग्याम प्रभावित कादेदा तोबा मान्थेन लुई उपकरण पुइबा ताबा मुला लुई थेन खाद्य स्वच्छता ब्लोन निसा मेहता थेन ताम लाबा लिचा डब्लुएचओ से तोङगिक मिनिदा छोबा मान्थेन लुई उपकरण पुइबारी माइबान मुला बिसी लुई ब्लोन खाङसे पाङबा मुला ब्लोन खाङसे पाङबा अनुसार भाल ढुई प्रभावित कादेदा याम्बुला वीर अस्पताल थेन ट्रमा सेन्टर री ग्यार्जा तोसा गिक आपतकालीन बेट फेबा मुला आपतकालीन दुईला रो तोसाम एघार पन्ध्री फोन लाबारी खामला बिसी ब्लोन खाङसे पाङबा मुला भोटे कोशी गान्धीरी खाबा भालग्याम थोन्बा विपतला धुइरी सरकारदा रो लाबा बिसी विपक्षी दल्ला गोबोन कादेसे प्रतिबद्धता लासिबा मुला काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङ से पाङबा अनुसार काइब्लोन बालेन्द्र साहसे न्यसुबा विपत जोखिम न्यूनीकरण थेन व्यवस्थापन युलबाङ सेङझाङला चिसाङरी लिङ्मो थान्सुबान प्रतिनिधि सभारी विपक्षी दल्ला गोबोन भीष्म राज आङ दम्बेसे चुरङबा प्रतिबद्धता लासिबा हिन्ला गोबोन आङ दाम्बेसे सरकार से घटना ताबा छ्याम गे तिबा से थुजे छे सुङबान पक्ष विपक्ष बिमा तोर रेसी संकटला धुरी मोकुन गिक तासी गाछा नितोला बिसी सुङबा मुला चिसाङरी काइब्लोन साहसे उद्धार थेन राहतला घेरी मोकुन डिक्ची गाछा निबारी मोकुन निकायदा मोहिजेन लासियुबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासे भोटे कोशीला भाल ग्याम त्रिशुली थेन चु गामला थुम्री जोखिम लेबा विमान जोखिम ताबा घ्लाला मिनिदा योनान सुरक्षित घ्लारी थानबारी सरकार थेन मोइजेन लाबा मुला रसुवा थेन नुवाकोटला गान्धी थुम्ला छ्याम चितोन धोना जोखिम ताला विमान रासोपासे भाल पूर्वानुमान शाखासे पाङबा अनुसार विपद व्यवस्थापनला मोकोन समेन्त्रदा सिंहबारी सरकारला ध्यान छेङना लाबा मुला आपत दुई तासाम नेपाल प्रहरीला टोल फ्री नम्बर ग्यार्जा गिक थेन आपतकालीन नम्बर 1234 री फोन लाबारी थेन जोखिमरी मुबा मिनीला सुरक्षा लाबारी थेन प्रशासन थेन डिक्सी गे लाबारी पार्टीला मोकोन सदस्यता पाङबा मुला नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम से रसुवाला भोटे कोशी घान्धीरी खाबा भालग्याम प्रभावित ताबा कार्यदा टेलिफोन एसएमएस थेन एसएमएस थेन इन्टरनेट सेवा निशुल्क लाभा मुला सूचना थेन सञ्चार ब्लोन डाक्टर विक्रम तिमिल सिनासे भाल ग्याम प्रभावित थुम्दा टाङ्गा आकिन्ना टेलिफोन थेन इन्टरनेट सुविधा खाम्दे योना पिनबारी सुङबा मुला टेलिकम से पाङबा अनुसार भाल से रसुवारी गोर्नी थेन नुवाकोटरी गोर्गा लासी गोर्निस टावर री क्षति ताबा मुला बिसी पाङबा मुला नोङबा ग्लासोबारी नेपाल टेलिकमला टोली प्रभावित थुम्री पुइसी झिन्बा मुला प्रभावित कादेला उद्धार राहतेन माइबा गे लाबा हेलिकप्टर री इन्धन युबारी नुवाकोटला त्रिशुली री नेपाल आयल निगम ग्याम हवाई इन्धन छ्याम ट्याङ्कर याम्बु ग्याम सेङ्सी झिन्बा मुला काइब्लोन बालेन्द्र साहसे रसुवाला भोटे कोशी गान्धीरी खाबा भालग्याम थोन्बा ढुइला ताम्री भाल प्रभावित थुम्ला संघीय सांसद कार्यथेन लेङमोला सिउबा मुला काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङ से पाङबा अनुसार तिनी रूपतामा रसुवा नुवाकोट धादिङ गोर्खा थिएन चितवनला संघीय सांसद कार्यथेन भाल ग्याम ताबा छेती गान्धी थुम्ला नाम्साला अवस्था थिएन उद्धार थिएन राहतला ताम्री काठुई लाभा हिन्ला भोटे कोशी गान्धीरी तिब्बत क्यार ग्याम ग्रेन भाल खाबा लिछा जोखिम दा गोसी राष्ट्रिय विपद जोखिम न्यूनीकरण थेन व्यवस्थापन प्राधिकरण से गोर्सोम ग्रेन सडक घ्यालाम्री आब्राबारी मोइजेन लाबा मुला प्राधिकरण ला सुङबोन शान्ति महत्से सुङबा अनुसार पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सडक घ्यालाम थेन मुगलिन नारायणगढ सडक घ्यालाम्री दातेनोन आब्राबारी पाङबा खिन्ला प्राधिकरण से सम्बन्धित स्थानीय तहतेन प्रशासन दा होजा सडक घ्यालाम्री खाबा निबारी आपिन बा व्यवस्था डिग्ना लाबारी मोइजेन लाबा मुला भोटे कोसेरी खाबा भाल्ला प्रभाव त्रिशुली थेन नारायणी गान्धी गामला थुम्रिन ताबारी खाम्बा ताबासे गान्धी गामला मिनिका देदा ग्रेन सतर्क ताबारी मोइजेन लाबा मुला युलो चोहो रामचन्द्र पौडेल से रसुवा नुवाकोट ताबान ब्योङबा भोटे कोशी गान्धीरी तिनी स्योरी खाबा भालग्याम ताबा छेती से राङदा लानन दुङाल शोभा मुला बिसी सुङबा मुला युलो चोहो से छिपा कागिरी सुङबा मुला विपतला चु धुरी उद्धार थेन राहतला गे लाबारी सरकार ग्लेठिम दल युलबाङ गेन्दुन थेन सुरक्षा ला छ्याम मिनिका देदा मोइजेन लासिउबा मुला चुराङ लासिन चु दुङाल्ला धुरी रेडियो नेपाल थेन तामाङ ग्योइला सानग्युर ग्याम डोङबाला भ्ला साङ्गे युल्डी दोगाई बिबान आखाम्बा ताबा कादेदा योनान ज्याबा तागाई बिबा मानबा मुला स्यान्छुबान मुबा सानग्युर जिन्जी फ्याफुल्ला
1: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
2: नमस्कार, हामी बिहान 11 बजेदेखि नै निरन्तर आजको विपदलाई मध्यनजर गरेर प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। यहाँलाई थाहा छ कि आज तिब्बत क्षेत्रबाट अनायासै बाढी आएर रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा यसले निकै ठुलो प्रभाव पारेको छ। जनधनको क्षति भएको समाचारहरू पनि प्राप्त भइरहेका छन्, मानवीय क्षतिका पनि केही समाचार प्राप्त भएका छन्। उद्धारको कार्य जारी नै छ र भौतिक रूपमा पनि निकै ठुलो क्षति भएको विवरणहरू प्राप्त भइरहेका छन्। यतिखेर अब बाढी त एक किसिमले आफ्नो बाटो लागिसकेको छ, तर त्यसले धेरै ठुलो क्षति पुर्याएर अगाडि बढेको छ। त्यसमा के कसरी उद्धार गर्न सकिन्छ भनेर तत्त्व क्षेत्रहरू अब केन्द्रित भएका छन्। सबभन्दा धेरै त्यहाँ घाइते रहेकाहरूको स्वास्थ्य अवस्थाको कुरा छ र अहिले स्वास्थ्य अवस्था गम्भीर भएकाहरू बिरामीहरूलाई उद्धार गरेर काठमाडौँका विभिन्न अस्पतालहरूमा ल्याइ पुर्याइएको समाचारहरू प्राप्त भएको छ र अस्पतालमा चिकित्सकहरूलाई पुरै त्यहाँ राखिएको छ अनि बेडहरूको व्यवस्था गरिएको छ अनि बिरामीको उपचारको व्यवस्था पनि गरिएको छ अनि सरकार राख्ने विभिन्न सङ्घ संस्थाहरू आफ्ना तौरले आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका छन् र तत्त्व क्षेत्रमा काम पनि गरिरहेका छन्। यसै सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले पनि एउटा सक्रियता देखाएको छ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सहित मौसम पूर्वानुमान महाशाखाका अधिकारीहरू र चाइनिज मेट्रोलोजिकल एजेन्सी CMA बीच रसुवा बाढीसँग सम्बन्धित मौसमको अवस्थाबारे छलफल भएको छ। छलफलमा चिनिया दूतावासका प्रतिनिधि समेत सहभागी हुनुभएको थियो। चिनतिरको भूभागमा ठुलो पानी नपरेको र वर्षाका कारण बाढी नआएको चिनिया पक्षले प्रारम्भिक आकलन गरेको जानकारी दिएको छ। चिनिया क्षेत्रमा मौसमका कारण केही प्रभाव हुने देखिएमा चिनिया पक्षले तत्काल नेपाल पक्षलाई जानकारी दिने समेत आज सहमति भएको छ। त्यसै गरी अर्को भर्खर प्राप्त सूचना पनि छ र एउटा जानकारी छ, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, सिन्धुपाल्चोक लगायतका जिल्लामा आज राति धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। एक दुई ठाउँमा भारी पानी समेत पर्ने देखिन्छ। खोज तथा उद्धारमा आवश्यक सावधानी अप्नाउनु होला भनेर यो एउटा समाचार प्राप्त भएको छ। किनभनेदेखि यो वर्षातको समय हो, भर्खर हामी यो बर्खामा पनि कहिलेकाहीँ पानी बाढी नआइकन पनि हामीलाई समस्या गरेको छ, कहिले पानी परेर पनि समस्या गरेको छ र आजको अनुमान गरिएको छ आज केही ठाउँहरूमा पानी पर्ने सम्भावना छ। भारीदेखि मध्यमसम्मको पानी पर्ने कारणले गर्दा अहिले जो जोखिममा हुनुहुन्छ खोज तथा उद्धारमा अझ थप यसमा सावधानी अप्नाउन जरुरी रहेको छ। किनभनेदेखि यसै पनि त्यहाँ मानिसहरूको अवस्था धेरै चिन्ताजनक रहेको छ र कतिका घरहरू बगेका छन्, कतिका सामानहरू बगेका छन्, कति मान्छेहरू पनि हराइरहेका छन्। त्यसको लागि अहिले विभिन्न क्षेत्रहरू विशेष गरी सुरक्षाकर्मीहरू खोज उद्धारमा लागिराख्नु भएको छ र खोज उद्धारमा लाग्दाखेरि स्थानीयहरू समेतले पनि आज अलि विशेष सुरक्षाका सावधानी लगायतका कुराहरूलाई अवलम्बन गर्न जरुरी देखिएको छ। एउटा विपदबाट फेरि हामी हतारियौँ भने अर्को विपद हुनसक्छ, यसमा सचेतना अप्नाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको एउटा अनुरोध पत्र पनि भर्खरै जारी भएको छ। बिहानको रसुवाको भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्ला प्रभावित भएका छन्। ती जिल्लामा विपदमा परेकाहरूको उद्धार कार्य जारी रहेको छ। खोज तथा उद्धारमा वायु सेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै सङ्घ संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणले विशेष अनुरोध गरेको छ। साथै उद्धारको पर्खाइमा रहेका व्यक्तिको उद्धारको लागि ध्यानाकर्षण गराउन आफू रहेको बसेको ठाउँमा आगो बालेर धुवा निकालेर सङ्केत गर्नुहुन पनि अनुरोध गरिएको छ। यसको मतलब कोही व्यक्तिहरू अझै पनि विपदमा हुनुहुन्छ र सुरक्षित ठाउँमा आफू बस्नुभएको छ र असुरक्षित फिल गरिराख्नु भएको छ, महसुस गरिराख्नु भएको छ र त्यहाँ कुनै पनि जोखिम तपाईँहरूलाई लागेको छ भनेदेखि तपाईँहरू म यहाँ छु भनेर देखाउनको लागि त्यहाँ सुरक्षा निकायका हेलिकप्टरहरू पनि उडिरहेका छन्, सुरक्षा कर्मीहरू पनि हिँडिराख्नु भएको छ र तपाईँहरू बसेको ठाउँलाई यकिन गर्नको लागि कहाँ हुनुहुन्छ तपाईँ भनेर जान्नको लागि तपाईँहरू बसेको ठाउँमा आगो बालेर धुवा निकालेर अथवा कुनै कपडाहरू हल्लाएर छतको अग्लो ठाउँहरूबाट त्यसरी सङ्केत गर्नुभयो भने तपाईँहरूले उद्धार चाहिराख्नु भएको छ, तपाईँ जोखिममा हुनुहुन्छ भन्ने जानकारी प्राप्त हुन्छ। त्यसकारण सुरक्षाकर्मीहरूले तपाईँहरूलाई सुरक्षित तौरले त्यहाँबाट उद्धार गरी सुरक्षित ठाउँमा लैजानुहुने छ। त्यसको लागि तपाईँहरूले पनि अलिकति नआतिकन यद्यपि तपाईँहरू अहिले जोखिममा हुनुहुन्छ, अप्ठ्यारो ठाउँमा हुनुहुन्छ, त्यति बेला अब अझ होस नगुमाइकन आफू होसियार भइकन यी कामहरू गर्नुभयो भनेदेखि तपाईँहरूलाई निकै सहज तौरले सुरक्षाकर्मीले उद्धार गर्नेछन्। त्यसको लागि तपाईँहरूले अब तपाईँहरूसँग टेलिफोन साथमा छ भनेदेखि हुनसक्छ बिहानदेखि अहिलेसम्म तपाईँहरू चार्ज पनि गर्न पाउनु भएको छैन होला, कतिपयका मोबाइलहरू बन्द भइसकेका छन् होला। त्यस्तो हुँदाखेरि पनि कसैसँग मोबाइल हुनसक्छ र कोही कोहीको सम्पर्कमा छ भने त्यो मोबाइल फारु गर्नुहोस्, बरु एक एक तपाईँहरू समूहमा हुनुहुन्छ भनेदेखि कसैले बन्द गरिकन त्यसलाई आवश्यकता अनुसार चलाउन सकिन्छ भनिकन तपाईँहरू सुरक्षित गरेर पालै पालो मोबाइल चलाउनुहोस् र त्यसको लागि गृह मन्त्रालयको कल सेन्टर छ 1112 तपाईँले फोन गर्नुहोला, 98513 60603 तपाईँहरूलाई पर्खिरहनेछ फोनको लागि, त्यहाँ प्रतीक्षा गरेका छन् र तपाईँहरूले सम्पर्क गर्नुभयो भने तपाईँलाई उद्धार गर्न सहज हुनेछ। अनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि फोन छ, तपाईँहरूले खुल्ला रहनेछ 98 49 28 10 97 सम्पर्क गर्नुहोला। यसको साथसाथै तपाईँहरू अप्ठ्यारोमा हुनुहुन्छ भनेदेखि 100 नम्बर नेपाल पुलिसको फोन हो, तपाईँहरूले 100 नम्बरमा फोन गरी सहयोग माग्न सक्नुहुन्छ र त्यसमा झन् चाँडो उद्धार हुनसक्छ। त्यसै गरी नेपाल प्रहरीको अनुरोध प्राप्त भएको छ यतिखेर रसुवा भोटेकोसीमा आएको बाढीको कारण ठुलो मानवीय क्षति भएको छ, विभिन्न निकायहरूबाट खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ। यस विषम परिस्थितिमा सामाजिक सञ्जाल मार्फत क्षतिग्रस्त सप तथा विभत्स तस्विरहरू जथाभावी रूपमा पोस्ट गर्दा सर्वसाधारणहरूमा त्रास फैलिन सक्छ, त्यसै गरी मानसिक तनाव पनि बढ्न सक्छ, आवश्यक मात्रामा भय उत्पन्न हुने भएको कारणले गर्दा तपाईँहरूले यस्ता सामग्री सम्प्रेषण गर्नलाई बिल्कुल सोच्नु होला, सगभर नगर्नु होला, यो गर्नु यति बेला विपदको बेला राम्रो होइन भनेर नेपाल प्रहरीले अनुरोध गरेको छ। यसको आशय के भनेदेखि देखेका विभत्स रूपका घटनाहरूलाई यस्तो भयो उस्तो भयो भनेर एकदम चाँडी हुने र आफू चर्चित हुने तौरले तपाईँहरूले त्यस्ता सामाजिक सञ्जाल चलाउनु भयो भने अझ विपदमा थप त्रास सिर्जना हुन्छ, यस्तो नगर्नलाई नेपाल प्रहरीले अनुरोध गरेको हो। हामी निरन्तर रूपमा रहनेछौँ। हामी निरन्तर रूपमा तपाईँहरूसँगै रहनेछौँ, यी विपदका कुराहरूलाई अगाडि बढाइरहनेछौँ। यतिखेर भने अब उर्दू भाषाको समाचारको समय रहेको छ, हामी यी समाचार सँगसँगै फेरि पनि जोडिनेछौँ तपाईँहरूसँग विभिन्न जिल्लामा भएका घटनाक्रमहरू र त्यसबाट अप्नाउनु पर्ने सुरक्षाका कुराहरू तपाईँहरूलाई अवगत गराउनेछौँ। कुन कुन जिल्लामा के भइरहेको छ, कसरी उद्धार भइरहेको छ, राहतका कुराहरू अहिलेलाई चाहिँ हामी उर्दू भाषाको समाचारको लागि यो त ध्यान आकर्षण गर्छौँ र हामी फेरि पनि जोडिन्छौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा।
2: नमस्कार, हार्दिक स्वागत छ रेडियो नेपालको यो विशेष प्रस्तुतिमा। रसुवाको भोटेकोसीमा गएको पाढी पहिरोले ठुलो जनधनको क्षति भएको छ। यस सम्बन्धी विभिन्न संवाददाताहरू, विभिन्न सरोकारवालाहरूसँग हामी सूचनाहरू लिइरहेका छौँ, तपाईँहरूलाई जानकारी गराइरहेका छौँ। रसुवाको सीमा क्षेत्र रसुवागढी भोटेकोसी नदी र तल्लो तटीय क्षेत्रमा आज भीषण बाढी हिम पहिरोका कारण नदी थुनिएर अचानक पानीको ठुलो बहाव तलतिर आएको हुन सक्ने बताइएको छ। यसले गर्दा ठुलो जनधनको क्षति निम्तिएको छ। हामी यतिखेर रेडियो नेपालको यो विशेष प्रस्तुतिमा रहेर विभिन्न हाम्रा संवाददाताहरू, अन्य सरोकारवालाहरूसँग कुराकानी गरिरहेका छौँ। नेपाल प्रहरीले रसुवा भोटेकोसीमा आएको बाढीका कारण ठुलो मानवीय क्षति भएको जनाएको छ। विभिन्न निकायहरूबाट खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ। यस विषम परिस्थितिमा क्षतिग्रस्त शव तथा विभत्स तस्विरहरू जथाभावी पोस्ट गर्दा सर्वसाधारणमा त्रास, मानसिक तनाव तथा अनावश्यक भय उत्पन्न हुन सक्ने भएकाले त्यस्तो सामग्री सम्प्रेषण नगर्न पनि नेपाल प्रहरीले आग्रह गरेको छ। यो निकै दुःखको क्षण छ। निकै ठुलो बाढीले ठुलो जनधनको क्षति भएको प्रहरीले जनाएको छ र यसको क्षतिको विवरणहरू सङ्कलन गर्ने कामहरू भइरहेको छ। हामी निरन्तर रेडियो नेपालबाट तपाईँहरूलाई यस सम्बन्धी जानकारी गराइरहेका छौँ। भोटेकोसीमा गएको बाढीमा परेर 384 पर्यटक सम्पर्कविहीन भएको खबर पनि आएको छ। त्यसै गरी हामी टेलिफोन प्रयास गरेर विभिन्न सरोकारवालाहरूसँग हामी कुराकानी गर्ने प्रयास गरिरहेका छौँ। रसुवा जिल्लामा गएको बाढीमा परेर घाइते भएका 30 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। घाइतेहरूलाई शिक्षण अस्पतालमा उपचारका लागि लगिएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रबाट विभिन्न हेलिकप्टर मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका घाइतेलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर 20 गणबाट खटिएको टोलीले एम्बुलेन्स मार्फत शिक्षण अस्पताल लगेको हो। त्यसै गरी आज विभिन्न ठाउँमा क्षतिको विवरणहरू आइरहेको छ। एकदमै ठुलो बाढीले देशमा एकदमै ठुलो क्षति पुर्याएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले नदी किनारमा रहेको नुवाकोट ढुङ्गे बजारमा क्षति पुगेको छ। त्यसै गरी अन्य विभिन्न ठाउँमा क्षति भएको छ र क्षतिको विवरणहरू सङ्कलन भइरहेको छ र भारत, चीन र विश्व बैङ्कले सहयोगको लागि चाहिँ समन्वय थालेका छन्। त्यसै गरी भोटेकोसीको बाढी अहिले केही जोखिम कम भएको बताइएको छ। भोटेकोसीमा बाढीका कारण 16 जनालाई हेलिकप्टर मार्फत उद्धार गरेर त्रिवी शिक्षण अस्पतालमा भर्ना गरिएको छ। भोटेकोसी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीको उद्गम स्थल लाङटाङ लिरुङ हिमालको उत्तरी क्षेत्रमा रहेको खुलेको छ। हामी तपाईँहरूसँग यतिखेर बाढी विशेष प्रस्तुतिमा छौँ। विशेष कुराकानी र सूचनाहरू हामी तपाईँहरूलाई आदान प्रदान गरिरहेका छौँ, सूचना प्रदान गरिरहेका छौँ, विभिन्न सरोकारवालाहरूसँग कुराकानी गरिरहेका छौँ। हामी टेलिफोनको प्रयास गरिरहेका छौँ। रेडियो नेपालबाट हामी तपाईँहरूलाई निरन्तर आज जुन भोटेकोसीमा ठुलो बाढी गएको छ त्यसको अपडेटहरू दिइराखेका छौँ, सूचनाहरू दिइराखेका छौँ। यतिखेर एकदमै यो देश विषम परिस्थितिमा, अप्ठ्यारो परिस्थितिमा छ र यस्तो बेलामा गलत सूचनाहरू, भ्रामक सूचनाहरू फैलाएर चाहिँ जनमानसमा त्रास फैलाउने काम नगर्न प्रहरीले पनि अनुरोध गरेको छ। सरकारले रसुवा जिल्लाको सीमा क्षेत्र, रसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि तत्काल उद्धार, उपचार तथा राहतका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। आज बसेको आकस्मिक मन्त्री परिषद बैठकमा बाढीबाट घाइते भएकाहरूलाई तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा अवरुद्ध भएका सडकहरू पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै अवरुद्ध दूरसञ्चार तथा विद्युत सेवा यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउन र भएका क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत परिचालन तथा समन्वय गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको मन्त्री पोखरेलले बताउनु भएको छ। मन्त्री पोखरेलले छिमेकी राष्ट्रहरू चीन र भारत दुवैले उद्धार तथा राहतका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै बाढीका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रचलित कानून बमोजिम आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिनुभएको छ। यस्तै बैठकमा विपदबाट प्रभावित जिल्लालाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ। हामीले यसअघि पनि जानकारी दिएका छौँ, रसुवाको भोटेकोसीमा गएको बाढीमा परेर 384 जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार आज बिहान भोटेकोसीमा आएको बाढीमा परेर 291 विदेशी र 93 नेपाली सम्पर्कविहीन भएका छन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सिइओ हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 384 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ। बाढी प्रभावित क्षेत्रमा रहेको पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यतिखेर हाम्रा संवाददाता हुनुहुन्छ चितवनबाट, सूर्य अधिकारी। सूर्यजी, के छ बाढीले कतिको क्षति पुर्याएको छ, पछिल्लो त्यहाँको गतिविधिहरू, सरोकारवाला बीच भएका छलफलहरू र क्षतिको अवस्थाबारे समग्र जानकारी गराइदिनुहोस् न।
3: हालसम्म चितवनमा त्यस्तो बाढीबाट, नारायण नदीबाट भएको क्षति केही पनि खासै त्यस्तो केही देखिएको छैन। भरे बिहानैबाट जब भोटेको सीमा बाढीको बहावले खेती पुग्यो भन्ने धेरै समाचारहरू र भिडियोहरू आए, त्यही सोही अनुसार नै जनप्रतिनिधिहरू, जिल्ला प्रशासन, स्थानीय तह, सामाजिक अभियन्ता लगायतहरूले र सचेतना सतर्कता राखेर माइकिङ गर्नेदेखि लिएर नारायणी नदीका वरिपरिका घर चहरादेखि पत्तलहरू हटाउने काम जारी राखिएको थियो। तर 3 बजे पछि जब बाढी चितवन छिर्यो, जेटघाट मुलिङ हुँदै 2:30 आसपासमा धमिलो पानी आउँदै गयो, तर बहाव चाहिँ बढेर आएन। त्यसमा चाहिँ फोहोरहरू, सामानहरू धेरै, र फोहोरहरू, हिलो माटोहरू, विभिन्न सामानहरू, घरका होइन काठहरू, दाउराहरू यस्तो बगाएर ल्याएको थियो। तर जुन हिसाबले नारायणी नदी बहाव बढेर दासुङ्गाको पुल, नारायणी पुल छुन्छ, नारायण बजारमा पानी पस्छ भन्ने जुन अनुमान गरेको थियो त्यो बिल्कुलै भएन। पानी आफ्नै सतहमा अथवा सतहभन्दा बाहिर चाहिँ गएन, पहिला बिहान जस्तो थियो, हिजो जस्तो थियो, आज त्यही हिसाबले चाहिँ पानी बगिरहेको छ, तर एकदमै सामानहरू फोहोरहरू चाहिँ धेरै चाहिँ बाढीले चाहिँ बगाएर ल्याएको अवस्था छ। त्यो हेर्नलाई विभिन्न स्थानीय जनताहरू, नागरिकहरू, मान्छेहरू चाहिँ सामान लिनलाई अथवा सिलिन्डरहरू लिन त्यहाँ भएका बगाएका माछाहरू मार्नलाई, माछाहरू समात्नलाई गएको र भिड अनियन्त्रित भएको हामीले देखेका छौँ। तर भिडलाई नियन्त्रणमा लिनलाई प्रशासनले पनि नसकेको अवस्था छ। अहिले एक घन्टा अगाडि त्यस्तो भए पनि अलिकति केही मान्छेहरू कम भएको अवस्था छ, नारी नदी हेर्न जाने, त्यहाँ भेटघाट गर्ने कम भएको अवस्था देखिएको छ।
2: प्रशासनले केही सूचनाहरू, केही चेतावनीहरू जारी गरेको छ?
3: प्रशासनले सूचना बिहानै जारी गरेको छ, सबै तहका सुरक्षा कर्मीहरूलाई सतर्क रहन, आफ्नो दैनिक तर्फका सामानहरू रेडी गर्न र आम नागरिक समुदायलाई पनि सहयोग गर्न र आफ्नो आफ्नो ठाउँबाट आफू सचेत रहन, सतर्क रहन र एक अर्कालाई सहयोग गर्न बिहान एक सूचना जारी गरेको थियो। अहिले त्यही अनुसार फिल्डमै सबै सुरक्षा कर्मीहरू, सिओ कार्यालयका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, जनप्रतिनिधिहरू, मेयरहरू लगायतका व्यक्तिहरू त्यहीँ हुनुहुन्छ।
2: हजुर, अब अहिले चाहिँ जोखिम कम भएको भनेर चाहिँ समाचारहरू आइराखेको छ, तैपनि पूर्व रूपमा चाहिँ तयारी अवस्थामा चाहिँ सेनाहरूदेखि सुरक्षा निकायहरू चाहिँ परिचालन गरिएको छ।
3: त्यही छ, तर अहिले जोखिम कम भए पनि अहिले फेरि त्यो बाहत चाहिँ राति बन्ने हो कि अथवा केही अरू दुर्घटना हुने हो कि भनेर त्रास त कायम छ। आम नारायणगढबाट चितवनको सबभन्दा ठुलो बजार नारायण छ, व्यवसायहरू पनि अलिकति सुरक्षित, अलिकति डरमा जस्तो देखिन्छ, राति केही हुने हो कि अथवा फेरि सब केही जोखिम डर हुने हो कि अथवा बाढी बग्ने हुने छ, यसमा चाहिँ सबै यहाँको जनजीवन एकदम प्रभावित भनौँ न एकदम अस्वाभाविक रूपमा प्रभावित भएको देखेका छौँ। सबै मान्छेहरू आफ्नो दैनिक जीवन छोडेर नारी नदीको बाह बढ्दै गएछ कि भन्ने हिसाबले त्रास र यसमा रहेको चाहिँ देखिन्छ।
2: सूर्यजी धन्यवाद। हाम्रा चितवन संवाददाता सूर्य अधिकारी हुनुहुन्थ्यो, जुन भोटे कोशीमा बाढी आएको थियो त्यसले गर्दाखेरि देशका विभिन्न ठाउँमा नदीहरूमा चाहिँ बाढी आउने जोखिमलाई लिएर र विभिन्न ठाउँमा क्षतिहरू भइरहेको विवरणहरू आइरहेका छन्। यतिखेर त्रिशुली नदीमा आएको बाढीले धादिङको मलेखु स्थित फुर्के खोला पुल पनि बगाएको खबर छ। पुल बगाएसँगै धादिङका 8 स्थानीय तहलाई पृथ्वीराज मार्गसँग जोड्ने मुख्य सडक सम्पर्क अवरुद्ध भएको छ। फुर्के खोला पुल हुँदै धादिङको सिद्ध सदरलेक, ज्वालामुखी, त्रिपुरा सुन्दरी, नेत्रावती, गङ्गा, जमुना, खनियावास, रुबी भ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिका जाने सडक हाल अवरुद्ध भएको छ। भोटेकुसीमा आएको बाढीले त्रिशुली नदीमा पानीको बहाव बढ्दा फुर्खे कोलास्थित पुल बगाएको हो। यसै गरी विभिन्न ठाउँमा क्षतिको खबरहरू आइरहेको छ। पुल बगाएपछि यतिखेर धादिङ बेसीबाट मलेखुतर्फ तथा जिल्लाका विभिन्न स्थानीय तहबाट पृथ्वी राजमार्ग हुने सवारी साधनहरू चाहिँ प्रभावित भएको बताइएको छ। रसुवाको बाढीका कारण त्रिशुली नदीका 19 बढी पुलमा क्षति पुगेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले हालसम्म कम्तीमा 19 पुलमा क्षति पुगेको बताउनु भएको छ। आज बिहान चीनको सिमानाबाट आएको बाढीका कारण 40 सडक अवरुद्ध भएको छ। प्रवक्ता न्यौपानेका अनुसार सडक विभागले बाढी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको छ। भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ। जल तथा अनुसन्धान केन्द्रले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएस मार्फत बाढी सम्बन्धी पूर्व सूचना सर्वसाधारणलाई पठाउने तयारी भइरहेको जनाएको छ। केन्द्रका बाढीविद सौहार्द जोशीले यसअघि चितवन स्थित देवघाटसम्म मात्रै जोखिम रहन सक्ने भनिएकोमा बाढीको प्रकृति हेर्दा जोखिम सुस्तासम्म रहने आकलन गरिएको जानकारी दिनुभएको छ। यस्तै विश्व स्वास्थ्य संगठन डब्लुएचओले रसुवाको बोटेकोसी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरण पठाउने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्लुएचओले 1,000 जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै 24 वर्गमिटरका 15 आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागि जनाइएको छ। मन्त्रालयका अनुसार बाढी प्रभावितका लागि काठमाडौँ स्थित वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शैया छुट्याइएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गरेर विभिन्न सामाजिक सञ्जालमा विपदबाट भएको क्षति सम्बन्धी गलत र तथ्यहीन सामग्री सम्प्रेषण तथा सेयर नगर्न पनि अनुरोध गरेको छ। प्रहरीले पुष्टि भएका सूचना मात्र सेयर गर्न, एआईबाट निर्मित सामग्रीलाई वास्तविक घटना भन्दै सेयर नगर्न तथा कुनै सामग्री सेयर गर्नु अघि त्यसको स्रोत तथा अनिवार्य सत्यता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ। यस्तै उद्धारको आवश्यकता परेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल वा सम्बन्धित आधिकारिक निकायलाई जानकारी गराउनको पनि प्रहरीले अनुरोध गरेको छ। हामी बाढी, जुन भोटे कोसीमा आएको बाढी छ त्यसले गरेको क्षतिको विषयमा, जोखिमको विषयमा हामी हाम्रा संवाददाताहरूदेखि लिएर अन्य सरोकारवालाहरूसँग कुराकानीको क्रममा छौँ। सूचनाहरू तपाईँहरूलाई पठाइरहेका छौँ। अब हाम्रा सहकर्मीले तपाईँहरूलाई थप जानकारीहरू गराउनुहुनेछ एकैछिनको विज्ञापन पछि।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौँ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय।

0: फेरि पनि स्वागत छ, म रमेश थमट्टा रेडियो नेपालबाट हामी प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। यहाँ देशभरमा अहिले शोकमग्न अवस्था छ, बाढी आउँदाखेरि रसुवाको भोटेकोसी नदी र त्रिशुली नदीमा बाढी आउँदा अहिले कैयौँ मानिसहरू विस्थापित भएका छन्, धेरै मानिसहरू बेपत्ता भएको अवस्था छ। अहिले विभिन्न उद्धार कार्य पनि अहिले जारी छ। अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत विभिन्न उद्धार टोलीहरू खटिएको अवस्था छ। रसुवास्थित भोटेकोसी नदीमा आज बिहान आएको भीषण बाढी लगत्तै नेपाली सेना र निजी क्षेत्रले 114 जनाको हवाई उद्धार गरेका छन्। नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडान मार्फत 85 जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले 29 जनाको उद्धार गरेका छन्। नेपाली सेनाले रसुवाको टिमुरे धुन्चेमा 60 जना, टिमुरे त्रिशुलीमा 13, मैलुङमा 5 जना, बेत्रावतीमा 4 जना, त्रिशुली काठमाडौँमा 3 जनाको उद्धार गरेको छ। त्यसै गरी निजी क्षेत्र अन्तर्गत कैलास हेलिकप्टरले रसुवा टिचिङ अस्पतालमा 5 जना, सिम्रिकले रसुवाबाट 3 जना, 3 जना अन्नपूर्ण रसुवाबाट टिचिङ अस्पतालमा 4 जनाको उद्धार गरेका छन्। प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा 5 जना, सिम्रिकले रसुवा टिचिङ अस्पतालमा 2 जना, फिस्टलले रसुवा टिचिङ अस्पतालमा 5 जना, एभरेस्टले रसुवा टिचिङ अस्पतालमा 2 जना र प्रभु हेलीले रसुवा वीर अस्पतालमा 3 जनाको उद्धार गरेका छन्। र यसरी विभिन्न क्षेत्रबाट आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेको अवस्था छ। कृपया कोही पनि नआतिनुहोला, यो विषम परिस्थितिमा हामीले आत्तेर केही पनि काम हुँदैन, हामीले धैर्यता राख्नुपर्छ र उद्धारको लागि नआत्तिकन हामीले काम गऱ्यौँ भने पक्कै पनि हामी यस्ता समस्याहरूलाई सजिलै हामी समाधान गर्न सक्छौँ। यो प्रकृतिले जो विपत्ति ल्याउँछ त्यसलाई हामीले रोक्न नसके पनि यसलाई कम गर्ने उपायहरू हामी अवलम्बन गर्न सक्छौँ। यसको लागि विभिन्न क्षेत्रबाट सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुहोला। फोन सम्पर्क कतिपय ठाउँमा नलागेको अवस्था छ, यो फोन सम्पर्क लागिरहेको छैन भने चार्जिङ पनि समयमा गरिराख्नुहोला। यो विपत्ति कतिखेर आइपर्छ हामीले थाहा हुँदैन, त्यसैले फोन पनि सकेसम्म चार्जिङ धेरै फोनमा कुरा गरेर पनि नसक्नु होला है। त्यो विपदको समयमा हामीले यसको चाहिँ सदुपयोग गर्नुपर्ने हुन्छ। अहिले अनावश्यक अरू भिडियोहरू, अरू सम्पर्क गर्ने अरू धेरै कामहरू भन्दा पनि हामीले चाहिँ व्यक्तिगत मात्रै भन्दा पनि यसले समाज सेवाको लागि पनि हामीले यो फोनको पनि एउटा सदुपयोग गर्ने बेला आएको छ। र यसमा अहिले विभिन्न क्षेत्रबाट अहिले सहयोगको आवश्यकता छ। अहिले यो भोटेकोसीको बाढीले अहिले धेरै क्षति पुगेको छ, केही विवरणहरू अझै पनि आउन बाँकी छ। अब यसमा विभिन्न क्षेत्रमा अहिले उद्धारमा सक्रिय रहनु भएको छ, विभिन्न सामाजिक सङ्घ संस्थाहरू पनि आबद्ध हुनुभएको छ। यो सहयोगको लागि सबैले हातमा हात मिलाउनु होला। यहाँ विभिन्न राष्ट्रिय विपद जोखिम प्राधिकरणले पनि आज बिहान रसुवाको भोटेकोसी र त्रिशुली नदीमा बाढी आइसकेपछि विशेष अनुरोध गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्ला प्रभावित भएका छन्। ती जिल्लामा विपदमा परेकाहरूको उद्धार कार्य जारी छ। खोज तथा उद्धारमा वायु सेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै सङ्घ संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणले विशेष अनुरोध गरेको छ। र विभिन्न क्षेत्रबाट हामीले पनि हाम्रा संवाददातासँग कुराकानी गर्ने कोसिस गरिरहेका छौँ। हामीले केही बेरमा मात्रै हामीले केही बेर अगाडि चितवन जिल्लाबाट हाम्रा संवाददातासँग पनि कुरा गरेका थियौँ, सूर्य अधिकारीसँग। र यसै गरी धादिङका हाम्रा रेडियो नेपालका संवाददाता हुनुहुन्छ नवराज छतकुली, उहाँसँग हामीले भर्खरै मात्रै टेलिफोनमा कुरा गरेका थियौँ र त्यहाँ उहाँले पानी परिरहेको भनेर हामीलाई जानकारी गराउनु भयो। र अहिले धादिङतिर पानी परिरहेको अवस्था भएका कारणले उहाँले चाहिँ जङ्गलको बाटोमा छु, अहिले फोनमा कुरा गर्न सकिनँ, म केही बेरपछि चाहिँ फोन गर्छु भन्नुभएको छ। अब यसरी हामी निरन्तर तपाईँलाई यो जानकारी पछिल्लो ताजा अपडेटहरू गराउने कोसिस हाम्रो जारी नै रहन्छ। यसमा नेपाल चीन सीमा क्षेत्रमा हिम चट्टान पहिरो जाँदा भोटेकोसीमा बाढी आएको भनेर भनिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल चीन सीमा क्षेत्रमा चट्टान सहितको हिम पहिरो गएको र त्यसका कारण लेहेन्दे खोलामा गेग्रेन सहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले रसुवागढी नाकाबाट करिब 20 किलोमिटर उत्तरतर्फ नेपाल चीन सीमामा गएको चट्टान सहितको हिम पहिरोका कारण लेहेन्दे खोलामा गेग्रेन सहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशुली नदीमा मिसिएको प्रारम्भिक विश्लेषणबाट देखिएको जानकारी दिनुभयो। सेटेलाइट तस्विरको प्रारम्भिक विश्लेषणका आधारमा रसुवागढी नाकाबाट करिब 20 किलोमिटर उत्तरतर्फ नेपाल चीन सीमामा चट्टान सहितको हिम पहिरो गएको देखिन्छ। त्यसकै कारण लेहेन्दे खोलामा गेग्रेन सहितको बाढी आएको र टिमुरे हुँदै त्रिशुली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको छ, कार्यकारी प्रमुख डाक्टर उप्रेतीले भन्नुभएको छ। यसै गरी हामीले विभिन्न क्षेत्रको जानकारी हामी तपाईँलाई दिने कोसिसमा रहन्छौँ। यसमा दात्री निकायहरूले पनि सहयोगका हातहरू अगाडि बढाएका छन्। भोटेकोसी नदीमा गएको बाढीले अपूर्णनीय क्षति पुर्याएपछि बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि विभिन्न दात्री निकायले आर्थिक सहयोग गर्न तत्परता देखाएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको सचिवालयका अनुसार नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैङ्कले तत्काल समन्वय गरेको जनाएको छ। विश्व बैङ्कका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री वाग्लेसँगको कुराकानीमा विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरूप नेपाललाई 25 अर्बसम्म सहयोग गर्न सकिने जानकारी दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। छिमेकी मित्र राष्ट्र भारतले बाढी पीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के हुन् भनी सरकार समक्ष सूची पठाउन अनुरोध गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याइने तयारी भइरहेको बताउनु भएको छ। त्यसै गरी छिमेकी मित्र राष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनिया राजदूत जाङ माओ मिङले अर्थमन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्। अर्थमन्त्री वाग्लेले छिमेकी मुलुक र दात्री निकायको उद्धार सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अन्तर सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरहेको बताएको छ। र यसरी सबैले आफ्नो क्षेत्रमा रहेर सहयोग गर्नुहोला। अहिले पछिल्लो समयमा यो सामाजिक सञ्जालमा पनि तथ्य पुष्टि नगरेर विभिन्न एआई मार्फत पनि भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने आफ्नो भ्युजको लागि आफ्नो पपुलारिटीको लागि पनि त्यो क्रम देखिएको छ। त्यसो नगर्नुहोला, किनभने एउटा मानवीयता देखाउनु पर्ने यो समय हो। हामीले यो समयमा चाहिँ आफ्नो मानवीयता प्रस्तुत गर्नुहोला, सत्य तथ्य समाचार मात्रै प्रस्तुत गर्नुहोला भन्न चाहन्छु। र हामी निरन्तर यो अपडेट हामी गराउने कोसिस गर्नेछौँ, यहाँहरूलाई पछिल्ला जानकारीहरू गराउने हाम्रो कोसिस जारी रहने नै छ। अहिलेलाई छोटो विश्राम, त्यसपछि हामी निरन्तर जोडिने नै छौँ। हस्, धन्यवाद।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्युपाने। आजको कृषि संवादमा हामी नेपालमा मत्स्य क्षेत्रको विकास एवं विस्तारको विद्यमान अवस्था के छ, मत्स्य उत्पादनको क्षेत्रमा देखिएका चुनौती के छन्, मत्स्य उत्पादक कृषकका लागि सरकारद्वारा सञ्चालित कार्यक्रम के छन्, मत्स्य प्रवर्धन तथा संरक्षणका लागि योसँग सम्बन्धित रहेर काम गर्ने सरकारी निकाय केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रले के कस्ता कामहरू सम्पादन गर्दै आइरहेको छ, आयात तथा निर्यातको अवस्था के छ र समग्रतामा नेपालमा मत्स्य क्षेत्रमा युवा उद्यमीहरूको आकर्षण कस्तो छ जस्ता विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रका प्रमुख सरिता गौतम। यहाँलाई कृषि संवादमा स्वागत छ।
2: हस्, धन्यवाद, नमस्कार।
1: संवादको प्रारम्भ, नेपालमा मत्स्य क्षेत्रको विद्यमान अवस्था कस्तो छ, यहीँबाट शुरूआत गरौँ।
2: नेपालमा कृषिको सबभन्दा छिटो विकास भइरहेको क्षेत्र भनेको चाहिँ मत्स्य क्षेत्र हो र विगतमा जस्तो हामीले सञ्चालन गरेका कार्यक्रमहरू, जस्तो हाम्रो एनएमपी मार्फत सञ्चालन भइरहेका जुन सुपर जुनहरू, फिस मिसनका कार्यक्रमहरू हामीले नियमित रूपमा चाहिँ सञ्चालन गरिरहने मत्स्य विकासका जुन कार्यक्रमहरू छन् त्यसले गर्दा यस क्षेत्रको उत्पादन उत्पादकत्व एकदम बढिरहेको र यो चाहिँ एकदम व्यवसायीकरणतर्फ उन्मुख भइरहेको अवस्था छ। वर्तमानमा चाहिँ वार्षिक रूपमा करिब 1,31,112 मेट्रिक टन माछा नेपालमा उत्पादन भइरहेको छ र यो उत्पादनमा करिब 21,000 मेट्रिक टन चाहिँ हाम्रो प्राकृतिक नदी नालाहरूबाट चाहिँ हामी हार्भेस्ट गर्छौँ र अहिले हाम्रो नेपालको प्रति व्यक्ति हाम्रो माछाको उपलब्धता हेर्ने हो भने सरदर एकजना व्यक्तिले चाहिँ वार्षिक रूपमा 4.5 केजी जति माछा चाहिँ हामीले खपत गरिरहेको अवस्था छ भने हाम्रो अहिले हेर्ने हो भने यो क्षेत्रको जुन राष्ट्रिय उत्पादकत्व हेर्दाखेरि करिब 5.61 मेट्रिक टन प्रति हेक्टर चाहिँ हाम्रो उत्पादन रहेको अवस्था छ। यो हामीले अब टेबल फिसको कुरा गर्यौँ। यो बाहेक जस्तो हामीले वार्षिक रूपमा चाहिँ करिब 62 करोडको हाराहारीमा मत्स्य बीज उत्पादन गर्छौँ र यो मत्स्य बीजमा चाहिँ करिब उत्पादन गर्दाखेरि 62 करोड उत्पादन गर्दा हाम्रो निजी सेक्टरको जुन हिस्सा छ उहाँहरूले चाहिँ करिब 75% यसमा योगदान दिइरहनु भएको अवस्था छ र अब यो माछा अलिकति यसको बजार मूल्य कम हुनु, सस्तो सुपाच्य प्रोटिन भएको हिसाबले पनि आम जुन उपभोक्ताहरू हुनुहुन्छ यसको माग चाहिँ एकदम बढिरहेको चाहिँ अवस्था छ अहिले।
1: तर यहाँ चाहिँ सरकारको एउटा आधिकारिक निकाय केन्द्रीय मत्स्य प्रबन्धन तथा संरक्षण केन्द्रमा हुनुहुन्छ, यसको प्रमुखको रूपमा लिड गरिरहनु भएको छ। समग्रतामा हेर्ने हो भने नेपालमा माछा उत्पादन, यसको विकास र विस्तार, प्रवर्धन, संरक्षणका लागि यो संस्थाले लिड पनि गर्छ।
2: हजुर,
1: यहाँहरूले चाहिँ गर्ने मुख्य काम के हो?
2: केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र अहिले अब कृषि वन तथा पर्यावरण मन्त्रालय कि पशु सेवा विभाग मार्फत छौँ र समग्रमा नेपालको मत्स्य क्षेत्रको प्रवर्धन गर्नको लागि, संरक्षण गर्नको लागि, विकास गर्नको लागि चाहिँ यो संघीय केन्द्रीय निकाय हो र यसले विशेष गरेर नीति निर्माणका कामहरू गर्ने, मापदण्ड निर्देशिकाहरूको जुन तयारी गर्ने काम हामी गर्छौँ। यसबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका समन्वयका कामहरू हामीले अहिले गरिरहेको अवस्था छ। त्यस्तै अब यो मत्स्य क्षेत्र विकासका लागि विभिन्न परियोजनाहरू तयार गर्ने हामी गरिरहेका छौँ र हामी केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र हामी सँगै मार्फत चाहिँ हाम्रो 3 अहिले कार्यालयहरू हुनुहुन्छ। एउटा हाम्रो हेटौडामा छ जसले यो प्राकृतिक जलाशयको कसरी संरक्षण र प्रवर्धन गर्न सकिन्छ भनेर प्राकृतिक जलाशय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र, त्यस्तै यो मत्स्य क्षेत्रमा लागेको किसानहरू प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्नको लागि मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरमा रहेको छ। त्यो नार्गबाट डेभलप भएका जुन प्रविधिहरू हुन्छन् त्यसलाई चाहिँ फिल्ड स्तरमा प्रमाणीकरणका कार्यक्रमहरू हामी त्यहाँ सञ्चालन गर्छौँ भने अर्को चाहिँ जो मत्स्य क्षेत्रको उत्पादकत्व वृद्धिको लागि अब हामी चाहिँ शुद्ध नस्लमा जानुपर्छ भनेर हामीसँग शुद्ध नस्लमा काम गर्नको लागि छुट्टै निकाय मत्स्य शुद्ध नस्ल प्रवर्धन तथा संरक्षण स्रोत केन्द्र हाम्रो भैरवमा रहेको छ। जुन ह्याचरीकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ भावी माउ भन्छौँ, त्यो उत्पादन गरेर जुन शुद्ध नस्लको भावी माउ ट्यागिङ गरेर किसानहरूलाई वितरण गर्ने जुन मत्स्यको जेनेटिक क्वालिटी र त्यसको गुणस्तर नियमनसँग सम्बन्धित कामहरू चाहिँ हाम्रो भैरवको अफिसहरूले अहिले गरिरहेको अवस्था छ।
1: हाम्रो देशमा उत्पादन हुने माछाका मुख्य प्रजातिहरू के कस्ता छन्?
2: यस्तो छ, अहिले नेपालमा नेपाल सरकारले व्यावसायिक पालनका लागि सिफारिस गरेका चाहिँ 10 प्रजाति छन् माछाका, होइन? जस्तो हाम्रो कार्पका 7 प्रजाति, हामी जस्तो सिल्भर कार्प, ब्रिगेड कार्पहरू भन्छौँ जुन हाम्रो चाइनिज मेजर कार्प र इन्डिजिनियस मेजर कार्पका 7 प्रजाति, त्यसबाहेक टिलापिया र पङ्गास, अनि चिसो पानीमा पाल्नको लागि चाहिँ रेनबो ट्राउट माछा, हामीले 10 माछालाई चाहिँ व्यावसायिक रूपमा पाल्नको लागि प्रवर्धन गरेका छौँ। र पछिल्लो चरणमा जस्तो न्यानो पानी र चिसो पानीको कुरा गर्छौँ, न्यानो पानीको लागि चाहिँ हामीले कार्प, पङ्गास र टिलापियालाई प्रवर्धन गरिराखेका छौँ। र हाम्रो मध्य पहाडको जुन चिसो पानीमा पाल्नको लागि हामीले रेनबो ट्राउट माछालाई अहिले प्रवर्धन गरिराखेको अवस्था छ। पछिल्लो चरणमा चाहिँ अब मत्स्य क्षेत्रको उत्पादकत्व बढाउनको लागि जुन हाम्रा आम उपभोक्ताहरू हुनुहुन्छ उहाँहरूमा चाहिँ यो फिलेट माछा, काँडा कम हुने फिलेट माछाको माग बढी भएको हुनाले हामीले अहिले उत्पादकत्व वृद्धि गर्ने र यसको जुन उत्पादन, यसको प्रोडक्ट डाइभर्सिफिकेसन गर्ने भनेर पङ्गासियस माछालाई अलि विशेष रूपमा चाहिँ हामीले प्रवर्धन गरिरहेको अवस्था छ।
1: उपभोक्ताको तर्फबाट माग अत्याधिक हुने माछामा पनि यो पर्छ?
2: यस्तो छ, त्यो ठाउँ अनुसार फरक पर्छ। जस्तो अब हामी तराई क्षेत्रमा गयो भने त्यहाँ चाहिँ कार्पको एकदम बढी माग हुन्छ त्यहाँ चाहिँ, होइन, जुन मध्य पहाड, उच्च पहाड, जो हामी एकदम सानैदेखि माछा खाने बानी परेको छैन अथवा हाम्रो सानो केटकेटीहरू यो काँडाको जोखिमले गर्दाखेरि उहाँहरूले काँडा कम हुने माछा खोज्ने हुँदाखेरि मध्य पहाड, उच्च पहाडसम्म पनि हाम्रो यो माछाको उपज कसरी पुर्याउन सकिन्छ, पङ्गासियसको फिलेट बनाएर हाम्रो जो उपभोक्ताहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ माछा खाने बानीको विकास गर्नको लागि पनि यो पङ्गासियस माछा चाहिँ उपयुक्त देखिएको छ। र अर्को भनेको जुन हाम्रो कार्प, टिलापियाहरूको तुलनामा यो पङ्गासियस माछाको उत्पादकत्व चाहिँ अलिकति बढी छ। जस्तो हाम्रो राष्ट्रिय औसत मैले भने 5.61 मेट्रिक टन प्रति हेक्टर रहेको छ भने मैले भनिरहँदाखेरि पङ्गासको मात्रै कुरा गर्ने हो भने चाहिँ प्रति हेक्टर 30 मेट्रिक टन रहेको छ। त्यो हिसाबले नै हामीले उत्पादनलाई अलिकति बढी फोकस गरेर आत्मनिर्भर हुनको लागि पनि पङ्गासियसमा चाहिँ अलिकति बढी जोड दिएका छौँ।
1: आत्मनिर्भरताको हिसाबले चाहिँ माछामा हाम्रो अवस्था के हो?
2: उत्पादन चाहिँ हाम्रो बढिरहेको अवस्था छ, तर अब आम उपभोक्ताहरूमा चाहिँ माछाको माग यसरी बढेको छ कि हाम्रो उत्पादन धेरै गुणा बढ्दा पनि हामी पूर्ण रूपमा चाहिँ सगिरहेको अवस्था छैन।
1: अहिले
2: केही मात्रामा, जस्तो अहिले हाम्रो वार्षिक उत्पादन भनेको चाहिँ मैले अघि नै भनिसकेँ 1,31,000 लगभग मेट्रिक टन, त्यति हाराहारीमा हाम्रो आफ्नै उत्पादन भइरहँदा हाम्रो अहिले गत आवको हाम्रो आयको तथ्याङ्क हेर्दाखेरि करिब 3700 मेट्रिक टन, जुन भनेको करिब हाम्रो उत्पादनको 3% पनि हुँदैन, त्यति हाराहारीमा चाहिँ हाम्रो आयात भइरहेको छ। हामी आत्मनिर्भरताको बाटोमा उन्मुख भइसकेका छौँ। र त्यो आयातको तथ्याङ्क हेर्दाखेरि के देखिन्छ भने अहिले उपभोक्ताले चाहिँ काँडा कम भएको माछा बढी प्रिफर गरिरहेको छ भनेर, जुन हाम्रो भियतनाम लगायतका देशहरूबाट आयात हुने पङ्गासियस फिलेट भन्छौँ त्यो, र अर्को भनेको सी फुड। पछिल्लो चरणमा चाहिँ आम उपभोक्ताहरूमा यो सी फुडहरू हुन्छ नि, जस्तो समुद्री अर्चिनहरू, होइन, मोलक्सहरू, त्यस्तोको माग पनि अत्याधिक बढिरहेको, र त्यो चाहिँ अब हामीले नेपालमा उत्पादन गर्न सम्भव नहुने गर्दाखेरि हामीले केही आयात गर्नुपर्ने अवस्था चाहिँ छ अझै पनि, होइन। र छिट्टै नै हामी अब यो सी फुडमा त अब हामी आत्मनिर्भर हुन सक्दैनौँ, त्यो चाहिँ अब आयातै गर्नुपर्ने अवस्था हुन्छ। जुन पङ्गासियस फिलेट छ त्यसलाई पनि हामी छिट्टै कसरी विस्थापन गर्न सकिन्छ भनेर हाम्रा कार्यक्रमहरू अहिले त्यतापट्टि केन्द्रित रहेका छन्।
1: यहाँले अघि भन्नुभयो यो मत्स्य उत्पादनको समग्र चाहिँ हाम्रो राष्ट्रिय तथ्याङ्क हेर्ने हो भने करिब 65% निजी क्षेत्रको,
2: त्यो भनेको जस्तो मैले अघि भने भुरा उत्पादनमा,
1: भुरा
2: उत्पादनको लागि टेबल फिसको उसमा चाहिँ अब जुन सरकारी फार्म हाम्रा स्रोत केन्द्रहरूको त्यति धेरै योगदान चाहिँ रहेको छैन, तर जुन मत्स्य बीजमा छ अझै पनि हामी करिब 25% हारिमा हाम्रो उत्पादनले योगदान गरिरहेको अवस्था छ।
1: त्यसो भए मूलभूत रूपमा नेपालको मत्स्य उत्पादनको क्षेत्र निजी क्षेत्रसँग निर्भर छ। त्यसो हो भने यसरी चाहिँ किसानलाई माछातर्फ, माछा उत्पादनतर्फ आकर्षित गर्न, युवा उद्यमीहरूलाई माछा पालनसँग सम्बद्ध बनाउन, आकर्षित गर्न, त्यसपछि गएर यो माछा उत्पादन प्रवर्धन र व्यवसायीहरूको व्यवसायको संरक्षण सम्वर्धन गर्नदेखि लिएर समग्र माछा व्यवसायीहरूको उन्नयनका निम्ति चाहिँ केही अनुदानका कार्यक्रम कस्ता छन्? सरकारद्वारा सञ्चालित अलिकति राम्रा खालका प्रोग्रामहरू जसले चाहिँ माछा उत्पादक व्यवसायहरूलाई चाहिँ सहयोग गर्छन्, यस्ता केही कार्यक्रमहरूका बारेमा बताइदिनुहोस् त।
2: पछिल्लो चरणमा निजी क्षेत्रलाई नै अब अगाडि ल्याउनु पर्छ भन्ने हिसाबले नेपाल सरकारमा विगतमा पनि अब यो मत्स्य क्षेत्रमा धेरै अनुदानका कार्यक्रमहरू सञ्चालन भएका थिए। अहिले वर्तमान परिवेशमा सङ्घीय निकायबाट त्यति धेरै अनुदानका कार्यक्रमहरू चाहिँ सञ्चालन छैनन्। तैपनि जस्तो हाम्रो जुन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम छ त्यो मात्र त हाम्रा जुन सुपर जोनहरू सञ्चालन छन्। अहिले पनि माछाका 3 सुपर जोन, 11 जोनहरू सञ्चालन छन्। त्यहाँबाट चाहिँ मत्स्य क्षेत्रको जुन बजार व्यवस्थापनको लागि कलेक्सन सेन्टरहरू स्थापना गर्ने, चिलिङ फेसिलिटिजहरू स्थापना गर्ने, आइस प्लान्टहरू स्थापना गर्ने, ह्याचरी स्थापनाका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। त्यसमा अनुदानका कार्यक्रमहरू भइरहेकै अवस्था छ, होइन। त्यो बाहेक मत्स्य बिमा नेपाल सरकारबाट अहिले मत्स्य बिमा लेख जारी भएर जस्तो कुनै क्षति भयो भने किसानहरूले चाहिँ त्यसमा दावी गर्न सक्ने अवस्था रहेको छ। उहाँहरूले मत्स्य बिमा लेख जारी गरेर पनि हाम्रो किसानलाई त्यो हिसाबमा पनि अनुदान दिइरहेको अवस्था छ। मूलभूत रूपमा चाहिँ अहिले अनुदानका कार्यक्रमहरू सङ्घीय सरकारबाट भन्दा नि प्रादेशिक र स्थानीय सरकारहरू पहलहरूबाट सञ्चालनमा रहेका छन्। जस्तो कि यो पोखरीको स्थापना गर्न, पोखरीको सुदृढीकरण गर्नको लागि, त्यस्तै गुणस्तरीय मत्स्य बीज होइन गुणस्तरीय दानाको लागि चाहिँ विभिन्न अनुदानका कार्यक्रमहरू उहाँहरूले सञ्चालन गरिरहनु भएको छ।
1: एउटा चाहिँ माछा पालक व्यवसायीहरू कृषकहरूको चाहिँ एउटा गुनासो के छ भने सरकारले आयातमा कडाई नगरिदिँदाखेरि हामी चाहिँ हाम्रो व्यवसाय जोखिममा पर्दै गएको छ। हामीले जति माछा उत्पादन गरे तापनि विदेशी माछा आउँछ र हाम्रो माछाले उचित मूल्य पाउँदैन भन्ने हाम्रा माछा उत्पादक कृषकको गुनासो छ। यसलाई नियन्त्रण गर्न केन्द्रले चाहिँ के गरिरहेको छ?
2: पक्कै पनि मैले पछिल्लो चरणमा जब म बालाजुको प्रमुख भएर कार्यरत छु, मेरो पनि मान्यता के हो भने हाम्रो स्वदेशी उत्पादनलाई हामीले प्रवर्धन गर्नुपर्छ र हाम्रा जुन किसान दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई सहयोग गर्ने, उहाँहरूलाई चाहिँ अगाडि ल्याउने हाम्रो पनि दायित्व हो। त्यो हिसाबमा जस्तो अहिले हामीले आयात प्रतिस्थापन अब कतिपय हिसाबमा जस्तो हामी विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको हिसाबले हाम्रा पनि केही अप्लिकेसनहरू छन्, तर हामीले त्योसँग हार्मोनाइज हुने गरेर हाम्रो जुन आयात गर्दाखेरि पशु सेवा विभाग मात्र चाहिँ उहाँले सिफारिस लिनुपर्ने व्यवस्था छ। भनेपछि बजारमा चाहिँ हाम्रो किसानको उत्पादन भएसम्म हामीले जुन उहाँहरूले जुन आयातको लागि सिफारिस गर्नुहुन्छ त्यो सिफारिस माग गरेको क्वान्टिटीमा हामीले एकदम कडाई गरेका छौँ, एकदम कम मात्रामा मात्र आवश्यकता अनुसार हामीले सिफारिस दिएको अवस्था छ एउटा होइन। अनि अर्को कुरा त्यो आयातलाई कम गर्नको लागि हामीले प्राविधिक मापदण्डहरू लागू गर्ने आयातमा होइन, अनि त्यसपछि अब खाद्य स्वच्छता सम्बन्धी मापदण्डहरू लागू गरिरहेको अवस्था छ हामीले। र यसबाहेक त अझ हामीले के गरिरहेका छौँ भने पहिला त अब जस्तो नेपाली माछा उपलब्ध छ भन्ने विषयमा आम उपभोक्तालाई जानकारी हुन पर्यो नि त, त्यसको लागि चाहिँ स्वदेशी माछा प्रवर्धन गरौँ, सकेसम्म चाहिँ नेपाली माछा नै हामीले कन्ज्युम गरौँ भन्ने हिसाबले हामीले सचेतनाका कार्यक्रमहरू, क्याम्पेनहरू, त्यस्तो कार्यक्रमहरू चाहिँ हामीले सञ्चालन गरिरहेको अवस्था छ।
1: समग्रतामा चाहिँ हाम्रो माछा उत्पादक कृषकहरूले भोग्नु परेको अर्थात् हाम्रो त्यसमा माछा उत्पादन प्रवर्धन संरक्षण गर्नका क्रममा देखिने चुनौती, यहाँहरूले पनि भोग्नु परिरहेका चुनौती, किसानहरूले बेहोर्नु पर्ने चुनौती होइन, सरकारले पनि यो माछा क्षेत्रमा केही गर्न खोज्दा फेस गर्नुपर्ने चुनौतीहरू, अलिकति चुनौतीहरू चाहिँ
2: पक्कै पनि अब यसको जति सम्भावनाको क्षेत्र छ अब चुनौतीहरू पनि अब यसमा छन् नै होइन। जस्तो अहिले हाम्रो नेपाली किसानहरूले भोगिरहेको मुख्य चुनौतीहरूमा भन्दाखेरि हाम्रो किसानहरू हामी जुन काठ जातिको मत्स्य बीज छ त्यसमा चाहिँ आत्मनिर्भर छौँ, तर अझै पनि हामीले पङ्गासियसको जुन मत्स्य बीज चाहेको परिमाणमा उत्पादन गर्न सकेका छैनौँ। भारत बङ्गलादेश लगायतका देशहरूबाट चाहिँ हामीले यो आयात गर्नुपर्ने अवस्था छ। र अर्को कुरा जुन हामी कार्पमा आत्मनिर्भर हुँदा हुँदै पनि जस्तो किसानले चाहेको समयमा चाहेको जात चाहेको साइज चाहिँ प्राप्त गर्न सकिरहनु भएको अवस्था छैन होइन। अनि अर्को भनेको जुन हाम्रो किसानले प्रयोग गर्ने जुन दाना छ त्यो चाहिँ उहाँहरूले महँगो मूल्य तिर्नु परेको अवस्था एकातिर छ भने उहाँहरूले चाहिँ चाहेको समयमा त्यो दाना प्राप्त गर्न नसकिरहेको अवस्था छ। र हामीसँग अहिले 13 जुन दाना उद्योगहरू उहाँहरूले माछाको दाना उत्पादन गर्नको लागि स्थापना भइसक्नु भएको छ, तर अझै कच्चा पदार्थको सहज उपलब्धता नहुने कारणहरू होइन, उत्पादन लागत महँगो हुने कारणहरूले गर्दा उहाँहरू आफ्नो पूर्ण क्षमतामा चाहिँ सञ्चालन हुन सकिरहनु भएको अवस्था छैन, जस्तो किसानको लागत महँगो पर्न गएको छ। अर्को मुख्य समस्या भनेको हामी माछा उत्पादनमा चाहिँ एक लेभलमा पुगिसकेको अवस्था छ, अर्को भनेको बजार व्यवस्थापन मुख्य चुनौती भएर अहिले हामी माझ त्यो समस्या प्रमुख रूपमा रहेको छ होइन। बजारको कुरा गरिरहँदाखेरि हाम्रो किसानहरूले उत्पादन गरेको जुन माछा छ त्यो चाहिँ बजारसम्म पुर्याउँदाखेरि अब त्यो बजारको दूरी हेरेर नजिकको बजार छ भने 3%, टाढाको बजार छ भने 30% चाहिँ त्यो हामी उत्पादन उपरान्तको क्षति भन्छौँ पोस्ट हार्भेस्ट लस, त्यस्तो क्षति चाहिँ त्यति धेरै छ यो क्षेत्रमा होइन। हामीसँग अब जस्तो यसको गुणस्तर व्यवस्थापनको लागि जुन हाम्रा मार्केटिङ फेसिलिटिजहरू भन्छौँ, हामीले चिलिङ फेसिलिटिज हुनुपर्छ, कलेक्सन सेन्टरहरू, आइस प्लान्टहरू हुनुपर्ने हो, त्यो हाम्रो प्राप्त अवस्थामा नभएको अवस्था छ।
1: प्राविधिक जनशक्ति
2: त एकदम न्यून छ यो क्षेत्रमा होइन। एकजना किसानले चाहिँ धेरै भन्दा धेरै किसानहरूलाई चाहिँ सेवा दिनुपर्ने अवस्था छ। पछिल्लो समयमा मत्स्य स्वास्थ्य व्यवस्थापन पनि ठुलो चुनौतीको रूपमा रहेको छ, त्यो किसानहरूलाई यो जुन अहिले इन्टेन्सिभ कल्चरको जुन चलन आएको छ यसले गर्दाखेरि पानीको गुणस्तर व्यवस्थापन, बाह्य परजीवीहरू जस्तो लर्मिया जुम्राको प्रकोप बढ्दैछ, र हामीसँग अहिलेसम्म जस्तो मत्स्य क्षेत्रको लागि डेडिकेटेड भनेर जस्तो फिसरिज ल्याबोरेटरी अहिलेसम्म पनि नभएको अवस्था छ। बालाजुमा चाहिँ सञ्चालन भएर हामीले काम गरिरहेको अवस्था थियो, तर अस्तिको जुन आन्दोलनमा त्यो पनि अहिले क्षति भएर हामी चाहिँ त्यसलाई पुनस्थापना गर्ने अवस्थामा छौँ। 3 तहको सरकारबीच एउटा औपचारिक लिङ्केज नहुँदाखेरि यो समन्वयका कुराहरूदेखि तथ्याङ्क सङ्कलनका कुराहरूमा पनि हामीलाई अलिकति अप्ठ्यारो भइरहेको अवस्था छ। र अर्को हाम्रो यो माछा पालन बाहेक हामी यो जलीय जैव विविधतामा एकदम धनी छौँ होइन। जस्तो हाम्रो प्राकृतिक नदी नाला खोलाहरू तालहरू भनेको हाम्रा स्थानीय माछाहरूको वासस्थान हो। हाम्रो अहिले जस्तो नेपालमा अहिले 252 प्रजातिका माछा पाइन्छन्, त्यो मध्ये चाहिँ जुन 236 चाहिँ हाम्रा स्थानीय माछा हुन् र ती मध्ये पनि 16 चाहिँ नेपालमा मात्र पाइने रैथाने माछा समस्याहरू हुन्। अब यसलाई चाहिँ यो सहरीकरण औद्योगिकरणले गर्दाखेरि र अन्य विभिन्न मानव सिर्जित कारणहरूले गर्दाखेरि अब यो जुन खोला नालामा यिनीहरूको संचिति चाहिँ घट्दो क्रममा रहेको छ, यो चाहिँ हाम्रो अर्को मुख्य चुनौतीको रूपमा रहेको छ।
1: केन्द्रले चाहिँ यी चुनौतीहरू परास्त गरेर नेपालको माछा उत्पादनलाई वृद्धि गर्नका निम्ति यहाँहरूले बनाउनु भएका दीर्घकालीन र अल्पकालीन केही योजनाहरू होलान्, अलिकति योजनाहरूका बारेमा बताइदिनु।
2: पक्कै पनि, अब नेपालमा अहिले हाम्रो जुन मत्स्य क्षेत्र छ यसलाई चाहिँ कसरी अगाडि लैजाने भन्ने बारेमा दिशा निर्देश गर्नको लागि हामीसँग राष्ट्रिय मत्स्य विकास नीति 2079 हामीसँग रहेको छ। यसैमा केन्द्रित रहेर हामीले चाहिँ हाम्रा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू तयार गरेका छौँ। अल्पकालीन योजना अन्तर्गत एकदम छोटो अवधिमा चाहिँ हामीले किसानहरूलाई कसरी फाइदा पुर्याउन सकिन्छ, यो क्षेत्रलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनेर छोटो अवधि भनेको जस्तो 1 वर्षदेखि 3 वर्षसम्म हामीले गर्न सक्ने हाम्रा योजनाहरूमा चाहिँ किसानलाई चाहिँ नियमित चाहिँ प्राविधिक परामर्शका कार्यक्रमहरूलाई चाहिँ बढावा दिने, क्षमता विकासका कार्यक्रमहरू, बिमा प्रभावकारी बनाउने कार्यक्रमहरू, क्षमता अभिवृद्धि जस्तो प्राविधिकहरूलाई होस् अथवा किसानहरूलाई होस् आवश्यकता अनुसार र माग अनुसारका तालिमका कार्यक्रमहरू सञ्चालन गर्ने होस्, उत्पादन उत्पादकत्व वृद्धि गर्नको लागि चाहिँ गुणस्तरीय मत्स्य बीज दानाको प्रयोग गर्ने, त्यस्तै उत्पादकत्व बढाउनको लागि चाहिँ पोखरी सुदृढीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने चाहिँ हाम्रा यी चाहिँ अल्पकालीन योजनाहरूमा। त्यस्तै अब जुन मध्यमकालीन भनेको जस्तो हामी अब 4 वर्षदेखि 6 वर्षसम्ममा चाहिँ हामीले विभिन्न मापदण्ड निर्देशिकाहरू बनाउने, मत्स्य प्रयोगशालाहरूको स्थापना गरेर सञ्चालन गर्ने खालका कार्यक्रमहरू हाम्रा अल्पकालीन मध्यमकालीन हाम्रो योजनामा रहेका छन्। अनि दीर्घकालीन रूपमा चाहिँ यो क्षेत्रलाई विकास गर्ने हो भने हामीलाई चाहिँ अब छुट्टै मत्स्य क्षेत्रको लागि छुट्टै ऐनको आवश्यकता छ। अहिलेसम्म चाहिँ मत्स्य क्षेत्रलाई कुनै पनि छुट्टै डेडिकेटेड हामीसँग ऐन नभएको अवस्था छ होइन, र सबभन्दा अब हाम्रो यो दीर्घकालीनको योजना भनेको यस क्षेत्रको लागि छुट्टै एउटा डेडिकेटेड मत्स्य पालनसँग सम्बन्धित ऐन हाम्रो तर्जुमा एउटा मुख्य हाम्रो यो योजनामा रहेको छ। र जुन अहिले मत्स्य स्वास्थ्य व्यवस्थापन हाम्रो ठुलो चुनौती हुँदै गएको छ होइन, यसको लागि चाहिँ अब हाम्रा जुन प्रयोगशालाहरू हुन्छन् प्रयोगशालाहरू सर्ट टर्ममा स्थापना गरेर दीर्घकालीन उसमा चाहिँ यसलाई चाहिँ एक्रिडिटेड गरेर सञ्चालनमा ल्याउने हाम्रो अर्को सोच रहेको छ। हाई लेभलका नेपाल कृषि अनुसन्धान परिषद छ होइन, नेपाल कृषि अनुसन्धान परिषद मार्फत चाहिँ अलिकति नवीनतम प्रविधिहरू, किसानको उत्पादन लागत घटाउने खालका प्रविधिहरूको चाहिँ विकास गर्ने, त्यस्ता चाहिँ हाम्रा दीर्घकालीन योजनाहरू रहेका छन्।
1: यहाँले यो नेपालको समग्र माछा उत्पादनको विद्यमान अवस्था, माछा उत्पादन प्रवर्धन र संरक्षणको क्षेत्रमा देखेका चुनौती र ती चुनौती समाधानका निम्ति सरकारी स्तरबाट भइरहेका पहलको दमी जस्ता विभिन्न विषयहरू जानकारी गराउनु भयो र आफ्नो महत्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै
2: धन्यवाद।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रका प्रमुख सरिता गौतम। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।

0: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। रसुवाको भोटेकोसीमा आज आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति, 18 जनाको शव प्राप्त, अझै धेरै मानिस सम्पर्कविहीन रहेको नेपाल प्रहरीको भनाई। नेपाली सेना र निजी क्षेत्रबाट 114 जनाको हवाई उद्धार, घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार हुँदै।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा यहाँहरूलाई पुनः एकपटक स्वागत गर्न चाहन्छौँ। आज बिहान करिब 9 बजेतिर छिमेकी देश चिनको तिब्बत क्षेत्रबाट आएको भीषण खालको बाढीका कारण नेपालका हिमाली जिल्ला, विशेष गरी रसुवा र रसुवाका आसपासका गाउँहरू, अझ विशेष गरी भोटेकोसी र त्रिशुली आसपासका गाउँहरू, ठाउँहरू, क्षेत्रहरू हुँदै त्यसै गरी धादिङ, नुवाकोट र चितवन, गोर्खासम्मका विभिन्न भूभागहरू र त्यसै गरी तराईको जिल्लाको रूपमा रहेको नवलपरासीका विभिन्न क्षेत्रसम्म बाढीले गर्दा ठुलो जनधनको क्षति हुन पुगेको छ। विपद कति बेला आउँछ, कसरी आउँछ र त्यसको कुनै पूर्व अनुमान गरेर आउने कुरा होइन। विपदबाट जोगिनको लागि तपाईँ हामी स्वयं आफै अग्रसरता लिन र अग्रसर हुन आवश्यक छ। सरकारले आफ्नो तर्फबाट विभिन्न खालका प्रयासहरू गर्दै आएको छ, गरिरहेको पनि छ। ती प्रयासहरूलाई आत्मसात गर्दै, ती प्रयासहरूमा तपाईँ हामीले हातेमालो गर्दै अगाडि बढेको खण्डमा विपदसँग जुझ्न र विपदबाट जोगिन हामी तपाईँ हामी सक्छौँ र त्यो सक्नु पर्दछ। यो निकै ठुलो महाविपत्तिले गर्दा जुन खालको हामीमा त्रास सिर्जना भइरहेको छ, जुन खालको हामीले जोखिम अहिले मोलिरहेका छौँ, आर्थिक, भौतिक र मानवीय ठुलो क्षति भइरहँदा देशका विभिन्न भूभागमा यसको असर परिरहेको छ। अर्थात् एउटा ठाउँको, एउटा भूगोलको पीडा देशभर दुखिरहेको छ। यो पीडामा मलम लगाउनु र यो पीडामा साथ दिनु तपाईँ हामी सबैको कर्तव्य हो। तपाईँ हामी सबैको हातेमालोले गर्दा मात्रै पनि यो विपदको सामना गर्न हामी सक्छौँ। रेडियो नेपालले आज बिहानदेखि नै बाढी प्रभावित क्षेत्रको अवस्था, त्यहाँ भइरहेको उद्धारको अवस्था, त्यहाँ भइरहेको राहतको कुरा, यी लगायतका विविध कुराहरूको वस्तुस्थितिबारे प्रत्यक्ष प्रसारण मार्फत यहाँहरूलाई जानकारी दिँदै आइरहेको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको तपाईँलाई हामी एउटा आग्रह र अनुरोध के गर्न चाहन्छौँ भने, पछिल्लो समय न्यू मिडिया अर्थात् सामाजिक सञ्जालमा विभिन्न खालका सूचनाहरू प्रभाव हुने गर्छन्, विभिन्न खालका सूचनाहरू प्रकाशन हुने गर्छन्, प्रसारण हुने गर्छन्। तर ती सूचना आधिकारिक स्रोतहरू र आधिकारिक तथ्यहरू बुझेर मात्रै सेयर गरौँ अथवा त्यो सूचनाहरूलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने काम गरौँ, यथार्थ सूचना बुझौँ। जुन विभिन्न सरकारी संयन्त्रहरूले आफ्ना सामाजिक सञ्जाल मार्फत ती सूचनाहरू सम्प्रेषण गरिरहेका छन्, जस्तो कि नेपाल प्रहरीले नेपाल पुलिस भनेर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा नाम लेखेको छ, लोगो लेखेको छ, त्यो आधिकारिक त्यो नामबाट आएको सूचनालाई विश्वास गरौँ, सेयर गरौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आफ्ना सूचनाहरू त्यसै गरी आफ्ना विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरू मार्फत सार्वजनिक गर्दै आइरहेको छ। त्यसै गरी जल तथा मौसम विज्ञान विभागले पनि आफ्ना विभिन्न सूचनाहरू सामाजिक सञ्जाल मार्फत दिँदै आइरहेको छ, सम्प्रेषण गरिरहेको छ। यी विभिन्न खालका सूचनाहरूलाई आत्मसात गरौँ, यी विभिन्न खालका सूचनाहरूलाई अनुसरण गरौँ र त्यही सूचना अनुसार हामीले आफ्नो पूर्व तयारी अथवा आफ्नो तयारीलाई अग्रसरता दिउँ र त्यही अनुसारको तयारीसँग अगाडि बढौँ। खास गरी हामीले विपदको समयमा हरेक खालका समस्याहरू झेल्नुपर्छ। यो रातिको समय छ, रातिको समयमा तपाईँसँग नजिक कोही आफन्त हुनुहुन्छ, आफन्तकोसँग सहयोग माग्नुहोस् या नजिकका छिमेकी, नजिकका आफन्तहरूसँग नजिक भनेर आत्मसात गर्नुहोस्। त्यसै गरी विपदको यो जोखिममा, तपाईँ विपदको जोखिममा हुनुहुन्न भने विपदको जोखिममा परेका दाजुभाइ, दिदीबहिनी र आफन्तलाई सहयोग गर्नुहोस् अथवा उहाँहरूसँग बासस्थान अलिकति टाढा छ, जोखिममा छ भने पनि त्यसलाई मध्यनजर गरेर अगाडि बढ्नुहोस्। म यति बेला हामी प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहेर कुराकानी गर्दैछौँ शम्भु रेग्मी, सिडिओ, नुवाकोट। सिडिओ साहब, यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। सुन्दै हुनुहुन्छ सिडिओ साहब मलाई? सिडियो साहब, यहाँको अलिकति यो नेटवर्कमा समस्या आएर अलिकति आवाज सुन्न सकिरहेका छैनौँ हामीले प्रष्ट। सकिन्छ भने अलिकति थोरै साइड कति लागेर अलिक बोलिदिनु होला। मैले शम्भु रेग्मी, प्रमुख जिल्ला अधिकारी नुवाकोट, हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्दैथ्यौँ, तर टेलिफोनले उहाँसँग सम्पर्क हुन सकेन। हामी एकछिनपछि उहाँसँग कुराकानी गर्नेछौँ र यो विपदको बारेमा यहाँहरूसँग जानकारी राख्नेछौँ, यहाँहरूलाई विपदको पछिल्लो अवस्थाबारे जानकारी दिनेछौँ। यति बेला हामीलाई सुन्दै हुनुहुन्छ? हामी प्रत्यक्ष प्रसारणलाई एकछिनपछि यहाँहरूको माझमा जोड्नेछौँ र विपदबारेका जानकारीहरू दिँदै गर्नेछौँ। तपाईँ हामीलाई यति बेला सुनिरहनु भएको छ, रेडियो नेपाल सुन्दै रहनुहोला। हामी अब भने नियमित कार्यक्रम प्रसारणतिर जान्छौँ। यहाँहरूले अब आप्रवासन कार्यक्रम सुन्नुहुनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।
2: आप्रवासन संवाद, कथा, श्रम र यात्राको
3: अङ्क 4, उपयुक्त वैदेशिक रोजगार व्यवसायको पहिचान।

0: विक्रम सम्बत 2081 साल साउन 22 गते अनलाइन खबरमा एउटा समाचार प्रकाशित भयो। बिदावारी भएर एयरपोर्ट छिरेपछि थाहा भयो नक्कली भिसा। यो नक्कली भिसाको कथा थियो चितवनका 30 वर्षीय कृष्ण विश्वकर्माको, जो दुबई उड्नको लागि त्रिभुवन विमानस्थल पुगेका थिए। रातको 9 बजेतिर श्रीमती, छोरा, कान्छा बुवा सहित साला, साली र अरू आफन्तहरूले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे। तर एयरपोर्टका कर्मचारीले उनको भिसा र टिकट नक्कली भएको बताएपछि उनी उड्न पाएनन्। उनको टिकट र भिसा दुबईको व्यवस्था व्यक्तिगत एजेन्टले गरेका थिए। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिगबहादुर खत्रीका अनुसार कृष्णको समस्या उपयुक्त वैदेशिक रोजगार व्यवसायीको छनौट नगरेर सुरु भएको थियो। त्यसैले वैदेशिक रोजगारमा जानेको पहिलो र महत्वपूर्ण काम उपयुक्त वैदेशिक रोजगार व्यवसायीको पहिचान गर्नु हो।
1: प्रिपेयर हुने बित्तिकै उहाँले चाहिँ ध्यान पुर्याउनु पर्ने कुरा चाहिँ के हो त भन्दा, मैले उपयुक्त वैदेशिक रोजगार व्यवसायीलाई कसरी पहिचान गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण रहन्छ।
0: आज हामी उपयुक्त वैदेशिक रोजगार व्यवसायीको पहिचान भन्ने विषयमा कुराकानी गर्नेछौँ। उपयुक्त के हो र यसको जाँच कसरी गर्ने भन्ने बारे विस्तृतमा कुराकानी गर्नेछौँ। र उपयुक्त कुन हो भनेर जाँच्ने आधार धेरै छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यका अनुसार यसको पहिलो आधार भनेको दर्ता भएर सक्रिय रूपमा काम गरिरहेका कम्पनीहरू हुन्।
2: दर्ता भएको म्यान पावर कम्पनी, एक्टिभ रहेको म्यान पावर कम्पनी छनौट गर्नुभयो भने, भोलि अप्ठ्यारोमा पर्नुभयो भने सरकारले काम गर्दा सम्बन्धित म्यान पावर कम्पनी मार्फत उहाँहरूको चाहिँ व्यवस्थापन गर्छ। त्यो भएर सही संस्था छनौट हुनु भनेकै वैदेशिक रोजगारीको जोखिम कम गर्नु।
0: निश्चय नै उपयुक्त वैदेशिक रोजगार व्यवसायीको छनौट गर्नु भनेकै जोखिम कम गर्नु हो। र वैदेशिक रोजगार व्यवसायी विष्णु केसीका अनुसार सही म्यान पावर कम्पनी छान्ने जिम्मा वैदेशिक रोजगारमा जाने व्यक्ति स्वयंको हो।
3: जानुभन्दा पहिले सम्बन्धित कामदारले नै सही म्यान पावर छनौट गर्नु पर्यो। कहाँबाट म जाँदाखेरि मलाई उपयुक्त हुन्छ, म कुन देश जाने हो, आफूसित सिप छ भने कुन सिप छ, त्यो सिपको काममा जानु पर्यो। सिप छैन, जेनरल अरू कुनै लेबरमा अरू कुनै काममा जाने हो भने त्यही किसिमको काम खोजेर बुझेर र सो सम्बन्धी मेन पावर कस्तो हो, उसले कसरी काम गरिरहेछ, होइन आफूलाई पठाउन खोजेको कम्पनी के हो, कस्तो खालको कम्पनी हो, त्यो बुझेर जानुभयो भने उहाँहरूलाई चाहिँ भोलि उहाँ गएर कुनै समस्या पर्छ।
0: केसीका अनुसार व्यक्ति विशेष वा एजेन्टमाथि अधिक विश्वास गरेर वैदेशिक रोजगारमा जाँदा वैदेशिक रोजगारमा जानेहरू अप्ठ्यारोमा पर्दै आएका छन्।
3: धेरैजना चाहिँ अनधिकृत एजेन्टहरूको पछि लाग्ने, अरू कुनै व्यक्तिको पछाडि लागेर त्यही भरोसामा जाने, होइन प्रलोभनमा पर्ने, यति कमाइन्छ यस्तो कमाइ हुन्छ भन्ने किसिमको गलत सूचना लिएर गइराखेको हुनाले अहिले चाहिँ समस्या चाहिँ भएको हो।
0: वैदेशिक रोजगार व्यवसायी विष्णु केसीले इथिकल रिक्रुटमेन्टको अभ्यास पनि गर्दै आएका छन्। इथिकल रिक्रुटमेन्ट भनेको कामदारलाई ठगिन नदिने, सही सूचना दिने, कानुनी प्रक्रिया अपनाउने र मानव अधिकारको सम्मान गर्दै वैदेशिक रोजगारमा पठाउने सम्पूर्ण प्रक्रिया हो। तर वैदेशिक रोजगारमा जाने व्यक्ति स्वयं पनि प्रक्रियाको बारेमा सचेत हुनु जरुरी छ, जस्तो सचेतना धरानका दुर्गा मगरले अपनाइरहेकी छिन्।
4: फर्स्टमा चाहिँ मैले अनलाइनबाट हेरेको थिएँ, अनलाइनमा देखेँ अनि त्यसपछि मैले कन्ट्याक्ट गरेँ अनि कन्ट्याक्ट गरेपछि उहाँहरूले बोलाउनु भयो।
0: यसरी दुर्गा मगर अरूको भर नपरी आफै वैदेशिक रोजगार व्यवसायीको कार्यालय पुगिन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष टिक बहादुर खत्रीका अनुसार दुर्गा जस्तै विदेश जान तयारीमा रहेकाले अन्य कुरामा पनि ध्यान दिनुपर्छ।
1: प्रोफेसनल्ली आफूलाई चाहिँ लामो समयदेखि सञ्चालित रहेका उहाँहरूका चाहिँ नेगेटिभ फ्याक्टरहरू चाहिँ नभएका, उजुरीहरूको सङ्ख्या नभएका, यस्ता खालका वैदेशिक रोजगार व्यवसायीहरूसँग प्रत्यक्ष सम्पर्कमा जानुपर्ने कुरामा चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकले ध्यान पुर्याउनु पर्छ।
0: दुर्गा थापा आफ्नो वैदेशिक रोजगारको यात्रामा समस्या नआउने कुरामा अलि बढी नै विश्वस्त छिन्। उनी विश्वस्त हुनुको कारण भनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष खत्रीले जे कुरामा ध्यान पुर्याउन भनेका छन् त्यो कुराहरू सचेततापूर्वक निहालेकी छन्।
4: उहाँहरूको अफिस नै छ, अफिसमा गएर मैले मान्छेहरूसँग पनि हुन्छ नि अफिसको सरहरूसँग मजाले कुरा गरेको छु। अब एकजना मात्रै भएको भए चाहिँ अब त्यस्तो हुँदैन थियो, उहाँहरूको कम्पनी नै छ नि त, अनि त्यही भएर म चाहिँ गर्छु विश्वास।
0: वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यका अनुसार विभागमा दर्ता भएका सबै म्यान पावर कम्पनी वैधानिक हुन्। उनीहरूबाट हुने गल्ती कमजोरीको पनि विभागले नियमन र कारवाही गर्छ, साथै उनीहरूबाट हुने हर माग र गतिविधि विभागबाट स्वीकृत हुने भएकोले वैदेशिक रोजगार व्यवसायको काम कानून सम्मत हुन्छन्, जसको विविध जानकारी इन्टरनेटको प्रयोगबाट पनि लिन सकिन्छ।
2: वैदेशिक रोजगार विभागमा दर्ता भएका कम्पनीहरू गलत छन् भनेर मैले भन्दिनँ, तलमाथि परेको हुन सक्ला, त्यसलाई कारवाही गर्ने अर्कै कानुन छ, शोभामा जुन कारवाही हुन्छ। तर वैदेशिक रोजगार विभागमा एक्टिभ भएको संस्था त एक्टिभ भएको संस्था हो, सो संस्था मार्फत जाँदाखेरि उहाँहरूको क्षतिपूर्ति व्यवस्थापनको लागि धरोटी काटेर समेत व्यवस्थापन गर्न सक्ने कानुनी प्रबन्ध भएको हुँदा ती कम्पनीहरू त सही कम्पनीहरू हुन्छन् है। अनि अर्को कुरा भनेको, मैले अघि नै जोडेँ कि वैदेशिक रोजगार विभागमा जब दर्ता भएका कम्पनीहरूले डिमान्ड ल्याउँछन्, त्यो डिमान्ड ल्याइसकेपछि हामीले पूर्व स्वीकृति दिन्छौँ, पूर्व स्वीकृति दिने बित्तिकै उहाँहरूको सामाजिक सञ्जालमा पनि शोभामजिमको विज्ञापन राख्नुपर्छ, उहाँहरूले राख्नुहुन्छ, पत्रिकामा पनि निकाल्नुहुन्छ, र हाम्रो श्रम संसार भन्ने एप छ त्यसमा पनि डिमान्ड देखिन्छ। त्यो चाहिँ फेक हुँदैन, किनभने हामीले नै स्वीकृति दिएको हो, उहाँहरूले नै लिएर आएको हो। यो छनौट गर्न सजिलो छ, उहाँहरूले सजिलो गरी छनौट गर्न सक्नुहुन्छ। तर के हो भने बानी चाहिँ अभ्यास के गर्नु पर्यो भने सही इन्फर्मेसन कहाँ पाइन्छ भनेर खोज्ने बानीको चाहिँ हामी सबैले विकास गर्न जरुरी छ। म पनि अहिले यसो भनिरहन्छु, तर व्यक्तिगत रूपमा केही गर्नु पर्यो भने चाहिँ फेरि म सामाजिक सञ्जालमा डिपेन्ड हुन्छु। यो बानी छोडेर हामीले सरकारको आधिकारिक सूचनादाता पोर्टलहरू वेबसाइटहरू के छ भनेर हेर्न जरुरी हुन्छ।
0: सरकारको आधिकारिक सूचनासँगै आधिकारिक वैदेशिक रोजगार व्यवसायीको छनौट गर्नुपर्छ। गाउँघरमै भेटिने एजेन्ट वा मध्यमार्गी बाटोबाट वैदेशिक रोजगारमा जाने सोच बनाउनु हुँदैन।
1: सधैँभरि के देखियो भन्दाखेरि वैदेशिक रोजगारमा जानुभन्दा अगाडि सकेसम्म वैदेशिक रोजगारमा जान चाहने श्रमिकहरूले मध्यमार्गी व्यक्तिहरू जो बिचौलियाको काम गरिरहेका छन् ती व्यक्तिहरूमा डिपेन्ड रहने सबैभन्दा बढी त्यो देखियो। गाउँघरमा छिमेकमा वरपर सबैभन्दा बढी त यो दुई नम्बर प्रदेशमा सबैभन्दा बढी हाबी देखेको छ हामीले हाम्रो अध्ययनमा। त्यसो भएको हुनाले वैदेशिक रोजगार जानु पूर्व वैदेशिक रोजगार व्यवसाय सम्बन्धित निकायसमा दर्ता भएको संस्था हो कि होइन भन्ने विषय बुझ्नु जरुरी छ।
0: जब हामी व्यक्तिगत एजेन्ट छनौट गर्छौँ वा विदेश जाने मामलामा वरिपरि भएका मान्छेका मात्र कुरा सुन्छौँ, त्यसपछिको कथा यो कार्यक्रमको सुरुमा सुनेको कृष्ण विश्वकर्माको जस्तै हुन सक्छ। त्यसैले हामीले पढेका वा सुनेका समाचारका आधारमा सजग हुनुपर्छ, जसरी दुर्गा थापा भएका छन्।
4: कति धेरै ठगी भइरहेको हुन्छ, कतिलाई कहाँ पठाउँछु भनेर कहाँ पठाइरहेको हुन्छ, कतिलाई यो काममा हो भनेर अर्को काममा पठाइदिएको हुन्छ, सेलरी पनि थोरै हुन्छ, अनि सबै फेरि उनीहरूले नै एडजस्ट गर्नुपर्ने हुन्छ, र विदेशदेखि कति धेरै भिडियोहरू पठाइरहेको हुन्छ, हामी यसरी त्यो उसमा पऱ्यौँ हामीलाई उद्धार गर्नु भनेर देखिरहेको हुन्छु। त्यही भएर म चाहिँ धेरै हेर्छु नै, किनभने आफू पनि त्यही जान लागेको छ, त्यही भएर अलिकति त सतर्क हुनु पर्यो नि, त्यही भएर हेर्छु म चाहिँ।
0: आज हामी आप्रवासन सम्वादमा उपयुक्त वैदेशिक रोजगार व्यवसायको पहिचान विषयमा कुराकानी गरिरहेका छौँ। कार्यक्रम आप्रवासन सम्वाद अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले तयार पारेको हो।
5: सुन्नुहोस् त घनश्याम जी को हुनुहुन्छ?
6: हजुर मै नै हो घनश्याम, के थियो होला?
5: म चाहिँ माधवी, सिटिभिटीबाट तालिमपछि तपाईँको अनुगमन गर्न आएँ कि। तपाईँले वेल्डिङ गर्दा चस्मा मात्रै लगाउनु भएको रहेछ।
6: वेल्डिङ गर्दाको विकिरण, उज्यालो र झिल्काबाट आँखा जोगाउन चस्मा लगाउँछु म्याडम। तालिममा आँखा जोगाउनु पर्छ भन्नुभएको थियो।
5: तालिममा सुरक्षात्मक टोपी, वेल्डिङ हेलमेट, सुरक्षात्मक पन्जा, मास्क, सुरक्षात्मक जुत्ता, आर्म कभर, फुट कभर लगाउन सुझाव दिएको थियो। बिर्सिनु भयो कि के हो?
6: मैले चस्मा मात्रै सम्झिएछु म्याडम, किन यतिका सामग्री लगाएर वेल्डिङ गर्नुपर्ने हो?
5: ल सुन्नुहोस्, यी सबै सामग्री काम गर्ने बेलामा तपाईँको व्यक्तिगत सुरक्षाका लागि अति आवश्यक हुन्। नेपालको श्रम ऐन 2074 र नियमावली 2075 पनि कार्यस्थलमा कामदारको सुरक्षा र स्वास्थ्य सम्बन्धी धेरै कुरा उल्लेख छ। तपाईँ त कामका लागि विदेश जाने तयारी गर्दै हुनुहुन्छ, होइन र?
6: हो म्याडम, त्यहाँ त कामका बारेमा सिकाउँदा सुरक्षा सम्बन्धी सामग्री र तरिका पनि सिकाउला नि।
5: व्यवसायजन्य दुर्घटना हुन नपाओस् भनेर रोजगारदाता कम्पनीले कामदारको सुरक्षाका लागि आवश्यक औजार उपकरण, प्राथमिक उपचार सामग्रीहरू, बिमा लगायतको व्यवस्था गरेका हुन्छन्। यदि त्यस्तो व्यवस्था छैन भने असुरक्षित तरिकाले काम गर्न हुँदैन।
6: अनि म्याडम, यस्तो काम गर्दा हामीले अरू के कुरा गर्नुपर्छ?
5: निर्माणको काममा संलग्न कामदारहरूले निर्माण सुरक्षा र स्वास्थ्य सम्बन्धी आधारभूत तालिम लिनुपर्छ। तपाईँको रोजगारदाता कम्पनी वा त्यहाँको सरकारले पनि तालिम दिन्छन्।
6: यति धेरै कुरा सिकाउनु भएकोमा धन्यवाद छ है म्याडम।
0: वैदेशिक रोजगार व्यवसायबाट औपचारिक रूपमा गएको व्यक्तिले समस्या वा जोखिमको सामना गर्नै पर्दैन भन्ने होइन, समस्या आउँछन् नै, त्यसको विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी पनि पर्दै आएका छन्। निश्चय नै उजुरी पछिको वातावरण पूर्ण रूपले सौहार्दपूर्ण हुँदैन। यद्यपि वैदेशिक रोजगार व्यवसायबाट जानुभएको छ भने विभागले समाधान निकाल्न सक्छ।
2: उहाँहरूले नेपाली चाहिँ नागरिकहरू जो जागिरको खोजीमा हुनुहुन्थ्यो उहाँहरूलाई जागिर खोजिदिने महत्त्वपूर्ण भूमिकाहरू निर्वाह गर्नुभएको छ र त्यो भूमिका निर्वाह गरे मध्येका केही प्रतिशत चाहिँ जो गुनासोहरू आएका छन् त्यो गुनासोहरू आउँदाखेरि विभाग, मेन पावर कम्पनी र सम्बन्धित पीडित बसेर हामीले सम्बोधन गर्दै आएको र क्षतिपूर्ति अङ्क निर्धारण गर्दाखेरि चाहिँ अब छलफल त हुन्छ, लामो छलफल हुन्छ, यहाँ अब नोकझोक पनि पर्छ, तथापि उहाँहरूले सम्बोधन गर्दै नै आउनुभएको छ। यसो हुँदाखेरि सम्बोधन हुँदै आएको छ।
0: वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष 2082-83 5,624 उजुरी परेको छ। त्यसमा 1,112 मिलापत्र र 574 मुद्दा अदालतमा दायर गरिएको छ। 1,676 उजुरीको फर्स्योर गरिएको छ भने 34,37,95,674 रुपियाँ बराबरको क्षतिपूर्ति दिलाइएको छ। साथै वैदेशिक रोजगार व्यवसायीलाई जिम्मेवार बनाउन नेपाल वैदेशिक रोजगार व्यवसाय संघले पनि गुनासो सुन्ने संयन्त्रको व्यवस्था गरेको बताउँछन् यसका अध्यक्ष डिक बहादुर खत्री।
1: हामीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघले एउटा गुनासो सुनवाईको संयन्त्र अन्तर्गत वैदेशिक रोजगार विभाग ताचलको प्रेमिसेसभित्र एउटा मेलमिलाप कक्षको निर्माण गरेको छ, जो ग्रिभेन्स मेकानिजम अन्तर्गत हामीले आएका श्रमिकका गुनासोहरूलाई सम्बोधन गर्ने त्यहाँबाट एउटा प्रयत्न गर्छौँ र हाम्रा आन्तरिक जुन संस्थाहरू हाम्रा वैदेशिक रोजगार व्यवसाय सङ्घका सदस्य संस्थाहरू छन् ती सदस्य संस्थाहरूलाई चाहिँ हामीले संस्थालाई संस्थागत सुशासनभित्र राख्नुहोस् है भनेर चाहिँ बेला बेलामा सूचना सम्प्रवाह गर्ने र चाहिँ वैदेशिक रोजगार व्यवसाय सङ्घको आफ्नो एउटा आचार संहिता छ त्यो आचार संहिताभित्र बस्नका निम्ति अनुरोध गर्ने।
0: निश्चय नै नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घ कानुन कार्यान्वयन गर्ने निकाय होइन, तर यो संस्था वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन भएकोले उनीहरूको लागि यसको महत्व छ। त्यो अर्थमा पनि वैदेशिक रोजगार व्यवसायीहरूले आफ्नो छाता संगठनले जारी गरेको आचार संहिता पालना गर्ने दावी छ अध्यक्ष खत्रीको।
1: यदि त्यस्ता खालका व्यतिथिजन्य विषयमा चाहिँ संलग्नता पाइयो, श्रमिक लक्षित र श्रमिकलाई नै केन्द्रमा राखेर आर्थिक शोषण गर्नका निम्ति चाहिँ खडा गरिएका एकाधिकार जघन्य अपराध गर्ने संस्थाहरूमा संलग्न भएका व्यवसायीलाई वैदेशिक रोजगार व्यवसाय सङ्घको सदस्यबाट निलम्बन गरेका उदाहरण पनि छन्। हामीले पत्राचार गरेका छौँ, तपाईँहरूले यस्तो गर्नुभएको रहेछ, यस्तो नगर्नुहोस् अबदेखि भनेर हामीले गरेका छौँ सचेत गराउने कुरामा, किनभने वैदेशिक रोजगार व्यवसायीलाई वैदेशिक रोजगार व्यवसाय सङ्घ चाहिन्छ, होइन? यो चाहिँ छाता सङ्गठन हो, छाता सङ्गठन भएको कारणले र यसले वैदेशिक रोजगार व्यवसाय सङ्घले प्रवाह गर्ने जुन सेवा छ त्यो सेवाबाट वञ्चित हुने डरले पनि कतिपय अवस्थामा उहाँहरूले चाहिँ हाम्रा विषयहरूलाई लिनुभएको, हृदयङ्गम गर्नुभएको अथवा गम्भीर रूपमा चाहिँ यसलाई लिनुभएको छ।
0: यतिका नीति, विधि र नियमनका कुरा गर्दा गर्दै पनि वैदेशिक रोजगार व्यवसायीले नियमभन्दा बाहिर रहेर काम गर्दैनन् भन्ने होइन, सबै गतिविधि विधिको परिधिमा रहेर हुँदैनन् भन्ने कुरा वैदेशिक रोजगार विभागले गरेको कारवाहीबाट पनि थाहा हुन्छ। यस्तो कारवाहीमा कतिपय वैदेशिक रोजगार व्यवसायीले श्रम आप्रवासनमा जानेलाई झुक्क्याएको पनि देखिन्छ। यो अवस्था नआओस् भन्नको लागि विभागका महानिर्देशक मीरा आचार्य वैदेशिक रोजगारमा जान चाहनेलाई आँखा चिम्लेर विश्वास नगर्न सुझाव दिनुहुन्छ।
2: उहाँहरूले आँखा चिम्लेर ट्रस्ट गरेका एउटा दुईवटा विषयहरू, सेवा शुल्क तोकिएको भन्दा बढी लेनदेनको विषय जोखिममा पर्न सक्ने कुरा त्यो हो। अर्को भनेको चाहिँ मेन पावर कम्पनीलाई आँखा चिम्लेर विश्वास गर्दाखेरि जो जुन किसिमको जबको लागि भनेर अप्लाई गरेर जानुहुन्छ फरक पर्न सक्छ। साइन एउटामा गर्नुहुन्छ, आँखा चिम्लेर विश्वास गर्दा त मान्छेले पढ्दैन नि त, होइन? साइन एउटामा गर्नु सक्नुहुन्छ, मुखले एउटा कुरा भने हुन्छ, काम अर्कै हुन्छ। त्यो हुँदाखेरि चाहिँ भोलि समस्या आउँछ, त्यस्तो कुरा हुन्छ। अर्को कुरा भनेको चाहिँ कहिलेकाहीँ विदेशमा भएको कम्पनीहरू कमजोर हुनसक्छ, होइन? स्यालेरीहरू चाहिँ मौखिक रूपमा भनेको र हाम्रो विभागमा पेस गरेको डकुमेन्टमा फरक पर्न जान्छ। त्यसरी फरक पर्दाखेरि हामीले क्षतिपूर्ति व्यवस्थापन गर्न पनि हामीलाई गाह्रो भइराखेको हुन्छ। यस्तो विषयहरूमा चाहिँ तलमाथि पर्न सक्छ।
0: वैदेशिक रोजगार वा श्रम आप्रवासनमा जानु भनेको आर्थिक हिसाबले आफ्नो जीवन अझ राम्रो बनाउने प्रयास हो। यस्तो बेला सोचे भन्दा ठिक विपरीत ठगीमा पर्नु राम्रो होइन। ठगीमा नपर्नका लागि विभिन्न हिसाबले क्रस चेक गर्नुपर्छ, जुन उपाय दुर्गा थापाले अपनाइन्।
4: पछि गएर उनीहरूले हामीलाई भिसा दिएको त्यो उनीहरू हामीले पनि त अनलाइनबाट हेर्नु सकिन्छ, यो भिसा उयो गरेको छ कि छैन भनेर, होइन? यो भिसा दिएको हो कि होइन, यो कम्पनी छ छैन भनेर पनि देख्न सकिन्छ। म चाहिँ त्यही हेरेर गर्नु जस्तो लाग्छ।
0: वैदेशिक रोजगारमा जाने व्यक्तिले अपनाउनु पर्ने सजगता समय अनुसार फरक हुन सक्छ। अहिले जुन तरिकाले दुर्गा थापाले सजगता अपनाइन्, 10-12 वर्ष अगाडि मकवानपुर दामनकी रितु लामाले वैदेशिक रोजगारमा जाने सोच बनाउँदा अवस्था फरक थियो।
7: युएनै जानु मन थियो, त्यहाँ मेरो धेरै साथीहरू हुनुहुन्थ्यो, अनि त्यही भएर मलाई त्यहाँ जानु मन थियो। मैले चाहिँ पत्रिकामा हेर्थेँ कि एडहरू, अहिलेको जस्तो सामाजिक सञ्जालमा त्यस्तो एकदम हाइपमा थिएन, जे पनि सामाजिक सञ्जालमा आउने त्यो समयमा कान्तिपुरमा एडहरू आउँथ्यो, अनि त्यो एडहरू हेरेर गएको थियो।
0: रितु लामाले विज्ञापन हेरेपछि सोही वैदेशिक रोजगार व्यवसायीबाट प्रक्रिया अगाडि बढाइन्, तर उनी प्रक्रियामा मात्र ढुक्क भएनन्, विभिन्न चरणमा सजग हुने र क्रस चेक गर्ने काम पनि जारी राखिन्।
7: त्यहाँ गएँ, त्यहाँ गएपछि इन्टरभ्यूहरू भयो, म सेलेक्ट पनि भइहालेँ। अनि उहाँहरूले चाहिँ के गर्नुभयो, मेडिकल गर्नु तुरुन्तै, यो चाहिँ अर्जेन्ट डिमान्ड हो भन्ने जस्तो कुरा गर्नुभयो। तर एकैचोटि त्यसरी जान पनि गाह्रो नि त, बुझ्नु पर्यो नि त। त्यतिखेर फेरि महिलाहरूलाई गल्फ कन्ट्रीमा जान अलिकति सोच्नुपर्ने बाध्यता थियो नि त सर। अनि त्यो भएको भएर मैले त्यता साथीहरूसँग बुझेँ, उनीहरूले पनि जेन्युन कम्पनी छ भनिसकेपछि मात्रै प्रक्रिया अगाडि बढाएको हो। अनि पछि त्यसरी नै गइयो सर।
0: सही वैदेशिक रोजगार व्यवसायीको छनौट र सचेतनाको कारण रितु लामाको आप्रवासन यात्रा सहज र सुखद रह्यो। उनले श्रम आप्रवासनको क्रममा 10 वर्ष युएईमा बिताइन्। त्यो अवधिमा धेरै पटक नेपाल आउने र जाने गरिन्। हो, तपाईँ पनि आफ्नो श्रम आप्रवासन यात्रा रितु लामाको चाहिँ सुखद रहोस् भन्ने चाहनुहुन्छ। त्यसको लागि तपाईँले पनि आफ्नो वैदेशिक यात्राको लागि चालिएका प्रक्रिया वैदेशिक रोजगार व्यवसायी विष्णु केसीले भनेदै छ या छैन भनेर निहाल्नु जरुरी छ।
3: मेन कुरा त त्यो रिक्रुटमेन्ट पारदर्शी हुनु पर्यो, होइन? त्यस पछाडि त्यसको प्रोसेसको विषयमा कामदारहरूलाई बुझाइएको हुनु पर्यो, र अर्को कुरा उहाँ गएर के गर्नुहुन्छ के गर्नु हुँदैन सबै चिजहरू कामदारलाई बुझाएर सबै चिज कानुनी रूपमा र व्यवहारिक रूपमा पनि कामदारलाई बुझाएर सबै गरेर पठाइयो भने रिक्रुटमेन्ट भनिन्छ।
0: वैदेशिक रोजगारीको यात्रा एउटा ठूलो निर्णय हो र यो निर्णयको सुरुवात नै सही ठाउँबाट हुनुपर्छ। व्यक्तिगत एजेन्टको आश्वासन, अरूको सुनाई वा आकर्षक प्रलोभनको भरमा होइन, आधिकारिक सूचना र वैधानिक वैदेशिक रोजगार व्यवसायीको पहिचान गरेर अघि बढ्नुपर्छ। कृष्ण विश्वकर्माको जस्तो अवस्था नआओस् भन्नका लागि होस् वा दुर्गा मगर र रितु लामाको जस्तो सुरक्षित र सहज यात्रा बनाउनका लागि सजगता नै सबैभन्दा ठूलो सुरक्षा हो। कम्पनी दर्ता छ कि छैन, मागपत्र र प्रक्रियाहरू आधिकारिक छन् कि छैनन्, आफूले पाउने काम र सुविधाबारे स्पष्ट जानकारी छ कि छैन, हरेक चरणमा प्रश्न गर्ने र क्रस चेक गर्ने बानी आवश्यक छ। वैदेशिक रोजगारीमा जोखिम शून्य हुन्छ भन्ने होइन, तर सही जानकारी, सही प्रक्रिया र सही निर्णयले जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ।
4: कार्यक्रम आप्रवासन संवाद सुरक्षित आप्रवासन प्रवर्धनका लागि तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो। आजको अङ्कमा उपयुक्त वैदेशिक रोजगार व्यवसायिकको पहिचानबारे कुरा गर्यौँ। आप्रवासन संवादको पाँचौँ अङ्क पर्सि शुक्रबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्रस्तोता दीपक समीर, प्रविधिके दिनेश प्रजापतिसँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बोखिम, युवराज पङ्गाली, स्मृति खनालसँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु। नमस्कार।
8: यो अडियो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएमको विकास कोष मार्फत प्राप्त सहयोगमा उत्पादन गरिएको हो। कार्यक्रमका क्रममा व्यक्त विचारहरू वक्ताहरूका निजी हुन्। ती विचारहरूले आइओएमको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्।
9: हामी नेपाली विश्वभर इमान्दार र मेहनतीको रूपमा चिनिन्छौँ, तर कामका लागि विदेश जाँदा भने हामीले सिप सिक्नुपर्छ भन्ने कमै मात्र सोच्छौँ।
10: म्याडम, हामी यहाँ खेतीपाती त गरिरहेकै छौँ, विदेशमा त्यही काम गर्न छुट्टै सिप चाहिन्छ र
11: माटो खन्न, बिरुवा रोप्न, गोडमेल गर्न, सिँचाइ गर्न, टिप्न र बजार पठाउन त हामीले जानेकै छौँ नि।
9: हो, हामीले परम्परागत तरिका र औजार उपकरणबाट खेतीपाती गरिरहेका छौँ। विदेशमा पनि हामीले उत्पादन गरे जस्तै चिज वस्तु उत्पादन हुन्छ, तर आधुनिक खेती प्रविधिको प्रयोग गरेर आधुनिक औजार उपकरण र विधिका बारेमा हामीसँग ज्ञान र सिप कम छ।
10: हो नि, हामीले जोत्न प्रयोग गर्ने ट्र्याक्टर र विदेशमा प्रयोग हुने ट्र्याक्टर नै फरक हुन्छ रे।
9: हो, बिउ छर्ने, गोडमेल गर्ने, पानी दिने लगायतका काम हामी हातैबाट गर्छौँ, तर विदेशमा धेरै काम औजार उपकरणबाट हुन्छ जसले कम लागतमा बढी उत्पादन दिन्छ।
11: हामी महिलाले पनि विदेशमा गएर खेतीपातीको काम गर्न सक्छौँ त?
9: किन नसक्नु, खेतीपातीमा धेरै महिलाले काम गरिरहेका छन्। बरु त्यो देशमा बोलिने भाषा र आधारभूत सिप सिकेर जानुभयो भने सजिलै काम पाइन्छ, आमदानी पनि मनग्ञ हुन्छ।
10: सिप सिक्न कहाँ जाने त, आफू त साधारण लेखपढ मात्रै गर्न सक्छु।
9: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT र यस अन्तर्गतका संस्थाहरूले बाख्रा पालन, कुखुरा पालन, माछा पालन, मौरी पालन, तरकारी खेती, डेरी जन्य उत्पादन, नर्सरी तथा बगैँचा व्यवस्थापन, तरकारी तथा फलफुल प्रशोधन लगायत कृषि सम्बन्धी लामो र छोटो अवधिको तालिम दिएर तपाईँलाई दक्ष बनाउँछन्। CTVT को वेबसाइट www.ctevt.org.np बाट पनि तालिमबारे धेरै कुरा थाहा पाउन सकिन्छ। सिप सिकेपछि त्यही काममा विदेश पनि जान सक्नुहुन्छ, स्वदेशमै पनि काम गर्न सक्नुहुन्छ।
5: IOM नेपालद्वारा जनहितमा जारी।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

मन्त्री बालेन्द्र शाहको निर्देशन, बेपत्ताहरूको खोज उद्धार तथा घाइतेको उपचारमा तीव्रता दिन र इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने अमेरिकाको भनाई। समाचार अब विस्तारमा। रसुवा स्थित भोटे कोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझसम्म 95 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार 27 जना महिला, 37 जना पुरुष, 6 जना बालिका, 5 जना बालक र पहिचान नखुलेका 20 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 1 जना पुरुषको शव फेला परेको छ। नुवाकोटमा 5 जना महिला र 6 जना पुरुष गरी 11 जनाको शव फेला परेको छ। धादिङमा 11 महिला, 5 पुरुष, 2 पहिचान नखुलेको गरी 18 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। यस्तै गोर्खामा 1 महिला, 4 पुरुष र 1 बालक र 10 जनाको पहिचान नखुलेको शव प्राप्त भएको छ। चितवनमा 10 महिला, 10 पुरुष, 2 बालिका, 3 बालक र 8 जना पहिचान नखुलेको शव भेटिएको छ। यस्तै तनहुँमा 3 जना पुरुष, 1 जना महिला र 1 जना बालकको शव फेला परेको छ भने नवलपरासी पूर्वमा 8 जना पुरुष र 3 जना बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। यसै गरी बाढी पहिरोमा परि घाइते भएका 63 जनाको उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँको महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा 21 जना, राष्ट्रिय ट्रमा सेन्टरमा 7 जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा 1 जना, रसुवा अस्पतालमा 21 जना र त्रिशुली अस्पतालमा 16 जना, नर्विक अस्पतालमा 3, ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार बाढीमा परि अझै धेरै मानिस सम्पर्कविहीन रहेका छन्। नेपाल चीन सीमा क्षेत्रमा चट्टान सहितको हिम पहिरो गएको र त्यसकारण लोहन्द्रे खोलामा गेग्रान सहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सेटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा रसुवागढी नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्व नेपाल चीन सीमामा गएको चट्टान सहितको हिम पहिरोको कारण लोहन्द्रे खोलामा गेग्रान सहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशुली नदीमा मिसिएको देखिएको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटे कोशी नदीमा आएको बाढी पहिरोले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको खोज उद्धार र राहतका कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज साँझ टेलिफोन कुराकानीमा प्रधानमन्त्री शाहसँग रसुवा बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी लिनुहुँदै पीडामा परेका जनताको उद्धार राहत र खोज कार्यलाई तीव्रता दिन राज्यका सबै अङ्ग परिचालनका लागि आग्रह गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। कुराकानीका क्रममा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीले पारेको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी दिनुहुँदै सरकारले नागरिकको सहयोग उद्धार राहतका लागि सबै संयन्त्र परिचालन गरी हर सम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने जानकारी दिनुभएको प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा नुवाकोट हुँदै बहने भोटे कोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताउनु भएको थियो। उहाँले विपदको यस घडीमा उद्धार र राहतका कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घ संस्था, सुरक्षा सहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा स्थित भोटे कोशी नदीमा आज बिहान आएको भीषण बाढीमा परि बेपत्ता भएकाहरूको खोजी गर्नु, घाइतेहरूको ज्यान जोगाउनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपील गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार खोजी र राहतमा खर्चिएको बताउनु भएको हो। प्रधानमन्त्री शाहले भोटे कोशी नदीमा अचानक आएको बाढीले पुर्याएको क्षति
ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले ज्यान गुमाउनेहरू मृतकहरूप्रति भावपूर्ण श्रद्धा

0: श्रद्धाञ्जली अर्पण गर्दै बाढीका कारण नेपाल सरकार र व्यक्तिगत तर्फबाट आफ्नो परिवार र सर्वस्व गुमाएका शोकमा डुब्नुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो संवेदना समेत व्यक्त गर्नुभएको छ। यो असहाय पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीमा परि घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइने बताउनु भएको छ। विपदको बेला हामी सबै एक ढिक्का हुन आग्रह गर्नुहुँदै प्रधानमन्त्री शाहले सम्पूर्ण सामाजिक सङ्घ संस्था, उद्योगी, व्यवसायी, युवा, स्वयंसेवक र आम नागरिकलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। विपदको यस क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभयो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले बैठकले भोटेकोशी बाढीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले उपलब्ध सबै स्रोत साधन परिचालन गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको र हालसम्म 8 हेलिकप्टर परिचालन गरिएको जानकारी प्राप्त भएको पनि उहाँले बताउनुभयो। घाइते तथा बिरामीको उपचारका लागि त्रिशुली स्थित सिभिल अस्पताललाई आवश्यक उपकरण सहित व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको र तत्काल उद्धारका लागि धुन्चे, त्रिशुली लगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णय भएको पनि नेता आङदम्बेले जानकारी दिनुभयो। बाढीबाट भएको जनधनको क्षतिको यकिन विवरण सार्वजनिक हुन बाँकी रहे पनि तत्काल उद्धार गर्नुपर्ने अवस्था भएकाले सरकारले कुनै हिचकिचाहट नगरिकन अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो। कुन कुन मन्त्रालयलाई कसरी क्रियाशील गर्ने र आवश्यक रकमको व्यवस्था कहाँबाट गर्ने भन्ने विषयमा पक्ष प्रतिपक्ष नभनी सबै जनताको साथमा उभ्नुपर्ने बेला आएको नेता आङदम्बेले बताउनुभयो। आज प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे बाढी प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गर्नुभएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहतका विषयमा छलफल गर्नुभएको हो। सांसदहरूले बाढीमा परेका असर तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनु भएको थियो। यसैबीच नुवाकोटको प्रमुख जिल्लाधिकारी शम्भु रेग्मी हाम्रो सम्पर्कमा हुनुहुन्छ। हेलो सिडियु साहेब, रेडियो नेपालको 9 समाचारमा यहाँलाई स्वागत छ। नुवाकोटको पछिल्लो अवस्था के छ?
1: नुवाकोटको पछिल्लो अवस्थाको सन्दर्भमा कुरा गर्दाखेरि अब आज बिहान करिब करिब 9:15 हामीलाई यो खबर आयो माथि ठुलो पहिरो आइरहेको छ भनेर। त्यसपछि चाहिँ हामीले तत्काल चाहिँ सुरक्षा निकायलाई परिचालन गरेर माइकिङ गर्ने तटीय क्षेत्रमा, त्यसपछि सञ्चार माध्यमहरू, स्थानीय सञ्चार माध्यमहरू मार्फत र पालिका जनप्रतिनिधि मार्फत, हाम्रो स्रोत साधन मार्फत त्यहाँ तटीय क्षेत्रका मान्छेहरूलाई सुरक्षित ठाउँमा जान अनुरोध गरेको थियौँ। र त्यसको करिब करिब 1 नै चाहिँ त्यो बाढी चाहिँ ठुलो बाढी आयो र त्यसले गर्दाखेरिमा अब ठुलो भौतिक संरचनाहरू ठुलो क्षति भएको देखिएको छ। अब मानवीय क्षति के कति भयो भन्ने कुराहरू एकिङका साथ अहिले भन्न सक्ने अवस्था छैन। किन भन्दा अब त्यो ठाउँमा जहाँ चाहिँ क्षतिग्रस्त स्थान छ त्यहाँ जाने अहिले सडकको एक्सेस छैन र अहिलेसम्म हामीले करिब करिब 63 मानिसहरूलाई कोहीको छतबाट कोहीको घरबाट विभिन्न ठाउँबाट चाहिँ हामीले हेलिकप्टर मार्फत उद्धार गरेर सुरक्षित ठाउँमा ल्याएर राखेका छौँ र कतिपय घाइतेहरूलाई चाहिँ हस्पिटलमा उपचार गर्ने काम पनि भइरहेको छ अहिले र हामीले चाहिँ अब हामीलाई एउटा चुनौती के पनि भइदियो भने यो जहाँ मानिसहरूलाई उद्धार गर्नुपर्ने थियो त्यो ठाउँमा चाहिँ हामीसँग सडकको एक्सेस भइदिएन सम्पूर्ण काम चाहिँ हेलिकप्टर मार्फत गर्नुपर्ने भएको हुनाले अलिकति टाइम बढी लाग्ने र उद्धारमा अलि प्रभावकारिता गर्न सकिएन सडक मार्गको प्रयोग गरेर सवारी साधनहरू गाडीबाट उद्धार गर्न नसकेको अवस्था एउटा चुनौती त्यो देखियो अर्को चुनौती चाहिँ हाम्रो ठुलो हस्पिटल यहाँको आधुनिक र ठुलो हस्पिटल त्रिशुली भन्ने कोलोनी भन्ने ठाउँमा छ र त्यो ठाउँमा जाने हाम्रो सम्पूर्ण सडकको कनेक्सन चाहिँ हाम्रो टुटेको छ र त्यहाँ चाहिँ फालमार्गबाट जान सक्ने अवस्था छैन र त्यसले गर्दाखेरिमा बिरामीहरूको उद्धार गर्नको निम्ति उपचार गर्नको निम्ति हेलिकप्टरको बढी प्रयोग गर्नुपर्ने एउटा त्यो चुनौती देखिएको छ र अरू चाहिँ अब अहिले करिब करिब हामीले त्यही 1200 मानिसहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्ने हाम्रो अनुमान छ यो डाटामा ठुलै तलमा के पनि हुनसक्छ किनभने फलगत रूपमा हामी चाहिँ उपस्थित हुन सकेका छैनौँ र तीमध्ये अधिकांश मानिसहरू कति आफन्तकोमा जानुभएको छ र कति चाहिँ अब अन्य जिल्लाहरूमा पनि जानुभएको छ काठमाडौँतिर खास गरी र केही व्यक्तिहरू करिब करिब 300-500 हाराहारीमा चाहिँ हामीले सुरक्षित ठाउँमा राख्नुपर्ने तत्काल राख्नुपर्ने अहिलेको अवस्था छ र त्यसमा चाहिँ अहिले हामीले अब केन्द्रबाट सङ्घीय सरकारको मन्त्रीज्यूहरू माननीयज्यूहरू पनि आउनुभएको छ प्रदेश सरकारको मुख्यमन्त्रीज्यू लगायतका पदाधिकारीहरू पनि आउनुभएको छ र हाम्रो सुरक्षा टिमहरू पनि सबै आएको छ र अहिले पनि हामी खटिरहेको अवस्था छ र अब अहिले उद्धारको कार्यक्रममा चाहिँ यो त्रिशुली हाइड्रो पावर र यो चिलिमेमा केही मानिसहरू त्यहाँ फँसेको भन्ने कुराहरू आएको छ करिब करिब 30-35 र त्यसको लागि हामीले हेलिकप्टर त्यहाँ पठाएको तर मौसमको कारणले त्यहाँ चाहिँ बस्न सकेको अवस्था भएन र भोलि बिहान पहिलो फर्स्ट आवरमा चाहिँ बिहान सबैलाई मौसम अनुकूल भएको अवस्थामा त्यहाँ तत्काल पठाउने एउटा त्यो गरेका छौँ र अन्य ठाउँमा अहिले मानिसहरू कहीँ उद्धारको पर्खाइमा बसेको भन्ने तत्काल केही जानकारी आएको छैन र त्यो दुई ठाउँमा एउटा चिलेमा एउटा त्रिशुली 3B त्यहाँ मानिसहरू अलिकति करिब करिब 35-40 मानिसहरू त्यहाँ हुनुहुन्छ भन्ने कुराहरू छ उहाँहरूलाई उद्धार गर्न भोलि जाने त्यस्तो हाम्रो छ।
0: अर्को कुरा चाहिँ त्यो नुवाकोटकै त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको विद्यार्थीहरूको बारेमा विभिन्न समाचार आइरहेको छ त्यसको यथार्थ कुरा के रहेछ सिडु
1: सर? त्यहाँको चाहिँ कसैले पनि अब यहाँले भनेर मात्र मैले थाहा पाएँ होइन अब यता मिडियातिर हामी त्यहाँ अलिकति नेटवर्क कनेक्सन पनि त्यस्तो छैन र त्यहाँ हामीलाई जानकारी भएको ठाउँमा सबै ठाउँमा हेलिकप्टरले आज उद्धार गरिसकेको अवस्था छ कोही मान्छे अल्लपत्र परेको र त्रिभुवन माघीको बारेमा चाहिँ यहाँ अहिलेसम्म कसैले जानकारी गराउनु भएको छैन तर त्यो मावि चाहिँ अलिक माथि नै छ हाइटमा छ त्यो नदीभन्दा धेरै माथि भएको हुनाले सम्भवतः त्यहाँ केही नभएको हुनुपर्छ र यो बारेमा थप चाहिँ त्यहाँ बुझ्ला तर चाहिँ त्यस्तो रिपोर्टिङ कहीँ पनि आएको छैन जहाँबाट उद्धार गर्नुपर्ने थियो हामीले अहिलेसम्म अहिले भर्खर मात्रै सकियो अब यो रातको कारणले सबै मानिसहरू सुरक्षित ठाउँमा आएको छ र त्यो चाहिँ दुई ठाउँमा अघि भनेको ठाउँमा भोलि बिहान जाने गरी तयारी गरेका छौँ र त्रिभुवन माविको बारेमा चाहिँ हामी जहाँ त्यस्तो जानकारी आएको छैन म त्यो तत्काल चाहिँ त्यहाँ सम्पर्क राखेर होइन भन्छु तर जहाँसम्म लाग्छ त्यहाँ नआउनुपर्छ।
0: हस् जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस् धन्यवाद। हस् हस्
0: सरकारले रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि तत्काल उद्धार उपचार तथा राहतका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको आकस्मिक बैठकमा बाढीबाट घाइते भएकाहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा अवरुद्ध भएका सडकहरू पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने, घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने।
0: यस्तै अवरुद्ध दूरसञ्चार तथा विद्युत सेवा यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउन र क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत परिचालन तथा समन्वय गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले छिमेकी राष्ट्रहरू चीन र भारत दुवैले उद्धार तथा राहतका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु हुँदै बाढीका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रचलित कानुन बमोजिम आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको जानकारी दिनुभयो। यस्तै बैठकमा विपदबाट प्रभावित जिल्लाका स्थानीय तहलाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी रासोपाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि 50 लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। रासोपा सचिवालयको आज बसेको बैठकले प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी ऱ्यापिड एक्सन टिम ऱ्याट मार्फत सक्रिय परिचालन गर्ने लगायतका छाबुदे निर्णय गरेको छ। बैठकले विपदका कारण बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै आर्थिक तथा भौतिक सहयोग सरकारको एकद्वार प्रणाली मार्फत मात्र उपलब्ध गराउन अपिल गरेको छ। त्यस्तै बैठकले सम्भावित महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली तत्काल परिचालन गर्न र घरबार विहीन परिवारलाई उचित क्षतिपूर्ति र दीर्घकालीन पुनर्स्थापनाको ठोस योजना बनाउन सरकारको ध्यान आकर्षण गराइएको पार्टी महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले रसुवाको भोटेकोशीमा आएको बाढीमा परि विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मी सहित केही सरकारी कर्मचारी र स्थानीय नागरिकहरू अझै पनि हराइरहेको बताउनु भएको छ। बाढीको क्षतिबारे संसदलाई जानकारी गराउनुहुँदै मन्त्री खनालले बाढीका कारण त्रिशुली नदी तटीय क्षेत्रका सडक, पुल, जलविद्युत र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको बताउनुभयो। मन्त्री खनालले हालसम्म रसुवाको टिमुरे लगायतका प्रहरी चौकीमा कार्यरत प्रहरी, नेपाली सेनाका जवान, सशस्त्र प्रहरी र सुरक्षाकर्मीहरू सम्पर्कविहीन रहेको बताउनुभयो। यस्तै बाढीमा परि रसुवागढी भन्सार कार्यालयमा कार्यरत केही कर्मचारी तथा प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो। प्रारम्भिक सूचनाअनुसार आज बिहान 8:37 नेपाल चीन सीमा क्षेत्रमा गएको भूकम्पपछि झरेको हिम पहिरोका कारण रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको मन्त्री खनालले जानकारी गराउनुभयो। मन्त्री खनालले उद्धार तथा राहतका लागि आजै रसुवा र नुवाकोट जिल्लाका विपद व्यवस्थापन कोषमा 1.1 करोड रुपियाँ र धादिङमा 50 लाख रुपियाँ थप निकासा भएको जानकारी दिनुभयो।
3: रसुवा र नुवाकोट जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा रु 1 करोडको दरले र धादिङ जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा 50 लाख थप निकासा गरिएको छ। सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घडीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमापारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: मन्त्री खनालले खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेना र निजी क्षेत्रका गरी 13 हेलिकप्टर परिचालन भएको, उद्धार गरिएका घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेनाका 13, नेपाल प्रहरीका 12 र सशस्त्र प्रहरीका 15 थप चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन भएको बताउनुभयो। मन्त्री खनालले गम्भीर अवस्थामा घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल लगायत 5 अस्पताललाई तयारी अवस्थामा राखिएको मन्त्री खनालले सदनलाई जानकारी गराउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले रासोपा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको जीव धनको रक्षाका लागि सरकारले सम्पूर्ण सामर्थ्य लगाउने विश्वास व्यक्त गर्नुभएको छ। सभापति लामिछानेले बैठकमा रासोपाको संसदीय दलका तर्फबाट विशेष समय लिएर भोटे कोशीमा आएको बाढीको विपत्तिमा सरकार र सबै राजनीतिक दलसँगै रहेको बताउनुभयो।
4: सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउनेछ। म सम्मानित सदन मार्फत सिङ्गो देशलाई यो कुरा जानकारी गराउन चाहन्छु। प्रतिपक्ष बेन्चमा बसेर पनि यो आपतमा, यो अप्ठ्यारोमा हामी सँगै छौँ, सरकारलाई कसरी सघाउनु पर्छ, हामी यो विपत्तिमा पक्ष प्रतिपक्ष होइन एकै साथ सरकारको साथमा छौँ भन्ने जुन एउटा उच्च राजनीतिक संस्कारको प्रदर्शन भयो, म विपक्षी बेन्चलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो विपत्को सामना गर्न, यो अहिलेको कठिन परिस्थितिलाई चाहिँ सम्हालिएर लिएर जानुको हामीसँग विकल्प छैन। बाढी प्रभावित रसुवा र धादिङका नदी तटीय क्षेत्रका स्थानीयलाई अझ सुरक्षित रहन, थप क्षति नहुने तर्फ सचेत रहन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन पनि अपिल गर्दछु। साथै चितवन, नवलपरासी लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा सावधानी अपनाउन समेत आग्रह पनि गर्न चाहन्छु र म सरकारलाई पर्याप्त सुरक्षा, जनशक्ति र सम्भव भएका सबै स्रोत साधन प्रभावित क्षेत्रमा परिचालित गर्न पनि आग्रह गर्न चाहन्छु।
0: सभापति लामिछानेले पार्टीका तर्फबाट प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य मन्त्री लगायतसँग निरन्तर छलफल र सूचना आदान प्रदान गरिरहेको र नागरिकको जीवधनको रक्षाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह गरेको सदनलाई जानकारी गराउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढीमा बेपत्ताको खोजी, उद्धार तथा घाइतेको उपचारमा तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। सभामुख अर्यालले सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई समेत विपद प्रतिकारमा जुट्न आग्रह गर्नुभयो।
5: रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको धन जनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपदको यस घडीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीडित, विस्थापित एवं प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। यस दुखद घडीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नु पर्ने अवस्था रहेको छ।
0: यसअघि बैठकमा सांसदहरूले रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार र राहतका लागि सबैलाई साथमा लिएर अगाडि बढ्न सरकारसँग आग्रह गर्नुभएको थियो। सांसदहरूले भोटे कोशी र त्रिशुली नदी किनारका बस्तीहरूमा ठूलो संख्यामा नागरिकहरू उद्धार र राहतको प्रतीक्षामा रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सरकारका सबै संयन्त्र, स्थानीय सरकार र नागरिक समाज एकसाथ परिचालन हुनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले भोटे कोशीको मुहानमा रहेको हिमताल फुट्ने क्रम जारी रहेको र पुनः बाढीको सम्भावना रहेको भन्ने सूचना आइरहेको हुनाले चीन सरकारसँग समेत समन्वय गरी सूचना लिन र पूर्व तयारीका कामहरू गर्न ध्यान आकर्षण समेत गराउनुभयो। हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। भोलि दिउँसो 1 बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक सरकार तथा सभाका सदस्यहरू राहत उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक बस्न नसक्ने प्रतिनिधि सभा सचिवालयले जनाएको छ। सभामुखको निर्देशन अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सचिवालयका महासचिव पदम प्रसाद पाण्डेद्वारा आज जारी सूचनामा उल्लेख छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
6: भाउजू दर्शन,
7: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
6: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
8: नमस्ते भाउजू।
7: नमस्ते, आउनु न भित्रै।
8: हुन्छ भाउजू।
6: अनि दादा त अफिस गइसक्नु भयो होला है?
7: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
6: हस् हस् भाउजू।
9: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
6: हैं, त पनि एनटीसीको सस्तो डे प्याक छदैछ नि।
10: ए हो र,
6: एनटीसीको डे प्याक लिन *14## डायल गर्न।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। सरकारले आपतकालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाहरूका जिल्ला विपद व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ। आज बसेको विपद परिषदको आकस्मिक बैठकपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई 1-1 करोड रुपैयाँ र धादिङलाई 50 लाख रुपैयाँ जिल्ला विपद व्यवस्थापन कोष मार्फत पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। यसैबीच प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको वा बसेको स्थानबाट उद्धार टोलीको ध्यान आकर्षण गराउन आगोको धुवा निकालेर संकेत गर्ने अनुरोध गरेको छ। प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित सङ्घ संस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी सहयोग गर्न अनुरोध समेत गरेको छ। प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान तथा सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न समेत आग्रह गरेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा आज बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री मोदीले यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार रहेको र उद्धार तथा राहत का प्रयासका लागि भारतका टोलीहरूले नेपालसँग समन्वय गरिरहेको समेत उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले भोटेकोशी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा नागरिकको जीवन रक्षा र उद्धारलाई प्राथमिकतामा राखेर अघि बढ्न सम्बद्ध निकायलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत यस कठिन घडीमा प्रभावित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढङ्गले अघि बढ्न पार्टीका सम्पूर्ण नेता सदस्य तथा शुभेच्छुकहरूलाई आह्वान गर्नुभएको हो। सभापति लामिछानेले विपद सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय स्थानीय प्रशासन सुरक्षा निकाय तथा विश्वसनीय सञ्चार माध्यमबाट प्राप्त सूचनालाई विश्वास गर्न समेत आह्वान गर्नुभएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सामाजिक सञ्जाल मार्फत सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसँग समन्वय गरेर उद्धार राहतमा केन्द्रित रहन अनुरोध गर्नुभएको छ। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत विपदको यस घडीमा पार्टीका नेता कार्यकर्ता जनसङ्गठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरेर उद्धार कार्यमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत सबै नागरिकलाई उच्च सतर्कता अपनाउन सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालन गर्न अपील समेत गर्नुभएको छ। नेपाली काङ्ग्रेसले पार्टीका रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा गएको ठूलो बाढीका कारण सिर्जना भएको गम्भीर र चिन्ताजनक स्थितिमा राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकमा सभापति गगन कुमार थापाले पार्टीका सबै कार्यक्रम रोकेर पार्टीका सबै तहका सदस्यहरूलाई आफू सुरक्षित रहेर उद्धार र राहत कार्यमा तुरन्त जुट्न निर्देशन दिनुभएको हो। बैठकले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा बाढी प्रभावितहरूको लागि सहयोग जुटाउन र सरकारसम्म समन्वय गरेर देशभरका पार्टीका सदस्यहरूबाट सहयोग जुटाउन क्रियाशील रहने समेत निर्णय गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन गरी उद्धार राहत तथा पुनः स्थापनाका कामलाई तीव्रता दिने बताउनु भएको छ। मन्त्रालयमा आज बसेको वरिष्ठ व्यवस्थापन समूह SMT को बैठकमा मन्त्री श्रेष्ठले विपदमा परेका कर्मचारी मजदुर तथा आम नागरिकको उद्धार तथा पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राखी गृह मन्त्रालय लगायतका निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल राहत र संयन्त्र परिचालन गर्ने निर्देशन दिनुभयो। मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका सहित देशभर विद्युत आपूर्तिलाई नियमित, सुरक्षित र दिगो बनाइराख्न आवश्यक वैकल्पिक तथा आकस्मिक व्यवस्थापनका लागि तयारी गर्न सम्बन्धित निकायलाई सुझाव समेत दिनुभयो। बैठकमा बाढीका कारण रसुवामा सञ्चालनमा रहेका 5 तथा निर्माणाधीन गरी 8 र नुवाकोटमा सञ्चालनमा रहेका 4 तथा निर्माणाधीन 2 गरी 6 जलविद्युत आयोजना प्रभावित भएको जानकारी गराइएको थियो। बाढीबाट भएको क्षतिको समग्र विवरण सङ्कलन तथा मूल्याङ्कनका लागि योजना महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयले स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इपानसँग पनि छलफल गरी बाढीबाट जलविद्युत आयोजनामा भएको क्षति, प्रभावित जनशक्तिको उद्धार तथा आयोजना पुनः स्थापनाका विषयमा जानकारी लिएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढीले अपूर्णीय क्षति पुर्याएपछि बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि विभिन्न दात्री निकायले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको सचिवालयका अनुसार नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व ब्याङ्कले तत्काल समन्वय गरेको जनाएको छ। विश्व ब्याङ्कका राष्ट्रिय निर्देशक डेभिड सिमलेन ले अर्थमन्त्री वाग्लेसँगको कुराकानीमा विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरूप नेपाललाई 25 अर्बसम्म सहयोग गर्न सक्ने जानकारी दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। छिमेकी मित्र राष्ट्र भारतले बाढी पीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के हुन् भनी सरकार समक्ष सूची पठाउन अनुरोध गरेको छ। त्यसै गरी छिमेकी मित्र राष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। अर्थमन्त्री वाग्लेले छिमेकी मुलुक र दात्री निकायको उदार सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अन्तर सरकारी समन्वय गरी सहयोग मोडालिटीको सन्दर्भमा छलफल भइरहेको बताइएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाढीका कारण पशु चौपायामा रोग फैल्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक रोकथाम तथा नियन्त्रणका लागि तत्काल अवलम्बन गर्न पशु सेवा विभागलाई निर्देशन दिनुभएको छ। मन्त्री चौधरीले विशेष गरी रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा विशेष टोली परिचालन गरी पशु स्वास्थ्य सम्बन्धी निगरानी, रोग पहिचान, रोकथाम तथा नियन्त्रणका आवश्यक कार्य अघि बढाउन पशु सेवा विभागलाई निर्देशन दिनुभएको हो। मन्त्री चौधरीले विपदको समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राखेर सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै तत्काल आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको हो। रसुवाको भोटे कोशीमा आएको बाढीमा परेर 403 पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डले दिएको जानकारी अनुसार आज बिहान भोटे कोशीमा आएको बाढीमा परेर 62 नेपाली र 341 विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सिओ हिक्मत सिंह एयरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 403 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो। सम्पर्कविहीन हुनेमा 203 पुरुष र 200 महिला रहेका छन्। बेपत्ता हुनेमा सबैभन्दा बढी धेरै भारतीय पर्यटक रहेका छन्। यसैबीच नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर 1234, हटलाइन नम्बर 1144 र पर्यटन प्रहरी 9852 89445 सम्पर्क राख्न समेत आग्रह गरेको छ। सरकारले बाढीबाट घरबार विहीन भएका पीडितहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना गरेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोट र धादिङले 16 स्थानमा अस्थायी आवास निर्माण गरेका हुन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न स्थानमा गरी 1500 को क्षमता रहने गरी अस्थायी आवास निर्माण गरेको छ। त्यसै गरी जिल्ला प्रशासन कार्यालय धादिङले विभिन्न स्थानमा 1200 अट्ने क्षमताको अस्थायी आवास निर्माण गरेको छ। यसै गरी अन्य जिल्लामा पनि अस्थायी आवास निर्माणको कार्य भइरहेको जनाइएको छ। भोटे कोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्ला अन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्ग भएर चल्ने सबै सार्वजनिक तथा निजी सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको छ। प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले बाढीका कारण रसुवा, नुवाकोट लगायत धादिङ जिल्लाको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत क्षति पुगेको जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चारजना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएको छ। एमाले प्रदेश संघीय संसदीय दलको आज बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई चारजना मन्त्रीले सामूहिक राजीनामा दिनुभएको प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले जानकारी दिनुभयो। राजीनामा दिनुहुनेमा मन्त्री नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिसाल, स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्की रहनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेश मन्त्रीहरूलाई वासिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिनुभएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौ सैनिक निगरानी तथा होर्मुजको जलघाँटी हुँदै हुने पेट्रोलियम आपूर्तिमा प्रभाव बढाउने रणनीति अघि बढाएको छ। ट्रम्प प्रशासनले ठूलो सैन्य कारवाहीमा फर्कनुको सट्टा इरानको अर्थतन्त्रलाई कमजोर बनाउने रणनीतिलाई प्राथमिकता दिएको हो। यद्यपि इरानले पहिले आक्रमण गरेमा सैन्य विकल्प खुला राखिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। वासिङटनले इरानको तेल निर्यातमा गिरावट आएको र हर्मुज मार्फत अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गर्ने तेहरानको क्षमता कमजोर भएको दावी गरेको छ। यसैबीच इरान र उमान बीच हुर्मुज जलघाँटीमा पारवहन व्यवस्थापन बारे वार्ता भएको छ। दुवै पक्षले अस्थायी नौवाहन मार्ग स्थापना गर्ने तथा समुद्री खानी हटाउन संयुक्त प्रयास गर्ने सहमति गरेका छन्। यद्यपि सामान्य व्यावसायिक ढुवानी अझै ठूलो मात्रामा प्रभावित छ। मङ्गलबार उमान नजिकै एउटा तेल ट्याङ्करमा अज्ञात प्रहार भएको पनि जनाइएको छ। अब आर्थिक समाचार।
8: रसुवाको भोटेकोसीमा आएको आकस्मिक बाढीका कारण रसुवागढी भन्सारको संरचनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढीका कारण रसुवागढी भन्सार कार्यालय र यार्डमा रहेका सवारी साधनमा क्षति पुगेको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले जानकारी दिनुभयो।
10: रसुवाको भन्सार कार्यालय समेतमा चाहिँ पूर्ण रूपले नोक्सानी भएको छ। त्यहाँको भौतिक संरचना र सम्पत्तिको साथ साथमा हाम्रा कर्मचारी साथीहरू पनि ठुलो जोखिम मोलेर चाहिँ कतिपय भागेर चाहिँ सुरक्षित हुनुभएको छ। 40 जना हाम्रा जुन स्टाफहरू हुनुहुन्छ त्यसमध्ये 25 जना कर्मचारी साथीहरू सम्पर्कमा हुनुहुन्छ। बाँकी कर्मचारी साथीहरूको हामी सर्च एन्ड रेस्क्यूको क्षणमा भएको हुनाले अहिले खोजी कार्य जारी छ। हामी चाहिँ त्यो सबै त्यसैमा चाहिँ लागिरहेका छौँ। अरू भौतिक क्षति र अरू क्षति कति भयो भन्ने कुराहरू आकलन हुन बाँकी छ।
8: यस्तै बाढीका कारण त्यस क्षेत्रमा रहेका जलविद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीका संरचनामा समेत क्षति पुगेको छ। बाढीबाट रसुवा र नुवाकोटका विभिन्न 14 जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। रसुवामा सञ्चालनमा रहेका कुल 236 मेगावाट क्षमताका 5 आयोजना र निर्माणाधीन कुल 342.4 मेगावाट क्षमताका 3 आयोजनामा क्षति पुगेको छ। यस्तै नुवाकोटमा सञ्चालनमा रहेका कुल 132 मेगावाट क्षमताका 4 आयोजना र निर्माणाधीन अवस्थामा रहेका कुल 52.6 मेगावाट क्षमताका 2 आयोजनामा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भुसालले राज्य र निजी क्षेत्रको सहकार्यबाट मात्रै मुलुकको समृद्धि सम्भव हुने बताउनु भएको छ। मकवानपुर उद्योग वाणिज्य संघले बुधबार हेटौडामा गरेको कर सम्बन्धी छलफलमा महानिर्देशक भुसालले उद्योग तथा वाणिज्य क्षेत्रको विकास बिना मुलुकको समृद्धि सम्भव नहुने बताउनुभयो। छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह राणाभाटले कर प्रशासनलाई व्यवसाय मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बुधबार 35.92 अंकले घटेर 2558.35 बिन्दुमा बन्द भएको छ। बुधबार 23 कम्पनीको शेयर मूल्य बढेको छ भने 252 कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै 3 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। बुधबार बजारमा 4.77 अर्ब रुपियाँको कारोबार भएको नेप्सेले जनाएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। खेल समाचार अजय बमबाट।
12: नेपाल एक क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिजमा लगातार दोस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटी विरुद्ध 4 विकेटको जित हात पारेको हो। यो सँगै नेपालले प्रतियोगितामा 4 खेलबाट 2 जित र 2 हारसहित 4 अङ्क जोडेको छ। नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। अर्को खेलमा बङ्गलादेश हाई पर्फर्मेन्स 11 9 विकेटको फराकिलो हार बिहोरेको थियो। तर तेस्रो खेलमा भने होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो। एसिटीले दिएको 141 रनको लक्ष्य पछ्याएको नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर 144 रन बनाएको हो। नेपालका कप्तान कुशल फुर्तेलले सर्वाधिक 61 रन बनाए। जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। मयाङ्क यादव 21 र लोकेश बम 12 रनमा अलाउट हुँदा पवन सराफ 29 र विपिन खर्ती 3 रनमा अवजित रहे। बाँकी खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन्। नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिब्राम श्रेष्ठले पाकिस्तानमा हुने 14 दक्षिण एसियाली खेलकुद सागबारे जानकारी गराउनु भएको छ। अध्यक्ष श्रेष्ठ सहित कमिटिका उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिङ्का सुलवाल श्रेष्ठ पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकमा सहभागी भएर फर्किएपछि यसबारे जानकारी गराइएको हो। पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 तयारी सन्दर्भमा सो बैठक भएको हो। गत अगस्त 23 र 24 भएको बैठकमा 14 सागको आयोजनासँग सम्बन्धित तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। 14 साग चैत 20 28 गतिसम्म हुने निर्णय भएको छ। यसै गरी आगामी सागमा 28 खेल समावेश हुने, जसमा 346 पदक इभेन्ट रहेका छन्, जसमा 346 स्वर्ण, 346 रजत र 515 काँस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
0: अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवाको भोटे कोशीमा आज आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति, 95 जनाको शव प्राप्त, अझै धेरै मानिस सम्पर्कविहीन रहेको नेपाल प्रहरीको भनाई। नेपाल चीन सीमा क्षेत्रमा चट्टान सहितको हिम पहिरो जाँदा भोटे कोशीमा बाढी आएको प्रारम्भिक निष्कर्ष। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्धार खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह। उद्धार र राहतलाई प्रभावकारी र समन्वयात्मक ढंगले सम्पादन गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। बेपत्ताहरूको खोज र उद्धार तथा घाइतेहरूको उपचारमा तीव्रता दिएको र इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने अमेरिकाको भनाई। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
13: लोकसेवा आयोगको अन्तर्वार्ता सम्बन्धी सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षामा सम्मिलित उम्मेद्वार मध्ये वर्णानुक्रम अनुसारका उम्मेद्वार उत्तीर्ण भई इन बास्केट एक्सर्साइज र अन्तर्वार्ताका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। इन बास्केट एक्सर्साइज र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेद्वारले पासपोर्ट साइजको फोटो 2 प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाण पत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारमको प्रथम र द्वितीय पाना दुई दुई प्रति भरी यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनाम नगरमा उक्त प्रमाण पत्रहरूको प्रतिलिपि उम्मेद्वार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ। आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाण पत्रहरू नपुराएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ। छनौट भएका उम्मेद्वारले इन बास्केट एक्सर्साइज दिन आउँदा प्रवेश पत्र र अन्तर्वार्ता दिन आउँदा सकल कागजात र प्रवेश पत्र लिई 1 घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ। इन बास्केट एक्सर्साइज र अन्तर्वार्ताको दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ। साथै लोकसेवा आयोगबाट विभिन्न पदहरूका सिफारिस सम्बन्धी सूचना पनि प्रकाशन भएका छन्। विस्तृत जानकारीका लागि मिति 2083 भाद्र 10 गतेको गोर्खा पत्र साथ लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लग अन गरी हेर्न सकिनेछ।
14: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
15: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
0: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
4: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्चै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि। यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तुभाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
5: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।
8: नमस्कार, तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हामी बोलिरहेका छौँ। पछिल्लो समय जुन खालको हामीले विपदको सामना गरिरहेका छौँ, आज बिहान 9 बजे छिमेकी देश चिनको तिब्बत क्षेत्रबाट अकस्मात रूपमा आएको ठुलो बाढीले गर्दा जुन रसुवा, नुवाकोट, धादिङ, गोर्खा, त्यसै गरी चितवन र नवलपरासी जिल्ला समेत प्रभावित हुन पुगेका छन्। बाढी जसरी हामीले कल्पना गरेभन्दा परको कुरा हो बाढी, पहिरो र विपदको जोखिम। त्यो विपदको जोखिममा जसरी हामीले अहिले जोखिमको सामना गरिरहेका छौँ, यो जोखिमको बेला, यो अप्ठ्यारोको बेला, यो जसरी हामीले जोखिमको सामना गरिरहँदाखेरि हाम्रा सहयोगी हातहरू र आत्मीयताहरू पनि त्यसै गरी झल्किनु पर्दछ। खास गरी पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न खालका सूचनाहरू जानकारीहरू देखिन्छन्। ती सूचना ती जानकारीहरू तथ्य सत्यमा आधारित हुन् कि होइनन् त्यो अनुसार रहेर सूचना र जानकारीहरू सेयर गर्नुहोस्, आफन्तजनलाई साथीभाइलाई भन्नुहोस् र सरकारले नेपाल सरकारले जारी गरेका आधिकारिक सूचनाहरूलाई आधिकारिक तथ्य र तथ्याङ्कहरूलाई टेकेर विपदबारेका सूचना अथवा पूर्व सूचनाहरू जानकारी राख्नुहोस्। विपद भन्ने कुरा कहिले पनि सोचेर पूर्व जानकारी गरेर आउँदैन, अकस्मात आउने कुरा हो। यो अकस्मात आइरहेको विपदको सामना तपाईँ हामी मिलेर गर्न सक्नुपर्दछ। जसरी अहिले सरकारले आफ्नो तर्फबाट जुन खालको सक्रियता देखाएको छ त्यो सक्रियतासँग तपाईँ हामी सँगसँगै हातेमालो गऱ्यौँ भने मात्रै यो विपदको कठिन परिस्थितिको सामना गर्न सक्छौँ र यो पार गर्न पनि सक्छौँ हामी। विशेष गरी हामीले विपदको जुन खालको जोखिम प्रत्येक वर्ष बिहोरिरहेका थियौँ तर यो पटकको विपदको जोखिम यति ठुलो भएर आयो र अकस्मात रूपमा जुन खालको जनधनको क्षति पुग्यो, जुन खालको भौतिक संरचनामा क्षति पुग्यो, त्यो हाम्रो आँखै अगाडि भुल्न नसकिने अवस्थामा हामी पुग्यौँ। जसरी विपदले पूर्व सूचना जानकारी बिनै विपदको सामना गर्नुपर्दा जुन खालको जोखिम हामीले भोगिरहेका छौँ त्यो जोखिमसँग हामी एकदमै नडराइकन हामीले तथ्यमा आधारित सूचनाहरूलाई जानकारीहरूलाई राखेर आधार मानेर हामी अगाडि बढ्यौँ भने विपदबाट हामी जोगिन सक्छौँ र विपदसँग हामी लड्न सक्छौँ। विपद भन्ने कुरा एक एकजना गरेर मिलेर समग्र समुदाय समग्र व्यक्ति व्यक्ति मिलेर पनि विपदको सामना गर्न सक्छौँ र विपदसँग लडेर विपदको जोखिमलाई पार गर्न सकिन्छ। खास गरिकन पछिल्लो समय हामीले राहत उद्धारका कुराहरूदेखि लगेर जुन खालको प्रक्रिया सरकारले एकद्वार प्रणाली मार्फत सहयोग गर्न चाहनुहुन्छ भने निम्न खालका सम्पर्कहरूमा सम्पर्क गर्नुहोस् भनेर विभिन्न सामाजिक सञ्जाल मार्फत अनुरोध गरिरहेको छ, त्यो जुन सरकारले आधिकारिक रूपमा जसरी अपिल गरेको छ अथवा जसरी सरकारले आग्रह गरेको छ ती माध्यमहरू मार्फत मात्रै सहयोग गर्नुहोस्। अनावश्यक रूपमा अनावश्यक खालका सूचना र जानकारीको पछि लागेर नलाग्नुहोस्, त्यसले भोलि झन् जोखिमको जोखिमलाई पनि बढाउन सक्छ र त्यो जोखिमले गर्दा विपदको बेला झन् पीडा थपिन सक्छ। केही बेर अघिको जानकारी अनुसार बाढी प्रभावित क्षेत्रबाट बिरामीलाई अस्पताल पुर्याउन काठमाडौँ महानगरपालिकाले इएमटी सहित छवटा एम्बुलेन्स परिचालन गरेको छ। यीमध्ये चारवटा नुवाकोटको विदुर नगरपालिकामा पुगेकोमा बिरामी लिएर दुईवटा एम्बुलेन्स काठमाडौँ फर्किएका छन् भने दुईवटालाई विमान स्थलमा राखिएको छ। काठमाडौँ महानगरपालिकाले यी एम्बुलेन्सहरू नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा सञ्चालन गरिरहेको छ। विमानस्थलमा तैनात रहेका एम्बुलेन्सले तीनजनालाई उपचारका लागि वीर अस्पताल समक्ष पनि पुर्याएका छन्। खास गरी यी सूचनाहरू जसरी हामीले भनिरहेका छौँ सुनाइरहेका छौँ किनभने भने विपदको बेला तपाईँ जोखिममा पर्नुभएको छ, जोखिम नभए जो जोखिममा पर्नुभएको छैन उहाँहरूले जोखिममा परेका नागरिकलाई जोखिममा परेका दाजुभाइलाई साथीभाइलाई सहयोग गर्नुहोस्। यो रातिको समय छ, अलिकति रातिको समयमा झन् अलिकति डर र तरासको भय सिर्जना हुन सक्छ, त्यतातिर पनि सजग रहनुहोस् सचेत रहनुहोस्। मैले अघि भने झैँ विभिन्न खालका सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण सूचनाहरू सम्प्रेषण नगर्नुहोस्, ती सूचनाले हामीलाई झन् पीडा थप्ने काम गर्छन्। त्यसैले गर्दा हामीले तथ्य र तथ्याङ्कमा आधारित रहेर हामी ती सूचनाहरू ती जानकारीहरू फलो गरौँ अथवा सेयर गरौँ, ती सूचनाहरूलाई हेरौँ जानकारी राखौँ। आफ्नो आफन्त साथीभाइ सम्पर्कविहीन हुनुभएको छ भने आपतकालीन हटलाइन नम्बर 1234 वा नेपाल प्रहरीको 00 वा सशस्त्र प्रहरी बल नेपालको 11-14 फोन गरेर जानकारी गराउनुहोस्। हाम्रा सुरक्षा निकायले तत्कालै तपाईँहरूलाई सहयोग गर्नुहुनेछ, उद्धारको लागि सहयोग गर्नुहुनेछ। जोखिममा पर्नुभएको छ भने पनि उहाँहरूले सहयोग गर्नुहुनेछ। हाम्रा सुरक्षा निकाय सुरक्षा अङ्गहरू जहिले पनि अग्रपङ्क्तिमा हुनुहुन्छ विपदको समयमा र विपदको जोखिमको सामना गर्नको लागि र विपदको जोखिममा परेका नागरिकको उद्धार गरेर नागरिकलाई राहत महसुस गराउनको लागि हाम्रा विशेष गरी सुरक्षा निकायहरू जहिले पनि रात दिन नभनी लागिरहनु भएको छ। यस्ता खालका जोखिमको बेला, विपदको सामना गरिरहेको बेला, विशेष गरी हामीले आफ्नो नजिकको वडा कार्यालय, नजिकको सामुदायिक प्रहरी अथवा विभिन्न सुरक्षा निकायसँग लगातार निरन्तर सम्पर्क गरिरह्यौँ भने पनि हामीलाई विपदको जोखिममा परेको बेला सहज हुन्छ र हामीले आफूलाई अप्ठ्यारो परेको परिस्थितिको सामना गर्न सक्छौँ र सहजै पार गर्न पनि सक्छौँ। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब रातिको 10 बज्न लागेको छ र रातिको 10 बजे हिन्दी समाचारको समय हो। रेडियो नेपाल सुन्दै रहनुहोला। यसबेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको केन्द्रीय प्रसारण। यो प्रसारणमा तपाईँलाई पुनः हार्दिक स्वागत गर्दछौँ। उपस्थित छौँ प्रविधि संयोजनमा पुष्परत्न वज्राचार्य, रामकृष्ण शाह अनि सहकर्मी विष्णुदेवी पौडेल अनि म गणेश थापा। आज बिहान 9 बजे छिमेकी देश चिनको तिब्बत क्षेत्रबाट आकस्मिक रूपमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा त्यसै गरी नवलपरासी जिल्ला आसपासका क्षेत्र निकै प्रभावित भएका छन्, जहाँ ठुलो मानवीय सँगै भौतिक संरचनामा ठुलो क्षति पुगेको छ। सबैभन्दा ठुलो कुरा त मानवीय क्षति ठुलो भएको छ, देश शोकमा छ। हामी यो रात्रिकालीन बसाइमा प्रत्यक्ष रूपमा यहाँहरूसँग जोडिरहेका छौँ र जुन खालको विपदको सामना अहिले हामीले गरिरहेका छौँ, यो सामना हामी एक एक भएर मिलेर सहकार्य गरेर एकअर्कासँगको सहकार्यलाई परगाढ बनाएर मात्रै सम्भव छ। गलत सूचना र गलत जानकारीको पछि नलागौँ। तथ्य र जानकारीमूलक सूचना र आधिकारिक सूचनाको जानकारी राखौँ, जसबाट विपदको समयमा सही सूचना जानकारी राख्न सकिन्छ र सही सूचनाको बारेमा जानकारी लिन सकिन्छ। खास गरी विपद प्रभावित क्षेत्रमा निकै ठुलो राहतको खाँचो छ, मानवीयताको खाँचो छ र आत्मीयताको खाँचो छ। त्यो एकजना व्यक्तिबाट होइन, समग्र समुदाय, समग्र नागरिकबाट एकअर्कासँगको आत्मीयताले त्यो सम्भव छ। खास गरी केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार साँझ 9:05 सार्वजनिक गरेको तथ्याङ्क हो। त्यो तथ्याङ्क अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म 83 जनाको शव फेला परेको, शनाखत हुन बाँकी रहेको जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा कार्यरत 44 जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत 28 प्रहरी र सशस्त्र प्रहरी बल नेपालका 13 जना सुरक्षाकर्मी सम्पर्क विहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार प्रारम्भिक विवरण अनुसार प्रभावित क्षेत्रबाट 291 जना विदेशी र 93 जना नेपाली गरी कुल 384 जना यात्रु बेपत्ता भएका छन्। रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू सम्पर्क विहीन छन्। बाढीका कारण 35 वटा मोटरेबल पुल, 45 वटा झुलुङ्गे पुल र 40 किलोमिटर पक्की सडक क्षतिग्रस्त भएको छ। मानवीय तथा भौतिक क्षतिको विवरण अहिले पनि सङ्कलन भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एउटा सूचना मार्फत अथवा विज्ञप्ति मार्फत जानकारी गराइरहेको छ। खास गरी मानवीय क्षति तथा घाइतेहरूको विवरण हेर्दा सब फेला परेको 83 जना, धादिङमा 18 वटा, नुवाकोटमा 11 वटा, रसुवा 1 वटा, गोर्खामा 15 वटा, नवलपरासी पूर्वमा 1 वटा, तनहुँमा 5 वटा, चितवनमा 32 वटा सब फेला परेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। त्यसै गरी सम्पर्कविहीन 245 जना रहेका छन्। नेपाल प्रहरी 26 जना, नेपाली सेना 44 जना, सशस्त्र प्रहरी बल नेपाल 13 जना, रसुवा 161 जना, डिओसीबाट प्राप्त विवरण भनिएको छ। त्यसै गरी नुवाकोटमा 1 जना सम्पर्कविहीन भएको विवरण छ। त्यसै गरी घाइते 55 जना रहेका छन्। रसुवामा 43 जना, धादिङ 3 जना, नुवाकोट 9 जना रहेका छन्। त्यसै गरी भौतिक संरचनाको कुरा अघि नै मैले जानकारी गराइसकेको छु। भौतिक क्षति अन्तर्गत पुलमा बाढीले बगाएको 35 वटा छ र झोलुङ्गे पुल बगाएको 45 वटा छ। स्थलगत उद्धार गरिएको 80 जनाको सङ्ख्या रहेको छ। रसुवामा 30 जना, नुवाकोटमा 47 जना, धादिङमा 3 जना रहेका छन्। त्यसै गरी हेली उद्धार मार्फत 116 जनाको उद्धार गरिएको छ। नेपाली सेना मार्फत 88 जना र सिभिल हेली मार्फत 28 जनाको उद्धार गरिएको पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति मार्फत अघि 9:05 तथ्याङ्क भन्दै सार्वजनिक गरेको तथ्याङ्क यहाँहरूको माझ राख्यौँ हामीले। खास गरी विपदको सामना गरिरहँदा, विपदको जोखिमको अवस्था हामीले नजिकबाट हेरिरहँदा यो जुन विवरण छ यो विवरण बढ्ने क्रममा नै छ, किनपनि भने जुन खालको अकस्मात रूपमा यति ठुलो जनधनको क्षति सम्भवतः हामीले धेरै लामो समयपछि भोगिरहेका छौँ। यो समयमा यो विपदको जोखिममा तपाईँ हामीले सहकार्य गरेर विपदलाई पार लगाउन आवश्यक छ। विपद जोखिमको अवस्था कहाँनिर कसरी विपद हुन्छ भन्ने पूर्व जानकारी हुँदैन, तर विपदको पूर्व जानकारी राख्नको लागि अथवा विपदबाट जोगिनको लागि हामीले विभिन्न आधिकारिक सूचनाको पछि लागौँ र आधिकारिक सूचना अनुसार हामी आफ्ना सामाजिक सञ्जालहरू, आफ्ना फेसबुकहरू, आफ्ना विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरूमा त्यस्ता खालका सूचनाहरू सम्प्रेषण गरौँ। अनावश्यक हल्लाको पछि लागेर सूचनालाई गलत अफवाहको पछि लागेर गलत सूचना सम्प्रेषण गर्ने काम नगरौँ, हामी यताबाट यहाँहरूलाई आग्रह र अनुरोध गर्न चाहन्छौँ। खास गरी विपदको जोखिम जसरी बढिरहेको छ, बर्सातको समय छ, अहिले त यति बेला रातिको समय छ, यो रातिको समयमा विशेष गरी हामीले विपदको जोखिमको सामनालाई ध्यान दिएर विपदबाट कसरी जोगाउन सकिन्छ आफ्नो छिमेकीलाई, आफ्नो समाजलाई भन्नेतिर हामी हातेमालोको साथ अगाडि बढ्न आवश्यक छ। हामी यति बेला टेलिफोन सम्पर्कतिर लाग्छौँ। टेलिफोन सम्पर्कमा हामीसँग यति बेला हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। शुभराज सर, रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा यहाँलाई स्वागत छ।
1: हजुर हजुर, नमस्कार।
0: शुभराज सर, हामीले आज बिहानको जुन खालको अकल्पनीय दुर्घटनाको सामना गरिरहेका छौँ, विपदको जोखिमको सामना गरिरहेका छौँ, देश यति बेला शोकमग्न अवस्थामा छ, विभिन्न खालका भौतिक संरचनामा ठुलो क्षति पुगेको छ, त्यस्तै गरी मानवीय पनि क्षति भइरहेको छ, त्यो विवरण सरकारका विभिन्न संयन्त्रहरूले सङ्कलन गरिरहेका छन् रात दिन नभनेर, विभिन्न सुरक्षाकर्मीहरू परिचालन भइरहनु भएको छ र यहाँहरू आफै पनि सडक अवस्थाको बारेमा जानकार हुनुहुन्छ, सडकलाई सडकको क्षतिको अवस्थाको बारेमा पनि जानकारै हुनुहुन्छ र कहाँ कति क्षति भयो भन्ने कुरा छ नै, तर यहाँहरूले नजिकबाट जसरी यो अहिले आजको विपदको जुन जोखिमलाई हेरिरहनु भएको छ शुभराज सर, खास गरी जुन प्रभावित क्षेत्रको सडकको अवस्था कस्तो छ, के कति क्षति भएको देखिन्छ?
1: हाम्रो आजको विपदले चाहिँ विशेष गरी रसुवा जिल्ला, नुवाकोट जिल्ला र धादिङ जिल्लामा असर गरेको छ। अनि रसुवा जिल्ला अन्तर्गत यो हाम्रो रसुवागढीदेखि स्याफ्रुबेसी हुँदै मैलुङ बेत्रावती सडक खण्ड लगभग सबै वासआउट भएको छ। अनि त्यहाँबाट तल पनि धेरै ठाउँमा विभिन्न खण्डहरूमा चाहिँ सडक वासआउट भएको छ, कति ठाउँमा चाहिँ हिलो आएर डेब्रिज आएर जमेको अवस्था छ। अनि अहिले हामी काठमाडौँबाट नुवाकोट जान सक्ने अवस्था छ, तर नुवाकोटबाट चाहिँ रसुवा जान सक्ने अवस्था छैन। त्यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत यो गल्छीदेखि 13 किलोमिटर चाहिँ सडक खोल्न बाँकी छ। अहिले रातिको समयमा चाहिँ हामीले पानी पनि पर्यो भएर अहिले सडक खोल्ने काम बन्द गरेका छौँ। एकछिन अगाडिसम्म म फिल्डमै थिएँ, भर्खर फर्केर आएको छु। अब भोलि बिहानभरि काम गरेर भोलि दिउँसोसम्म चाहिँ पृथ्वी राजमार्ग खोल्ने हाम्रो तयारी छ। र अहिले रसुवा जिल्ला चाहिँ पुरै नेसनल नेटवर्कबाट डिस्कनेक्टेड छ। अनि गल्छीदेखि नुवाकोट जाने बाटो पनि अवरुद्ध छ, अहिलेको स्ट्याटस त्यो छ सर। अनि टोटल 32 पुल चाहिँ पुरै बगाएको अवस्था छ, यो मोटरेबल ब्रिज भने 45 करिब झुलुङ्गे पुल पनि भएको अवस्था छ।
0: जुन यो अहिले क्षतिग्रस्तको कुरा जानकारी दिनुभयो, सडकको कुरा र जुन पक्की पुलको कुरा अनि त्यसपछि झोलुङ्गे पुलको कुरा, यो यहाँले अहिले भर्खरै पृथ्वी राजमार्ग भोलि बिहानसम्म हामी खुलाउँछौँ भनेर जुन खालको जानकारी दिनुभयो, खास गरी त्यो पृथ्वी राजमार्गमा त्यति ठुलो क्षति नभएको हो कि, या क्षति भएर पनि यहाँहरूलाई तत्कालै तदारुकता देखाएर सडकलाई अलिकति ट्र्याक खोलेर भए पनि यातायात सञ्चालन गरौँ भन्ने हो खासमा?
1: यस्तो छ, पृथ्वी राजमार्गमा चाहिँ धेरै जसो माथिबाट लेदो आएर बसेको छ। अनि त्यो टोटल चाहिँ हाम्रो करिब 50 किलोमिटर सेक्सनमा चाहिँ गाडी चल्न सक्ने अवस्था थिएन भने आज साँझ लेट आवरमा हामीले लगभग 35-36 किलोमिटर चाहिँ यातायात सुचारु हुन सक्ने बनाएका छौँ भने 13 किलोमिटर चाहिँ रातिको समय भएको र अलिकति जोखिम कायम भएको पानी पनि त्यो सेक्सनमा परिरहेको हुनाले अहिले हामीले राति 10 बजेपछि काम बन्द गरेका छौँ। बिहान भिसपिसेमै काम सुरु हुन्छ र फर्स्ट आवरमै हामी बाटो खोल्ने तयारीमा छौँ। हाम्रो चाहिँ इमिडिएट रेस्पोन्स त्यता भएको छ। त्यसै गरी नुवाकोटमा पनि हाम्रो मेसिनहरू मोबिलाइज भइसकेको छ। हामीसँग एभाइलेबल इक्विपमेन्ट म्यान पावरहरू सबै फिल्डमै हुनुहुन्छ अहिले।
0: शुभराज सर, एउटा पृथ्वी राजमार्गको कुरा त यहाँले गर्नुभयो, अलिकति अस्थायी रूपमा भए पनि त्यसको ट्र्याक खोलेर धेरै थोरै भए पनि यातायात भोलिसम्म भोलि बिहानसम्म सुचारू गर्ने कुरा गर्नुभयो। खास गरी जुन झुलुङ्गे पुल जुन मान्छेको आवत जावतमा सबैभन्दा सहज बन्ने हो, गाडी नचले पनि तर झुलुङ्गे पुल भयो भने हामी सहज यात्रा गर्न सक्छौँ भन्ने खालको जुन अहिले यस्तो जोखिमको बेला मान्छेलाई लाग्छ नै, यो जुन पुलसँग जोडिएका कुरा छन्, सडकसँग जोडिएका जुन पक्की सडक र झुलुङ्गे पुलको कुरा, यतातिर यहाँहरूले के गरिरहनु भएको छ, त्यतातिर कसरी सम्भव होला त्यो यात्राको लागि, सहजताको लागि, हिँडुलै गर्नको लागि भए पनि, किनकि भने त्रिशुली नदीले नुवाकोट त्यसै गरी धादिङ रसुवालाई त एउटा जिल्लालाई पनि दुईवटा रूपमा विभाजित गरेको छ, त्यो त एकअर्कासँग आपसमा आवत जावत गर्नको लागि हिँडेरै भए पनि यात्रा गर्न त असहज देखिन्छ, यस्तोमा चाहिँ सडक विभागले के कसरी काम गरिरहेको छ?
1: यस्तो छ, हामीले सुरुमा चाहिँ नेटवर्क लेभलमा सदरमुकामसम्म हामी कनेक्सन इस्टाब्लिस गर्छौँ। अहिले कनेक्सनको लागि हाम्रो धादिङ सदरमुकामको लागि गल्छीको पुलबाट चाहिँ जान सक्ने अवस्था छ। त्यहाँबाट जुन पारीको कच्ची बाटो छ त्यसलाई चाहिँ भोलिदेखि नै हामी अरू इक्विपमेन्टहरू युज गरेर त्यसलाई सामान्य हिसाबमा नर्मल फेयरवेदर रोड बनाउँछौँ, भनेको गाडीहरू मुभ हुन सक्ने बनाउँछौँ। नुवाकोटसम्म गाडी गइरहेको छ काठमाडौँबाट भने रसुवाको लागि जुन बेत्रावतीमा पुल भएको छ त्यो एरियामा हामी बेली ब्रिजको पनि प्लानिङ गरिरहेका छौँ। अब हामीलाई गर्न सक्ने ठाउँमा र कताबाट फिजिबल हुन्छ त्यो ठाउँको लागि चाहिँ बेली ब्रिजको प्लानिङ हामीले सुरु गरिसकेका छौँ।
0: यो तत्कालै सुरु भइसकेको अब कति दिन जतिमा सकिन्छ शुभराज सर, यो बेली ब्रिजको कुरा?
1: होइन, अहिले अब हामी प्लानिङको फेजमा छौँ। हाम्रो नर्मली बेली ब्रिजहरू भनेको चाहिँ विभिन्न ठाउँमा स्टक गरेर राखेका हुन्छौँ इमर्जेन्सी पर्न सक्छ भनेर। कति बेली ब्रिजहरू चाहिँ हाम्रो तनहुँमा छन्, कति बेली ब्रिजहरू हाम्रो जनकपुरमा छन्, हेटौँडामा छन्, ती सबै ठाउँबाट चाहिँ आवश्यकताको आधारमा हामी मोबिलाइज गर्नुपर्ने हुन्छ। अब आज एकदम इमर्जेन्सी कन्डिसन भएको हुनाले हामीले उहरू स्ट्यान्ड बाई पोजिसनमा मुभ हुन सक्ने गरी चाहिँ त्यसलाई म्यानेज गरेर राख्नु भनिसकेका छौँ। अब हामीलाई एक दुई दिन चाहिँ यो प्लानिङ गर्न लाग्छ, कसरी कहाँ, किनकि त्यसको जगहरू बनाउनु पऱ्यो, जग भत्का छ कि छैन त्यो हेर्नु पऱ्यो, भत्का छ भने फेरि बनाउनु पऱ्यो, त्यो सबै गर्दाखेरि हामी एक दुई दिनमै त्यसको प्लानिङ गरेर बेली ब्रिजको तयारी सुरु गरिहाल्छौँ।
0: शुभराज सर, सडक विभागको केही प्रारम्भिक अनुमान छ यति जति क्षति भयो समग्रमा भन्ने, त्यस्तो केही छ?
1: हाम्रो अहिलेसम्मको प्रारम्भिक एउटा रफ इस्टिमेट अनुसार चाहिँ 20 अरब जतिको चाहिँ सडक पूर्वाधारमा, सडक र पुल पूर्वाधारमा क्षति भएको छ भने, हाम्रो ओभरअल बिल्डिङदेखि लिएर सबै कुराहरूको हिसाब गर्ने हो भने, अथवा त्यहाँ चाहिँ भन्सारका गाडीहरू, त्यहाँका सामानहरू, पब्लिकका घरहरू, यी सबै कुराहरूको हिसाब गर्ने भने करिब 2 खरब जतिको चाहिँ क्षति भन्ने प्रारम्भिक इस्टिमेट हो। यसको डिटेल चाहिँ आउन टाइम लाग्छ हजुर।
0: शुभराज सर, अन्तिममा अब जो नागरिक हुनुहुन्छ, अहिले सुरक्षित हुनुहुन्छ, रातिको समय पनि छ, यात्रामा असहजता पक्कै पनि छ, त्यो भोलिसम्म पनि त्यो यात्रा असहज हुन्छ नै, हिँडुल गर्नको लागि पनि पुल पुलेसाहरू बगाइरहेको छ, त्यो बनाउन केही समय अथवा केही तत्कालै बन्यो भने पनि केही घन्टा त लाग्छ नै, अब त्यो पुरानै स्तरमा ल्याउन त अझै लामो समय लाग्छ, तर अस्थायी रूपमा बनाउनको लागि पनि केही समय लाग्छ नै, तर त्यहाँसम्मको लागि यहाँहरूले जे जसरी काम गरिरहनु भएको छ, जुन सडक पूर्वाधारको क्षतिलाई अलि सहज बनाएर यात्रा सहज बनाउनको लागि, खास गरिकन हामीले यो विपदको यो जोखिमको अवस्थालाई मध्यनजर गरेर हेर्दाखेरि, जसरी सडक पूर्वाधारमा जुन खालको क्षति हामीले बेहोरिरहेका छौँ, यो क्षतिलाई हामीले त अब पुननिर्माण गरेर मात्रै न्यूनीकरण गर्ने हो। यसरी हेरिरहँदा खास गरी सडकलाई स्तरोन्नति गर्न त पहिलेको अवस्थामा ल्याउन त लामो समय लाग्छ, त्यो सबै आर्थिक कुरा र अध्ययन अनुसन्धानको सबै कुरा सबै प्रसङ्गहरू जोडिन्छ। अब यहाँहरूले तत्कालै गर्ने एउटा बाटोको कुरा भयो, अरू अस्थायी रूपमा बेली ब्रिजको कुरा भयो, त्यो अलावा चाहिँ अरू के छ?
1: बाटो र बेली ब्रिज के कुरा हो अहिले तत्काल गर्ने, अनि हामीले अरू भनेको चाहिँ मेन इमर्जेन्सी म्यानेजमेन्टको लागि, रेस्पोन्सको लागि हाम्रो हेभी इक्विपमेन्ट डिभिजनहरूलाई ठाउँ ठाउँमा परिचालन गरिसकेका छौँ। अहिले चाहिँ डिजास्टरको फर्स्ट फेजमा भनेको त्यसलाई रेस्पोन्सै गर्ने हो। अहिले पनि हामी यो के अरे एनडिआरआरएमएमा आएर यहाँ गृहमन्त्रीज्यूसहित हाम्रो टिमहरू चाहिँ सबै सेक्टरको कसरी गर्ने भनेर रेस्पोन्सकै लागि बसिरहेका छौँ, त्यसैमा काम गरिरहेका छौँ। रेस्पोन्स पछाडि रिकभरी र रिकन्स्ट्रक्सनको चाहिँ सेकेन्ड र थर्ड फेजमा काम हुन्छ। त्यो अहिलेको फर्स्ट फेज भनेको चाहिँ यात्रुहरूलाई, जो पब्लिकहरू हुन्छ उहाँहरूलाई सुरक्षित स्थानमा सार्ने, विभिन्न ट्रान्सपोर्ट मोडबाट हेलिलिफ्टिङ हुनसक्छ, एउटा गाडीबाट हुनसक्छ अथवा कसरी हुनसक्छ, फर्स्ट फेज त्यही नै हो। सेकेन्डमा गाडी हाम्रो सडकलाई चाहिँ सम विपद क्षेत्रबाट चाहिँ सकेसम्म क्रस गर्ने गरी रसुवागढीसम्म पुर्याउने नै हाम्रो टार्गेट हुन्छ, र थर्ड फेजमा त पुनर्निर्माण र पुनर्स्थापना काम चाहिँ हाम्रो तेस्रो चरणमा हुन्छ सर।
0: हस्, यहाँलाई धेरै धेरै धन्यवाद शुभराज सर।
1: हस्, थ्याङ्क यू सर, थ्याङ्क यू भेरी मच।
0: अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर शुभराज नेउपानेसँग। उहाँले भर्खरै दिएको जानकारी अनुसार आवत जावतमा समस्या नहोस् भन्नको लागि तत्कालै सडक विभागले अस्थायी रूपमा भए पनि बाटो बनाउने काम अगाडि बढाइसकेको र भोलिसम्म पृथ्वी राजमार्ग अस्थायी रूपमा भए पनि सुचारु हुने कुरा जानकारी दिनुभयो, र त्यसै गरी सडक संरचना मा भएको जुन खालको क्षतिको प्रारम्भिक अनुमानको कुरा पनि हामीसँग गरेर जानुभयो। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र प्रत्यक्ष रूपमा यहाँहरूसँग जोडिरहेका छौँ। जुन खालको हामीले आज विपदको सामना गरेका छौँ, जुन खालको अकल्पनीय विपदले जुन खालको क्षति हामीले बेहोरेका छौँ, त्यो क्षतिको वास्तविक अवस्था के हो र के छ, र त्यहाँको राहत उद्धारको कुरा के छ, त्यहाँ बाढी पहिरो के कसरी गयो भन्ने सम्भावित जिज्ञासाहरू हामीले विभिन्न सरकारवाला निकाय र व्यक्तिहरूसँग राखिरहेका छौँ र तपाईँहरूलाई तथ्यगत रूपमा जानकारी दिने प्रयास गरिरहेका छौँ। विपदको जोखिम जसरी बढिरहेको छ, हामीले कल्पना गरेभन्दा बाहिरको परिस्थिति आज सिर्जना पनि भयो। जसरी रसुवा, नुवाकोट, धादिङ, तनहुँ, चितवन, गोर्खा र नवलपरासीका विभिन्न जिल्लामा जुन खालको हामीले जोखिम देख्यौँ, त्यो एउटा पूर्व अनुमान नगरिकन हामीले जोखिमको सामना गरिरहँदाखेरि, पानी परेको थिएन तर कसरी बाढी आयो यत्रो भन्ने पनि लाग्यो होला। तर के चाहिँ हामीले बिर्सनुहुन्न भने, सबै कुरा पानी आएर मात्रै सबै ठुलो विपद निम्त्याउँछ भन्ने पनि हुँदैन, त्यसका अरू कारण पनि हुन्छन्। जस्तो कि हाम्रो देशको भूबनोट भौगोलिक रूपमा त्यसै पनि कमजोर, त्यसै पनि हामी हिमालय क्षेत्रमा बढी बसोबास गर्ने र हिमालय क्षेत्रको जुन कमजोर भूबनोट, त्यसैमाथि ठुल्ठुला हिमतालहरू अकस्मात रूपमा फुटिदिँदाखेरि, अकस्मात रूपमा पानी जम्मा भएर गइदिँदाखेरि, त्यो सामना हामी त्योभन्दा तल बसेका नागरिकले बिहोर्नुपर्ने अवस्था सिर्जना भइरहेको हुन्छ। विपदको यो समयमा, विपदको यो घडीमा हामीले सबैभन्दा पहिला त विपदका सही सूचनाहरू, सही जानकारीहरू, तथ्यहरूलाई अनुसरण गरौँ, त्यो अनुसार अगाडि बढौँ, र त्यसै गरी त्यो विपदको लागि हामीले सामना गर्नुपर्ने कुरा एकजना व्यक्ति होइन, समुदायहरू सबैजना मिलेर सहकार्य गरौँ। त्यो सहकार्यको वातावरणले गर्दा नै हामी विपदको जोखिमलाई न्यूनीकरण गर्न सक्छौँ। यसैबीच हामीसँग कुराकानीको लागि जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली हुनुहुन्छ। विनोद सर,
2: हजुर,
0: यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
2: हजुर, धन्यवाद।
0: विनोद सर, आज हामीले जुन खालको विपत्तिको सामना गरिरहेका छौँ, जुन खालको जोखिमको सामना गरिरहेका छौँ, मानवीय सँगसँगै भौतिक संरचनामा अहिलेसम्मकै हामीले ठुलो खालको जुन क्षति बिहोऱ्यौँ, यो दुःख क्षतिमा हामी यति बेला कुराकानी गरिरहँदाखेरि यहाँ निकै लामो समय विपदको क्षेत्रमा, अझ विशेष गरी बाढीको क्षेत्रमा नजिकबाट बाढीलाई हेरिरहनु भएको छ। यहाँहरूको केही पूर्व अथवा अनुमान थियो विनोद सर, रसुवा जिल्ला हुँदै जुन बहने भोटेकोसी यो त्रिशुली नदीमा गत वर्ष पनि यस्तै खालको तर योभन्दा कम क्षति भएको घटना हामीले बेहोरेका थियौँ। यो पटकको घटना घट्नु अगाडि अथवा नघट्दै केही त्यस्तो पूर्वानुमान थियो, यहाँ बाढी आउन सक्छ सम्भावित क्षेत्र हो है भन्ने त्यस्तो केही जानकारी थियो?
2: अब यो आज घटेको यो घटनाको सन्दर्भमा चाहिँ हाम्रो पूर्वानुमान थिएन। हामी पूर्वानुमान भन्नाले अहिले 3 दिन पछाडिसम्मको पूर्वानुमान गरिरहेका छौँ र त्यो पूर्वानुमानमा यो समेटिएको थिएन। तर हामीलाई यस्तो घटना घट्न सक्छ अथवा योभन्दा पनि ठुलो घटनाहरू पनि घट्न सक्छ भन्ने आकलन चाहिँ थियो। त्यसको एउटै आधार थियो कि भोटेकोसी, रसुवा भोटेकोसीको माथिल्लो क्षेत्रमा विशाल हिमतालहरू छन् तिब्बतको क्षेत्रमा, र हिम पहिरोहरू जान सक्ने पहाडी अत्यन्तै भिरालो हिमाली क्षेत्रहरू छ। त्यहाँ हिम पहिरोहरू अथवा पहिरोले पनि नदीहरू थुनिन सक्छ र यस्तो किसिमको बाढीहरू आउन सक्छ भन्ने एक किसिमको आकलन चाहिँ हामीले यो नदीमा मात्रै होइन, यो तातोपानी यता र सिन्धुपाल्चोक भोटेकोसी र अन्य जति पनि हिमाली क्षेत्रबाट बढ्ने नदीहरू छन् त्यहाँ छ। अझै पनि हामीले यस्तै किसिमको घटना आगामी दिनमा पनि सम्भवतः देख्नुपर्छ। अब जहाँसम्म पूर्वानुमान किन गर्न सकिँदैन सकिएन भन्ने सन्दर्भ छ, यस किसिमको घटनाको पूर्वानुमान गर्ने प्रविधि अथवा पूर्वानुमान गर्न सकिने अवस्था चाहिँ अहिले नेपालमा मात्रै होइन, विश्वव्यापी रूपमै छैन। हामीले जसरी भूकम्प जान्छ भनेर एक किसिमको आकलन गर्न सक्छौँ तर कहिले जान्छ भन्न सक्दैनौँ, त्यस्तै कुनै पनि हिमताल फुट्न सक्छ भनेर आकलन गर्न सक्छौँ तर कहिले फुट्छ भन्ने कुराको पूर्वानुमान हामीले गर्न सक्ने अहिलेसम्मको प्रविधिमा त्यो क्षमता छैन। अब आजको बाढीको जुन सन्दर्भ छ, यो बाढी हिमताल विस्फोट पनि नभएर हिम पहिरो र पहिरोसँगै जोडिएर नदी थुनी उत्पन्न भएको प्रारम्भिक तथ्याङ्कहरूको भूपग्रह मार्फतको तथ्याङ्कहरूको विश्लेषणमा हामीले त्यो भन्न सक्ने अवस्थामा अहिले चाहिँ छौँ। भलै त्यसमा अन्य कारणहरू कतिको चाहिँ संलग्न छन् त्यो अध्ययनको विषय छ, हाम्रो अध्ययन निरन्तर रहनेछ र त्यसलाई हामीले अपडेट गर्दै जाने नै छौँ। अब यो जुन ठाउँमा त्यो भूपग्रह मार्फतको तस्विरमा हेर्दाखेरि एउटा पहाडको ठुलो हिस्सा नै हिउँको हिस्सा र तल्लो क्षेत्रमा आइराख्दाखेरि ढुङ्गा माटो जुन पहिरो भनौँ त्यो खसेको छ, त्यो हेर्दाखेरि चाहिँ त्यो धेरै ठुलो विशाल क्षेत्र नै खसेको छ। त्यो कतिखेर खस्यो भन्ने ठ्याक्कै अहिले भन्न सकिने अवस्था छैन। सम्भवतः गत राति मध्यरात वा सो आसपास खसेको र त्यसले लेन्डे खोला थुनिन गएको र त्यो पनि 6-7 घन्टा थुनिँदाखेरि एकातर्फ हिउँ खसेको ठुलो हिउँको ढिक्का पग्लन जाने अवस्था र अर्कोतर्फ फेरि यो नदी थुनिएको र त्यो ठुलो पानी जम्मा भइसके पछाडि फुटेको त्यो किसिमको प्रारम्भिक आकलन छ। अब हामीले गर्न सक्ने अवस्था चाहिँ यहाँनिर के रहन्थ्यो भने, यदि हामीले त्यो थुनिएको अवस्थालाई माथि तिब्बततर्फबाट अथवा चिनको क्षेत्रबाट अथवा हाम्रै पनि सीमा क्षेत्रबाट त्यो जानकारी प्राप्त गर्न सक्थ्यौँ र हाम्रो केन्द्र स्वचालित केन्द्रले पनि त्यो सूचना डिटेक्ट गर्न सक्थ्यो भने चाहिँ हामीले तत्कालै सतर्क रहौँ भनेर पूर्व सूचना जारी गर्न चाहिँ सक्थ्यौँ। तर हामी त्यहाँ कहाँनिर चाहिँ हामी चुक्यौँ भने पानी केही घटेको थियो तर त्यो भोटेकोसी मुख्य भोटेकोसी नथुनिएर भोटेकोसीको शाखा लेन्डे खोला थुनिएको कारणले भोटेकोसीको बहाव एजिटिज नै थियो, होइन यथावत नै थियो। त्यो कारणले थोरै पानी घटेको अवस्थालाई हामीले हाम्रो नोटिसमा ल्याउन सकेनौँ। अहिलेको हेर्दाखेरि त्यो देखिन्छ र त्यो त्यसरी पानी थोरै घट्ने अवस्था कहिलेकाहीँ वर्षा नहुँदा अलिकति सुक्खापनाको अवस्थामा पनि त्यो हुन्छ। त्यस कारण पनि त्यो गर्न नदिने थुनिएको भन्ने निष्कर्षमा पुग्न सकिन्थेन। अब हामी यो विषयमा हामी कहाँनिर चुक्यौँ भनेर त एक किसिमले विश्लेषण गर्ने नै छौँ, चिनतर्फ पनि हामी पनि, किनकि चिनतर्फ पनि धेरै ठुलो क्षति, मानवीय क्षति भएको भन्ने प्रारम्भिक चाहिँ नै सूचना आएको छ। भनेपछि हामी सबै नै यसमा चुक्यौँ र जहाँसम्म नेपालको क्षेत्रमा बाढी प्रवेश गर्यो त्यस पछाडि तत्कालै सूचना जिल्ला प्रशासन कार्यालय रसुवामा प्राप्त भयो र जिल्ला प्रशासन कार्यालय रसुवाबाट हामीलाई त्यो सूचना आयो। त्यो सूचना आउँदाखेरि ठिक 9:05 बिहान गएको थियो, जति बेला बाढी चाहिँ सीमा क्षेत्रबाट नेपालमा केही किलोमिटरभित्र प्रवेश गरिसकेको थियो। त्यस पछाडि हामीले त्यो सूचनालाई भेरिफाई गर्नलाई स्थानीय हाम्रा कर्मचारी अथवा चाहिँ त्यहाँका पालिकाहरूमा सम्पर्कको प्रयास गऱ्यौँ, सर सम्पर्क हुन सकेन। तथापि हामीले जिल्ला प्रशासनकै सूचनामा आधारित भएर तत्कालै हामीले मार्स एसएमएस पुरै चितौन, नवलपरासी, तनहुँ, त्यस पछाडि धादिङ, नुवाकोट, रसुवा सबै क्षेत्रमा प्रवाह गऱ्यौँ र त्यो सूचना पाएरै धेरैजना समयमै सुरक्षित हुन सफल हुनुभएको पनि देखिएको छ। तर धेरैले त्यो सूचना पाउनु भएन अथवा हेर्न भ्याउनु भएन। त्यो बाढी यति ठुलो थियो र यति तीव्र गतिमा त्यो बाढी आइरहेको थियो कि त्यसले छोटो समयमै अत्यन्तै लामो दूरी पार गर्यो र यो क्षति जुन भयो यसलाई रोक्न पूर्ण न्यूनीकरण गर्न चाहिँ हामी असक्षम भयौँ। तर पनि योभन्दा धेरै ठुलो क्षति सम्भवतः सूचना प्रवाह गर्न नसकिएको भए हुन सक्थ्यो। धेरै मानिसहरूले ज्यान जोगाएको सूचना पनि आएको छ, सूचना पाएर भनेपछि अब यो एकदमै विषम परिस्थिति सिर्जना भयो। मैले अघि पनि भने यस किसिमको अवस्था सिर्जना हुन सक्छ भन्ने आकलन हामीले गरेकै हो, तर त्यो आजै हुन्छ अथवा भोलि नै हुन्छ भन्न सकिने अवस्था छैन। अरू यस्तै क्षेत्रहरू छन्, त्यही नदी जलाधारमा पनि अझ ठुला हिमतालहरू, पानी जम्मा भएका हिमतालहरू तिब्बतको क्षेत्रमा छन्, ती पनि अत्यन्तै जोखिममा भनेर औल्याइएको छ र त्यो पनि कुनै पनि बेला फुट्न सक्छ र अर्को यस्तै किसिमको बाढी अथवा योभन्दा ठुलो बाढी पनि त्यहाँ चाहिँ आउन सक्छ। त्यस कारणले हामी भविष्यमा अत्यन्तै गम्भीर भएर नेपाल सरकारले मात्रै नभएर संसदले नै यो कानुनी बनाएर पास गरेर अब पुनः ती त्यस्ता क्षेत्रहरूमा, तटीय क्षेत्रहरूमा फेरि पनि बस्तीहरू चाहिँ निर्माण गर्ने, घरहरू बनाउने र बस्ने अवस्थालाई निषेध गर्नुपर्छ र हामीले त्यो निषेध गर्नु अगाडि सम्भवतः अब यो बाढीले जति क्षति गर्यो त्यो क्षेत्र त हाम्रो मेमोरीमा छँदैछ, तर हामीले अझ ठुलो बाढी पनि आउन सक्छ भन्ने अवस्थालाई पनि आकलन गरिकन अझ माथिल्लो क्षेत्रसम्म, नदीको माथिल्लो क्षेत्रसम्म खाली गर्नुपर्ने अवस्था चाहिँ छ। यो त्यहाँको लागि मात्रै होइन, यो सन्देश, यो सूचना, यो सुझाव अथवा सिफारिस भनौँ, हामी एज अ हाइड्रोलोजीको क्षेत्रमा होइन मौसम जलविज्ञानको क्षेत्रमा काम गर्ने सबैले यो पटक पटक भनिआएको विषय छ र यो काम तत्कालै हामीले रसुवा भोटेकोसी मात्रै नभएर यो सिन्धुपाल्चोक भोटेकोसी उत्तिकै जोखिम, अझ बढी जोखिममा छ, अझ ठुला हिमतालहरू त्यसको माथितर्फ देखिन्छन् र त्यसको तल्लो क्षेत्रमा 12 बिसे, खाडी चौर, होइन मितेरी पुल नजिकै तातो पानी लगायत थुप्रै जनघनत्व अत्यन्तै बढी भएका बजार र बस्तीहरू छन्, ती झन् क्षणभरमै निमेष हुन सक्छन्। हाम्रो यो घटनाले त्यो पाठ सिकाएको छ र पहिलो प्राथमिकतामा हामीले 2 भोटेकोसीलाई राखेर तत्काल कदम चाल्नुपर्नेछ एकातर्फ, भने अर्कोतर्फ हामीले दोस्रो प्राथमिकतामा राखेका तर जोखिम उत्तिकै जस्तो जोखिम भएका अरू नदी जो तिब्बत हुँदै नेपाल प्रवेश गर्छ शङ्खुवा सभाबाट, त्यस्तै तामाकोसी नदी जुन तिब्बत हुँदै दोलखाबाट नेपाल प्रवेश गर्छ, त्यस्तै अन्य नेपालभित्रैबाट बहने बुढी गण्डकी, काली गण्डकी, मुगु कर्णाली, हुम्ला कर्णाली, महाकाली, भेरी र यता तमोर, दुधकोसी, यी समग्र क्षेत्रहरू चाहिँ उत्तिकै जोखिममा जस्तोमा छन्। त्यस कारणले यो घटनाबाट पाठ सिकेर हामीले सरकारले भनौँ अथवा देशले सबैले सरकारवाला सबैले चाहिँ यसमा माथिल्लो तहबाटदेखि तल्लो तहसम्म चाहिँ तत्कालै कदम चाल्नुपर्ने चाहिँ एउटा आवश्यकता देखिएको छ।
0: विनोद सर, यहाँले जुन खालको सम्भावित आगामी आगामी दिनको सम्भावित जोखिमको कुरा र आगामी दिनमा हुन सक्ने पहिरोको र विशेष गरी हिमताल विस्फोटको कुराको जुन विश्लेषण गर्नुभयो र जसरी आज बिहान घटेको जुन घटनाको विस्तृतमा जानकारी दिनुभयो हाम्रा श्रोतालाई यति बेला, अझ यसरी हामीले जुन खालको जोखिमको सामना अहिले गरिरहेका छौँ, अहिले जुन खालको क्षेत्रमा अहिले बाढी जुन आइसकेपछि अझ फेरि अबको केही घन्टा अथवा केही दिनमा अझ यही क्षेत्रमा पनि फेरि बाढी जान सक्ने त्यस्तो केही सम्भावना छ देखिन्छ? यो पनि
2: हेर्नुभएको
0: छ अध्ययन अनुसन्धान प्रारम्भिक
2: रूपमा यो अहिलेको पहिरो र हिम पहिरो को सम्मिश्रणबाट नदी थुनिन गई बाढीको अवस्था सिर्जना भएको घटना छ। यही घटना भएको स्थानमा चीनतर्फबाट प्राप्त सूचना र भूपग्रहको सूचना पनि हेर्दाखेरि पुरै पानी खोलिएर बगेको जस्तो देखिँदैन। त्यस कारणले अझै पनि जोखिम कायम छ। तर हाम्रो अहिलेको आकलन के हो भने यही हदको बाढी चाहिँ त्यहाँबाट सिर्जना चाहिँ हुँदैन। तर अर्को जोखिम के कायम छ भने त्यस्तै किसिमको क्षेत्र हाम्रो भूबनोट यही नै हो, तिब्बततर्फ पनि यस्तै भूबनोट छ, यस्तै किसिमको पहिरो जान सक्ने, हिम पहिरो जान सक्ने अरू थुप्रै क्षेत्रहरू छन् एकातर्फ भने, अर्कोतर्फ हिमतालहरू पनि उत्तिकै जोखिममा छन्। अब अहिले मनसुन चलिरहेको छ, पानी परिरहेको छ तिब्बतको क्षेत्रमा पनि, नेपालकै क्षेत्रमा पनि। त्यस कारणले यो पानी परिराख्दाखेरि झन् हिमतालहरूमा थप पानी जम्मा हुने र फुट्ने सम्भावना कायम छ। त्यस कारणले हामीले अहिलेको घटनासँग जोडिएर यी दुवै किसिमको यही पहिरोले थुनिएको बाँकी पानी पनि निष्कासन हुन सक्छ फुटेर एकातर्फ, त त्यसले केही जोखिम थप निम्त्याउन सक्छ भन्ने एउटा, र अर्को चाहिँ अर्को ठाउँमा पनि यस्तै घटना त्यही जलाधारमा त्यही क्षेत्रमा घट्न सक्छ भन्ने, यी दुईटै जोखिमलाई चाहिँ हामीले नियमित चाहिँ नै अनुगमन गर्नुपर्ने देखिन्छ। अब जहाँसम्म चुनौती थपिएको के छ भने हाम्रो यो घटनामा हामीले रसुवा भोटेकोसीको रसुवागढी नाका नजिक हाम्रो स्वचालित केन्द्र उपकरण राखी जडान गरेका थियौँ। यो यति ठुलो बाढी थियो कि हाम्रो त्यो उपकरण पनि बगायो, पुलमा राखिएको थियो, पुल नै बगाए पछाडि त्यो पुलभन्दा पनि धेरै माथिसम्म बाढी आएको अवस्थाले, त्यस कारणले हाम्रो सम्पूर्ण संयन्त्र अहिले रसुवाको सिमानाकादेखि हाम्रो घादिङको मलेखुसम्म रहेका पाँचवटा स्वचालित जलमापन केन्द्र जसले पूर्व सूचना दिन्थ्यो र त्यसको आधारमा हामीले बाढीको चेतावनी जारी गर्थ्यौँ, ती सबै केन्द्रहरू बगाएको अवस्था छ। हामीले सबै केन्द्रहरू पुलमा अथवा नदीको छेउमा चट्टानहरूमा जडान गरेका थियौँ र ती सबै केन्द्रहरू भन्दा माथिको बाढी आएर ती केन्द्रहरू बगाएको अवस्था छ। हामी सामान्यतया हाम्रा केन्द्रहरू जडान गर्दाखेरि वर्षाबाट सिर्जित हुन सक्ने उच्चतम बाढीलाई आकलन गरेर मात्रै हाम्रो केन्द्रहरू स्थापना गर्दै आएका छौँ। यस किसिमको हिमताल विस्फोटबाट हुने जुन घटना छ त्यो बाढी चाहिँ त्योभन्दा पनि धेरै माथिसम्म आउने देखिएको छ। र हामीलाई पनि एउटा सिकाइ पाठ के भएको छ भने हामीले अब त्यस्ता किसिमका स्वचालित यन्त्रहरू जडान गर्दाखेरि हामी अति उच्च ठाउँमा गएर जडान गर्नुपर्ने खाँचो देखिएको छ। त्यसको लागि साधन र स्रोत ज्यादै ठुलो खर्च हुन्छ। अब त्यसतर्फ सरकारले सोच्नुपर्ने आवश्यकता देखिन्छ।
0: हस् विनोद सर, यहाँलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद।
2: हजुर, धन्यवाद, नमस्कार।
0: अहिले हामीले कुराकानी गऱ्यौँ जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग। खास गरी विपदको जोखिम र पछिल्लो जोखिम र आगामी दिनमा हुन सक्ने सम्भावित जोखिम र बाढीको सम्भावनाको बारेमा उहाँसँग हामीले कुराकानी गरेका थियौँ। विपदको समय छ, विपदको बेला अफवाह होइन आधिकारिक सूचना फैलाउँ, अपुष्ट सूचना नपत्याउँ, सेयर नगरौँ, सचेत बनाउँ, अरूलाई पनि सचेत गराउँ, विपदबारे चासो राखौँ र चनाखो बनाऊ। विपदको सामनाको जोखिममा हुनुहुन्छ, विपदको एकदमै जोखिममा हुनुहुन्छ, जोखिम प्रभावित क्षेत्रमा हुनुहुन्छ र रातिको समय छ, तपाईँ कतै दीर्घ रोगीको हुनुहुन्छ अथवा दीर्घ रोगको सामना गरिरहनु भएको छ, कहीँ कतै औषधि सेवन गर्न बिर्सिनु भएको छ भने त्यतातिर पनि ध्यान पुर्याएर औषधि सेवन गर्नुहोला र नजिकका छिमेकी आफन्तजन र साथीभाइसँग सम्पर्कमा रहनुहोला र सम्बन्धित निकाय सुरक्षा निकायसँग पनि सम्पर्कमा रहेर अप्ठ्यारो परिस्थिति सिर्जना भएको खण्डमा सम्पर्क गर्न पनि हामी आग्रह र अनुरोध गर्छौँ। र यति बेला रातिको 11 पनि बज्नै लागेको छ, 11 बजे समाचारको समय हो। अब यहाँहरू रेडियो नेपालको केन्द्रीय प्रसारणबाट राति 11 बजेको समाचार सुन्नुहुनेछ, सुन्दै रहनुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। रसुवा स्थित भोटे कोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण आज साँझसम्म 100 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार 27 जना महिला, 37 जना पुरुष, 6 जना बालिका, 5 बालक र पहिचान नखुलेका 20 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 1 जना पुरुषको शव फेला परेको छ। नुवाकोटमा 5 जना महिला र 6 जना पुरुष गरी 11 जनाको शव फेला परेको छ। धादिङमा 11 महिला, 5 पुरुष, 2 पहिचान नखुलेको गरी 18 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोर्खामा 1 महिला, 4 पुरुष र 1 बालक र 10 जना पहिचान नखुलेको शव फेला परेको छ। चितवनमा 10 महिला, 10 पुरुष, 2 बालिका, 3 बालक र 8 जना पहिचान नखुलेको शव भेटिएको छ। यस्तै तनहुँमा 3 जना पुरुष, 1 जना बालिका र 1 जना बालकको शव फेला परेको छ भने नवलपरासी पूर्वमा 8 जना पुरुष र 3 जना बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। यसै गरी बाढीमा परि घाइते भएका 63 जनाको उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँको महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा 21 जना, राष्ट्रिय ट्रमा सेन्टरमा 7 जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा 1 जना, रसुवा अस्पतालमा 21 जना र त्रिशुली अस्पतालमा 16 जना, नर्भिक अस्पतालमा 3, ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। नेपाल चीन सीमा क्षेत्रमा चट्टान सहितको हिम पहिरो गएको र त्यसको कारण लेन्देर खोलामा ग्रेगान सहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। स्याटेलाइट तस्विरको प्रारम्भिक विश्लेषणका आधारमा रसुवागढी नाकाबाट करिब 20 किलोमिटर उत्तर

आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज साँझ टेलिफोनमा कुराकानीमा प्रधानमन्त्री शाहसँग रसुवा बाढी पहिरोबाट भएको जनधनको क्षति बारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन सरकारका सबै अङ्ग परिचालनका लागि आग्रह गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा स्थित भोटे कोशी नदीमा आज बिहान आएको भीषण बाढीमा परि बेपत्ता भएकाहरूको खोजी गरिनु, घाइतेहरूको ज्यान जोगाउनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपील गर्दै सरकारले सम्पूर्ण उद्धार, खोजी र राहतमा खर्चिएको बताउनु भएको हो। प्रधानमन्त्री शाहले भोटे कोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले ज्यान गुमाउनु हुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बाढी का नेपाल सरकार र व्यक्तिगत तर्फबाट आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका दाजुभाइ तथा दिदी बहिनीहरूमा गहिरो संवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटे कोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार, खोज तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। विपदको यस क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभयो। आजै प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसदसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहतका विषयमा छलफल भएको हो। सरकारले रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटे कोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको लागि तत्काल उद्धार, उपचार तथा राहतका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको आकस्मिक बैठकमा बाढीबाट घाइते भएकाहरूलाई तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा अवरुद्ध भएका सडकहरू पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटे कोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि 50 लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। रासोपा सचिवालयको आज बसेको बैठकले प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी ऱ्यापिङ एक्सन टिम ऱ्याट मार्फत सक्रिय परिचालन गर्ने लगायतका 6 बुँदे निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा भोटे कोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार र राहत र पुनर्स्थापनाका विषयमा बिहिबार सर्वदलीय बैठक बस्ने भएको छ। रासोपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भोलि बिहान 9 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। भोलि दिउँसो 1 बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक सरकार

0: सभाका सदस्यहरू राहत उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक बस्न नसक्ने प्रतिनिधि सभा सचिवालयले जनाएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा आज बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री मोदीले यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। सरकारले आपतकालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ। आज बसेको विपद परिषदको आकस्मिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई 1-1 करोड र धादिङलाई 50 लाख रुपियाँ जिल्ला विपद स्थापन कोष मार्फत पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ। बाढीबाट प्रभावितहरूको संख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपील भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको हो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस् त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पूरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ पुष्परत्न वज्राचार्य, रामकृष्ण शाह, सहयोगी राजु श्रेष्ठसँगै म उद्घोषणमा सहकर्मी गणेश थापा र म विष्णुदेवी पौडेल पनि विदा भएँ। नमस्कार, शुभरात्री।

नेपाल, नया नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

पहिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सशक्तित्वको लागि कार्यक्रम आजका नारी।

उन्नतिमूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै बुधबारको बिहानी कार्यक्रम आजका नारीको आजको विशेष प्रस्तुतिमा यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी रमा कोइरालासँगै म चन्दा विष्ट।

हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता राष्ट्रिय नाराका साथ यही मङ्सिर 10 गते नोभेम्बर 25 मङ्सिर 25 गते डिसेम्बर 10 33 अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान मनाइरहेका छौँ। यही क्रममा कार्यक्रम आजका नारीको यो विशेष प्रस्तुति हामीले लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानमा केन्द्रित गरेका छौँ र 16 दिने अभियानभित्रको सेतो रिबन अभियानलाई विशेष महत्त्वका साथ आजको विषयवस्तुमा केन्द्रित गर्छौँ।

0: महिला सवाल केवल महिलामा मात्र सम्बन्धित छैन भनेर हामीले बारम्बार कार्यक्रम आजका नारीमा भन्दै पनि आएका हौँ। महिला र पुरुषको अन्तर सम्बन्ध छ र महिलाका सवाल पुरुषसँग र पुरुषको सवाल महिलासँग अन्तर्निहित छ। हिंसा अन्त्यको लागि, महिलाको सम्मानजनक जीवनको लागि, समानताको लागि, विभेद अन्त्यको लागि, सामाजिक न्यायको लागि, हिंसा विरुद्धको अभियानमा हाम्रा दाजुभाइको पनि साथ त्यत्तिकै आवश्यकता छ। महिलाका सवाल अब केवल महिलाका लागि मात्र रहेनन्, महिलाले मात्र बुझ्नुपर्छ, सुन्नुपर्छ, गर्नुपर्छ भन्ने होइन, अब समान रूपमा पुरुषको सहभागिताको पनि आवश्यक छ। यही कुरालाई आत्मसात गर्दै यो भेटवार्ता हामी गर्न लागेका छौँ यस्तो एकजना युवासँग जो लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानभित्र मात्र नभएर वर्षभरि नै र केही वर्ष यतादेखि निरन्तर रूपमा हिंसा विरुद्धको अभियान, समानताको अभियानमा निरन्तर रूपमा लागि पर्दै आउनु भएको छ। उहाँ लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष तथा युवाहरूको सक्रिय सहभागिताको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले परिचालन गरेको सद्भाव दूतको पनि एक प्रतिनिधि पात्रमा पर्नुहुन्छ। सद्भाव दूतको रूपमा काम गर्ने उद्देश्यले लैङ्गिक हिंसा अन्त्यको लागि पुरुष सञ्जाल मेल लिडर नेटवर्क परिचालन गरेको छ मन्त्रालयले। त्यसमा उहाँ 5 वर्षको लागि सद्भाव दूत गुडविल एम्बेसडरको रूपमा, पुरुष सञ्जालको सदस्यको रूपमा कार्यरत पनि रहँदै आउनु भएको छ। उहाँ कुन हुनुहुन्छ त हामी उहाँबाटै यो परिचयको आरम्भ गर्छौँ, आउनु सुनौँ।
1: नमस्कार, म चाहिँ सुदीप चापागाई, मेरो घर कपिलवस्तु। म चाहिँ अहिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यो नेपालमा चाहिँ महिलामाथि हुने र विशेष गरेर यो लैङ्गिक हिंसा अन्त्यका लागि चाहिँ पुरुषहरू परिचालन गर्ने, पुरुषहरूको संलग्नता बढाउने उद्देश्यले गठन गरेको पुरुष सञ्जालको सदस्यको रूपमा र पुरुष सञ्जालमा सद्भावना दूतको रूपमा चाहिँ अहिले म नियुक्त भएको छु। र यो सँगै म अन्य विभिन्न सङ्घ संस्थाहरूमा सामाजिक रूपले पनि यो लैङ्गिक हिंसा निवारणका क्षेत्रमा कार्यरत छु।
0: सामाजिक अभियन्ताको रूपमा अगाडि बढिरहनु भएको छ र आज हामी लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको 10 दिनमा छौँ। कतिपय हाम्रा दाजुभाइले फेरि महिला सवाललाई अलि हल्का रूपमा लिएको, हाँसो ठट्टाको रूपमा लिएको, महिला अधिकार धेरै भएन र कतिपय दाजुभाइले त अझ यो अधिकार चाहिँ आफूसँग भएको अधिकार महिलालाई दिइरहेको हो कि दिदीबहिनीलाई दिइरहेको हो कि भन्ने पनि बुझाइ छ। यो कुरालाई यहाँले कसरी लिइराख्नु भएको छ सुदीपजी?
1: खासमा हामी पुरुषहरू भन्नु पर्यो, अब सबै पुरुषहरूको तर्फबाट कुराकानी गर्दा यो चाहिँ कस्तो भयो भन्दा, जो पनि नर्मली आफू फाइदामा भइराख्दाखेरि अर्कालाई घाटा परे पनि खासै फरक नपर्ने भन्ने खालको चाहिँ त्यो अलिकति बढी स्वार्थी खालको चाहिँ त्यो व्यवहार भयो, जुन चाहिँ मानवीय व्यवहारमा चाहिँ अपेक्षा गरिँदैन। मानवीय व्यवहारमा चाहिँ सबैलाई समान खालको व्यवहार गर्नुपर्छ, अरूको पनि सम्मान गर्नुपर्छ भन्ने कुरा हो। र यसमा अब फरक फरक ठाउँमा, फरक फरक संस्कारमा, फरक फरक परम्परामा हुर्केका युवाहरू लाई समाजले सिकाए अनुसारको व्यवहार गर्ने एउटा खालको कुराकानी छ, त्यसलाई परिवर्तन गर्न सजिलो पनि छ, तर बुझेर पनि आफ्नो चाहिँ फाइदामै बसिराख्न खोज्ने हाम्रा पुरुष साथीहरूलाई चाहिँ अलिकति बुझाउन गाह्रो पनि छ र कतिपयले बुझ्नु पनि भएको छ त्यसलाई। समाजको महिलाहरू भनेको ठुलो हिस्सा, त्यस्तै बालिकाहरू, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू, त्यो ठुलो हिस्सा चाहिँ पीडामा भइराख्दाखेरि, असुरक्षित समाजमै बस्न असुरक्षित महसुस गर्दा, घरमा असुरक्षित महसुस गर्दाखेरि चाहिँ हामी ढुक्क भएर बसिराख्नु चाहिँ खासै सोच जस्तो चाहिँ लाग्दैन मलाई चाहिँ। त्यो भएको भएर यसमा यो विचार कसले कसरी गर्ने भन्दा पनि हो चाहिँ के भन्ने कुरामा चाहिँ हामी बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। त्यो भएको भएर समाजमा भएका हरेक सदस्यहरू, यहाँ चाहिँ महिला पुरुष भन्ने भन्दा पनि इन्डिभिजुअल, हरेक इन्डिभिजुअलको चाहिँ समाजमा अन्य सदस्य सरह चाहिँ बस्न पाउनु, सुरक्षितमा हुनु पाउनु, अवसरहरूको उपयोग गर्न पाउनु चाहिँ हाम्रो यो सामाजिक कानुनी सबै हिसाबले चाहिँ यो अधिकारको कुरा भएको भएर यसमा चाहिँ पुरुषहरूले बढी फाइदा लिइरहेको कुरा चाहिँ इतिहास छ हाम्रो। तर समाजको सशक्त सदस्यको रूपमा चाहिँ महिलाहरूको पनि उत्तिकै अधिकार चाहिँ छ र त्यो चाहिँ पुरुषहरूले दिनुपर्ने कुरा चाहिँ होइन कि महिलाहरूले पाउनुपर्ने कुरा हो। यसमा चाहिँ हामी सहयोगीको भूमिका चाहिँ कसरी निर्वाह गर्न सकिन्छ भन्ने चाहिँ मुख्य कुरा हो जस्तो लाग्छ मलाई।
0: यति कुरा बुझ्न र बुझाउन अहिले अलिक गाह्रो पनि भइरहेछ नि हैन। यहाँको आफ्नै अनुभव चाहिँ कस्तो छ? दाजुभाइहरूले, बुवाहरूले, छोराहरूले यो कुरालाई चाहिँ कसरी बुझिराख्नु भएको छ? तपाईँहरू त बुझाउने अभियानमा पनि हुनुहुन्छ नि हैन, कस्तो पाउनु भएको छ, अनुभव के छ?
1: एकदम, म चाहिँ थोरै मेरो आफ्नो चाहिँ यो विषयप्रतिको पृष्ठभूमि, म कसरी चाहिँ यो विषय संवेदनशील छ भन्ने मलाई लाग्यो भन्दा पनि, हामी सानै हुँदाखेरि चाहिँ पहिला हाम्रो गाउँमा चाहिँ मेरो बुवा ती स्कुलको टिचर, उहाँले चाहिँ बाल क्लब बनाउनुपर्छ है भन्ने हिसाबले बाल क्लब बनायो। केटाहरू मात्रै थियौँ बाल क्लबमा, बालकहरू मात्रै। सबैभन्दा दुःख चाहिँ हामीलाई बालिका सदस्यहरूलाई ल्याउन लगाइसकेपछि बाल क्लबमा सदस्य नै बनाउनु दुःख भयो, त्यसपछि बैठकहरूमा बोलाउनु दुःख भयो, कार्यक्रमहरूमा ल्याउनु दुःख भयो, त्यसपछि हामी स्कुल पनि पढ्ने बेलामा चाहिँ सानसानो क्लासमा चाहिँ अलमोस्ट हामी सँगैसँगै सबैजसो बालक बालिका सँगै पछि चाहिँ केटाहरूको सङ्ख्या मात्रै बढ्दै जाने त्यो सबै कुराहरू चाहिँ देखिँदै गयो। र म चाहिँ नितान्त एकदमै गाउँमा कपिल वस्तुको पनि एकदम बोर्डर छेउको गाउँमा बस्ने भएको भएर मेरो घर नै त्यहीँ भएको भएर त्यहाँको गाउँको बहिनीहरू जो चाहिँ आफूभन्दा ठुलो भाँडा माझेर बसिरहेको हुन्छ, त्यही उसैको दाईहरू जो चाहिँ आनन्द खेल्ने कुद्ने बाहिर हिँड्ने सबै कुराहरू गरिरहेको हुन्छ। अब इभन मेरै पनि घरमा अब मम्मीले काम गरिराख्दाखेरि, अब मेरो अहिले बिहा भइसकेको छ, श्रीमतीले काम गरिराख्दाखेरि, श्रीमतीले काम गर्दाखेरि चाहिँ अब हामी सघाउनु गयो भने चाहिँ मम्मीहरूले हजुरआमाहरूले चाहिँ कहाँ छोरो मान्छेले भाँडा मान्ने, छोरो मान्छेले यसो गर्ने हुँदैन भन्ने खालको कुराहरू समाजले नै त्यो खालको चाहिँ ऊ दिइराख्यो र त्यो कुराबाट चाहिँ उछुट्टिन चाहिँ त्यो कुराबाट बाहिर निस्किन चाहिँ एकदम गाह्रो चाहिँ हुँदो रहेछ सबै कुराहरूबाट। अनि पछि चाहिँ मेरो बहिनी भइसकेपछिलाई चाहिँ त्यसपछि बहिनीको सुरक्षाको विषय जति बेला त्यो बेला उसमा बलात्कारका घटनाहरू नेपालमा हिंसा घटनाहरू एकदम हुने बेलामा आफ्नो बहिनीप्रतिको संवेदनशीलता त्यो भएपछि म एउटा दाईले चाहिँ आफ्नो बहिनीलाई चाहिँ त्यति बढी सुरक्षित महसुस गराउन चाहन्छु, ऊ सुरक्षित होस् भन्ने चाहन्छु भने, मेरो आमाले दुःख नपाओस् भन्न चाहन्छु भने, समाजका हरेक महिलाहरूले चाहिँ त्यो खालको अवसर पाउनुपर्छ भन्ने कुराले चाहिँ बिस्तारै यो विषयमा चाहिँ हामी बोल्नुपर्छ है। अब हामी अलिकति बाहिर चाहिँ निस्किन सक्नुपर्छ भन्ने चाहिँ हुँदै गयो। र यसमा चाहिँ अब पुरुषहरूको बुझाइ सोचाइ चाहिँ त्यही मैले भने समाजले चाहिँ त्यो बडा चापेर पनि राखेको छ कि विषयबाट बाहिर निस्किनको लागि, किन घरमा चाहिँ अलिकति पुरुषहरू कोही अलिकति काम गर्न खोज्ने खालको पुरुषहरू भयो भने छिमेकीले आएर अझ हाम्रो मधेसतिर चाहिँ होइन यो मेहरा भयो भन्छ, चाहिँ श्रीमतीको कुरा सुन्न लायो भने श्रीमती भनेको महिलाहरूले गर्ने खालको काम गर्यो भने चाहिँ त्यो भएर अलिकति यो प्रेसरलाई चाहिँ किन पुरुष फेरि हामी मर्द हो भन्ने खालको एउटा चाहिँ त्यो हिम्मत राख्नेहरूले चाहिँ यो समस्यालाई चाहिँ हामी झेलेर निस्किन सक्छौँ है भन्ने हिसाबले हिम्मत चाहिँ एकचोटि गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: हजुर, भनेपछि लैङ्गिकता यो जेन्डरले महिलालाई मात्र होइन, पुरुष सत्ताले होइन महिलालाई मात्र होइन पुरुषलाई पनि कुनै न कुनै रूपमा प्रभाव पारिरहेको नै
1: एकदम एकदम हामीले थाहा नपाएको हो। हामी छोरा मान्छेहरू चाहिँ डराउनु हुँदैन, रुनु हुँदैन होइन, त्यसपछि कमाउनु पर्छ, पुरा गर्नुपर्छ। अब हाम्रैमा कतिपय मैले देखेका राम्रा मसँगैका साथीहरू मभन्दा पछिका भाइहरू चाहिँ घरमा चाहिँ कमाउनुपर्छ भन्ने जिम्मेवारीले गर्दाखेरि बाहिर जानु परेको होइन, जब उसका दिदीहरू हुन त हाम्रोतिर सानोमै बिहा गरिदिने भन्छ, तर पनि कसैले चाहिँ रेस्पोन्सिबिलिटी लिएर चाहिँ ऊ गर्नुपर्छ भने पारिवारिक दायित्व पुरा गर्ने आर्थिक दायित्व पुरा गर्नुपर्छ भने त्यो चाहिँ पुरुषले हो भन्ने चाहिँ जसले गर्दा पुरुषलाई पनि घाटा छ ठुलो। यो दुइटै कुरालाई चाहिँ हेर्नुपर्छ, तर कम्पेरिटिभली चाहिँ फिजिकल्ली मेन्टल्ली चाहिँ अथवा चाहिँ यो करियरै बिग्रिने गरी पुरै जीवनै धरापमा पर्ने गरी चाहिँ महिलालाई बढी असर गरेको चाहिँ देखिन्छ। अब मैले आफैले हाम्रोमा एकदमै धेरै ब्रिलियन्ट बहिनीहरू जो चाहिँ पढ्न चाहन्थ्यो, जो चाहिँ गर्न चाहन्थ्यो, अब सर्टेन टाइमको स्कुल पुरा गरिसकेपछि बाहिर चाहिँ घर बाहिर कहाँ पठाउनु छोरी मान्छेलाई भनेर बिहा गरिदिइहालेको त्यस्तो खालको घटनाहरू छन् जसले गर्दा उसलाई अब जीवन नै उसको चाहिँ अब सखापै बनाउने खालको पनि गतिविधिहरू छन्। त्यसमा चाहिँ हामी बोल्न चाहिँ सक्नुपर्छ भन्ने हो, एटलिस्ट अरू धेरै कुरा गर्न नसके पनि कम्तीमा कुरा बुझेर बोल्न चाहिँ सक्नुपर्छ हामी मानव भएको नाताले।
0: यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने आज लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानमा केन्द्रित कार्यक्रम आजका नारीको विशेष प्रस्तुतिमा हुनुहुन्छ। र आजको यो विशेष प्रस्तुतिमा हामीसँग यस्तो एक युवा साथी हुनुहुन्छ जो कपिल वस्तुबाट हुनुहुन्छ, सुदीप चापा गाई, जसलाई लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष तथा युवाहरूको सक्रिय सहभागिताको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले परिचालन गरेको पुरुष सञ्जाल यो मेल नेटवर्कमा उहाँ सद्भाव दूतको रूपमा पनि कार्यरत हुनुहुन्छ भने हामी दाजुभाइमा पनि आबद्ध हुनुहुन्छ होइन। आज हामी यो हामी दाजुभाइ र यो पुरुष सञ्जाल के कसरी यसले काम गर्दैछ यो पनि आज सुन्न चाहन्छौँ।
1: मैले बालकलमा बिस्तारै काम गर्दै गर्दाखेरि पछि हामीले युवाहरू पनि सङ्गठित हुनुपर्छ, युवाहरूले पनि समाजका विभिन्न मुद्दाहरूमा चाहिँ आवाज उठाउनुपर्छ भन्ने भयो। पछि हामीले युवा सूचना केन्द्र भनेर यो चाहिँ एकदमै फोकस गरेर चाहिँ यो यौन तथा प्रजनन स्वास्थ्यलाई चाहिँ महिला अधिकारभित्र चाहिँ यौन तथा प्रजनन स्वास्थ्यमा चाहिँ यो बालिकाहरूको यो मेन्सुरेसनको कुराहरू, त्यसपछि यो कम उमेरमा विवाह नगर्ने कुराहरू, त्यस्तोहरूबाट बिस्तारै सुरुवात गर्दै जाँदाखेरि चाहिँ यो विषय चाहिँ जति बुझ्दै गयो उति चाहिँ गम्भीर रहेछ भन्ने चाहिँ थाहा हुँदै गयो। र मैले पछि केही गैर सरकारी संस्थाहरूमा कपिल वस्तुमा कालिका भन्ने एउटा संस्था छ त्यहाँ काम गर्ने, त्यहाँ चाहिँ यो जेसी कमिटी भनेर हरेक एनजिओहरूमा चाहिँ यो जेसीको विषयहरूलाई अलिकति व्यवस्थित गर्नलाई चाहिँ बनाउने चलन छ, त्यहाँ एउटा सदस्यको रूपमा बस्ने मौका पाएँ, त्यसले पनि मलाई धेरै कुराहरू सिकायो। पछि म सर्लाहीमा चाहिँ अब एकदमै प्योर मधेस र बोर्डरसँग नजिकका केही पालिकाहरूमा यो राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र भन्ने एउटा संस्थाबाट काम गरेँ, त्यहाँ झन् बढी दयनीय अवस्था चाहिँ महिलाहरूको देखियो, अझ विशेष गरेर बालिकाहरू जो चाहिँ स्कुल पनि जाँदैनन्, अनि गाउँमा चाहिँ विभिन्न खालको यो रिस्की कामहरू, जस्तो खेतमा जानुपर्ने, होइन जङ्गल जानुपर्ने, त्यस्तो खालको कामहरू जहाँ चाहिँ उनीहरूलाई यौन हिंसा हुन्छ, फर्केर आइसकेपछि पञ्चायती गर्ने, त्यो गर्ने गरेर मिलाइदिने, यहाँसम्म कि बलात्कारको केसहरू, त्यस्तो खालको केसहरू पनि एकट्ठा खेरिदिने, 5 लाख पैसा दिने, 2 लाख पैसा दिने गरेर मिलाइरहेको त्यस्तो खालको घटनाहरू देखियो। त्यसले गर्दाखेरि चाहिँ विषय बडो नै संवेदनशील छ भन्ने हिसाबले हामीले आफ्नो आफ्नै प्रोजेक्टभित्र पनि यो अलिकति बालिका सशक्तिकरणको कुराहरू, यो हिंसाबाट बच्नलाई सेल्फ डिफेन्सको सिकाउने कुराहरू, यिनी कुराहरू गर्दै गयौँ। अफिसभित्रै पनि हामीले अब बिस्तारै यो जेसीको आँखाबाट हेर्दै, यो लैङ्गिक समानताको आँखाबाट हेर्दै गर्दाखेरि चाहिँ अफिसमा चाहिँ काम गर्ने महिला कर्मचारीहरूलाई कसरी सुरक्षित बनाउने भन्ने कुराहरू, बच्चा लिएर आउने महिलाहरूलाई चाहिँ कसरी ब्रेस्ट फिडिङ कर्नरहरू लगाएको कुराहरू राखिदिने कुराहरू किन राखिदिने भन्ने दिया जस्तो चाहिँ आउँछ आउनलाई। त्यो भएर अब अलिकति हामी चाहिँ यो जसरी हामी आफ्नो हक अधिकारको कुराहरू गर्दाखेरि आफ्नो आवश्यकताहरू पुरा गर्ने क्रममा मैले पाउनुपर्छ भन्छन्, त्यस्तै गरी महिलाहरूको पनि सेम पर्सपेक्टिभले चाहिँ उहाँहरूले पाउनुपर्छ भन्ने कुरा चाहिँ सोच्नुपर्छ। त्यसमा हामीले बाधक नबनेर सकभर अहिले चाहिँ कस्तो भयो भन्दा सहयोगी नबने पनि बाधक बन्ने चलन चाहिँ छ क्या हाम्रो पुरुषहरूकोमा, हुँदैन यो गर्नु हुँदैन, यो किन पर्यो, धेरै अधिकार भइसक्यो होइन, अब अचाल त यो मजाकको विषय पनि बनिएको छ, महिलाहरूलाई चाहिँ धेरै अधिकार भयो पुरुषहरू यो त्यसरी भन्दा पनि यसको संवेदनशीलतालाई बुझेर होइन, यसलाई यसको संवेदनशीलतालाई बुझेर कम्तीमा सहयोगी चाहिँ भन्नु पर्यो, अभियान चाहिँ भन्नु परेन कम्तीमा, यसलाई चाहिँ अप्ठ्यारो, यो अभियानलाई चाहिँ अप्ठ्यारो नपरिदिने गरी हामी सहयोगी बन्नुपर्छ। र अब यो 16 दिने अभियानको विषयमा पनि हामी सबै पुरुषहरू एकजुट भएर चाहिँ यो विषयमा काम गर्नलाई आह्वान पनि गर्छु म, यसलाई कम्तीमा चाहिँ संवेदनशील भएर बुझिदिने मात्रै कोसिस चाहिँ गर्नु पर्यो कम्तीमा।
0: सबैभन्दा ठुलो कुरा थाहा पाउनु पर्यो, जानकारी हुनु पर्यो, महिला संवेदनशीलताको कुराहरूसँग जति नजिक भएर बुझ्यो त्यति संवेदनशील हुने हाम्रो दाजुभाइहरू पनि हामीले देख्यौँ नि त। यहाँले भन्नुभयो बाल क्लबमा आबद्ध हुनुभयो, बाल क्लबमा आबद्ध भएपछि यहाँलाई युवा सूचना केन्द्र मार्फत थाहा भयो कि यौन तथा प्रजनन स्वास्थ्यको कुरा गर्दाखेरि ओहो बाल बालिकाको किशोरीहरूको छुट्टै अवस्था होइन विशेष अवस्था अनि समस्याका कुराहरू, समानताको लागि हुनुपर्ने कुराहरू, स्वास्थ्यको कुराहरू, मनोसामाजिक कुराहरूबाट नजिक भयो र यदि बुझ्यो भने चाहिँ हाम्रा पुरुष दाजुभाइहरू, हाम्रा छोराहरू पनि त्यो विषयमा संवेदनशील भएर त्यसलाई आत्मसात गरेर अगाडि बढ्न सक्छन् है भन्ने कुरा यहाँ जस्तो युवा पुस्ताले पनि देखाइराख्नु भएको छ नि होइन। महिला समानताको क्षेत्रमा हिंसा विरोधी अभियानमा अनि यसै गरी महिलाको सम्मानजनक जीवनको लागि, समानता र पहुँचको लागि, सामाजिक न्यायको लागि पुरुषहरूको साथ सहयोग र जुन उहाँहरूको जुन एउटा सकारात्मक सोच हुन्छ नि, यो अभिवृद्धिको लागि चाहिँ साँच्चै गर्नुपर्ने चाहिँ के रहेछ त?
1: समग्र पुरुषहरूको कुरा गर्दाखेरि चाहिँ हामी अलिक कम गम्भीर हो कि जस्तो लाग्छ मलाई, त्यो भएर पनि विषयवस्तुको गम्भीरता बुझ्नु अलिकति हामीलाई गाह्रो चाहिँ छ किन समाजले हामीलाई अलिक बढी गम्भीर हुन दिँदैन,
0: दिँदैन त्यस्ता कुराहरूले
1: छोएको छैन। महिलाहरूलाई धेरै अधिकार भयो या चाहिँ यो अलिकति समान त लगभग भइसक्यो, अब महिलाहरूलाई धेरै भयो भन्ने खालको कुरा गर्दाखेरि हामीले चाहिँ के बुझ्नुपर्छ भन्दा महिला र पुरुष समान हुनुपर्ने अवस्था चाहिँ भइहाल्ने अवस्था चाहिँ आउँदैन, किन महिलाहरूको फिजियोलोजिकल निड र पुरुषहरूको फिजियोलोजिकल निड फरक छ। त्यही भएर महिलाहरू संवेदनशील हुनुपर्छ, उहाँहरूलाई अझ बढी प्राथमिकता दिनुपर्छ भन्ने चाहिँ मलाई समानता भन्दा अझ बढी प्राथमिकताको विषय हो उहाँहरू चाहिँ भन्ने जस्तो लाग्छ मलाई। अर्को चाहिँ अब यसमा चाहिँ पुरुषहरूको संवेदनशीलता बढाउन, संलग्नता बढाउन चाहिँ पहिला अब परिवारबाटै सुरु गर्ने कुरा एउटा भयो, समाजमा पनि हामी जस्ता बुझेका केही पुरुषहरू चाहिँ मैले चाहिँ बुझेको छु, मैले गरिराखेको छु भन्ने मात्रै भन्दा पनि अलिकति मैले एटलिस्ट कम्तीमा यो विषयमा बोल्नुपर्छ, जानकारी गराउनुपर्छ, मैले एकजना अर्को भए पनि कसैलाई चेन्ज गर्न सक्नुपर्छ, यो विषय बुझाउन सक्नुपर्छ भन्ने कुरा चाहिँ हो। कतिपय विषयमा चाहिँ यो हामीले चाहिँ आफ्नो दायित्व पुरा गरेँ मैले त्यसपछि चाहिँ भयो भन्ने खालको मात्रै भएर पनि भएन, किन समाजमा कोही एकजना मान्छे हेप्पी राखेको छ, कोही एकजना मान्छे अप्ठ्यारोमा परिरहेको छ भने अब एउटा नैतिक हिसाबले पनि हाम्रो दायित्व हो, किन समाजमा हामी त नैतिक, हाम्रो नैतिकताले पनि त्यही सिकाउँछ नि त, कसैलाई हेपेर बस्नु हुँदैन भन्ने सिकाउँछ। अर्को धार्मिक हिसाबले हेऱ्यो भने पनि अब सबैको चाहिँ भलो गर्नुपर्छ भन्ने छ हाम्रोमा, कानुनी हिसाबले हेऱ्यो भने पनि त हाम्रो होइन समान हैसियतको कुरा गर्छ, पुरुष मात्रै नभएर एउटा नागरिकको हिसाबले पनि हाम्रो संविधानले, हाम्रो कानुनले चाहिँ महिला पुरुषलाई बराबर गर्ने भनिसकेपछि हाम्रो व्यवहार पनि त्यस्तै हुनु पर्यो नि त। सबै कुरालाई चाहिँ जोडेर हेर्दाखेरि चाहिँ हामी यो लैङ्गिक हिसाबले मात्रै या चाहिँ यो लिङ्गको हिसाबले पुरुष र भएको कारणले मात्रै भन्दा पनि हामी मानव भएकै कारणले, हामी अब यो देशको नागरिकै भएको कारणले यो सबै कुराले चाहिँ हामीले यो विषयमा काम गर्नुपर्ने, यो विषयमा कुरा गर्नुपर्ने र यो विषयमा व्यवहार चाहिँ त्यो यो लैङ्गिक अनुकूलको व्यवहार, लैङ्गिक समानता अनुकूलको व्यवहार चाहिँ देखाउनु पर्ने छ। अब यसमा कुनै एउटा पक्षले मात्रै राज्यलाई मात्रै जिम्मा लगाएर पनि या यो अरू गैर सरकारी संस्थाहरूलाई मात्रै जिम्मा लगाएर पनि मात्रै भन्दा पनि राज्यले चाहिँ नीतिगत हिसाबले सहयोग गर्नु पर्यो, नीतिगत हिसाबले त्यो वातावरण बनाइदिनु पर्यो, अनि स्रोतगत पनि केही व्यवस्थापन गर्नु पर्यो। त्यसपछि गैर सरकारी संस्थाहरूले अलिकति चेतना विकासमा मात्रै नभएर अलिकति यो इङ्गेजमेन्टै बढाउने हिसाबले चाहिँ खालि प्रचार प्रसार मात्रै गर्ने भन्दा पनि इङ्गेजमेन्टै गराउने खालको त्यस्ता रणनीतिहरू अपनाउनु पर्यो। सञ्चार माध्यमले पनि यो विषयलाई जसरी अहिले हामी कुरा गर्दैछौँ, त्यसै गरी अन्य अरू सञ्चार माध्यमहरूले पनि यो प्लेटफर्मलाई चाहिँ यो विषयमा चाहिँ कुरा उठाउने, कुरा गर्ने, अनुभवहरू आदान प्रदान गर्ने त्यो चाहिँ दिनु पर्यो। सँगै अब अर्को चाहिँ समाजभित्र पनि भएका राम्रा राम्रा त्यस्ता खालका पुरुषहरू या यो विषयमा काम गरिराखेका मान्छेहरूलाई चाहिँ रिकग्नाइज गर्ने, उहाँहरूलाई चाहिँ केही सम्मान दिने, ठाउँ दिने खालको, त्यसपछि प्रोत्साहित गर्ने खालको कामहरू चाहिँ गर्दै जानु पर्यो। त्यो गऱ्यो भने चाहिँ हामी यसलाई अझै अझै अगाडि बढाउन सक्छौँ जस्तो लाग्छ। गाह्रो विषय पनि होइन, एक एकजना मान्छेले कुरा बुझिदियो भने चाहिँ हुने कुरा हो उनीलाई, तर त्यही एक एकजना मान्छेलाई चाहिँ कुरा बुझाउने चाहिँ कसरी भन्ने चाहिँ अलिक ठुलो प्रश्न छ, र यसमा हामी कोसिस चाहिँ गर्दैछौँ।
0: हजुर, यसमा चाहिँ सबैभन्दा एक एकजना भनेर भन्दा परिवारलाई सम्झौँ कि होइन, परिवारबाट नै सुरुवात हुने हो नि त। हामी समानताको कुरा गर्छौँ, पहुँचको कुरा गर्छौँ, सामाजिक न्यायको कुरा गर्छौँ, शिक्षाको कुरा गर्छौँ, अधिकारको कुरा गर्छौँ, सम्मानजनक जीवनको कुरा गर्छौँ। घर सुरक्षित हुनु पर्यो, घर संवेदनशील हुनु पर्यो, घर स्वस्थ हुनु पर्यो सामाजिक र मानसिक रूपले, र बसेका सदस्यहरू बीच विभेद हुँदैन। जहाँ विभेद हुन्छ त्यहाँ माया हुँदैन, मायामा विभेद रहनु भएन, ठुलो सानो रहनु भएन। शक्तिको आडमा, पदको आडमा, सम्पत्तिको आडमा कोही कसैले कोही कसैमाथि थिचोमिचो पनि गर्नु भएन। जहाँ अन्याय हुन्छ अन्याय विरुद्ध आवाज पनि उठ्नु पर्यो, र अन्याय विरुद्ध आवाज उठ्नुपर्छ, उठाउनु पर्छ। र महिला हिंसा विरोधी अभियानमा पुरुषको पनि एकजुट एकसाथ हुनुपर्छ भने यो अभियानमै लागिरहनु भएको युवा साथी सुदीप चापागाईसँग आज हामी कुराकानी गरिरहेको छौँ। हामी दाजुभाइ यो जुन अभियान छ त्यससँग पनि आबद्ध हुनुहुन्छ भने लैङ्गिक हिंसा अन्त्य गर्नको लागि पुरुष सञ्जाल जुन मन्त्रालयले, महिला मन्त्रालयले जुन सुरुवात गरेको छ, सद्भाव दूतको रूपमा 5 वर्षको काम गर्दै पनि हुनुहुन्छ होइन। बाल क्लबमा हुँदाखेरि जुन कुराहरू थाहा पाउनु भयो त्यसले गर्दा अहिले कुरा बुझ्न र कुरा बुझाउन पनि यहाँलाई सजिलो भएको छ। यसैले पनि हामी चाहन्छौँ महिलाको विषयवस्तुलाई अलिकति नजिकबाट हेरिदेऊ। महिला हिंसामा पर्नु, महिलाले अधिकार नपाउनु भनेको त हाम्रो आफ्नै घरको आमा दिदी बहिनी छोरीहरू अधिकारबाट वञ्चित हुनु रहेछ, हिंसामा पर्नु रहेछ। एउटा महिला हिंसामा पर्दाखेरि उसको छोरा छोरी परिवार आमा बुवा दाजुभाइ सबैलाई कुनै न कुनै रूपमा चोट त पुग्छ नि त होइन। यो कुरालाई पनि बुझाइरहनु भएको छ अभियानमा लाग्दा
1: एकदम यो कुरालाई बुझाइराखेका पनि छौँ, कोसिस गर्दैछौँ हामी। अब यसमा चाहिँ तपाईँ थोरै इज्जतको कुरा गर्दाखेरि कस्तो भन्दा महिलाहरूको चाहिँ इज्जतको कुरा गर्दाखेरि आफ्नो दिदी बहिनीहरूलाई कसरी केही भने पुरुषको पनि इज्जत जान्छ नि सँगसँगै
0: हजुर
1: होइन, मेरो पनि इज्जत जान्छ या उसको पनि इज्जत जान्छ। अब त्यो संवेदनशीलता चाहिँ हामीले जसरी आफूलाई पर्दा सोच्छौँ त्यसै गरी चाहिँ अरूलाई पर्दा पनि त्यो अरूको अरूलाई पनि अप्ठ्यारो पर्छ है भन्ने चाहिँ संवेदनशीलता राख्नु पर्यो। अब हामीले अब यो उसमा पुरुष सञ्जालमा आबद्ध भइसकेपछि हुन त रिसेन्टली पल्ल 1.5 महिना भएको छ हामी त्यहाँ आबद्ध भएको, तर त्योभन्दा पहिला पनि अब यो विषयमा चाहिँ विशेष अब हामीले यो पुरुषहरूलाई बालकहरूको समूहहरू बनाउने, उनीहरूलाई चाहिँ यो विषयमा कुराकानी गर्नु पठाउने, आइडियल आइडियल पुरुष चाहिँ कस्तो हुनुपर्छ त खासमा हामीले देखाउन
0: असल पुरुष हो नि, मर्द भनेर भन्छन्,
1: मर्द भन्ने त एउटा भइहाल्यो, तर पनि हामीले अझै पनि देखाउनलाई आइडियल पुरुष भनेको खास साँच्चै के हो त भन्ने त्यो मानक चाहिँ अझै चाहिँ बनाउन अझै हामीलाई कोसिस गर्नुपर्ने, र त्यो आइडियल पुरुषको मानक बनाइसकेपछि त्यो मानक प्र्याक्टिस गर्न या त्यो मानकलाई अनुपालन गर्नको लागि चाहिँ पुरुषहरूलाई प्रोत्साहित गर्नुपर्ने चाहिँ आवश्यकता छ। अब यसमा हामी पुरुष सञ्जालको तर्फबाट मन्त्रालयसँग काम गर्ने क्रममा हाम्रो हामीले गर्ने यो टेक्निकल सपोर्टमा त्यसमा हामी कुराकानी गरि नै हाल्छौँ। अर्को चाहिँ यसलाई चेन्ज गर्ने विषयमा मलाई एकदम लागिरहेको चाहिँ नर्मल्ली घरमा आमाहरू बुवाहरूले चाहिँ त्यो छोरी मान्छेको काम चाहिँ किन गर्छस् होइन, कोही कोही एकजना कोही छोरी मान्छेले काम गर्दाखेरि चाहिँ छोरी मान्छेको काम किन गर्छस् गर्नु हुँदैन भन्दा पनि छोरो मान्छे भएर पनि अरूलाई काम लगाएर बसिरहने काम गर भन्न चाहिँ त्यो अलिकति बोली मात्रै फेरिँदाखेरि पनि यो विषय नै अर्कै हुन जाने भए भएर यसलाई अलिकति संवेदनशील मात्रै हुन चाहिँ जरुरी छ जस्तो लाग्छ मलाई यसमा। र त्यो संवेदनशीलता बुझेपछि व्यवहार त त्यसले आफै धकल्दै लिएर जान्छ, जस्तो म आफै पनि खासै बढी संवेदनशील मान्छे चाहिँ होइन पहिला, तर बिस्तारै यो कुरा बुझ्दै बुझ्दै जाँदाखेरि चाहिँ होइन है यो त अप्ठ्यारो हुँदो रहेछ त भन्ने कुरा चाहिँ हो। र म पुरुष साथीहरूलाई के पनि अनुरोध गर्छु भन्दाखेरि, यो जहिले जति अहिले हामी आनन्द लिएर बसिरहेका छौँ, यो चाहिँ यो संवेदनशीलताको कुरा बुझिसकेपछि, यो अप्ठ्यारो उहाँहरूले परेको अप्ठ्यारो बुझिसकेपछि तपाईँ रोकिन चाहिँ सक्नु हुँदैन। तपाईँ उहाँहरूलाई सहयोग गर्न यो यो समानता ल्याउनु पर्छ है भन्ने विषयमा तपाईँ पक्का अगाडि बढ्नुहुन्छ र त्यसपछिको आनन्द पनि आउँछ एउटा। फेरि त्यो जुन चाहिँ अहिले तपाईँ हामी घमण्डी भएर बस्दाखेरि आनन्दभन्दा चाहिँ धेरै धेरै फरक कुरा हुन्छ र त्यसले तपाईँलाई एउटा चाहिँ त्यो आत्मसम्मान टाइपको मोरलले चाहिँ तपाईँलाई हाई बनाउँछ। अहिले चाहिँ हामी जति नि छोरो मान्छे भएर ठुलो भएर बसे पनि मोरल्ली त हामी भित्रभित्र कति कमजोर छौँ या कस्तो छ भन्ने त हामी म एउटा छोरो मान्छे भएको नाताले मलाई थाहा छ नि त। त्यो भएर त्यो उकुस मुकुसबाट चाहिँ तपाईँलाई फुस्काउनको लागि चाहिँ यसले पनि अलिकति यो विषयमा काम गर्ने, यो विषयलाई बुझेर सबै समान हुनुपर्छ, समान जिम्मेवारी लिनुपर्छ भन्ने कुरामा चाहिँ हामी एकमत हुनुपर्छ जरुरी छ जस्तो लाग्छ।
0: पक्कै पनि सुदीपले भन्नुभयो जस्तै हामी सम्मानजनक जीवन चाहन्छौँ, सबैले इज्जत गरौँ भन्ने चाहन्छौँ, होइन, हामी सबैबाट राम्रो कुराहरू अपेक्षा गरिरहेको छौँ। र फेरि पनि लैङ्गिक हिंसा विरुद्धको सुरु दिने अभियान मनाइरहँदा हामी बारम्बार भनिरहेको छौँ कि हाम्रो सोच, व्यवहार, हेराई, दृष्टिकोण, काम, कार्यले कोही कसैमाथि चोट नपुगोस्, कोही कसैको आँखाबाट आँसु झार्न बाध्य नपारोस्, हाम्रै कारणले कोही कसैको स्वतन्त्र जीवनमा बन्देज नलागोस्, हाम्रो सोच, व्यवहार, कारण र हाम्रो बन्देजको कारणले गर्दा कोही कसैको अवसरबाट वञ्चित बन्नु नपरोस्, हाम्रो सकारात्मक सोचले दृष्टिकोणले कति कुरा परिवर्तन गर्न सक्दो रहेछ।
1: यो चाहिँ छोरीलाई हेर्ने भन्ने कुरा चाहिँ कस्तो छ भन्दाखेरि, यो अलिक बढी शङ्काको नजरले चाहिँ ख्याल गर्ने चलन छ क्या हाम्रोमा चाहिँ। यो छोरी मान्छेहरू चाहिँ बाहिर गएर पढ्छन् पढ्दैनन्, बिग्रिन्छन् कि भागिहाल्छन् कि भन्ने खालको त्यो त्यो त्यसरी चाहिँ संवेदनशीलता छ। तर उसको करियर राम्रो बन्नुपर्छ, ऊ चाहिँ हिंसामा पर्नु हुँदैन भन्ने पर्सपेक्टिभ भन्दा पनि
0: हिंसामा परेको बेलामा, कठिन अवस्थामा उसलाई आफ्नो आफन्तबाट सहयोग हुने बेलामा हामीले कति साथ दिन सक्यौँ सक्छौँ,
1: त्यो बेला झन् सबैभन्दा बढी चाहिँ परिवार चाहिने, आफन्त चाहिने बेलामा चाहिँ त्यही परिवार र आफन्तले चाहिँ झन् अप्ठ्यारोमा पारिदिइरहेको हुन्छ कतिपय बेलामा चाहिँ।
0: मेरो छोरी नै चाहिँदैन, मेरो छोरा नै होइन, यो कुराहरू भनिराखेको हुन्छ। हाम्रा छोराछोरीहरू, हाम्रा दाजुभाइ दिदीबहिनीहरू असल हुन मात्र हाम्रा हुन् त, मान्छे हो, कहिलेकाहीँ गल्ती हुनसक्छ, कहिलेकाहीँ अन्जानमा हुनसक्छ, कहिलेकाहीँ उमेरले हुनसक्छ, कहिलेकाहीँ सङ्गतले हुनसक्छ। त्यस्तो बेलामा चाहिँ परिवारको सबभन्दा ठुलो दरिलो साथ हुनु पर्यो, त्यो परिवारको साथ नहुँदा अझ हिंसामा बढी परेको पाइयो
1: नि त, होइन नि। हिंसामा पर्ने पनि एउटा कुरा छ भने परिसकेको कुरालाई चापेर बस्नुपर्ने पनि कहिले काहीँ अप्ठ्यारो पारे हुन्छ कि, त्यो परिवारले सपोर्ट गर्दैन भन्ने कुरा भयो भने
0: हजुर।
1: अब हाम्रो समाज त रत्नाकर डाकु वाल्मीकि हुनेसम्मको त्यो चेन्जलाई पत्याउने मान्छेहरू हामी, शान्ति न गल्तीहरू जानेर भनेको इन्टेन्सनल्ली नभएर भनेको जान्दा जान्दै पनि भइहाले रहेछ भने त्यहाँदेखि त्यसलाई सुधारात्मकतिर चाहिँ लिएर गएर उनीहरूलाई चाहिँ ठप्पै त्यो ढक्कनै लगाइदिने, उनीहरूलाई चाहिँ अब चाहिँ बाहिर निस्किन पाइँदैन भन्ने भन्दा पनि यसरी सुधार गर भने त्यसमा हाम्रो के सपोर्ट चाहिन्छ भनेर फ्यामिलीले मोरल सपोर्ट गर्ने कुरा पनि एउटा धेरै धेरै अर्थ चाहिँ राख्छ त्यसले।
0: अहिले यो लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानमा सेतो रिबनको असाध्यै थियो, सेतो रिबनसँग कस्तो ठुलो संवेदनशीलता जोडिएको छ, होइन, कोही कसै दाजुभाइले सेतो रिबन लगाइराख्दाखेरि पनि कस्तो खुसी लाग्ने, होइन, त्यो एउटा अनुभूति चाहिँ हुने रहेछ, होइन। यो सेतो रिबनसँग यति धेरै यो आत्मीयता हाम्रो दिदीबहिनीहरूको, अहिले दाजुभाइहरूको पनि बढ्दैछ, होइन, यो हुनुमा पनि त्यही संवेदनशीलतालाई बुझेर नै त होला नि, होइन। सेतो रिबन अभियानसँग जोडिरहनु भएको छ आज हाम्रो कार्यक्रम मार्फत, के भन्नुहुन्छ यो सेतो रिबन अभियानको सन्दर्भ?
1: यो चाहिँ यो पुरुषहरूले विशेष गरेर यो अभियानलाई चाहिँ मन पराएर, यो यो लैङ्गिक हिंसा विरुद्धको अभियानलाई चाहिँ मन पराएर स्वस्फूर्त रूपमा चाहिँ हामी पनि प्रतिबद्ध छौँ है भनेर सुरुवात गरेको हुन्छ।
0: म हिंसा गर्दिनँ
1: भयो भने पनि म त्यसलाई चाहिँ मेरो तर्फबाट चाहिँ रोक्ने छेक्ने प्रयास चाहिँ गर्छु भन्ने कुरा हो। हिंसा विरुद्ध हिंसा हुँदाखेरि चाहिँ चुप लगाएर बस्दिनँ भन्ने प्रतिबद्धता स्वरूप चाहिँ सुरुवात गरेको हो। यो चाहिँ सिम्बोलिक कुरा हो, यो चाहिँ अब हामीले छातीमा रिबन टाँसेर हिँड्ने भनेको छातीभित्र पनि त्यही भावना छ है भन्ने कुरा चाहिँ हो। त्यो भएको भएर म सबै पुरुषहरूलाई चाहिँ के गर्छु भन्दा, अनुरोध गर्छु भन्दा, यो कार्यक्रम मार्फत चाहिँ यो सोह्र दिने अभियान त छ, यो अलिकति यो पनि वर्षभरिको सिम्बोलको रूपमा चाहिँ सोह्र दिन चाहिँ यो महिला हिंसा विरुद्धको दिवसदेखि मानव अधिकार दिवससम्म चाहिँ हामीले मनाउँछौँ बिचमा विभिन्न कार्यक्रमहरू गरेर। तर यति मात्रै चाहिँ होइन, हामीसँग 24 घन्टा अब 12 महिना चाहिँ छ, अब यहाँ हरेक समय चाहिँ महिलाहरू जोखिममा हुनुहुन्छ। त्यो भएको भएर कम्तीमा पुरुषहरू चाहिँ यति मात्रै कि मैले गरेका कुनै क्रियाकलापले महिलाहरूलाई अप्ठ्यारो या अरू कसैलाई हरेक अर्को इन्डिभिजुअललाई चाहिँ अप्ठ्यारो परे कि परेन भन्ने कुरामा संवेदनशील हुने र सकभर मैले चाहिँ के यस्तो गरौँ ताकि अरूलाई चाहिँ अरूलाई पनि फाइदा पुगोस् भन्ने यति दुईवटा कुरा मात्रै चाहिँ ख्याल गरिदियो भने यसले चाहिँ हामीले हाम्रो समाजलाई अगाडि बढाउन चाहिँ सहयोग गर्छ। अब हामी आफै छोरा मान्छेहरू चाहिँ बसेर समाज राम्रो भएन, यस्तो भएन, उस्तो भएन भनिराख्छौँ भने त्यो भएन मिलेन भन्ने मात्रै भन्दा पनि यसलाई कसरी मिलाउने भन्नेतिर पनि कसरी चाहिँ राम्रो बनाउने भन्ने पनि छलफलको एउटा विषयवस्तु चाहिँ बन्नुपर्छ। होइन, हामी चिया गफ गर्दाखेरि पनि यो महिलाहरूको माथि हुने हिंसा, लैङ्गिक हिंसाहरूलाई कसरी कम गर्ने, त्यो यो इच इन्डिभिजुअलको कुरा पनि हो र होल सोसाइटीको कुरा पनि भएको भएर यसलाई चाहिँ सबै तहबाट सबै किसिमले चाहिँ हामीले कोसिस पहिला सोचबाटै विचार गर्नु पर्यो, त्यसपछि अब हातमा पनि लिएर आउनु पर्यो।
0: हजुर, हामीले देखि पनि रहेको छौँ नि जो अनि स्वतन्त्र हुनुहुन्छ होइन, जसले त्यो स्वतन्त्रतालाई सही रूपमा उपयोग गरिराख्नु भएको छ, जसले शिक्षाको उपयोग गरिरहनु भएको छ, जसले सानो एउटा अवसर पाउँदा कुनै सङ्घ संस्थाको तालिम एउटा मात्र पाएर पनि कति जीवनै परिवर्तन भएको हाम्रो दिदी बहिनीको होइन, समूहमा आबद्ध हुँदाखेरि कति सशक्त ढङ्गबाट लाग्नु भएको छ भनेपछि नपाएर रहेछ नि त साथ सहयोग र अवसर होइन, साथ सहयोग अवसर पाउनु हो भने हाम्रो दिदी बहिनीले गर्नुहुने रहेछ। दिदी बहिनीको जहिले पनि अपेक्षा हाम्रा दाजुभाइहरूसँग सहयोगी भइदिउन होइन, सहयोगी साथ र सहयोग मिलिरहोस् अनि सबै कुराहरू भइदिरहोस् भन्दा कहिलेकाहीँ दाजुभाइको पनि दिदी बहिनीबाट अपेक्षा त हुनसक्छ नि त। आज हामी दाजुभाइ हामी पुरुष भनेर भनिरहँदा त्यसकै एक प्रतिनिधि पात्रको रूपमा दिदी बहिनीबाट हाम्रा आमा छोरीहरूबाट कस्तो खालको अपेक्षा हुन्छ होला हामी त्यो पनि सुन्न चाहन्छौँ।
1: म त अब म बहिनीको दाइ अब श्रीमतीको श्रीमान आमाको छोरा पनि भएको नाताले दिदी बहिनीहरूबाट अब विशेष गरेर महिलाहरूबाट चाहिँ मेरो अपेक्षा चाहिँ के हो भन्दाखेरि अनुरोध पनि अपेक्षासँगै कि हामीले अलिकति ओपन चाहिँ हुनुपर्छ। हामी पुरुषहरू राम्रा पनि हुन्छन् है भन्ने कुरा चाहिँ हामीले सबै पुरुषबाट खतरा चाहिँ छैन, त्यो भएको भएर परेका अप्ठ्याराहरू परेका गाह्रोहरू चाहिँ कसैले के भन्ला भन्ने भन्दा पनि मैले के भन्नुपर्छ भन्ने कुराबाट चाहिँ पहिला आफूले भनिसकेपछि बल अर्काले के भन्ला भन्ने कुरा आउने भए भएर कम्तीमा बोल्न चाहिँ तपाईँ हामी पनि थालौँ। अहिले हामी हुन त अवसर पाएर महिलाहरूले धेरै राम्रो गरेका उदाहरणहरू पनि छन्, अवसरै नपाएका महिलाहरू पनि त्यति धेरै हुनुहुन्छ जो चाहिँ अहिले बोल्न सक्नु हुँदैन, यो बोल्ने विषय नै होइन जस्तो लाग्छ। र अहिलेसम्म जो महिलाहरू पनि ठाउँमा पुग्नु भएको छ या जो पुरुष पनि ठाउँमा पुग्नु भएको छ हिम्मत नगरिकन कोही पनि पुगेको छैन, चाहे पुरुषको कुरा हो चाहे महिलाको कुरा हो, बोल्नुपर्छ गर्नुपर्छ त्यो सबै कुराहरूमा चाहिँ गर्नु पऱ्यो। र म हामी सबै पुरुषहरू जो चाहिँ लुकेर बसेका छौँ हामी यो अभियानलाई मन पराउँछौँ, यो अभियानमा सहयोग पनि गर्छौँ, समर्थन पनि गर्छौँ, लैङ्गिक हिंसा नहोस् भन्ने पनि चाहन्छौँ, उहाँहरू चाहिँ अलिकति खोलिदिनु पऱ्यो ताकि महिलाहरूलाई चाहिँ को को छ है भनेर अलिकति सहयोगी पात्रहरू को छन् भन्ने पनि थाहा हुनु पऱ्यो र त्यस्ता सङ्गठन संरचनाहरू पनि अलिकति अलिकति सबैले थाहा पाउने गरी चाहिँ काम गरिदिनु पऱ्यो ताकि कोही महिलालाई अप्ठ्यारो पर्दाखेरि कहाँ जाने, को चाहिँ छ त मेरो गाउँमा, या चाहिँ यो विषय बुझिदिने अलिकति संवेदनशील मान्छे छ।
0: मलाई लाग्यो त यहाँले दिदी बहिनीबाट गरेको एउटा अपेक्षा होइन, एउटा पुरुष हाम्रा दाजुभाइहरूको प्रतिनिधि एक पात्रको रूपमा गरेको भयो र यहाँ लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष तथा युवाहरूको सक्रिय सहभागिताको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले परिचालन गरेको सद्भाव दूतको रूपमा पनि काम गरिरहनु भएको छ। हामी दाजुभाइ भनेर भन्दै एउटा अभियान मार्फत हिंसा अन्त्यको लागि सामाजिक सचेतनाको कार्यमा समानताको अभियानमा सामाजिक अभियन्ताको रूपमा पनि कार्यरत हुनुहुन्छ होइन, आफू जस्तै दाजुभाइलाई युवा साथीहरूलाई हाम्रा बुवाहरूलाई हजुरबाहरूलाई कतिपय हाम्रा छोराहरूलाई होइन उहाँहरूबाट के अपेक्षा हामीले राख्ने, यहाँ के भन्नुहुन्छ आफ्नो तर्फबाट?
1: एकदम म चाहिँ हामीले चाहिँ के अपेक्षा गर्छौँ उहाँहरूलाई के म चाहिँ अब यो समग्र प्रतिनिधित्वको हिसाबले र यो अभियानको अभियान गर्दाको हिसाबले पनि म के अपेक्षा गर्छु भन्दाखेरि कम्तीमा सबै पुरुषहरू जो अब उमेरगत हिसाबले अब अरू रोलको हिसाबले जुन जुन जो जो संरचनामा हुनुहुन्छ जो रोलमा हुनुहुन्छ हामी चाहिँ कम्तीमा यति संवेदनशील हुनु पऱ्यो ताकि समाजमा परेको अप्ठ्यारोमा चाहिँ हामी छोरो मान्छे भएको नाताले या समाजको चाहिँ कम्तीमा एउटा सदस्य भएको नाताले समाजलाई राम्रो बनाउन तपाईँ हाम्रो दायित्व सबैको दायित्व हो र यो दायित्व तपाईँहरू बुझिदिनुहुन्छ र यो बुझिसकेको दायित्वलाई कम्तीमा चाहिँ यो बोलीबाट चाहिँ यो चाहिँ होइन है भनेर त्यो अप्ठ्यारो परेको ठाउँमा चाहिँ आवाज निकाल्ने कुरा एकैबद्धता जनाउने कुरा झोलै बोकेर हिँड्नु परेन, झोला बोकेर हिँड्नुपर्ने अभियान पनि होइन यो, हरेक घरबाट सुरुवात गर्ने आफ्नै ठाउँबाट सुरुवात गर्ने भएको भएर कम्तीमा हरेक घरका हरेक घरमा चाहिँ यो खालको विषयमा चाहिँ कुराकानी गरिदिनुहुन्छ र पुरुष साथीहरू व्यक्तिहरूलाई चाहिँ मेरो के अनुरोध छ भन्दाखेरि आफ्नो घरमा भएका कुराहरू र आफूले चेन्ज गर्न सक्ने कुराहरू चाहिँ कम्तीमा एसेसमेन्ट गरौँ, आफूले अलिकति पहिचान त गरौँ न, मैले चाहिँ के चाहिँ गर्न ठुलै कुरा यो देशै परिवर्तन गर्न नसके पनि मैले आफूले चाहिँ के गर्न सक्दो रहेछु भन्ने कुरा चाहिँ अलिकति पत्ता लगाएर त्योमध्ये कहाँबाट सुरुवात गर्ने भनेर आजैबाट यो अभियान अझै राम्रो सन्दर्भ पनि छ अहिले अभियानकै बेला पनि छ, मैले गर्न सक्ने एउटा दुईवटा तिनवटा कामहरू चाहिँ के हुन सक्छन् त्यहाँ चाहिँ म कहिलेदेखि सुरुवात गर्ने भनेर अलिकति त्यसरी चाहिँ काम गरौँ र यो संवेदनशीलतालाई चाहिँ अब अरू अरू तरिकाले यसलाई व्याख्या गर्ने यो चाहिँ यस्तो हो उस्तो हो भन्ने होइन यो चाहिँ महिलाहरूलाई धेरै अधिकार भयो बाठो भयो उनीहरू भन्ने भन्दा पनि यो संवेदनशीलताप्रति चाहिँ अलिक गहनता चाहिँ उहाँहरूको अनुरोध यो अपेक्षा चाहिँ हामी गर्छौँ यो अभियानको तर्फबाट।
0: पुरुषको साथ सहयोग र सद्भावको अपेक्षा सधैँ रहेको छ समानताको लागि महिला अधिकारको लागि। जन्मिएपछि पुरुष अथवा छोरा अथवा छोरी जे भएर जन्मिए पनि कानुनले बराबर अधिकार दिएको छ होइन। कसैले पनि कसैलाई थिचोमिचो गर्ने विभेद गर्ने कहीँ कतै कुनै पनि अधिकार छैन। यति मात्र हामीले बुझेर मानवतालाई अँगालेर बाँच्ने हो भने पनि छोरा होस् अथवा छोरी महिला होस् अथवा पुरुष हामी कुनैबाट कसैबाट पनि हिंसा चाहँदैनौँ होइन। यति कुरालाई मनन गर्नको लागि यहाँहरू सद्भाव दूतको रूपमा त्यसै गरी सामाजिक अभियन्ताको रूपमा अगाडि बढिरहनु भएको छ। हाम्रा यस्तै धेरै धेरै अभियन्ताहरूको एक प्रतिनिधि पात्रको रूपमा पनि आज हामीले यो कुराकानी यहाँसँग गरिरहेको छौँ। र अहिले लैङ्गिक हिंसा विरुद्धको यो 16 दिने अभियानमा अहिले यहाँले भन्नुभयो बाल क्लबमा हुँदाखेरि यो बाल विवाहको कुराहरू कति यहाँले बुझ्नुभयो कति अभियानमा लाग्नुभयो होला। अहिले बहुविवाह अनमेल विवाह बाल विवाहबाट पनि धेरै हाम्रा दिदीबहिनीहरू हिंसामा परिरहनु भएको छ भने अर्कोतिर शिक्षा नपाउँदा सामाजिक न्यायमा पहुँच नहुँदाखेरि अवसर नपाउँदा विभेदमा पर्दा घरेलु हिंसामा पर्दा हाम्रा कतिपय दिदीबहिनीहरू वञ्चित हुनुभएको होला। त्यसको लागि पनि अहिले उहाँहरूको लागि के गर्न सकिन्छ त सचेतनाको कार्यक्रम अवसर यो सबैको लागि लगानीको आवश्यक पर्दो रहेछ कसरी बुझिदिनु पर्छ होला जस्तो लाग्छ।
1: तर लगानी यो सबै कुराको लगानी चाहिँ हाम्रो यो बुद्धि भएको मान्छेको बुद्धि लगानी गर्ने श्रम भएको मान्छेको श्रम लगानी गर्ने सिप भएको मान्छेको सिप लगानी गर्ने समय भएको मान्छेको समय लगानी गर्ने पैसा भएकाको पैसा लगानी गर्ने यो युनाइट गर्ने भनेको छ सबै कुरालाई। त्यो भएको भएर यसमा चाहिँ हाम्रो यो लगानी चाहिँ सर्वपक्षीय लगानीको चाहिँ आवश्यकता देखिन्छ। जस्तो म घरमा बस्ने बेलामा चाहिँ मैले कसरी समय दिएर या मेरो आफ्नो क्षमता योग्यताको प्रयोग गरेर कसरी चाहिँ महिलाहरूलाई चाहिँ अगाडि बढाउने उहाँहरूलाई सहयोग गर्न सुरक्षित बनाउन चाहिँ कसरी काम गर्ने भन्ने कुरा चाहिँ मैले सोच्नु पऱ्यो। राज्य तहबाट यो स्रोतहरू चाहिँ चलाउने तहहरूबाट चाहिँ कुन क्षेत्रमा चाहिँ हाम्रो अहिले लगानीको आवश्यकता छ त्यो क्षेत्रमा कसरी चाहिँ लगानी बढाउने भन्ने कुरालाई चाहिँ अलिकति बढी सोच्नु पर्यो। र अब हाम्रोमा चाहिँ अलिकति सोच कति हिसाबले पनि यो महिलाहरूको विषय या लैङ्गिक हिंसाको विषय चाहिँ एउटा कुनै मन्त्रालय या एउटा कुनै पालिकाको एउटा कुनै शाखाको भन्ने चाहिँ हाम्रोमा त्यो खालको मेन्टालिटी छ। तर त्यो मात्रै होइन किन वातावरणसँग कुराकानी गर्दाखेरि पनि महिलाहरू त किन समाजको एउटा इन्डिभिजुअललाई कुराकानी गर्दाखेरि पनि महिलाहरू त त्यही समाजमै बसिराख्नु भएको भएर या बालिकाहरू या यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू त्यही समाजकै एउटा हिस्सा भएको कारणले गर्दाखेरि हरेक पक्ष हरेक क्रियाकलापमा चाहिँ यो संवेदनशीलता चाहिँ आवश्यक पर्छ। वातावरणको कुरा गर्दाखेरि पनि लैङ्गिक समानता कसरी कायम गर्ने होइन अब यो भूमिको कुरा गर्दाखेरि पनि त्यहाँ कसरी गर्ने श्रमको कुरा गर्दाखेरि पनि त्यहाँ कसरी गर्ने यो सर्वपक्षीय तरिकाले चाहिँ लगानी गर्नुपर्छ। एउटा कुनै मन्त्रालय एउटा कुनै विभाग वा एउटा शाखाको मात्रै भन्नेतिरबाट नसुझेर र यसमा अब बाँकी साझेदारीको कुरा पनि छ। सरकारले मात्रै एक्लै गर्ने कुरा भएन सबै सङ्घ संस्थाहरू अब यो नागरिक समाजहरू अब मैले मिडियाको पनि अघि कुरा भनिहालेँ यो सबैको चाहिँ यो साझा लगानी यो हामीले लगानी बढाउँदै गर्दाखेरि महिलाहरूले हामीमाथि गरेको लगानीको पनि मूल्याङ्कन चाहिँ गरेर सम्मान गर्ने कुरा पनि हुन्छ। जस्तो मै घरबाट निस्किने बेलामा मेरो श्रीमतीले श्रीमती बिहान हुँदासम्म मम्मीले चाहिँ कपडा खोजिदिने प्रेस लगाइदिने लुगा गरिदिने कति खाना मिठो पकाएर खाना दिने होइन यो सबै एउटा एउटा मान्छेलाई पुरै व्यवस्थित गरेर राख्नु भएको छ नि त उहाँहरूले म्यानेज गरेर राख्नु भएको छ त्यो उहाँहरूको लगानीको पनि हामीले चाहिँ रेस्पेक्ट चाहिँ गर्नुपर्छ। हाम्रोमा चाहिँ महिलाहरूको श्रमको आर्थिक मूल्याङ्कन त छैन तर पनि हामीले एटलिस्ट त्यो मूल्याङ्कनै नगरे पनि महिनामा चाहिँ यति हजार काम गर्यो भनेर नभने पनि उहाँहरूले गरेको त्यो योगदानको चाहिँ हामीले कदर पनि सँगसँगै चाहिँ गर्न जान्नुपर्छ।
0: हजुर पक्कै पनि। र आज यहाँसँग कुराकानी गरिरहँदा कपिलवस्तुको एउटा बासिन्दाको नाताले र तराईका विभिन्न क्षेत्रमा यो समानताको क्षेत्रमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा यो यस्तै यौन तथा प्रजनन यस्तै गरी विभिन्न आपराधिक घटनाहरू जुन हाम्रा दिदीबहिनीमाथि भइरहेको यसलाई नजिकबाट हेरिरहनु भएको छ। त्यसमा मुस्लिम समुदाय पनि हाम्रो छ हाम्रो फेरि तराईका हाम्रा दिदीबहिनीहरू कति कुराबाट होइन हाम्रो क्षेत्रगत पनि भूगोलगत पनि हिंसा हुने माध्यम तरिकाहरू होइन धेरै फरकहरू छ नि त होइन त्यहाँको चाहिँ अवस्था कस्तो छ
1: एकदम गाह्रो छ। मलाई एउटा रोचक कुरा चाहिँ म सर्लाहीमा जाँदा आसपास चाहिँ
0: हजुर
1: त्यहाँ हामीले किशोरी समूहहरू अनि विवाहित किशोरी समूहहरू जो चाहिँ सानैमा बिहा चाहिँ भयो तर अब यो तुरुन्तै चाहिँ यो बच्चा जन्मायो भने चाहिँ रिस्क हुन्छ भनेर उहाँलाई यो प्रजनन स्वास्थ्यसँग सम्बन्धित शिक्षाहरू दिनको लागि चाहिँ हामीले क्लासहरू चाहिँ चलाउँथ्यौँ। त्यहाँ यस्तोसम्म पनि हुन्थ्यो भन्दाखेरि त्यो माथिबाट घुङ्घट ओढ्ने भन्छ तराईतिर घुङ्घट ओढेर सासूले हातमा समातेर लिएर आउने हलसम्म ल्याइदिने उहाँले महिलाहरूको कार्यक्रममा बस्नुहुन्थ्यो। बाइचान्स कुनै कारणवश चाहिँ सासू छिटो घर जानु पऱ्यो भने चाहिँ बुहारीले घरसम्म पनि पत्ता नलाउने त्यो जति बेला सुकै घुङ्घाट गरेर बस्दाखेरि
0: आफ्नो घरै थाहा नहुने,
1: त्यो जति बेला घर बाहिर निस्किँदाखेरि चाहिँ सासूले डोराएर लिएर जाने चलन हुँदो रहेछ, त्यहाँ ढाकेर घरभित्र घरभित्रै भइहाल्यो। अनि त्यो भएको भएर चाहिँ अब त्यस्तो खालको चाहिँ भनेको उसले संसारै देख्न नपाएको चाहिँ घटनादेखि लिएर अब केही गरेका, केही कोसिस गरेर रिस्क लिएर जोखिम मोलेर केही गरेका पनि महिलाहरूसँग भेटघाट गर्ने अवसर यो सबै कुरा चाहिँ जुटायो यसले। अब यसमा चाहिँ समग्रमा सबै कुरा चाहिँ त्यही हो भन्दाखेरि हामी जसरी अरू नर्मल मान्छेको लागि सबै मान्छेको लागि कुराकानी गर्छ, महिला केसमा पनि चिन्तै किन उहाँहरू पनि मान्छे नै हो नर्मल, हामी जस्तै उहाँहरूमा पनि अवसर दियो भने, अवसर पायो भने, मौका पायो भने चाहिँ उहाँहरूले गर्न नसक्ने भन्ने कुरा केही पनि छैन। अहिले हामीले देखेका पनि छौँ विश्वमा हाम्रै देशको राष्ट्रपतिसम्म हुनुभयो, पोलिटिकल्ली हेर्दाखेरि, साहित्यमा हेर्दाखेरि झमकुमारी घिमिरे पारिजात जस्ता मान्छेहरू पनि हुनुहुन्छ, महिलाहरूले अवसर पायो भने गर्नु पनि भएको छ, शैक्षिक क्षेत्रमा पनि राम्रो गर्नु भएको छ, राजनीतिमा पनि राम्रो गरेको ऊ छ अभ्यास छ, विज्ञानको क्षेत्रमा पनि राम्रो, कुन चाहिँ क्षेत्र छैन जहाँ चाहिँ महिलाहरू पुग्नु भएको छ।
0: महिलाहरूलाई कामको हिसाबले, बच्चा जन्माउने हिसाबले, इज्जतको हिसाबले मात्रै हेरिदिने होइन कि, यो पनि एउटा मानव हो।
1: एकदम एकदम।
0: र

0: थाल्यो भने मलाई आर्थिक बोझ कम भयो, सचेतनाको कुरा छ, बुझाइको विकासको कुरा छ। अब मेरै बहिनी अहिले अब पढेर चाहिँ भोलि कमाउनु थाल्यो भने आर्थिक बोझ त कम भयो नि, उसको बिहा गरिदिनु पर्यो, कमाउनु पर्यो, एउटै छोरा मान्छेलाई नै सजिलो हुने कुरा हो।
1: परिवारमा जति सक्षम सदस्य भयो त्यति सहज हुन्छ,
0: त्यो त समाजलाई पनि फाइदा भयो, आर्थिक हिसाबले पनि सजिलो भयो, फिजिकल्ली पनि तपाईँलाई सजिलो भयो, मेन्टल्ली तपाईँलाई नै सजिलो गराउँछ। त्यही भएर यो पुरुषकै फाइदाको विषय पनि हो, खालि महिला महिला भन्ना महिला भने पनि फाइदा सबैको फाइदाको विषय हो,
1: सबैको फाइदाको कुरा हो। र यति बेला भन्न मन लागेको चाहिँ के हो भन्दा, एउटा छोरी छोरी मात्र होइन, ऊ एउटा मान्छे पनि
0: हो,
1: बुहारी मात्र होइन, ऊ पहिला मान्छे हो। र त्यो मान्छे हुँदाको जति आवश्यकता छ, जति इच्छा हुन्छ, जति चाहना हुन्छ, जति
0: स्वतन्त्रता
1: स्वतन्त्रता हुन्छ, जति ठुलो परिधिमा मान्छे बाँच्न चाहन्छ, उसको पनि त्यो अधिकार छ भन्ने कुरा बुझिदिनु पर्यो। बुहारी हुने बित्तिकै यसमै सीमित हुनुपर्छ, छोरी हुने बित्तिकै भन्ने होइन। तर सक्दो स्वतन्त्रताको, मायाको, सद्भावको, अवसरको चाहिँ सदुपयोग गर्नु पर्यो, छोरा होस् अथवा छोरी।
0: त्यसमा हामी पुरुष चाहिँ त्यो परिधि बनाइदिएर चाहिँ बाध्य पार्नु भएन उहाँहरूले,
1: हजुर पक्कै पनि
0: त्यो गोलो घेरा लगाइदिएर यति मात्रै हो भन्ने चाहिँ गर्दिनु भएन, त्यति मात्रै नगरिदियो भने पनि धेरै कुराको समाधान चाहिँ हुन्छ।
1: हजुर, कति धेरै विषय छन्, कति धेरै विषयमा कुरा गर्नु छ, सुन्नु छ, सुनाउनु छ, है सुदीपजी। तर अब के गर्ने, हामी समय सीमामा बाँधिएको छौँ र सूर्यदिनी अभियान भित्र रहेर त्यसमै केन्द्रित भएर आज हामीले यी कुराहरू गरिरहँदा, समानताको कुरा, विभेद अन्त्यको कुरा, हिंसा कसरी रोक्न सकिन्छ, हिंसाको घटना कसरी नदोहोरिउन् भनेर यो कुरा, यो बहस गरिरहँदाखेरि एउटा समय यो पनि छ कि अभियान मनाएर के हुन्छ, दिवस मनाएर के हुन्छ, एक दिन कुरा उठाएर के हुन्छ, यो 16 दिन कुरा उठाएर के हुन्छ, दिवसको भन्दा आफ्नै उद्देश्य आफ्नै लक्ष्य हुन्छ होला नि त, होइन? यो दिवसको मर्मलाई कसरी बुझिदिनुपर्छ जस्तो लाग्छ अन्तमा?
0: खासमा चाहिँ यो दिवस मनाउनु नै पर्यो किन भन्दाखेरि अरू दिन चाहिँ यो विषयमा यो समस्या छ, त्यो भएको भएर दिवस भएको हो, हिंसा नभइदिए भए दिवस मनाएर बस्नु पनि पर्थेन। त्यही भएर यो हाम्रो समाजको अहिलेको रियालिटी हो, अहिलेको वर्तमान वास्तविकता हो, र यो वास्तविकता ठिक छैन, यो हामी सबैले बुझ्नुपर्ने कुरा हो। यो 16 दिन चाहिँ गफ गरेर के हुन्छ, 16 दिन हल्ला गरेर के हुन्छ भन्ने सबैले चाहिँ हामीले के बुझ्नुपर्छ भने, यो 16 दिन बाहेक पनि समाजमा हिंसा छ। अब यो 16 दिनलाई चाहिँ सिम्बोलिक रूपमा चाहिँ वर्षभरिमा केही समय चाहिँ यो विषयमा अलि बढी ध्यान चाहिँ केन्द्रित होस् मान्छेहरूको, र यो विषयमा अलिकति सचेतना फैलाउन सकियोस् भनेर, जसले चाहिँ विश्वव्यापी रूपमा चाहिँ मान्छेहरूलाई सङ्गठित गर्छ, यो विषयमा कुराकानी ध्यान आकर्षण गराउनलाई सहयोग गर्छ। वर्षभरि चाहिँ हामीले कस्ता खालका समस्याहरू भोग्यौँ, कस्ता खालका उपलब्धिहरू भयो, अब के गर्नुपर्छ भनेर प्लान गर्ने, यो सबै विषयमा चाहिँ सोच्ने, बुझ्ने, विचार गर्ने मौका चाहिँ दिएको हो यो अभियानले। र यसमा अब हामी बाँकी भएका, यो विषय बुझ्न बाँकी भएका पुरुषहरूलाई यो कुरा बुझाउने मौका पनि हो, जसलाई चाहिँ यो विषयमा प्रश्न छ उहाँहरूले चाहिँ अलिकति यसमा खोज्ने पनि बानीको विकास चाहिँ गर्नु पर्यो। र यसमा चाहिँ हामीले हरेक कुराको दुईवटा पक्ष हुन्छ भने जस्तै, हरेक मान्छेभित्र पनि दुईवटा पक्ष हुन्छ। तपाईँ चाहिँ कसको साथी बन्नुहुन्छ, तपाईँभित्र आउने नकारात्मक विचारको या साथी बन्नुहुन्छ कि सकारात्मक विचारको साथी बन्नुहुन्छ भन्ने, साँचेका कुराहरू, अभियानले सोचेका कुराहरूलाई चाहिँ समाजसम्म लिएर जान चाहिँ अब अहिले हामी सबैजना लाग्नुपर्ने चाहिँ देखिएको छ।
1: हजुर, फेरि पनि लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान मनाइरहँदा हाम्रा बालिकाहरू, किशोरीहरू, हाम्रा दिदीबहिनी, आमा छोरीहरू अहिले पनि बढीभन्दा बढी पीडित भएको हुनाले अहिले यो दिवस मनाइरहेको छ, होइन? यसकारण आज हामी दाजुभाइको तर्फबाट, पुरुष सञ्जालको तर्फबाट र सम्पूर्ण हाम्रा पुरुषहरूको तर्फबाट एउटा प्रतिनिधि पात्र भएर हाम्रा दिदीबहिनीलाई यो दिवसको सफलताको शुभकामना अथवा अन्तमा के भन्न चाहनुहुन्छ?
0: अन्तमा चाहिँ म अघि हामीले गरेकै कुराहरूको समरीमा चाहिँ के भन्छु भन्दा, यो समस्या साझा समस्या हो। सबैलाई अनुरोध पनि के छ भन्दा, यो विषय चाहिँ जति हामी चुप लागेर बस्यो, जति यसमा चाहिँ व्यवस्था गर्यो, यसले कुनै न कुनै दिन तपाईँ हामीलाई पनि धक्का दिन्छ। यसले तपाईँ हाम्रो घरसम्मै आइपुग्छ यो विषय चाहिँ। अहिले तपाईँ हाम्रो घरमा आइपुगेन भनेर, या मैले चाहिँ मलाई चाहिँ अप्ठ्यारो परेको छैन भनेर हामी पुरुषहरू या अन्य व्यक्तिहरू चाहिँ चुप लागेर बस्ने भन्दा पनि, यसले अप्ठ्यारो पारिसकेको छ अरूलाई, हामी देखिरहेको छौँ, अरूलाई गाह्रो बनाइरहेको छ भने, त्यो गाह्रो हामीसम्म आइपुग्नुभन्दा पहिला नै हामी जागरुक भएर अप्ठ्यारोमा परेका मान्छेहरूलाई हामी घर बसेर या चाहिँ मन मनमै यो चाहिँ अप्ठ्यारो भयो, राम्रो भएन भन्ने भन्दा पनि, त्यो मनको कुरालाई चाहिँ अलिकति व्यवहारमा, मुखमा, बोलीमा चाहिँ लिएर आएर यो अभियानमा चाहिँ समर्थन गरौँ। समानता यो समाज होइन, समतामूलक समाज र महिला पुरुषको समान हैसियत भएको समाजले चाहिँ पक्कै हामीलाई फाइदै गराउँछ। मेरै परिवार, मेरै समाज राम्रो हुनु भनेको भोलिका हाम्रा सन्ततिहरूको लागि पनि राम्रो हो। राम्रो समाज बनाएर दिएर गयो भने भोलि पक्कै पनि हाम्रा सन्ततिहरूले, हामी पछि आउने पिँढीले चाहिँ राम्रै भन्छ।
1: हजुर, यो घर, यो हावा, यो पानी, यो पृथ्वी, यो समाज, यो देश, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको महिलाको, पुरुषको, दिदी बहिनीको, दाजुभाइको, सबैको हो र सबै समान भएर सबै मान

0: भएर बाँच्न पाउने अधिकार छ भनेर हामीले यति मात्र यो दिवसको अवसरमा बुझिदियौँ भने पनि यो दिवसले सार्थकता हासिल गर्ला भन्नेमा हामी विश्वस्त छौँ। आज हामीले लैङ्गिक हिंसा विरुद्धको सुरु दिने अभियानमा केन्द्रित रहेर कुराकानी गर्यौँ। दाजुभाइको, हाम्रो पुरुषहरूको अपेक्षा, प्रतिबद्धता, सहयोग र साथ, यो हिंसा अन्त्यको लागि आजको कुराकानीमा सहभागी भइदिनु भएकोमा सुदीपजी यहाँलाई धेरै धेरै धन्यवाद छ। रेडियो नेपाल परिवारको तर्फबाट
1: धन्यवाद। मलाई पनि मेरो कुरा गर्ने चाहिँ अवसर दिनुभयो त्यसको लागि।
0: कार्यक्रम आजका नारीको आजको यो विशेष प्रस्तुति हामीले लैङ्गिक हिंसा विरुद्धको सुरु दिने अभियानमा केन्द्रित रहेर प्रस्तुत गर्यौँ र आजको यो प्रस्तुतिमा हामीले हाम्रो एक युवा साथीको विचारलाई यहाँहरूमा सुनायौँ, जो हामी दाजुभाइ अभियानमा लाग्नु भएको छ, सामाजिक अभियन्ता हुनुहुन्छ, समानताको र न्यायको अभियानमा सक्रिय रूपमा लाग्नु भएको छ र हाल लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष तथा युवाहरूको सक्रिय सहभागिताको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले परिचालन गरेको सद्भाव दूत यो पुरुष सञ्जालमा सदस्यको रूपमा पनि कार्यरत हुनुहुन्छ। कपिल वस्तुको सुदीप चापागाई उहाँसँग भएको यो भेटवार्ता यहाँहरूमा आज सुनायो। हिंसा अन्त्यको लागि पुरुष प्रतिबद्धता, सहयोग, साथ र उहाँहरूको भूमिकाको, महत्त्वपूर्ण भूमिकाको कुरालाई आत्मसात गर्दै आज हामीले यो भेटवार्ता यहाँहरूमा आज सुनायौँ। लैङ्गिक हिंसा विरुद्धको सुरु दिने अभियानको 12 दिनमा छौँ। यो अभियानले उद्देश्य अनुरूप सफलता हासिल गरोस् र फेरि पनि भन्छौँ, कहीँ कतै हिंसाका घटनाहरू नहुन् नदोहोरिउन् र हाम्रा मन वचन कर्मले कोही कसैलाई बन्देजमा नपारोस्, स्वतन्त्रताबाट वञ्चित नबनाओस् र आँखाबाट आँसु झार्न बाध्य नबनाओस्। हिंसा गर्दिन, हिंसा सहन, हिंसा विरुद्ध आवाज उठाउँछु र हिंसा कसैमाथि भएमा सहयोग र साथ पनि दिन्छु भन्ने प्रतिबद्धता आफ्नो ठाउँबाट, आफ्नो स्थानबाट र आफैबाट गरौँ भन्ने आत्मीय आग्रहसँगै आजको लागि कार्यक्रम आजका नारीको लैङ्गिक हिंसा विरुद्धको सुरु दिने अभियानमा केन्द्रित यो विशेष प्रस्तुतिबाट प्राविधिक साथी रमा कोइराला र देवकी भण्डारीलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। अर्को साता बुधबारको बिहानी तपाईँ हाम्रो भेट हुने नै छ। हाम्रो कार्यक्रम तपाईँहरूले सुनिरहनु भएको छ भने कार्यक्रमप्रतिको सल्लाह, सुझाव र प्रतिक्रियाको लागि हामीलाई मेल गर्न सक्नुहुन्छ। यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। आजको लागि भने नमस्कार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 11 गते बिहिबार, श्रावण शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार अगस्त 27 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुल्ला थ चतुर्दशी, पूर्णिमा व्रत। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

9 बजी सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौँ नागरिक शिक्षा कार्यक्रम, 10 बजी सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 11 बजीसम्म लोकलहरी कार्यक्रम प्रसारण गर्नेछौँ, 11 बजी सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि सुन्नुहुनेछ 5:25 अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्राय जसो अरूको दबावमा बस्नुपर्छ, त्यहाँमाथि पनि सबैभन्दा बढी चाहिँ आफन्तहरूले चित्त दुखाउँछन्, आफन्तहरूले दुःख दिन्छन्। सहन त सहने, कतिसम्म सहने? सहने पनि एउटा सीमा हुन्छ, कतिसम्म सहन सकिन्छ। अथवा यस्तो अवस्थामा पनि आफ्नो मनलाई शान्त कसरी गर्न सकिन्छ? सुन्दर प्रश्न छ। एउटा कुरा हामीले प्रष्ट रूपमा बुझ्नुपर्छ, सहने भनेर सबै कुरा सहनु बुद्धिमानी हुँदैन। प्रतिकार नगर्ने अथवा आफूले आक्रमण नगर्ने, तर आफूलाई रक्षा गर्नु हाम्रो कर्तव्य हो। कसैले आफूमाथि आइलाग्छ भने त्यस्तो अवस्थामा आफ्नो रक्षा गर्नु यो मानवीय धर्म हो, यो स्वभाव हो, यो कर्तव्य हो, यो हाम्रो अधिकार हो। आफ्नो रक्षा कसैले पनि गर्छ, कुनै पनि जीवले गर्छ। प्रकृतिलाई हेरौँ, कुनै पनि जीव जन्तुले जबसम्म उसलाई अप्ठ्यारो पर्दैन, बाधा पर्दैन, तबसम्म अनावश्यक आक्रमण उनीहरूले गर्दैनन्। आवश्यकता परेपछि मात्रै गर्छन्। एउटा शिकारी जनावरले पनि भोक नलागिकन अरूलाई मार्दैन। एउटा बाघ टन्न अगाएको छ भने अगाडि मृग आयो भने पनि खेलेर बस आक्रमण गर्न जाँदैन। जहाँ आवश्यकता पर्छ त्यहाँ प्रतिकार पनि गर्नुपर्छ, आक्रमण गर्नुपर्ने स्थिति पनि बन्न सक्छ। आफ्नो विवेक प्रयोग गर्ने, सहने भनेर जसले जे गर्छ, आफूलाई दुःख दिइरहेको छ, शारीरिक पीडा या मानसिक पीडा जस्तो दिइरहेको छ, सबै कुरा सहेर बसिरहनुपर्छ भन्ने होइन, त्यसको रक्षा त हामीले गर्नै पर्छ। यो कुरालाई बुझौँ। र अर्को महत्त्वपूर्ण कुरा के हो भने, शारीरिक पीडाभन्दा पनि हामी बढी मानसिक रूपमा पीडित हुन्छौँ, मानसिक आक्रमण चाहिँ बढी हुन्छ। शारीरिक आक्रमणको पीडा हामीले कम सहनु परेको छ, मानसिक आक्रमणको पीडा चाहिँ बढी सहनु परेको छ। चित्त दुख्छ धेरै, मन दुख्छ, मन दुखाउनेहरू यत्र तत्र भेटिन्छन्। सानो सानो कुरामा पनि वचन लगाउने, भित्र छेड्ने गरी भन्ने, अब यस्तो मानिसहरूबाट चाहिँ कसरी बच्ने होला, कसरी सहने भन्ने अर्को प्रश्न छ। त्यसबाट हामी चित्त दुखाउँछौँ, रुन्छौँ, कस्तो नमिठोसँग भन्यो भन्छौँ, रुन थाल्छौँ। तर यसमा पनि हामी अर्को ढङ्गबाट हेरौँ, अर्को पक्षबाट हेरौँ। दुःख दिने मानिसहरू मात्रै होइन नि, जेठ महिना लाग्यो गर्मी भयो, गर्मीबाट मान्छे दुखी हुँदैन र, तर गर्मी भयो धेरै भने उसले आफ्नो रक्षा गर्छ, बचाउँछ, छाता ओढ्छ या छहारी खोज्छ, छहारीमा बस्छ, चिसो पानी खोज्ला, केही न केही गर्मीबाट बच्ने उपाय उसले गर्छ, तर गर्मीसँग चित्त दुखाएर चाहिँ बस्दैन। सिक्नुपर्छ प्रकृतिबाट। कसैबाट आक्षेप आयो त्योसँग चित्त दुखाउने होइन, कसैले मन घोस्ने गरी कुरा गर्यो चित्त दुखाउने होइन, त्यसबाट बच्ने उपाय चाहिँ गर्नुपर्छ। आफ्नो रक्षा गर्नु हाम्रो धर्म हो,

0: चाहे भावनात्मक आक्रमण होस् चाहे शारीरिक आक्रमण होस्, कुनै पनि आक्रमणको रक्षा हामी आफैले गर्नुपर्छ। मनलाई शान्त गर्ने उपाय यही नै हो। अब हामी के चाहन्छौँ? म जस्तो छु अर्को मेरो छेउको मान्छे त्यस्तै होस्, मेरो मन जस्तो छ उसको मन त्यस्तै होस्, मेरो स्वभाव जस्तो छ बानी बेहोरा जस्तो छ उसको पनि बानी त्यस्तै होस्, मैले जस्तो व्यवहार गर्छु उसले पनि मलाई उही गरोस् त्यस्तै गरोस्। हामी आशा गरेर बस्या हुन्छौँ जबकि मिल्दैन। मेरो स्वभाव फरक छ उसको स्वभाव फरक छ कसरी मिल्छ? मैले जे गर्छु उसले कसरी गर्छ? उसको स्वभावै फरक छ, अलग छ। त्यस कारण हामीले बुझ्नुपर्छ कि भने उसको स्वभाव फरक छ, उसको आफ्नो स्वभाव अनुसार काम गर्छ, म मेरो स्वभाव अनुसार काम गर्छु। जो जे हो त्यसबाट त्यही आउँछ। एउटा व्यक्तिको एउटा स्वभाव छ, अर्कै कुरा त्यसबाट खोज्नु बुद्धिमानी हुँदैन, पाइन्न त्यो। त्यसकारण एउटा समझ हृदयमा बनाऊ, आफ्नो मनमा बनाऊ कि प्रत्येक व्यक्तिको स्वभाव फरक छ, त्यसकारण मैले चाहे अनुसारको सबैबाट सधैँ आइरहन्छ भन्ने आशा गर्नु बुद्धिमानी हुँदैन, आउँदैन। ऊ उसको स्वभावमा रमाउँछ, म मेरो स्वभावमा रमाउँछु। मैले कसैलाई मद्दत गर्ने हो भने उसको स्वभावमा मद्दत गर्नुपर्छ, मेरो स्वभावमा होइन। उसलाई खुसी बनाउने हो भने उसको स्वभाव जस्तो छ त्यसैमा आफूले मलजल गर्ने, सहयोग गर्ने, यो तथ्यलाई बुझौँ। दोस्रो कुरा के भने, हामी यति बुझ्यौँ भने पनि अलिकति आफ्नो मन शान्त गर्न सहयोग पुग्छ। अब मन शान्त गर्नलाई के गर्नुपर्छ प्रश्न छ। अब मन शान्त गर्नको लागि यिनै कुराहरूलाई बुझ्नुपर्छ कि मन शान्त गर्नु भनेको के हो भने, बाहिरबाट आउने प्रभावहरूले जुन मेरो मनलाई अशान्त बनाइरहेको छ त्यो प्रभावलाई रोक्नु नै मन शान्त गर्ने विधि हो। अरू के गर्न सकिन्छ र? मन अशान्त के कारणले भयो त्यो बुझ्ने, अनि त्यो मन अशान्त हुने कारणलाई हटाइदियो भने स्वतः मन शान्त भइ नै गयो। र मन अशान्त गर्ने कारणहरू भनेको बाह्य प्रभावहरू, अरूको व्यवहारहरू, अरू मानिसको व्यवहारले मेरो मनलाई अशान्त बनाउँछ। त्यसकारण अरू मान्छेहरूबाट आउने प्रभावलाई कम गर्ने उपाय भनेको जस्तो प्रभाव आउँछ बाहिरबाट त्यसको रक्षा आफूले गर्ने, त्यस्तो मानिससँग नबस्ने, सँगै यो मान्छेसँग मेरो सङ्गत मिल्दैन, विचार मिल्दैन, यो मान्छेसँग मेरो स्वभावै मिल्दैन भनेपछि त्यस्तो मानिसहरूसँगको सङ्गत पनि कम गर्न सकिन्छ। जुन मान्छेसँग मन मिल्छ, आफ्नो कुरा मिल्छ, त्यस्ता मानिसहरूको साथ लिन सकिन्छ। धेरै उपायहरू छन्। यो दुनियाँ विविधताले भनेको छ, सबै मै जस्ता हुँदैनन्, मेरो स्वभावसँग सबैको मिल्दैन, त्यसकारण मैले आफ्नो स्वभावसँग मिल्ने मान्छे छनौट गर्नुपर्छ, यो कुरा आफूले बुझ्नुपर्छ पहिला। अर्को कुरा के हो भने, कतिपय केसमा चाहिँ मानिस छनौट गर्ने हामीलाई सुविधा नै हुँदैन। अब घरमा आफ्नो परिवारलाई कसरी छनौट गर्ने नि? छोरा जस्तो जन्मियो जन्मियो, आमा बाउ जस्ता भए भए, अब यसलाई स्वभाव जस्तो भए पनि परिवर्तन गर्न सकिन्छ र? बिहा गरेर लिएर आयो, श्रीमती जस्तो छ छ, गयो बिहा गरेर श्रीमान जस्तो छ छ, अहिले परिवर्तन गर्न सकिन्छ र? अब यस्ताबाट आउने आक्षेपहरूलाई कसरी सहने? आफ्नै परिवारबाट सताइन्छ मानसिक रूपमा, शारीरिक रूपमा, कसरी बच्ने? यो सर्वाधिक महत्त्वपूर्ण प्रश्न छ। र धेरै मानिसहरू बाहिरबाट होइन, परिवारबाटै, आफन्तबाटै बढी सताइएका छन्। आफ्नाको पीडा जति गहिरो हुन्छ अरूको पीडा त्यति गहिरो हुँदैन। फेरि जस्तो हामी धेरै जाडो भयो भनेर जाडोसँग रिसाउँदैनौँ, त्यसै गरी बाहिरको मान्छेले, अरू मान्छेले हामीलाई अपमान गर्यो, गाली गर्यो या सतायो भने हामी त्यति रिसाउँदैनौँ, तर आफ्नाले चाहिँ सतायो भने असाध्यै बढी चित्त दुख्छ, रिसाउन थाल्छौँ अथवा एकदमै गहिरो चित्त दुख्छ। बाहिरको मान्छेले सताएर चित्त दुख्दैन, सके त्यसलाई पनि हिर्काउने, नसकेदेखि भइहाल्यो भनेर हिँड्छ, तर आफ्ना मान्छेले सानो कुरा भन्यो भने पनि घोच्छ भित्र। आफन्तले चाहिँ भनेको मान्छे सहन सक्दैन। किन सहन सक्दैन भने आफन्तले चाहिँ मलाई राम्रो गर्नुपर्छ भन्ने अपेक्षा छ कि मेराले पनि नराम्रो गर्नुहुन्छ त, अरू मलाई नराम्रो गरे त्यो त ठिकै हो, बाहिरको मान्छेले त गर्ला, तर जसलाई मैले आफ्नो भनेको छु त्यसैले मलाई यसरी भन्नुहुन्छ, त्यो उसले भन्नु हुँदैन भन्ने अथवा उसले मलाई राम्रो गर्नुपर्छ भन्ने आशा थियो, त्यसको विपरीत गरिदियो उसले, अनि चित्त दुख्छ। गहिरो चित्त दुख्नुको कारण यही नै हो। जति नजिकको मान्छेले हामीलाई अपमान गर्छ त्यति हामी बढी अशान्तिको अनुभव गर्छौँ। किनभने आफन्तबाट राम्रो गरिदियोस् भन्ने आशा थियो, राम्रो गरेन विपरीत आयो, दुखी हुनु स्वाभाविक कुरा हो। अब यहाँ पनि हर सम्भव उपाय गर्ने, आफ्नो रक्षा गर्ने, कहिल्यै पनि आक्रमण नगर्ने। र एउटा कुरा के बुझ्नुपर्छ भने प्रकृतिको एउटा नियम बुझौँ, जीवनको एउटा नियम बुझौँ। जीवनको आफ्नो अर्थशास्त्र छ, जीवनको आफ्नो एकाउन्ट छ, आफ्नो हिसाब किताब छ। जीवनले कहीँ पनि कसैको सित्तै लिँदा पनि लिँदैन र सित्तै कसैलाई दिँदा पनि दिँदैन, किनभने जीवनको आफ्नो कर्म फल छ। हामीले गरेको कर्मको फल अरूले खान पनि सक्दैन, अरूले गरेको कर्मफल हामी खान पनि सक्दैन। यहाँ हिसाब किताब हुन्छ, जीवनले हिसाब किताब राखेको हुन्छ, हामीलाई थाहा नभएको मात्रै हो। आज मात्रै होइन, पहिलादेखिको हिसाब किताब छ। कोसँग कसको सङ्गत मिल्ने, कुन परिवारमा को जोडिने भन्ने हिसाब पहिल्यैदेखि छ, किनभने हामी आफ्नो कर्म फल भोग्न आएका छौँ। राम्रो गरेको छौँ कसैलाई भने राम्रो प्रतिफल आउँछ, नराम्रो गरेका छौँ भने नराम्रो प्रतिफल आउँछ। यदि हाम्रा वरिपरि भएका मानिसले आज हामीलाई सताइरहेका छन् भने हामीले ऋण चुक्ता गरिरहेका छौँ भन्ने बुझे हुन्छ। पहिला हामीले सताएका थियौँ, त्यही ऋण चुक्ता गरेका छौँ। जुन दिन ऋण चुक्ता भयो त्यो दिन सताउन छोड्यो, सक्यो, त्यही मित्र भन्यो भने उसैले सहयोग गर्छ। यहाँ यो नभनौँ कि मलाई कसैले दुःख दियो, सित्तै दुःख दियो, अथवा मैले केही गल्ती गरेको थिएन र पनि मलाई सतायो, हामी रुन्छौँ। होइन, गल्ती नगरी कसैले सताउनै सक्दैन। यो प्रकृतिले अन्याय गर्दै गर्दैन, प्रकृति पुरै सिस्टममा एउटा नियममा चलेको छ। अहिले मान्नुहोस्, मैले तपाईँलाई नमस्कार गरेँ, अभिवादन गरेँ, मैले दुई हात जोडेर नमस्कार भने तपाईँले हात यसरी उठाएर नमस्कार गर्नुहुन्न, सलाम गर्नुहुन्न, तपाईँले पनि हातै उठाउनुपर्छ। मैले तपाईँलाई हात मिलाउन गएँ भने तपाईँले सलाम गर्ने पनि कुरा आउँदैन, तपाईँले पनि हातै अगाडि सार्नुहुन्छ। मैले हात जोडिरहेको छु भने तपाईँ हात अगाडि ल्याउनुहुन्न, हात मिलाउनलाई तपाईँ पनि हात जोड्नुहुन्छ। हामी जस्तो गर्छौँ त्यस्तै आउँछ। मैले बिस्तारै अहिले नमस्कार भने तपाईँले पनि मेरै स्वरमा नमस्कार भन्नुहुन्छ। मैले अलि ठुलो स्वरमा नमस्कार भने तपाईँले पनि त्यही स्वरमा उताबाट नमस्कार भन्नुहुन्छ। मैले फेरि सानो स्वरमा नमस्कार, तपाईँ पनि त्यही स्वरलाई समाउनुहुन्छ, नमस्कार भन्नुहुन्छ। जस्तो हामी दिन्छौँ त्यस्तै हामी पाउँछौँ। त्यसकारण आफ्नो मनलाई शान्त बनाउनु छ भने बाह्य प्रभावबाट जुन पीडा भइरहेको छ मलाई अहिले, त्यो पीडालाई हटाउनु छ भने, आफन्तहरूको पीडाबाट बच्नु छ भने आजैदेखि अरूलाई दुःख दिन बन्द गरौँ। मन भयो शान्त। जसले अरूलाई दुःख दिन बन्द गर्यो त्यो व्यक्तिलाई कसैले दुःख दिन सक्दैन यो जगतमा। ठिक छ, पहिला हामीले अरूलाई दुःख दिएको होला, त्यो अहिले कटिरहेको छ, कर्मफल कट्नु परेन। खुसी हौ, कमसेकम मैले गरेका गल्तीको फल मैले पाइरहेको छु, अब यो फल कटेपछि सकियो, त्यो सकियो, तर अब गल्ती नगरौँ। अब चाहिँ कसैलाई नसताउँ, कसैलाई दुःख नदेऊँ, कसैको चित्त नदुखाउँ। यदि मैले चित्त दुखाएँ, अरूको अपमान गरेँ भने यो फल मैले पाउँछु, सुनिश्चित छ। त्यसकारण मन शान्त गर्ने तरिका र बाह्य प्रभावबाट बच्ने तरिका भनेको हाम्रो व्यवहार हो। हाम्रो व्यवहारलाई सुधारौँ, हामी सम्पूर्ण अशान्तिबाट बस्न सक्छौँ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम। झण्डो आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

कपट रहित आर्तभावले भगवानको पुकार गर्नु नै प्रेमको पथ हो, यानी भक्तिको मार्ग हो। यसका लागि देश, काल, नियम आदि कुनै पनि शिष्टाचार पुरा गरिन हुनु पर्दैन। आदरणीय श्रोताहरू, जगद्गुरु श्रीद्वारा रचित भक्ति शतकमा भनिएको छ, देश काल नहि नियम कछु, नहि कछु शिष्टाचार, सरल हृदय नहि छल कपट, प्रेम पंथ बलिहार। मन को अनुराग सहित को भक्ति ने सर्व सुगम एवं सर्व सुलभ मार्ग भएकोले यसका लागि जाति, धर्म, कुल आदि को बंधन कदापि रहँदैन। आदरणीय श्रोताहरू, यो कार्यक्रम यहाँको आफ्नै कार्यक्रम हो। यसको एकमात्र लक्ष्य जीवात्मालाई उसको स्वरूपको ज्ञान दिलाई, उसको एकमात्र लक्ष्य ईश्वर प्राप्तिको मार्ग प्रशस्त गर्नु हो।

0: ब्रजभाषामा रचित यो सुमधुर पद श्रवणपछि आउनुहोस् कार्यक्रमको दोस्रो चरणमा अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: यस प्रवचन श्रृङ्खलामा मैले तपाईँहरूलाई बताएँ, मानव देह महत्त्वपूर्ण छ वेद भन्छ, र वेद के हो? स्वयं भगवान। वेद स्वयं भगवान हो, र वेदको बारेमा धेरै चिज मैले बताएँ, र निष्कर्ष यो कि भूतं भव्यं भविष्यञ्च सर्वं वेदात् प्रसिद्धति मनुस्मृति। अर्थात चाहे भूतकालमा भइसकेको कार्य होस्, चाहे भविष्यमा हुने वाला, चाहे वर्तमानमा हुँदै गरेको, यो सब चिजमा कुनै पनि जिज्ञासा उत्पन्न भए निर्णय वेदबाट गर्नु, यो निष्कर्ष। त्यसैले वेदले भन्यो, उत्तिष्ठत जागृत प्राप्य बरा निबोधत, अर्थात उठ जाग हे मनुष्य हो, तुरंत आफ्नो लक्ष्य प्राप्ति हेतु प्रयत्न गर, भोलि भोलि न भन, किनकि भोलि न आउन सक्छ तिम्रो मृत्यु, अवश्यम भावी छ। सब बताइयो डिटेल्स बा, साथमा यो पनि बताइयो कि यो मनुष्य देह देव दुर्लभ छ, देवताहरू पनि चाहन्छन्। कारण बताइयो कि मानव देहमै हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ, यो सुविधा अन्य योनिमा छैन, त्यसैले देवताहरू पनि चाहन्छन्। जबकि देवताहरूको शरीर तेजस शरीर, हाम्रो मलमूत्रको पिटारा, तैपनि देवताहरू चाहन्छन्। कारण यही हो कि मनुष्य योनि नै कर्म योनि हो, र यो मृत्यु लोक नै कर्म गर्ने अधिकार भएको स्थान हो, स्वर्ग आदिको भूमिमा हुन सक्दैन, यो कारण देवताहरू पनि चाहन्छन्। देव दुर्लभ तर क्षण भङ्गुर, यस मानव देहको परम चरम लक्ष्य के हो त? यस विषयमा बताइयो कि संसारका प्रत्येक जीव सुख चाहन्छन्, दुःख को ही चाहँदैन, सुख नै सबको लक्ष्य हो। यद्यपि यो देखिन्छ कि व्यक्तिहरू अनेक प्रकारको कार्य गर्छन्, अलग अलग अलग अलग लक्ष्य बनाउँछन्, तर त्यो देखिए तापनि परम चरम लक्ष्य चाहिँ सुख नै हो, यो पनि मैले हर प्रकारले सिद्ध गरेँ। सुख नै, हर कार्यको पछाडि उद्देश्य हो सुख। मैले बताएँ, फेरि सुखको परिभाषा गरियो, सुख त्यो हो जुन एक पटक प्राप्त भएपछि साधार रहोस्, हामीबाट कहिल्यै नखोसियोस् र प्रत्येक क्षण बढ्दै जाओस्, त्यो हो सुख। त्यसैले गीताको एक श्लोक छ प्रख्यात, अनन्याश्चिन्तयन्तो माम ये जनाः परिपासते तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्, गीता 9:22। योग क्षेम यहाँ दुई शब्द प्रयोग गरेका छन् भगवान श्री कृष्णले। जो अनन्य भावले मनद्वारा मेरो शरणमा आउँछ, निरन्तर मेरो चिन्तन गर्छ, ध्यान दिनुहोस्, श्रीकृष्णले यहाँ निरन्तर पूजा गर्ने, निरन्तर पाठ गर्ने, निरन्तर तीर्थयात्रा गर्ने भनेनन्। मेरो चिन्तन गर्ने निरन्तर, त्यसको म योगक्षेम वहन गर्छु बताए, अरूको गर्दिन, केवल त्यसको मात्र गर्छु योगक्षेम। त योग माने के हो, क्षेम माने के हो? योग माने जुन प्राप्त नभएको वस्तु प्राप्त गराइदिनु, जोडिदिनु, प्लस गरिदिनु, योग भने जोड्नु। तपाईँहरूले आयुर्वेदिक ओखति खानुभयो भने त्यो डिब्बामा लेखेको हुन्छ यसमा के चिज मिसाएर यो ओखति बनाएको हो भनेर, त्यहाँ योग भनेर लेख्या हुन्छ। यो वस्तुको योग गरियो, यानि कि जोडियो। त हामीले प्राप्त नगरेको चिज के हो? भगवान, भगवानको सुख। संसार त हामीलाई प्राप्त छ, यही संसारमा त बस्या छौँ, यही संसारको वायु श्वास प्रश्वास क्रियामा हामी लिन्छौँ। यो संसार त छ योग, तर यसबाट सुख भएन। त हामीलाई प्राप्त नभएको चिज के हो? सुख, वास्तविक सुख, भगवान। त्यो योग गराइदिन्छु, प्राप्ति गराइदिन्छु। प्लस प्राप्ति हुँदैमा सधैँ रहन्छ, यो ग्यारेन्टी छैन संसारको सामग्री। तपाईँहरूको संसारमा आज तपाईँको आफन्त छ साथमा, भोलि नरहन सक्छ, वियोग हुन सक्छ। आज प्राप्त भएर पनि हेर्नुहोस्, कहाँको केटा कहाँको केटी पूर्व पश्चिमको जोडिन्छन् अनि आगोमा सात फेरा लगाउँछन्, त श्रीमान श्रीमती अब तिमी बिना म बाँच्न सक्दिनँ, म बिना तिमी बाँच्न सक्दिनँ, होइन? तपाईँहरूको यो सम्बन्ध जुन छ त्यो सधैँ रहन्छ, रहँदैन? एक दिन एउटा मरेपछि वियोग भयो। यो वियोग प्राप्त भएर पनि वियोग हुन्छ। त्यसैले यहाँ भगवान भन्दैछन्, हेर्नुहोस्, एक त म तिमीहरूले प्राप्त नगरेको सुख जुन हो त्यो योग गराइदिन्छु, जोडिदिन्छु, प्लस क्षेम त्यसको रक्षा गरिदिन्छु सधैँको लागि। ग्यारेन्टी भयो मेरो, ठेक्का लिन्छु म, ठेक्का। त यो हो योग, क्षेम, नपाएको सुख वास्तविक सुख प्राप्त गराइदिनु, फेरि कहिल्यै नखोसियोस् हामीबाट, रक्षा गरिदिनु सदाको लागि। यही हो योगक्षेमको अर्थ। त सुखको परिभाषा त्यही हो, सदा भगवानले त्यसको रक्षा गरिदिउन्, त्यो हो सुख। यो संसारको सुख सुख होइन। त निष्कर्ष यो कि सब सुख नै चाहन्छन्, सुख हेतु नै प्रयत्नशील छन्। र त्यो सुख के हो? मैले बताए, भगवान आनन्दम ब्रह्म। आनन्द भगवान हो, सुख भगवान हो। त भगवानलाई प्राप्त गरेर नै हामी सुखी हुन सक्छौँ, नै संसार पनि भगवान पनि होइन। एक चिज भगवानद्वारा नै भुस कुटेर पनि चामल निस्किन्छ, धान कुटेर पनि चामल निस्किन्छ, यो हुन सक्दैन। धान कुटेरै चामल निस्किन्छ, भुस कुटेर चामल निस्किँदैन। यही समान भगवानद्वारा नै। त यसको निमित्त भगवत प्राप्ति हेतु के गर्नु पर्यो? भगवानलाई जान्नु पर्यो। तपाईँहरूको दावा हुन सक्थ्यो हामीले मानेका छौँ, त्यो मान्नु होइन, सिद्ध गरे मैले हर प्रकारले। त मान्नु त परे जाओस्, तपाईँहरू जान्दा पनि जान्नुहुन्न, मैले सिद्ध गरे, वेद शास्त्रद्वारा पनि सिद्ध गरे, लजिकद्वारा पनि सिद्ध गरे। भगवानलाई कोही जान्न सक्दैन, वेद गीता रामायण सबद्वारा सिद्ध गरे। नजान्नुको कारण पनि बताए, हाम्रो साधन इन्द्रिय मन बुद्धि माई छ, मायाको अन्डरमा, यसले हामी आफ्नै आत्मा जान्न सक्दैनौँ, परमात्मालाई कसरी जान्ने? स्वयं ब्रह्माजीले स्वीकार गरे, म जान्दिन। र भगवान र हामी बीचमा तमाम भेदहरू छन्, मैले बताएँ। भगवान दिव्य, हामी माइक, भगवान प्रेरक, हामी प्रेरिय, भगवान प्रकाशक, हामी प्रकाश्य, भगवान धारक, हामी धार्यमान, भगवान सर्वज्ञ, हामी अल्पज्ञ। यो सब भेद छ, त्यस कारण हामी जान्न सक्दैनौ। त जान्नलाई नजान्नुको कारणमा बताइयो कि भगवान विरोधी धर्मको अधिष्ठाता पनि हो, भगवानमा विरोधी धर्म लागू हुन्छ जुन हामीमा लागू हुँदैन। न तद्भासते सूर्यो न शशांको न पावकः। जहाँ सूर्य चन्द्रमा आगोद्वारा प्रकाशित गर्नु पर्दैन त्यस्तो भगवानको दिव्य धाम छ, भगवान त्यहाँ पनि छ। भगवान सर्वम खल्विदं ब्रह्म, भगवान यहाँ संसारमा सर्वव्यापक पनि छ, एक साथ उसको धाममा पनि छ यहाँ पनि छ। यहाँ भए उहाँ कसरी छ, उहाँ भए यहाँ कसरी छ, यही त विरोधी धर्म हो। फेरि एको देवः सर्वभूतेषु गुणः, वेद श्वेतासोत्तर उपनिषद 6:11, हृदयमा पनि छ एक साथ, आफ्नो धाममा पनि छ, सर्वव्यापक पनि छ, सब जीवात्माको भित्र पनि छ। विरोधी धर्म, हामी कहीँ छैनौँ, यहाँ छौँ त यहीँ छौँ, न घरमा छौँ न सर्वव्यापक छौँ, न श्रीमतीको हृदयमा छौँ न छोराको हृदयमा छौँ, न श्रीमानको हृदयमा छौँ, कहीँ पनि छैनौँ। के सोचिरहेछ श्रीमानले श्रीमतीप्रति थाहै छैन, न श्रीमतीलाई थाहा छ न श्रीमानलाई थाहा छ, तमाम घटना विश्वमा घटिरहन्छन्, त हामीमा यो छैन जुन भगवानमा छ, विरोधी धर्मको अधिष्ठाता छ। त्यसैले कसलाई भगवान मान्ने, जुन धाममा छ त्यसलाई मान्ने, हाम्रो हृदयमा छ त्यसलाई मान्ने, कि हाम्रो टोयलेटमा पनि छ त्यसलाई मान्ने? कुन चाहिँ हो भगवान? त यो विरोधी धर्मको अधिष्ठाता छ, त्यसैले कोही जान्न सक्दैन। फेरि मैले बताएँ, जानेका त छन् इतिहासमा, तमाम महापुरुषहरूले जाने त उपाय छ। उपाय के हो? हामी आफ्नो बलले जान्दैनौँ त्यसकारण जान्न सकिँदैन, यो पनि ठिक हो। तर भगवानले स्वयं जनाइदिए भने भगवानलाई जान्न सकिन्छ, यो पनि ठिक हो। जान्न सकिँदैन पनि ठिक हो, जान्न सकिन्छ पनि ठिक हो, दुवै ठिक हो। त जान्ने एक उपाय भगवानको कृपा, र त्यो कृपा प्राप्ति हेतु एक शर्त छ, त्यो शर्त हो शरणागति, शरणागत हुनु। अहिले हामी संसारको शरणागत छौँ, केही पर्यो भने बाउले गर्लान्, आमाले गर्लान्, श्रीमानले गर्लान्, श्रीमतीले गर्लान्, धनले गर्लान्, मेरो जनले गर्लान्, यो तपाईँहरू नाता देखाउन पर्यो भने कहाँ कहाँ टाढाको फलानु मन्त्री छ नि, मेरो दाई हो भन्नुहुन्छ नि। यो बल आफन्तको, धनको बल हेर्नुहोस्, एक व्यक्ति धन छैन निर्धन छ, उपचार गर्न धन छैन, के गर्छ? हे भगवान, भगवानलाई पुकार्छ, त भगवानले कोही न कोही नै व्यवस्था गर्छन्। त्यही कारण त उहाँ विदेशीहरू पनि तमाम लिएर आउँछन्, यहाँ सेवा गर्न आइपुग्छन्, गरिब गरिबहरूको पनि। यहाँका व्यक्तिहरू जो धनवाला छ ऊ भगवान हो पनि सम्झिँदैन, ऊ धन सम्झिन्छ, मेरो धन छ, यहाँ भए ठिक छ, नभए सहरमा जाउँ ल विराटनगर, त्यहाँ नभए काठमाडौँ, काठमाडौँ नभए अमेरिका, धन छ धन, भगवानलाई सम्झिँदैन। त यो बल जुन छ संसारको, यो बलबाट त्यो प्राप्ति हुँदैन, हामीसँग जे छ त्यसबाट हुँदैन। केवल एक उपाय, कृपा कृपा कृपा बस, र त्यो प्राप्ति शरणागति, शरणागत भएरै। र शरणागति केले गर्ने? हामीले अहिलेसम्म शरीरले गर्यौँ, भगवानको मूर्तिको अगाडि लम्पसार परेर लड्यौँ, साष्टाङ्ग दण्डवत गर्यौँ, पूजा पाठ गर्यौँ, यो सब चिज गरे तर केही प्राप्ति भएन, उल्टो नरक गए।
0: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन, यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला। अब यो पद संकीर्तन जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित प्रस्तुत पद ब्रजभाषामा रचना गरे

मन चञ्चल छ, तर यो चञ्चल मनलाई चञ्चले श्याम सुन्दरसँग मित्रता गाँसिदिए यसको सम्बन्ध दिगो रहनेछ। श्री कृपालु महाप्रभुद्वारा चञ्चल मनलाई ठेगान लगाउन बताइदिनु भएको यो उपायका साथै कार्यक्रमबाट बिदा हुने समय भइसकेको छ। हस्त, यहाँहरूको दिन मङ्गल रहोस्। जय श्री राधे।